राष्ट्र जान निकै सकस छ। सबै विमानबाट उडान नहुँदा र महँगो भाड़ाका कारण हवाई सेवा सर्वसाधारणको पहुँच बाहिर रहेको छ। यस्तै लुम्बिनी प्रदेशको राजधानी नियमित उडान सेवाबाट वञ्चित छ। प्रदेश राजधानी दाङको तुलसीपुरमा विमानस्थल छ, तर नियमित सेवा नहुँदा विशिष्टदेखि सर्वसाधारणसम्म हवाई यात्राका लागि भैरवा र नेपालगंज विमानस्थल जानुपर्दछ। त्यस्तै मधेस प्रदेशमा सञ्चालनमा रहेका तीनवटा विमानस्थलले यात्रु पूर्वाधार र सेवा विस्तारका दृष्टिले फरक फरक चुनौती झेलिरहेका छन्। त्यस्तै कोशी प्रदेशका पहाड़ी जिल्लामा रहेका अधिकांश विमानस्थल कालो पत्रे भइसकेका छन्। विमानस्थल कालो पत्रे र सुविधा सम्पन्न हुँदै गए पनि उडान भने घट्दो छ। आजको नागरिक दैनिकमा हवाई उडान सर्वसाधारणको पहुँच बाहिर शीर्षकमा खबर छापिएको छ।

0: यो आवाज हो नेपाली रेडियो नेटवर्क को र तपाई सुन्दै हुनुहुन्छ नेपाली खबर।
1: नेपाली खबरमा अब पितृपृष्ठका खबर। पाठ्यक्रम विकास केन्द्रले विद्यालय शिक्षामा बाल बालिकाको सिकाइ स्तर अभिवृद्धि गर्ने उद्देश्यले विद्यार्थी केन्द्रित युवा मैत्री पाठ्यक्रम परिमार्जन गर्ने तयारी अगाडि बढ़ाएको छ। सरकारले 2076 सालमा राष्ट्रिय पाठ्यक्रम प्रारूप स्वीकृत गरी कार्यान्वयन गरे यता पाठ्यक्रम परिमार्जन भएको छैन। पाँच पाँच वर्षमा देशको बदलिदो समय र परिस्थिति अनुसार पाठ्यक्रम परिमार्जन गर्नुपर्ने व्यवस्था छ। पछिल्लो समय बालिन्द शाहको नेतृत्वमा नयाँ सरकार बनेपछि मन्त्री परिषदको निर्णयबाट शिक्षा क्षेत्रमा दुई दिन विदाको निर्णय र प्राथमिक कक्षासम्म आन्तरिक परीक्षा बन्देजको नयाँ नीति कार्यान्वयन भएको छ।
2: कानून संकायको तीन वर्षे एलएलबी कार्यक्रममा क्याम्पस भिक्षे भर्ना लगायतका शिक्षण शुल्क फरक फरक रहेको पाइएको छ। त्रिभुवन विश्वविद्यालयको आंशिक क्याम्पसहरूमा नै शुल्क तीन गुणासम्म फरक परेपछि विद्यार्थीले असन्तुष्टि जनाएका छन्। विभिन्न क्याम्पसबाट प्राप्त सूची अनुसार भक्तपुर बहुमुखी क्याम्पसमा सबैभन्दा बढ़ी 41,300 भर्ना शुल्क तोकिएको छ। सबैभन्दा थोरै शुल्क महेन्द्र बहुमुखी क्याम्पस धरानमा 9,500 रहेको छ।
1: कृत्रिम बौद्धिकता एआईको प्रभावकारी प्रयोगले नेपाली व्यवसायलाई अन्तर्राष्ट्रिय बजारमा प्रतिस्पर्धी बनाउन सजिलो हुने विज्ञहरूले औंल्याएका छन्। नेपाली स्थित अमेरिकी दूतावासको सहयोगमा इन्टरनेशनल डेभलपमेन्ट इन्स्टिच्यूट र आद्यान्त एडभाइजरीले भरतपुरमा शुक्रबार आयोजना गरेको एआई तयारी मार्फत नेपाली उद्यमी सशक्तिकरण विषयको संवादमा वक्ताहरूले उद्यमको सफलता बढ़ाउन एआईले महत्वपूर्ण भूमिका खेल्ने बताएका हुन्।
2: राष्ट्रिय गौरवको आयोजना अन्तर्गत त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल विस्तार आयोजनामा प्रयोग हुने उच्च गुणस्तरको रोडा गिटी आपूर्ति रोकिएपछि विमानस्थलभित्र भइरहेको निर्माण कार्य ठप्प भएको छ। आपूर्तिकर्ताको ललितपुरको गोदावरी नगरपालिकासँगको विवाद, अदालतको आदेश र त्यसको कारण नहुँदा निर्माण सामग्री आपूर्ति रोकिएको हो।
1: नेपालमा पछिल्ला तीन दशकमा स्वास्थ्य क्षेत्रमा दक्ष जनशक्ति विदेशी क्रम बढ़िरहेको छ। चिकित्सा शिक्षामा निजी क्षेत्रको विस्तारले चिकित्सक उत्पादनमा वृद्धि भए पनि नेपालमा टिकाई राख्न सकिने अवस्था छैन।
2: गणेश नेपालीको आत्मदाह प्रकरणलाई लिएर प्रतिनिधि सभा बैठकमा विपक्षी दलहरूले सरकारको जवाफदेहिता खोज्दै प्रश्न उठाएका छन्। राष्ट्रिय सभामा भने प्रधानमन्त्री बालेन्द्र शाहको राजीनामा नै माग गरिएको छ।
1: समयमै निर्माण काम नसक्ने दुईवटा निर्माण कम्पनी तीन वर्षका लागि कालो सूचीमा परेका छन्। झापाको कन्काई पुल निर्माणको संयुक्त ठेक्का लिएका पप्पु महादेव किम्तीलाई 14 वर्षसम्म पनि पुल नबनाएपछि कालो सूचीमा राखिएको हो।
2: कैलालीको गेटा स्थित शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय शिक्षण अस्पतालका रूपमा सञ्चालन हुने भएको छ। मन्त्री परिषदले स्वीकृति दिएसँगै सुदूरपश्चिम प्रदेशमा चिकित्सा शिक्षा र स्वास्थ्य सेवाको विस्तारका लागि नयाँ अध्याय शुरू भएको हो।
1: लुम्बिनी प्रदेश सरकारले चालू आर्थिक वर्ष 2082-83 असार 25 गतेसम्म कुल बजेटको 67.18% खर्च गरेको छ। आर्थिक मामिला तथा योजना मन्त्रालय प्रदेश लेखा नियन्त्रक कार्यालयले प्रारम्भिक विवरण अनुसार 38.91 करोड़ रूपियाँको कुल बजेट मध्ये 26 अर्ब मात्र खर्च गरेको जनाएको हो।
2: प्रदेश सरकारले चालू आर्थिक वर्षका लागि विनियोजन गरिएका मध्ये करिब 12.5 अर्ब रूपियाँ खर्च गर्न सकेन। यो सुदूरपश्चिम प्रदेश सरकारको खबर हो। शुरू भएको हो।
1: लुम्बिनी प्रदेश सरकारले चालू आर्थिक वर्ष 2082-83 असार 25 गतेसम्म कुल बजेटको 67.18% खर्च गरेको छ। आर्थिक मामिला तथा योजना मन्त्रालय

0: Sánchez Bonus Pound.
1: It's a top 10 Nordish Home.
0: भरपूर मनोरंजन सहित मात्र रु 999 मै डिश होम को फीफा वर्ल्ड कप 2026 सीजन पास लिनुहोस् र पाउनुहोस् 15 दिन देखि 3 महीना सम्म सम्पूर्ण च्यानल हेर्ने प्याकेज बोनस। यदि अझै लिनु भएको छैन भने आजै नजिकैको डिलर दाई मार्फत वा डिश होम को कस्टमर सपोर्ट 01421766 मा सम्पर्क गर्नुहोस्।
2: यो आवाज हो नेपाली रेडियो नेटवर्क को र तपाई सुन्दै हुनुहुन्छ नेपाली खबर।
3: नेपाली खबरमा अब विदेशका खबर। युरोपेली संघ ईयूले सामाजिक सञ्जालमा बालबालिकाको पहुँचमा कडाई गर्ने तयारी गरेको छ। यसका लागि युरोपेली आयोगकी अध्यक्ष उर्सुला भोन डेन लेयनलाई विज्ञ समूहले 13 जुलाईमा सिफारिश बुझाउने कार्यक्रम रहेको छ। भोन डेन लेयनले सामाजिक सञ्जालले बालबालिकामाथि पार्ने प्रभावलाई गम्भीर रूपमा लिनुपर्ने बताइन्। विज्ञ समूहको प्रतिवेदनले नाबालिगको सामाजिक सञ्जाल पहुँच सीमित पार्ने सिफारिश गर्ने अपेक्षा गरिएको छ। 16 वर्ष मुनिका बालबालिकालाई सामाजिक सञ्जाल प्रयोगमा प्रतिबन्ध लगाउने अस्ट्रेलिया विश्वकै पहिलो देश बनेपछि डेनमार्क, ग्रीस, स्पेन लगायतका युरोपेली मुलुकहरूले पनि यस्तै नीति अपनाउने तयारी गरेका छन्।
4: अब खेल खबर। फिफा विश्वकप 2026 अन्तर्गतको रोमाञ्चक दोस्रो क्वार्टर फाइनल खेलमा बेल्जियमलाई 2-1 गोल अन्तरले पराजित गर्दै स्पेन सेमी फाइनलमा प्रवेश गरेको छ। लस एन्जलस स्टेडियममा शनिबार भएको कड़ा प्रतिस्पर्धामा स्पेनले खेलको अन्तिम समयमा निर्णायक गोल गर्दै ऐतिहासिक जीत हासिल गरेको हो। यस जीतसँगै स्पेनले सन् 2010 पहिलो पटक विश्वकपको सेमी फाइनलमा पुग्ने 16 वर्ष लामो खडेरी समाप्त गरेको छ। अब स्पेनले नेपाली समय अनुसार आगामी बुधबार टेक्सासको डलास मा हुने सेमी फाइनल खेलमा साबिक उपविजेता फ्रान्सको सामना गर्नेछ।
3: अब विचार विश्लेषणको पालो। आजको नागरिक दैनिकमा आत्मदाह आत्महत्या कि नागरिक विद्रोह शीर्षकमा रविन्द्र भट्टराईले लेख्नु भएको छ। सड़कमा सल्किएको प्रेम आचार्य र गणेश नेपालीको शरीरको आगोले हाम्रो चेतना जगाउँछ कि दिगदारी। हामीमा अझै पनि यो चेतनाको दियो बल्न सकिन भने भोलि यो प्रणाली लगायत अन्यायको आगाको तत्काली हामी मध्ये जो सुकैलाई पनि नतार्दै लान सक्छ। चिया पसलदेखि सामाजिक सञ्जालसम्म अब कति दिन एउटा तपका यी मृतकलाई कायर भन्दै आत्महत्याको सस्तो बिल्ला भिराउन व्यस्त रहन्छन्। अर्कातर्फ यसलाई राज्यको निर्माता भन्दै शहीद घोषणाको माग गर्ने भावुक आवाजहरू केही दिनसम्म उठिरहन्छन् र विस्तारै पानीको छाल साम्य हुँदै गए जसरी मत्थर हुन्छन्।
4: हवस् त, काठमाडौँमा रेडियो एनआरएन 99.1 देशभर विभिन्न एफएम संसारभर नेपाली नेटवर्क .com र फेसबुक तथा युट्युबमा नेपाली नेटवर्क मार्फत प्रसारण भइरहेको नेपाली खबर अहिलेलाई दिने। यसपछि पत्रकार खेमबमका साथमा नेपाली बहस सुन्न सक्नुहुनेछ। नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला।

0: back is bonus found.
1: It's a top 10 largest home. Care so much of detail of my home.
0: भरपूर मनोरंजन सहित मात्र रु 999 में डिश होम को फीफा वर्ल्ड कप 2026 सीजन पास लिनुहोस् र पाउनुहोस् 15 दिनदेखि 3 महिनासम्म सम्पूर्ण च्यानल हेर्ने प्याकेज बोनस. यदि अझै लिनु भएको छैन भने आजै नजिकैको डिलर दाई मार्फत वा डिश होम को कस्टमर सपोर्ट 01421766 मा सम्पर्क गर्नुहोस्.

0: आसिन्दा ज्यान जोगाउन किर्तिपुरको मुख्य सड़कतर्फ निस्केका हुन्। घटनास्थलमा सुरक्षाकर्मी ढुंगा सहित पुगेर उद्धार कार्य गरिरहेका छन्। होल्डिङ सेन्टरमा बस्दै आएका राजकुमार माझीका अनुसार करिब एकदेखि डेढ़ घण्टादेखि बाढ़ीको पानी पसेर पूरा क्षेत्र जलमग्न भएको छ। सरकारले नदी किनारका जोखिमयुक्त बस्ती हटाएर बाढ़ीबाट सुरक्षित राख्ने उद्देश्यले सुकुम्बासीलाई होल्डिङ सेन्टरमा राख्दै आएको थियो। तर यसपटक त्यही होल्डिङ सेन्टर नै बाढ़ीले डुबानमा परेपछि त्यहाँ आश्रित परिवारहरू थप जोखिममा परेका हुन्। उद्धार कार्य जारी रहेको छ भने प्रभावित परिवारलाई सुरक्षित स्थानमा सार्ने काम भइरहेको जनाइएको छ। यसैबीच आज देशका अधिकांश स्थानमा मेघगर्जन चट्याङसहित वर्षा हुने सम्भावना रहेको छ भने केही स्थानमा भारी वर्षा पनि हुन सक्ने सम्भावना छ। दिउँसो हिमाली क्षेत्रका केही स्थान, पहाड़ी क्षेत्रका धेरै स्थान तथा तराईका केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा हुने सम्भावना छ। कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका पहाड़ी क्षेत्रका साथै लुम्बिनी र सुदूरपश्चिम प्रदेशका पहाड़ी तथा तराईका एक दुई स्थानमा भारी वर्षा हुन सक्ने अनुमान गरिएको छ। राति पनि कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाड़ी तथा तराईका धेरै स्थानमा तथा कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा हुने सम्भावना रहेको छ। यसै गरी गण्डकी र लुम्बिनी प्रदेशका पहाड़ी क्षेत्रका केही स्थानमा तथा कोशी प्रदेशका पहाड़ी र गण्डकी तथा लुम्बिनी प्रदेशका तराईका एक दुई स्थानमा भारी वर्षाको सम्भावना छ। मौसमविदले भारी वर्षा हुन सक्ने क्षेत्रका बासिन्दालाई सतर्क रहन, नदी नाला आसपास उच्च सावधानी अपनाउन तथा पहाड़ी क्षेत्रमा पहिरो र तराईका क्षेत्रमा डुबानको जोखिमलाई ध्यानमा राख्न समेत आग्रह गरेका छन्। यस वर्षको मनसूनमा लामो सुक्खापछि 81 अत्यधिक वर्षा हुन सक्ने भन्दै मौसमविदले हिन्दू कुश हिमाल क्षेत्रमा बाढ़ी, पहिरो र हिमताल फुट्ने जोखिम रहेको चेतावनी दिएका छन्। मौसम पूर्वानुमान महाशाखाका अनुसार समग्र वर्षा सामान्य भन्दा कम हुन सक्ने भए पनि एल निनोको प्रभावले छोटो समयमा भारी वर्षा हुन सक्ने सम्भावना छ। बढ़दो तापक्रमका कारण हिमनदी पग्लिदा नदीको बहाव बढ़ने र जोखिममा थप बढ़न सक्ने विज्ञहरूको भनाइ छ। सीआईएमसँग कुरा गर्दै त्रिवी इन्जिनियरिङ अधीन संस्थान पुल्चोक क्याम्पसका जलस्रोत विषयका प्राध्यापक डाक्टर विष्णु पाण्डेले भन्नुभयो,
1: मैले अघि नै जुन कुरा अगाडिको बाढ़ीका संकेतमा कुरा गरे नि, पानी परेर मात्रै बाढ़ी आउँछ भन्ने बुझाइयो भने आधा बुझाइ हुन्छ। पानी नपर्दा एकदमै काहीँ टन्टलापुर घाम लागे बेला पनि बाढ़ी आउन सक्छ। त्यसका संकेत चाहिँ अब बिस्तारै पानी बढ्दै जाने, तर चाहिँ बिहान नभएर दिउँसो 12-1 बजे पछाडि आउने खालका अथवा 3-4 बजीसम्म त्यो हिम श्रृङ्खला भएको ठाउँबाट कति टाढा छ दूरी भन्ने अनुसार भन्ने चाहिँ त्यस्ता पानी त्यो समयमा यस्ता बाढ़ी आउन सक्ने सम्भावना रहन्छ। किनकि हिउँ पग्लेर त्यसबाट पानी भएर अनि त्यो लामो यात्रा तय गर्दै गर्दै आउने विषय भयो नि त, र त्यसलाई थाहा पाउन बिस्तार पानी बढ्दै जाने जुन चाहिँ क्लियर वाटर भन्छौँ, धमिलो पानी भन्दा नि सङ्लो पानी नै तर बिस्तार बढ्दै गइरहेछ भने त्यो चाहिँ हिमनदी बाट हिउँ पग्लेर आएको बाढी हुन सक्छ भन्ने गर्न सकिन्छ। त्यो चाहिँ बिहान 10-11 बजीसम्म आउँदैन, त्यो चाहिँ दिउँसो अनि अलि त्यस्तो खालेलाई चाहिँ त्यसको संकेत हुन सक्छ।
2: त्यस भए हिमाल छेउछाउका बस्तीहरू हुन्छ नि, उहाँले चाहिँ कस्तो खालको पूर्व तयारी अथवा सतर्कता हुन्छ नि अपनाउन सक्छ?
1: अस्ति नै हामीले थामे होइन मुस्ताङतिरको कि मनाङको एउटा उसमा हेर्यो नि, पानी नै नभएर पनि ठुलो बाढी आएको त्यस्तो खालका केसहरू हुन्छन्। अब यो चाहिँ मैले अघि नै भनेकै कुरालाई फेरि जोडे, यो जोखिम जहिले पनि हुन्छ। हामी खोलाको बहाव क्षेत्र अथवा ऐतिहासिक भनेर लामो अनुभव त्यो ठाउँमा भएको आधारमा एकदमै ठुल्ठुलो बाढी आए बेलामा कहाँसम्म पानी आउँथ्यो खोलामा भन्ने कुराको जानकारी दिएर ती ठाउँमा हामीले जाने त्यो खोलामा छिर्ने प्रयास गरिएन र त्योभन्दा टाढा राख्यो भने उत्तम उपाय भनेको यही हो जस्तो लाग्छ।
3: काठमाडौँ महानगरपालिकाले राहदानी विभाग अगाडि आत्मदाहको प्रयासपछि उपचारका क्रममा ज्यान गुमाएका मुगुका 25 वर्षीय गणेश नेपालीको परिवारलाई रोजगारी, मानवीय सहयोग तथा उहाँका सन्तानलाई निशुल्क शिक्षाको व्यवस्था गर्ने घोषणा गरेको छ। महानगरका प्रवक्ता नवीन मानन्दरद्वारा हस्ताक्षरित विज्ञप्तीमा परिवारलाई आवश्यक सहयोग उपलब्ध गराउने विषयमा कार्यपालिकाको बैठकबाट कानूनी प्रक्रिया अनुसार निर्णय गरिएको बताउनुभयो। महानगरले परिवारका सदस्यलाई रोजगारीको अवसर उपलब्ध गराउने र सन्तान सन्तानको शिक्षाको जिम्मेवारी समेत लिने प्रतिबद्धता जनाएको छ। साथै यस कठिन घड़ीमा सबैलाई संयमित र धैर्यवान रहन आग्रह गरिएको छ। घटनाको निष्पक्ष छानबिनका लागि गृह मन्त्रालयले समिति गठन गर्ने निर्णय गरेको जानकारी दिँदै महानगरले छानबिन प्रक्रियामा पूर्ण सहयोग गर्ने प्रतिबद्धता जनाएको छ। छानबिनबाट प्राप्त सुझाव र निष्कर्षका आधारमा आवश्यक सुधारात्मक तथा जिम्मेवारीपूर्ण कदम चालिने पनि विज्ञप्तिमा उल्लेख रहेको छ।
0: प्रधानमन्त्री बालेन्द्र शाहले स्वतन्त्र ऊर्जा उत्पादकहरूसँग भेट गर्दै विद्युत व्यापार प्रसारण पूर्वाधार लगानी तथा नीतिगत सुधारका विषयमा विस्तृत छलफल गर्नुभएको छ। सरकारको नेतृत्व सम्हालेको 100 दिनपछि प्रधानमन्त्री शाहले निजी क्षेत्रसँगको संवादलाई निरन्तरता दिने क्रममा स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल इपानका पदाधिकारीसँग भेटवार्ता गर्नुभएको हो। छलफलमा ऊर्जा व्यापारको विस्तार, विद्युत उत्पादन वृद्धि, प्रसारण लाइन निर्माण र ऊर्जा क्षेत्रमा देखिएका समस्या समाधानबारे विशेष रूपमा चर्चा भएको थियो। इपानका वरिष्ठ उपाध्यक्ष उत्तम भुन लामाका अनुसार प्रधानमन्त्रीसँग करिब 1.25 घण्टा ऊर्जा क्षेत्रका विविध विषयमा छलफल भएको बताउनुभयो। विद्युत उत्पादन, प्रसारण लाइन, लाइसेन्स, विद्युत व्यापार, डाटा सेन्टर तथा सरकारको 30,000 मेगावाट उत्पादन लक्ष्य कार्यान्वयनका चुनौतीबारे विस्तृत रूपमा कुराकानी भएको उहाँले बताउनु भएको छ। प्रधानमन्त्री शाहले ऊर्जा क्षेत्रका समस्या समाधानका लागि ऊर्जा मन्त्रालयका अधिकारी तथा नेपाल विद्युत प्राधिकरणसँग आवश्यक समन्वय गरेर निकास खोज्ने पनि प्रतिबद्धता व्यक्त गर्नुभएको छ। छलफलका क्रममा इपानले प्रधानमन्त्रीलाई 47 बुँदे माग तथा सुझाव समेत बुझाएको छ। यसमा विद्युत खरिद सम्झौता खुलाउने, अन्तिम व्यावसायिक उत्पादन मिति, प्रसारण पूर्वाधार विस्तार, नीतिगत तथा कानूनी सुधार, लगानी मैत्री वातावरण, ऊर्जा व्यापार र विद्युत व्यवस्थापन लगायतका विषयहरू समावेश गरिएको छ।
3: नेपालमा बर्ड फ्लूको संक्रमण फेरि तीव्र रूपमा फैलिन थालेपछि करिब 1.5 खर्ब रूपियाँ लगानी रहेको पोल्ट्री उद्योग गम्भीर जोखिममा परेको छ। यसले कुखुरा पालक व्यवसाय, खाद्य सुरक्षा र राष्ट्रिय अर्थतन्त्रमा समेत असर पार्न थालेको छ। पशु सेवा विभागका अनुसार यस वर्षको संक्रमण विगत भन्दा बढ़ी जटिल देखिएको छ। कोशी प्रदेशको मोरङबाट शुरू भएको प्रकोप अहिले काठमाडौँ उपत्यका सहित 11 जिल्लामा फैलिसकेको छ। कमजोर जैविक सुरक्षा, जंगली चराको आवागमन र सावधानीको कमीका कारण संक्रमण तीव्र भनेको विज्ञहरूको भनाइ छ। बर्ड फ्लूको त्रासका कारण कुखुराको मासु र अण्डाको माग पनि घट्न थालेको छ। राष्ट्रिय कुखुरा बिक्री व्यवसाय संघका अनुसार काठमाडौँ उपत्यकामा कुखुराको मासुको खपत 20-30% घटेको छ। सामान्य अवस्थामा दैनिक करिब 3 लाख केजी मासु खपत हुने उपत्यकामा अहिले 60,000-90,000 किलोसम्म माग घटेको जनाइएको छ। संक्रमण नियन्त्रणका लागि प्रभावित फार्ममा लाखौं पंक्षी नष्ट गर्नु परेको छ, जसका कारण किसानले ठूलो आर्थिक क्षति बिहोर्नु परेको छ। व्यवसायीहरूले प्रभावकारी निगरानी, जैविक सुरक्षा मापदण्डको कड़ाई र किसानलाई राहत तथा क्षतिपूर्ति उपलब्ध गराउन सरकारसँग माग गरेका छन्। विशेषज्ञहरूले बर्ड फ्लू पशु पंक्षीमा देखिने संक्रामक रोग भएकाले अफवाहमा विश्वास नगरी सम्बन्धित निकायको स्वास्थ्य तथा सुरक्षा मापदण्ड पालना गर्न आग्रह गरेका छनृ।

0: सामुदायिक सूचना नेटवर्क सीआईएन मार्फत देशैभरि प्रसारण भइरहेको साझा खबरमा जाजरकोटको पहाड़मा आपको बगैंचा लाखौं कमाउँदै किसान
1: तरकारीको बीचमा फेरि गहुँ रोपिदिन्छौ खानालाई अब अलिकति लगाउँछौ अनि आधा लगाउँछौ त्यो 25-30 हजार त तरकारीबाट हुन्छ अहिले खोर्सानी भ्यान्टाहरूबाट 20-25 हजार भइरहेको छ अझै खोर्सानी टिप्दै बेच्दै गर्छौ भ्यान्टा पनि फल्दैछन् बेच्ने सुरु भएको छ
2: गोलभेडाले मूल्य नपाउँदा पाँच थरका किसान चिन्तित लगायतका खबर अनि कार्टुन पनि बाँकी नै छ सीआईएनको साझा खबर सुन्दै गर्नुहोला
3: विगत 102 वर्षदेखिको गौरवपूर्ण शैक्षिक विरासत बोकेको नेपालको सांस्कृतिक शहर पाटनको मुटु पाटन ढोकामा अवस्थित उत्कृष्ट शैक्षिक गन्तव्य यस पाटन हाई स्कूलमा कक्षा 11 साइन्स म्यानेजमेन्ट ह्युमेनिटीज एजुकेशन एण्ड ल समूहमा भर्ना खोल्यो
4: हाम्रा विशेषताहरू दक्ष र अनुभवी शिक्षकद्वारा अध्यापन अत्याधुनिक भौतिक पूर्वाधारमा व्यावहारिक प्रयोगत्मक तथा प्रविधि मैत्री शिक्षा सुविधा सम्पन्न विज्ञान कम्प्युटर र होटल म्यानेजमेन्ट ल्याब अतिरिक्त क्रियाकलापद्वारा प्रतिभा प्रस्फोटन तथा क्षमता विकास विगत 19 वर्षदेखि राष्ट्रिय परीक्षा बोर्डमा उत्कृष्ट नतिजा हासिल गर्न सफल
5: सम्पर्क 01-5421-708 01-5431-443 पाटन हाई स्कूल पाटन ढोका ललितपुर
6: आँखा नाक कान र घाँटी उपचारका लागि अन्तर्राष्ट्रिय स्तरको प्रविधि युक्त दृष्टि आँखा अस्पताल बिर्तामोड वीरगंज र काठमाडौँ कलंकीका साथै शाखाहरू चाबहिल बानेश्वर जमल र ओम अस्पतालमा
7: सेवाहरू बिना इन्जेक्सन मोतीबिन्दुको अपरेशन अपरेशन पछि चश्मा लगाउनु नपर्ने प्रिमियम लेन्स बाल बालिकाको आँखाको पावर बढ्न रोक्ने मायोपिया कन्ट्रोल लेन्स ड्राई आँखाको थेरापी आँखाको पर्दा तथा जलबिन्दुको उपचार नाक कान घाँटीको उपचार सामाजिक सुरक्षा कोषको स्वास्थ्य बिमा सुविधा वेबसाइट दृष्टि आई डट ओआरजी फोन नम्बर 01-5224-352-5224-353
8: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन
2: तपाईँ अहिले देशभरिका सामुदायिक रेडियो सीआईएन खबर .com तथा मोबाइल एप र नेपाली पात्रोबाट पनि सीआईएनको साझा खबर सुनिरहनु भएको छ अब साझा खबरमा बाँकी खबर
0: पाँचथरमा उत्पादित गोलभेडाले उचित मूल्य नपाउँदा किसानहरू आर्थिक समस्यामा परेका छन् उत्पादक लागत बढ़दै गए पनि बजारमा प्रति किलो 15-17 रूपियाँमै बिक्री गर्नुपर्ने अवस्था आएपछि उनीहरू घाटा बेहोर्न बाध्य भएका हुन् किसानका अनुसार गोलभेडाको उत्पादन लागत उठाउन प्रति किलो कम्तीमा 30 रूपियाँ मूल्य आवश्यक पर्छ तर बजारमा अपेक्षा अनुसार कम मूल्य पाएपछि लगानी समेत उठाउन कठिन भएको उनीहरूको गुनासो छ उता व्यवसायीका अनुसार झापा मोरङ र सुनसरीका बजारमा बाहिरी जिल्लाबाट गोलभेडाको आपूर्ति बढ़ेका कारण स्थानीय उत्पादनको मूल्य घटेको छ यसले पाँचथरका किसानलाई प्रत्यक्ष रूपमा असर परेको छ पाँचथरको फिदिम नगरपालिका हिलीवाङ हाङ गाउँपालिका र याङवर गाउँपालिकामा व्यावसायिक रूपमा गोलभेडा खेती हुँदै आएको छ पहिलो सिजनको उत्पादनले उचित मूल्य नपाएपछि आगामी सिजनमा बजार सुधार हुने आशा किसानहरूले लिएका छन्
2: गत वर्षसम्म सामान्य वर्षा हुँदा पनि घण्टौं सवारी साधन जाम हुने दाउने क्षेत्रमा भने यस वर्ष भने सहज भएको छ नारायणघाट बुटवल सड़क विस्तार आयोजनाको निर्माण अन्तिम चरणमा पुगेपछि वर्षाको समयमा समेत यस क्षेत्रमा सवारी आवागमन सहज हुन थालेको हो गत वर्ष दाउने क्षेत्रमा लामो जाम लाग्ने गरेको थियो विशेष गरी वर्षा र हिउँदमा हजारौं यात्रीले घण्टौं सड़कमै बस्नुपर्ने अवस्था थियो तर यस वर्ष सड़कको अधिकांश भाग कालोपत्रे भई निर्माण अन्तिम चरणमा पुगेपछि यात्रुले त्यस्तो शास्ति भोग्नु परेको छैन नवलपरासी बर्दघाट सुस्ता पूर्वको विनय त्रिवेणी गाउँपालिका दुई अन्तर्गत पर्ने दाउने क्षेत्र 2081 साउन 1 गतेदेखि 2082 असार 32 गतेसम्म 63 पटक अवरूद्ध भएको तथ्याङ्क रहेको छ तर यस वर्ष त्यो अवस्था हटेको छ दैनिक रूपमा यही सड़क प्रयोग गर्ने स्थानीयवासी तथा चालकहरूले पनि यस वर्षको अवस्था विगत भन्दा फरक रहेको बताएका छन् गत वर्षको तुलनामा यस वर्ष दाउने क्षेत्रमा सवारी व्यवस्थापन सहज भएको जिल्ला प्रहरी कार्यालय नवलपरासी बर्दघाट सुस्ता पूर्वका प्रहरी उपरीक्षक युवराज खड्काले बताउनुभयो नारायणघाट बुटवल सड़क आयोजना पूर्वी खण्डका सूचना अधिकारी एवं इन्जिनियर शिव खनालले मुख्य सड़कको कालेपत्रे र कंक्रीट ढलान सम्पन्न भएसँगै यात्रा सहज भएको बताउनुभयो
0: नेपाली कंग्रेसले प्रतिनिधि सभाको नयाँ नियमावलीका केही व्यवस्था खारेज गर्न माग गर्दै सर्वोच्च अदालतमा रिट दर्ता गरेको छ। कांग्रेसले हिजो दर्ता गरेको रिटमाथि संवैधानिक इजलासमा छलफल गर्न सर्वोच्चले असार 31 गतेका लागि पेशी तोकेको छ। संविधानसँग बाँझिनी गरी नियमावलीलाई ऐनभन्दा माथि राखिएको राष्ट्रिय सभाको अधिकार क्षेत्रलाई हस्तक्षेप गरिएको नियमावलीको नियम 140(11) नियम 259 संविधानको धारा 274(8)सँग बाँझिएको दावी गर्दै कांग्रेसले ती व्यवस्था खारेज गर्न माग गरेको छ। जेठ 17 गते पारित प्रतिनिधि सभा नियमावली 2083 कंग्रेसले त्यस बेला नै आपत्ति जनाउँदै थप छलफलका लागि समितिमा पठाउन माग गरेको थियो, तर सभामुख डोलप्रसाद अरियालले मसौदालाई समितिमा लैजानुपर्ने विषय नरहेको भन्दै प्रक्रिया अघि नबढ़ाउनु भएको बताइएको छ।
2: भक्तपुरस्थित हनुमन्ती खोलामा पानीको बहाव निरन्तर बढ़िरहेकाले नदी तटीय क्षेत्र र डुबानको जोखिममा रहेका स्थानीय वासिन्दाहरूलाई बिहान समय उच्च सतर्कता अपनाउन जल तथा मौसम विज्ञान विभागले आग्रह गरेको छ। विभाग अन्तर्गतको बाढ़ी पूर्वानुमान महाशाखाले गएराती सूचना जारी गर्दै हनुमन्ती खोलामा बाढ़ीको सतह बढ़ने क्रम जारी रहेको जानकारी दिएको थियो। नदीको जलसतह लगातार बढ़िरहेकाले खोला आसपासका होचा ठाउँ तथा विगतमा डुबान भइरहने क्षेत्रमा बसोबास गर्ने नागरिकलाई विशेष सजगता अपनाउन महाशाखाले अनुरोध गरेको छ।
0: संघीय संसदमा संवैधानिक निकायको वार्षिक प्रतिवेदनमाथि पहिलो पटक छलफल भएको छ। संघीय संसदको माथिल्लो सदन राष्ट्रिय सभाले राष्ट्रिय समावेशी आयोगको आर्थिक वर्षका 2080-81 वार्षिक प्रतिवेदनमाथि छलफल गरेर त्यस प्रकारको संसदीय अभ्यासको शुरूआत गरेको हो। तर जवाबदेहिता र प्रक्रियाको सवालकै बीचमा यस प्रकारको अभ्यासको शुरूआत भएकाले आगामी दिनमा थप बहस गर्नुपर्ने आवश्यकता महसुस भएको संघीय संसद सचिवालयले जनाएको छ। राष्ट्रिय सभाका सचिव तुलबहादुर कणेलले कार्यव्यवस्था समितिको बैठकमा संवैधानिक निकायको वार्षिक प्रतिवेदनमाथि सभामै छलफल गर्ने विषय उठे पनि जवाबदेहिता र विधि तथा प्रक्रिया बहसमै हुँदा यस प्रकारको अभ्यासको शुरूआत भएको बताउनुभयो।
2: पेस्की नपाएको भन्दै मुहावै गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत शिवराज कोइरालामाथि कुटपीट भएको छ। गाउँपालिकाको प्रशासनिक भवन निर्माण बापतको भुक्तानी नदिएको भन्दै निर्माण व्यवसायका प्रतिनिधि मुहावै 4 31 वर्षीय यज्ञराज शाहीले हिजो बिहान 8 बजेतिर प्रमुख प्रशासकीय अधिकृत कोइरालामाथि कुटपीट गरेका हुन्। सर्भर नचलेर भुक्तानीको काम नभएपछि गाउँपालिकाकै भवन निर्माणको जिम्मा लिएको ठेकेदारका प्रतिनिधि शाहीले प्रमुख प्रशासकीय अधिकृतलाई कुटपीट गरेको कालीकोटका प्रमुख डीएसपी हिमबहादुर खत्रीले बताउनुभयो। बिहिबार अबेरसम्म कार्यालयमा भुक्तानीको काम गरेर बिहान कोठामै सुतिरहेका बेला काम छ भन्दै ढोका खोल्न लगाएर कुटपीट गरेको डीएसपी खत्रीले बताउनुभयो। गाउँपालिकाको आर्थिक वर्षको अन्त्यमा सबै भुक्तानीको काम सकेर आफ्नै कोठामा बसिरहेका प्रमुख प्रशासकीय अधिकृतमाथि कुटपीट गर्ने ठेकेदारका प्रतिनिधिलाई कार्यवाहीको माग गर्दै गाउँपालिकाका जनप्रतिनिधि र कर्मचारीले छुट्टा छुट्टै विज्ञप्ति निकालेका छन्।
0: एक समय थियो नेपाली चलचित्रका केवल दुई प्रकारका कथा मात्रै हलमा दबदबा जमाउँथे, कि त चर्का राजनीतिक नारा बोकेका चलचित्र, नत्र भने आँसुको भील बगाउने भावनात्मक कथा दर्शकलाई लाग्थ्यो। नेपाली चलचित्रको दायरा सायद यति नै हो, तर समय चक्रसँगै नेपाली दर्शकको चेत फेरिएको छ। त्यही अनुरूप निर्देशक निर्माताहरूको सोच पनि व्यापक रूपमा बदलाव आएको छ। अहिले नेपाली चलचित्रले बिक्नका लागि मात्र कथा बुन्ने परम्परालाई धारलाई भत्काएको छ भने नेपाली कला संस्कृति र माटो को सुगन्ध बोकेका सामाजिक कथाहरू अहिले पर्दामा जीवन्त देख्न पाइन्छ। अहिले हलमा देखिएको दर्शकको चापले एउटा कुरा प्रष्ट के भएको छ भने दर्शकलाई अब आफ्नै कथा, आफ्नै परिवेश र आफ्नै अनुहार पर्दामा देख्न पाइन्छ। नेपाली चलचित्रले आफ्नो मौलिक पहिचान जोगाउनु पर्ने अभिनेत्री वसुन्धरा भूषालको बुझाइ छ। नेपाली समाज संस्कृति र जीवनशैली झल्किने कथा प्रस्तुत गर्दा मात्रै चलचित्रले दीर्घकालीन प्रभाव पार्न सक्ने भन्दै अहिले नेपाली चलचित्र लयमा फर्किएको कलाकारहरूको भनाइ छ।
2: केही समय यता बजारमा हरिया तरकारीको भाव सामान्य छ। वर्खायाममा बाढ़ी पहिरोले गर्दा बजारमा तरकारीको आपूर्ति कम भएर भाव महँगो हुने गरेको थियो। यति बेला कालीमाटीको थोक बजारमै अधिकांश हरिया तरकारी प्रति किलो 50 रूपियाँ भन्दा कम छ। थोकमा सस्तोमा उठाएका खुद्रा विक्रेताले पनि भावमा उपभोक्तालाई धेरै कसेका छैनन्। यसकारण किनेर खानेलाई हरिया तरकारीमा विगतका तुलनामा केही राहत मिलेको छ। हाल बजारमा गोलभेडा, आलु, बन्दा, काउली, मूला, भान्टा, बोडी लगायतका तरकारीहरू प्रति किलो 18 रूपियाँदेखि 44 रूपियाँ छन्। अफ सिजनका तरकारीहरू मात्रै प्रति किलो 50 रूपियाँदेखि 100 माथि रहेका छन्। कालीमाटी फलफूल तथा तरकारी विकास समितिमा हरेक दिन 6 लाख किलो हरिया तरकारी भित्रिरहेको छ। अघिल्लो वर्ष बाढ़ी पहिरोले खेतबारीमा क्षतिसँगै ढुवानी अवरोध हुँदा बजारमा हरिया तरकारी महँगो हुँदै आए पनि यो वर्ष उपभोक्ताले राहत महसुस गरेका छन्। एक महिनाको अन्तरालमा कालीमाटी बजारमा तरकारीको भाव किलोमा 66 रूपियाँ भन्दा बढ़ीले घटेको छ। नेपाल फलफूल तथा तरकारी महासंघका अध्यक्ष भरत खतिवड़ाले यसपटक वर्खामा तरकारीको आपूर्ति सहज हुँदा भाव सस्तो भएको बताउनुभयो। पहिले भन्दा यसपटक हरिया तरकारीको भाव कम छ। उहाँले भन्नुभयो विभिन्न जिल्लामा भ्यालीबाट भित्रिने तरकारीको परिमाण घटेको छैन। अघिल्ला वर्ष बाढ़ीहरूले खेतबारीमा क्षति पुग्दा तरकारीको आपूर्तिमा असर पर्ने गरेको थियो।
0: साझा खबरमा अब विदेशका खबर। सन् 2025 जनवरी भन्दा पछि विदेशी सहायता खर्चमा भएको ठूलो कटौतीका कारण कम्तीमा 1 करोड़ महिला र बालबालिकाले अत्यावश्यक मानवीय सहायतामा पहुँच गुमाएको संयुक्त राष्ट्रसंघले जनाएको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले गत वर्ष पदभार ग्रहण गरेपछि विदेशी सहायतामा कटौती गर्नुभएपछि अन्य प्रमुख दाताले पनि देशमा आफ्नो खर्च घटाएका छन्। द्वन्द्व सम्बन्धी यौनिक हिंसाका पीड़ित विस्थापित आमा विद्यालयबाट बाहिरिने बाध्य बालबालिकामा सहयोग घटाइएको छ। संयुक्त राष्ट्र अमेरिका र इरान बीचको सैन्य तनाव थप चुलिएको छ। अमेरिकाले इरानका विभिन्न क्षेत्रमा आक्रमण गर्न शुरू गरेपछि इरानले खाड़ी क्षेत्रमा रहेका अमेरिकी सैन्य अड्डा तथा सहयोगी राष्ट्रलाई लक्षित गर्दै क्षेप्रास्त र ड्रोन आक्रमण गरेको छ। यसबीच पूर्व इरानी सर्वोच्च नेता अली खमेनीलाई उहाँको गृहनगर सहदमा अन्त्येष्टि गरिएको छ भने इजरायलले आवश्यक परे इरान विरूद्ध पुनः सैन्य कार्यवाही गर्न तयार रहेको समेत चेतावनी दिएको छ। र हिंसाले वर्षौंदेखि संकटग्रस्त बनेको हाइटीमा संयुक्त राष्ट्रसंघ समर्थित नयाँ अन्तर्राष्ट्रिय गिरोह दमन बलमा श्रीलंकाको सुरक्षा टोली सहभागी गराइएको छ। संयुक्त राष्ट्रसंघ समर्थित उच्च बल उक्त बलले हाइटीको राष्ट्रिय प्रहरीलाई सशस्त्र गिरोहमाथि निरन्तर कायम गर्न सहयोग गर्नेछ। जीएफका एक प्रवक्ताका अनुसार श्रीलंकाली टोली पोर्ट उल प्रिन्स पुगेको छ भने परिचालन सुरक्षाका कारण टोलीको सदस्य संख्या सार्वजनिक नगरेको समेत बताइएको छ।
2: साझा खबरमा अब खेल खबर। स्पेन 16 वर्षपछि फिफा विश्वकपको सेमी फाइनलमा पुगेको छ। अमेरिकाको लस एन्जलस स्टेडियममा भएको रोमाञ्चक क्वार्टर फाइनलमा स्पेनले बेल्जियमलाई 2-1 पराजित गर्दै अन्तिम 4 स्थानमा सुरक्षित गरेको हो। सन् 2010 विश्वकप जितेको स्पेन त्यसपछि लगातार अपेक्षा अनुसार प्रदर्शन गर्न सकेको थिएन। 2014 समूह चरणबाट बाहिरिएको स्पेन 2018 र 2022 अन्तिम 16 बाहिरिएको थियो। यसपटक भने उत्कृष्ट प्रदर्शन 16 वर्षपछि सेमी फाइनलमा स्थान बनाउन सफल भएको हो। यो स्पेनको विश्वकप इतिहासमा तेस्रो सेमी फाइनल यात्रा हो। यसअघि स्पेन 1950 र 2010 सेमी फाइनलमा पुगेको थियो। 2010 स्पेनले पहिलो पटक विश्वकप उपाधि जितेको थियो भने 1950 चौथो स्थानमा सीमित भएको थियो। यता बेल्जियमको विश्वकप यात्रा भने क्वार्टर फाइनलमै टुंगिएको छ। अब स्पेनले फाइनल प्रवेशका लागि सेमी फाइनलमा फ्रान्ससँग प्रतिस्पर्धा गर्नेछ। भोलि बिहान 2:45 भने विश्वकपको सेमी फाइनलका लागि नर्वे र इंग्ल्याण्डको प्रतिस्पर्धा हुनेछ। र इंग्ल्याण्डले भारतमा चौथो टी ट्वेन्टी अन्तर्राष्ट्रिय क्रिकेटमा 9 विकेटले पराजित गर्दै 5 खेलको श्रृंखला आफ्नो पक्षमा पारेको छ। विस्ट्रोलमा भएको खेलमा इंग्ल्याण्डले 159 रनको लक्ष्य केवल 13.5 ओभरमा 1 विकेट गुमाएर पूरा गर्दै ऐतिहासिक सफलता हात पारेको हो।
0: पहाड़मा आप खेतीको नयाँ उदाहरण, सम्भावना र चुनौती कुराकानी अनि कार्टुन लगायतका सामग्री बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
9: क्लासिक टेकको वाइफाई 6 राउटर नाम 1 Garmanek, Shaktishali 4 Antenama White Coverage, 5G Strength, Low Latency, Raw Fast Speed. Sabe Ostrako Shakti Bokeko, 200 Mbps Go Internet, Aba 3 Mahina Kalagi, Matra 3300 Rupayama, Satma IPTV, Matra 250 Prati Mahina, Booking Kalagi, 9800-100-4477, Shaktaharu Lago Bunetan, Classic Tech, Choyo, Kichanyo.
8: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIM.
2: साझा खबरमा अब पहाडमा आँप खेतीको प्रसंग. तरकारी र फलफूलबाट पनि राम्रो आमदानी लिन सकिन्छ भन्ने उदाहरण देशभरका विभिन्न किसानले गरेको मेहनतबाट देखिन्छ. तर पहाड़ी जिल्लामा पनि आँपको बगैंचाबाट लाखौं आमदानी कसरी सम्भव भयो? जाजरकोटको नलगाड नगरपालिका सात चामखेतमा रहेको छहरे खोला कृषि तथा फलफूल फर्मका संचालक लक्ष्मी चन्दसँग साथी लील प्रकाश चन्दले कुराकानी गर्नु भएको छ.
10: आँप भनेपछि तराईमा फल्ने र अरू पहाड हिमालसम्म पुग्ने भनेर हामी बुझ्छौं. तर यो जाजरकोटको नलगाड क्षेत्रमा यति ठूलो ठूलो आँप बगैंचा हुन्छ भन्ने बारेमा यो माटोको परीक्षण गरेर हो कि कसरी चाहिँ यहाँ खेतीपाती सुरु गर्नुभयो?
1: 52 सालमा ससुरा बुवाले लगाउन थाल्छ कृषिमा, त्यो उतातिर ठूला बुटार लगाउन थाल्छ, अब हुने रहेछ भन्ने भयो. त्यसपछि उहाँ बुवाले लगाइसकेपछि पछि पनि अब फल्न थाल्यो. अब यिनी कलमै बुट त 2 वर्षमा फलिहाल्छन्. फलिसकेपछि त्यसको फल टिप्दा खाँदा अब त्यसरी अब सबैले अब ग्राहकहरूले पनि अब यो किन्न थाले, रुचाए. अब त्यो गरिसकेपछि अब पैसा भन्यो, त्यो अब पैसा आउने रहेछ भन्ने सोच भयो, सबैले लगायौं.
10: भनेको तपाईँहरूको ससुराले वर्षमा झन्डै 7 लाख, तपाईँहरूले 3.5 लाख गर्दाखेरि झन्डै 10.5 लाख चाहिँ यो ठूलो बगैंचाबाट आमदानी हुँदो रहेछ. अनि यसको बजार चाहिँ कहाँ हो, यो कहाँ कहाँ बिक्री हुन्छ यहाँको आँप?
1: हाम्रो त अहिले हामीले पुर्याउनै सकेकै छैन. पहिला सुरुमा चाहिँ हाम्रो हारीतिर हुन्थ्यो, अलिअलि कालीमाटी भन्ने हाम्रो यहाँ नलगाडको कालीमाटीमा लग्थ्यौँ, कुहिएर सरेर फाल्ने गर्थ्यौँ. हाम्रो कट्ने भनेको यही नल आरबिस्कोर रुकुम आरबिस्कोरको हारी बजारमा हो हाम्रो सुरुमा आँप कटेको. लकडाउनदेखि यता चाहिँ हामीले बोक्नु पर्दैन, यहीँ घरमा आएर पनि हामीले ग्राहकलाई सन्तुष्टी बनाउन सकेका छैनौँ. आज बजार यातायात भइगयो, काठमाडौँ लिने भनेर बिहान एकजनाले 35 केजीको अर्डर गरेर मोबाइल ब्याङ्किङ गरिदिनु भएको छ, केही दिनमा आएर लिन्छु भन्नुभएको छ. सुर्खेत दाङ सल्यानसम्म जान्छ क्या हाम्रो आँप.
10: उत्पादन बढाउनको लागि यहाँको स्थानीय सरकार अथवा अरू सरकारवाला निकायले चाहिँ कसरी सहयोग गरेका छन्, कसरी त्यो समन्वय भइरहेको छ त्यहाँ?
1: केही गर्नु भएको छैन उहाँहरूले. अब त्यति हामीले पनि अब त्यति उहाँहरूलाई अब जानकारी गराएको छैन क्या, यस्तो आँपको फर्म छ, यो कृषकलाई यसरी प्रोत्साहन दिनुपर्छ भन्ने उहाँहरूको त्यस्तो जिज्ञासा छैन. अब पोहोर साल मात्र यहाँ घेराबारको लागि मेयर साहबलाई हामीले अलि जानकारी गऱ्यौँ, चोरी डकैती हुन लाग्यो, रोड कटिङ गरेर अब बच्चाहरूले अब हिँड्ने मान्छेले लुट दिए, अनि अब के गर्ने, अब यसको लागि अलिकति केही घेराबार गरिदिनुहोस् न मेयर साहब भन्यो र अनि 1,40,000 अनुदान हालिदिनु भयो र त्यही अलिअलि लगाएका छौँ, अब पूर्ण भएको छैन. त्यति मात्रै हो उहाँ अरू सहुलियत दिएको पनि नै आफ्नै मिहिनेत छ, कसैले गरेको छैन.
10: आँप सँगसँगै त्यहाँ अरू खेती पनि भइरहेको रहेछ. आँपको बुटा माथि ठुलो ठुलो भयो, मुनि चाहिँ खोर्सानी लगायतका अरू तरकारी खेती पनि रहेछ. यसले कतिको सजिलो बनाएको छ तपाईँहरू?
1: हामीलाई दोहोरो फाइदा भएको छ. खोर्सानीबाट पनि पैसा भक्का, अब हामीले वैशाखदेखि खोर्सानी बेच्न सुरु गरेका छौँ. दिनमा 20-30 किलो लगेर धारीतिर ढेब्री फाल्छौँ, तरकारी पसलमा फाल्छौँ. मुनि बदम लगाइरहेको छौँ, अब माथि आँप टिप्ने भइगयो, तल बदमको सिजनमा बदम हुन्छ, बदम निकाल्ने भइगयो, मकै हुन्छ, मकै खाने भइगयो वर्षभरि. अनि लरेबाली तरकारीहरू लगाएका छौँ, तरकारी त्यसमा मुनि बाई फेरि काउली बन्दाहरू पनि लगाउँछौँ. अहिले त तरबुजाहरू पनि लगाएँ, 3 सालको हामीले यही फर्मको बिचमा तरबुजा लगाउन थालेको. तरबुजामा यस एकदम राम्रो फलिरहेको थियो, अहिलेसम्म पनि फल्दैछ तरबुजा.
10: बगैँचाभित्रबाट वर्षभरिमा हुने जम्मा आमदानी चाहिँ कति हुन्छ त आँप लगायत सबै तरकारी फलफुलको?
1: तरकारी फलफुलको त सबै गरिन, अब तरकारीको आँपको त अब वर्षमा एकपटक हिसाब हुने भयो. तरकारीको त त्यस्तै 25-30 हजार जति हुन्छ तरकारीको. बिचमा फेरि गहुँ रोपिदिन्छौँ खानालाई, अब अलिकति लगाउँछौँ अनि आधा लगाउँछौँ, त्यही 25-30 हजार तरकारीबाट हुन्छ. अहिले खोर्सानी भ्यान्टाहरूबाट 20-25 हजार भइरहेको छ, अझै खोर्सानी टिप्दै बेच्दै गर्छौँ, भ्यान्टा पनि फल्दैछन् बेच्ने सुरु भएको.
0: कृषि तथा फलफूल फर्मका संचालक लक्ष्मी चन्दसँगको कुराकानी सँगै हामी साझा खबरको अन्त्यमा आइपुगेका छौं. सामुदायिक रेडियो प्रसारक संघद्वारा संचालित सीआईएनको बिहान 6 बजेको साझा खबर सक्नु अघि मुख्य खबर फेरि एकपटक
2: किर्तिपुरको होल्डिङ सेन्टरमा बाढ़ी, सुकुम्बासीको विचल्ली। आज पनि देशभर वर्षाको सम्भावना, केही स्थानमा भारी वर्षा हुने। देशभर एलनिनोको प्रभाव पर्ने सम्भावना, हिमनदीमा आकस्मिक बाढ़ीको जोखिम रहेकाले सतर्क रहनुपर्ने।
0: गणेश नेपालीको परिवारलाई रोजगारी र सन्तानलाई निशुल्क शिक्षाको व्यवस्था गर्ने महानगरको घोषणा। घटनाको सत्य तथ्य पत्ता लगाउन सरकारद्वारा छानबिन समिति गठन। प्रधानमन्त्री शाह र ऊर्जा उत्पादक बीच विद्युत व्यापार बढ़ाउने विषयमा छलफल।
2: निरन्तर बढ्दै बर्ड फ्लू, 1.5 खर्बको पोल्ट्री उद्योग जोखिममा। गोलभेडाले मूल्य नपाउँदा पाँच थरका किसान चिन्तित। पहाड़मा आप खेतीबाट लाखौं कमाउँदै जाजरकोटका किसान।
0: 1 करोड़ महिला तथा बालबालिकाले मानवीय सहायता गुमाएको संयुक्त राष्ट्र संघको भनाई। इरान, अमेरिका र इरान बीच फेरि सैन्य तनाव बढ़्दो।
2: र बेल्जियमलाई हराउँदै स्पेन 16 वर्षपछि विश्वकपको सेमी फाइनलमा। आज राति नर्वे र इंग्ल्याण्डको खेल हुने। टी ट्वेन्टी अन्तर्राष्ट्रिय क्रिकेटमा भारत 9 विकेटले पराजित।
0: साझा खबरको अन्त्यमा कार्टुन। कार्टुन हामीले कान्तिपुरमा अविनले बनाउनु भएको गज्जब छपा शीर्षकको कार्टुन लिएका छौं। पछिल्लो समय राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाले आफ्ना सांसदहरूलाई बोल्ने विषय र कहीं कतै जानु पर्यो भने सोधेर जाने भन्ने विषयको प्रसंग निकै चर्चा बनिरहेको छ। त्यही विषयलाई यहाँ व्यङ्ग्य गर्न खोजिएको छ। एकजना सांसद लेखेको झोला बोकेका व्यक्ति फोनमा कुराकानी गर्दै गर्दा बाहिर निस्केको जस्तो देखाइएको छ भने पछाडि धेरै सांसदहरूले उनलाई टुलुटुलु हेरिरहेका छन्। अगाडि शौचालय भनेर लेखिएको छ, तल यस्तो लेखिएको छ, कहाँ जान लाग्या रे? त्यति नै भन्न मिल्दैन, म पहिला एकपटक पार्टीमा सोधी हेर्छु है त।
2: हवस् त, प्राविधिक साथी सुनिल राज भारतलाई धन्यवाद। अहिलेलाई सन्तोष गन्धर्व र सुशीला श्रेष्ठ विदा भयो। तपाईँको आजको दिन शुभ होस्। नमस्कार।

0: हावाहुरी चलेको बेला के गर्ने,
1: घरको झ्याल र ढोका बन्द गर्ने,
0: आगोका स्रोतहरू बन्द गर्ने,
1: मोटरसाइकल गाडी चलाइरहेको भए रोकेर सुरक्षित स्थानमा बस्ने,
0: भीड़भाड़मा भए नआत्तिने, भागदौड़ नगर्ने, बिस्तारै सुरक्षित स्थानमा लाग्ने,
1: खुल्ला स्थानमा हुँदा सुरक्षित स्थानमा बस्ने,
0: कतै सुरक्षित ओत नभेटे थुचुक्क बसेर दुवै हातले टाउको छोपी घोप्टो पर्ने,
1: हावाहुरी चलेको बेला के नगर्ने,
0: कमजोर संरचना, अग्ला रुख, टेलिफोन र बिजुलीको खम्बा तथा तार मुन्तिर नबस्ने,
1: बिजुलीको तार लत्रिएको छ भने नछुने,
0: बिजुलीका तार ठोकिएर सर्ट सर्किट हुन सक्ने भएकाले विद्युतीय उपकरण नचलाउने,
1: उडाएर आएको सामानबाट चोट लाग्ने जोखिम भएकाले जोखिमयुक्त स्थानमा नबस्ने।
0: जनहितका लागि हजुरको रेडियो 102.1 MHz जारी सन्देश।
2: सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनीले अधिकतम 100% छुट लिएर आएको छ। यदि समयमै प्रिमियम नतिरेको कारण तपाईँको जीवन बीमा ल्याप्स भएको छ भने यही असार 26 गते भित्र नवीकरण गरी विलम्ब शुल्कमा अधिकतम 100% छुट पाउनुहोस्। नवीकरण शुल्क अनलाइन मार्फत वा नजिकैको शाखा कार्यालयमा गई बुझाउन सकिनेछ। थप जानकारीका लागि आजै सम्पर्क गर्नुहोस्। सूर्यज्योति लाइफ, जीवनको लागि।
3: महिला दिदी बहिनीहरूको लागि खुसीको खबर,
4: हरेक महिनाको अन्तिम शनिबार बिहान 10 बजेदेखि दिउँसो 3 बजेसम्म यस सुनकोशी सामुदायिक अस्पताल खुरकोटमा महिला रोग विशेषज्ञ गाइनोलोजिस्ट डाक्टर आस्मा अधिकारी आउनु हुने भएकोले सम्पूर्ण महिला दिदी बहिनीहरूले चेक जाँच गराई समयमै रोगको उपचार गराउनु होला।
3: थप जानकारीको लागि सम्पर्क नम्बर 9854043230, 9767-65-24-900।
4: सुनकोशी सामुदायिक अस्पताल खुरकोट सिन्धुली।
3: QAA प्राप्त बानेश्वर बहुमुखी क्याम्पस शान्तिनगर बानेश्वर काठमाडौँको नयाँ भर्ना सम्बन्धी सूचना।
1: लामो शैक्षिक इतिहास भएको त्रिविद्वारा सञ्चालित बोर्ड परीक्षामा राम्रो रिजल्ट ल्याउन सफल QAA प्राप्त यस बानेश्वर बहुमुखी क्याम्पसमा बिहानी समयमा BBS, BA र BED प्रथम वर्षमा शैक्षिक सत्र 2083-84 लागि भर्ना खुल्यो। साथै विद्यालय व्यवस्थापन समितिको स्वीकृतिमा बिहानी समयमा कक्षा 11 साइन्स म्यानेजमेन्ट, ह्युमानिटी, कम्प्युटर साइन्स र एजुकेशनमा धमाधम भर्ना भइरहेको छ।
3: क्याम्पस लोकेसन काठमाडौँको 3 कुने गैरी गाउँ पेट्रोल पम्पबाट 200 मिटर भित्र बागमती पुल सँगै बानेश्वर बहुमुखी क्याम्पस शान्तिनगर काठमाडौँ। थप जानकारीको लागि सम्पर्क नम्बर 01-46-30-310, 98-51-40-41-98 र 98-41-25-59-57।

0: हजुरको रेडियो 102.1 मेगाहर्ज।
1: सार्वजनिक सुनवाई सञ्चालन हुने सम्बन्धी रामेछाप नगरपालिकाको सूचना।
2: रामेछाप नगरपालिकाद्वारा चालू आर्थिक वर्ष 2082-83 को तेस्रो चौमासिक अवधिको आय व्यय तथा सम्पन्न भए गरेका विकास निर्माणका गतिविधिहरू र सेवा प्रभावको अवस्थाका बारेमा आम नगरवासीहरूलाई सुसूचित गराउन तथा सरोकारवालाहरूका धारणा एवं पृष्ठपोषण लिनका लागि सार्वजनिक सुनवाई कार्यक्रम राखिएकोले सो कार्यक्रममा उपस्थित भइदिनु हुन आम नगरवासीहरूमा हार्दिक अनुरोध गरिन्छ।
1: सार्वजनिक सुनवाई सञ्चालन हुने मिति, समय र
2: मिति 2083 साल असार 28 गते आइतबार।
1: समय बिहान 10 बजेदेखि।
2: स्थान नगरपालिका सभाहल रामेछाप नगरपालिका रामेछाप।
1: रामेछाप नगरपालिका नगर कार्यपालिकाको कार्यालय रामेछाप बजार रामेछाप।
3: सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनीले अधिकतम 100% छुट लिएर आएको छ। यदि समयमै प्रिमियम नतिरेको कारण तपाईँको जीवन बीमा ल्याप्स भएको छ भने यही असार 26 गते भित्र नवीकरण गरी विलम्ब शुल्कमा अधिकतम 100% छुट पाउनुहोस्। नवीकरण शुल्क अनलाइन मार्फत वा नजिकैको शाखा कार्यालयमा गई बुझाउन सकिनेछ। थप जानकारीका लागि आजै सम्पर्क गर्नुहोस्। सूर्यज्योति लाइफ, जीवनको लागि।
4: तपाईँ हिंसामा अथवा अन्यायमा परेमा कहाँ जाने?
5: नेपालको संविधान 2072 धारा 217 नगरपालिकामा उपप्रमुखको संयोजकत्वमा 3 सदस्यीय न्यायिक समिति गठन गरी न्यायिक समितिले स्थानीय सरकार सञ्चालन ऐन 2074 दफा 47 उपदफा 1 न्यायिक समितिलाई विवादको निरूपण गर्ने र उपदफा 2 मेलमिलापद्वारा मुद्दाको निरूपण गर्ने अधिकार प्रदान गरेको छ। साना प्रकृतिका विवादहरू रामेछाप नगरपालिकाले प्रत्येक वडावडामा मेलमिलाप केन्द्र मार्फत विवाद समाधान र मिलापत्र गराउने काम गर्दछ।
4: निरूपण गर्ने प्रकृतिका विवादहरू
5: आलिधुर, बाँध, पैनी कुलो वा पानीघाटको बाँडफाँड तथा उपयोग सम्बन्धी विवाद,
4: अर्काको बाली नोक्सानी गरेको सम्बन्धी विवाद,
5: चरण घाँस दाउरा सम्बन्धी विवाद,
4: ज्याला मजदुरी नदिएको सम्बन्धी विवाद,
5: घरपालुवा पशु पक्षी हराएको वा पाएको सम्बन्धी विवाद,
4: ज्येष्ठ नागरिकको पालन पोषण तथा हेरचाह नगरेको सम्बन्धी विवाद,
5: नाबालक छोराछोरी वा पति पत्नीलाई इज्जत आमद अनुसार खाना लगाउन वा शिक्षा दीक्षा नदिएको सम्बन्धी विवाद,
4: वार्षिक 25 लाख रुपियाँसम्मको बिगो भएको घर बहाल र घर बहाल सुविधा सम्बन्धी विवाद,
5: अन्य व्यक्तिको घर जग्गा वा सम्पत्तिलाई असर पर्ने गरी रुख बिरुवा लगाएको सम्बन्धी विवाद,
4: आफ्नो घर वा बलेसीबाट अर्काको घर जग्गा वा सार्वजनिक बाटोमा पानी झारेको सम्बन्धी विवाद,
5: सदियारको जग्गा तर्फ झ्याल राखी घर बनाउनु पर्दा कानून बमोजिम छोड्नु पर्ने परिमाणको जग्गा नछोडी बनाएको सम्बन्धी विवाद,
4: कसैको हक वा स्वामित्वमा भए पनि परापूर्वदेखि सार्वजनिक रूपमा प्रयोग हुँदै आएको बाटो, वस्तुभाव निकाल्ने निकास, वस्तुभाव चराउने चौर, कुलो, नहर, पोखरी, पाटी, पौवा, अन्त्येष्टि स्थल, धार्मिक स्थल वा अन्य कुनै सार्वजनिक स्थलको उपयोग गर्न नदिएको वा बाधा पुर्याएको सम्बन्धी विवाद,
5: मेलमिलापद्वारा मात्र निरूपण गर्ने विवादहरू,
4: सरकारी, सार्वजनिक वा सामुदायिक बाहेक एकको हकको जग्गा अर्कोले चापी मिची वा घुसाई खाएको सम्बन्धी विवाद,
5: सरकारी, सार्वजनिक वा सामुदायिक बाहेक आफ्नो हक नपुग्ने अरूको जग्गामा घर वा कुनै संरचना बनाएको सम्बन्धी विवाद,
4: पति पत्नी बीचको सम्बन्ध विच्छेद सम्बन्धी विवाद,
5: अङ्गभङ्ग बाहेकको बढीमा 1 वर्षसम्म कैद हुन सक्ने कुटपिट सम्बन्धी विवाद,
4: गाली बेइज्जती सम्बन्धी विवाद,
5: लुटपिट सम्बन्धी विवाद,
4: पशु पक्षी छाडा छाडेको वा पशु पक्षी राख्दा वा पाल्दा लापरवाही गरी अरूलाई असर पारेको सम्बन्धी विवाद,
5: अरूको आवासमा अनधिकृत प्रवेश गरेको सम्बन्धी विवाद,
4: अर्काको हक भोगमा रहेको जग्गा आबाद वा भोगचलन गरेको सम्बन्धी विवाद,
5: ध्वनि प्रदूषण गरी वा फोहोर मैला फ्याँकी छिमेकीलाई असर पुर्याएको सम्बन्धी विवाद,
4: प्रचलित कानूनमा मेलमिलाप हुन सक्ने व्यक्ति बाधी भई दायर हुने अन्य देवानी र 1 वर्षसम्म कैद हुन सक्ने फौजदारी सम्बन्धी विवाद,
5: यस्ता किसिमका समस्या भएमा तपाईँले आफ्नो वडाको मेलमिलाप केन्द्रमा निवेदन दर्ता गराउन सक्नुहुनेछ। यो सेवा निशुल्क पाइन्छ।
1: रामेछाप नगरपालिका नगर कार्यपालिकाको कार्यालय रामेछाप। रामेछाप उद्योग वाणिज्य संघको सदस्यता नवीकरण सम्बन्धी सूचना।
2: रामेछाप उद्योग वाणिज्य संघको विधान बमोजिम आर्थिक वर्ष 2083-84 का लागि सदस्यता नवीकरण खुला भएको छ। 2083 साल असार मसान्त भित्र तोकिएको शुल्क र आवश्यक कागजात सहित नवीकरण गर्नुहुन अनुरोध छ। म्याद भित्र नवीकरण नगरेमा सदस्यता स्वत खारिज हुनेछ र सदस्य संरक्षण हितकोषको सेवाबाट वञ्चित हुनुपर्नेछ।
1: आवश्यक कागजात
2: सदस्यता परिचय पत्र,
1: व्यवसाय दर्ता तथा पछिल्लो नवीकरणको प्रमाण
2: र तोकिएको नवीकरण शुल्क,
1: अन्तिम मिति 2083 साल असार मसान्तसम्म।
2: सदस्य संरक्षण हितकोषबाट संघको सदस्यहरूले आर्थिक वर्ष 2083-84 पाउने सेवाहरू,
1: सदस्य मृत्यु,
2: नगद राहत रु 20,000 रुपियाँ,
1: दुर्घटना स्वास्थ्य उपचार,
2: उपचार सम्पूर्ण बिलको 15% वा रु 15,000 मध्ये कुन कम हुन्छ सोही अनुसार भुक्तानी गरिने,
1: व्यावसायिक क्षतिपूर्ति, आग लागि प्राकृतिक प्रकोप,
2: राहत प्याकेज प्रहरी सर्जीमन मुचुल्काको आधारमा रु 30,000 भुक्तानी गरिने,
1: अपाङ्गता,
2: एकमुष्ट आर्थिक सहयोग पूर्ण अपाङ्गता मापदण्ड भित्र भए रु 20,000 र आंशिक अपाङ्गता नेपाल सरकारको वर्गीकरणको मापदण्ड भित्र भए रु 5,000-10,000।
1: थप जानकारीको लागि सम्पर्क नम्बर 0848-540-028, 98-543-0028, रामेछाप उद्योग वाणिज्य संघ कार्यालय रामेछाप।

0: हजुरको रेडियो 102.1 मेगा।
1: तपाई वा तपाईले चिनेको कोही लैंगिक हिंसा, दुर्व्यवहार वा अन्यायमा पर्नु भएको छ? कतै न्याय र उपचारको खोजीमा कहाँ जाने भनेर अलमलमा त हुनुहुन्न?
2: चिन्ता नगर्नुहोस्, तपाईसँगै छ रामेछाप अस्पतालको एकद्वार संकट व्यवस्थापन केन्द्र ओसीएमसी।
1: यहाँ हिंसा प्रभावित महिला, बाल बालिका तथा पुरूषहरूका लागि बिना भेदभाव एकै स्थानबाट सेवा प्रदान गरिन्छ।
2: हजुर, यहाँ शारीरिक चोटपटकको उपचार र निशुल्क चिकित्सकीय जाँच,
1: कानूनी उपचारका लागि फोरेन्सिक परीक्षण,
2: मनोसामाजिक परामर्श र सुरक्षाको व्यवस्था,
1: आवश्यक परेमा सुरक्षित आवास र पुनर्स्थापनाको समन्वय।
2: हिंसा सहनु हुँदैन, आवाज उठाउनुपर्छ। रामेछाप अस्पतालमा स्थापना भएको ओसीएमसीले 2079 सालदेखि निरन्तर तपाईँको गोपनीयता कायम राख्दै सेवा दिँदै आएको छ।
1: थप जानकारीको लागि आजै सम्पर्क गर्नुहोस् रामेछाप अस्पताल रामेछाप। सम्पर्क नम्बर 97652033 वा 98444410 40। इमेल dhramechap@gmail.com।
2: हिंसामुक्त समाज निर्माणमा हाम्रो साथ एकद्वार संकट व्यवस्थापन केन्द्र रामेछाप अस्पताल रामेछाप।
3: सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनीले अधिकतम 100% छुट लिएर आएको छ। यदि समयमै प्रिमियम नतिरेको कारण तपाईँको जीवन बीमा ल्याप्स भएको छ भने यही असार 26 गते भित्र नवीकरण गरी विलम्ब शुल्कमा अधिकतम 100% छुट पाउनुहोस्। नवीकरण शुल्क अनलाइन मार्फत वा नजिकैको शाखा कार्यालयमा गई बुझाउन सकिनेछ। थप जानकारीका लागि आजै सम्पर्क गर्नुहोस्। सूर्यज्योति लाइफ, जीवनको लागि।
4: ए भाउजू, केही गर्दा रोग निको भएन भन्नुहुन्थ्यो, अहिले त छरीतिर राम्री पो देख्छु त, कसरी
5: के जिस्के किने? शुभजीवन हस्पिटल खुर्कुटमा त महिलाहरूका लागि त जस्तो सुकै उपचार पनि हुँदो रहेछ, रोग त काँडै निकाले जस्तो भयो चटक्कै।
6: हजुर, लामो समयको अनुभव प्राप्त वरिष्ठ स्त्री रोग विशेषज्ञ डाक्टरको प्रत्यक्ष निगरानीमा सबै खाले स्त्री रोगहरूको उपचार र वरिष्ठ हाड जोड्ने विशेषज्ञ डाक्टरद्वारा उपचार गर्नका लागि शुभजीवन अस्पताल खुर्कुट जाउँ।
4: महिलाहरूको तल्लो पेट दुख्ने, गुप्ताङ्ग चिलाउने, सेतो पानी बग्ने, गर्भजाँच, भिडियो एक्सरे, वैधानिक एवं सुरक्षित गर्भपतन र प्रसूति तथा अपरेशन सेवाका लागि शुभजीवन हस्पिटल।
6: हात खुट्टा तथा जोड्नीहरू भाँचिएको जटिल खालको अपरेशन गर्नुपर्ने अवस्थामा यहाँ सिआम मेसिनको सहायताबाट सजिलो, सुरक्षित र आधुनिक प्रविधिबाट स्टिल रड जडान गरी अपरेशन गर्न सकिने व्यवस्था र लामो समयदेखि राखेको स्टिल रड अपरेशनद्वारा निकालिनेछ।
2: गोलमजुर गाउँपालिका वडा नम्बर 7 का 70 वर्ष माथिका ज्येष्ठ नागरिकहरूलाई उपचार खर्चमा 25% र औषधिमा 5% छुट।
6: वडा नम्बर 7 बाहेक नेपालभरका ज्येष्ठ नागरिकहरूका लागि उपचार खर्चमा 20% र औषधिमा 5% छुट उपलब्ध गराइनेछ। ज्येष्ठ नागरिकहरू बाहेक गोलमजुर गाउँपालिकावासी बिरामीहरूलाई उपचारमा 15% र औषधिमा 5% छुटको व्यवस्था छ। गोलमजोर गाउँपालिका भन्दा अन्य जिल्ला र पालिकाहरूबाट सेवा लिन आउने बिरामीहरूका लागि उपचार खर्चमा 10% र औषधिमा 3% छुट उपलब्ध छ।
7: महिला तथा स्त्री रोग परामर्शका साथै हरेक महिनाको पहिलो शनिबार काठमाडौँका वरिष्ठ डाक्टरद्वारा मनोचिकित्सा तथा नशा सम्बन्धी रोगको सफल उपचार पनि भइरहेको छ।
8: हरेक दिन जनरल ओपिडी सेवा पनि विगतका दिन जस्तै दिनहुँ सञ्चालन भइरहेको छ है। अब स्त्री रोग सम्बन्धी कुनै पनि उपचारका लागि काठमाडौँ जानै पर्दैन।
4: जानकारीका लागि शुभजीवन हस्पिटल खुर्कोट सिन्धुली।
7: सम्पर्क नम्बर 0475904660, 98692965998।
2: दुध दही भनेपछि छोराछोरी हिरिक्क गर्छन्, आफूले पनि गाई भैँसी पाल्न सकिएन, गाउँ घरमा पनि किन्न पाइँदैन, नजिकै डेरी पसल भइदिएको भए पनि हुन्थ्यो नि।
5: ल के कुटेन्छन्? हाम्रै रामेछाप बजारमा चिरञ्जीवी डेरी एन्ड सप्लाइज खुलिसक्यो नि। यहाँ त दुध, दही, मही, पनिर, खुवा, घिउ, आइसक्रिम, कुल्फी, लस्सी पनि पाइन्छ नि। त्यही गए त भइगयो नि, मिठो पनि, सस्तो पनि।
9: यसको उत्पादन रामेछाप बजारमा एसपी खाजा घर, सफल फलफुल स्टोर, सुमिना स्टोर, सुरेन दुग्ध बिक्री केन्द्रमा पनि पाइन्छ।
5: चिरञ्जीवी डेरी एन्ड सप्लायर्स रामेछाप, गौरी शङ्कर क्याम्पस गेट नजिकै। सम्पर्क नम्बर 98142896910।

0: हजुरको रेडियो 102.1 MHz।
1: सगरमाथा कम्प्युटर सेन्टर मन्थली 1 रामेछापमा अब ल्यापटप किस्ताबन्दीमा सजिलै किन्नुहोस्, विशेष अफर छ।
2: अब मन पर्ने ल्यापटप किन्दा सजिलो, सिर्फ 40% डाउन पेमेन्ट तिर्नुहोस् र बाँकी रकम मासिक किस्तामा।
1: हाम्रा विशेषताहरू
2: 40% मात्रै डाउन पेमेन्ट,
1: सजिलो मासिक किस्ता सुविधा,
2: विभिन्न ब्रान्डका नयाँ ल्यापटप उपलब्ध,
1: विद्यार्थी अफिस तथा प्रोफेसनल प्रयोगका लागि उपयुक्त,
2: आवश्यक कागजातहरू
1: नागरिकताको प्रमाण पत्र, राष्ट्रिय परिचय पत्र,
2: ठेगाना सगरमाथा कम्प्युटर मन्थली 1 रानीछाप।
1: थप जानकारीका लागि सम्पर्क नम्बर 98543420555, 048541106 इमेल scsinfo106@gmail.com। आजै सम्पर्क गर्नुहोस् र 40% डाउन पेमेन्टमा ल्यापटप घर लैजानुहोस्। सीमित समयको अफर नछुटाउनुहोस्।
3: श्रीमान परदेश गएका बेला तपाईलाई छिमेकी आफन्त साथीभाइबाट घरमा बस्न हिडुल गर्न अप्ठ्यारो हुने किसिमको व्यवहार त भएको छैन?
4: लेखेर, बोलेर, इशारा गरेर, संकेत वा चिन्हको माध्यमबाट, सामाजिक सञ्जाल अथवा अरू कुनै पनि किसिमले श्रीमान परदेशमा भएका महिलाको व्यक्तिगत चरित्र, आचरण, नैतिकता वा ख्यातिलाई होच्याउनु दण्डनीय अपराध हो।
3: महिलाको शरीर बारे घृणा पैदा हुने, होच्याउने, चरित्र हत्या हुने कुनै पनि कार्यलाई मुलुकी अपराध संहिता 2074 दण्डनीय मानेको छ।
4: यस्ता कुनै पनि कसुर गर्ने गराउने व्यक्तिलाई 2 वर्षसम्म कैद वा 20,000 रुपियाँसम्म जरिवाना वा दुवै सजाय हुन सक्छ। दुर्व्यवहार र सामाजिक लाञ्छनाको विरुद्ध आजै बोलौं।
2: थप जानकारी र वैदेशिक रोजगारी सम्बन्धी अन्य जस्तो सुकै सूचना तथा जानकारी चाहिएमा
1: आप्रवासी स्रोत केन्द्र जिल्ला प्रशासन कार्यालय रामेछापको कोठा नम्बर 9 मन्थली, सम्पर्क नम्बर 048543398, 048543398।
2: नेपाल सरकार र स्विस सरकारको द्विपक्षीय सम्झौता अनुसार हेलबेटास नेपालको प्राविधिक सहयोगमा सुरक्षित आप्रवासन परियोजना सामी
1: मन्थली नगरपालिका, रामेछाप नगरपालिका, सुनापति गाउँपालिका, दोरम्बा सैलुङ गाउँपालिका, खानादेवी गाउँपालिका, गोकुलगुङ्गा गाउँपालिका, उमाकुण्डा गाउँपालिका र लिखु तामाकोशी गाउँपालिकाको संयुक्त पहल।
5: ओहो, आज त धारामा कति धेरै धमिलो पानी आएछ है।
6: अब वर्षा लाग्न थाल्यो, यस्तो पानीले त झाडा पखाला, आउ, हैजा, टाइफाइड जस्ता रोगहरू लाग्ने गर्दछ। त्यसैले पिउने पानी शुद्धिकरण गरेर मात्र पिउनु पर्दछ नि।
5: हैन छोरी, यो शुद्धिकरण भनेको चाहिँ के रहेछ?
6: पानी शुद्धिकरण भनेको पानीलाई राम्ररी उमाल्ने वा फिल्टर गर्ने, सेतो प्लास्टिकको बोतलमा घाममा राख्ने, औषधिहरू राखी पानीलाई निर्मलीकरण गर्ने विधि हो नि काका। त्यति मात्र होइन, पानी राख्ने भाँडो सफा हुनुपर्छ, खाने पानी सधैँ छोपेर राख्नुपर्छ नि।
7: नेपाल सरकार विज्ञापन बोर्ड।
8: सूर्य ज्योति लाइफ इन्सुरेन्स कम्पनीले अधिकतम 100% छुट लिएर आएको छ। यदि समयमै प्रिमियम नतिरेको कारण तपाईँको जीवन बिमा ल्याप्स भएको छ भने यही असार 26 गते भित्र नवीकरण गरी विलम्ब शुल्कमा अधिकतम 100% छुट पाउनुहोस्। नवीकरण शुल्क अनलाइन मार्फत वा नजिकैको शाखा कार्यालयमा गई बुझाउन सकिनेछ। थप जानकारीका लागि आजै सम्पर्क गर्नुहोस्। सूर्य ज्योति लाइफ, जीवनको लागि।
9: डस्ना बनाएको 1 वर्ष नि भएको छैन, साह्रै ढाड दुखाएर हैरान पार्यो। सिरक पनि उस्तै छ, यता पोका उता पोका, डस्ना पनि फाट नागेर बाहिर झरिसक्यो। उफ, हैरान भए म त।
10: के गर्नु त बुढी, उबेलामा घरमै आएको ट्र्याक्टरवालालाई बोलाएर बनाइयो। मैले त भनेकै हो नि ओम कपास उद्योगमा जाउँ भनेर। तिमीलाई लाज लाग्छ पुरानो कपडा बोकेर ओम कपास उद्योगमा जानलाई?
11: हजुर, विश्वासिलो र भरपर्दो ओम कपास उद्योग ग्वालटार सिन्धुली, यहाँ नयाँ सेतो र कालो दुवै कपासको सिरक डस्ना बनाइन्छ।
9: प्रोपाइटर ओम बहादुर पुलामी मगर, मनिका पुलामी मगर। सम्पर्क नम्बर 98692544 44।
11: 98407793 ओम कपास उद्योग गोलन्जोर गाउँपालिका 3 ग्वालटार सिन्धुली।
0: घर बनाउनको लागि रड सिमेन्ट जस्ता पाता चाहिने, कहाँबाट ल्याउने होला? फेरि यो मन्थलीमा त्यस्तो राम्रो हजुरको पसल चाहिँ कहाँ होला भतिज?
12: काका, तिमीलाई यति नै थाहा छैन? अब हाम्रै मन्थलीमा दीपज्योति हार्डवेयर एन्ड सप्लायर्स खुल्यो नि काका।
13: हजुर, यहाँ सिमेन्ट, रड, पाइप, प्लाई जस्ता तथा निर्माण सम्बन्धी सम्पूर्ण सामान होलसेल मूल्यमा पाइन्छ। साथै ढुवानीको व्यवस्था पनि गरिएको छ। उदयपुर गैडाछाप सिमेन्ट र पशुपति रंगको अधिकृत विक्रेता काटी किला रंग रोगनका सामानहरू एकै ठाउँमा पाइन्छ।
14: प्रोप्राइटर विनोद श्रेष्ठ, सम्पर्क नम्बर 9854040682, गोविन्द श्रेष्ठ, सम्पर्क नम्बर 9854040892 र 0848403585, श्री दीपज्योति हार्डवेयर एन्ड सप्लायर्स, मन्थली नगरपालिका, खादबारी, रामेछाप।

0: हजुरको रेडियो 102.1 MHz।
1: विषादयुक्त खाना त्यागौ रैथाने बालीतिर लागौ।
2: जुन माटोमा हामी जन्मियौ त्यही माटो आज आफ्नो मौलिक पहिचान खोजिरहेको छ।
1: आदरणीय किसान दाजुभाइ दिदी बहिनीहरू, के तपाईँले याद गर्नु भएको छ हाम्रा पुर्खाहरू कति बलिया र निरोगी थिए? उनीहरूको त्यो शक्ति बजारको महँगो प्याकेटको खानेकुरामा होइन, हाम्रै पाको बारीमा फल्ने कोदो, फापर, जौ, उवा, चिनो, कागुनो र लट्टेमा थियो।
2: हामीले किन रैथाने बाली नै लगाउनु पर्छ त? आज गाउँ घरमा सुगर, प्रेसर र ग्यास्ट्रिकका बिरामी किन बढ्दैछन्? किनभने हामीले आफ्ना पोसिला रैथाने बाली छोड्यौं। कोदो र कागुनो औषधि हुन्। फापरले हाम्रो मुटु जोगाउँछ र रक्तचाप नियन्त्रण गर्छ। यी बालीहरू हामीलाई बचाउन हाम्रै माटोमा जन्मिएका हुन्।
1: माटोको वरदान। हाम्रा कतिपय बारी बाजा छन्, कति रुखा छन्, तर याद राख्नुहोस्, जहाँ अरू केही फल्दैन त्यहाँ हाम्रा रैथाने बालीहरू मुस्कुराउँदै फल्न सक्छन्। थोरै लगानी, थोरै सिँचाई र खडेरीमा पनि नडगमगाउने यी बालीहरू जलवायु परिवर्तनको यो समयमा हाम्रा सच्चा साथी हुन्।
2: यदि हामीले आफ्नै माटोको बिउ जोगाएनौ भने भोलि हाम्रा सन्ततिले कुन मुखले आफूलाई रामेछापको सन्तान भन्लान्?
1: परनिर्भरताको अन्त्य। बाहिरबाट आउने विषादयुक्त चामल र पिठोमा कतिन्जेल भर पर्ने। आफ्नै बारीमा चिनो र कागुनो फलाऊ। आफ्नै घरको पोसिलो खानेकुरा खाऊ र आत्मनिर्भर बनाऊ।
2: किसान दाजुभाइ तथा दिदी बहिनीहरू, अहिलेको मौसम खेती गर्ने समय हो। आउनुहोस्, आफ्ना बाँझा खेत बारीमा फेरि एकपटक रैथाने बालीको बिउ छरौं। ती बिउहरू मात्र होइनन्, हाम्रा पुर्खाको आशिष र हाम्रा सन्तानको भविष्य हुन्। रैथाने बालीको खेती प्रविधि, उन्नत बिउ र अन्य सहयोगका लागि आज रामेछाप नगरपालिकाको कृषि विकास शाखामा सम्पर्क राख्नुहोस्।
1: आफ्नो बिउ जोगाऊ, आफ्नै खेतीमा रमाऊ, स्वस्थ र समृद्ध रामेछाप बनाऊ।
2: रैथाने बाली लगाउनुका मुख्य फाइदाहरू।
1: न्यून लागत र सजिलो खेती। यी बालीहरू कम उब्जाउ हुने रुखो र भिरालो जमिनमा पनि सजिलै फलाउन सकिन्छ। यसका लागि महँगा रासायनिक मल र विषादीको आवश्यक पर्दैन, जसले गर्दा खेतीको लागत कम हुन्छ।
2: जलवायु अनुकूलन र सहनशीलता। रैथाने बालीहरू खडेरी र प्रतिकूल मौसम सहन सक्ने क्षमताका हुन्छन्। जलवायु परिवर्तनको यो समयमा थोरै सिँचाइमा पनि यिनले सन्तोषजनक उत्पादन दिन्छन्।
1: अमूल्य पोषक तत्व र स्वास्थ्य लाभ। कोदो क्याल्सियम, फलाम र फाइबरको धनी स्रोत हो, जसले मधुमेह, उच्च रक्तचाप र मुटु रोग नियन्त्रणमा मदत गर्छ।
2: फापर, यसमा पाइने रुटिन तत्वले रक्तनली मजबुत बनाउँछ र रक्त संचारमा सुधार ल्याउँछ।
1: लट्टे मार्से, फलाम क्याल्सियम र उच्च गुणस्तरको प्रोटिन पाइने हुनाले यो बालबालिका र सुत्केरीका लागि निकै पोसिलो हुन्छ।
2: माटोको उर्वरा शक्तिमा सुधार। सिमी, मस्याङ र गहत जस्ता दलहन बालीले माटोमा नाइट्रोजन स्थिर गरी जमिनको उर्वरा शक्ति बढाउँछन्।
1: आर्थिक आमदानी र आत्मनिर्भरता। आज भोलि सहरमा रैथाने बालीको माग र मूल्य दुवै बढ्दो छ। यसको व्यवसायिक खेती र परिकार विविधीकरण, बिस्कुट, केक, पाउरोटी आदिबाट कृषकले राम्रो आमदानी गर्न सक्छन्।
2: रैथाने बाली बचाऊ, स्वस्थ जीवन, सुरक्षित भविष्य निर्माण गरौं। रामेछाप नगरपालिका कृषि विकास शाखाद्वारा जनहितमा जारी सन्देश।
1: सार्वजनिक सुनवाई सञ्चालन हुने सम्बन्धी रामेछाप नगरपालिकाको सूचना।
2: रामेछाप नगरपालिकाद्वारा चालू आर्थिक वर्ष 2082-83 तेस्रो चौमासिक अवधिको आय व्यय तथा सम्पन्न भए गरेका विकास निर्माणका गतिविधिहरू र सेवा प्रभावको अवस्थाका बारेमा आम नगरवासीहरूलाई सुसूचित गराउन तथा सरोकारवालाहरूका धारणा एवं पृष्ठपोषण लिनका लागि सार्वजनिक सुनवाई कार्यक्रम राखिएकोले सो कार्यक्रममा उपस्थित भइदिनु हुन आम नगरवासीहरूमा हार्दिक अनुरोध गरिन्छ।
1: सार्वजनिक सुनवाई सञ्चालन हुने मिति, समय र स्थान।
2: मिति 2083 साल असार 28 गते आइतबार।
1: समय बिहान 10 बजेदेखि।
2: स्थान नगरपालिका सभाहल, रामेछाप नगरपालिका, रामेछाप।
1: रामेछाप नगरपालिका नगर कार्यपालिकाको कार्यालय, रामेछाप बजार, रामेछाप।
3: राष्ट्रिय लोक कथा दोहोरी प्रतिष्ठान नेपाल रामेछाप जिल्ला कार्य समितिको प्रथम अधिवेशन हुने बारे सूचना।
4: राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल रामेछाप जिल्ला कार्य समितिको प्रथम अधिवेशन तथा सांस्कृतिक कार्यक्रम 2083 निम्नमिति समय स्थानमा हुन गइरहेको छ। कार्यक्रममा सहभागिताका लागि सम्पूर्णमा हार्दिक अनुरोध गर्दछौ। साथै लोक तथा दोहोरी गीत संगीतका चर्चित राष्ट्रिय तथा स्थानीय कलाकारहरूको आकर्षक सांस्कृतिक प्रस्तुति रहने यस कार्यक्रममा सम्पूर्ण कला संगीत प्रेमी तथा आम दर्शक महानुभावहरूलाई उपस्थित भई कार्यक्रमलाई भव्य र सभ्य बनाउन हार्दिक निमन्त्रणा गर्दछौ। कार्यक्रममा सांगीतिक प्रस्तुति दिने कलाकारहरू
5: प्रजापति पराजुली,
6: दुर्गा राई माझी,
5: बत्री पङ्गेनी,
6: रीता थापा मगर,
5: पशुपति शर्मा,
6: सुभाष केसी,
5: दीपक खड्का,
6: राधिका हमाल,
5: सीता थापा,
6: कृष्ण रेउले,
5: शिव हमाल,
6: जुना श्रीष,
5: देवी घरती,
6: दिनेश काफ्रे,
5: रामकुमार नेपाली,
6: उषा सुवेदी,
5: भरत बराकोटी
6: र कुमार हुन्।
5: कार्यक्रम हुने मिति 2083 असार 27 गते।
4: स्थान तिनलाल पार्क मन्थली रामेछाप। थप जानकारीका लागि संयोजक कल्पना सुनवार सम्पर्क नम्बर 9860-77-5833, सह संयोजक अनिता थापा मगर सम्पर्क नम्बर 9044-26-41-10। राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल रामेछाप जिल्ला कार्य समिति।

0: भाउजू केही गर्दा रोग निको भएर भन्नुहुन्थ्यो, अहिले त छरीतिर राम्री पो देख्छु त, कसरी
1: के जिस्के किने? शुभजीवन हस्पिटल खुर्कुटमा त महिलाहरूका लागि त जस्तो सुकै उपचार पनि हुँदो रहेछ, रोग त काँडै निकाले जस्तो भयो चटक्कै।
2: हजुर, लामो समयको अनुभव प्राप्त वरिष्ठ स्त्री रोग विशेषज्ञ डाक्टरको प्रत्यक्ष निगरानीमा सबै खाले स्त्री रोगहरूको उपचार र वरिष्ठ हाड जोड्ने विशेषज्ञ डाक्टरद्वारा उपचार गर्नका लागि शुभजीवन अस्पताल खुर्कुट जाउँ।
0: महिलाहरूको तल्लो पेट दुख्ने, गुप्ताङ्ग चिलाउने, सेतो पानी बग्ने, गर्भ जाँच, भिडियो एक्सरे, वैधानिक एवं सुरक्षित गर्भपतन र प्रसुति तथा अपरेशन सेवाका लागि शुभजीवन हस्पिटल।
2: हात खुट्टा तथा जोड्नीहरू भाँचिएको जटिल खालको अपरेशन गर्नुपर्ने अवस्थामा यहाँ सिआम मेसिनको सहायताबाट सजिलो, सुरक्षित र आधुनिक प्रविधिबाट स्टिल रड जडान गरी अपरेशन गर्न सकिने व्यवस्था र लामो समयदेखि राखेको स्टिल रड अपरेशनद्वारा निकालिनेछ।
3: गोलन्जुर गाउँपालिका वडा नम्बर 7 का 70 वर्ष माथिका ज्येष्ठ नागरिकहरूलाई उपचार खर्चमा 25% र औषधिमा 5% छुट।
2: वडा नम्बर 7 बाहेक नेपालभरका ज्येष्ठ नागरिकहरूका लागि उपचार खर्चमा 20% र औषधिमा 5% छुट उपलब्ध गराइनेछ। ज्येष्ठ नागरिकहरू बाहेक गोलन्जुर गाउँपालिकावासी बिरामीहरूलाई उपचारमा 15% र औषधिमा 5% छुटको व्यवस्था छ। गोलन्जुर गाउँपालिका भन्दा अन्य जिल्ला र पालिकाहरूबाट सेवा लिन आउने बिरामीहरूका लागि उपचार खर्चमा 10% र औषधिमा 3% छुट उपलब्ध छ।
4: महिला तथा स्त्री रोग परामर्शका साथै हरेक महिनाको पहिलो शनिबार काठमाडौँका वरिष्ठ डाक्टरद्वारा मनोचिकित्सा तथा नशा सम्बन्धी रोगको सफल उपचार पनि भइरहेको छ।
5: अन्त नि हरेक दिन जनरल ओपिडी सेवा पनि विगतका दिन जस्तै दिनौ सञ्चालन भइरहेको छ है। अब स्त्री रोग सम्बन्धी कुनै पनि उपचारका लागि काठमाडौँ जानै पर्दैन।
0: जानकारीका लागि शुभजीवन हस्पिटल खुर्कुट सिन्धुली
4: सम्पर्क नम्बर 0475904669 9698।
6: रामेछापवासीहरूको लागि खुसीको खबर, अब तपाईँको इलेक्ट्रिक गाडीको चिन्ता सकियो।
2: रामेछाप बजारमै खुलेको छ नयाँ अत्याधुनिक गाडी चार्जिङ सेन्टर।
6: अब लामो यात्रा होस् या दैनिक गुडाई, तपाईँको गाडी सधैँ तयार।
2: छिटो र सुरक्षित चार्जिङ, अत्याधुनिक प्रविधि, सहज पहुँच रामेछाप बजारमै। यही वैशाख 1 गते नयाँ वर्षदेखि रामेछाप बजारमा सञ्चालनमा आउँदैछ रामेछाप चार्जिङ सेन्टर। समय बचत गर्नुहोस्, ऊर्जा बनाउनुहोस् र वातावरण मैत्री यात्रा रोज्नुहोस्।
6: प्रोपाइटर कुमार तामाङ, सम्पर्क नम्बर 9863295535। रामेछाप चार्जिङ सेन्टर, वडा नम्बर 8 को वडा कार्यालय अगाडि, रामेछाप बजार, रामेछाप।
2: आजै आउनुहोस् रामेछाप चार्जिङ सेन्टरमा, चार्ज गरौं अघि बढौं।

0: इस्लामा सुन्नुहोस् न, हाम्रो मम्मीले भन्नुभएको ऊ त्यो पल्लो घरको हजुरआमा त बोक्सियो रे नि।
1: हो र, होइन होला त्यस्तो त।
2: सोहिता, तिनीहरूको के खास खुस कुरा हुँदैछ? के भयो भन त?
3: के भएन मिस?
2: मैले सुनिसके, हेर बोक्सा बोक्सी भन्ने हुँदैन, यो त सामाजिक अविश्वास मात्र हो, बुझ्यौ? कसैलाई बोक्सीको आरोप लाउनु, कुट्नु, पिट्नु, पीडा दिनु वा गाली बेचेती गर्नु हुँदैन, त्यस्तो कार्य सामाजिक अपराध हो। बोक्सीको आरोप लाउने, कुटपिट गर्ने तथा पीडा दिनेलाई 10 वर्ष कैद र 50,000 देखि 1,00,000 रुपियाँसम्म जरिवाना हुन्छ। बोक्सी आरोप लगाएर कुटपिट अङ्गभङ्ग गर्नेलाई 10 वर्ष कैद सँगै ज्यान मार्ने उद्योग अन्तर्गत थप सजाय पनि हुन्छ। यो कुरा तिमीहरूले आफ्ना अभिभावकहरूलाई पनि भन्नु है।
3: हुन्छ मिस।
4: बोक्सी अन्धविश्वास हो, बोक्सी विरुद्ध चेतना अभिवृद्धि गरौं।

0: रामेछाप नगरपालिकाको अनुरोध।
1: घरेलु हिंसा, महिला हिंसा, फरक क्षमता भएका ज्येष्ठ नागरिक र एकल महिलाहरूका समस्या तथा गुनासोहरू वडा कार्यालयबाट सुनवाई हुन्छ, जसमा प्रत्यक्ष रामेछाप नगरपालिका महिला बालबालिका शाखाबाट पनि सेवा लिन सक्नुहुनेछ। यो सेवा निशुल्क पाइन्छ।
0: रामेछाप नगरपालिका नगर कार्यपालिकाको कार्यालय रामेछाप बजार रामेछाप।
2: हेलो
3: हेलो बहिनी, सन्चै छौ?
2: हजुर सन्चै छु। हजुरलाई कस्तो छ?
3: एकदम ठिक छ बहिनी। तिम्रो लागि र भान्जीको लागि केही सामान पठाएको छु, हुलाकमा लिन जाऊ है। ट्र्याकिङ नम्बर म म्यासेज गर्छु।
2: अनि हुलाकमा पो जानु?
3: हो नि, हुलाकमा जाऊ न।
2: हुलाकमा त चिठी पत्र मात्रै आउँछ होइन र?
3: हैट, तिमी पनि कुन जमानाको कुरा गरिरहेछौ? देशमा बसेर आफ्नो देशको हुलाकको सेवा सुविधा के छन् थाहा नपाएको?
2: लौ न त, विदेशबाटै भए पनि थाहा पाऊ हुलाकको के रहेछन् सुविधाहरू।
3: ल सुन, विदेशबाट नेपालमा र नेपालबाट विदेशमा उपहारहरू चिठी पत्रहरू पठाउनु पर्यो भने नेपालको हुलाक सेवा जस्तो विश्वासिलो, भरपर्दो र सस्तो अरू कुनै पनि छैन। कुरा बुझ्यौ?
2: ए, सहरमा मात्र होला नि?
3: कहाँ हुनु, अहिले त नेपालका सबै जिल्ला अनि 753 वटै स्थानीय तहहरूमा हुलाक कार्यालयबाट सेवा चलेको छ नि।
2: थ्याङ्क यू मेरो दाइ, आज राम्रो कुरा थाहा भयो।
4: नेपाल सरकार विज्ञापन बोर्ड।
5: सूर्यज्योति लाइफ इन्सुरेन्स कम्पनीले अधिकतम 100% छुट लिएर आएको छ। यदि समयमै प्रिमियम नतिरेको कारण तपाईँको जीवन बीमा ल्याप्स भएको छ भने यही असार 26 गते भित्र नवीकरण गरी विलम्ब शुल्कमा अधिकतम 100% छुट पाउनुहोस्। नवीकरण शुल्क अनलाइन मार्फत वा नजिकैको शाखा कार्यालयमा गई बुझाउन सकिनेछ। थप जानकारीका लागि आजै सम्पर्क गर्नुहोस्। सूर्यज्योति लाइफ, जीवनको लागि।
6: सार्वजनिक सुनवाई सञ्चालन हुने सम्बन्धी रामेछाप नगरपालिकाको सूचना।
7: रामेछाप नगरपालिकाद्वारा चालू आर्थिक वर्ष 2082-83 तेस्रो चौमासिक अवधिको आय व्यय तथा सम्पन्न भइगरेका विकास निर्माणका गतिविधिहरू र सेवा प्रवाहको अवस्थाका बारेमा आम नगरवासीहरूलाई सुसूचित गराउन तथा सरोकारवालाहरूका धारणा एवं पृष्ठपोषण लिनका लागि सार्वजनिक सुनवाई कार्यक्रम राखिएकोले सो कार्यक्रममा उपस्थित भइदिनु हुन आम नगरवासीहरूमा हार्दिक अनुरोध गरिन्छ।
6: सार्वजनिक सुनवाई सञ्चालन हुने मिति, समय र
7: मिति 2083 साल असार 28 गते आइतबार,
6: समय बिहान 10 बजेदेखि,
7: स्थान नगरपालिका सभाहल रामेछाप नगरपालिका रामेछाप,
6: रामेछाप नगरपालिका नगर कार्यपालिकाको कार्यालय रामेछाप बजार रामेछाप।
8: के गर्नु, सबै गाउँका ठिटाहरू कोही मुगलान पसे, कोही सहर बसे, मा बुढोली अब खेती कसरी लाउनु? हुन त आज भोलि छिट्टै काम हुने मेसिन औजारहरू आएको छ अरे नि, के गर्नु, कहाँ गएर बुझ्नु होला।
9: ल हजुरबाले के चिन्ता गर्नु भएको, हाम्रै सिन्धुलीमा रहेको रञ्जित कार इन्टरप्राइजेस छँदैछ नि। त्यहाँ त हाम्रो घरमा आवश्यक पर्ने पानी तान्ने पम्प, पाइप, मिल सहित खेत जोत्न, खन्न, बिउ छर्नका लागि विभिन्न आइटमका हाती ट्र्याक्टर, टेलरहरू र फर्निचरका लागि आवश्यक पर्ने सम्पूर्ण सामानहरू पाइन्छ नि, त्यही गएर ल्याए त भइगयो नि।
10: रञ्जित कार इन्टरप्राइजेस, कमलामाई नगरपालिका 1 नम्बर बजार सिन्धुली। सम्पर्क नम्बरहरू 0 47 521 158, 98 54 01 5775, 98 41 96 0669, 98 64 14 17 88।
9: कृषिमा यान्त्रिकीकरण, लागतमा न्यूनीकरण,
10: सम्पूर्ण कृषि मेसिनरी औजार अब एउटै छानामुनि।

0: ओए साथी हेर न क्या खतरा समाचार आइसक्यो बाप रे अब चाहिँ के हुने हो
1: खै खै के आयो त्यस्तो हा यतिकै पत्याइहाल्छ यो रोहन सामाजिक सञ्जालमा आउँदैन यतिकै पत्याउनु पर्छ त मिथ्या र भ्रामक सूचना हुन सक्छ यसै नाति न यसो त जसले नि लेखिहाल्छ नि
0: अरे मिथ्या भ्रामक भन्छ के हो यो भनेको चाहिँ
1: तिमीलाई थाहा थिएन
0: थाहा थिएन
1: सुन मिथ्या सूचना भनेको आफूले थाहा नै नपाएको कुरा लेख्ने वा फैलाउने कुरा हो अनि भ्रामक सूचना भनेको चाहिँ जानी जानी नियतवश आफ्नो फाइदा वा स्वार्थका लागि फैलाउने गलत सूचना हो यस्ता सूचनाले समाजलाई भ्रमित बनाउँछ खण्डित पार्छ निराशा बढाउँछ र अविश्वास पनि सृजना गर्छ
0: ओहो त्यसो भए त यस्ता सूचना सेयर लाइक गर्नु हुँदैन रहेछ है
1: हो नि भ्रामक र मिथ्या सूचना सेयर तथा कमेन्ट केही पनि गर्नु हुँदैन सेयर गर्ने भए पनि त्यो सूचना सत्य तथ्य हो कि होइन यकिन गर्नुपर्छ त्यसको स्रोत थाहा पाउनुपर्छ मिति र फोटो मिल्छ कि मिल्दैन राम्रोसँग हेर्नुपर्छ आधिकारिक माध्यम हो कि होइन त्यो पनि थाहा पाएर मात्रै सेयर र कमेन्ट गर्नुपर्छ बुझ्यौ
2: भ्रामक सूचना नफैलाऊ जिम्मेवार नागरिक बनाऊ
3: आधिकारिक स्रोतबाट प्राप्त सूचनालाई मात्र विश्वास गराउ
4: नेपाल सरकार विज्ञापन बोर्ड
5: स्वच्छ खाद्य पदार्थ उपभोगका लागि उपभोक्ताहरूमा अनुरोध
6: खाद्य पदार्थको लेबलमा उत्पादकको नाम ठेगाना ब्याच नम्बर उत्पादन तथा उपभोग्य मिति जस्ता विवरण हेरेर मात्रै खरिद तथा बिक्री वितरण गरौं
5: फोहोर मैला तथा झिङ्गा भन्केका ठाउँमा खानेकुरा

0: यी सबै सफा पानी र कच्चा पदार्थ प्रयोग गरौ
1: र स्वच्छ खाऊ स्वस्थ बनाऊ।
0: नेपाल सरकार खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय सिन्धुली, फोन नम्बर 0447-5214-13।
2: सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनीले अधिकतम 100% सम्म छुट लिएर आएको छ। यदि समयमै प्रिमियम नतिरेको कारण तपाईँको जीवन बीमा ल्याप्स भएको छ भने यही असार 26 गते भित्र नवीकरण गरी विलम्ब शुल्कमा अधिकतम 100% सम्म छुट पाउनुहोस्। नवीकरण शुल्क अनलाइन मार्फत वा नजिकैको शाखा कार्यालयमा गई बुझाउन सकिनेछ। थप जानकारीका लागि आजै सम्पर्क गर्नुहोस्। सूर्यज्योति लाइफ, जीवनको लागि।
0: हे माता, मेरो छोरोलाई के रोग लाग्यो? झारफुक गरेर निको पारिदिनु पर्यो माता।
3: हेर्नुहोस्, पहिलाको जस्तो झारफुक गर्ने जमाना गइसक्यो। रोग पत्ता लाउन, सफल उपचार गर्न म कहाँ होइन, जिल्ला अस्पताल रामेछाप जानुपर्छ।
0: जिल्ला अस्पताल रामेछाप सेवा सुविधा कस्तो छ कुन्नी?
3: त्यसो भए ध्यान दिएर सुन्ने।
4: दक्ष अनुभवी विशेषज्ञ चिकित्सकबाट सफल उपचार, आकस्मिक प्रसुति जन्ने शल्यक्रिया सेवा, हाड जोड्ने खुस्केको भाँचिएको उपचार सेवा, आँखा सम्बन्धी जाँच तथा उपचार सेवा, दाँत तथा मुख सम्बन्धी जाँच तथा उपचार सेवा, USG भिडियो एक्सरे सेवा, नवजात शिशुको सामान्य तथा जटिल उपचार, नवजात शिशु स्याहार कक्षको सुविधा, अत्याधुनिक उच्च प्रविधिको भवन तथा औजार उपकरणहरूबाट सेवा, ICU र भेन्टिलेटर सहितको सेवा र अक्सिजन उत्पादन गर्ने अक्सिजन प्लान्ट तथा PCR सहितको प्रयोगशाला जस्ता सुविधा। सुन्नु भए त?
0: मजाले सुने। अब बिरामी लिएर जिल्ला अस्पताल
5: जिल्ला अस्पताल रामेछाप, फोन नम्बर 0848-40-0114, पैसा नलाग्ने टोल फ्री नम्बर 1660-48-54-114, वेबसाइट रामेछाप हस्पिटल .bagmati.gov.np।

0: आजको समाचारमा स्वागत छ। समाचारको साथमा उपस्थित छु म सृजराज महत। तपाईँले समाचार हजुरको रेडियो 102.8 MHz इन्टरनेट अनलाइनमा हजुरको रेडियो .org.np का साथै हाम्रो पात्रो नेपाली पात्र हजुरको या प्रतामाको सीएफएम 95 MHzबाट पनि सुनिरहनु भएको छ। समाचारको शुरूआत गरौं यस समाचारका मुख्य शीर्षकहरूबाट। विपद सम्बन्धी गुनासो र सूचनाका लागि नयाँ टोल फ्री नम्बर 1234 सञ्चालनमा सिधै जिल्लामै फोन जाने व्यवस्था। बागमती प्रदेशको बजेट खर्च 68%, 25 दिनमै 29% भुक्तानी। मन्थली नगरपालिकाको चालू आर्थिक वर्षमा कुल बजेटको 85.04% बजेट खर्च। रामेछापको कुलगंगा गाउँपालिकामा अनुमानित बजेटको झण्डै 80% खर्च। बेलायती पूर्व मन्त्री विडकोम्ब मृत फेला, हत्याको आशंकामा एक युवक पक्राउ। र बेल्जियमले हराउँदै स्पेन 16 वर्षपछि विश्वकप फुटबलको सेमी फाइनलमा प्रवेश।
1: विषादयुक्त खाना त्यागौ, रैथाने बालीतिर लागौ।
2: जुन माटोमा हामी जन्मियौ त्यही माटो आज आफ्नो मौलिक पहिचान खोजिरहेको छ।
1: आदरणीय किसान दाजुभाइ दिदी बहिनीहरू, के तपाईँले याद गर्नु भएको छ हाम्रा पुर्खाहरू कति बलिया र निरोगी थिए। उनीहरूको त्यो शक्ति बजारको महँगो प्याकेटको खानेकुरामा होइन, हाम्रै पाको बारीमा फल्ने कोदो, फापर, जौ, उवा, चिनो, कागुनो र लट्टेमा थियो।
2: हामीले किन रैथाने बाली नै लगाउनु पर्छ त? आज गाउँ घरमा सुगर, प्रेसर र ग्यास्ट्रिकका बिरामी किन बढ्दैछन्? किनभने हामीले आफ्ना पोसिला रैथाने बाली छोड्यौं। कोदो र कागुनो औषधि हुन्। फापरले हाम्रो मुटु जोगाउँछ र रक्तचाप नियन्त्रण गर्छ। यी बालीहरू हामीलाई बचाउन हाम्रै माटोमा जन्मिएका हुन्।
1: माटोको वरदान। हाम्रा कतिपय बारी बाजा छन्, कति रुखा छन्, तर याद राख्नुहोस् जहाँ अरू केही फल्दैन त्यहाँ हाम्रा रैथाने बालीहरू मुस्कुराउँदै फल्न सक्छन्। थोरै लगानी, थोरै सिँचाई र खडेरीमा पनि नडगमगाउने यी बालीहरू जलवायु परिवर्तनको यो समयमा हाम्रा सच्चा साथी हुन्।
2: यदि हामीले आफ्नै माटोको बिउ जोगाएनौ भने भोलि हाम्रा सन्ततिले कुन मुखले आफूलाई रामेछापको सन्तान भन्लान्।
1: परनिर्भरताको अन्त्य। बाहिरबाट आउने विषादयुक्त चामल र पिठोमा कतिन्जेल भर पर्ने। आफ्नै बारीमा चिनो र कागुनो फलाऊ। आफ्नै घरको पोसिलो खानेकुरा खाऊ र आत्मनिर्भर बनाऊ।
2: किसान दाजुभाइ तथा दिदी बहिनीहरू, अहिलेको मौसम खेती गर्ने समय हो। आउनुहोस् आफ्ना बाँझा खेत बारीमा फेरि एकपटक रैथाने बालीको बिउ छरौं। ती बिउहरू मात्र होइनन्, हाम्रा पुर्खाको आशिष र हाम्रा सन्तानको भविष्य हुन्। रैथाने बालीको खेती प्रविधि, उन्नत बिउ र अन्य सहयोगका लागि आज रामेछाप नगरपालिकाको कृषि विकास शाखामा सम्पर्क राख्नुहोस्।
1: आफ्नो बिउ जोगाऊ, आफ्नै खेतीमा रमाऊ, स्वस्थ र समृद्ध रामेछाप बनाऊ।
3: ए केटा, ल्याइस त भगवानको मूर्ति, नछैकन अलग राख्दिए है त्यही।
4: बाजे, मेरो बुवाले बनाएको भगवानको मूर्तिको हजुर पूजा गर्नुहुन्छ। अनि अनि मूर्ति बनाउनेको छोरा मसँग तपाईँ छैन हुँदैन र?
5: एक पटक सोच्नुहोस् त के यही हो हाम्रो मानवता? जातीय भेदभाव मानवीय रूपमा निन्दनीय व्यवहार हो भने कानूनी रूपमा दण्डनीय अपराध।
6: जनहितका लागि हजुरको रेडियो 102.1 MHz द्वारा जारी सन्देश।
7: हजुरको रेडियो 102.1 MHz।
0: सरकारले देशका 77 जिल्लामा 24 घण्टा सञ्चालन हुने गरी विपद कल सेन्टर सञ्चालनमा ल्याएको छ। मन्त्री परिषदको 2082 साल जेठ 13 गतेको बैठकबाट स्वीकृत शासकीय सुधार सम्बन्धी 100 कार्यसूची अनुसार यो व्यवस्था गरिएको हो। सरकारको समग्र कार्य सम्पादनलाई नतिजामुखी, प्रभावकारी, मापनयोग्य र जवाफदेही बनाउन तथा नागरिक जीवनमा प्रत्यक्ष सुधार ल्याउने ढाँचामा रूपान्तरण गर्न नतिजामा आधारित शासकीय प्रबन्ध लागू गर्ने निर्णय बमोजिम 77 जिल्लाका आपतकालीन कार्य सञ्चालन केन्द्रहरूमा कल सेन्टर स्थापना गरिएको गृह मन्त्रालयले जनाएको छ। विपद सम्बन्धी सूचना, समस्या, गुनासो र सुझाव का लागि नागरिक तथा सेवाग्राहीले सम्पर्क गर्न सक्ने गरी यसअघि टोल फ्री नम्बर 1149 कार्यान्वयनमा रहेको थियो। केन्द्रीय स्तरबाट मात्र सम्बोधन हुने गरी उक्त नम्बर सञ्चालनमा रहँदा नागरिकले गर्ने फोनको सम्बोधन जिल्ला स्तरमै हुनुपर्ने आवश्यकता देखिएको थियो। मन्त्रालयले साबिकको विपद टोल फ्री नम्बर 1149 परिवर्तन गरी 1234 रूपान्तरण गरेको छ। यो नयाँ नम्बर 2083 साल असार 26 गतेदेखि सञ्चालनमा आएको छ। यसमा आउने फोनलाई जिल्ला स्तरमा राउटिङ हुने व्यवस्था मिलाइएको छ, जसअनुसार सम्पर्ककर्ता रहेको जिल्लाकै जिल्ला आपतकालीन कार्य सञ्चालन केन्द्रमा फोन जाने व्यवस्था मिलाइएको छ। अब उपरान्त काठमाडौँ उपत्यका जिल्लाहरू काठमाडौँ, ललितपुर र भक्तपुरबाट 1234 फोन गर्दा सिंहदरबार स्थित राष्ट्रिय आपतकालीन कार्य सञ्चालन केन्द्रबाट सम्बोधन हुनेछ। बाँकी 74 जिल्लाको हकमा सम्बन्धित जिल्लाकै जिल्ला आपतकालीन कार्य सञ्चालन केन्द्रबाट फोन सम्बोधन हुने व्यवस्था मिलाइएको गृह मन्त्रालयका प्रवक्ता एवं सहसचिव आनन्द काफ्लेले जानकारी दिनुभएको छ। विपन्न समुदायलाई लक्षित गरी लागू भएको जनता आवास कार्यक्रम अन्तर्गत अहिलेसम्म 38,938 आवास हस्तान्तरण भएको सरकारले जनाएको छ। राष्ट्रिय सभाको हिजोको बैठकमा महिला बाल बालिका लैंगिक तथा यौनिक अल्पसंख्यक तथा सामाजिक सुरक्षा मन्त्री सीता भादीले यो जानकारी गराउनु भएको हो। उहाँका अनुसार अहिले 8,359 आवास निर्माणाधीन अवस्थामा रहेका छन्। उहाँले अहिलेसम्म 55,970 आवास स्वीकृत भएको बताउनु भएको छ। मन्त्री भादीका अनुसार प्रदेशगत कोशीमा 5,416 आवास हस्तान्तरण भई 657 निर्माणाधीन रहेका छन्। मधेसमा 15,534 आवास हस्तान्तरण भई 5,248 निर्माणाधीन रहेका छन्। बागमतीमा 2076 आवास हस्तान्तरण भई 147 निर्माणाधीन रहेका छन्। गण्डकीमा 2021 आवास हस्तान्तरण हुँदा 159 निर्माणाधीन। लुम्बिनीमा 6,522 आवास हस्तान्तरण हुँदा 5,037 निर्माणाधीन। कर्णालीमा 4,344 आवास हस्तान्तरण हुँदा 1,134 निर्माणाधीन तथा सुदूरपश्चिममा 3,018 आवास हस्तान्तरण हुँदा 468 निर्माणाधीन रहेका छन्। बागमती प्रदेश सरकारले अधिकांश बजेट असार महिनामा आएर खर्च गरेको छ। चालू आर्थिक वर्षको 11 महिनासम्म 39.28% पुँजीगत विकास खर्च गरेको प्रदेश सरकारले पछिल्लो 25 दिनमा खर्च बढ़ाएर 68.74% पुर्याएको हो। 10 महिनासम्म 28% मात्र विकास बजेट खर्च गरेको बागमती प्रदेश सरकारले 25 दिनमै 29% बजेट खर्च गरेको छ। बागमती प्रदेश सरकारले चालू वर्षको वैशाख मसान्तसम्म अर्थात साउनदेखि वैशाखसम्मको 10 महिनाको अवधिमा जम्मा 28.59% मात्र विकास बजेट खर्च गरेको थियो। तर असार 25 सम्मको अवधिमा आइपुग्दा प्रदेश सरकारको विकास बजेट खर्च 68.74% पुगेको छ। जेठ महिना लागेपछि विकास बजेट खर्चको रफ्तार बढ़ाएको प्रदेश सरकारले असार महिनाको 25 दिनमा मात्रै 29.46% बजेट खर्च गरेको हो। प्रदेश लेखा नियन्त्रण कार्यालयले सार्वजनिक गरेको प्रारम्भिक विवरण अनुसार विकास बजेट मात्रै नभएर प्रदेशको समग्र बजेट खर्च 1.5 लाख बढ़ेको देखिएको छ। काठमाडौँ महानगरपालिकाले मुगुका गणेश नेपालीको परिवारलाई मानवीय सहयोग रोजगारी उपलब्ध गराउने तथा सन्ततिलाई निशुल्क शिक्षा प्रदान गर्ने भएको छ। महानगरले यो विषयलाई कार्यपालिकाको बैठकबाट विधि सम्मत निर्णय गरी कार्यान्वयनमा लैजाने जनाएको छ। अस्ति राहदानी विभाग अगाडि आफ्नै शरीरमा पेट्रोल खनाएर जलेका 25 वर्षीय नेपालीको उपचारका क्रममा हिजो बिहान वीर अस्पतालमा ज्यान गएको हो। काठमाडौँ महानगरका प्रवक्ता नवीन महानन्दरले निकालेको विज्ञप्तिमा नेपालीको निधनप्रति दुःख व्यक्त गर्दै परिवारप्रति संवेदना प्रकट गरिएको छ। साथै सरकारले गठन गरेको छानबिन समितिलाई महानगरले पुनः सहयोग गर्ने उल्लेख छ। यसैबीच सरकारले मुगुका गणेश नेपालीको घटनाको सम्बन्धमा छानबिन गर्न प्रहरी नायक महानिरीक्षकको नेतृत्वमा छानबिन समिति गठन गरेको छ। गृहमन्त्री सुदान गुरूङले हिजोको प्रतिनिधि सभा बैठकमा बोल्दै समिति गठन भएको बारे जानकारी गराउनु भएको हो। गृहमन्त्री गुरूङले 5 सदस्यीय छानबिन समिति गठन गरेको जानकारी दिनुभएको छ। उहाँका अनुसार डीआईजी गोविन्द थपलियाको नेतृत्वमा समिति गठन भएको छ। गृहमन्त्री गुरूङले घटनाको निष्पक्ष छानबिन गर्ने प्रतिबद्धता पनि व्यक्त गर्नुभएको छ। काठमाडौँको बुद्ध नगरमा एकजना पुरूषले शनिबार बिहान आत्मदाहको प्रयास गरेका छन्। काठमाडौँ महानगरपालिका 10 स्थित डेरामाथि पुरूषले आत्मदाहको प्रयास गरेका हुन्। जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी पवन भट्टराईले दिएको जानकारी अनुसार ती व्यक्तिको पहिचान 45 वर्षीय अश्विन राउत भनेर खुलेको छ। उनलाई उपचारका लागि वीर अस्पताल लगिएको छ। प्रहरीका अनुसार राउतको आफ्नो छोरासँग विवाद भएको थियो। विवादपछि उनले भानसमै गएर आत्मदाहको प्रयास गरेका थिए। उनको शरीरको 55% भाग जलेको अस्पतालले जानकारी गराएको एसपी भट्टराईले जानकारी दिनुभएको छ। हाल उनको उपचार जारी रहेको छ। यसैबीच सर्लाईमा आत्मदाहको प्रयास गरेका युवकलाई काठमाडौँ ल्याएर उपचार जारी रहेको छ। गोडेता नगरपालिका 10 विवेक मण्डलले शुक्रबार पेट्रोल छर्केर आफैलाई आगो लगाएका थिए। 35 वर्षीय मण्डललाई तत्कालै सेनाको हेलिकप्टर मार्फत काठमाडौँ लगिएको थियो। जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी पवन भट्टराईका अनुसार मण्डलको किर्तिपुर स्थित वन अस्पतालमा उपचार भइरहेको छ। मण्डललाई मानसिक समस्या रहेको आफन्तहरूले प्रहरीलाई बताएका छन्। तपाईँ यति बेला बिहान 9 बजेको हजुरको समाचार सुनिरहनु भएको छ। समाचारको क्रमै किसिम विश्रामपछि हामी बाँकी समाचारको साथमा उपस्थित हुनेछौं। तपाईँ भने रेडियो सुन्दै गर्नुहोला।
7: रामेछाप नगरपालिकाको अनुरोध।
8: घरेलु हिंसा, महिला हिंसा, फरक क्षमता भएका ज्येष्ठ नागरिक र एकल महिलाहरूका समस्या तथा गुनासोहरू वडा कार्यालयबाट सुनवाई हुन्छ, जसमा प्रत्यक्ष रामेछाप नगरपालिका महिला बालबालिका शाखाबाट पनि सेवा लिन सक्नुहुनेछ। यो सेवा निशुल्क पाइन्छ।
7: रामेछाप नगरपालिका नगर कार्यपालिकाको कार्यालय रामेछाप बजार रामेछाप।
9: ए भाउजू, केही गर्दा रोग निको भएन भन्नुहुन्थ्यो, अहिले त छरीतिर राम्री पो देख्छु त, कसरी
10: के जिस्के कि नि? शुभजीवन हस्पिटल खुर्कुटमा त महिलाहरूका लागि त जस्तो सुकै उपचार पनि हुँदो रहेछ। रोग त चाँडै निकाले जस्तो भयो, चटक्कै।
7: हजुर, लामो समयको अनुभव प्राप्त वरिष्ठ स्त्री रोग विशेषज्ञ डाक्टरको प्रत्यक्ष निगरानीमा सबै खाले स्त्री रोगहरूको उपचार र वरिष्ठ हाड जोड्ने विशेषज्ञ डाक्टरद्वारा उपचार गर्नका लागि शुभजीवन अस्पताल खुर्कुट जाउँ।
9: महिलाहरूको तल्लो पेट दुख्ने, गुप्ताङ्ग चिलाउने, सेतो पानी बग्ने, गर्भजाँच, भिडियो एक्सरे, वैधानिक एवं सुरक्षित गर्भपतन र प्रसूति तथा अपरेशन सेवाका लागि शुभजीवन हस्पिटल।
7: हात खुट्टा तथा जोड्नीहरू भाँचिएको जटिल खालको अपरेशन गर्नुपर्ने अवस्थामा यहाँ सीआम मेसिनको सहायताबाट सजिलो, सुरक्षित र आधुनिक प्रविधिबाट स्टिल रड जडान गरी अपरेशन गर्न सकिने व्यवस्था र लामो समयदेखि राखेको स्टिल रड अपरेशनद्वारा निकालिनेछ।
0: गोलमजुर गाउँपालिका वडा नम्बर 7 70 वर्ष माथिका ज्येष्ठ नागरिकहरूलाई उपचार खर्चमा 25% र औषधिमा 5% छुट।
7: वडा नम्बर 7 बाहेक नेपालभरका ज्येष्ठ नागरिकहरूका लागि उपचार खर्चमा 20% र औषधिमा 5% छुट उपलब्ध गराइनेछ। ज्येष्ठ नागरिकहरू बाहेक गोलमजुर गाउँपालिकावासी बिरामीहरूलाई उपचारमा 15% र औषधिमा 5% छुटको व्यवस्था छ। गोलमजुर गाउँपालिका भन्दा अन्य जिल्ला र पालिकाहरूबाट सेवा लिन आउने बिरामीहरूका लागि उपचार खर्चमा 10% र औषधिमा 3% छुट उपलब्ध छ।
11: महिला तथा स्त्री रोग परामर्शका साथै हरेक महिनाको पहिलो शनिबार काठमाडौँका वरिष्ठ डाक्टरद्वारा मनोचिकित्सा तथा नशा सम्बन्धी रोगको सफल उपचार पनि भइरहेको छ।
12: हरेक दिन जनरल ओपिडी सेवा पनि विगतका दिन जस्तै दिनहुँ सञ्चालन भइरहेको छ है। अब स्त्री रोग सम्बन्धी कुनै पनि उपचारका लागि काठमाडौँ जानै पर्दैन।
9: जानकारीका लागि शुभजीवन हस्पिटल खुर्कोट सिन्धुली
11: सम्पर्क नम्बर 0475904662 9896692998।
13: हजुरको रेडियो 102.1 मेगा।
0: विश्रामपछि हजुरको समाचारमा पुनः स्वागत छ। रामेछापको मन्थली नगरपालिकाले चालू आर्थिक वर्ष 2082-83 तेस्रो चौमासिक अवधिसम्म सम्पादन भएका कामको समीक्षा गर्दै सार्वजनिक सुनवाई कार्यक्रम सम्पन्न गरेको छ। सार्वजनिक सुनवाईमा नगरपालिकाले हालसम्म भएका विकास, निर्माण, सेवा प्रवाह तथा वित्तीय व्यवस्थापनका उपलब्धहरू सार्वजनिक गरेको हो। प्रमुख प्रशासकीय अधिकृत वर्षी सापकोटाले एक वर्षभरिको प्रगति विवरण प्रस्तुत गर्नुभएको छ। प्रस्तुत विवरण अनुसार नगरपालिकाबाट सञ्चालन भएका 602 योजना मध्ये 544 योजना उपभोक्ता समिति मार्फत कार्यान्वयन गरिएका छन्। ती मध्ये 524 योजनाको कार्य सम्पन्न भई भुक्तानी भइसकेको छ भने 329 योजनाको सम्झौता भई कार्यदेश जारी गरिएको जानकारी दिएको छ। यस्तै ठेक्का प्रक्रियाबाट सञ्चालित 32 आयोजना मध्ये 30 सम्पन्न भएर भुक्तानी भइसकेको छ भने 2 आयोजना आगामी आर्थिक वर्षमा सम्पन्न गर्ने गरी क्रमागत रूपमा राखिएको नगरपालिकाले जनाएको छ। वडा पूर्वाधारतर्फ यस वर्ष वडा नम्बर 9 कार्यालय भवन सम्पन्न भएसँगै नगरपालिकाका 14 मध्ये 12 वडा कार्यालय आफ्नै नयाँ भवनबाट सञ्चालन भइरहेको बताइएको छ। नगरपालिकाले 25 लाख रूपियाँ भन्दा माथिका सबै आयोजनाहरू पोलपत्र प्रक्रियाबाट कार्यान्वयन गर्ने नीतिलाई निरन्तरता दिएको जनाएको छ। त्यसै गरी नक्सा पास तथा बस्ती विकासतर्फ चालू आर्थिक वर्षमा 4 नक्सा पास इजाजत, 6 सुपर स्ट्रक्चर इजाजत, 2 निर्माण सम्पन्न प्रमाणपत्र तथा 7 अभिलेखीकरण गरिएको जानकारी सार्वजनिक सुनवाईमा दिएको छ। कार्यक्रममा नगर प्रमुख लव श्रेष्ठ, उपप्रमुख ईश्वरी बस्नेत, प्रमुख प्रशासकीय अधिकृत, जनप्रतिनिधि, कर्मचारी, राजनैतिक दलका प्रतिनिधि, संचारकर्मी तथा स्थानीय नागरिकहरूको सहभागिता रहेको थियो। सहभागीहरूले नगरपालिकाको सेवा प्रभाव र विकास निर्माणका विषयमा जिज्ञासा राखेका थिए भने नगर नेतृत्वले उठेका प्रश्नहरूको जवाब दिएको थियो। रामेछापको गुगुल गंगा गाउँपालिकाले चालू आर्थिक वर्षमा लक्ष्य गरेको पूँजीगत खर्च अनुमानको 76.51% वित्तीय प्रगति हासिल गरेको छ। आर्थिक वर्षको खाताबन्दी पछि शुक्रबार सार्वजनिक गरिएको वित्तीय अनुसार कुल 18,12,60,000 रूपियाँ पूँजीगत तर्फका योजनामा खर्च हुने अनुमान बजेट गाउँसभाबाट स्वीकृत भएकोमा खाताबन्दी हुँदा 13,86,76,004 मात्र खर्च भएको जनाएको छ। त्यसै गरी चालू आर्थिक वर्षका लागि चालू खर्चतर्फ 39,18,14,17 खर्च हुने अनुमान गरी वार्षिक बजेट विनियोजन भएकोमा खाता आर्थिक वर्षको हिसाब बन्द हुने अन्तिम दिन बिहिबार मध्यरातीसम्म कुल 31,72,86,699 खर्च भएको छ। उक्त खर्च वार्षिक अनुमानित विनियोजित रकमको 80.98% हो। उक्त गाउँपालिकाले गाउँसभाबाट संशोधन सहित स्वीकृत वार्षिक बजेटको कुल 79.56% प्रगति हासिल गरेको जनाएको छ। राष्ट्रिय संगीतकर्मी संघ जिल्ला कार्य समिति रामेछापले नयाँ नेतृत्व पाएको छ। संघको 12 वार्षिक साधारण सभा तथा 6 जिल्ला अधिवेशनले सुमन खड्काको अध्यक्षतामा नयाँ कार्य समिति सर्वसम्मत रूपमा चयन गरेको हो। अधिवेशनको उद्घाटन समारोहमा संघका केन्द्रीय अध्यक्ष प्रकाश कटवाल प्रमुख अतिथिका रूपमा उपस्थित हुनुहुन्थ्यो। कार्यक्रममा मन्थली नगरपालिकाका मेयर लव श्रेष्ठ र रामेछाप नगरपालिकाका मेयर लव श्री नेउपानी विशेष अतिथि हुनुहुन्थ्यो। यस्तै नेपाली कंग्रेस रामेछापको उपसभापति लेखबहादुर कार्की, संघका पूर्व केन्द्रीय अध्यक्ष राजेन्द्र कुमार कार्की, केन्द्रीय उपाध्यक्ष कुमार कार्की, केन्द्रीय कोषाध्यक्ष गोविन्द गौतम, रामेछाप सांस्कृतिक कलाकार समाजका पूर्व अध्यक्ष रामकुमार पौडेल लगायत कलाकार, पत्रकार तथा सामाजिक व्यक्तित्वहरूको उल्लेखनीय सहभागिता रहेको थियो। अधिवेशनबाट वरिष्ठ उपाध्यक्षमा नवीन पुलामी मगर, प्रथम उपाध्यक्षमा राम बस्नेत, द्वितीय उपाध्यक्षमा अनु खड्का, उपाध्यक्षमा सन्दीप श्रेष्ठ, सचिवमा सरिता श्रेष्ठ, सहसचिव विष्णु कुमार सुनाम, प्रवक्ता सुदीप खड्का, कोषाध्यक्ष युवराज कार्की, सहकोषाध्यक्ष दीक्षा महत चयन भएका छन्। सदस्यहरूमा राम माझी, लक्ष्मी विक, जयप्रकाश प्रधान, टिकाराम श्रेष्ठ, बोध कुमारी श्रेष्ठ र कर्णा श्रेष्ठ रहेका छन्। कार्यक्रममा बोल्ने वक्ताहरूले रामेछापको मौलिक कला संस्कृति र लोक संगीतको संरक्षण तथा कलाकारहरूको पेशागत हक हित सुनिश्चित गर्न संघले अझ सक्रिय भूमिका निर्वाह गर्नुपर्ने धारणा व्यक्त गरे। काठमाडौँको बागमती नदीमा बाढ़ी आउँदा किर्तिपुरको राधा स्वामी सत्संग होल्डिङ सेन्टर डुबानमा परेको छ। त्यहाँ आश्रय लिइरहेका विस्थापित सुकुम्बासीहरू बिचालीमा परेका छन्। उनीहरूका सरसामान पानीले डुबाएको छ। अहिले पानी कम भएपछि उद्धारको काम भएको छ। सरकारले यस्तै बाढ़ीबाट जोगाउन भन्दै नदी किनारका सुकुम्बासी बस्ती भत्काए पनि उनीहरूलाई स्थायी बसोबासको व्यवस्था मिलाउन नसक्दा झनै समस्या भएको छ। यसैबीच हाल देशभर मनसुनी वायुको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। हाल मनसूनको न्यूनचापीय रेखा सरदर स्थानभन्दा केही माथि रहेको छ, जसको प्रभावले हाल देशभर साधारणतया बादल लागेको छ। कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको थोरै स्थानमा तथा मध्य प्रदेशको एक दुई स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ। आज दिउँसो देशभर अधिकांशमा बादल लाग्नेछ। देशका हिमाली भूभागका केही स्थानमा चट्याङसहित मध्यमसम्म वर्षाको सम्भावना छ। देशका पहाड़ी भूभागका धेरै स्थानमा र तराई भूभागका केही स्थानमा चट्याङसहित मध्यमसम्म वर्षाको सम्भावना छ। कोशी, बागमती, गण्डकी, कर्णाली प्रदेशको पहाड़ी भूभाग साथै लुम्बिनी र सुदूरपश्चिम प्रदेशको पहाड़ी र तराई भूभागको एक दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ। आज राति देशभर साधारणतया बादल लाग्नेछ। देशका हिमाली भूभागका थोरै स्थानमा चट्याङसहित मध्यमसम्म वर्षाको सम्भावना छ। कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशको पहाड़ी र तराई भूभागको धेरै स्थानमा तथा कर्णाली प्रदेशको पहाड़ी र सुदूरपश्चिम प्रदेशको पहाड़ी र तराई भूभागका केही स्थानमा चट्याङसहित मध्यमसम्म वर्षाको सम्भावना छ। गण्डकी र लुम्बिनी प्रदेशको पहाड़ी भूभागको थोरै स्थानमा र कोशी प्रदेशको पहाड़ी, गण्डकी र लुम्बिनी प्रदेशको तराई भूभागको एक दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको महाशाखाले जनाएको छ। समाचारको क्रम अन्तर्राष्ट्रिय समाचार। बेलायतकी पूर्व मन्त्री तथा प्रभावशाली राजनीतिज्ञ 78 वर्षीय एन विन्डकोप आफ्नै निवासमा मृत फेला पर्नु भएको छ। उहाँको हत्या भएको आशंकामा प्रहरीले 26 वर्षीय एक युवकलाई पक्राउ गरेको बीबीसीले जनाएको छ। डेभोन र कर्नवाल प्रहरीले एकजनालाई पक्राउ गरी अनुसन्धान भइरहेको पुष्टि गरेको छ। डेभोनको डाटमुआर घरमा पूर्व मन्त्री विडकोलाई गम्भीर चोट लागेको अवस्थामा प्रहरीले फेला पारेको हो। प्रहरीले घटना आतंकवाद वा राजनीतिक रूपमा प्रेरित नभएको र थप अनुसन्धान गरिरहेको जनाएको छ। विडकोम्प बेलायती राजनीतिमा एक चर्चित नाम हो। उहाँ 23 वर्षसम्म मेडस्टोनबाट कन्जर्भेटिभ पार्टीको सांसद हुनुहुन्थ्यो भने पूर्व मन्त्रीका रूपमा पनि सेवा गर्नुभएको थियो, तर पछिल्लो समय उहाँ रिफर्म यूके पार्टीको प्रवक्ताको रूपमा सक्रिय हुनुहुन्थ्यो। राजनीति बाहेक सन् 2010 चर्चित डान्सिङ सो स्ट्रिक्टली कम डान्सिङमा सहभागी भएपछि उहाँले थप चर्चा बटुल्नु भएको थियो। हालै राजीनामा दिएका प्रधानमन्त्री कियर स्टार्मरले विडकोम्पको दुःखद खबरले बेलायती राजनीति स्तब्ध बनेको उल्लेख गर्नुभएको छ। र समाचारको अन्त्यमा खेल समाचार। बेल्जियमलाई हराउँदै स्पेन फिफा विश्वकप फुटबलको सेमी फाइनलमा पुगेको छ। अमेरिकाको लस एन्जलस स्टेडियममा आज बिहान भएको क्वार्टर फाइनल खेलमा बेल्जियम 2-1 गोलले पराजित भयो। स्पेनको जितमा फेबियन रुइस र मेकेल मेरोनोले 1-1 गोल गर्नुभएको छ। खेलको 30 मिनटमा रुइजको गोलबाट स्पेनले अग्रता बनाएको थियो, तर खेलको 41 मिनटमा बेल्जियमका चार्ल्स डे केटलेरले गोल गरेपछि पहिलो हाफमा 1-1 बराबरी भयो। खेलको दोस्रो हाफको 88 मिनटमा स्पेनका मेरिनोले निर्णायक गोल गर्दै टोलीलाई 16 वर्षपछि सेमी फाइनलमा पुर्याए। स्पेनले यसअघि सन् 2010 उपाधि जितेको थियो। त्यसपछि सन् 2014 समाचारणबाट बाहिरिएको टोली सन् 2018 र 2022 अन्तिम सरमा पुगेको थियो। स्पेनले अब सेमी फाइनलमा फ्रान्ससँग खेल्नेछ। पहिलो क्वार्टर फाइनल खेलमा साबिक उपविजेता फ्रान्सले मोरक्कोलाई 2 गोलले हराउँदै सेमी फाइनलमा पुगिसकेको छ। विश्वकप फुटबलको तेस्रो क्वार्टर फाइनलमा भोलि बिहान 3:15 नर्वे र इंल्याण्ड तथा अन्तिम क्वार्टर फाइनलमा भोलि बिहान 7:15 साबिक विजेता अर्जेन्टिना र स्विजरल्याण्डले खेल्नेछन्। समाचारसँगै हामी बिहान 9 बजेको हजुरको समाचारको अन्त्यमा छौ। जान्छ जाँदै समाचारका मुख्य मुख्य शीर्षकहरू फेर एकपटक। विपद सम्बन्धी गुनासो र सूचनाका लागि नयाँ टोल फ्री नम्बर 1234 सञ्चालनमा सिधै जिल्लामै फोन जाने। बागमती प्रदेशको बजेट खर्च 68%, 25 दिनमै 29% भुक्तानी। मन्थली नगरपालिकाले चालू आर्थिक वर्षमा कुल बजेटको 85.04% बजेट खर्च। रामेछापको गोकुलगंगा गाउँपालिकामा अनुमानित बजेटको झण्डै 80% खर्च। बेलायती पूर्व मन्त्री विडकोम्ब मृत फेला हत्याको आशंकामा एक युवक पक्राउ र बेल्जियमलाई हराउँदै स्पेन 16 वर्षपछि विश्वकप फुटबलको सेमी फाइनलमा प्रवेश। हवस् त बिहान 9 बजेको हजुरको समाचार सकियो। हाम्रो भेट बिहान 11 बजेको हजुरको खबरमा आउने नै छ। त्यतिन्जेलसम्मको लागि समाचार सहयोगी साथीहरूलाई विशेष धन्यवाद दिँदै म श्रीराज महत पनि समाचारबाट बिदा हुन्छु। नमस्कार, शुभ दिन।

0: barbanonu kulagi rod, cement, josta pata, tiny, kabata leoni ula, perio mantali matesturam rodur ku pasal teka ula batit.
1: Kaka, timla etini thachaina, aba hamre mantali ma Deepjyoti Hardware and Suppliers khulya ni kaka.
2: हजुर यहाँ सिमेन्ट रड पाइप फ्लाई जस्ता तथा निर्माण सम्बन्धी सम्पूर्ण सामान होलसेल मूल्यमा पाइन्छ साथै ढुवानीको व्यवस्था पनि गरिएको छ उदयपुर गैडाछाप सिमेन्ट र पशुपति रंगको अधिकृत विक्रेता काटी किला रंग रोगनका सामानहरू एकै ठाउँमा पाइन्छ
3: प्रोप्राइटर विनोद श्रेष्ठ सम्पर्क नम्बर 9845 40682 गोविन्द श्रेष्ठ सम्पर्क नम्बर 9845 40892 र 048-543-385 श्री दीपज्योति हार्डवेयर एन्ड सप्लायर्स मन्थली नगरपालिका खातबारी रामेछाप
4: के तपाईँ कब्जियत पाइल्स फिसर तथा फिस्टुला जस्ता समस्याबाट पीड़ित हुनुहुन्छ
5: के तपाईँलाई दिशा बस्दा रगत आउने वा दिशा घरबाट मासु बाहिर निस्कने जस्ता समस्या छन्
4: यदि तपाईँ यस्ता समस्याबाट पीड़ित हुनुहुन्छ भने तुरुन्तै आयुर्वेद अस्पताल मन्थलीमा सम्पर्क गर्नुहोस्
5: यस्ता समस्याहरूका लागि आयुर्वेद अस्पताल मन्थलीले काठमाडौँबाट विशेषज्ञ चिकित्सक बोलाई छार सूत्र विधिद्वारा उपचार गर्दै आएको छ
4: विस्तृत जानकारीको लागि आयुर्वेद तथा वैकल्पिक चिकित्सालय मन्थली अस्पताल पुरानो भवन मन्थली रामेछाप
5: सम्पर्क नम्बर 048-545-143 98-63-023-422
6: तपाईँले त हुस्केकै गिरिरा चल्ला पो ल्याउनु भएछ कहाँबाट ल्याउनु भयो दाजु
7: मैले त विराज सप्लायर्स मन्थलीबाट 150 रुपियाँ गोटामा ल्याए त नानी
6: हुर्केकै गिरिरा चल्ला 150मा
7: हजुर हुर्केकै गिरिराज चल्ला मात्र 150 रुपियाँ गोटामा पाउन विराज सप्लायर्स मन्थलीलाई सम्झनुहोस्
8: ताजा र ठुलो साइजको अण्डा होलसेल भावमा पाउन विराज सप्लायर्स
7: विराज किसानको साथी
8: पोषक पेलेट दानाको रामेछापको लागि आधिकारिक विक्रेता
7: प्रोप्राइटर जय मानन्दर फोन 048-540-239 048-540-533 र 98-540-40239 विराज सप्लायर्स कटहर बोर्ड छेउ मन्थली रामेछाप
9: के तपाईँ दाँत आँखा एक्सरे भिडियो एक्सरे फिजियोथेरापी सम्बन्धी सम्पूर्ण सेवाहरू एउटै छानामुनि चाहनुहुन्छ यदि चाहनुहुन्छ भने विगत लामो समयदेखि सञ्चालनमा रहेको मन्थली पोलिक्लिनिक एण्ड डायग्नोसिस सेन्टरमा आउनुहोस्
5: हाम्रा सेवाहरू बिरामी जाँच 24 घण्टा आकस्मिक सेवा भिडियो एक्सरे र इसिजी रगत दिशा पिसाब जाँच परिवार नियोजन परामर्श तथा उपचार घाउ चिरफाड तथा ड्रेसिङ साथै यहाँ सबै प्रकारका स्वदेशी तथा विदेशी औषधिहरू सुपथ मूल्यमा होलसेल तथा खुद्रा बिक्री गरिन्छ
9: प्रोप्राइटर मोहन कुमार स्पष्ट सम्पर्क नम्बर 9854-043-305 048-543-305 मन्थली पोलिक्लिनिक एण्ड डायग्नोसिस सेन्टर मन्थली नगरपालिका 2 देवकोटा चोक लक्ष्मी सनराइज ब्याङ्क भएको घर मन्थली रामेछाप
10: रामेछाप उद्योग वाणिज्य संघको सदस्यता नवीकरण सम्बन्धी सूचना
5: रामेछाप उद्योग वाणिज्य संघको विधान बमोजिम आर्थिक वर्ष 2083-84 का लागि सदस्यता नवीकरण खुला भएको छ 2083 साल असार मसान्त भित्र तोकिएको शुल्क र आवश्यक कागजात सहित नवीकरण गर्नुहुन अनुरोध छ म्याद भित्र नवीकरण नगरेमा सदस्यता स्वत खारिज हुनेछ र सदस्य संरक्षण हितकोषको सेवाबाट वञ्चित हुनुपर्नेछ
10: आवश्यक कागजात
5: सदस्यता परिचय पत्र
10: व्यवसाय दर्ता तथा पछिल्लो नवीकरणको प्रमाण
5: र तोकिएको नवीकरण शुल्क
10: अन्तिम मिति 2083 साल असार मसान्तसम्म
5: सदस्य संरक्षण हितकोषबाट संघको सदस्यहरूले आर्थिक वर्ष 2083-84 पाउने सेवाहरू
10: सदस्य मृत्यु
5: नगद राहत रु 20,000 रुपियाँ
10: दुर्घटना स्वास्थ्य उपचार
5: उपचार सम्पूर्ण बिलको 15% वा रु 15,000 मध्ये कुन कम हुन्छ सोही अनुसार भुक्तानी गरिने
10: व्यावसायिक क्षतिपूर्ति आगलागी प्राकृतिक प्रकोप
5: राहत प्याकेज प्रहरी सर्जीमन मुचुल्काको आधारमा रु 30,000 भुक्तानी गरिने।
10: अपाङ्गता
5: एकमुष्ट आर्थिक सहयोग पूर्ण अपाङ्गता मापदण्ड भित्र भए रु 20,000 र आंशिक अपाङ्गता नेपाल सरकारको वर्गीकरणको मापदण्ड भित्र भए रु 5,000 देखि 10,000 सम्म।
10: थप जानकारीको लागि सम्पर्क नम्बर 0848 540 028 98 45 43 028 रामेछाप उद्योग वाणिज्य संघ कार्यालय रामेछाप।
11: राष्ट्रिय लोक कथा दोहोरी गीत प्रतिष्ठान नेपाल रामेछाप जिल्ला कार्य समितिको प्रथम अधिवेशन हुने बारे सूचना।
12: राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल रामेछाप जिल्ला कार्य समितिको प्रथम अधिवेशन तथा सांस्कृतिक कार्यक्रम 2083 निम्नमिति समेत स्थानमा हुन गइरहेको छ। कार्यक्रममा सहभागिताका लागि सम्पूर्णमा हार्दिक अनुरोध गर्दछौ। साथै लोक तथा दोहोरी गीत संगीतका चर्चित राष्ट्रिय तथा स्थानीय कलाकारहरूको आकर्षक सांस्कृतिक प्रस्तुति रहने यस कार्यक्रममा सम्पूर्ण कला संगीत प्रेमी तथा आम दर्शक महानुभावहरूलाई उपस्थित भई कार्यक्रमलाई भव्य र सभ्य बनाउन हार्दिक निमन्त्रणा गर्दछौ। कार्यक्रममा सांगीतिक प्रस्तुति दिने कलाकारहरू
13: प्रजापति पराजुली,
12: दुर्गा रायमाझी,
13: बत्री पङ्गेनी,
12: रीता थापा मगर,
13: पशुपति शर्मा,
12: सुभाष केसी,
13: दीपक खड्का,
12: राधिका हमाल,
13: चिता थापा,
12: कृष्ण रेउले,
13: शिव हमाल,
12: जुना श्रीष,
13: देवी घरती,
12: दिनेश काफ्ले,
13: रामकुमार नेपाली,
12: उषा सुवेदी,
13: भरत बराकोटी
12: र कुमार हुन्।
13: कार्यक्रम हुने मिति 2083 असार 27 गते।
12: स्थान तीनलाल पार्क मन्थली रामेछाप। थप जानकारीका लागि संयोजक कल्पना सुनवार सम्पर्क नम्बर 98 60 77 58 33, सह संयोजक अनिता थापा मगर सम्पर्क नम्बर 98 44 26 41 10। राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल रामेछाप जिल्ला कार्य समिति।
10: सार्वजनिक सुनवाई सञ्चालन हुने सम्बन्धी रामेछाप नगरपालिकाको सूचना।
5: रामेछाप नगरपालिकाद्वारा चालू आर्थिक वर्ष 2082-83 तेस्रो चौमासिक अवधिको आय व्यय तथा सम्पन्न भए गरेका विकास निर्माणका गतिविधिहरू र सेवा प्रभावको अवस्थाका बारेमा आम नगरवासीहरूलाई सुसूचित गराउन तथा सरोकारवालाहरूका धारणा एवं पृष्ठपोषण लिनका लागि सार्वजनिक सुनवाई कार्यक्रम राखिएकोले सो कार्यक्रममा उपस्थित भइदिनु हुन आम नगरवासीहरूमा हार्दिक अनुरोध गरिन्छ।
10: सार्वजनिक सुनवाई सञ्चालन हुने मिति, समय र
5: मिति 2083 साल असार 28 गते आइतबार।
10: समय बिहान 10 बजेदेखि।
5: स्थान नगरपालिका सभा हल रामेछाप नगरपालिका रामेछाप।
10: रामेछाप नगरपालिका नगर कार्यपालिकाको कार्यालय रामेछाप बजार रामेछाप। महिला दिदी बहिनीहरूको लागि खुसीको खबर। हरेक महिनाको अन्तिम शनिबार बिहान 10 बजेदेखि दिउँसो 3 बजेसम्म यस सुनकोशी सामुदायिक अस्पताल खुरकोटमा महिला रोग विशेषज्ञ गाइनोलोजिस्ट डाक्टर आस्मा अधिकारी आउनु हुने भएकोले सम्पूर्ण महिला दिदी बहिनीहरूले चेक जाँच गराई समयमै रोगको उपचार गराउनुहोला।
3: थप जानकारीको लागि सम्पर्क नम्बर 9054043230, 97 67 65 24 29।
10: सुनकोशी सामुदायिक अस्पताल खुरकोट सिन्धुली।

0: जथाभावी सड़क नखनौ, वन जंगल र वन्यजन्तुको संरक्षण गरौं, वातावरणीय प्रभावको मूल्यांकन गरेर मात्र विकास निर्माणको कार्य गरौं,
1: आउँदो पुस्तालाई समेत ख्याल गरी प्राकृतिक स्रोतको दिगो उपयोग गरौं। पृथ्वी हाम्रो साझा घर हो, आउनुहोस् यसलाई जोगाउन आजदेखि हातेमालो गरौं।
0: वन डढेलो रोकौं, वन जंगल र जैविक विविधताको संरक्षण गरौं।
1: सावधान, वन जंगल नजिक आगो नबालौं। आगो लाग्ने वस्तु र चुरोट बिडीका ठुटा वन जंगल बाटोको छेउ नजिक नफालौं।
0: सलाई, लाइटर, मट्टीतेल, पेट्रोल जस्ता आगोजन्य वस्तु तथा पदार्थ केटाकेटीको पहुँचदेखि टाढी राखौं। सुत्नुभन्दा अगाडि र घरबाट निस्कदा बिजुलीका स्विचहरू बन्द गरौं र बिजुलीका उपकरणहरूको कुशल व्यवस्थापन गरौं।
1: जंगलमा आगो लागेमा तुरन्तै नजिकको प्रहरी कार्यालय, संरक्षण कार्यालय, वन कार्यालयलाई खबर गरी सबै मिली आगो नियन्त्रण गरौं। जंगल हाम्रो जीवन हो, विनाशकारी डढेलोबाट वन जोगाऊ।
0: वन डढेलो लगाउने वा लगाउन सहयोग गर्नु दण्डनीय अपराध हो।
2: वनमा आगो लगाउनेलाई वन एन 2076 को दफा 50 को 4 बमोजिम दिगो असुल गरी 3 वर्षसम्म कैद वा 60,000 रुपियाँ जरिवाना वा दुवै सजाय हुने हुँदा यस्तो कार्य नगरौं नगराउं। वातावरण संरक्षण गर्ने प्रत्येक नागरिकको दायित्व भएकाले असल र जिम्मेवार नागरिक बनौं।
3: जिल्ला विपद व्यवस्थापन समिति रामेछाप, सामुदायिक वन महासंघ रामेछाप र डिभिजन वन कार्यालय रामेछापद्वारा जनहितमा जारी सन्देश।
4: ए बुहारी, साह्रै मासु खान मन लागेको छ। भोलिका लागि तरकारी पनि सकिएको छ। फेरि तिम्री आमाले फलफुल खान मन लाग्यो भनेकी छे। जाऊ त लिएर आऊ।
5: ल्याउन त ल्याउने बुबा, तर यो रामेछाप बजारमा मासु, तरकारी र फलफुल सबै एकै ठाउँमा पाइने पसल पनि त हुनु पर्यो नि।
4: ए पिरले कि बुहारी, रामेछाप मिट सब एन्ड कोल्ड स्टोर छँदैछ नि, तुरन्तै त्यहाँ गएर लिएर आइहाल त।
0: हजुर, रामेछाप मिटसप एन्ड कोल स्टोरमा कुखुरा, खसी र रागोको मासु पाइनुका साथै फलफुल तथा तरकारी पनि सुपथ मूल्यमा पाइन्छ। जिउँदो कुखुरा चाहिएमा पनि हामीलाई सम्झनुहोस्, यहाँ होम डेलिभरीको पनि व्यवस्था छ।
6: आधुनिक मिसिनबाट कुखुरा तयार गरिनुका साथै किमा पनि पाइन्छ।
3: प्रोप्राइटर राम बहादुर शाही, सम्पर्क नम्बर 9848-76-48-03, रामेछाप मिटसप एन्ड कोल स्टोर, रामेछाप अस्पताल जाने रोड, रामेछाप बजार, रामेछाप।
6: विषादयुक्त खाना त्यागौं, रैथाने बालीतिर लागौं।
7: जुन माटोमा हामी जन्मियौं त्यही माटो आज आफ्नो मौलिक पहिचान खोजिरहेको छ।
6: आदरणीय किसान दाजुभाइ दिदी बहिनीहरू, के तपाईँले याद गर्नु भएको छ हाम्रा पुर्खाहरू कति बलिया र निरोगी थिए? उनीहरूको त्यो शक्ति बजारको महँगो प्याकेटको खानेकुरामा होइन, हाम्रै पाको बारीमा फल्ने कोदो, फापर, जौ, उवा, चिनो, कागुन र लट्टेमा थियो।
7: हामीले किन रैथाने बाली नै लगाउनु पर्छ त? आज गाउँ घरमा सुगर, प्रेसर र ग्यास्ट्रिकका बिरामी किन बढ्दैछन्? किनभने हामीले आफ्ना पोसिला रैथाने बाली छोड्यौं। कोदो र कागुन औषधि हुन्। फापरले हाम्रो मुटु जोगाउँछ र रक्तचाप नियन्त्रण गर्छ। यी बालीहरू हामीलाई बचाउन हाम्रै माटोमा जन्मिएका हुन्।
6: माटोको वरदान, हाम्रा कतिपय बारी बाजा छन्, कति रुखा छन्, तर याद राख्नुहोस्, जहाँ अरू केही फल्दैन त्यहाँ हाम्रा रैथाने बालीहरू मुस्कुराउँदै फल्न सक्छन्। थोरै लगानी, थोरै सिँचाई र खडेरीमा पनि नडगमगाउने यी बालीहरू जलवायु परिवर्तनको यो समयमा हाम्रा सच्चा साथी हुन्।
7: यदि हामीले आफ्नै माटोको बिउ जोगाएनौ भने भोलि हाम्रा सन्ततिले कुन मुखले आफूलाई रामेछापको सन्तान भन्लान्?
6: परनिर्भरताको अन्त्य, बाहिरबाट आउने विषादयुक्त चामल र पिठोमा कतिन्जेल भर पर्ने, आफ्नै बारीमा चिनो र कागुनो फलाउ, आफ्नै घरको पोसिलो खानेकुरा खाऊ र आत्मनिर्भर बनाऊ।
7: किसान दाजुभाइ तथा दिदी बहिनीहरू, अहिलेको मौसम खेती गर्ने समय हो, आउनुहोस् आफ्ना बाँझा खेतबारीमा फेरि एकपटक रैथाने बालीको बिउ छरौ। ती बिउहरू मात्र होइनन्, हाम्रा पुर्खाको आशिष र हाम्रा सन्तानको भविष्य हुन्। रैथाने बालीको खेती प्रविधि, उन्नत बिउ र अन्य सहयोगका लागि आजै रामेछाप नगरपालिकाको कृषि विकास शाखामा सम्पर्क राख्नुहोस्।
6: आफ्नो बिउ जोगाऊ, आफ्नै खेतीमा रमाऊ, स्वस्थ र समृद्ध रामेछाप बनाऊ।
7: र गैठाने बाली लगाउनुका मुख्य फाइदाहरू:
6: न्यून लागत र सजिलो खेती। यी बालीहरू कम उब्जाउ हुने रुख र भिरालो जमिनमा पनि सजिलै फलाउन सकिन्छ। यसका लागि महँगा रासायनिक मल र विषादीको आवश्यक पर्दैन, जसले गर्दा खेतीको लागत कम हुन्छ।
7: जलवायु अनुकूलन र सहनशीलता। रैथाने बालीहरू खडेरी र प्रतिकूल मौसम सहन सक्ने क्षमताका हुन्छन्। जलवायु परिवर्तनको यस समयमा थोरै सिँचाइमा पनि यिनले सन्तोषजनक उत्पादन दिन्छन्।
6: अमूल्य पोषक तत्व र स्वास्थ्य लाभ। कोदो क्याल्सियम, फलाम र फाइबरको धनी स्रोत हो, जसले मधुमेह, उच्च रक्तचाप र मुटु रोग नियन्त्रणमा मदत गर्छ।
7: फापर, यसमा पाइने रुटिन तत्वले रक्तनली मजबुत बनाउँछ र रक्त संचारमा सुधार ल्याउँछ।
6: लट्टे मार्से, फलाम क्याल्सियम र उच्च गुणस्तरको प्रोटिन पाइने हुनाले यो बालबालिका र सुत्केरीका लागि निकै पोषिलो हुन्छ।
7: माटोको उर्वरा शक्तिमा सुधार। सिमी, मस्याङ र गहत जस्ता दलहन बालीले माटोमा नाइट्रोजन स्थिर गरी जमिनको उर्वरा शक्ति बढाउँछन्।
6: आर्थिक आमदानी र आत्मनिर्भरता। आजभोलि सहरमा रैथाने बालीको माग र मूल्य दुवै बढ्दो छ। यसको व्यवसायिक खेती र परिकार विविधीकरण, बिस्कुट, केक, पाउरोटी आदिबाट कृषकले राम्रो आमदानी गर्न सक्छन्।
7: रैथाने बाली बचाउ, स्वस्थ जीवन, सुरक्षित भविष्य निर्माण गरौ। रामेछाप नगरपालिका कृषि विकास शाखाद्वारा जनहितमा जारी सन्देश।
1: QAA प्राप्त बानेश्वर बहुमुखी क्याम्पस शान्तिनगर बानेश्वर काठमाडौँको नयाँ भर्ना सम्बन्धी सूचना।
7: लामो शैक्षिक इतिहास भएको त्रिविद्वारा सञ्चालित बोर्ड परीक्षामा राम्रो रिजल्ट ल्याउन सफल QAA प्राप्त यस बानेश्वर बहुमुखी क्याम्पसमा बिहानी समयमा BBS, BA र BED प्रथम वर्षमा शैक्षिक सत्र 2083-84 लागि भर्ना खुल्यो। साथै विद्यालय व्यवस्थापन समितिको स्वीकृतिमा बिहानी समयमा कक्षा 11 साइन्स म्यानेजमेन्ट, ह्युमेनिटी, कम्प्युटर साइन्स र एजुकेशनमा धमाधम भर्ना भइरहेको छ।
1: क्याम्पस लोकेसन काठमाडौँको तीनकुने गैरीगाउँ पेट्रोल पम्पबाट 200 मिटर भित्र बागमती पुल सँगै बानेश्वर बहुमुखी क्याम्पस शान्तिनगर काठमाडौँ। थप जानकारीको लागि सम्पर्क नम्बर 0146303010, 9851401498 र 9841259957।

नमस्कार, म लोक गायक बुद्धि कृष्ण लामी छानेको। तपाईहरु अहिले सुन्दै हुनुहुन्छ हजुरको रेडियो 102.1 मेगाहर्ज।

नमस्कार अनि अनि हार्दिक स्वागत गर्दै कार्यक्रम लोकोशैलीको साथमा हामी उपस्थित भइसकेका छौं। तपाईँले हामीलाई हरेक दिन बिहान 10 बजेदेखि 11 बजेसम्म सुन्न सक्नुहुन्छ। आज पनि तपाईँसँग रहेर यो एक घण्टाको समय सहयात्रा गर्छौं। आज शनिबारको बसलाई तपाईँकी आवाजमा मीठा रमाइला मनसुनी लोकगीतहरू सुन्नेछौ भने तपाईँले 0840 40 0026 मा सहभागिता जनाउनुपर्ने हुन्छ। तपाईँले हामीलाई यो समय देश तथा विदेशमा रहेर विभिन्न ठाउँमा रहेर विभिन्न माध्यमबाट हामीलाई एकै साथ सुन्दै हुनुहुन्छ। साथै हाम्रो पात्रो नेपाली पात्रो हजुरको न्युज डट कम हजुरको एप तामाकुस एफएम 95 MHz सुन्दै हुनुहुन्छ। फेसबुक लाइभबाट कार्यक्रम सुन्ने साथीलाई यदि कार्यक्रम मनपर्छ भने शेयर गर्न सक्नुहुनेछ। छोटो मिक्चुमा आफ्ना आफन्तजन साथी संगीलाई तपाईँले कमेन्टहरू पठाएर पनि सहभागिता जनाउन सक्नुहुन्छ भने यस कार्यक्रमलाई प्रायोजन गरेको छ सूर्यज्योति लाइफ इन्स्योरेन्सले। यदि तपाईँ पनि जीवन बीमा

गर्न चाहनुहुन्छ भने सूर्य ज्योति लाइफ इन्स्योरेन्स लाइन सम्झन सक्नुहुनेछ। यति बेला मलाई प्रविधि संयोजनमा रहेर साथ दिइराख्नु भएको छ श्रीराज महतले भने कार्यक्रमको साथमा उपस्थित छु म तपाईँकै साथी ललिता हायु। आजको व्यवसायी पक्कै पनि रमाइलो हुनेछ। तपाईँकै आवाजमा मिठा गीत संगीत सुन्छौं। फटाफट फोन डायल गर्दै कार्यक्रममा सहभागिता जनाउनुहोला भन्दै यति बेला हामी कार्यक्रमको शुरूआतमा राख्न चाहन्छौ एकदमै मिठो अनि रमाइलो गीत। त्यसपछि आउँछौ रेडियो सुन्दै गर्नुहोला।

Aha, कार्यक्रमको शुरुआतमा राख्यौं हामीले दिनमिथ्यौं र रमाइलो असारको गीत यस्तै मिठो रमाइलो गीतहरू कार्यक्रमको समय अवधिभर बच्छ भने तपाईँले आफ्नै आवाजमा आज चाहिँ मिसालो गीत सुनाउनु पर्ने हुन्छ। 0840 40 00 26 नम्बर तपाईँको लागि खुल्ला छ। यति बेला सम्पर्कमा साथी हुनुहुन्छ, स्वागत गर्छु। हेलो हेलो कोही साथी सम्पर्कमा हुनुहुन्थ्यो तर उहाँसँग हामीले प्रत्यक्ष रूपमा कुरा गर्न सकेनौं। जो साथी हुनुहुन्छ उहाँले फेरि पनि फोन डायल गरेर कार्यक्रममा चाहिँ सहभागिता जनाउन सक्नुहुन्छ। आजको विषयमा तपाईँले उकाले उराली लेख व्यस्तै गर्दै भन्ज्याङ चौतारी गरिरहँदा गुनगुनाउनु भएका ती मिठा लोकगीतहरू कार्यक्रममा गाउनु पर्ने हुन्छ। यति बेला अर्को साथी सम्पर्कमा स्वागत गर्छु। हेलो नमस्कार, हजुर कहाँदेखि को बोल्दै हुनुहुन्छ? शर्मिला जी के छ, सन्चै आरामै हुनुहुन्छ? म पनि एकदम सन्चै आरामै छु भन्नुपर्छ। अहिलेसम्म खानपिन भयो कि बाँकी छ? मेरो पनि भइसकेको छ भन्नुपर्छ। हामी अब कार्यक्रम यहाँले सुन्दै हुनुहुन्छ। आज शनिबारको दिन कसरी बित्छ त? गराएसी काम गर्ने त्यसै त्यसै गरेर बित्छ भन्ने हुनुहुन्छ। ठिकै छ, त्यसो भए हामी कार्यक्रमतर्फै लाग्नेछौँ। हामीलाई मिठो गीत सुनाउनुहोस् न त। शर्मिलाजी कता हराउनु भयो? सम्पर्कमा शर्मिला थापा मगरजी हुनुहुन्थ्यो, उहाँ गीत गाउँछु भन्दै हुनुहुन्थ्यो। उहाँको आवाजलाई मैले सुन्न सकिनँ। शर्मिलाजीलाई विशेष धन्यवाद दिँदै गर्छु। तपाईँलाई गीत गाउन चाहिँ प्रयास गर्ने कोसिस गर्दै हुनुहुन्थ्यो, सायद गीत गाई पनि राख्नु भएको थियो होला, तर मैले यहाँको आवाजलाई सुन्न सकिनँ। अलिकति यो पानी विभिन्न ठाउँमा परिरहेका छन्, यो भएर पनि अलिकति नेटवर्कले समस्या दिएको हो कि जस्तो लाग्छ। यति बेला अर्को साथी सम्पर्कमा स्वागत गर्छु। हेलो नमस्ते। नमस्कार दासुदेले, कहाँदेखि को बोल्दै हुनुहुन्छ? डुलमा के छ खबर? बलो गायत रानी साथीहरूको एकदम ठिक छ हुनुपर्छ। मौसमको कुरा गर्ने भने बादल लागेको छ, धुम्म छ मौसममा, एकदम बादलले जताततै ढाकेर काहीँ कति देखिएको छैन, यस्तै छ भन्नुपर्छ। लाग्छ होला, घाम त लाग्छ होला, नातिनुहोस् है। बिहानको समय छ, बिस्तारै बिस्तारै घाम लाग्ने क्रम सुरु हुँदै गर्दाखेरि बादल हट्न पनि सक्छ है। अनि के गर्दै हुनुहुन्छ हिजो आज चाहिँ हाम्रो टोलमा? अझै हामीलाई पनि सुन्दै हुनुहुन्छ? हामीलाई सुन्दै गर्दाखेरि कार्यक्रममा मिठा गीत संगीतहरू पनि बजिरहेका छन्। आज चाहिँ यहाँको आवाजमा हामी गीत सुन्छौँ, ल सुनाउनुहोस् न त। लोकगीत मात्रै गाउनु पर्यो ढुलमा चाहिँ? हजुर ल डुलनाजीले मिठो गीत गाउनु भयो, यहाँलाई विशेष धन्यवाद व्यक्त गर्छु। कार्यक्रम सुन्दै गर्नु शैलीको लागि छोटो भाइ त।
धन्यवाद जिल्ला विशेष धन्यवाद व्यक्त गर्छु उहाँले कश्मीरी पछ्यौरी भन्ने बोलको गीत गाएर कार्यक्रमबाट सुटिसक्नु भएको छ। पालो तपाईँकै रहेको छ। आजको व्यवसायी पक्कै पनि तपाईँकै आवाजमा बेचेर माइला लोकगीत सुन्दै सुन्दै हामी अगाडि बढ्नेछौ। तपाईँले कार्यक्रम लोककोशेली साताको साथै दिन सुन्न सक्नुहुन्छ, तर फरकबार फरक प्रस्तुति रहन्छ। आजको व्यवसायी पक्कै शनिबारको व्यवसायमा रहेर धेरै साथीहरूले हामीलाई सुनिराख्नु भएको छ होला भन्ने लागेको छ। स्कूल जाने भाइ बहिनीहरूको पनि स्कूल विदा, साथै कार्यालयतिर काम गर्ने हाम्रो दाई भाइ दिदी बहिनीहरूको पनि विदा छ होला भन्ने लाग्छ।

0: तपाईको लागि हाम्रो नम्बर 0840 40 00 02 नम्बर खुल्ला नै रहेको छ। तपाईले हामीलाई हरेक दिन सुन्दै आइरहने क्रममा फरक फरक प्रस्तुति सुनि पनि राख्नु भएको छ। आजको प्रसाद विशेष रहन्छ, जसले तपाईले हामीलाई फेसबुक लाइभ हाम्रो पात्रो नेपाली पात्रो हजुरको न्यूज डट कम हजुरको याप्तामा गोस एफएम 95 मेगाहर्जबाट सुन्दै हुनुहुन्छ। फेसबुक लाइभबाट कार्यक्रम सुन्ने साथीलाई यदि कार्यक्रम मनपर्छ भने शेयर पनि गर्न सक्नुहुन्छ। हामी तपाईँका कमेन्टहरूलाई पनि कार्यक्रममा स्थान दिनेछौं। यति बेला चाहिँ हामी कार्यक्रममा मिठो गीततर्फै लाग्न चाहन्छौ। भन्दै थिए साथी हुनुहुन्छ, भन्दै हुनुहुन्छ, गो हुनुहुन्छ, स्वागत गर्छु। हेलो
1: हेलो, नमस्ते
0: नमस्ते हजुर, नमस्ते। यो आवाज कतादेखि हो?
1: यो आवाज सिलगढीबाट मैले सुन्दाको भन्नुभयो त
0: मदर जी, हराउनु भयो त नि? हराउनु भएको छैन त्यसो भए? म त हराउनु भयो जस्तो लाग्यो नि, कहाँ जानुभएछ, फोनै आउँदैन हाम्रो मनोजीको भनेर यहाँ हिजो साथीसँग पनि कुरा गर्दै थिएँ, आज आइहाल्नु भयो। त्यही भएर मनोजीको पनि कुरा गर्नुपर्ने रहेछ अनि त्यसपछि मात्रै फोन आउने रहेछ नि त। हामीले कुरा गरेको हाम्रो मनोजीले सुन्नु भएको थियो? हामीले के भनेर कुरा गरेका थियौँ उनीहरूलाई सुनेको भए भन्नुहोस् न। त्यति मात्रै भन्यो र हामीले? ल ठिक छ, हामीले पनि त्यस्तै भन्दै थियौँ, आउनु भए खुसी लाग्यो। खानु पनि भयो कि बाँकी छ मनोजी?
1: मेरो बाँकी छ भन्नुभयो,
0: मेरो पनि भइसकेको छ, धेरै पछि आउनु भएको छ। अनि त्यता झाँगा छोलेतिर के छ, के हुँदैछ हिजो आज, नयाँ बताउनुहोस् न।
1: आज भोलि चाहिँ अब बारीमा मल हाल्ने काम पनि भइरहेको छ, अब त्यस्तो भन्नुपर्दा सकि हो, अहिले चाहिँ त्यस्तो समय छ भन्नुपर्छ है त।
0: बारीमा मकैमा मल राख्ने समय भइसक्यो?
1: हजुर
0: ल ठिक छ, काममा व्यस्त हुनुहुन्छ, व्यस्त समय निकालेर पनि हामीलाई सम्झनु भएकोमा मनोजीलाई विशेष धन्यवाद व्यक्त गरे मैले। साथसाथै अब हामी मिठो गीत पनि सुन्छौँ यो मिठो सुरिलो आवाजमा।
1: हजुर, अब यसको नियमको पालना,
0: नियमको पालना मात्रै गर्नुहुन्छ? अब काम गर्दाखेरि जस्तो कि मकै दोहोऱ्याउने काम, मल राख्ने काम लगायतको अन्य काम छ भन्नुभएको छ, यो काम गरिरहँदाखेरि लोकगीतहरू चाहिँ कतिको गुनगुनाउँदै गर्नुहुन्छ त? गाउनुहुन्छ, आज पनि गाउनुहोस् न त। अब अन्य बेला गाउँदा तपाईँको छिमेकी आफ्नो परिवारले सुन्नुहुन्छ, यति बेला चाहिँ हामी सुन्छौँ है त। ल सुरु गर्नुहोस्।
1: जति आत्मा झले नि थापाउलाई देख्न पाउला किन पाउला, कसलाई सोच्ने होला यो साथी संसारमा, कसलाई सोच्ने होला। घाम हेर्छु चलाउँछु, घुम हेर्छु बोलाउँछु, मेरो माया कहाँ छन् होला, मेरो माया कहाँ छन् होला। हजुर यति नै
0: मनोजी, खोज्नु भएको छ कि छैन त नि?
1: हजुर दिदी,
0: खोज्नु भयो कि भएन त मायालाई?
1: अहिलेसम्म
0: छैन, मैले खोजिसक्नु भएको कि जस्तो पनि लागेको थियो त नि।
1: हजुर मनमा चाहिँ लाग्छ तर होइन,
0: मनमा चाहिँ लाग्छ।
1: हजुर
0: ल, मनमा लाग्ने मान्छेलाई अब यथार्थमा पनि लाग्नु पर्यो नि त खोज्नको लागि।
1: हजुर
0: ल ठिक छ, यहाँले एकदमै मिठो गीत गाउनु भयो, पुरानो गीत पनि छ, कोही पनि यहाँको मायालाई खोज्न नपरोस् है त, धेरै समय
1: हुन्छ भन्नुपर्छ।
0: ल अहिलेको लागि हामी छुट्टौँ है। नमस्ते नमस्ते. भर्खरै सम्पर्कमा हुनुहुन्थ्यो मनोज सुन्दासले, सिन्धुलीको जाँगाथोलीदेखि हुनुहुन्थ्यो. उहाँले पनि मिठो गीत मेरी उनी कहाँ छन् कहाँ खोज्ने होला भन्ने पुलको गीत गाएर कार्यक्रमबाट छुटेर गइसक्नु भएको छ. तपाईँ पनि फोन डायल गर्दै गर्नुहोस्, त्यस्तै मिठा रमाइला गीत हामीलाई सुनाउनुहोस्, साथसाथै अन्य साथीहरूले पनि सुन्नुहुनेछ. यति बेला चाहिँ हामी साथी हुनुहुन्छ भन्दै हुनुहुन्छ, साथीलाई धेरै बेर वर्डमा नराखौँ कि जस्तो लाग्यो, स्वागत गर्छु. त्यसपछि चाहिँ हामी मिठो गीततर्फ लाग्छौँ. हेलो,
2: हजुर दिदी नमस्ते.
0: नमस्कार, यो आवाज कुन ठाउँदेखि होला?
2: म बोल्दैछु सिन्धुली गल्टाबाट, कविता ठकुरी.
0: कविता जे,
2: हजुर
0: सधैँ आरामै हुनुहुन्छ?
2: हजुर आरामै छ. दिदी हजुरलाई कस्तो छ?
0: मलाई एकदम ठिक छ. धेरै पछि आएर मेरो खबर सोधिदिनु भने हाम्रो कविताजीले.
2: हजुर,
0: अनि यतिका दिनसम्म चाहिँ मेरो हाल खबर किन सोध्नु भएन?
2: काममा व्यस्त थिए दिदी, त्यही भएर.
0: काममा व्यस्त हुँदा चाहिँ मेरो नाम लिएर कतिको याद आउँथ्यो? मेरो नामै याद हुँदैनथ्यो होला हाम्रो कविताजीलाई है?
2: हजुर आउँथ्यो
0: आउँथ्यो. के भनेर याद गर्नुहुन्थ्यो त?
2: ललिता दिदी भनेर.
0: त्यति मात्रै भनेर याद गर्नुहुन्थ्यो? ल ठिक छ, म त हाम्रो कविता चाहिँ कहाँ जानुभयो होला, के गर्दै हुनुहुन्छ होला, रोपाईँतिर हुनुहुन्छ कि यहाँले चाहिँ अब यहाँको बारी खेततिर धान रोपाई सक्यो कि सकेन, अथवा गाउँ छोडेर सहर जानुभयो कि हामीलाई बिर्सनु भएको हो कि भनेर हामीले चाहिँ त्यति धेरै याद गर्थ्यौँ कि कविताजी.
2: हजुर
0: हजुर भन्नुहुन्छ. अनि के छ लु, नयाँ खबर सुनाउनुहोस् त त्यतातिरको. कविताजी सुन्दै हुनुहुन्छ?
2: हजुर.
0: ल खानपिन चाहिँ खानु भयो कि बाँकी नै छ कि पाक्दैछ भन्नुहोस् न.
2: बाँकी नै छ. अनि दिदीहरू
0: मैले त नखाएको भए ल्याइदिनु हुन्थ्यो कविता चाहिँ, हामी धेरै टाढा त छैनौ नि फेरि.
2: हजुर
0: ल्याउनुहुन्थ्यो?
2: हजुर ल्याइदिनु.
0: ल त्यसो भए म भोलिको कार्यक्रममा चाहिँ खाना नखाइकन आउँछु, कविताजीले लिएर आउनु होला, म यही खान्छु. हुन्छ
2: हुन्छ.
0: ल ठिक छ, रमाइलो मिठो कुराकानी भयो, यहाँलाई विशेष धन्यवाद व्यक्त गर्छु. लगभग रपाई चाहिँ सकिएको हो त कविताजी? अब त्यता ग्वालटारतिर
2: नै छैन,
0: सुरु नै भएको छैन कि के हो? अलिअलि त सुरु भयो होला.
2: हजुर सुरु चाहिँ भएको छ.
0: ल सुरु हुँदैछ. कतिको छुपुमा छुपु हिलोमा धान रोप्नुभयो त?
2: नै हामीले त रोप्दैन दिदी.
0: रोप्नुहुन्न, यहाँको खेत छैन?
2: छैन
0: छैन. ल ठिक छ, भनेपछि त आनन्द छ, हिलोमा पस्नु पनि परेन, धान पनि रोप्नु परेन, कस्तो आनन्द छ है कविताजी.
2: हजुर.
0: अनि धान नरोप्ने मान्छे किन व्यस्त ल भन्नुहोस् न त? धान पनि रोपेको छैन, हाम्रो खेतमा रोपिँदैन भन्नुहुन्छ, तर यहाँको कार्यक्रममा फोन आएन, मलाई चित्त दुख्यो ल भन्नुहोस्. ल अन्य काममा व्यस्त हुनुहुन्थ्यो त्यही भएर है. ल ठिक छ, एउटा मिठो गीत सुनाउनुहोस् न त हामीलाई.
2: आकाशकै जुन भर्छु म भन्ने उनको बाहेक कसैको मान्दिन, धरती गुनको आकाश जुन कति हो मैले बाचाको नामै खाइसके, जुनी जुनी म तुमकै हो, धरछु म भन्दिन उनको बाहेक बन्दिन, धरती गुनको आकाश जुनकै हो मैले बाचाको सामै खाइसके, जुनी जुनी म तुमकै हो. यति नै भन्नुपर्छ है दिदी.
0: ल यसरी मिठो गीत गाउनुभयो कविताजीलाई विशेष धन्यवाद व्यक्त गर्छु. कार्यक्रम पनि सुन्दै गर्नुहोस् हिजो आज ग्वालटर दिएर रेडियो कतिको बज्छ कविताजी?
2: हजुर बज्छ
0: बज्छ, ठिकै मात्रै बज्छ. ल ठिक छ, अन्य बसैमा पनि आउनुहोस्, अहिलेको लागि छुट्छौँ है. हस् त नमस्ते. भर्खरै सम्पर्कमा हुनुहुन्थ्यो कविता ठकुरेजी ग्वालटारदेखि, उहाँले मिठो गीत गाएर कार्यक्रमबाट छुटिसक्नु भएको छ. यति बेला चाहिँ हामी कार्यक्रममा मिठो गीततर्फ लाग्छौं, गीतपछि हामी छोटो व्यावसायिक विश्रामतर्फ जान्छौं, विश्रामपछि फेरि आउँछौं. तपाईँ भने रेडियो सुन्दै गर्नुहोला.

0: हजुरको रेडियो 102.1 MHz।
1: सार्वजनिक सुनवाई सञ्चालन हुने सम्बन्धी रामेछाप नगरपालिकाको सूचना।
2: रामेछाप नगरपालिकाद्वारा चालू आर्थिक वर्ष 2082-83 तेस्रो चौमासिक अवधिको आय व्यय तथा सम्पन्न भइगरेका विकास निर्माणका गतिविधिहरू र सेवा प्रवाहको अवस्थाका बारेमा आम नगरवासीहरूलाई सुसूचित गराउन तथा सरोकारवालाहरूका धारणा एवं पृष्ठपोषण लिनका लागि सार्वजनिक सुनवाई कार्यक्रम राखिएकोले सो कार्यक्रममा उपस्थित भइदिनु हुन आम नगरवासीहरूमा हार्दिक अनुरोध गरिन्छ।
1: सार्वजनिक सुनवाई सञ्चालन हुने मिति, समय र
2: मिति 2083 साल असार 28 गते आइतबार।
1: समय बिहान 10 बजेदेखि।
2: स्थान नगरपालिका सभाहल रामेछाप नगरपालिका रामेछाप।
1: रामेछाप नगरपालिका नगर कार्यपालिकाको कार्यालय रामेछाप बजार रामेछाप।
3: राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल रामेछाप जिल्ला कार्य समितिको प्रथम अधिवेशन हुने बारे सूचना।
4: राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल रामेछाप जिल्ला कार्य समितिको प्रथम अधिवेशन तथा सांस्कृतिक कार्यक्रम 2083 निम्न मिति समय स्थानमा हुन गइरहेको छ। कार्यक्रममा सहभागिताका लागि सम्पूर्णमा हार्दिक अनुरोध गर्दछौ। साथै लोक तथा दोहोरी गीत संगीतका चर्चित राष्ट्रिय तथा स्थानीय कलाकारहरूको आकर्षक सांस्कृतिक प्रस्तुति रहने यस कार्यक्रममा सम्पूर्ण कला संगीत प्रेमी तथा आम दर्शक महानुभावहरूलाई उपस्थित भई कार्यक्रमलाई भव्य र सभ्य बनाउन हार्दिक निमन्त्रणा गर्दछौ। कार्यक्रममा सांगीतिक प्रस्तुति दिने कलाकारहरू
5: प्रजापति पराजुली,
6: दुर्गा रायमाझी,
5: बत्री पङ्गेनी,
6: रीता थापा मगर,
5: पशुपति शर्मा,
6: सुभाष केसी,
5: दीपक खड्का,
6: राधिका हमाल,
5: सीता थापा,
6: कृष्ण रेउले,
5: शिव हमाल,
6: जुना श्री,
5: देवी घरती,
6: दिनेश काफ्रे,
5: रामकुमार नेपाली,
6: उषा सुवेदी,
5: भरत बराकोटी
6: र कुमार पुन।
5: कार्यक्रम हुने मिति 2083 असार 27 गते।
4: स्थान तिनलाल पार्क मन्थली रामेछाप। थप जानकारीका लागि संयोजक कल्पना सुनवार सम्पर्क नम्बर 9867758533, सह संयोजक अनिता थापा मगर सम्पर्क नम्बर 9844261410। राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल रामेछाप जिल्ला कार्य समिति।
7: के गर्नु, सबै गाउँका ठिटाहरू कोही मुगलान पसे, कोही सहर बसे, म बुढोली अब खेती कसरी लाउनु? हुन त आज भोलि छिट्टै काम हुने मेसिन औजारहरू आएको छ रे नि, के गर्नु, कहाँ गएर बुझ्नु होला।
8: ल हजुरबाले के चिन्ता गर्नु भएको, हाम्रै सिन्धुलीमा रहेको रञ्जितकार इन्टरप्राइजेस छँदैछ नि। त्यहाँ त हाम्रो घरमा आवश्यक पर्ने पानी तान्ने पम्प, पाइप, मिल सहित खेत जोत्न, खन्न, बिउ छर्नका लागि विभिन्न आइटमका हाती ट्याक्टर, टेलरहरू र फर्निचरका लागि आवश्यक पर्ने सम्पूर्ण सामानहरू पाइन्छ नि, त्यही गएर ल्याए त भइगयो नि।
9: रञ्जित कार इन्टरप्राइजेस, कमलाबाई नगरपालिका 1 नम्बर बजार सिन्धुली। सम्पर्क नम्बरहरू 0475211158, 9854-0145775, 9841-96-0669, 9864-1488।
8: कृषिमा यान्त्रिकीकरण, लागतमा न्यूनीकरण,
9: सम्पूर्ण कृषि मेसिनरी औजार अब एउटै छानामुनि।
4: नमस्कार है दाजु भाउजू, के को गन्थन मन्थन हो एका बिहानै?
10: ए राम बाबु पो आउनु भएछ, के हुनु नि बाबु, दाई विदेश जाने रे, खै नेपालमा केही भएन?
11: त्यही त राम भाइ, हेर न यो गाउँ घरमा बसेर आमदानी केही भएन, हेर न घर चलाउनै मुस्किल भइसक्यो भने, उफ म त दिक्क भइसके।
4: ल दाई भाउजू पनि यसरी हरेस खाएर पनि हुन्छ त, खै मलाई त नेपालमै भइरहेछ त, मैले जस्तै विराजबाट चल्ला दाना ल्याएर पाल्नु न, मैले अन्डा पार्ने ढेर पाले, तपाईँहरू ब्रोइलर पाल्नुहोस्, फेरि अहिले त विराजले दाना चल्ला घर घरमै ल्याइदिन्छ नि, खातामा पैसा हालिदिएपछि निकै सस्तोमा बसमा पनि 2-4 बोरा दाना भाडा दिएरै पठाइदिन्छ नि।
11: ए हो र भन्या, अनि फाइदा होला र है?
4: फाइदा हुन्छ नि, हामी चाहिँ कसले उधारो दिन्छ, कसले कुखुरा उठाउँछ भन्दै खोज्दै हिँड्यौ, पोषक प्लेट दाना चाहिँ विराजमा कम्पनीकै मूल्यमा पाइने रहेछ, मैले पनि रेडियोमा सुनेर पो थाहा पाएको, मन्थली बीज बजारमै लोड गरे पनि भयो,
11: ए लु त्यसो भए म पनि विराजमा आजै चल्ला अर्डर गर्छु। खै खै नम्बर दे त
0: एकैछिन है त म हेरिहाले। ल टिप्नुहोस् त 98540-40239।
11: कति रे 98540 अनि
0: 98540-40239 फोन नम्बर चाहिँ 048-540-239
11: 048-540-239
12: हेलो विराज सप्लायर्स भन्नुहोस् न के सेवा गरौं?
11: मलाई शनिबारलाई 200 बोइलर चल्ला र मंगलबारलाई 100 गिर्रा चल्ला अर्डर गरिदिनुहोस् न है। अनि रगनीबाट राम भाइले 10 बाक्सा अण्डा पठाएको छ उसको पनि दाना बसमा हालिदिनुहोस् न है।
12: हस् हुन्छ दाई म दाना हालेपछि हजुरलाई फोन गर्नेछु। हजुरको चल्ला पनि अर्डर टिपे चल्ला आउने दिन फोन गर्छु है।
0: पोषक दाना कुखुराले पनि मजाले खाने अनि 36 दिनमै कुखुरा पनि 2 किलो भन्दा बढी बढ्ने अनि भएन त गजब।
11: विराज किसानको साथी
13: सूर्य ज्योति लाइफ इन्स्योरेन्स कम्पनीले अधिकतम 100% सम्म छुट लिएर आएको छ। यदि समयमै प्रिमियम नतिरेको कारण तपाईँको जीवन बीमा ल्याप्स भएको छ भने यही असार 26 गते भित्र नवीकरण गरी विलम्ब शुल्कमा अधिकतम 100% सम्म छुट पाउनुहोस्। नवीकरण शुल्क अनलाइन मार्फत वा नजिकैको शाखा कार्यालयमा गई बुझाउन सकिनेछ। थप जानकारीका लागि आजै सम्पर्क गर्नुहोस्। सूर्य ज्योति लाइफ जीवनको लागि।
14: यसपालि आफ्नो लागि अफिस ड्रेस, छोराको लागि स्कुल ड्रेस, तिम्रो लागि कुर्ता सुरुवाल अनि यसो बिहे पार्टीहरूमा लगाउन कोट प्यान्ट र दौरा सुरुवाल सिलाउनु पर्ने, यो सबैको लागि कपडा र एकै ठाउँमा सिलाउन मिल्ने ठाउँ चाहिँ कहाँ होला?
8: ल हजुर किन चिन्ता गर्नु भएको? स्वदेशी तथा विदेशी विभिन्न ब्रान्डका क्वालिटीका कपडाहरू पाइनुका साथै दौरा सुरुवाल, कोट प्यान्ट, स्कूल कलेजका ड्रेस, अफिसका ड्रेसहरू भनेकै समयमा सिलाइने पसल खुलिसक्यो नि। त्यहाँ त एक जोर कोट प्यान्ट सिलाउँदा सर्ट टाई र कोट कभर पनि फ्रीमा दिने रहेछ नि।
14: हो र कहाँ? अनि सम्पर्क नम्बर?
8: प्रोप्राइटर कृष्ण बहादुर नेपाली, सम्पर्क नम्बर चाहिँ 97-65-72-69-36, 98-17-48-75-46। सिद्धगढी टेलरिङ सेन्टर, गोलन्जर 5 खनिया खर्क, तीन कन्या जाने बाटो, सिन्धुली।

0: नेपाल सरकार विज्ञापन बोर्ड।
1: होइन ये बुढा डस्ना बनाएको एक वर्ष नि भएको छैन, साह्रै ढाड दुखाएर हैरान पार्यो। सिरक पनि उस्तै छ, यता पोका उता पोका, डस्ना पनि फाट नागेर बाहिर झरिसक्यो। हैरान भए म त।
2: के गर्नु त बुढी, उबेलामा घरमै आएको ट्र्याक्टरवालालाई बोलाएर बनाइयो। मैले त भनेकै हो नि ओम कपास उद्योगमा जाउँ भनेर। तिमीलाई लाज लाग्छ पुरानो कपडा बोकेर ओम कपास उद्योगमा जानलाई?
3: हजुर, विश्वासिलो र भरपर्दो ओम कपास उद्योग ग्वालटार सिन्धुली, यहाँ नयाँ सेतो र कालो दुवै कपासको सिरक डस्ना बनाइन्छ।
1: प्रोपाइटर ओम बहादुर पुलामी मगर, मनिका पुलामी मगर। सम्पर्क नम्बर 9869-22-45-44,
3: 9840-37-78-93। ओम कपास उद्योग, गोलन्जोर गाउँपालिका 3, ग्वालटार सिन्धुली।
4: तिमीले त कस्तो नयाँ डिजाइनको गहना बनाएछौ त है, कहाँ बनाएर ल्याएको? आफ्नो त पुरानै डिजाइनको भइसक्यो, आज भोलि चलेको नयाँ डिजाइनको बनाउन पाए हुन्थ्यो नि है।
5: लौ के पिर गरिरहेको? हाम्रै रामेछाप तल्लो बजारमा रहेको प्रशंसा सुशील सुन्चादी पसल छँदैछ नि। त्यहाँ त अर्डर अनुसार सुन्चादीको गरगहना आधुनिक डिजाइनमा ग्यारेन्टीका साथ बनाउनुका साथै पुरानोसँग नयाँ गरगहना साटिन्छ नि।
6: प्रोप्राइटर सुशील लोहार, सम्पर्क नम्बर 9848087828, 9827-8782। प्रशंसा सुशील सुन्चादी पसल, रामेछाप नगरपालिका 8, तल्लो बजार, रामेछाप।
7: रामेछाप उद्योग वाणिज्य संघको सदस्यता नवीकरण सम्बन्धी सूचना।
8: रामेछाप उद्योग वाणिज्य संघको विधान बमोजिम आर्थिक वर्ष 2083-84 लागि सदस्यता नवीकरण खुला भएको छ। 2083 साल असार मसान्त भित्र तोकिएको शुल्क र आवश्यक कागजात सहित नवीकरण गर्नुहुन अनुरोध छ। म्याद भित्र नवीकरण नगरेमा सदस्यता स्वत खारिज हुनेछ र सदस्य संरक्षण हितकोषको सेवाबाट वञ्चित हुनुपर्नेछ।
7: आवश्यक कागजात:
8: सदस्यता परिचय पत्र,
7: व्यवसाय दर्ता तथा पछिल्लो नवीकरणको प्रमाण
8: र तोकिएको नवीकरण शुल्क।
7: अन्तिम मिति 2083 साल असार मसान्तसम्म।
8: सदस्य संरक्षण हितकोषबाट संघको सदस्यहरूले आर्थिक वर्ष 2083-84 पाउने सेवाहरू:
7: सदस्य मृत्यु,
8: नगद राहत रु 20,000 रुपियाँ,
7: दुर्घटना स्वास्थ्य उपचार,
8: उपचार सम्पूर्ण बिलको 15% वा रु 15,000 मध्ये कुन कम हुन्छ सोही अनुसार भुक्तानी गरिने,
7: व्यावसायिक क्षतिपूर्ति, आग लागि प्राकृतिक प्रकोप,
8: राहत प्याकेज, प्रहरी सर्जीमन मुचुल्काको आधारमा रु 30,000 भुक्तानी गरिने,
7: अपाङ्गता,
8: एकमुष्ट आर्थिक सहयोग, पूर्ण अपाङ्गता मापदण्ड भित्र भए रु 20,000 र आंशिक अपाङ्गता नेपाल सरकारको वर्गीकरणको मापदण्ड भित्र भए रु 5,000-10,000।
7: थप जानकारीको लागि सम्पर्क नम्बर 0848-540-028, 9845-43-028। रामेछाप उद्योग वाणिज्य संघ कार्यालय, रामेछाप।

0: कार्यक्रमलाई कोसेलीमा राखेको मिठो गीत गीतपछि हामी व्यवसायिक विश्रामतर्फ पनि गएका थियौं। विश्रामपछि फेरि आइसकेका छौं। आज शनिबारको विषय हामीले तपाईँकी आवाजमा मिठा रमाइला मनसुने लोकगीतहरू सुनिरहेका छौं भने तपाईँले 048-40-0026 सहभागिता जनाउन सक्नुहुन्छ। यति बेला सम्पर्कमा अर्को साथी आइसक्नु भएको छ, को हुनुहुन्छ? स्वागत गर्छु। हेलो हेलो हेलो, कोही साथी हुनुहुन्थ्यो, उहाँसँग हामीले बोल्न सकेनौ, कुरा गर्न सकेनौ, उहाँलाई विशेष धन्यवाद व्यक्त गर्न चाहन्छु। पालो तपाईँको रहेको छ, 10:41 गइसकेको छ, हामीसँग धेरै समय बाँकी छैन। तपाईँलाई पनि मिठा गीत संगीत कार्यक्रममा सुनाउन मन छ होला, फटाफट फोन डायल गर्दै तपाईँ आउन सक्नुहुन्छ। साथसाथै हामीले तपाईँका फेसबुक कमेन्टहरूलाई पनि कार्यक्रममा वाचन गर्नेछौ। म यति बेला तपाईँको फेसबुक कमेन्ट वाचन गर्नेतर्फ लाग्न चाहन्छु। हामीलाई यति बेला अर्को साथी के भन्दा नि धेरै साथीको छ कमेन्ट, तर साथी हुनुहुन्छ सम्पर्कमा भन्दै हुनुहुन्छ, स्वागत गर्छु। हेलो
1: हेलो, नमस्ते।
0: नमस्ते हजुर, अध्ययनजी बोल्दै हुनुहुन्छ?
1: हजुर, आज मैले टेलिफोनमा चाहिँ अलिकति समस्या रहेछ, यो कस्तो हिजो अस्ति कुरो भन्दा खासै क्लियरली सुनिएन कि, अघि म होल्डमा थिएँ तर केही पनि सुनिएन।
0: हिजो आज अलिकति समस्या छ, त्यही भएर पनि होला। अब हाम्रो प्राविधिक मित्र हाम्रो श्रीजी मजाले जोड्दै हुनुहुन्छ, प्रयास गर्दै हुनुहुन्छ होइन, सम्भवतः अब अर्को कार्यक्रममा चाहिँ यो आवाज पक्कै प्रष्ट सुन्ने कोसिस गर्दै हुनुहुन्छ, सुनिन्छ होला भन्दै हुनुहुन्छ है त। अनि के गर्दै हुनुहुन्छ आज? आज के गर्दै हुनुहुन्छ हाम्रो अध्ययनजी? हजुर, आरामले मजाले बस्दै ल, खाना खाइवरि नै बस्नुभयो कि खाना बाँकी छ? बाँकी छ। अब पानी नपरे पनि अथवा पानी परे कि परेन? ल, पानी एकछिन परे पनि फेरि एकैछिनमा गर्मी भइहाल्छ होइन, ल गर्मीको सिजन छ, गर्मी त भइ नै हाल्ने भयो। ठिकै छ, हामी कार्यक्रमतर्फी लाग्छौँ, त्यसो भए हामीलाई निश्चय गीत सुनाइदिनुहोस् न त।
1: एउटै सन्तान मर्दा पर्थे भयो मुला, एउटै सन्तान मर्दा पर्थे भयो मुला, देखै हरि बज्यो आमा रगत सुकुला, रगत सुकुला, नरोए आमा तिम्रै काखमा झलेको, बचाउन हामी बोल्दा गोली चलेको आमा, गोली चलेको।
0: यति नै हो अध्ययनजी?
1: हजुर, होइन गीत एकदम छोटो छोटो मात्रै गाउँछु कि, किनकि धेरै गाइँदैन, छोटो गाउनु भन्ने हो।
0: ल हुन्छ, एकदमै छिटो नाइले गीत गाउनु भयो, यहाँलाई विशेष धन्यवाद व्यक्त गर्छु। आज त रेडियो मजाले सुन्दै हुनुहुन्छ नि?
1: हजुर, सुन्दै छु।
0: ल अझै पनि सुन्दै गर्नुहोस्, अहिलेको लागि छ तपाईँ त। हस् त, नमस्ते। भर्खरै सम्पर्कमा हुनुहुन्थ्यो अध्ययन तामाङजी, सिन्धुलीदेखि हुनुहुन्थ्यो, उहाँलाई विशेष धन्यवाद व्यक्त गर्छु। छोटो मिचमा गीत गाएर छुटिसक्नु भएको छ पालो तपाईँको, तपाईँ पनि फोन डायल गर्दै गर्नुहोस्। यति बेला हामीलाई फेसबुक लाइभबाट कमेन्ट प्राप्त भएको छ, धर्मराजजी उहाँ लेख्नुहुन्छ, नमस्ते शुभदिन, म ढकाल धर्मराज पिर्तामोड जाँदा घर भई हालती दुबईबाट कार्यक्रम सुन्दैछु। आज यस कार्यक्रम मार्फत सन्दना सन्देश राख्नुपर्दा असार 27 गते जन्मदिन मनाउने इलामकी बहिनी उर्मिला ढकाल, मुरङ लेप्चाङकी बहिनी जानुका अधिकारी, संघवा सभाका मीडिया प्रेमी साथी सन्तोष भण्डारीलाई जन्मदिनको शुभकामना भन्दै हुनुहुन्छ। जन्मदिन पर्ने साथी सबैलाई जन्मदिनको हाम्रो तर्फबाट पनि धेरै धेरै शुभकामना। त्यसै गरी मनोज सुन्दासले पनि लेख्नुहुन्छ, दिदी नमस्ते, हजुर के छ खबर, सन्चै आरामै हुनुहुन्छ, म सिन्धुलीको जाँगाझोली रातमा त बजार बाचा हो अब बज्नेको त सबैको लागि भन्दै हुनुहुन्छ उहाँले मिठो गीत पनि गाइसक्नु भएको छ मनोजीलाई फेरि पनि विशेष धन्यवाद व्यक्त गर्छु त्यसै गरी मिडिया प्रेमी राय अनि साजीले पनि नमस्कार छ है भन्दै हुनुहुन्छ त्यसै गरी अर्को साथी हुनुहुन्छ यति बेला बाबुराम मगरजी उहाँ लेख्नुहुन्छ दिदी दर्शन नमस्ते है म बाबुराम मगर ओखलढुङ्गा पोखरी घर भई हाजिर रियादबाट कार्यक्रम सुन्दैछु ल भन्दै हुनुहुन्छ अब बज्ने गीत मेरो घर परिवार मा रहनुभएका मम्मी बाबा साथीहरू सबैलाई साथै रञ्जित कालेको लागि चाहिँ विशेष माया भन्दै हुनुहुन्छ बाबुरामजीलाई पनि विशेष धन्यवाद व्यक्त गरे त्यसै गरी अर्को साथी हुनुहुन्छ यति बेला हिराबहादुर लकाईजी उहाँ पनि लेख्नुहुन्छ नमस्ते हजुर म काठमाडौँ बुटवलबाट कार्यक्रम सुन्दैछु ल भन्दै हुनुहुन्छ त्यसै गरी मिलन घाले मोटुजीले पनि नमस्ते हजुर म पनि यता कार्यक्रम सुन्दैछु है दुहाको तर्फबाट भन्दै हुनुहुन्छ त्यसै गरी शिवजे राणा मगरजी पनि लेख्नुहुन्छ नमस्कार दिदी म पनि कार्यक्रम सुन्दैछु रामेछापको भाइ हाल चाहिँ हेटौडाबाट कार्यक्रम सुन्दैछु अब बज्ने गीत सबैको लागि भन्दै हुनुहुन्छ यति बेला अर्को साथी सम्पर्कमा स्वागत गर्छु हेलो
2: हजुर दिदी नमस्ते नमस्कार
0: नमस्ते नमस्कार हजुर कहाँदेखि को बोल्दै हुनुहुन्छ
2: हजुर म पनि सिक्किम दिल्ली कालकाईबाट रञ्जिता मगर
0: रञ्जिता मगर भन्नुभयो
2: मल्ल
0: ठकुरी
2: हजुर
0: के छ हाम्रो रञ्जिता आजको खबर
2: हजुर ठिक छ मेरो खबर दिदी खबर
0: मेरो पनि एकदम ठिक छ हाँस्दै हुनुहुन्छ के हो किन हाँस्दै हुनुहुन्छ हाम्रो रञ्जिता आज अनि तपाईँको के छ खबर हाम्रो ग्वालटारतिरको खबर त हाम्रो कविताजीले बताउनु भएको छ रञ्जिताजीको खबर के छ विशेष बताउनुहोस् न ठिकै छ हिजो आज रञ्जिताजीले चाहिँ दिनहरू कसरी बिताउँदै हुनुहुन्छ के गर्नुहुन्छ काम हिजो आज पढ्दै हुनुहुन्छ कि के हो तपाईँ र मेरो पहिलो चोटि कुराकानी हो कि योभन्दा अगाडि भइसकेको छ पढ्दै हुनुहुन्छ गतिमा पढ्दै हुनुहुन्छ एघारमा आज त शनिबार शनिबार र आइतबार दुई दिन बिदा छ दुई दिन बिदा कतिको खुसी लाग्छ कतिको रमाइलो लाग्छ ठिकै भनेपछि बिदा होस् भन्ने छ रञ्जिताजीलाई हजुर तपाईँलाई दुई दिन बिदा ठिक कि भेटिक ल भन्नुहोस् कि ठिक छ भन्नुभएको हो रञ्जिताजीले नै भन्नुभयो भनेपछि शनिबार मात्रै बिदा होस् कि शनिबार पनि पढ्न पाए हुन्थ्यो भन्ने लाग्छ शनिबार मात्रै बिदा होस् ल ठिक छ त्यही ग्वालटारमै पढ्नुहुन्छ एघारमा ल भनेपछि राम्रोसँग पढ्नु होला भोलि पर्सि आउँदाखेरि हाम्रो रञ्जिताजीसँग भेट्नुपर्छ है त त्यसो भए त्यो बाटो त म धेरै पटक हिँडेँ तर रञ्जिताजीलाई मैले किन चिनिन छु कि क्या हो सायद हुन सक्छ रञ्जिताजीले मलाई देखेर नि बोलाउनु भएन जस्तो छ है देख्नु भएको छैन त्यही त त्यो बाटो हिँड्दा देख्न त देखियो होला हामीले चिनेनौ कि जस्तो लाग्यो है ठिक छ अब भेट्यो भने चाहिँ रञ्जिता मल्ल ठकुरी भन्ने बित्तिकै म ऊ हाम्रो रञ्जिता चाहिँ हुनुहुँदो रहेछ भनेर बोलाउँछ है त ल अब हामी कार्यक्रमतर्फै लागौँ त्यसो भए कार्यक्रमको हामी अन्त्यतिर आइसकेका छौँ एउटा मिठो गीत सुनाउनुहोस् न रञ्जिताजी गीत गाउनु पर्यो भने मैले
2: मेरो घर त लम्जुङ दाजुको पर्यो
0: यति मात्रै यहाँ हुनुहुन्छ रञ्जिताजी अनि दाजुको घर कहाँ पर्यो भनेर त्यसै छोड्नु हो त खै त आन्सर त्यसको दिनु भएन त दाजुले ल ठिक छ, रमाइलो गीत गाउनुभयो, कार्यक्रमको अन्त्यमा आउनुभयो, खुसी लाग्यो यहाँलाई, विशेष धन्यवाद दिँदै गर्छु। कार्यक्रम सुन्दै गर्नुहोस्, अन्डे बसाइमा पनि आउनुहोस्, अहिलेको लागि छोड्छौँ है त। हस्त नमस्ते। भर्खरै सम्पर्कमा हुनुहुन्थ्यो रञ्जिता ठगुरी मल्लजी, ग्वालटारबाट हुनुहुन्थ्यो। अब चाहिँ लगभग हामी फोन लिँदैनौँ पनि जस्तो छ, धेरै साथीको फेसबुक कमेन्ट छन्, छोटो मिठोमा वाचन गर्दैमा पनि बिदा हुनुपर्ने हुन्छ। यति बेला सुनम शेर्पाजीले पनि लेख्नुहुन्छ कमेन्टमा, नमस्ते है, म कार्यक्रम सुन्दैछु ओखलढुङ्गाबाट, अब बस्ने गीत सबैको लागि भन्दै हुनुहुन्छ। सुमित यात सुनवार किरातजीले पनि नमस्ते हजुर, म रामेसाप देउराले हाल चाहिँ काठमाडौँबाट सुमेर यात्रा सुनवार किरात कार्यक्रम सुन्दैछु, धेरै मनपर्छ, अब बज्ने गीत मेरो घर परिवार लगायत मलाई सिम्पल सुमित भनेर चिन्ने नचिन्ने सबैको लागि भन्दै हुनुहुन्छ। पहिला हाम्रो सिम्पल थियो, मलाई त्यही नै नाम भन्न आउँछ है सुमितजी, उहाँलाई विशेष धन्यवाद व्यक्त गर्छु। त्यसै गरी सुरेन्द्र बानियाजी पनि लेख्नुहुन्छ, नमस्कार, म कार्यक्रम सुन्दै अनि हेर्दै पनि छु है, नेपालगंज बाँकेबाट हाल चाहिँ भरतपुर चितवनदेखि कार्यक्रम सुन्दैछु, अब बस्ने गीत सबैको लागि भन्दै हुनुहुन्छ। टेकु छेत्रीजीले पनि नमस्कार, आरामको कामनाको साथमा सुन्दैछु है, तनहुँबाट अब बस्ने भाका हजुरलाई र लोककोसेले सुनेर बस्नुहुने सम्पूर्ण साथीको लागि चाहिँ अब बस्ने गीत समर्पण गरे भन्दै हुनुहुन्छ। टेकुजीलाई पनि विशेष धन्यवाद व्यक्त गर्छु। त्यसै गरी सौरभ केसीजीले पनि लेख्नुहुन्छ, नमस्ते है दिदी, म कार्यक्रम सुन्दैछु यता बागचोरो नगरपालिका आजको मान्छे, हाल चाहिँ भारतको गुजरातदेखि सुन्दैछु, मेरो घर परिवार लगायत सबैको लागि अब बस्ने मिठो गीत समर्पण गरे भन्दै हुनुहुन्छ। त्यसै गरी बिर्जङ लिम्बुजीले पनि, हेलो शिवारो नमस्ते है, अब बस्ने गीत सबै साथीलाई समर्पण गर्छु, विनोद डेकेन्द्र आसन लिम्बु तारा शंकरलाई भन्दै मलाई चिनी नचिनी सबै सबैलाई भन्नुभएको छ। त्यसै गरी जनक रोजाली मगरजीले पनि नमस्ते हजुर, अब बस्ने गीत सबैको लागि भन्दै हुनुहुन्छ। रामजी घिमिरेजीले पनि नमस्ते, शुभ बिहानी सबैलाई सम्झेको छु भन्दै हुनुहुन्छ। सत्यको लागि सहाराजीले पनि अब बज्ने गीत सबैको लागि भन्दै हुनुहुन्छ। सुनिम राईले पनि सुन्दैछु भन्दै हुनुहुन्छ। अञ्जन मीना सेन्चुरेजीले पनि नमस्कार भन्दै हुनुहुन्छ। राई राई आइडीसम्म उहाँ पनि लेख्नुहुन्छ, नमस्कार भन्दै हुनुहुन्छ। रिमा थामीजीले पनि अब बज्ने गीत सबैको लागि भन्दै हुनुहुन्छ भन्दै, अब चाहिँ कार्यक्रमको समय सकिसकेको छ, तपाईँले दिनजेलसम्म हामीलाई देश तथा विदेशमा रहेर विभिन्न ठाउँमा रहेर विभिन्न माध्यमबाट सुन्नुभयो, साथ दिनुभयो, फोन गर्ने, फोन प्रयास गर्ने, फेसबुक लाइभबाट कार्यक्रम सुन्ने, कमेन्ट पठाउने, कार्यक्रम शेयर गर्ने सबैलाई विशेष धन्यवाद व्यक्त गर्दै, यतिन्जेलसम्म प्रविधि संयोजनमा रहेर मलाई साथ दिनुभयो श्रीराज महत, उहाँको लागि पनि विशेष धन्यवाद व्यक्त गर्दै गर्दै कार्यक्रमको अन्तमा तपाईँको माझमा एकदमै मिठो रमाइलो एउटा गीत छोड्दै आजको लागि भने कार्यक्रम लोकोशैलीको बसाईबाट म तपाईँकै साथी ललिता आई पनि बिदा हुन चाहन्छु। तपाईँ पनि रेडियो सुन्दै गर्नुहोला। हवस् त, नमस्ते।

नमस्कार, बिहान 11 बजेको हजुरको खबरमा स्वागत छ। खबरको साथमा उपस्थित छु म श्रुताज महत। तपाईँले यो खबर हजुरको रेडियो 102.1 MHz इन्टरनेट अनलाइनमा हजुरको रेडियो .org.nका साथै हाम्रो पात्र नेपाली पात्र हजुरको याप र तामेको सीएफएम 95 MHzबाट पनि सुनिरहनु भएको छ। संसदीय सुनवाई समितिले निर्वाचन आयोगको प्रमुख निर्वाचन आयुक्त र निर्वाचन आयुक्तका लागि सिफारिश गरिएका 3 जना विरूद्ध उजुरी आह्वान गरेको छ। समितिले सार्वजनिक सूचना जारी गर्दै संवैधानिक परिषदबाट सिफारिश गरिएका व्यक्तिहरूको नियुक्ति उपयुक्त छैन भन्ने कसैसँग ठोस आधार प्रमाण वा सूचना भए 10 दिनभित्र समितिमा उजुरी दिन आग्रह गरेको छ। सूचना अनुसार प्रमुख निर्वाचन आयुक्तमा सिफारिश गरिएका मानबहादुर कार्की मोरङ तथा निर्वाचन आयुक्तहरूमा सिफारिश गरिएका डाक्टर राजीव सुब्बा काठमाडौँ र गुरू प्रसाद वाग्ले ओखलडुङ्गा विरूद्ध प्रमाणसित नेपाली वा अंग्रेजी भाषामा उजुरी दिन सकिनेछ। उजुरीमा उजुरीकर्ताको नाम, थर, ठेगाना, फोन नम्बर र स्पष्ट खुल्ने गरी जिल्ला उल्लेख गर्नुपर्नेछ। उजुरी दिँदा आधार र प्रमाणका कागजातको प्रतिलिपि समेत संलग्न गर्नुपर्ने समितिले जनाएको छ। समितिका अनुसार सिंहदरबार स्थित संसदीय सुनवाई समितिको सचिवालयमा बुझाउन वा जिल्ला प्रशासन कार्यालय मार्फत दस्तुर विनय पठाउन सकिनेछ। समितिले उक्त सूचना पहिलो पटक असार 26 गते प्रकाशित गरेको जनाएको छ। प्रधानमन्त्री नरेन्द्र शाहको अध्यक्षतामा यही असार 19 गते बसेको संवैधानिक परिषदको बैठकले उनीहरूलाई नियुक्तिका लागि सिफारिश गर्ने निर्णय गरेको थियो। सर्वोच्च अदालतले पूर्व न्यायाधीश, नेपाली सेना लगायतको सम्पत्ति छानबिन आयोगको काम कार्यवाही तत्काल यथाई स्थितिमा राख्न अन्तरिम आदेश दिएको छ। अधिवक्ता प्रेमराज सिलवालले आयोग गठन विरूद्ध दिएको रिटमा सुनवाई गर्दा न्यायाधीश टेक प्रसाद टुङ्गाना र श्रीकान्त पौडेलको इजलासले हिजो यस्तो आदेश गरेको हो। सर्वोच्चले संविधान र प्रचलित कानून प्रतिकूल हुने गरी छानबिन अघि बढ़ाउँदा अपूरणीय क्षति हुने स्थिति देखिएको भन्दै मुद्दाको अन्तिम टुङ्गो नलाग्दासम्म आयोगको काम कार्यवाही यथास्थितिमा राख्न भनेको संविधानले महाभियोग प्रस्ताव पारित भई पदमुक्त भएको संवैधानिक निकाय वा

सर्वोच्च अदालतका न्यायाधीश न्याय परिषदबाट पदमुक्त भएका न्यायाधीश र सैनिक एन बमोजिम कार्यवाही भएका व्यक्तिलाई मात्र अख्तियारले छानबिन गर्न पाउने व्यवस्था गरेको छ। तर सरकारले वैशाख 2 गते गठन गरेको सम्पत्ति छानबिन आयोगले उनीहरूको समेत सम्पत्ति विवरणहरू हेरेर छानबिन गर्ने भनेपछि सर्वोच्चमा रिट परेको थियो। यो रिटलाई अग्राधिकार दिएर 15 दिनपछि पेशीमा चढ़ाउन पनि सर्वोच्चले आदेश दिएको छ। त्यस्तै यो रिटमा कानूनी व्याख्याको प्रश्न भएको भन्दै पूर्ण इजलासमा पठाएको छ। सम्पत्ति छानबिन आयोगको वैधानिकता अब पूर्ण इजलासमा परीक्षण हुने भएको छ। सरकारले 2062-63 पछि गएको चैत्र 30 उच्च पदमा पुगेकाहरूको सम्पत्ति छानबिन गर्न भनी आयोग गठन गरेको थियो। आयोगले पहिलो चरणमा 2063 यताका प्रधानमन्त्री, मन्त्री, सभासद, सांसद, प्रदेश प्रमुख, मुख्यमन्त्री, प्रदेश मन्त्री परिषद सदस्यहरू, पालिकाका प्रमुख र उपप्रमुख, पूर्व न्यायाधीश, नेपाली सेनाका उच्च तहका पूर्व पदाधिकारी, पूर्व सचिवदेखि बहालवाला सचिव, पूर्व सहसचिवदेखि बहालवाला सहसचिवहरू, महान्यायोक्ता, मुख्य न्यायाधिवक्ता, मुख्य महान्यायाधिवक्ता, प्रदेश सांसद, पूर्व राजदूत, राजदूत लगायतको सम्पत्ति छानबिन गर्न कार्यदाश पाएको छ।

विवाहिता तीन दिन में जलन का तीनवटा घटना भैया तीन जना मध्य मुगू का 25 वर्ष गणेश नेपाली को उपचार का क्रम में हिजो जान गई अरु दुईजना को उपचार भईर सर्लाई को गोडेता नगरपालिक का विवेक मंडल को अवस्थ चिंताजनक हिजो हेलीकप्टर काठमाण्डू लगे मंडल को कीर्तिपुर को वन अस्पताल में उपचार भईर जलन गंभीर बिरामी 25 वर्षीय मंडल ने शरीर में आगो लगाकर जिला प्रहरी कार्यालय सर्लाई ने जनाये इसलिए आज बिहान काठमाण्डू के बुद्धनगर में 45 वर्षीय आश्विन राउत ने अपने शरीर में आगो लगाइएको र वीर अस्पताल में उपचार भईर जिला प्रहरी परिसर काठमाण्डू का प्रहरी उपरीक्षक पवन भट्टराई ने जानकारी दिनुभएको छ। हिजो बिहान वीर अस्पताल में ज्यान गुमाएका गणेश नेपाली को शव परीक्षण का लागि गई राति त्रिवी सूचन अस्पताल महाराजगंज लगिएको छ। सप्तरी प्रहरीले बोक्सी आरोप लगाई महिलालाई कुटपीट गरेको आरोपमा दुई पुरूषलाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा डाक्नेश्वर नगरपालिका वडा नम्बर 10 बलौनाका 38 वर्षीय जीवज प्रसाद शाह र 32 वर्षीय अजय मण्डल रहेका छन्। डाक्नेश्वर नगरपालिका 10 कार्यका कुमारी मण्डललाई 2083 साल वैशाख 29 गते प्रतिवादीहरूले बोक्सीको आरोप लगाई पीड़ितलाई अश्लील शब्द प्रयोग गरेको थियो। साथै उनीहरूले विभिन्न हात हतियारहरूले कुटपीट गरी घाइते बनाएको आरोप लागेको छ। उक्त घटना पश्चात फरार रहेका प्रतिवादीहरूलाई खोजतलाश गर्ने क्रममा बनौलाबाटै पक्राउ गरिएको प्रहरीले जनाएको छ। जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रवक्ता तथा सूचना अधिकारी नायब प्रेक्षक हेमराज घिमिरेका अनुसार रेखा कुमारी मण्डलको जाहेरीबाट इलाका प्रहरी कार्यालय कल्याणपुरमा मुद्दा दर्ता भई सप्तरी जिल्ला अदालत राजबिराजबाट 5 दिनको म्याद थप गराई अनुसन्धान भइरहेको छ। देशभर मनसुनी वायुको प्रभाव रहेको छ। आज पनि पानी पर्ने सम्भावना छ। पहाड़ र तराईका दुई ठाउँमा मुसलधारे वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। बाढ़ी पूर्वानुमान महाशाखाका अनुसार आज काठमाडौँ उपत्यका सहित काभ्रेमा आकस्मिक बाढ़ीको उच्च जोखिम छ। काठमाडौँ भक्तपुर ललितपुर र काभ्रे गरी 4 जिल्लामा आज बाढ़ीको उच्च जोखिम रहेको हो। यस्तै अरू 29 जिल्ला नुवाकोट ताप्लेजुङ शंखुवासभा तेह्रथुम पाँचथर खोटाङ दोलखा रामेछाप सिन्धुली मकवानपुर चितवन नवलपरासी कास्की रसुवा धादिङ बारा पर्सा रौतहट कपिल वस्तु रूपन्देही पाँके बर्दिया कैलाली कञ्चनपुर दाङ प्युठान जाजरकोट जुम्ला दार्चुला र आसपासका जिल्ला भई बहने ससाना नदीको बहाव उल्लेख्य बढ़ने अनुमान छ। यी नदीमा आकस्मिक बाढ़ीको मध्यम जोखिम रहने भएकाले सतर्कता अप्नाउन महाशाखाले आग्रह गरेको छ। गै राति पनि काठमाडौँ सहित केही ठाउँका नदी खोलामा भेल बाढ़ी आएको थियो। समाचारको क्रम अन्तर्राष्ट्रिय समाचार दक्षिणी फिलिपिन्समा दशक यताकै शक्तिशाली आँधी मध्ये एक मानिएको बाबीका कारण आएको पहिरोमा कम्तीमा 15 जनाको मृत्यु भएको छ। शक्तिशाली आँधीको प्रभावलाई मध्यनजर गर्दै ताइवान जापान र चीन सहित पूर्वी एसियाका विभिन्न देशले उच्च सतर्कता अप्नाएका छन्। झण्डै 1000 किलोमिटर क्षेत्रफलमा फैलिएको बाबी प्रशान्त महासागर हुँदै ताइवानतर्फ अघि बढ़िरहेको छ। यसको आकार फ्रान्स बराबर रहेको बताइएको छ। मौसम विभागका अनुसार आँधीका कारण ताइवानको उत्तरी र पूर्वी क्षेत्र तथा जापानका दुर्गम टापुहरूमा भारी वर्षा हुने सम्भावना छ। शनिबार यो आँधी दक्षिण पूर्वी चीनको तटीय क्षेत्रमा ठोकिने अनुमान गरिएको छ। आँधीको जोखिमलाई ध्यानमा राख्दै धेरै उडान रद्द गरिएका छन् भने विद्यालयका कक्षा स्थगित गरिएको छ। सम्भावित विपदको तयारी स्वरूप नागरिकहरूले दैनिक उपभोग्य वस्तुहरू ठूलो परिमाणमा खरिद गर्न थालेपछि धेरै सुपर मार्केटका सेल्फहरू खाली भएका छन्। उता फिलिपिन्सको मिन्डानाओ द्वीपमा लगातारको भारी वर्षापछि आएको पहिरोले धेरै परिवारलाई प्रभावित बनाएको छ। उद्धार टोली अझै पनि बेपत्ता व्यक्तिहरूको खोजीमा जुटिरहेका छन्। र समाचारको अन्त्यमा खेल समाचार। नेपाल क्रिकेट टोलीले घरेलु मैदानमा भारत ए टोलीसँग टी20 श्रृंखला खेल्ने भएको छ। कीर्तिपुरको त्रिवी मैदानमा नेपाल र भारत ए बीच तीन खेलको टी20 श्रृंखला हुने नेपाल क्रिकेट संघ क्यानले जनाएको छ। क्यानका अनुसार आउँदो डिसेम्बर 9, 11 र 13 तारीकमा टी20 श्रृंखला हुनेछ। स्कटल्याण्डमा अन्तर्राष्ट्रिय क्रिकेट परिषद आईसीसी सम्मेलनका क्रममा क्यानका अध्यक्ष चतुरबहादुर चन्द सचिव पारस खड्का र भारतीय क्रिकेट नियन्त्रण बोर्ड बीसीसीआई सचिव देवजीत सैकिया बीच भएको बैठकपछि यस श्रृंखला तय भएको हो। बिहान 11 बजेको हजुरको खबर सकियो। हाम्रो भेट बिहान दिउँसो 2 बजेको हजुरको खबरमा हुने नै छ। त्यतिन्जेलसम्मको लागि खबर सहयोगी साथीहरूलाई विशेष धन्यवाद दिँदै
म श्रीराज महत्तमेश खबरबाट बिदा हुन्छु। नमस्कार।

0: सार्वजनिक सुनवाई सञ्चालन हुने सम्बन्धी रामेछाप नगरपालिकाको सूचना।
1: रामेछाप नगरपालिकाद्वारा चालू आर्थिक वर्ष 2082-83 तेस्रो चौमासिक अवधिको आय व्यय तथा सम्पन्न भए गरेका विकास निर्माणका गतिविधिहरू र सेवा प्रवाहको अवस्थाका बारेमा आम नगरवासीहरूलाई सुसूचित गराउन तथा सरोकारवालाहरूका धारणा एवं पृष्ठपोषण लिनका लागि सार्वजनिक सुनवाई कार्यक्रम राखिएकोले सो कार्यक्रममा उपस्थित भइदिनु हुन आम नगरवासीहरूमा हार्दिक अनुरोध गरिन्छ।
0: सार्वजनिक सुनवाई सञ्चालन हुने मिति, समय र स्थान।
1: मिति 2083 साल असार 28 गते आइतबार।
0: समय बिहान 10 बजेदेखि।
1: स्थान नगरपालिका सभाहल रामेछाप नगरपालिका रामेछाप।
0: रामेछाप नगरपालिका नगर कार्यपालिकाको कार्यालय रामेछाप बजार रामेछाप। रामेछाप उद्योग वाणिज्य संघको सदस्यता नवीकरण सम्बन्धी सूचना।
1: रामेछाप उद्योग वाणिज्य संघको विधान बमोजिम आर्थिक वर्ष 2083-84 लागि सदस्यता नवीकरण खुला भएको छ। 2083 साल असार मसान्त भित्र तोकिएको शुल्क र आवश्यक कागजात सहित नवीकरण गर्नुहुन अनुरोध छ। म्याद भित्र नवीकरण नगरेमा सदस्यता स्वत खारिज हुनेछ र सदस्य संरक्षण हितकोषको सेवाबाट वञ्चित हुनुपर्नेछ।
0: आवश्यक कागजात,
1: सदस्यता परिचय पत्र,
0: व्यवसाय दर्ता तथा पछिल्लो नवीकरणको प्रमाण
1: र तोकिएको नवीकरण शुल्क।
0: अन्तिम मिति 2083 साल असार मसान्तसम्म।
1: सदस्य संरक्षण हितकोषबाट संघको सदस्यहरूले आर्थिक वर्ष 2083-84 पाउने सेवाहरू।
0: सदस्य मृत्यु,
1: नगद राहत रु 20,000 रुपियाँ।
0: दुर्घटना स्वास्थ्य उपचार,
1: उपचार सम्पूर्ण बिलको 15% वा रु 15,000 मध्ये कुन कम हुन्छ सोही अनुसार भुक्तानी गरिने।
0: व्यावसायिक क्षतिपूर्ति, आग लागि प्राकृतिक प्रकोप,
1: राहत प्याकेज प्रहरी सर्जीमन मुचुल्काको आधारमा रु 30,000 भुक्तानी गरिने।
0: अपाङ्गता,
1: एकमुष्ट आर्थिक सहयोग पूर्ण अपाङ्गता मापदण्ड भित्र भए रु 20,000 र आंशिक अपाङ्गता नेपाल सरकारको वर्गीकरणको मापदण्ड भित्र भए रु 5,000-10,000।
0: थप जानकारीको लागि सम्पर्क नम्बर 0848-540-028, 98-543-028। रामेछाप उद्योग वाणिज्य संघ कार्यालय रामेछाप।
2: QAA प्राप्त बानेश्वर बहुमुखी क्याम्पस शान्तिनगर बानेश्वर काठमाडौँको नयाँ भर्ना सम्बन्धी सूचना।
1: लामो शैक्षिक इतिहास भएको त्रिविद्वारा सञ्चालित बोर्ड परीक्षामा राम्रो रिजल्ट ल्याउन सफल QAA प्राप्त यस बानेश्वर बहुमुखी क्याम्पसमा बिहानी समयमा BBS, BA र BED प्रथम वर्षमा शैक्षिक सत्र 2083-84 लागि भर्ना खुल्यो। साथै विद्यालय व्यवस्थापन समितिको स्वीकृतिमा बिहानी समयमा कक्षा 11 साइन्स म्यानेजमेन्ट, ह्युमानिटी, कम्प्युटर साइन्स र एजुकेशनमा धमाधम भर्ना भइरहेको छ।
2: क्याम्पस लोकेसन काठमाडौँको तीनकुने गैरी गाउँ पेट्रोल पम्पबाट 200 मिटर भित्र बागमती पुल सँगै बानेश्वर बहुमुखी क्याम्पस शान्तिनगर काठमाडौँ। थप जानकारीको लागि सम्पर्क नम्बर 0146-30-310, 98-51-40-41-98 र 98-41-25-59।
3: महिला दिदी बहिनीहरूको लागि खुसीको खबर।
0: हरेक महिनाको अन्तिम शनिबार बिहान 10 बजेदेखि दिउँसो 3 बजेसम्म यस सुनकोशी सामुदायिक अस्पताल खुर्कोटमा महिला रोग विशेषज्ञ गाइनोलोजिस्ट डाक्टर आस्मा अधिकारी आउनु हुने भएकोले सम्पूर्ण महिला दिदी बहिनीहरूले चेक जाँच गराई समयमै रोगको उपचार गराउनुहोला।
3: थप जानकारीको लागि सम्पर्क नम्बर 98-54-043-230, 97-67-65-24-900।
0: सुनकोशी सामुदायिक अस्पताल खुर्कोट सिन्धुली।
4: घर बनाउनको लागि रड, सिमेन्ट, जस्ता पाता चाहिने, कहाँबाट ल्याउने होला? फेरि यो मन्थलीमा त्यस्तो राम्रो हजुरको पसल चाहिँ कहाँ होला बटी?
5: काका, तिमीलाई यति नै थाहा छैन? अब हाम्रै मन्थलीमा दीपज्योति हार्डवेयर एन्ड सप्लायर्स खुल्यो नि काका।
6: हजुर, यहाँ सिमेन्ट, रड, पाइप, प्लाई जस्ता तथा निर्माण सम्बन्धी सम्पूर्ण सामान होलसेल मूल्यमा पाइन्छ। साथै ढुवानीको व्यवस्था पनि गरिएको छ। उदयपुर गैडाछाप सिमेन्ट र पशुपति रंगको अधिकृत विक्रेता काटी किला रंग रोगनका सामानहरू एकै ठाउँमा पाइन्छ।
7: प्रोप्राइटर विनोद श्रेष्ठ, सम्पर्क नम्बर 98-45-40-682। गोविन्द श्रेष्ठ, सम्पर्क नम्बर 98-45-40-892। र 0484403585 श्री दीपज्योति हार्डवेयर एन्ड सप्लायर्स मन्थली नगरपालिका खादबारी रामेछाप।
1: दूध दही भनेपछि छोराछोरी हिरिक्क गर्छन्। आफूले पनि गाई भैँसी पाल्न सकिएन, गाउँ घरमा पनि किन्न पाइँदैन, नजिकै डेरी पसल भइदिएको भए पनि हुन्थ्यो नि।
0: ल के को टेन्सन, हाम्रै रामेछाप बजारमा चिरञ्जीवी डेरी एन्ड सप्लायर्स खुलिसक्यो नि। यहाँ त दुध दही मही पनिर खुवा घिउ आइसक्रिम कुल्फी लस्सी पनि पाइन्छ नि, त्यही गए त भइगयो नि, मिठो पनि स्वस्थ पनि।
8: यसको उत्पादन रामेछाप बजारमा एसपी खाजा घर सफल फलफुल स्टोर सुमिना स्टोर सुरेन दुग्ध बिक्री केन्द्रमा पनि पाइन्छ।
0: चिरञ्जीवी डेरी एन्ड सप्लायर्स रामेछाप गौरी शङ्कर क्याम्पस गेट नजिकै। सम्पर्क नम्बर 9841826692।

0: वनमा आगो लगाउनेलाई वन एन 2076 को दफा 50 को चार बमोजिम बिगो असुल गरी 3 वर्षसम्म कैद वा 60,000 रुपियाँ जरिवाना वा दुवै सजाय हुने हुँदा यस्तो कार्य नगरौं नगराउं। वातावरण संरक्षण गर्ने प्रत्येक नागरिकको दायित्व भएकाले असल र जिम्मेवार नागरिक बनौं।
1: जिल्ला विपद व्यवस्थापन समिति रामेछाप, सामुदायिक वन महासंघ रामेछाप र डिभिजन वन कार्यालय रामेछापद्वारा जनहितमा जारी सन्देश।
2: हजुरको रेडियो।

0: हजुरको आवाज हजुरकै साथ, यो हो हजुरको रेडियो 102.1 MHz।
1: हात खुट्टा र ढाड दुखेर मर्नै लागे। जति औषधि खाए पनि जहाँ गए पनि कहिले निको भएन। आइया
2: ए काकी, तपाईँ जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र मन्थली जानु न, दक्ष आयुर्वेद चिकित्सकबाट तपाईँको हात खुट्टा दुख्ने, झमझमाउने, घाँटी दुख्ने, ढाड दुख्ने समस्या निको भइहाल्छ नि। अनि आयुर्वेदमा फिजियोथेरापी सेवा पनि छ नि काकी।
1: ए हो र?
2: हो त काकी, अहिले त जिल्ला आयुर्वेदमा ल्याब सेवा पनि थपिएको छ नि। रगत, दिसाब, पिसाब, सुगर, युरिक एसिड, मृगौला सबै जाँच हुन्छ नि।
3: जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्रमा सबै सेवा सुविधा निशुल्क छ।
2: जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र मन्थली बस पार्कबाट 200 मिटर पश्चिम पीस सडक मन्थली रामे छ।
4: स्वच्छ खाद्य पदार्थ उपभोगका लागि उपभोक्ताहरूमा अनुरोध।
5: खाद्य पदार्थको लेबलमा उत्पादकको नाम, ठेगाना, ब्याच नम्बर, उत्पादन तथा उपभोग्य मिति जस्ता विवरण हेरेर मात्रै खरिद तथा बिक्री वितरण गरौं।
4: फोहोर मैला तथा झिङ्गा भन्केका ठाउँमा खानेकुरा तयार नगरौं।
5: खानेकुराहरू पत्र पत्रिका तथा रंगीन कागजमा राखेर खाने बानी नगरौं।
4: एउटै तेलमा खानेकुरा पटक पटक नतारौं, नपकाउ।
5: अखाद्य रंग प्रयोग भएका वा अत्याधिक रंग प्रयोग भएका रंगीन मिठाई तथा अन्य खाद्य पदार्थ उपभोग नगरौं।
4: ढुसी परेका, किरा लागेका, अस्वाभाविक गन्ध भएका खाद्यान्न, तरकारी र फलफूल उपभोग नगरौं।
5: खाद्य पदार्थ तयार गर्दा सरसफाई कायम गरी सधैँ सफा पानी र कच्चा पदार्थ प्रयोग गरौं
4: र स्वच्छ खाऊ, स्वस्थ बनाऊ।
5: नेपाल सरकार खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय सिन्धुली, फोन नम्बर 0447-5214।
6: विषादयुक्त खाना त्यागौं, रैथाने बालीतिर लागौं।
4: जुन माटोमा हामी जन्मियौं त्यही माटो आज आफ्नो मौलिक पहिचान खोजिरहेको छ।
6: आदरणीय किसान दाजुभाइ दिदी बहिनीहरू, के तपाईँले याद गर्नु भएको छ हाम्रा पुर्खाहरू कति बलिया र निरोगी थिए? उनीहरूको त्यो शक्ति बजारको महँगो प्याकेटको खानेकुरामा होइन, हाम्रै पाको बारीमा फल्ने कोदो, फापर, जौ, उवा, चिनो, काबुन र लट्टेमा थियो।
4: हामीले किन रैथाने बाली नै लगाउनु पर्छ त? आज गाउँ घरमा सुगर, प्रेसर र ग्यास्ट्रिकका बिरामी किन बढ्दैछन्? किनभने हामीले आफ्ना पोसिला रैथाने बाली छोड्यौं। कोदो र कागुन औषधि हुन्। फापरले हाम्रो मुटु जोगाउँछ र रक्तचाप नियन्त्रण गर्छ। यी बालीहरू हामीलाई बचाउन हाम्रै माटोमा जन्मिएका हुन्।
6: माटोको वरदान। हाम्रा कतिपय बारी बाजा छन्, कति रुखा छन्, तर याद राख्नुहोस्, जहाँ अरू केही फल्दैन त्यहाँ हाम्रा रैथाने बालीहरू मुस्कुराउँदै फल्न सक्छन्। थोरै लगानी, थोरै सिँचाई र खडेरीमा पनि नडगमगाउने यी बालीहरू जलवायु परिवर्तनको यो समयमा हाम्रा सच्चा साथी हुन्।
4: यदि हामीले आफ्नै माटोको बिउ जोगाएनौ भने भोलि हाम्रा सन्ततिले कुन मुखले आफूलाई रामेछापको सन्तान भन्लान्।
6: परनिर्भरताको अन्त्य। बाहिरबाट आउने विषादयुक्त चामल र पिठोमा कतिन्जेल भर पर्ने। आफ्नै बारीमा चिनो र कागुनो फलाऊ। आफ्नै घरको पोसिलो खानेकुरा खाऊ र आत्मनिर्भर बनाऊ।
4: किसान दाजुभाइ तथा दिदी बहिनीहरू, अहिलेको मौसम खेती गर्ने समय हो। आउनुहोस्, आफ्ना बाँझा खेत बारीमा फेरि एकपटक रैथाने बालीको बिउ छरौ। ती बिउहरू मात्र होइनन्, हाम्रा पुर्खाको आशिष र हाम्रा सन्तानको भविष्य हुन्। रैथाने बालीको खेती प्रविधि, उन्नत बिउ र अन्य सहयोगका लागि आज रामेछाप नगरपालिकाको कृषि विकास शाखामा सम्पर्क राख्नुहोस्।
6: आफ्नो बिउ जोगाऊ, आफ्नै खेतीमा रमाऊ, स्वस्थ र समृद्ध रामेछाप बनाऊ।

0: भाइ खाने बाली लगाउनुका मुख्य फाइदाहरू:
1: न्यून लागत र सजिलो खेती। यी बालीहरू कम उब्जाउ हुने रुखो र भिरालो जमिनमा पनि सजिलै फलाउन सकिन्छ। यसका लागि महँगा रासायनिक मल र विषादीको आवश्यक पर्दैन, जसले गर्दा खेतीको लागत कम हुन्छ।
0: जलवायु अनुकूलन र सहनशीलता। रैथाने बालीहरू खडेरी र प्रतिकूल मौसम सहन सक्ने क्षमताका हुन्छन्। जलवायु परिवर्तनको यो समयमा थोरै सिँचाइमा पनि यिनले सन्तोषजनक उत्पादन दिन्छन्।
1: अमूल्य पोषक तत्व र स्वास्थ्य लाभ। कोदो क्याल्सियम, फलाम र फाइबरको धनी स्रोत हो, जसले मधुमेह, उच्च रक्तचाप र मुटु रोग नियन्त्रणमा मदत गर्छ।
0: फापर, यसमा पाइने रुटिन तत्वले रक्तनली मजबुत बनाउँछ र रक्त संचारमा सुधार ल्याउँछ।
1: लट्टे मार्से, फलाम क्याल्सियम र उच्च गुणस्तरको प्रोटिन पाइने हुनाले यो बालबालिका र सुत्केरीका लागि निकै पोषिलो हुन्छ।
0: माटोको उर्वरा शक्तिमा सुधार। सिमी, मस्याङ र गहत जस्ता दलहन बालीले माटोमा नाइट्रोजन स्थिर गरी जमिनको उर्वरा शक्ति बढाउँछन्।
1: आर्थिक आमदानी र आत्मनिर्भरता। आज भोलि सहरमा रैथाने बालीको माग र मूल्य दुवै बढ्दो छ। यसको व्यवसायिक खेती र परिकार विविधीकरण, बिस्कुट, केक, पाउरोटी आदिबाट कृषकले राम्रो आमदानी गर्न सक्छन्।
0: रैथाने बाली बचाऊ, स्वस्थ जीवन, सुरक्षित भविष्य निर्माण गरौं। रामेछाप नगरपालिका कृषि विकास शाखाद्वारा जनहितमा जारी सन्देश।
2: राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल रामेछाप जिल्ला कार्य समितिको प्रथम अधिवेशन हुने बारे सूचना।
3: राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल रामेछाप जिल्ला कार्य समितिको प्रथम अधिवेशन तथा सांस्कृतिक कार्यक्रम 2083 निम्नमिति समय स्थानमा हुन गइरहेको छ। कार्यक्रममा सहभागिताका लागि सम्पूर्णमा हार्दिक अनुरोध गर्दछौ। साथै लोक तथा दोहोरी गीत संगीतका चर्चित राष्ट्रिय तथा स्थानीय कलाकारहरूको आकर्षक सांस्कृतिक प्रस्तुति रहने यस कार्यक्रममा सम्पूर्ण कला संगीत प्रेमी तथा आम दर्शक महानुभावहरूलाई उपस्थित भई कार्यक्रमलाई भव्य र सभ्य बनाउन हार्दिक निमन्त्रणा गर्दछौ। कार्यक्रममा सांगीतिक प्रस्तुति दिने कलाकारहरू:
4: प्रजापति पराजुली,
5: दुर्गा राई माझी,
4: बत्री पङ्गेनी,
5: रीता थापा मगर,
4: पशुपति शर्मा,
5: सुभाष केसी,
4: दीपक खड्का,
5: राधिका हमाल,
4: सीता थापा,
5: कृष्ण रेउले,
4: शिव हमाल,
5: जुना श्रीस,
4: देवी घरती,
5: दिनेश काप्रे,
4: रामकुमार नेपाली,
5: उषा सुवेदी,
4: भरत बराकोटी
5: र कुमार कुन।
4: कार्यक्रम हुने मिति 2083 असार 27 गते।
3: स्थान तिनलाल पार्क मन्थली रामेछाप। थप जानकारीका लागि संयोजक कल्पना सुनवार सम्पर्क नम्बर 9860-77-5833, सह संयोजक अनिता थापा मगर सम्पर्क नम्बर 9044-26-41-10। राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल रामेछाप जिल्ला कार्य समिति।
0: सूचना।
6: यस जिल्ला अस्पताल रामेछापमा सामाजिक सेवा इकाइ कार्यक्रम सञ्चालनमा रहेको छ। यस अन्तर्गत लक्षित समूह गरीब, असहाय, अपाङ्गता भएको व्यक्ति, ज्येष्ठ नागरिक, शहीद परिवार, प्रहरी हिरासतमा भएका थुनुवा बिरामी, विपद एवं प्राकृतिक प्रकोप आदिबाट पीड़ित व्यक्ति, लैंगिक हिंसाबाट पीड़ित, सीमान्तकृत तथा लोपन्मुख आदिवासी जनजाति आदि जसको आर्थिक अवस्था कमजोर भई स्वास्थ्य सेवाको पहुँचमा नपुग्नु भएको नागरिकहरूलाई यस इकाई मार्फत उपचारमा लाग्ने खर्च आंशिक वा पूर्ण रूपमा निशुल्क सेवा उपलब्ध गराइनेछ। सो सेवा लिन आउँदा सम्बन्धित वडा कार्यालयको सिफारिश पत्रका साथ नागरिकताको प्रतिलिपि वा परिचय पत्र अनिवार्य रूपमा ल्याउनु पर्नेछ।
0: जिल्ला अस्पताल रामेछाप। Thank you.

0: अहिले 12 बजे
1: हजुरको रेडियो 102.1 मेगाहर्ज
2: अस्पताल लगियो। सरकारले पर्सिदेखि नयाँ प्रणालीबाट राहदानी सेवा वितरण गर्ने। जुनसुकै जिल्लाबाट पनि राहदानी आवेदन दिन सकिने। सगरमाथा क्षेत्रमा डीजीआई ड्रोनको नयाँ कीर्तिमान 8861 मिटरको उचाइमा उडान। र 19 वर्ष मुनिको महिला प्रिमियर कपमा नेपालको विजयी शुरूआत। विश्वकप फुटबलको क्वार्टर फाइनलमा भोलि बिहान नर्वे र इंग्ल्याण्ड तथा अर्जेन्टिना र स्विजरल्याण्ड खेल्दै। नेपाल खबरमा अब पूरा खबर। देशभर मनसुनी वायुको प्रभाव रहेको छ। काठमाडौँ उपत्यकासहित देशका केही ठाउँमा अहिले पनि हल्कादेखि मध्यम वर्षा भइरहेको छ। गैराती पनि कतिपय क्षेत्रमा पानी परेको थियो। आज दिउँसो पहाड़ र तराईका एक दुई ठाउँमा मुसलधारे वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। बाढ़ी पूर्वानुमान महाशाखाका अनुसार आज काठमाडौँ उपत्यकासहित काभ्रेमा आकस्मिक बाढ़ीको उच्च जोखिम छ। काठमाडौँ भक्तपुर ललितपुर र काभ्रे गरी चार जिल्लामा आज बाढ़ीको उच्च जोखिम रहेको हो। त्यस्तै अरू 29 जिल्ला नुवाकोट ताप्लेजुङ संखुवा सभा तेह्रथुम पाँचथर खोटाङ दोलखा रामेछाप सिन्धुली त्यसै गरी मकवानपुर चितवन नवलपरासी कास्की रसुवा धादिङ बारा पर्सा रौतहट कपिलवस्तु रूपन्देही बाँके बर्दिया कैलाली कञ्चनपुर दाङ प्युठान जाँजरकोट जुम्ला दार्चुला र आसपासका जिल्ला भई बहने ससाना नदीको बहाव उल्लेख्य बढ़ने अनुमान छ। ती नदीमा आकस्मिक बाढ़ीको मध्यम जोखिम रहने भएकोले सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ। गैराती पनि काठमाडौँ सहित केही ठाउँमा नदी खोलामा भेलबाढ़ी आएको थियो। विपद सम्बन्धी घटना गुनासा सूचना तथा उद्धार सम्बन्धी सेवालाई थप छिटो सहज र प्रभावकारी बनाउन गृह मन्त्रालयले विपद हटलाइन नम्बर 1234 जिल्ला स्तरसम्म विस्तार गरी सञ्चालनमा ल्याएको छ। मन्त्रालयको विज्ञप्ति अनुसार यसअघि केन्द्रबाट मात्रै सञ्चालन हुँदै आएको विपद टोल फ्री नम्बर 1149 रूपान्तरण गरी 1234 नम्बर सञ्चालनमा ल्याइएको हो। नयाँ व्यवस्था अनुसार काठमाडौँ उपत्यकाभित्रबाट 1234 गरिएको फोन राष्ट्रिय आपतकालीन कार्य सञ्चालन केन्द्र सिंहदरबारमा पुग्नेछ भने अन्य 74 जिल्लाबाट गरिएको फोन भने सम्बन्धित जिल्लाको जिल्ला आपतकालीन कार्य सञ्चालन केन्द्रमा स्वत राउटिङ हुने व्यवस्था मिलाइएको छ। अब आफ्नै जिल्लाको आपतकालीन केन्द्रसँग प्रत्यक्ष सम्पर्क गर्न सक्ने भएकोले उद्धार समन्वय र सेवा प्रवाह अझ प्रभावकारी हुने अपेक्षा गरिएको छ। बिहिबार यता तीन दिनमा जलनका तीनवटा घटना भएका छन्। तीनजना मध्ये मुगुका 25 वर्षीय गणेश नेपालीको उपचारको क्रममा हिजो ज्यान गएको छ भने अरू दुईजनाको उपचार भइरहेको छ। सर्लाहीको गौडैता नगरपालिकाका विवेक मण्डलको अवस्था चिन्ताजनक छ। हिजो हेलिकप्टरबाट काठमाडौँ ल्याएका मण्डलको किर्तिपुरको वर्ण अस्पतालमा उपचार भइरहेको छ। जलनबाट गम्भीर बिरामी 25 वर्षीय मण्डलले पेट्रोल खनाएर आफ्नै शरीरमा आगो लगाएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ। त्यस्तै आज बिहान काठमाडौँको बुद्धनगरमा 45 वर्षीय अश्विन राउतले पनि आफ्नै शरीरमा आगो लगाएको र वीर अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रहरी उपरीक्षक पवन भट्टराईले जानकारी दिनुभयो। हिजो बिहान वीर अस्पतालमा ज्यान गुमाएका गणेश नेपालीको शव परीक्षणका लागि गैराती तिर्वी शिक्षण अस्पताल महाराजगंज लगिएको छ। सरकारले पर्सी असार

29 गतेदेखि नयाँ प्रणालीबाट राहदानी सेवा वितरण गर्ने भएको छ। यसका लागि आवश्यक तयारी परराष्ट्र मन्त्रालय र विभागबाट अन्तिम चरणमा पुगेको छ। परराष्ट्र मन्त्रालयका प्रवक्ता लोकबहादुर पौडेल छेत्रीले सहज, सरल र प्रभावकारी राहदानी सेवा उपलब्ध गराउन सरकारले सोमबारदेखि नयाँ प्रणालीबाट राहदानी वितरण शुरू गर्न लागेको जानकारी दिनुभयो। केही समय अपेक्षित सामान्य प्राविधिक समस्या रहन सक्ने भए पनि सहज सेवा उपलब्ध गराउन प्रयास भइरहेको उहाँले बताउनुभयो। छापिएका राहदानी तत्काल सम्बन्धित जिल्ला र इलाका प्रशासन कार्यालयमा पुर्याउन हुलाक विभागसँग सम्झौता भइसकेको छ। जुनसुकै जिल्लाबाट पनि राहदानी आवेदन दिन सकिने व्यवस्थाका लागि प्रक्रिया शुरू भएको पनि प्रवक्ता छेत्रीले जानकारी दिनुभयो। जो जहाँ बसेको भए पनि नजिकको जिल्ला वा इलाका प्रशासन कार्यालयबाट राहदानीका लागि आवेदन दिन सकिने व्यवस्थाका लागि काम भइरहेको उहाँको भनाई छ। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको दिउँसो 12 बजेको नेपाल खबरमा नवीकरण नगर्ने 44 निर्माण कम्पनीको इजाजत खारेज लगायतका खबरहरू बाँकी नै छन्। सुन्दै गर्नुहोला।

0: विगत 39 वर्षदेखि सञ्चालनरत नेपालकै पहिलो अग्रणी जीवन बीमा कम्पनी नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लाजिमपाट काठमाडौँ।
1: सीधा कुरा प्रश्न विचार यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज। यतिन्जेल हामीले काठमाडौँ उपत्यका सहित काभ्रेमा बाढ़ीको उच्च जोखिम अरू 29 जिल्लामा पनि सावधानी अपनाउन आग्रह विपदका घटना सम्बन्धी हटलाइन 1234 अब सबै जिल्लामा लगायतका खबरहरू प्रस्तुत गर्यौं। नेपाल खबरमा अब थप खबरहरू। पूर्वाधार विकास मन्त्रालयले निर्माण व्यवसाय इजाजत पत्र नवीकरण नगर्ने 44 फर्म तथा कम्पनीको इजाजत पत्र स्वत खारेजी भएको जनाएको छ। पूर्वाधार विकास मन्त्रालय अन्तर्गतको निर्माण व्यवसाय प्रवर्धन शाखाले निर्माण व्यवसाय ऐन 2055 दफा 5 उपदफा 3 बमोजिम आर्थिक वर्ष 82-83 लागि 82 चैत मसान्तभित्र अनिवार्य रूपमा इजाजत पत्र नवीकरण गर्नुपर्ने व्यवस्था रहेकोमा त्यो अवधिभित्र नवीकरण नगरेका 44 निर्माण व्यवसायको इजाजत पत्र स्वत खारेजी भएको सूचनामा उल्लेख गरेको छ। अब विदेशको खबर। चिनिया ड्रोन निर्माता कम्पनी डीजेआईले सगरमाथा क्षेत्रमा संचालित 12 दिने वायुमण्डलीय अनुसन्धान अभियान सफलतापूर्वक सम्पन्न गरेको छ। यो अभियानको क्रममा कम्पनीको अत्याधुनिक ड्रोनले नयाँ उचाई कायम गर्दै कीर्तिमान कायम गरेको हो। कम्पनीका अनुसार EV50 मोडेलको भर्टिकल टेक अफ एण्ड ल्याण्डिङ फिक्स्ड विंग हाइब्रिड ड्रोनले निश्चित तौल अर्थात पेलोड सहित 8861 मिटरको उचाइमा पुगेर स्थिरताका साथ उडान भर्न सफल भएको छ। सगरमाथाको वायुमण्डलीय अध्ययनका लागि प्रयोग गरिएको यस ड्रोनले उच्च हिमाली क्षेत्रको प्रतिकूल मौसम र न्यून वायुमण्डलीय चापका बीच पनि आफ्नो कार्यक्षमता प्रदर्शन गरेको छ। यो उपलब्धिले कठिन भौगोलिक अवस्थामा वैज्ञानिक अनुसन्धान र सामान ढुवानीका लागि ड्रोन प्रविधिको प्रयोगमा नयाँ सम्भावनाको ढोका खोलेको कम्पनीलाई उद्धृत गरी चिनिया समाचार संस्था सिन्वाले जनाएको छ। अब केही खेल खबर। एसीसी 19 वर्ष मुनिको महिला प्रिमियर कपमा नेपालले विजय शुरूआत गरेको छ। मलेसियामा आजदेखि शुरू भएको प्रतियोगितामा नेपालले पहिलो खेलमा कतारलाई 105 रनको फराकिलो अन्तरले हरायो। टस जितेर पहिला ब्याटिङ गरेको नेपालले निर्धारित 20 ओभरमा 3 विकेट गुमाएर 130 रन बनाएको थियो। नेपालका लागि सावित्री धामीले सर्वाधिक 52 रन बनाइन्। जीतका लागि 131 रनको लक्ष्य पक्षाएको कतार 12 ओभरमै 25 रनमा अल आउट भयो। रचना चौधरीले र रिया शर्माले समान 3 तथा मनिषा उपाध्यायले 2 र अनुकडायतले 1 विकेट लिए। नेपालले समूह चरणमा सिंगापुर र हङकङसँग खेल्नेछ। सिंगापुरसँगको खेल भोलि हुनेछ। र फिफा विश्वकप फुटबल अन्तर्गत भोलि बिहान क्वार्टर फाइनलका 2 खेल हुँदैछन्। आइतबार बिहान पाउने 3 बजे नर्वे र इंग्ल्याण्ड तथा बिहान पाउने 7 बजे साबिक विजेता अर्जेन्टिना र स्विजरल्याण्डले खेल्दैछन्। नर्वे पहिलो पटक विश्वकपको क्वार्टर फाइनलमा पुगेको हो। इंग्ल्याण्डले लगातार तेस्रो पटक क्वार्टर फाइनल खेल्दैछ। नर्वेका एर्लिङ हालाण्डले यो विश्वकपमा 7 गोल गरेका छन् भने इंग्ल्याण्डका कप्तान ह्यारी केन र जुड बेलिङ्गम पनि लयमा रहेका छन्। यस्तै साबिक विजेता अर्जेन्टिनाले सेमी फाइनलमा पुग्न स्विजरल्याण्डसँग खेल्नेछ। गैराती भएको खेलमा बेल्जियमलाई हराउँदै स्पेन विश्वकप फुटबलको सेमी फाइनलमा पुगेको छ। स्पेनले अब सेमी फाइनलमा फ्रान्ससँग खेल्नेछ। पहिलो क्वार्टर फाइनल खेलमा साबिक उपविजेता फ्रान्सले मोरक्कोलाई 2 गोलले हराउँदै सेमी फाइनलमा पुगेको हो। उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्जबाट प्रसारण भइरहेको दिउँसो 12 बजेको नेपाल खबर सक्नु अघि मुख्य खबर फेरि एकपटक। काठमाडौँ उपत्यका सहित काभ्रेमा बाढ़ीको उच्च जोखिम अरू 29 जिल्लामा पनि सावधानी अपनाउन आग्रह विपदका घटना सम्बन्धी हटलाइन 1234 अब सबै जिल्लामा। 3 दिनमा जलनका 3 घटना 2 जनाको उपचार चल्दै गणेश नेपालीको शव तिर्वी शिक्षण अस्पताल महाराजगंज लगियो। सरकारले पर्सीदेखि नयाँ प्रणालीबाट राहदानी सेवा वितरण गर्ने जुनसुकै जिल्लाबाट पनि राहदानी आवेदन दिन सकिने। सगरमाथा क्षेत्रमा डीजीआई ड्रोनको नयाँ कीर्तिमान 8861 मिटरको उचाइमा उडान। 19 वर्ष मुनिको महिला प्रिमियर कपमा नेपालको विजयी शुरूआत। विश्वकप फुटबलको क्वार्टर फाइनलमा भोलि बिहान नर्वे र इंग्ल्याण्ड तथा अर्जेन्टिना र स्विजरल्याण्ड खेल्दै। दिउँसो 12 बजेको नेपाल खबर सकियो। दिउँसो 3 बजे नेपाल खबर लिएर फेरि आउनेछौ। उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज र उज्यालो अनलाइन .com पढ्दै र सुन्दै गर्नुहोला। शरीरलाई स्वस्थ राख्न प्रशस्त पानी पिउने गरौं।

0: हजुरको रेडियो 102.1 मेगाहर्ज।
1: लो आयो है क्वालिटी मा नम्बर 1 दाम मा सबै भन्दा कम।
2: ओ प्रकाश।

0: सस्तोमै पोषक दाना पाउन रामेछापको लागि हाम्रो आधिकारिक विक्रेता डिलर विराज सप्लाइजमा आजै सम्पर्क गर्नुहोला।
1: थप जानकारीको लागि प्रोप्राइटर जये मानन्धर।
0: सम्पर्कको लागि मोबाइल नम्बर 9854042239 र टेलिफोन नम्बर 0485402239।
2: नेपालकै सर्वाधिक विश्वासिलो र गुणस्तरीय साथै सबैभन्दा बढी बिक्री हुने पोषक पेलेट दानाले ल्याएको छ तपाईँ हामी सामु नयाँ आशा र नयाँ खुसी। पोषक पेलेट दाना।
3: के तपाईँ कब्जियत, पाइल्स, फिसर तथा फिस्टुला जस्ता समस्याबाट पीडित हुनुहुन्छ?
4: के तपाईँलाई दिसा बस्दा रगत आउने वा दिसा घरबाट मासु बाहिर निस्कने जस्ता समस्या छन्?
3: यदि तपाईँ यस्ता समस्याबाट पीडित हुनुहुन्छ भने तुरुन्तै आयुर्वेद अस्पताल मन्थलीमा सम्पर्क गर्नुहोस्।
4: यस्ता समस्याहरूका लागि आयुर्वेद अस्पताल मन्थलीले काठमाडौँबाट विशेषज्ञ चिकित्सक बोलाई छाड सूत्र विधिद्वारा उपचार गर्दै आएको छ।
3: विस्तृत जानकारीको लागि आयुर्वेद तथा वैकल्पिक चिकित्सालय मन्थली अस्पताल, पुरानो भवन, मन्थली, रामेछाप।
4: सम्पर्क नम्बर 0485410043, 9863024322।

0: वनमा आगो लगाउनेलाई वन एन 2076 को दफा 50 को चार बमोजिम बिगो असुल गरी 3 वर्षसम्म कैद वा 60,000 रुपियाँ जरिवाना वा दुवै सजाय हुने हुँदा यस्तो कार्य नगरौं नगराउ। वातावरण संरक्षण गर्ने प्रत्येक नागरिकको दायित्व भएकाले असल र जिम्मेवार नागरिक बनौं।
1: जिल्ला विपद व्यवस्थापन समिति रामेछाप, सामुदायिक वन महासंघ रामेछाप र डिभिजन वन कार्यालय रामेछापद्वारा जनहितमा जारी सन्देश।
0: स्वच्छ खाद्य पदार्थ उपभोगका लागि उपभोक्ताहरूमा अनुरोध।
2: खाद्य पदार्थको लेबलमा उत्पादकको नाम, ठेगाना, ब्याच नम्बर, उत्पादन तथा उपभोग्य मिति जस्ता विवरण हेरेर मात्रै खरिद तथा बिक्री वितरण गरौं।
0: फोहोर मैला तथा झिङ्गा भन्केका ठाउँमा खानेकुरा तयार नगरौं।
2: खानेकुराहरू पत्र पत्रिका तथा रंगीन कागजमा राखेर खाने बानी नगरौं।
0: एउटै तेलमा खानेकुरा पटक पटक नतारौं नपकाउं।
2: अखाद्य रंग प्रयोग भएका वा अत्याधिक रंग प्रयोग भएका रंगीन मिठाई तथा अन्य खाद्य पदार्थ उपभोग नगरौं।
0: ढुसी परेका, किरा लागेका, अस्वाभाविक गन्ध भएका खाद्यान्न, तरकारी र फलफूल उपभोग नगरौं।
2: खाद्य पदार्थ तयार गर्दा सरसफाई कायम गरी सधैँ सफा पानी र कच्चा पदार्थ प्रयोग गरौं
0: र स्वच्छ खाऊ, स्वस्थ बनाऊ।
2: नेपाल सरकार खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय सिन्धुली, फोन नम्बर 0447-5214-13।
3: तन्नै पैसा कमाइएला भनेर 100% ब्याजमा ऋण काटेर विदेश आइयो। यहाँ त झन अलपत्र, ताबाट उफ्रेको माछो भुङ्रोमा भन्थे हो रहेछ।
4: कतिखेर विदेश पुगौला र रुखमा फलेको पैसा टिपौला जस्तो गरे हो, तर हामीले नै गरे। नेपालमा छँदै हामीलाई पनि सिपसी गरेर मात्र विदेश जाउन त भन्यो नि, त्यो बेला सुनेर पनि उडाइयो। अब अहिले यो दुःख
3: त्यही त। हाम्रै गाउँको धुर्बेला हेर्न, सिपसिकेर आएको रहेछ। कमाइ पनि गतिलो छ, काम पनि हाम्रो जस्तो गाह्रो छैन। म कति खुसी छ हेर त।
5: सिप नसिकी विदेश जाँदा दुःख पाइन्छ, पछुताउनु पर्छ। स्वदेशमै सिप सिकेर मात्रै जाउँ।
6: थप जानकारी र वैदेशिक रोजगारी सम्बन्धी अन्य जस्तो सुकै सूचना तथा जानकारी चाहिएमा
2: आप्रवासी स्रोत केन्द्र, जिल्ला प्रशासन कार्यालय रामेछापको कोठा नम्बर 9 मन्थली, सम्पर्क नम्बर 0485-43-98, 0485-43-98।
6: नेपाल सरकार र स्विस सरकारको द्विपक्षीय सम्झौता अनुसार एल्बेटास नेपालको प्राविधिक सहयोगमा सुरक्षित आप्रवासन परियोजना सामी।
2: मन्थली नगरपालिका, रामेछाप नगरपालिका, सुनापति गाउँपालिका, दोरम्बा सैलुङ गाउँपालिका, खानादेवी गाउँपालिका, गोकुलगुङ्गा गाउँपालिका, उमाकुण्डा गाउँपालिका र लिखु तामाकोशी गाउँपालिकाको संयुक्त पहल।
6: रामेछाप उद्योग वाणिज्य संघको सदस्यता नवीकरण सम्बन्धी सूचना।
0: रामेछाप उद्योग वाणिज्य संघको विधान बमोजिम आर्थिक वर्ष 2083-84 का लागि सदस्यता नवीकरण खुला भएको छ। 2083 साल असार मसान्त भित्र तोकिएको शुल्क र आवश्यक कागजात सहित नवीकरण गर्नुहुन अनुरोध छ। म्याद भित्र नवीकरण नगरेमा सदस्यता स्वत खारेज हुनेछ र सदस्य संरक्षण हितकोषको सेवाबाट वञ्चित हुनुपर्नेछ।
6: आवश्यक कागजात,
0: सदस्यता परिचय पत्र,
6: व्यवसाय दर्ता तथा पछिल्लो नवीकरणको प्रमाण
0: र तोकिएको नवीकरण शुल्क।
6: अन्तिम मिति 2083 साल असार मसान्तसम्म।
0: सदस्य संरक्षण हितकोषबाट संघको सदस्यहरूले आर्थिक वर्ष 2083-84 पाउने सेवाहरू।
6: सदस्य मृत्यु,
0: नगद राहत रु 20,000 रुपियाँ।
6: दुर्घटना स्वास्थ्य उपचार,
0: उपचार सम्पूर्ण बिलको 15% वा रु 15,000 मध्ये कुन कम हुन्छ सोही अनुसार भुक्तानी गरिने।
6: व्यावसायिक क्षतिपूर्ति, आग लागि प्राकृतिक प्रकोप,
0: राहत प्याकेज प्रहरी सर्जीमन मुचुल्काको आधारमा रु 30,000 भुक्तानी गरिने।
6: अपाङ्गता,
0: एकमुष्ट आर्थिक सहयोग पूर्ण अपाङ्गता मापदण्ड भित्र भए रु 20,000 र आंशिक अपाङ्गता नेपाल सरकारको वर्गीकरणको मापदण्ड भित्र भए रु 5,000-10,000 सम्म।
6: थप जानकारीको लागि सम्पर्क नम्बर 0485-40-028, 98-45-43-028। रामेछाप उद्योग वाणिज्य संघ कार्यालय रामेछाप। सार्वजनिक सुनवाई सञ्चालन हुने सम्बन्धी रामेछाप नगरपालिकाको सूचना।
0: रामेछाप नगरपालिकाद्वारा चालू आर्थिक वर्ष 2082-83 को तेस्रो चौमासिक अवधिको आय व्यय तथा सम्पन्न भइगरेका विकास निर्माणका गतिविधिहरू र सेवा प्रवाहको अवस्थाका बारेमा आम नगरवासीहरूलाई सुसूचित गराउन तथा सरोकारवालाहरूका धारणा एवं पृष्ठपोषण लिनका लागि सार्वजनिक सुनवाई कार्यक्रम राखिएकोले सो कार्यक्रममा उपस्थित भइदिनु हुन आम नगरवासीहरूमा हार्दिक अनुरोध गरिन्छ।
6: सार्वजनिक सुनवाई सञ्चालन हुने मिति, समय र स्थान।
0: मिति 2083 साल असार 28 गते आइतबार।
6: समय बिहान 10 बजेदेखि।
0: स्थान नगरपालिका सभाहल रामेछाप नगरपालिका रामेछाप।
6: रामेछाप नगरपालिका नगर कार्यपालिकाको कार्यालय रामेछाप बजार रामेछाप।
7: राष्ट्रिय लोककथा दोहोरी गीत प्रतिष्ठान नेपाल रामेछाप जिल्ला कार्य समितिको प्रथम अधिवेशन हुने बारे सूचना।
2: राष्ट्रिय लोककथा दोहोरी गीत प्रतिष्ठान नेपाल रामेछाप जिल्ला कार्य समितिको प्रथम अधिवेशन तथा सांस्कृतिक कार्यक्रम 2083 निम्न मिति समय स्थानमा हुन गइरहेको छ। कार्यक्रममा सहभागिताका लागि सम्पूर्णमा हार्दिक अनुरोध गर्दछौ। साथै लोककथा दोहोरी गीत संगीतका चर्चित राष्ट्रिय तथा स्थानीय कलाकारहरूको आकर्षक सांस्कृतिक प्रस्तुति रहने यस कार्यक्रममा सम्पूर्ण कला संगीत प्रेमी तथा आम दर्शक महानुभावहरूलाई उपस्थित भई कार्यक्रमलाई भव्य र सभ्य बनाउन हार्दिक निमन्त्रणा गर्दछौ। कार्यक्रममा सांगीतिक प्रस्तुति दिने कलाकारहरू
8: प्रजापति पराजुली,
9: दुर्गा रायमाझी,
8: बत्री पङ्गेनी,
9: रीता थापा मगर,
8: पशुपति शर्मा,
9: सुभाष केसी,
8: दीपक खड्का,
9: राधिका हमाल,
8: सीता थापा,
9: कृष्ण रेउले,
8: शिव हमाल,
9: जुना श्री,
8: देवी घरती,
9: दिनेश काफ्रे,
8: रामकुमार नेपाली,
9: उषा सुवेदी,
8: भरत बराकोटी
9: र कुमार हुन्।
8: कार्यक्रम हुने मिति 2083 असार 27 गते।
2: स्थान तीनलाल पार्क मन्थली रामेछाप। थप जानकारीका लागि संयोजक कल्पना सुनवार सम्पर्क नम्बर 9860-77-5833, सह संयोजक अनिता थापा मगर सम्पर्क नम्बर 9044-26-41-10। राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल रामेछाप जिल्ला कार्य समिति।

हजुरको आवाज हजुरको साथ यो हो हजुरको रेडियो 102.1 मेगाहर्ज। नमस्ते नमस्कार अनि हार्दिक स्वागत गर्दै कार्यक्रम सुनि सौगात लिएर उपस्थित भइसकेको छु म। कार्यक्रमको साथमा सम्झना खड्गे भने प्रविधि संयोजनबाट मलाई साथ दिनुभएको छ ललिता आयु। साथमा तपाईँ हुनुहुन्छ विभिन्न ठाउँमा रहेर हामीलाई एकैसाथ सुनिराख्नु भएको छ भने आशा लिएका छौं। तपाईँ इन्टरनेटको पहुँचमा हुनुहुन्छ देश तथा विदेशमा रहेर पनि कार्यक्रमलाई सहजै सुन्न सक्नुहुनेछ। कार्यक्रम सुन्नको लागि अफिसियली वेबसाइट www.hajurkoradio.org.np का साथै हाम्रो पात्रो नेपाली पात्रो फेसबुक पेज र तामाकोसी एफएम 95 मेगाहर्जबाट पनि एकैसाथ सुन्न सक्नुहुनेछ। तपाईँलाई जुन माध्यम सहज लाग्छ त्यो माध्यम लगइन गरेर तपाईँले कार्यक्रमलाई सुनेर साथ दिनुहुन सक्नुहुनेछ र कार्यक्रममा पनि सहभागिता जनाउन सक्नुहुनेछ। तपाईँले यो कार्यक्रम नियमित सुन्दै आइराख्नु भएको छ। हामी फरक बार फरक प्रस्तुति लिएर उपस्थित भइराखेका छौं। आज पनि सही क्रम जारी रहेको छ। आज शनिबारको बसाई तपाईँ घरमै हुनुहुन्छ होला र काममा व्यस्त पनि हुनुहुन्छ होला। यो काम गर्दै तपाईँले हामीलाई सुन्ने प्रयास पनि गरिराख्नु भएको छ होला। उकाले ओह्राली भन्ज्याङ चौतारी मिलापात गरिराख्नु भएको छ होला। तपाईँ जहाँ हुनुहुन्छ जस्तो अवस्थामा हुनुहुन्छ स्वस्थ व्यस्त मस्त रहेर हामीलाई सुन्ने प्रयास पनि गरिराख्नु भएको छ भने आशा लिएका छौं। सुनेर साथ दिनुहोला, कार्यक्रम के कस्तो लाग्दैछ सल्लाह सुझाव पनि दिन सक्नुहुनेछ र आजको बसाईमा के गर्नुपर्छ कसो गर्नुपर्छ भन्ने कुरा तपाईँ नियमित कार्यक्रम सुन्नुहुने श्रोता मनहरूलाई थाहा नै छ। यदि नयाँ साथी हुनुहुन्छ भने उहाँको लागि म जानकारी गराउन चाहन्छु। आज शनिबारको बसाईमा चाहिँ तपाईँले आफूलाई मनपर्ने चलचित्र गीत रोजाईमा पार्न सक्नुहुनेछ। रोजाईको गीत मार्फत दुईजना साथीलाई सम्झना सन्देश राख्न पाउनुहुनेछ र तपाईँको रोजाईको गीत त्यतिखेरै हामी राख्नेछौ। एकजना साथीले रोज्नु भएको गीत हामी तत्कालै राख्ने नै छौं र तपाईँले फटाफट फोन गर्नुपर्ने हुन्छ 0440 40 00 26 फोन गरेर आउन सक्नुहुनेछ भन्दै यति बेला हामी कार्यक्रमको शुरूआती तर्फ लाग्छौ एउटा मिठो गीतबाट। त्यसपछि हामी फेरि आउनेछौ। तपाईँ भने रेडियो सुन्दै गर्नुहोला।

0: कार्यक्रममा एकदमै मिठो गीत जय भोले चलचित्र गीत रहेको थियो, एकदमै मिठो गीत राखिसकेका छौं। अब भने पालो तपाईँको रहेको छ। आजको बसाईमा तपाईँले आफूलाई मनपर्ने चलचित्र गीत रोजाईमा पार्न सक्नुहुनेछ। रोजाईको गीत बज्नेछ आजको बसाईमा। दुईजना साथीलाई पनि सम्झना सन्देश राख्न पाउनुहुनेछ। यति बेला कोही साथी आइसक्नु भएको छ, स्वागत गर्छु। नमस्कार।
1: नमस्कार हजुर।
0: नमस्कार हजुर, विवस्ती बोल्नु भयो?
1: हजुर हजुर, पक्कै पनि हजुर।
0: आराम हुनुहुन्छ नि?
1: आराम हजुर, एकदम ठिकै छु, ठिकठाकै। हजुरहरू पनि ठिकै हुनुहुन्छ नि?
0: एकदम हामी पनि ठिकठाकै छौँ भन्नुपर्छ है विवस्ती। के छ त्यताको मौसम?
1: यताको मौसम चाहिँ हजुर अहिले भर्खर पानी परेर रोकिएको छ। यसो क्याम्पसले घर बाहिर निस्किएको थिएँ, यहाँ फर्किँदै बाटोमा अलिअलि पानीले पनि भेटाइहाल्यो।
0: अहिले चाहिँ घर पुग्नु भयो कि बाटोमा हुनुहुन्छ त?
1: छैन हजुर, पुग्न लागेको। हजुर,
0: पुग्न लाग्नु भएको छ?
1: हजुर हजुर।
0: ल ठिक छ, आफ्नो स्वास्थ्यको पनि ख्याल गर्नु होला है। पानी पर्न लागेको छ, ओत लागेर बस्नुहोस्, पानी रहिसकेपछि हिँड्नु होला है त।
1: हुन्छ हजुर।
0: ल अब खाना त खाएर निस्किनु भयो होला?
1: खाना चाहिँ हजुर अब घर पुगेर खाने हो, अब 10 मिनट जति लाग्छ पुगेर खाइन्छ हजुर।
0: आज चाहिँ भने बाँकी नै रहेछ हाम्रो व्यवस्थाको?
1: बाँकी नै छ हजुर।
0: ल ठिक छ, अब काम व्यस्तताले कहिले ढिलो कहिले चाँडो हुन्छ, ठिकै छ। कार्यक्रममा आज उपस्थित हुनु भइसकेको छ, कुन गीत सुन्न मन छ हजुरलाई?
1: आज चाहिँ हजुर यो पुरानो नेपाली चलचित्र ट्रक ड्राइभरबाट तिमी रिमझिम रिमझिम वर्षा छ हजुर।
0: रिमझिम रिमझिम वर्षासँग भन्नुभयो?
1: तिमी रिमझिम रिम वर्षा भन्ने छ।
0: तिमी रिमझिम रिमझिम वर्षा,
1: हजुर हजुर।
0: ल ट्रक ड्राइभर चलचित्रको गीत भयो होइन?
1: हजुर हजुर,
0: राम्रो राख्नेछु। हजुरले दुईजना साथीलाई चाहिँ सम्झाउनु पाउँछ है आज चाहिँ?
1: हुन्छ हजुर, दुईजना साथीलाई सम्झिनु पर्दा उदयपुर शिवै हाल भारतमा कार्यरत आत्मीय मित्र हुनुहुन्छ राजघले मगर, उहाँलाई सम्झिन चाहन्छु। अनि दोलखाकी बहिनी हुनुहुन्छ अनुसुन्दर, बहिनीलाई पनि धेरै सम्झना भन्दै बिदा भयो हजुर। नमस्कार।
0: हवस् त नमस्कार। आउनुथ्यो तरादेखि विवश कुलम पृथकजी हुनुहुन्थ्यो, एकदमै मिठो चलचित्र गीत रोजाइमा पार्नुभएको छ, एकदम पुरानो पनि रहेको छ। तिमी रिमझिम रिमझिम वर्षा भन्ने गीत रहेको छ ट्रक ड्राइभर। यो बेला पनि उहाँको रोजाईको गीत हामी कार्यक्रममा राख्छौँ, त्यसपछि अर्को साथीको रोजाईको गीत लिएर आउने नै छौँ। तपाईँ पनि रेडियो सुन्दै गर्नुहोला।

0: कार्यक्रमको मा चाहिँ हाम्रो विवस्तुले रोजाइमा पार्नुभएको थियो एकदमै पुरानो चलचित्र गीत ट्रक ड्राइभर रिमझिम रिमझिम वर्ष। यसमा अभिनय रहेको थियो करिश्मा मानन्दर अनि शिव श्रेष्ठको अभिनय रहेको थियो। एकदमै मिठो गीत रोजाइमा पार्नुभएको थियो। अब भने पार्न तपाईँको रहेको छ 0840404026 फोन गरेर आउन सक्नुहुनेछ। यति बेला कोही साथी हुनुहुन्छ, स्वागत गर्छु। नमस्कार, हेलो हेलो। कोही साथी हुनुहुन्छ जस्तो लागिरहेको थियो, उहाँ बाहिरिनु भइसक्यो जस्तो छ। साथी हुनुहुन्छ उहाँलाई विशेष धन्यवाद, फेरि पनि आइसक्नु भएको छ, स्वागत गर्छु। नमस्कार भन्दै थिए, उहाँ बाहिरिनु भइसकेको छ। साथी हुनुहुन्छ, पालो तपाईँको रहेछ, फटाफट फोन गर्नुहोला। तपाईँले सधैँ डायल गर्दै आउनुभएको नम्बर रहेको छ। आजको व्यवसायमा तपाईँको रोजाईको गीत हामी राख्नेछौ। तपाईँले रोजाईको गीत मार्फत दुईजना साथीलाई पनि सम्झना सन्देश राख्न पाउनुहुनेछ। यति बेला साथी हुनुहुन्छ, स्वागत गर्छु। नमस्कार। हजुर नमस्कार।
1: नमस्ते।
0: नमस्कार हजुर, कहाँदेखि को बोल्दै हुनुहुन्छ?
1: सिन्धुलीदेखि स्वस्तिका थापा।
0: स्वस्तिका के भन्नुभयो?
1: थापा।
0: स्वस्तिका थापा बोल्नुभयो? के छ नि स्वस्तिकाजीको खबर? मेरो पनि एकदम सबै ठिकै छ भन्नुपर्छ। त्यताको मौसम कस्तो छ स्वस्तिकाजी? यता पनि घाम लागिरहेको छ है भन्नुपर्छ। खाना लिनुभयो? हजुर, मेरो पनि खाना भइसकेको छ। अनि कार्यक्रम कतिको सुन्नुहुन्छ हाम्रो स्वस्तिकाजीले? एकदमै सुन्नुहुन्छ है। आज के गर्नुपर्छ भन्ने कुरा थाहा छ? आज कुन गीत सुन्न मन छ हजुरलाई? कालो कोठी गालैमा भन्ने कुन चलचित्र गीत हो थाहा छ? त्यो भएन ल, ठिक छ। हामी चलचित्रको गीत रहेछ भने हामी कार्यक्रममा राख्छौ, यदि होइन भने चाहिँ राख्न सक्दैनौ है त। तपाईँले अर्को गीत रोजाइमा पार्नु पर्ला जस्तो लाग्यो मलाई है। अरू कुनै गीत थाहा छ चलचित्रको गीत? कुनै पनि थाहा छैन। ल ठिक छ, आज चाहिँ तपाईँको रोजाइको गीत राख्नुपर्ने थियो। साथीसँगलाई सम्झाउनुहोस्, हाम्रो अर्को साथीले रोज्नुहुन्छ है त। दुईजना साथीलाई सम्झाउनुहोस् है त, के थाहा छ भने भन्नुहोस् है।
1: तपाईँको लागि अनि मेरो प्यारी साथी रेशमाको लागि धन्यवाद।
0: हवस् त, नमस्कार। उहाँ हुनुहुन्थ्यो हाम्रो स्वस्तिका थापाजी हुनुहुन्थ्यो। उहाँले चाहिँ कालो कोठी गालैमा भन्ने गीत चाहिँ भन्नुभएको थियो, तर हाम्रो यो गीत चाहिँ पप जस्तो लागिरहेको छ मलाई। ठिकै छ, हामी अर्को साथीको रोजाइको गीत राख्छौ। यति बेला साथी आइसक्नु भएको छ, स्वागत गर्छु। नमस्कार।
2: नमस्ते दिदी।
0: नमस्कार हजुर, कहाँदेखि को बोल्दै हुनुहुन्छ?
2: सिन्धुली तिनगन्डाबाट सरा ठाकुरी।
0: के ठाकुरी भन्नुभयो?
2: संगीता।
0: संगीता ठाकुरी भन्नुभयो?
2: हजुर।
0: के छ आराम हुनुहुन्छ संगीताजी?
2: हजुर एकदमै आरामै दिदी, हजुरलाई कस्तो छ?
0: मलाई पनि आरामै छ भन्नुपर्छ है त। खाना लिनुभयो?
2: मेरो भइसक्यो दिदीहरू भयो।
0: ल मेरो पनि भइसक्यो नि। अनि के छ आजकल गाउँ घरतिर के चलिरहेछ? धान रोपाईहरू कतिको चल्छ त्यता?
2: धान रोपाईहरू अलिअलि
0: सकिसक्यो। ल ठिक छ, धेरै फलाउनुहोस् है त, अनि हामीलाई पनि यता पठाउनु होला।
2: हुन्छ, भइहाल्छ नि।
0: ल ठिक छ, आज रुलाईको गीत बस्नेछ होइन। तपाईँलाई कुन गीत सुन्नु मन छ?
2: मलाई चाहिँ रोज मुभीबाट फुल काडा भन्ने सङ्ग राखिदिनु न।
0: रोज चलचित्रबाट फुल होइन भन्नुभयो?
2: फुल होइन काडा भन्ने।
0: ल हामी राख्छौँ, दुईजना साथीलाई सम्झनुहोस् है त।
2: हुन्छ, फर्स्ट दिदी हजुरको लागि अनि कार्यक्रम सुन्दै हुनुहुन्छ होला कृष्ण सुनिवारको लागि अनि मलाई सुन्ने नसुन्ने सबै साथीहरूको लागि भन्दै।
0: हवस् त, नमस्कार। उहाँ हुनुहुन्थ्यो संगीता ठाकुरजी हुनुहुन्थ्यो सिन्धुलीबाट। उहाँले एकदमै मिठो गीत पनि हृदयमा बारिसक्नु भएको छ, फूल हैन रुत चलचित्रको गीत, यसमा अभिनय रहेको छ प्रदीप खड्का, त्यसै गरी मिरुना मगरको रहेको छ अभिनय। यस्तो गीत हामी कार्यक्रममा राख्छौ, त्यसपछि अर्को साथीको रचाएको गीत लिएर आउने नै छौ। तपाईँ भने रेडियो सुन्दै गर्नुहोला।

कार्यक्रममा एकदमै मिठो गीत बजिसकेको छ। हाम्रो साथी हुनुहुन्थ्यो संगीता ठकुरीजीले रसाईमा पार्नु भएको थियो, सो गीत बजिसकेको छ, पालो त भएको रहेको छ। तपाईँले पनि यस्तै मिठा रमाइला चलचित्र गीत रसाईमा पार्न पाउनुहुनेछ र दुईजना साथीले पनि सम्झना सन्देश राख्न पाउनुहुनेछ। यति बेला कोही साथी हुनुहुन्छ जस्तो लागिरहेको थियो, आउनुहुन्न भन्दै हुनुहुन्छ। जो साथी हुनुहुन्छ आउनुहोला, फ्रेस सजिलो हुनुहुन्छ जो साथीहरू, उहाँले कार्यक्रममा सहभागिता जनाउनुहोस् र आफूलाई मनपर्ने गीत पनि रसाईमा पार्नुहोला पनि भन्न चाहन्छु। र त्यसै गरी तपाईँले सामाजिक सञ्जाल फेसबुक पेजबाट पनि आफ्ना आफन्तजन साथीसँगलाई सम्झना सन्देश राख्न सक्नुहुनेछ। र यति बेला हुनुहुन्छ सौरभ केसीजी हुनुहुन्छ, हेलो सिस, गुड आफ्टरनुन, म बागचौर नगरपालिका आठको मान्छे, आजै भारतको गुजरातदेखि सुन्दैछु। मेरो घरमा हुनुहुने श्रीमती छोराको लागि पनि धेरै धेरै सम्झना छ भन्दै हुनुहुन्छ। र त्यसै गरी निशा थोकरजी हुनुहुन्छ, मिस यु अल भन्नुभएको छ। त्यसै गरी दीपिका पूर्व छाने बगरजी हुनुहुन्छ, जोरले दिदी केटिएमबाट चाहिँ दीपिका पूर्व छाने बगर हो, सुन्दैछु प्रोग्राम, मिस यु अल फ्रेन्ड भन्नुभएको छ। दीपिकाजीलाई पनि विशेष धन्यवाद व्यक्त गर्न चाहन्छु। त्यसै गरी हुनुहुन्छ सुमित याता सुनवार किरातजी हुनुहुन्छ, गुड आफ्टरनुन सम्झना नेवा खड्गी हजुर, रामेछाप देउराले हाल चाहिँ काठमाडौँबाट, सुमित याता सुनवार, म पनि प्रोग्राम सुन्दैछु, धेरै मनपर्छ अब बस्नेसँग हजुरको लागि र मेरो घर फ्यामिलीको लागि पनि सुनाउन चाहन्छु भन्नुभएको छ, उहाँलाई विशेष धन्यवाद। त्यसै गरी सृजना मुखियाजी हुनुहुन्छ, हेलो नमस्ते हजुर, इट्स अ गुड आफ्टरनुन, मिस यु अल माई फ्रेन्ड, बाई भन्नुभएको छ, उहाँलाई पनि विशेष धन्यवाद। त्यसै गरी यति बेला सुनिराख्नु भएको छ तपाईँले रामेछाप जिल्लाको पहिलो सामुदायिक रेडियो हजुरको रेडियो 102.1 MHz चाहिँ प्रसारण भइरहेको कार्यक्रम सुने सौगात्मक अवस्थामा छ। आज चाहिँ तपाईँको रोजाइकी गीत तपाईँले आफ्ना आफन्तजन दुईजनालाई पनि सम्झना सन्देश राख्न पाउनुहुनेछ र तपाईँको रोजाइकी गीत पनि बस्नेछ। यति बेला कोही साथी हुनुहुन्छ, स्वागत गर्छु, नमस्कार भन्दै थियो जो साथी, हाम्रो साथी हुनुहुन्थ्यो, बाहिरिनु भइसकेको छ, केही नेटवर्कमा समस्या पनि देखेको हो कि जस्तो पनि लागिरहेको छ। जो साथीहरूले प्रयास गर्नुहोस् र प्रयास भएसम्म तपाईँसँग हामी कुराकानी गर्ने प्रयत्न गर्नेछौ र यो समय तपाईँ व्यस्तताको समय पनि रहेको छ, तपाईँ आफ्नै काममा पनि व्यस्त हुनुहुन्छ होला र थोरै समय भए पनि कार्यक्रममा सहभागिता हुँ भन्ने साथीहरूले चाहिँ आजको अवस्थामा फोन पनि गरिराख्नु भएको छ। यति बेला कोही साथी हुनुहुन्छ, स्वागत गर्छु, नमस्कार, हेलो हेलो हेलो हेलो, कुछ साथी हुनुहुन्थ्यो उहाँको आवाज हामीले सुन्न सकेनौ, कुछ साथी हुनुहुन्थ्यो, कहिले काहीँ चाहिँ यस्तो समस्या पनि दिन्छ र तपाईँले प्रयास चाहिँ गर्न नछोड्नु होला पनि भन्न चाहन्छु। तपाईँको प्रयास जारी नै रहनेछ र तपाईँको आज रोजाएको गीत तपाईँले चाहिँ आफ्नै रोजाएको गीत तत्कालै सुन्न पाउनुहुनेछ। आउनुहोला 0440 40 0024 को माध्यम भएर। यति बेला कोही साथी हुनुहुन्छ भन्दै थिए, साथीहरू आउने प्रयास जारी नै छ होइन, टेलिफोन सम्पर्कमा केही समस्या हो कि जस्तो पनि लागिरहेको छ र तपाईँले धेरै कमेन्ट पनि पठाउनु भएको छ। यति बेला हुनुहुन्छ सोना कन्दमुवाजी हुनुहुन्छ, सेवा नमस्कार, आज सम्झना आशिष हजुर, म सोना कन्दमुवा पूर्वाञ्चलबाट चाहिँ कार्यक्रम सुन्दैछु, हेर्दैछु, यो बेला मिठो सम्झना छ साथीहरू। टिकाराम सुनवार, लेखक पान्तवा राई, दिनेश देवान, सुनिता भण्डारी, भीम भण्डारी, अप्सरा खड्का, अप्सरा बस्नेत, अप्सरा थापा, तारा श्रेष्ठ, राधिका कार्की, लक्ष्मी वर्मा, तनु गजुमेर, सरस्वती खत्री, हिराबहादुर लकाई, लीलाराज खम्बाङ हुनुहुन्छ, त्यसै गरी साथी अन्जान थुलुङ, पवित्रा तामाङ, अनिता आर्याल, सम्झना सुनवार, विनिता गिरी, विनिता राई, मनिषा छेत्री, सनिषा लामा, बिना मगर, सिर्जला सापकोटा, सुनिता बेगा, सिर्जना युङहाङ, दिया लिम्बु, दिया राई, सुसन थामी, श्रीराज महत, दीपक तामाङ, मनसुन तामाङ, रूपा चौधरी, सुविता थारू, रिमा साई, सम्झना नेवा खड्गे हुनुहुन्छ, त्यसै गरी उर्मिला दियाली, लालमाया थापा, मेनुका श्रेष्ठ, लक्ष्मी आले मगर, रंजु मगर, केशव सेन्चुरी, सन्तोष सिंह मीन छेत्री, क्रिस ढुङ्गा, नाइमत खड्गी, युक्त प्रसाद श्रेष्ठ, देवेन्द्र दाहाल, कायल अबीर मान, देवेन किशोर अन्जान, समीर स्वर्गी किरात, आरजे जीवन सामिक राई, बेलिया सामी, विनायकी सिंह, सुनिता इन्मे कुलुङ, सबै सबैलाई भन्नुभएको छ, उहाँलाई पनि विशेष धन्यवाद व्यक्त गर्न चाहन्छु। र त्यसै गरी हुनुहुन्छ राई दिबु सनिसाजी हुनुहुन्छ, नमस्ते दिदी, म पनि प्रोग्राम सुन्दैछु है, घर चाहिँ बराहा पोखरी खोटाङ भई, हाल चाहिँ कुवेतबाट सम्झनु पर्दा याफी फ्रेन्ड हुनुहुन्छ, म
हजुरको लागि र मेरो घरमा हुनुहुने म भाइ निशा राई अंशु राई त्यसै गरी मित्र दिनुसा त्यसै गरी संचिता राई प्रमिसा चामलिङ राई राई सफल आयुष राजकले मगर राईले राजकला सीता चौधरी अनिल राई रोयल सरोज त्यसै गरी रसमिला सुनवार रंजित राई दुर्योधन गुलुङ त्यसै गरी बाँकी सबैमा चाहिँ सम्झना राख्न चाहन्छु भन्नुभएको छ। उहाँलाई पनि विशेष धन्यवाद व्यक्त गर्न चाहन्छु। र त्यसै गरी माधव ढुङ्गेलजी हुनुहुन्छ, नमस्कार हजुर। म माधव ढुङ्गेल बिर्तामोड सापाबाट सम्झिनु पर्दा प्यारी उमा ढुङ्गेल बुनु अस्मित सोताङ मिडिया प्रेमी राई अनिसा राई अनिता जेनी लिम्बू कमला मुखियाको लागि पनि धेरै धेरै सम्झना छ भनिदिनुहुन्छ। माधवजीलाई पनि विशेष धन्यवाद। र त्यसै गरी मिलन घायल बोटुजी हुनुहुन्छ, गुड आफ्टरनुन सिस्टर, अपकमिङ सङ डेडिकेट अल ट्रेन्डको लागि दुहाको तारबाट चाहिँ कार्यक्रम सुन्दैछु भन्दै हुनुहुन्छ, उहाँलाई विशेष धन्यवाद। र त्यसै गरी हिराबहादुर लकाईजी हुनुहुन्छ, नमस्कार सिस सुन्दैछु बोटोलबाट भन्दै हुनुहुन्छ, उहाँलाई विशेष धन्यवाद। त्यसै गरी हुनुहुन्छ अर्को साथी मिडिया प्रेमी राई अनिसाजी हुनुहुन्छ, अपकमिङ सङ डेडिकेट अल फ्रेन्डको लागि चामलिङ नकुल अर्जुन याखा रामकुमार लिम्बु माधव टुङ्गेल तीर्थ राई बिना चामलिङ रिमा थामी वसन्त श्रेष्ठ त्यसै गरी सानो माया शेर्पा गगन तेह्र तुमे हर्पल रोस्ने पूर्वेली खुशी ममता पोया सुरज राई तुम्सा सत्यकला इसारा सुशीला विश्वकर्मा अस्मिता बान्टवराई पूर्ण तामाङ माया बान्टवर राई त्यसै गरी शरण आले मगर राई सफल आयुष शर्मिला जी हुनुहुन्छ शर्मिला खाङ भन्नुभएको छ चोक हाङ भन्नुभएको छ त्यसै गरी बान्तवा सोफिया राई मम्मी एण्ड मिस यु अल मी भोजपुरबाट चाहिँ मिडिया प्रेमी राई अनिसा हो भनिदिनुहुन्छ, अनिसाजीलाई पनि विशेष धन्यवाद। त्यसै गरी हुनुहुन्छ अर्को साथी पोची कृष्णजी हुनुहुन्छ, हेलो दिदी नमस्कार, म पनि प्रोग्राम सुन्दैछु है, घर चाहिँ सिन्धुली बितिजोर भए हाल चाहिँ सिन्धुलीबाट कृष्ण भई भन्नुभएको छ, बितिजोर सिन्धुली बितिजोर भए सिन्धुलीबाट चाहिँ कृष्णमा राउत साथीहरूलाई चाहिँ सम्झनु पर्दा बस्ने अब बस्ने गीत सबै सबैको लागि सुनाउन चाहन्छु भन्नुभएको छ, उहाँलाई पनि विशेष धन्यवाद। त्यसै गरी मनोज सुन्दासजी हुनुहुन्छ, नमस्ते भन्नुभएको छ, मनोजजीलाई हाम्रो तर्फबाट पनि नमस्ते नमस्कार छ। त्यसै गरी सरिका छेत्रीजी हुनुहुन्छ, हेलो हजुर के छ खबर, खाना भयो त भन्नुभएको छ, मेरो खाना भइसकेको छ हजुर, भयो कि भाइ के छ होला, म पनि सुन्दैछु है, प्रोग्राम राम्रो लाग्छ। त्यसै गरी बैतडी घर भए हाल चाहिँ सिमलाबाट चाहिँ सुन्दैछु, मिस यु अल भन्नुभएको छ, उहाँलाई पनि विशेष धन्यवाद। त्यसै गरी अन्जान मिना सेन हुनुहुन्छ, नमस्ते भन्नुभएको छ, नमस्ते नमस्कार हजुरलाई पनि। र त्यसै गरी हुनुहुन्छ अर्को साथी कल्पना सामपाङजी हुनुहुन्छ, गुड आफ्टरनुन नमस्ते नाना सन्चै हुनुहुन्छ भन्नुभएको छ, एकदम हामी सन्चै छौं है कल्पनाजी, हजुरलाई पनि सन्चै छ भन्ने आशा लिएका छौं। नाना हुनुहुन्छ भोजपुरी लवली बान्तवा, त्यसै गरी उपासना राय दुईजनालाई चाहिँ ह्याप्पी बर्थडे टु यू भन्नुभएको छ, उहाँ दुवैजनालाई हाम्रो तर्फबाट पनि जन्मदिनको धेरै धेरै शुभकामना छ। र त्यसै गरी मेरो प्यारो मान्छे दिलपाली शर्मिला राईलाई चाहिँ गेटुल सुन भन्नुभएको छ, मामो अन्जनी यात्री प्यारी साम्पाङ, बाबा विनोद साम्पाङ, लक्ष्मी राई, रंजित राई, सोना कन्दुङ्बा, रमला साम्पाङ, दादा हुनुहुन्छ राम कुमार थापा, गणेश श्रेष्ठ, माधव ढुङ्गेल, युक्त प्रसाद श्रेष्ठ, इतराम चौधरी हुनुहुन्छ, अरू मलाई चिन्नु हुने नहुने सम्झिने बिर्सने माया गर्ने घृणा गर्ने सबै सबैलाई चाहिँ सम्झना माया छ, अल फ्रेन्डलाई पनि मिस यु भन्दै छुटिन्छु, बबाई नाना भन्नुभएको छ, कल्पनाजीलाई पनि विशेष धन्यवाद। र त्यसै गरी हुनुहुञ्छ टेक बहादुर पुमाजी हुनुहुन्छ, सञ्चालिका सम्झनाजी नमस्कार, गुड आफ्टरनुन सुन्दैछु, उदयपुर चौधन्टी गरीनगरपालिका आठ बेल्टा राई टोल चोकबाट चाहिँ फेसबुक लाइभमा हजुरको रेडियो 102.1 MHz सुन्दैछु है भन्दै हुनुहुन्छ, उहाँलाई पनि विशेष धन्यवाद व्यक्त गर्न चाहन्छु। लगभग तपाईँले पठाउनुभएका सन्देशहरू पनि मैले वाचन गरिसकेको छु र हामी कार्यक्रमको अन्तिम अन्तिम छेडमा पनि आइसकेका छौं र आजको बसाईमा हामीले तीनजना साथीसँग कुराकानी गर्न सफल भयौं। उहाँहरू तीनैजनालाई विवश कुलुङ पृथकजी हुनुहुन्थ्यो, हतरादेखि स्वस्तिका थापा मगर हुनुहुन्थ्यो सिन्धुली, र संगीता ठकुरीजी पनि सिन्धुलीबाटै हुनुहुन्थ्यो, उहाँलाई पनि विशेष धन्यवाद व्यक्त गर्न चाहन्छु यो मिश्रमा सपोर्टरलाई। त्यसै गरी कार्यक्रम अवधिभर बजेका मिठा रमाइला चलचित्र गीतका सर्जक स्रष्टालाई पनि मनैदेखि धन्यवाद व्यक्त गर्दछु र तपाईँले
जहाँबाट चुनचुन माध्यमबाट कार्यक्रम सुन्नुभयो, हाम्रो पात्र नेपाली पात्र फेसबुक पेज र त्यसै गरी तामाको सिफिम 95 मेगाहर्ज हजुरको रेडियो 102.1 मेगाहर्जबाट सुन्नुभयो। फेसबुक पेजबाट आफ्नो आफन्तजन साथी संगीलाई सम्झना राख्नुभयो। सम्पूर्ण साथीहरूलाई एकै मिष्टमा धन्यवाद व्यक्त गर्दछु। र त्यसै गरी प्रविधि समीक्षणबाट यतिन्जेलसम्म मलाई साथ सपोर्ट दिनुभयो ललिता हाईलाई पनि मनैदेखि धन्यवाद व्यक्त गर्दै अन्तिममा एउटा मिठो गीत हामी छोड्दै यस कार्यक्रमबाट म सम्झना खड्गी पनि बिदा हुन चाहन्छु। तपाईँ भने रेडियो सुन्दै गर्नुहोला। हवस् त, नमस्कार।

0: रैथाने बाली लगाउनुका मुख्य फाइदाहरू:
1: न्यून लागत र सजिलो खेती। यी बालीहरू कम उब्जाउ हुने रुख र भिरालो जमिनमा पनि सजिलै फलाउन सकिन्छ। यसका लागि महँगा रासायनिक मल र विषादीको आवश्यक पर्दैन, जसले गर्दा खेतीको लागत कम हुन्छ।
0: जलवायु अनुकूलन र सहनशीलता। रैथाने बालीहरू खडेरी र प्रतिकूल मौसम सहन सक्ने क्षमताका हुन्छन्। जलवायु परिवर्तनको यो समयमा थोरै सिँचाइमा पनि यिनले सन्तोषजनक उत्पादन दिन्छन्।
1: अमूल्य पोषक तत्व र स्वास्थ्य लाभ। कोदो क्याल्सियम, फलाम र फाइबरको धनी स्रोत हो, जसले मधुमेह, उच्च रक्तचाप र मुटु रोग नियन्त्रणमा मदत गर्छ।
0: फापर, यसमा पाइने रुटिन तत्वले रक्तनली मजबुत बनाउँछ र रक्त सञ्चारमा सुधार ल्याउँछ।
1: लट्टे मार्से, फलाम क्याल्सियम र उच्च गुणस्तरको प्रोटिन पाइने हुनाले यो बालबालिका र सुत्केरीका लागि निकै पोषिलो हुन्छ।
0: माटोको उर्वरा शक्तिमा सुधार। सिमी, मस्याङ र गहत जस्ता दलहन बालीले माटोमा नाइट्रोजन स्थिर गरी जमिनको उर्वरा शक्ति बढाउँछन्।
1: आर्थिक आमदानी र आत्मनिर्भरता। आज भोलि सहरमा रैथाने बालीको माग र मूल्य दुवै बढ्दो छ। यसको व्यवसायिक खेती र परिकार विविधीकरण, बिस्कुट, केक, पाउरोटी आदिबाट कृषकले राम्रो आमदानी गर्न सक्छन्।
0: रैथाने बाली बचाऊ, स्वस्थ जीवन, सुरक्षित भविष्य निर्माण गरौं। रामेछाप नगरपालिका कृषि विकास शाखाद्वारा जनहितमा जारी सन्देश।
1: विषादयुक्त खाना त्यागौं, रैथाने बालीतिर लागौं। भोलि सहरमा रैथाने बालीको माग र मूल्य दुवै बढ्दो छ। यसको व्यवसायिक खेती र परिकार विविधीकरण, बिस्कुट, केक, पाउरोटी आदिबाट कृषकले राम्रो आमदानी गर्न सक्छन्।
0: रैथाने बाली बचाऊ।

0: छ।
1: आदरणीय किसान दाजुभाइ दिदीबहिनीहरू, के तपाईँले याद गर्नु भएको छ हाम्रा पुर्खाहरू कति बलिया र निरोगी थिए? उनीहरूको त्यो शक्ति बजारको महँगो प्याकेटको खानेकुरामा होइन, हाम्रै पाखो बारीमा फल्ने कोदो, फापर, जौ, उवा, चिनो, काबुनो र लट्टेमा थियो।
0: हामीले किन रैथाने बाली नै लगाउनु पर्छ त? आज गाउँ घरमा सुगर, प्रेसर र ग्यास्ट्रिकका बिरामी किन बढ्दैछन्? किनभने हामीले आफ्ना पोसिला रैथाने बाली छोड्यौं। कोदो र कागुनो औषधि हुन्। फापरले हाम्रो मुटु जोगाउँछ र रक्तचाप नियन्त्रण गर्छ। यी बालीहरू हामीलाई बचाउन हाम्रै माटोमा जन्मिएका हुन्।
1: माटोको वरदान। हाम्रा कतिपय बारी बाजा छन्, कति रुखा छन्, तर याद राख्नुहोस्, जहाँ अरू केही फल्दैन त्यहाँ हाम्रा रैथाने बालीहरू मुस्कुराउँदै फल्न सक्छन्। थोरै लगानी, थोरै सिँचाइ र खडेरीमा पनि नडगमगाउने यी बालीहरू जलवायु परिवर्तनको यो समयमा हाम्रा सच्चा साथी हुन्।
0: यदि हामीले आफ्नै माटोको बिउ जोगाएनौ भने भोलि हाम्रा सन्ततिले कुन मुखले आफूलाई रामेछापको सन्तान भन्लान्।
1: परमनिर्भरताको अन्त्य। बाहिरबाट आउने विषादयुक्त चामल र पिठोमा कतिन्जेल भर पर्ने। आफ्नै बारीमा चिनो र कागुनो फलाऊ। आफ्नै घरको पोसिलो खानेकुरा खाऊ र आत्मनिर्भर बनाऊ।
0: किसान दाजुभाइ तथा दिदी बहिनीहरू, अहिलेको मौसम खेती गर्ने समय हो। आउनुहोस्, आफ्ना बाजा खेत बारीमा फेरि एकपटक रैथाने बालीको बिउ छरौं। ती बिउहरू मात्र होइनन्, हाम्रा पुर्खाको आशिष र हाम्रा सन्तानको भविष्य हुन्। रैथाने बालीको खेती प्रविधि, उन्नत बिउ र अन्य सहयोगका लागि आज रामेछाप नगरपालिकाको कृषि विकास शाखामा सम्पर्क राख्नुहोस्।
1: आफ्नो बिउ जोगाऊ, आफ्नै खेतीमा रमाऊ, स्वस्थ र समृद्ध रामेछाप बनाऊ।
2: अहिले दिउँसोको एक बजे
3: हजुरको रेडियो 102.1 मेगा
0: रैथाने बाली लगाउनुका मुख्य फाइदाहरू।
1: न्यून लागत र सजिलो खेती। यी बालीहरू कम उब्जाउ हुने रुखो र भिरालो जमिनमा पनि सजिलै फलाउन सकिन्छ। यसका लागि महँगा रासायनिक मल र विषादीको आवश्यक पर्दैन, जसले गर्दा खेतीको लागत कम हुन्छ।
0: जलवायु अनुकूलन र सहनशीलता। रैथाने बालीहरू खडेरी र प्रतिकूल मौसम सहन सक्ने क्षमताका हुन्छन्। जलवायु परिवर्तनको यो समयमा थोरै सिँचाइमा पनि यिनले सन्तोषजनक उत्पादन दिन्छन्।
1: अमूल्य पोषक तत्व र स्वास्थ्य लाभ। कोदो क्याल्सियम, फलाम र फाइबरको धनी स्रोत हो, जसले मधुमेह, उच्च रक्तचाप र मुटु रोग नियन्त्रणमा मदत गर्छ।
0: फापर, यसमा पाइने रुटिन तत्वले रक्तनली मजबुत बनाउँछ र रक्त संचारमा सुधार ल्याउँछ।
1: लट्टे मासे, फलाम क्याल्सियम र उच्च गुणस्तरको प्रोटिन पाइने हुनाले यो बालबालिका र सुत्केरीका लागि निकै पोषिलो हुन्छ।
0: माटोको उर्वरा शक्तिमा सुधार। सिमी, मस्याङ र गहत जस्ता दलहन बालीले माटोमा नाइट्रोजन स्थिर गरी जमिनको उर्वरा शक्ति बढाउँछन्।
1: आर्थिक आमदानी र आत्मनिर्भरता। आज भोलि सहरमा रैथाने बालीको माग र मूल्य दुवै बढ्दो छ। यसको व्यवसायिक खेती र परिकार विविधीकरण, बिस्कुट, केक, पाउरोटी आदिबाट कृषकले राम्रो आमदानी गर्न सक्छन्।
0: रैथाने बाली बचाउ, स्वस्थ जीवन, सुरक्षित भविष्य निर्माण गरौं। रामेछाप नगरपालिका कृषि विकास शाखाद्वारा जनहितमा जारी सन्देश।
4: महिला दिदी बहिनीहरूको लागि खुसीको खबर।
1: हरेक महिनाको अन्तिम शनिबार बिहान 10 बजेदेखि दिउँसो 3 बजेसम्म यस सुनकोशी सामुदायिक अस्पताल खुरकोटमा महिला रोग विशेषज्ञ गाइनोलोजिस्ट डाक्टर आत्मा अधिकारी आउनु हुने भएकोले सम्पूर्ण महिला दिदी बहिनीहरूले चेक जाँच गराई समयमै रोगको उपचार गराउनुहोला।
4: थप जानकारीको लागि सम्पर्क नम्बर 9854043230, 9767065249,
1: सुनकोशी सामुदायिक अस्पताल खुरकोट सिन्धुली।
4: QAA प्राप्त बानेश्वर बहुमुखी क्याम्पस शान्तिनगर बानेश्वर काठमाडौँको नयाँ भर्ना सम्बन्धी सूचना।
0: लामो शैक्षिक इतिहास भएको त्रिविद्वारा सञ्चालित बोर्ड परीक्षामा राम्रो रिजल्ट ल्याउन सफल QAA प्राप्त यस बानेश्वर बहुमुखी क्याम्पसमा बिहानी समयमा BBS, BA र BED प्रथम वर्षमा शैक्षिक सत्र 2083-84 लागि भर्ना खुल्यो। साथै विद्यालय व्यवस्थापन समितिको स्वीकृतिमा बिहानी समयमा कक्षा 11 साइन्स म्यानेजमेन्ट, ह्युमानिटी, कम्प्युटर साइन्स र एजुकेशनमा धमाधम भर्ना भइरहेको छ।
4: क्याम्पस लोकेसन काठमाडौँको 3 कुने गैरी गाउँ पेट्रोल पम्पबाट 200 मिटर भित्र

0: बागमती पुल सँगै बानेश्वर बहुमुखी क्याम्पस शान्तिनगर काठमाडौँ। थप जानकारीको लागि सम्पर्क नम्बर 01-46-30-310 98-51-40-41-98 र 98-41-25-59-57।
1: राष्ट्रिय लोक कथा दोहोरी गीत प्रतिष्ठान नेपाल रामेछाप जिल्ला कार्य समितिको प्रथम अधिवेशन हुने बारे सूचना।
2: राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल रामेछाप जिल्ला कार्य समितिको प्रथम अधिवेशन तथा सांस्कृतिक कार्यक्रम 2083 निम्नमिति समय स्थानमा हुन गइरहेको छ। कार्यक्रममा सहभागिताका लागि सम्पूर्णमा हार्दिक अनुरोध गर्दछौ। साथै लोक तथा दोहोरी गीत संगीतका चर्चित राष्ट्रिय तथा स्थानीय कलाकारहरूको आकर्षक सांस्कृतिक प्रस्तुति रहने यस कार्यक्रममा सम्पूर्ण कला संगीत प्रेमी तथा आम दर्शक महानुभावहरूलाई उपस्थित भई कार्यक्रमलाई भव्य र सभ्य बनाउन हार्दिक निमन्त्रणा गर्दछौ। कार्यक्रममा सांगीतिक प्रस्तुति दिने कलाकारहरू
3: प्रजापति पराथुली,
2: दुर्गा रायमाझी,
3: बत्री पङ्गेनी,
2: रीता थापा मगर,
3: पशुपति शर्मा,
2: सुभाष केसी,
3: दीपक खड्का,
2: राधिका हमाल,
3: सीता थापा,
2: कृष्ण रेउले,
3: शिव हमाल,
2: जुना श्रीस,
3: देवी घरती,
2: दिनेश काफ्रे,
3: रामकुमार नेपाली,
2: उषा सुवेदी,
3: भरत बराकोटी
2: र कुमार पुन।
3: कार्यक्रम हुने मिति 2083 असार 27 गते।
2: स्थान तिनलाल पार्क मन्थली रामेछाप। थप जानकारीका लागि संयोजक कल्पना सुनवार सम्पर्क नम्बर 98-60-77-58-33, सह संयोजक अनिता थापा मगर सम्पर्क नम्बर 98-44-26-41-10। राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल रामेछाप जिल्ला कार्य समिति।
0: रामेछाप उद्योग वाणिज्य संघको सदस्यता नवीकरण सम्बन्धी सूचना।
4: रामेछाप उद्योग वाणिज्य संघको विधान बमोजिम आर्थिक वर्ष 2083-84 का लागि सदस्यता नवीकरण खुला भएको छ। 2083 साल असार मसान्त भित्र तोकिएको शुल्क र आवश्यक कागजात सहित नवीकरण गर्नुहुन अनुरोध छ। म्याद भित्र नवीकरण नगरेमा सदस्यता स्वत खारिज हुनेछ र सदस्य संरक्षण हितकोषको सेवाबाट वञ्चित हुनुपर्नेछ।
0: आवश्यक कागजात
4: सदस्यता परिचय पत्र,
0: व्यवसाय तथा पछिल्लो नवीकरणको प्रमाण
4: र तोकिएको नवीकरण शुल्क।
0: अन्तिम मिति 2083 साल असार मसान्तसम्म।
4: सदस्य संरक्षण हितकोषबाट संघको सदस्यहरूले आर्थिक वर्ष 2083-84 पाउने सेवाहरू।
0: सदस्य मृत्यु,
4: नगद राहत रु 20,000 रुपियाँ,
0: दुर्घटना स्वास्थ्य उपचार,
4: उपचार सम्पूर्ण बिलको 15% वा रु 15,000 मध्ये कुन कम हुन्छ सोही अनुसार भुक्तानी गरिने,
0: व्यावसायिक क्षतिपूर्ति, आग लागि प्राकृतिक
4: राहत प्याकेज, प्रहरी सर्जीमन मुचुल्काको आधारमा रु 30,000 भुक्तानी गरिने,
0: अपाङ्गता,
4: एकमुष्ट आर्थिक सहयोग, पूर्ण अपाङ्गता मापदण्ड भित्र भए रु 20,000 र आंशिक अपाङ्गता नेपाल सरकारको वर्गीकरणको मापदण्ड भित्र भए रु 5,000-10,000।
0: थप जानकारीको लागि सम्पर्क नम्बर 048-540-028, 98-543-028। रामेछाप उद्योग वाणिज्य संघ कार्यालय रामेछाप।
5: वाउ, हैन, हिजो घरमा जाँदा त्यस्तै चमक, आज अफिसमा आयो त्यस्तै चमक छ। यति धेरै घर अफिसको लागि चाहिने डेकोरेसनको सामान चाहिँ कहिले ल्यायो नि? अनि कहाँबाट ल्यायो?
6: कहाँबाट हुनु नि? हाम्रै मन्थली एक कटरबुट नजिकै रहेको वीरगंज फर्निसिङ एन्ड सप्लाइजबाट ल्याएको नि। त्यहाँ त घर अफिसको लागि चाहिने डेकोरेसनको सम्पूर्ण सामग्रीहरू, काठ, स्टिलका फर्निचर, प्लास्टिकका भाँडाहरू एकै ठाउँमा पाइन्छ नि। भयो, धेरै नभनौ, भनी साध्य छैन। त्यही जाऊ, आफूलाई आवश्यक पर्ने सामान छानी छानी ल्याऊ।
5: प्रोप्राइटर सञ्जित मल्ल ठकुरी, सम्पर्क नम्बर 98-45-85-73-65, वीरगंज फर्निसिङ एन्ड सप्लायर्स, मन्थली नगरपालिका एक, कटर बोर्ड, रामेछाप। यसपालि आफ्नो लागि अफिस ड्रेस, छोराको लागि स्कुल ड्रेस, तिम्रो लागि कुर्ता सुरुवाल, अनि यसो बिहे पार्टीहरूमा लगाउन कोट प्यान्ट र दौरा सुरुवाल सिलाउनु पर्ने, यो सबैको लागि कपडा र एकै ठाउँमा सिलाउन मिल्ने ठाउँ चाहिँ कहाँ होला?
6: ल हजुर, किन चिन्ता गर्नु भएको? स्वदेशी तथा विदेशी विभिन्न ब्रान्डका क्वालिटीका कपडाहरू पाइनुका साथै दौरा सुरुवाल, कोट प्यान्ट, स्कूल कलेज का ड्रेस अफिस का ड्रेस समय में सिलाइने पसल खुली सक्यो नि त्यहाँ त एकजोर कोट पैंट सिलाउँदा शर्ट टाई र कोट कभर पनि फ्रीमा दिने रहेछ नि
5: हो र कहाँ अनि सम्पर्क नम्बर
6: प्रोप्राइटर कृष्ण बहादुर नेपाली सम्पर्क नम्बर चाहिँ 97 65 72 69 36 98 17 48 75 46 सिद्धगढी टेलरिङ सेन्टर गोलन्जर 5 खनिया खर्क 3 कन्या जाने बाटो सिन्धुली के तपाईँ कब्जियत पाइल्स फिसर तथा फिस्टुला जस्ता समस्याबाट पीड़ित हुनुहुन्छ
4: के तपाईँलाई दिसा बस्दा रगत आउने वा दिसा घरबाट मासु बाहिर निस्कने जस्ता समस्या छन्
6: यदि तपाईँ यस्ता समस्याबाट पीड़ित हुनुहुन्छ भने तुरुन्तै आयुर्वेद अस्पताल मन्थलीमा सम्पर्क गर्नुहोस्
4: यस्ता समस्याहरूका लागि आयुर्वेद अस्पताल मन्थलीले काठमाडौँबाट विशेषज्ञ चिकित्सक बोलाई छाड सूत्र विधिद्वारा उपचार गर्दै आएको छ
6: विस्तृत जानकारीको लागि आयुर्वेद तथा वैकल्पिक चिकित्सालय मन्थली अस्पताल पुरानो भवन मन्थली रामेछाप
4: सम्पर्क नम्बर 0 48 45 143 98 63 023 422
2: सगरमाथा कम्प्युटर सेन्टर मन्थली एक रामेछापमा अब ल्यापटप किस्ताबन्दीमा सजिलै किन्नुहोस् विशेष अफर छ
6: अब मन पर्ने ल्यापटप किन्दा सजिलो सिर्फ 40% डाउन पेमेन्ट तिर्नुहोस् र बाँकी रकम मासिक किस्तामा
2: हाम्रा विशेषताहरू
6: 40% मात्रै डाउन पेमेन्ट
2: सजिलो मासिक किस्ता सुविधा
6: विभिन्न ब्रान्डका नयाँ ल्यापटप उपलब्ध
2: विद्यार्थी अफिस तथा प्रोफेसनल प्रयोगका लागि उपयुक्त
6: आवश्यक कागजातहरू
2: नागरिकताको प्रमाण पत्र राष्ट्रिय परिचय पत्र
6: ठेगाना सगरमाथा कम्प्युटर मन्थली एक रानीछाप
2: थप जानकारीका लागि सम्पर्क नम्बर 98 45 43 255 0 48 45 100 इमेल scsinfo106@gmail.com आजै सम्पर्क गर्नुहोस् र 40% डाउन पेमेन्टमा ल्यापटप घर लैजानुहोस् सीमित समयको अफर नछुटाउनुहोस्

0: हजुर को आवाज हजुर के साथ यो हो हजुर को रेडियो 102.1 MHz।
1: प्रधानमन्त्रीद्वारा अक्कल शर्मालाई बिना विभागीय मन्त्रीमा नियुक्त गरिएको छ भन्ने थप 4 मन्त्रीहरू सहित अहिलेको मन्त्रीमण्डल अब 93 सदस्य बन्न पुगेको छ। आजै प्रधानमन्त्रीबाट उद्घाटन गरिएको सिलकोटी सुँगुर फार्मको उद्घाटनका क्रममा ढोका खोल्ने बित्तिकै

0: हजुर को आवाज हजुर के साथ यो हो हजुर को रेडियो 102.1 MHz।
1: होइन ये बुढा डस्ना बनाएको एक वर्ष नि भएको छैन, साह्रै ढाड दुखाएर हैरान पार्यो। सिरक पनि उस्तै छ, यता पोका उता पोका, डस्ना पनि खाट नागेर बाहिर झरिसक्यो। उफ, हैरान भए म त।
2: के गर्नु त बुढी, उबेलामा घरमै आएको ट्र्याक्टरवालालाई बोलाएर बनाइयो। मैले त भनेकै हो नि ओम कपास उद्योगमा जाउँ भनेर। तिमीलाई लाज लाग्छ पुरानो कपडा बोकेर ओम कपास उद्योगमा जानलाई?
3: हजुर, विश्वासिलो र भरपर्दो ओम कपास उद्योग ग्वालटार सिन्धुली, यहाँ नयाँ सेतो र कालो दुवै कपासको सिरक डस्ना बनाइन्छ।
1: प्रोपाइटर ओम बहादुर कुलामी मगर, मनिका कुलामी मगर। सम्पर्क नम्बर 98 69 22 45 44,
3: 98 40 37 78 93। ओम कपास उद्योग गोलन्जोर गाउँपालिका 3 ग्वालटार सिन्धुली।
4: के गर्नु, सबै गाउँका ठिटाहरू कोही मुगलान पसे कोही सहर बसे, मा बुढोली अब खेती कसरी लाउनु? हुन त आज भोलि छिट्टै काम हुने मेसिन औजारहरू आएको छ रे नि, के गर्नु, कहाँ गएर बुझ्नु होला?
5: ल हजुरबाले के चिन्ता गर्नु भएको, हाम्रै सिन्धुलीमा रहेको रञ्जित कार इन्टरप्राइजेस छँदै छ नि, त्यहाँ त हाम्रो घरमा आवश्यक पर्ने पानी तान्ने पम्प पाइप मिल सहित खेत जोत्न खन्न बिउ छर्नका लागि विभिन्न आइटमका हाती ट्र्याक्टर टेलरहरू र फर्निचरका लागि आवश्यक पर्ने सम्पूर्ण सामानहरू पाइन्छ नि, त्यही गएर ल्याए त भइगयो नि।
6: रञ्जित कार इन्टरप्राइजेस, कमलामाई नगरपालिका 1 नम्बर बजार सिन्धुली। सम्पर्क नम्बरहरू 0 47 521 158, 98 54 0 41 575, 98 41 96 0669, 98 64 14 17 88।
5: कृषिमा यान्त्रिकीकरण, लागतमा न्यूनीकरण,
6: सम्पूर्ण कृषि मेसिनरी औजार अब एउटै छानामुनि।
7: दुध दही भनेपछि छोरा छोरी हिरुक्क गर्छन्। आफूले पनि गाई भैँसी पाल्न सकिएन, गाउँ घरमा पनि किन्न पाइँदैन, नजिकै डेरी पसल भइदिएको भए पनि हुन्थ्यो नि।
5: ल के को टेन्सन, हाम्रै रामेछा बजारमा चिरञ्जीवी डेरी एन्ड सप्लाइज खुलिसक्यो नि। यहाँ त दुध दही मही पनिर खुवा घिउ आइसक्रिम कुल्फी लस्सी पनि पाइन्छ नि, त्यही गए त भइगयो नि, मिठो पनि सस्तो पनि।
8: यसको उत्पादन रामेछा बजारमा एसपी खाजा घर, सफल फलफुल स्टोर, सुमिना स्टोर, सुरेन दुग्ध बिक्री केन्द्रमा पनि पाइन्छ।
5: चिरञ्जीवी डेरी एन्ड सप्लायर्स रामेछाप, गौरी शङ्कर क्याम्पस गेट नजिकै। सम्पर्क नम्बर 98 41 82 96 10।

0: वनमा आगो लगाउनेलाई वन एन 2076 तथा 50 चार बमोजिम दिगो असुल गरी 3 वर्षसम्म कैद वा 60,000 रुपियाँ जरिवाना वा दुवै सजाय हुने हुँदा यस्तो कार्य नगरौं नगराउ। वातावरण संरक्षण गर्ने प्रत्येक नागरिकको दायित्व भएकाले असल र जिम्मेवार नागरिक बनौ।
1: जिल्ला विपद व्यवस्थापन समिति रामेछाप, सामुदायिक वन महासंघ रामेछाप र डिभिजन वन कार्यालय रामेछापद्वारा जनहितमा जारी सन्देश।
2: QAA प्राप्त बानेश्वर बहुमुखी क्याम्पस शान्तिनगर बानेश्वर काठमाडौँको नयाँ भर्ना सम्बन्धी सूचना।
0: लामो शैक्षिक इतिहास भएको त्रिविधद्वारा सञ्चालित बोर्ड परीक्षामा राम्रो रिजल्ट ल्याउन सफल QAA प्राप्त यस बानेश्वर बहुमुखी क्याम्पसमा बिहानी समयमा BBS, BA र BED प्रथम वर्षमा शैक्षिक सत्र 2083-84 लागि भर्ना खुल्यो। साथै विद्यालय व्यवस्थापन समितिको स्वीकृतिमा बिहानी समयमा कक्षा 11 साइन्स म्यानेजमेन्ट ह्युमानिटी कम्प्युटर साइन्स र एजुकेशनमा धमाधम भर्ना भइरहेको छ।
2: क्याम्पस लोकेसन काठमाडौँको तीनकुने गैरी गाउँ पेट्रोल पम्पबाट 200 मिटर भित्र बागमती पुल सँगै बानेश्वर बहुमुखी क्याम्पस शान्तिनगर काठमाडौँ। थप जानकारीको लागि सम्पर्क नम्बर 0146303010, 98514148 र 98145597.

0: काल काल कहाँ जान लाग्नु भयो? यत्रा पापीहरूलाई लिएर जानु पर्दैन?
1: तिम्रो देशमा त धर्मीहरू भन्दा पापीहरू धेरै छन् र भ्रष्टाचारहरू धेरै छन्, तिनीहरूलाई नरकमा पनि ठाउँ छैन।

0: तपाईले त हुस्के चाहिँ गिरिराज चल्ला पो ल्याउनु भएछ, कहाँबाट ल्याउनु भयो दाजु?
1: मैले त विराज सप्लायर्स मन्थलीबाट 150 रुपियाँ गोटामा ल्याए त नानी।
0: हुर्केकै गिरिराज चल्ला 150मा?
1: हजुर, हुर्केकै गिरिराज चल्ला मात्र 150 रुपियाँ गोटामा पाउन विराज सप्लायर्स मन्थलीलाई सम्झनुहोस्।
2: ताजा र ठुलो साइजको अण्डा होलसेल भावमा पाउन विराज सप्लायर्स।
1: विराज किसानको साथी,
2: पोषक पेलेट दानाको रामेछापको लागि आधिकारिक विक्रेता।
1: प्रोप्राइटर जय मानन्दर, फोन 0485402439, 0485402533 र 98540420239। विराज सप्लायर्स, कटहर बोर्ड छेउ मन्थली रामेछाप।
3: रामेछापवासीहरूको लागि खुसीको खबर, अब तपाईँको इलेक्ट्रिक गाडीको चिन्ता सकियो।
4: रामेछाप बजारमै खुलेको छ नयाँ अत्याधुनिक गाडी चार्जिङ सेन्टर।
3: अब लामो यात्रा होस् या दैनिक गुडाई, तपाईँको गाडी सधैँ तयार।
4: छिटो र सुरक्षित चार्जिङ, अत्याधुनिक प्रविधि, सहज पहुँच रामेछाप बजारमै। यही वैशाख 1 गते नयाँ वर्षदेखि रामेछाप बजारमा सञ्चालनमा आउँदैछ रामेछाप चार्जिङ सेन्टर। समय बचत गर्नुहोस्, ऊर्जा बनाउनुहोस् र वातावरण मैत्री यात्रा रोज्नुहोस्।
3: प्रोप्राइटर कुमार तामाङ, सम्पर्क नम्बर 98639235। रामेछाप चार्जिङ सेन्टर, वडा नम्बर 8 को वडा कार्यालय अगाडि, रामेछाप बजार, रामेछाप।
4: आजै आउनुहोस् रामेछाप चार्जिङ सेन्टरमा, चार्ज गरौं अघि बढौं।

0: होइन होइन, त्यहाँ तल एउटा साथी बिरामी परेछ कि, अनि इमर्जेन्सी हस्पिटल लानुपर्ने भएकोले हामी हिँड्यौँ। आइहाल्छ म्याम,
1: त्यहाँ सोनमारी चाहिँ जाने होइन।

0: यता केटी छैन। मान्छेको बच्चा नभएर बाख्राको बच्चा भइदिए भए बोको गनाएर डुङडुङ गनाइ सके बिजनेस थियो। त्यसले गर्दाखेरि अब हाम्रो यो छ छिमेकमा सङ्गत गर्न लायक मान्छे छैन।
1: तिम्रो लागि मैले यत्रो दुःख गरेको छु, यस्तो दाया माया लाग्नु हुँदैन कि है। यताको लक्ष्मीसँग चाहिँ लाग्दै नलाग्नु जान है, ज्ञानी हुनु है, छोरा नै ठिक छैन कि, यस्तो यता दाया माया नलाग्नु है।

0: सुन गाली, आज राति हामी भाग्न पर्छ है।
1: मैले देखेँ भने मारिहाल्छु नि फेरि।
0: रातिको 2 बजी तिम्रो आमाले कहाँ देख्छिन् त भने
1: आइनहाल्छ।

문제, 관리와 하나라도 받아 문제, 하시오.

0: खोइ
1: उ यहाँ छ तिम्रो छोरी मेरो चाहिँ छोरो खोइ नि
0: आफ्नो
1: छोरीले सम्हालेर राख मुख हेर्न पर्ने मान्छेको पिठ हेर्नु पर्ने भने यही हो
0: यो छोरीले कति दुःख दिए होला

0: अहिले एउटा कुरा सोध्नु,
1: मैले पनि एउटा कुरा सोध्नु,
0: तपाईँको हुर्किएको छोरी,
1: तपाईँको हुर्किएको छोरा
0: भाजी बिहे गरे
2: के भयो त
0: जे भयो राम्रै त्यसैले

0: जे भयो राम्रैको लागि भयो, जे हुने छ राम्रैको लागि हुने छ। अब शुभ काममा किन ढिला गर्नु ल, आफूलाई गृह प्रवेश गर।
1: गृह प्रवेश भन्दा पहिला आशीर्वाद दिने हो कि छोरी बहिनी हामीसँग? आशीर्वाद दिउँ त पहिला, अब मिलेर बस्नु है। अब छोरीको घरमा भित्र जाने कुरा आएन ल, मारे पाप पाले पुण्य भन्छन्। मेरो छोरी तपाईँको छोराको जिम्मामा म चाहिँ गएँ ल,
0: दर्शन सम्झिने
1: म चाहिँ गएँ।
0: हिँड बुहारी, भित्र हिँड, इन पात्र छ।

नमस्कार, दिउँसो 2 बजेको हजुरको खबरमा स्वागत छ। म ललिता हायो। तपाईँले यो खबर हजुरको रेडियो 102.1 MHz, साथै तामाकोस एफएम 95 MHz, इन्टरनेट अनलाइनमा हजुरको रेडियो .org.np का साथै अन्य विभिन्न माध्यमबाट पनि संसारभरिकै साथ सुनिरहनु भएको छ। अब खबरहरू विस्तारमा। सरकारले पर्सी असार 29 गतेदेखि नयाँ प्रणालीबाट राहदानी सेवा वितरण गर्नु भएको छ। यसका लागि आवश्यक तयारी परराष्ट्र मन्त्रालय र विभागबाट अन्तिम चरणमा पुगेको छ। परराष्ट्र मन्त्रालयका प्रवक्ता लोक बहादुर पोवेल छेत्रीले सहज, सरल र प्रभावकारी राहदानी सेवा उपलब्ध गराउन सरकारले सोमबारदेखि नयाँ प्रणालीबाट राहदानी वितरण शुरू गर्न लागेको जानकारी दिनुभएको छ। केही समय अपेक्षित सामान्य प्राविधिक समस्या रहन सक्ने भए तापनि सहज सेवा उपलब्ध गराउन प्रयास भइरहेको उहाँले बताउनुभयो। छापिएका राहदानी तत्काल सम्बन्धित जिल्ला र इलाका प्रशासन कार्यालयमा पुर्याउन हुलाका विभागसँग सम्झौता भइसकेको छ। जनसुकै जिल्लाबाट पनि राहदानी आवेदन दिन सकिने व्यवस्थाका लागि प्रक्रिया शुरू भएको पनि प्रवक्ता छेत्रीले बताउनु भएको छ। जो जहाँ बसेको भए पनि नजिकको जिल्ला वा इलाका प्रशासन कार्यालयबाट राहदानीका लागि आवेदन दिन सकिने व्यवस्थाका लागि काम भइरहेको उहाँको भनाइ छ। विपद सम्बन्धी घटना, गुनासा, सूचना तथा उद्धार सम्बन्धी सेवालाई थप छिटो, सहज र प्रभावकारी बनाउन गृह मन्त्रालयले विपद हटलाइन नम्बर 1234 लाई जिल्ला स्तरमा विस्तार गरी सञ्चालनमा ल्याएको छ। मन्त्रालयको विज्ञप्ति अनुसार यसअघि केन्द्रबाट मात्रै सञ्चालन हुँदै आएको विपद टोल फ्री नम्बर 1149 रूपान्तरण गरी 1234 नम्बर सञ्चालनमा ल्याएको हो। नयाँ व्यवस्था अनुसार काठमाडौँ उपत्यका जिल्लाभित्रका 1234 गरिएको फोन राष्ट्रिय आपतकालीन कार्य सञ्चालन केन्द्रसँग दरबारमा पुग्नेछ भने अन्य 77 जिल्लाबाट गरिएको फोन भने सम्बन्धित जिल्लाको जिल्लाको आपतकालीन कार्य सञ्चालन केन्द्र स्वत राउटिङ हुने व्यवस्था मिलाइएको छ। अब आफ्नै जिल्लाको आपतकालीन केन्द्रसँग प्रत्यक्ष सम्पर्क गर्न सक्ने भएकाले उद्धार सामान्य र सेवा प्रवाह अझ प्रभावकारी हुने अपेक्षा गरिएको छ। चिनिया ड्रोन निर्माता कम्पनी डीजेआईले सगरमाथा क्षेत्रमा सञ्चालित 12 दिने वायुमण्डलीय अनुसन्धान अभियान सफलतापूर्वक सम्पन्न गरेको छ। यो अभियानका क्रममा कम्पनीको अत्याधुनिक ड्रोनले नयाँ उचाई कायम गर्दै कीर्तिमान कायम गरेको हो। कम्पनीका अनुसार EV50 मोडेलको भर्टिकल टेक अफ एण्ड ल्याण्डिङ फिक्स्ड विङ हाइब्रिड ड्रोनले निश्चित तौल पेलोड सहित 8,861 मिटरको उचाइमा पुगेर सगरमाथाका साथ उडान भर्न सफल भएको छ। सगरमाथाको वायुमण्डली अध्ययनका लागि प्रयोग गरिएको यो ड्रोनले उच्च हिमाली क्षेत्रको प्रतिकूल मौसम र सामान्य वायुमण्डलीय चापका बीच पनि आफ्नो कार्यक्षमता प्रदर्शन गरेको छ। यो उपलब्धिले कठिन भौगोलिक अवस्थामा वैज्ञानिक अनुसन्धान र सामान्य ढुवानीका लागि ड्रोन प्रविधिको प्रयोगमा नयाँ सम्भावनाको ढोका खोलेको कम्पनीलाई उद्धृत गरी चिनिया समाचार संस्था सिन्हुवाले जनाएको छ। काठमाडौँको बागमती नदीमा बाढ़ी आउँदा गैराती किर्तिपुरको राधा स्वामी सत्संग होल्डिङ सेन्टर डुबानमा परेको छ। किर्तिपुर नगरपालिका 10 सुन्दरी घाट राधा स्वामी सुकुम्बासी

होल्डिङ सेन्टरमा आश्रय लिइरहेका विस्थापित सुकुम्बासीहरू विचलितमा परेका छन्। सेन्टरमा रहेका 154 जना मध्ये 60 जनाको उद्धार गरिएको छ। सशस्त्र प्रहरीको तेस्रो नेपाल प्रहरीको 30 जनाको संयुक्त टोलीले 54 जनालाई उद्धार गरिए। टेयुको स्मृति भवनमा अनि 6 जनालाई होस्टलमा राखिएका छन्। अरू 94 जना सेन्टर छाडेर जान नमाने त्यही बसेको राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ। प्राधिकरणका अनुसार अहिले विषयगत क्षेत्र सक्रिय भए खाना पानी र अन्य आवश्यक खाद्यान्नको व्यवस्थापन भइरहेको छ। विस्थापितका सरसामान पानीले डुबाएको छ। सरकारले यस्तै बाढ़ीबाट जोगाउन भन्दै नदी किनारका सुकुम्बासी बस्ती भत्काए पनि उनीहरूलाई स्थायी बसोबासको अवस्था मिलाउन नसक्दा अझै समस्या भएको छ। काठमाडौँको बुद्धनगरमा आज बिहान आत्मदाह प्रयास गरेका 45 वर्षीय आश्विन राउतलाई सघन कक्ष आईसीयूमा राखेर उपचार गर्ने तयारी गरिएको छ। आफ्नै घरको भान्साकोठामा आत्मदाह प्रयास गरेका राउतलाई तत्कालै प्रहरीले उद्धार गरेर भेट अस्पतालमा लगेको थियो। उपचारमा संलग्न एक चिकित्सकले बताए अनुसार उनको शरीर 50% भन्दा बढ़ी चलेको छ। उनी अस्पताल पुग्दा नै बोल्न नसक्ने अवस्थामा रहेको वीर अस्पतालका प्लास्टिक सर्जन डाक्टर पीयूष दाहालले जानकारी दिनुभएको छ। 50% भन्दा बढ़ी नै चलेको छ भने उहाँ आउँदा बोल्न नसक्ने अवस्थामा रहेको पनि उहाँले बताउनु भएको छ। प्रारम्भिक सर्जरी गर्नुपर्ने र त्यसपछि आईसीयूमा राख्ने तयारी गरिएको छ। राउत को श्रीमती र छोरा सहित बुद्धनगरमा बस्दै आएका थिए। घटनाको बेला उनका श्रीमती र छोरा घरमा नरहेको पाइएको काठमाडौँ प्रहरी परिसरका एसपी भवन भट्टराईले बताउनु भएको छ। उनले आत्मदाहको प्रयासको कारण भने खुलेको छैन। काभ्रेको मण्डन देउपुर नगरपालिकामा पुनः खोप विद्यालय सुनिश्चित नगरपालिका घोषणा भएको छ। आर्थिक वर्ष 2082-83 विद्यालय भर्ना भएका 59 महिना हुनेका 659 जना बाल बालिकाले नेपाल सरकारबाट उपलब्ध सबै खोप र मात्रा पूरा गरेको विद्यालय र वडा तहबाट सुनिश्चित गर्दै नगरपालिकालाई पूर्ण खोप विद्यालय सुनिश्चित गरिएको हो। महादेव टारमा भएको कार्यक्रममा जिल्ला खोप समन्वय समितिका अध्यक्ष तथा जिल्ला समन्वय समिति काभ्रेका प्रमुख दीपक कुमार गौतमले नगरपालिका स्तरीय खोप समन्वय समितिका अध्यक्ष टोक बहादुर वाइवालाई जिल्ला खोप समन्वय समितिको तर्फबाट प्रमाणपत्र प्रदान गर्नु भएको छ। पूर्ण खोप सुनिश्चित हुने 59 विद्यालयलाई नगरपालिका स्तरीय खोप समन्वय समितिको तर्फबाट नगर प्रमुख टोक बहादुर वाइवाले प्रमाणपत्र प्रदान गर्नु भएको छ। मण्डन देवपुर नगरपालिका पूर्ण खोप निर्देशिका बमोजिम पूर्ण खोप सुनिश्चित विद्यालय घोषणा गर्ने नेपालकै पहिलो पालिका समेत बनेको छ। नगरपालिका अन्तर्गत 43 सामुदायिक तथा 6 संस्थागत विद्यालय अध्ययनरत 59 महिनासम्मका सम्पूर्ण बाल बालिकाले राष्ट्रिय पूर्ण खोप निर्देशिका बमोजिमा पाउनुपर्ने सबै खोप प्राप्त गरेको प्रमाणित भएपछि सम्बन्धित विद्यालयलाई पूर्ण खोप सुनिश्चित विद्यालय घोषणा गरी त्यसैको आधारमा सम्पूर्ण मण्डन देवपुर नगरपालिकालाई पूर्ण खोप सुनिश्चित विद्यालय भएको नगरपालिका घोषणा गरिएको जनस्वास्थ्य कार्यालय काभ्रेका खोप अधिकृत पार्थ मणे देउपानेले जानकारी दिनुभएको छ। आज पनि थोरै ठाउँमा ठूलो वर्षा अनि पहाड़ र तराईका धेरै जसो ठाउँमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। देशभर मनसुनी वायुको प्रभाव छ। आज दिउँसो देशका सबैजसो प्रदेशका केही ठाउँमा बेगर्जन चट्याङ सहित मध्यम वर्षाको सम्भावना छ। कोशी बागमती गण्डकी कर्णाली प्रदेशको पहाड़ी भाग साथै लुम्बिनी र सुदूरपश्चिम प्रदेशको पहाड़ी र तराई भागको एक दुई ठाउँमा ठूलो पानी पर्न सक्ने सम्भावना छ। त्यस्तै आज राति थोरै ठाउँमा बेगर्जन चट्याङ सहित मध्यम वर्षाको सम्भावना छ भने गण्डकी लुम्बिनी कोशीका पहाड़ी र तराई भागको एक दुई ठाउँमा मुसलधारे वर्षाको सम्भावना रहेकाले सावधानी अप्नाउन मौसम पूर्वानुमान महाशाखाले आग्रह गरेको छ। गैराती पनि काठमाडौँ उपत्यका सहित देशका धेरै ठाउँमा पानी परेको थियो। अरू ठाउँको तुलनामा बागमती गण्डकी लुम्बिनी र कोशी प्रदेशमा ठूलो पानी परेको हो। ठूलो पानी परेका ठाउँ खोला नदीहरूमा बाढ़ी आएको छ। काठमाडौँको बागमती नदीमा बाढ़ी आउँदा किर्तिपुरको राधास्वामी सत्संग होल्डिङ सेन्टर डुबानमा परेको छ।
त्यहाँ आश्रय लिइरहेका विस्थापित सुगमवासीहरू विचलितमा परेका छन्। र खबरको अन्त्यमा खेल खबर। एसएससीए 19 वर्ष मुनिको महिला प्रिमियर कपमा नेपालले विजय शुरूआत गरेको छ। मलेसियामा आजदेखि शुरू भएको प्रतियोगितामा नेपालले पहिलो खेलमा कतारलाई 105 रनको फराकिलो अन्तरले हराएको छ। टस जितेर पहिला ब्याटिङ गरेको नेपालले निर्धारित विश्व ओभरमा 3 विकेट गुमाए 130 रन बनाएको थियो। नेपालका लागि सावित्री धामीले सर्वाधिक 52 रन बनाउनु भएको छ। जितका लागि 131 रनको लक्ष्य पछ्याएको कतार 12 ओभरमै 25 रनमा अल आउट भएको छ। रचना चौधरीले र रिया शर्माले समान 3 तथा मनिषा उपाध्यायले 2 र अनु कोडायतले 1 विकेट लिनुभएको छ। नेपालले समूह चरणमा सिंगापुर र हङकङसँग खेल्नेछ। हवस् त अहिलेलाई दिउँसो 2 बजेको हजुरको खबर यति नै। हाम्रो भेट अपरान्ह 4 बजेको रामेछाप खबरमा हुने रहेछ। त्यतिन्जेलसम्मको लागि खबर सहयोगी साथीहरूलाई विशेष धन्यवाद दिँदै म ललिता हाइउ पनि यस खबरबाट विदा हुन्छु। नमस्ते।

0: सार्वजनिक सुनवाई सञ्चालन हुने सम्बन्धी रामेछाप नगरपालिकाको सूचना।
1: रामेछाप नगरपालिकाद्वारा चालू आर्थिक वर्ष 2082-83 तेस्रो चौमासिक अवधिको आय व्यय तथा सम्पन्न भइगरेका विकास निर्माणका गतिविधिहरू र सेवा प्रभावको अवस्थाका बारेमा आम नगरवासीहरूलाई सुसूचित गराउन तथा सरोकारवालाहरूका धारणा एवं पृष्ठपोषण लिनका लागि सार्वजनिक सुनवाई कार्यक्रम राखिएकोले सो कार्यक्रममा उपस्थित भइदिनु हुन आम नगरवासीहरूमा हार्दिक अनुरोध गरिन्छ।
0: सार्वजनिक सुनवाई सञ्चालन हुने मिति, समय र स्थान।
1: मिति 2083 साल असार 28 गते आइतबार।
0: समय बिहान 10 बजेदेखि।
1: स्थान नगरपालिका सभा हल, रामेछाप नगरपालिका, रामेछाप।
0: रामेछाप नगरपालिका नगर कार्यपालिकाको कार्यालय रामेछाप बजार, रामेछाप।
2: के तपाईँ वा तपाईँले चिनेको कोही लैंगिक हिंसा, दुर्व्यवहार वा अन्यायमा पर्नु भएको छ? कतै न्याय र उपचारको खोजीमा कहाँ जाने भनेर अलमलमा त हुनुहुन्न?
1: चिन्ता नगर्नुहोस्, तपाईँसँगै छ रामेछाप अस्पतालको एकद्वार संकट व्यवस्थापन केन्द्र, ओसीएमसी।
2: यहाँ हिंसा प्रभावित महिला, बालबालिका तथा पुरुषहरूका लागि बिना भेदभाव एकै स्थानबाट सेवा प्रदान गरिन्छ।
1: हजुर, यहाँ शारीरिक चोटपटकको उपचार र निशुल्क चिकित्सकीय जाँच,
2: कानूनी उपचारका लागि फोरेन्सिक परीक्षण,
1: मनोसामाजिक परामर्श र सुरक्षाको व्यवस्था,
2: आवश्यक परेमा सुरक्षित आवास र पुनर्स्थापनाको समन्वय।
1: हिंसा सहनु हुँदैन, आवाज उठाउनु पर्छ। रामेछाप अस्पतालमा स्थापना भएको ओसीएमसीले 2079 सालदेखि निरन्तर तपाईँको गोपनीयता कायम राख्दै सेवा दिँदै आएको छ।
2: थप जानकारीको लागि आजै सम्पर्क गर्नुहोस् रामेछाप अस्पताल, रामेछाप। सम्पर्क नम्बर 97652033 वा 98444410/40। इमेल dhramechap@gmail.com।
1: हिंसामुक्त समाज निर्माणमा हाम्रो साथ, एकद्वार संकट व्यवस्थापन केन्द्र, रामेछाप अस्पताल, रामेछाप।
3: यसपालि आफ्नो लागि अफिस ड्रेस, छोराको लागि स्कुल ड्रेस, तिम्रो लागि कुर्ता सुरुवाल, अनि यसो बिहे पार्टीहरूमा लगाउन कोट प्यान्ट र दौरा सुरुवाल सिलाउनु पर्ने, यो सबैको लागि कपडा र एकै ठाउँमा सिलाउन मिल्ने ठाउँ चाहिँ कहाँ होला?
4: ल हजुर, किन चिन्ता गर्नु भएको? स्वदेशी तथा विदेशी विभिन्न ब्रान्डका क्वालिटीका कपडाहरू पाइनुका साथै दौरा सुरुवाल, कोट प्यान्ट, स्कुल कलेजका ड्रेस, अफिसका ड्रेसहरू भनेकै समयमा सिलाइने पसल खुलिसक्यो नि। त्यहाँ त एकजोर कोट प्यान्ट सिलाउँदा सर्ट, टाई र कोट कभर पनि फ्रीमा दिने रहेछ नि।
3: हो र, कहाँ? अनि सम्पर्क नम्बर?
4: प्रोप्राइटर कृष्ण बहादुर नेपाली, सम्पर्क नम्बर चाहिँ 97652769636, 98174845746। सिद्धगढी टेलरिङ सेन्टर, गोलन्जर 5, खनिया खर्क, 3 कन्या जाने बाटो, सिन्धुली।
1: स्वच्छ खाद्य पदार्थ उपभोगका लागि उपभोक्ताहरूमा अनुरोध।
3: खाद्य पदार्थको लेबलमा उत्पादकको नाम, ठेगाना, ब्याच नम्बर, उत्पादन तथा उपभोग्य मिति जस्ता विवरण हेरेर मात्रै खरिद तथा बिक्री वितरण गरौं।
1: फोहोर मैला तथा झिङ्गा भन्केका ठाउँमा खानेकुरा तयार नगरौं।
3: खानेकुराहरू पत्र पत्रिका तथा रंगीन कागजमा राखेर खाने बानी नगरौं।
1: एउटै तेलमा खानेकुरा पटक पटक नतारौं, नपकाऊ।
3: अखाद्य, रंग प्रयोग भएका वा अत्याधिक रंग प्रयोग भएका रंगीन मिठाई तथा अन्य खाद्य पदार्थ उपभोग नगरौं।
1: ढुसी परेका, किरा लागेका, अस्वाभाविक गन्ध भएका खाद्यान्न, तरकारी र फलफूल उपभोग नगरौं।
3: खाद्य पदार्थ तयार गर्दा सरसफाई कायम गरी सधैँ सफा पानी र कच्चा पदार्थ प्रयोग गरौं
1: र स्वच्छ खाऊ, स्वस्थ बनाऊ।
3: नेपाल सरकार खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय, सिन्धुली। फोन नम्बर 0447524013।
5: सूर्य ज्योति लाइफ इन्सुरेन्स कम्पनीले अधिकतम 100% सम्म छुट लिएर आएको छ। यदि समयमै प्रिमियम नतिरेको कारण तपाईँको जीवन बिमा ल्याप्स भएको छ भने यही असार 26 गते भित्र नवीकरण गरी विलम्ब शुल्कमा अधिकतम 100% सम्म छुट पाउनुहोस्। नवीकरण शुल्क अनलाइन मार्फत वा नजिकैको शाखा कार्यालयमा गई बुझाउन सकिनेछ। थप जानकारीका लागि आजै सम्पर्क गर्नुहोस्। सूर्य ज्योति लाइफ, जीवनको लागि।
6: तिमीले त कस्तो नयाँ डिजाइनको गहना बनाएछौ त है? कहाँ बनाएर ल्याएको? आफ्नो त पुरानै डिजाइनको भइसक्यो, आज भोलि चलेको नयाँ डिजाइनको बनाउन पाए हुन्थ्यो नि है।
0: लौ के पिर गरिरहेको? हाम्रै रामेछाप तल्लो बजारमा रहेको प्रशंसा सुशील सुन्चादी पसल छँदैछ नि। त्यहाँ त अर्डर अनुसार सुन्चादीको गरगहना आधुनिक डिजाइनमा ग्यारेन्टीका साथ बनाउनका साथै पुरानोसँग नयाँ गरगहना साटिन्छ नि।
7: प्रोप्राइटर सुशील लोहार, सम्पर्क नम्बर 9848087828, 9827872082, प्रशंसा सुशील सुन्चादी पसल, रामेछाप नगरपालिका 8, तल्लो बजार, रामेछाप।

नमस्ते नमस्ते नमस्कार अनि हार्दिक स्वागत गर्दै कार्यक्रममा गाउँ खाने कथाको प्रश्न लिएर उपस्थित भइसकेको छु। अब कार्यक्रमको साथमा सम्झना खड्गे भने प्रविधि संयोजनबाट मलाई साथ दिनुभएको छ ललिता हायु र साथमा तपाईँ हुनुहुन्छ। यो समय तपाईँ कहाँ हुनुहुन्छ, के गर्दै हुनुहुन्छ, आफ्नो कार्यक्रममा व्यस्त हुनुहुन्छ होला। व्यस्तताको बावजुद पनि हामीलाई सुन्ने प्रयास गरिराख्नु भएको छ भने आशा लिएका छौं तपाईँ इन्टरनेटको पहुँचमा हुनुहुन्छ, देश तथा विदेशमा रहेर पनि कार्यक्रमलाई सहजै सुन्न सक्नुहुनेछ। कार्यक्रम सुन्नको लागि अफिसियली वेबसाइट www.hajurko.org.np का साथै हाम्रो पात्र नेपाली पात्र फेसबुक पेज र तामाकोशी एफएम 95 MHz पनि एकैसाथ सुन्न सक्नुहुनेछ। तपाईँलाई जुन माध्यम सहज लाग्छ त्यो माध्यम लगइन गरेर तपाईँले कार्यक्रमलाई सुनेर साथ दिन सक्नुहुनेछ र साथमा कार्यक्रममा सहभागी पनि हुन सक्नुहुनेछ। जो साथीलाई गाउँ खाने प्रश्न प्रति रुचि चाहना छ भने तपाईँले सहभागिता जनाउन सक्नुहुनेछ र आजको अवस्थामा तपाईँले गाउँ खाने कथाको प्रश्नको उत्तर मिलाउनु भयो भने साथीसँगलाई पनि सम्झना सन्देश राख्न पाउनुहुनेछ। मिलाउन सक्नु भएन भने चाहिँ साथीसँगलाई सम्झना पाउनुहुनेछ छैन। र तपाईँले यो कार्यक्रम नियमित सुन्दै आइराख्नु भएको छ, हामी फरक बार फरक प्रस्तुतिको साथमा उपस्थित भइराखेका छौं। आजको बसाइमा के गर्नुपर्छ भन्ने कुरा पनि तपाईँलाई मैले जानकारी गराइसकेको छु र कार्यक्रम अवधिभरि एकदमै मिठा रमाइला आधुनिक गीत संगीतहरू बस्नेछ। तपाईँले सुनेर मनोरञ्जन लिनुहोला र कार्यक्रममा पनि जो साथीको फुर्सद छ उहाँहरू साथीले सहभागिता पनि जनाउन सक्नुहुनेछ। हाम्रो स्टुडियोको नम्बर रहेको छ 0848 40 0026 फोन गरेर तपाईँ सहभागिता जनाउन सक्नुहुनेछ भन्दै यति बेला हामी कार्यक्रमको शुरूआतमा एउटा मिठो गीतबाट कार्यक्रमको शुरूआत गर्नेछौ। त्यसपछि हामी फेरि आउनेछौ तपाईँ भने रेडियो सुन्दै गर्नुहोला।

0: कार्यक्रममा एकदमै मिठो गीत प्रमोद खरेलको आवाजमा र शिव परियारको आवाजमा रहेको एकदमै मिठो गीत हामीले कार्यक्रमको शुरूआतमा राखिसकेका छौं। आफ्नै जिन्दगी आफैलाई भन्ने गीतबाट चाहिँ कार्यक्रम गाउँ खाने कथाको चाहिँ शुरूआत गरिसकेका छौं। अब भने पालो तपाईँको रहेको छ। आजको विषयमा हामीले एकदमै रमाइला प्रश्नहरू लिएर आएका छौं। यति बेला कोही साथी हुनुहुन्छ, स्वागत गर्छु। नमस्कार, हेलो हेलो हेलो, कोही साथी हुनुहुन्छ जस्तो लागेको थियो, बाहिरिनु भइसकेको छ। जो साथी हुनुहुन्छ उहाँलाई विशेष धन्यवाद व्यक्त गर्न चाहन्छु। पालो तपाईँको रहेको छ, आउनुहोला 048 40 40 0026 को माध्यम भएर। आज हामीले एकदमै सजिला प्रश्नहरू लिएर आएका छौं। यति बेला कोही साथी हुनुहुन्छ, स्वागत गर्छु। नमस्कार
1: नमस्कार दिदी।
0: नमस्कार रमिलाजी, धेरै समयपछि आउनुभयो, के छ?
1: मेरो ठिकै छ, दिदी सन्चै हुनुहुन्छ?
0: म एकदम सन्चै छु भन्नुपर्छ। हजुरलाई कस्तो छ? तपाईँ पनि ठिक हुनुहुन्छ? मेरो खाजा आज चाहिँ भइसक्यो भन्नुपर्छ है। त हजुरको भयो कि बाँकी छ? त
1: मेरो त बाँकी छ,
0: बाँकी नै छ है। समयमै खाजा लिनुहोला। अनि अरू नयाँ नौलो खबर के छ? मेरो त खासै त्यस्तो केही छैन, भयो भने तपाईँलाई जानकारी गराइहाल्छु कि हाम्रो रमिलाजीलाई अलिक सन्चो छैन जस्तो लाग्यो। अनि किन त, कस्तो कस्तो आवाज आइरहेको छ अलि नास्रो पाराको?
1: त्यस्तो त्यस्तै नै हो क्या, धेरै दिन भयो त्यही भएर फोन गर्न नै छोडेको मैले।
0: सन्चो छैन भनेपछि हो?
1: हजुर।
0: के भयो त ल, अनि यस्तो कुरा पनि हामीलाई नसुनाउने त?
1: होइन, किन भन्नु त्यही भएर बोल्न नि कस्तो अल्छी लाग्यो, बोल्नै मन नलाग्यो त्यही भएर।
0: धेरै सन्चो भएन जस्तो छ हाम्रो रमिलाजीलाई हो?
1: होइन, अलिअलि ठिकै भनौँ न है, धेरै त
0: होइन। ठिक छ, आफ्नो स्वास्थ्यको ख्याल गर्नुहोला। फेरि पनि अब ढिलाइ भए पनि शीघ्र स्वास्थ्य लाभको कामना छ हाम्रो प्यारी मान्छेलाई। त्यसो भए हामी कार्यक्रमतर्फ लागौ।
1: हुन्छ दिदी।
0: ल, एकदमै सजिलो छ है। हिँड्दैछ कुम्लो छोड्दैछ, के हो?
1: यो उस होला के रे, फर्सी।
0: अनि अर्को
1: फर्सी, अनि के रे त्यो के हो भने होइन क्या, साथीहरूले मुन्टा भन्छ।
0: त्यस्तो पनि भन्छ नि, भन्नु चाहिँ लहरा पनि भन्छ। ठिक छ, मिलाउनु भएको छ, एउटै एउटै हो होइन, मिलाउनु भएको छ, हाँस्नु पर्ने कुरै छैन नि। मुन्टा भन्नुपर्छ भन्दा पनि हुन्छ, लहरा भनिन्छ खासमा चाहिँ
1: होइन।
0: ल, मिलेको छ, साथी सिंहलाई सम्झनुहोस् है त।
1: पहिला प्रथम दिदी तपाईँको लागि, अनि दिदी साथीहरू सम्पूर्ण फोन गर्न नपाए पनि सम्झिरहेको
0: हवस् त। नमस्कार, उहाँ हुनुहुन्थ्यो रमिला तामाङजी हुनुहुन्थ्यो चङ्खुवा सभाबाट, उहाँले पनि उत्तर मिलाएर छुटिसक्नु भएको छ, उहाँलाई विशेष धन्यवाद व्यक्त गर्न चाहन्छु। फालो तपाईँको रहेको छ, आउनुहोला 048 40 40 0026 को माध्यम भएर। यति बेला अर्को साथी पनि आइसक्नु भएको छ, स्वागत गर्छु। नमस्कार। नमस्ते नमस्कार हजुर, यो आवाज कहाँ देखियो होला? अनिताजी बोल्नुभयो, आरामै हुनुहुन्छ? ठिक छ, अब अस्वस्थ हुनुहुन्छ, अस्वस्थ भएर पनि हामीलाई सुनिदिनु भएको छ, कार्यक्रममा पनि सहभागिता जनाउनु भएको छ, धेरै खुसी लागेको छ, र हजुरलाई शीघ्र स्वास्थ्य लाभको कामना पनि छ है त। ल, अरू सुनाउनुहोस् के छ, खाजा लिनु भएको छ कि छैन त? हजुर, मेरो चाहिँ खाना खाजा भइसकेको छ है भन्नुपर्छ। म एकदम सन्चै छु भन्नुपर्छ है त। हजुरलाई अब अस्वस्थ हुनुहुन्छ, आफ्नो स्वास्थ्यको ख्याल गर्नुहोला है। ल, हामी कार्यक्रमतर्फ लागौं। ल, एकदमै सजिलो छ है त। कानमा समाए नाकमा बस्छु हेर्नु परे आँखा चल्छु के हो कानमा समाए नाकमा बस्छु हेर्नु परे आँखा छोप्छु के हो यसको उत्तर प्राय जस्तो अहिले त जसुकै भन्दा पनि लाउनु नै पर्ने अवस्था हुन्छ अहिले चाहिँ त्यो हामीले लगाउँछौँ है त कानमा समाए नाकमा बस्छु हेर्नु परे आँखा छोप्छु ठिक छ हामी एक प्रश्न अर्को साथीलाई पनि भन्छौँ उहाँले पनि मिलाउनु भएन भने चाहिँ हामी उत्तर दिनेछौँ है त अन्तिम समय सुन्नुहोस् है हवस् त नमस्कार उहाँ हुनुहुन्थ्यो अनिता तामाङजी हुनुहुन्थ्यो सिन्धुलीबाट उहाँले प्रयास गर्नुभएको छ उहाँलाई विशेष धन्यवाद सही प्रश्नहरू साथीलाई पनि आउँछ भने तपाईँले भन्न सक्नुहुनेछ र हामी अर्को पनि चेन्ज गर्न सक्छौ एकजना साथीलाई चाहिँ एक प्रश्न राख्नेछ र त्यसपछि अर्को प्रश्न सोध्नेछु यति बेला अर्को साथी पनि आइसक्नु भएको छ स्वागत गर्छु नमस्कार
2: नमस्ते दिदी
0: नमस्ते नमस्कार दिदी
2: हजुर दिदी
0: खास लिनुभयो कि बाँकी छ त
2: मेरो बाँकी छ दिदी हजुरको भइसकेछ आज एकदम खुसी लाग्यो है त दिदी हजुरले चाँडै खानुभएछ
0: आज चाहिँ कति चाँडो भएछ कि कहिले कहिले चाँडो पनि खानु पर्ने के
2: हजुर हो त
0: ठिक छ अनि अरू खबर के छ हजुरको
2: मेरो खबर एकदम पनि दिदी हजुर राम्रो रमाइलो छ भन्नुपर्छ है त
0: राम्रो रमाइलै छ मजाले घाम लागिरहेको होला है
2: हजुर घामको कुरै नगरौँ है एकदम घामको लागिरहेको छ भन्नुपर्छ
0: भनेपछि त्यता एकदम गर्मी छ आज है हाम्रो रामेछापतिर चाहिँ अघि चाहिँ धुम्बथ्यो त्यस्तो घाम लागेको थिएन शीतल शीतलै थियो आज चाहिँ त्यस्तो गर्मी महसुस भएको छैन मलाई अहिले चाहिँ मजाले घाम लागिरहेको छ अब चाहिँ गर्मी हुन्छ कि जस्तो लागेको छ ठिक छ खाएकामा आउनुभयो एकदमै खुसी लागेको छ हजुरले भन्दा अगाडिको प्रश्न सुन्नु भएको छ
2: सुन्न त सुनेको त्यति राम्रोसँग याद भएन फेरि एकचोटि भन्नुहोस् न दिदी हजुर
0: ल ठिक छ फेरि पनि भन्छु ल कानमा समाए नाकमा बस्छु हेर्नु परे आँखा छोप्छु यसो गेस गर्नुहोस् त
2: यो चाहिँ मैले पनि कुनै समय लगाएको थियो होइन मेरो आँखा कमजोरी भएकोले चस्मा रहेको
0: ल चस्मा रहेको छ मिलाउनु भयो हाम्रो देशजीले खुसी लाग्यो ल आफ्नो आफन्तजन साथी सङ्गीलाई पनि सम्झनुहोस् है त
2: हुन्छ विशेष गरी दिदी हजुरको लागि मिठो वाइसमा कार्यक्रम सञ्चालन गर्नुहुन्छ दिदी हजुरकै लागि भन्न चाहन्छु अनि प्राविधिकमा रहनु नि दाई दिदी को हुनुहुन्छ उहाँको लागि पनि भन्न चाहन्छु अनि अघि भर्खरै कल गर्ने बहिनी तामाङको लागि पनि विशेष गरीको लागि पनि एकदम मिठो सम्झना भन्न चाहन्छु अनि त्यसै गरी प्यारी छोरी पाचिङ दलमा तामाङ है आज यहाँ झाँगाझोरी यता झाँगाझोरीदेखि उता सिन्धुली सिलपुङको सम्मको यात्रामा रहेको छ त्यसलाई चाहिँ धेरै धेरै सुना है नानी राम्रोसँग जानु अनि म पुगेपछि कल गर्नु है भन्न चाहन्छु अघि भर्खरै सिन्धुली बजार पुगे है अङ्कल भन्दै थियो उसलाई चाहिँ एकदम शुभकामना भन्दा पनि शुभयात्रा राम्रोसँग घरमा पुगेर कल गर्नु है भन्न चाहन्छु अनि भन्दै विशेष गरी उसको लागि अनि मेरो घरमा अनि छोरी ममता अस्मिताको लागि पनि भन्न चाहन्छु अनि घर परिवार सम्पूर्णको लागि साथी ध्रुव पाण्डेको लागि मिठो सम्झना भन्न चाहन्छु अनि त्यसरी निर्मला पौडेलको लागि पनि अब बच्ने गीत सुनाउन चाहन्छु भन्दा पनि धेरै धेरै सम्झिरहेको छु है आजभोलि कल गर्न नपाए पनि भन्न चाहन्छु लगायत बहिनीहरू सविता मगरको लागि पनि भन्न चाहन्छु अनि मनोज कार्कीको लागि लगायत बहिनी सङ्गीता रम्तेलको लागि अनि उर्मिला थापा मगरको लागि अनि त्यस्तै गरी उर्मिला थापा मगरको लागि भन्दै नमस्ते बाई
0: हवस् त नमस्कार उहाँ हुनुहुन्थ्यो देवमा जीजी हुनुहुन्थ्यो उहाँलाई पनि विशेष धन्यवाद व्यक्त गर्न चाहन्छु। उहाँले चाहिँ प्रश्नको उत्तर दिएर छुटिसक्नु भएको छ, मिलाउनु पनि भएको छ, उहाँलाई विशेष धन्यवाद। पालो तपाईँको रहेको छ। यति बेला भने हामी चाहिँ अर्को मिठो गीततर्फ लाग्छौ, त्यसपछि हामी फेरि आउनेछौ। तपाईँ भने रेडियो सुन्दै गर्नुहोला।

0: हजुरको रेडियो 102.1 मेगाहर्ज।
1: सार्वजनिक सुनवाई सञ्चालन हुने सम्बन्धी रामेछाप नगरपालिकाको सूचना।
2: रामेछाप नगरपालिकाद्वारा चालू आर्थिक वर्ष 2082-83 को तेस्रो चौमासिक अवधिको आय व्यय तथा सम्पन्न भए गरेका विकास निर्माणका गतिविधिहरू र सेवा प्रभावको अवस्थाका बारेमा आम नगरवासीहरूलाई सुसूचित गराउन तथा सरोकारवालाहरूका धारणा एवं पृष्ठपोषण लिनका लागि सार्वजनिक सुनवाई कार्यक्रम राखिएकोले सो कार्यक्रममा उपस्थित भइदिनु हुन आम नगरवासीहरूमा हार्दिक अनुरोध गरिन्छ।
1: सार्वजनिक सुनवाई सञ्चालन हुने मिति, समय र
2: मिति 2083 साल असार 28 गते आइतबार।
1: समय बिहान 10 बजेदेखि।
2: स्थान नगरपालिका सभा हल रामेछाप नगरपालिका रामेछाप।
1: रामेछाप नगरपालिका नगर कार्यपालिकाको कार्यालय रामेछाप बजार रामेछाप। रामेछाप उद्योग वाणिज्य संघको सदस्यता नवीकरण सम्बन्धी सूचना।
2: रामेछाप उद्योग वाणिज्य संघको विधान बमोजिम आर्थिक वर्ष 2083-84 का लागि सदस्यता नवीकरण खुला भएको छ। 2083 साल असार मसान्त भित्र तोकिएको शुल्क र आवश्यक कागजात सहित नवीकरण गर्नुहुन अनुरोध छ। म्याद भित्र नवीकरण नगरेमा सदस्यता स्वत खारिज हुनेछ र सदस्य संरक्षण हितकोषको सेवाबाट वञ्चित हुनुपर्नेछ।
1: आवश्यक कागजात,
2: सदस्यता परिचय पत्र,
1: व्यवसाय दर्ता तथा पछिल्लो नवीकरणको प्रमाण
2: र तोकिएको नवीकरण शुल्क।
1: अन्तिम मिति 2083 साल असार मसान्तसम्म।
2: सदस्य संरक्षण हितकोषबाट संघको सदस्यहरूले आर्थिक वर्ष 2083-84 पाउने सेवाहरू।
1: सदस्य मृत्यु,
2: नगद राहत रु 20,000 रुपियाँ।
1: दुर्घटना स्वास्थ्य उपचार,
2: उपचार सम्पूर्ण बिलको 15% वा रु 15,000 मध्ये कुन कम हुन्छ सोही अनुसार भुक्तानी गरिने।
1: व्यावसायिक क्षतिपूर्ति, आग लागि प्राकृतिक प्रकोप,
2: राहत प्याकेज प्रहरी सर्जीमन मुचुल्काको आधारमा रु 30,000 भुक्तानी गरिने।
1: अपाङ्गता,
2: एकमुष्ट आर्थिक सहयोग पूर्ण अपाङ्गता मापदण्ड भित्र भए रु 20,000 र आंशिक अपाङ्गता नेपाल सरकारको वर्गीकरणको मापदण्ड भित्र भए रु 5,000-10,000 सम्म।
1: थप जानकारीको लागि सम्पर्क नम्बर 0848-540-028, 98-45-43-028। रामेछाप उद्योग वाणिज्य संघ कार्यालय रामेछाप।
3: सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनीले अधिकतम 100% छुट लिएर आएको छ। यदि समयमै प्रिमियम नतिरेको कारण तपाईँको जीवन बीमा ल्याप्स भएको छ भने यही असार 26 गते भित्र नवीकरण गरी विलम्ब शुल्कमा अधिकतम 100% छुट पाउनुहोस्। नवीकरण शुल्क अनलाइन मार्फत वा नजिकैको शाखा कार्यालयमा गई बुझाउन सकिनेछ। थप जानकारीका लागि आजै सम्पर्क गर्नुहोस्। सूर्यज्योति लाइफ, जीवनको लागि।
4: तिमीले त कस्तो नयाँ डिजाइनको गहना बनाएछौ त है, कहाँ बनाएर ल्याएको? आफ्नो त पुरानै डिजाइनको भइसक्यो, आज भोलि चलेको नयाँ डिजाइनको बनाउन पाए हुन्थ्यो नि है।
5: लौ, के पिर गरिरहेको? हाम्रै रामेछाप तल्लो बजारमा रहेको प्रशंसा सुशील सुन्चादी पसल छँदैछ नि। त्यहाँ त अर्डर अनुसार सुन्चादीको गरगहना आधुनिक डिजाइनमा ग्यारेन्टीका साथ बनाउनुका साथै पुरानोसँग नयाँ गरगहना साटिन्छ नि।
6: प्रोप्राइटर सुशील लोहार, सम्पर्क नम्बर 98-48-087-828, 98-27-87-22। प्रशंसा सुशील सुन्चादी पसल रामेछाप नगरपालिका 8 तल्लो बजार रामेछाप।
7: नमस्कार है दाजु भाउजू, के को गन्थन मन्थन हो एका बिहानै?
8: ए राम बाबु पो आउनु भएछ, के हुनु नि बाबु? दाई विदेश जाने रे, खै नेपालमा केही भएन?
9: त्यही त राम भाइ, हेर न यो गाउँ घरमा बसेर आमदानी केही भएन, हेर न घर चलाउनै मुस्किल भइसक्यो भने उफ, म त दिक्क भइसके।
7: ल दाई भाउजू पनि यसरी हरेस खाएर पनि हुन्छ त? खै मलाई त नेपालमै भइरहेछ त, मैले जस्तै विराजबाट चल्ला दाना ल्याएर पाल्नु न, मैले अन्डा पार्ने ढेर पाले, तपाईँहरू ब्रोइलर पाल्नुहोस्, फेरि अहिले त विराजले दाना चल्ला घर घरमै ल्याइदिन्छ नि। खातामा पैसा हालिदिएपछि निकै सस्तोमा बसमा पनि 2-4 बोरा दाना भाडा दिएरै पठाइदिन्छ नि।
9: ए हो र भन्या, अनि फाइदा होला र है?
7: फाइदा हुन्छ नि, हामी चाहिँ कसले उधारो दिन्छ कसले कुखुरा उठाउँछ भन्दै खोज्दै हिँड्यौँ। पोषक प्लेट दाना चाहिँ विराजमा कम्पनीकै मूल्यमा पाइने रहेछ, मैले पनि रेडियोमा सुनेर पो थाहा पाएको। मन्थली बीज बजारमै लोड गरे पनि भयो।
9: ए लु त्यसो भए म पनि विराजमा आजै चल्ला अर्डर गर्छु। खै खै नम्बर दे त
7: एकैछिन है त म हेरिहाले। ल टिप्नुहोस् त 98540-40239।
9: कति रे 98540 अनि
7: 98540-40239 फोन नम्बर चाहिँ 048-540-239
9: 048-540-239
10: हेलो विराज सप्लायर्स भन्नुहोस् न के सेवा गरौं?
9: मलाई शनिबारलाई 200 बोइलर चल्ला र मंगलबारलाई 100 गिर्रा चल्ला अर्डर गरिदिनुहोस् न है। अनि रगनीबाट राम भाइले 10 बाक्सा अण्डा पठाएको छ, उसको पनि दाना बसमा हालिदिनुहोस् न है।
10: हस् हुन्छ दाई, म दाना हालेपछि हजुरलाई फोन गर्नेछु। हजुरको चल्ला पनि अर्डर टिपे, चल्ला आउने दिन फोन गर्छु है।
7: पोषक दाना कुखुराले पनि मजाले खाने अनि 36 दिनमै कुखुरा पनि 2 किलो भन्दा बढी बढ्ने, अनि भएन त गजब।
0: विराज किसानको साथी।
11: हजुरको आवाज हजुरकै साथ, यो हो हजुरको रेडियो 102.1 मेगाहर्ज।

0: कार्यक्रम एकदमै मिठो गीत। त्यसपछि हामी छोटो व्यावसायिक विश्रामतर्फ पनि गयौं। विश्रामपछि फेरि उपस्थित भइसकेको छु म कार्यक्रमको साथमा सम्झना गरेकी छु। अहिले चाहिँ भने श्री राज महत हुनुहुन्छ प्रविधि कमिजोनमा। यति बेला कोही साथी हुनुहुन्छ, स्वागत गर्छु। नमस्कार। हेलो हेलो, कोही साथी हुनुहुन्छ जस्तो लागेको थियो, उहाँ छुटिसक्नु भएको छ, उहाँलाई विशेष धन्यवाद व्यक्त गर्न चाहन्छु। पालो तपाईँको रहेको छ, तपाईँले फटाफट फोन गर्नुहोला 0840 40 0026 को माध्यम भएर सहभागिता जनाउन सक्नुहुनेछ। यति बेला कोही साथी हुनुहुन्छ, स्वागत गर्छु। नमस्कार।
1: हेलो दिदी, नमस्ते।
0: नमस्ते हजुर, कहाँदेखि को बोल्दै हुनुहुन्छ?
1: म यता सिन्धुलीबाट रम्तेल भन्नुपर्छ है।
0: अनिता रम्तेलज्यू बोल्नुभयो?
1: हजुर।
0: के छ, आरामै हुनुहुन्छ हजुर?
1: आरामै छु अनि दिदी हजुरलाई।
0: म पनि एकदम आरामै कुशलै छु भन्नुपर्छ है। अनिताजी खाजा लिनुभयो?
1: मेरो बाकिङ छ दिदी, दिदीको भयो,
0: मेरो चाहिँ भइसक्यो भन्नुपर्छ है त।
1: नभए यतै आउनु खानालाई।
0: ठिक छ, कुनै समय त्यहाँसम्म आइपुगेछ भने हाम्रो अनिताजीसँग बसेर खाजा खानेछौ है त। अरू के छ सुनाउनुहोस् अनिताजी?
1: अरू सबै ठिक छ दिदी,
0: सबै ठिक छ है। ल त्यसो भए हामी गाउँ खाने कथातर्फ लागौ। एकदमै सजिलो पनि छ है त। छोरो हान्ने आमा रुने, के हो यसको त? छोरो हान्ने आमा रुने, यो प्राय जस्तो हाम्रो मन्दिरतिर चाहिँ पाइन्छ है त।
1: भन्न त दिदी,
0: छोरो हान्ने आमा रुने
1: प्राय बाहिर हुन्छ कि हाम्रै शरीर त?
0: शरीरमा होइन, मन्दिरतिर हुन्छ, मन्दिरतिर चाहिँ पाइन्छ।
1: घन्टी
0: घन्टी नै भन्नुहुन्छ?
1: हजुर।
0: कसरी भन्नुहोस् त?
1: अब हामीले लगाए त्यो सानो बिचमा चुन्द्रुङ हुनेले हान्ने घन्टी बज्ने
0: लेखे छ, मिलाउनु भएको छ आफ्ना बन्धुजन साथीसँगलाई सम्झनुहोस् है त।
1: पठापाल दिदीहरूलाई, टेक्निसियनको हुनुहुन्छ दिदी दाईको लागि, ललिता दिदीको लागि धेरै सम्झना दिदी छ भन्दै छुट्टिन्छु। नमस्ते दिदी।
0: हवस् त, नमस्कार। उहाँ हुनुहुन्थ्यो अनिता रम्तेलजी हुनुहुन्थ्यो सिन्धुलीबाट चाहिँ, उहाँले पनि मिलाउनु भएको छ, प्रश्नको उत्तर दिएर चुलिसक्नु भएको छ। उहाँलाई विशेष धन्यवाद। फेरि पनि पालो तपाईँको रहेको छ, हामी कार्यक्रमको अन्तिम क्षणमा पनि आइसकेका छौँ। यति बेला कोही साथी आइसक्यो भन्दै हुनुहुन्छ, को हुनुहुन्छ, स्वागत गर्छु। नमस्कार। हेलो हेलो, साथी हुनुहुन्थ्यो, उहाँको आवाज हामीले सुन्न सकेनौ, उहाँलाई विशेष धन्यवाद जो साथी हुनुहुन्छ। फेरि पनि फोन लाग्छ भने तपाईँले चाहिँ प्रयास गर्न सक्नुहुनेछ, फटाफट फोन गर्नुहोला। यति बेला साथी हुनुहुन्छ, स्वागत गर्छु। नमस्कार। नमस्ते। नमस्कार हजुर, आवाज एकदमै सानो सुनिरहेको छु। कहाँदेखि को बोल्दै हुनुहुन्छ भन्नुहोस् त? गोलटारदेखि सुभाष मोक्तान भन्नुभयो? पहिलोचोटि हजुरसँग मेरो कुराकानी? त्यही त, पहिलो नयाँ साथी जस्तो लाग्यो। के छ अनि सुभाषजी, हजुरको खबर? अनि खाजा लिनुभयो त? मेरो पनि खाजा भइसकेको छ भन्नुपर्छ। कार्यक्रम कतिको सुन्नुहुन्छ? सुन्नुहुन्छ, अहिले सुन्नु भएको थियो कि थिएन? अहिले चाहिँ सुन्नु भएको थियो, योभन्दा अगाडि सुन्नु भएको थियो कि थिएन त? कार्यक्रम चाहिँ नियमित सुन्नुहुन्थ्यो, आज चाहिँ फोन पनि लगाउनु भयो, फोन पनि लागिसकेको छ है त। अनि अन्य बसाइमा के गर्नुहुन्छ हाम्रो सुभाषले? अन्य बसाइमा के गर्नुहुन्छ? गरेछी काम गर्दै बस्ने हो है? रिक्सा कार्यक्रममा आज नयाँ साथीसँग पनि कुराकानी गर्न पायो। अब कार्यक्रम त नियमित सुन्नुहुन्छ भन्नुभयो, यसो समय मिल्दा फेरि पनि कार्यक्रममा आउँदै गर्नुहोस्। आज के गर्नुपर्छ भन्ने कुरा थाहा छ कि थाहा छैन हजुरलाई? थाहा छ है। त्यसो भए हामी कार्यक्रमतर्फ लागौं। सानो खाल्टोमा देवी नाचेको के हो? सानो खाल्टोमा देवी नाचेको, यसको उत्तर के हुन्छ? यो हाम्रै शरीरभित्र पाइन्छ है त? के होला? आएन भन्नुहुन्छ? यसको उत्तर म भनिदिन, यसको उत्तर जिब्रो रहेको छ है, जिब्रो हो कि होइन जस्तो लाग्छ? हो है, ठिक छ। कार्यक्रम आउनुभयो, अब कुनै समय यसै प्रश्नहरू हामी सोधिराखेका हुन्छौँ, रिपिट पनि हुनसक्छ, त्यतिखेर पक्कै पनि हामीलाई भन्नुहुन्छ है। ल, हाजिर बसेबाट हामी छुटौँ। हवस् त, नमस्कार। उहाँ हुनुहुन्थ्यो सुभाष मोक्तानजी हुनुहुन्थ्यो, सिन्धुलीबाट ग्वालटार हुनुहुन्थ्यो। उहाँबाट चाहिँ उहाँले आज फर्स्ट चोटि भन्दै हुनुहुन्थ्यो, पालो त भएको रहेको छ, फोन गर्नुहोला। के समय बाँकी छ, केही प्रश्नहरू पनि बाँकी नै रहेका छन् तपाईँसँग। हामी कुराकानीको साथमा प्रश्नहरू पनि सोध्नेछौँ, तपाईँले उत्तर दिनुपर्ने हुन्छ। यति बेला साथी हुनुहुन्छ, स्वागत गर्छु। हेलो हेलो हेलो, कोही साथी हुनुहुन्थ्यो, उहाँ बाहिरिनु भइसकेको छ, उहाँलाई विशेष धन्यवाद व्यक्त गर्न चाहे। भालु त भएको रहेको छ, 0848 40 0026 को माध्यम भएर सहभागिता चलाउन सक्नुहुनेछ। फटाफट फोन गर्नुहोला, आजको उसाईमा तपाईँसँग कुराकानी गर्नेछौ र मिठा कुराकानीको साथमा तपाईँसँग हामी केही प्रश्नहरू पनि लिएर आएका छौ, गाउँ खाने कथाको प्रश्नहरू, त्यसको उत्तर दिन सक्नुहुनेछ। यति बेला कोही साथी हुनुहुन्छ, स्वागत गर्छु। नमस्कार, हेलो हेलो, नमस्कार नमस्कार। हाम्रो ध्रुवजी बोल्नुभयो, के छ ध्रुवजी, आरामै हुनुहुन्छ? मेरो पनि खबर एकदम ठिक छ, राम्रो राम्रो छ, रमाइलो छ भन्नुपर्छ। खाजा लिनुभयो? मेरो पनि आज अलिक छिटै भयो जस्तो लाग्यो, 2 बजीतिर भयो है, 2 बजी आज चाहिँ। ल, अनि के छ अरू नयाँ नौलो खबर सुनाउनुहोस्। त्यो त मन्थलीतिर पानी परेको छैन नि अहिले? ल, ठिकै छ, यता पनि परेको छैन अहिले चाहिँ। अरू समग्रमा सबै ठिकठाक छ भन्नुभएको छ, खाजा पनि भइसक्यो, कार्यक्रम पनि सुन्दै हुनुहुन्छ? ल, सुनेर साथीहरू, हामी कार्यक्रमको अन्तिम चरणमा आइसकेका छौँ, हामी प्रश्नोत्तरफै लागौँ है। ल, ठिक छ। दिदी बहिनीको देखादेख भेट कहिले नहुने के हो यसको उत्तर? दिदी बहिनीको देखादेख हुन्छ, भेट भने कहिले हुँदैन, यसको उत्तर के हुन्छ? हजुर, आँखा भन्नुहुन्छ, लगभग यो पनि मिल्छ जस्तो लाग्छ, तर अर्कै छ उत्तर। यसको उत्तर अर्कै छ है, हाम्रो दिन र रातमा छ। तपाईँलाई अर्को उत्तर, अर्को प्रश्न सोध्छु, यसको उत्तर चाहिँ अब लगभग तपाईँले भनेको पनि मिल्न खोज्छ, तर यसमा एन्सर अर्कै छ। म तपाईँलाई अर्को क्वेसन सोध्छु है त, सानी नानीको बाह्र हाते पटुकी के हो? सानी नानीको बाह्र हाते पटुकी के हो? यसमा दुईटा उत्तर दिनुपर्ने हुन्छ है। त सानो हुन्छ बाह्र हाते पटुकी भनेपछि धेरै लामो हुन्छ, त्यो चाहिँ सानो एउटा वस्तु हुन्छ होइन, सामान हुन्छ एउटा सानो, त्यसको चाहिँ बाह्र हाते पटुकी हुन्छ भनेपछि त्यो चाहिँ हाम्रो घरतिर नै पाइन्छ, हामीले चाहिँ अब त्यो प्रयोग गरिराखेका हुन्छौँ, प्राय जस्तो टेलर्समा चाहिँ धेरै धेरै पाइन्छ, टेलरमा चाहिँ धेरै धेरै पाइन्छ त्यो चाहिँ। हजुर, टेलर कपडा सिलाउने पसलतिर चाहिँ धेरै युज हुन्छ भनेको। ठिक छ, मिलेको छ साथी सिंहले छोटो मिठोमा सम्झिनुहोस् है, हामी कार्यक्रमको अन्तिममा छौँ।
1: विशेष गरी दिदीहरूलाई हजुरको रेडियो हेल्प परिवारको लागि, मेरो घर परिवार सम्पूर्णको लागि, यहाँ दिदी अनि छोरी मन्द्र सुनिर आएको उसको लागि, अनि प्रिया साथी देवमाजीको लागि, बहिनीहरू हुनुहुन्छ बहिनी निर्मला परे निर्मलामा
0: हवस् त नमस्कार। उहाँ हुनुहुन्थ्यो वान्थलीदेखि दुर्ब पाण्डे जी हुनुहुन्थ्यो, उहाँले नै तर्बी लगाएर छुटिसक्नु भएको छ। अब चाहिँ हामी छुटिनुपर्ने हुन्छ। यतिन्जेलसम्म तपाईँले देश तथा विदेशमा रहेर विभिन्न माध्यमबाट हामीलाई सुनेर साथ दिनुभयो, कार्यक्रममा सहभागिता जनाउनुभयो, सम्पूर्ण साथीहरूलाई एकै विषयमा धन्यवाद व्यक्त गर्न चाहन्छु। र त्यसै गरी प्रविधि समितिबाट यतिन्जेलसम्म मलाई साथ सपोर्ट दिनुभयो ललिता आयो साथसाथै श्रीराज महतलाई पनि मलाईदेखि धन्यवाद व्यक्त गर्दै अन्तिममा हामी एउटा मिठो गीत छोड्दै आजको बसाई गाउँखाने कथाको प्रश्नको बाट चाहिँ म सम्झना खड्गे पनि बिदा हुन चाहन्छु। तपाईँ पनि रेडियो सुन्दै गर्नुहोला। हवस् त नमस्कार।
2: विदेश आएदेखि जम्मा गरेको पैसा पठाइदिन्छु है, बरु अलिकति ऋण खोजेर सुइने छानो फेरेर एउटा पक्की घर बनाउन तयारी गर्नु।

0: सन्चै हुनुहुन्छ?
1: यता त सबै ठिकै छ।
0: खर्च थिएन
1: यो पालि साउले तलब दिएको छैन। म साथीहरूसँग सापट मागेर 10-15 हजार पठाइदिन्छु है।
0: 10-15 हजारले के गर्ने? मैले छोराछोरीको स्कुलमा फी तिर्नु छ, साउ पैसा माग्न आएको आएछ।
1: तिमीले भने जस्तो सजिलो छ र विदेश? विदेशमा पैसा फल्छ?
0: मैले मात्र के गर्ने? बरु आउनुहोस् त घर। हेलो, सन्चै हुनुहुन्छ?
1: यता त सबै ठिकै छ।
0: खर्च थिएन
1: यो पालि साउले।

0: अहिले दिउँसोको 3 बज्यो।
1: हजुरको रेडियो 102.1 मेगाहर्ज
2: कायमै चालु आर्थिक वर्षको बजेट घाटा 3.5 खर्ब नजिक। एआई संगीत पहिचान गर्ने नयाँ लेबलिङ प्रणाली सार्वजनिक श्रोताहरूलाई संगीत सृजनामा एआईको प्रयोगबारे स्पष्ट जानकारी दिने उद्देश्य। भेनेजुएलामा 2 हप्ता अघि आएको भूकम्पका कारण ज्यान गुमाउनेको संख्या 4,000 जना नाघ्यो। हराइरहेका हजारौं मानिसहरूको खोजी चल्दै र विश्वकप फुटबलको सेमी फाइनलमा भोलि बिहान नर्वे र इंग्ल्याण्ड तथा अर्जेन्टिना र स्विजरल्याण्ड खेल्दै। नेपाल खबरमा अब पूरा खबर। कालीकोटको गगनी खोलामा गैराती गएको पहिरोका कारण कर्णाली राजमार्ग अवरूद्ध भएको छ। सड़क डिभिजन कार्यालय जुम्लाका सूचना अधिकारी सौरभ कुमार सिंहका अनुसार गगनी खोलामा पहिरो पन्छाएर सड़क खुलाउने प्रयास भइरहेको छ। कार्यालयले बर्खायाममा यात्रा गर्दा सावधानी अपनाएर मात्र हिँड्न तथा रातिको समयमा यात्रा नगर्न सबैलाई सार्वजनिक सूचना मार्फत आग्रह गरेको छ। यसैबीच बाढ़ी तथा पहिरोका कारण कर्णाली सहित 5 वटा राजमार्गका विभिन्न ठाउँमा सड़क अवरूद्ध भएका छन्। इलामको इलाम नगरपालिका वडा नम्बर 9 राजदुपालीमा मेची राजमार्ग पूर्ण रूपमा अवरूद्ध भएको प्रहरीले जनाएको छ। ठूलो पानी परेकाले सम्भावित बाढ़ीको जोखिमका कारण प्रहरीले बीपी राजमार्गको खुरकोट नेपाल थोक कटुन्जे बेसी खण्डमा चल्ने गाडीमा रोक लगाएको छ। मकवानपुरमा पहिरोको कारण बिम्फेती गाउँपालिका 5 भर्याङ डाँडामा रहेको कान्ति लोकपथ सड़क खण्ड पूर्ण रूपमा अवरूद्ध भएको छ। बागलुङमा पहिरोले 9 मिनी नगरपालिका 8 बेल बगरमा रहेको कालीगण्डकी करिडोर सड़क पूर्ण रूपमा अवरूद्ध रहेको छ। जुम्लामा पहिरोले तिला गाउँपालिका 6 त्रिवेणी देवी तातोपानी गाउँपालिका 7 ताप्तीमा सड़क अवरूद्ध भएको छ। प्रहरीले यात्रा गर्नु अघि सम्बन्धित सड़कको अवस्था बुझ्न आग्रह गरेको छ। नेपाल सरकारको खर्च र स्रोत परिचालनमा असन्तुलन कायमै रहेको महालेखा नियन्त्रक कार्यालयको तथ्याङ्कले देखाएको छ। बितेका 3 आर्थिक वर्षको असार 26 गतिसम्मको प्रगति हेर्दा सरकारले लक्ष्य अनुसार राजस्व उठाउन सकेको छैन। चालु आर्थिक वर्ष 2082-83 कुल 15 खर्ब 33 अर्ब रूपियाँ प्राप्तिको लक्ष्य रहेकोमा जम्मा 79.49% अर्थात 12 खर्ब 18 अर्ब रूपियाँ मात्र संकलन भएको छ। खर्चतर्फ चालु आर्थिक वर्ष 19 खर्ब 64 अर्ब रूपियाँको लक्ष्यमा 79.69% अर्थात 15 खर्ब 65 अर्ब रूपियाँ मात्र खर्च भएको छ। सबैभन्दा चिन्ताको विषय पूँजीगत खर्च हो। विकास निर्माणसँग प्रत्यक्ष जोड़िएको यो खर्च खस्कँदै गएको छ। आर्थिक वर्ष 2080-81 57% रहेको पूँजीगत खर्च चालू आर्थिक वर्षमा घटेर जम्मा 44.51% सीमित भएको छ। यसैबीच सरकारको घाटा पनि उच्च रहेको छ। चालू आर्थिक वर्ष 3 खर्ब 46 अर्ब रूपियाँ बराबरको बजेट घाटा देखिएको छ। विश्लेषकहरूको अनुसार दीर्घकालीन आर्थिक सन्तुलनमा देखिएको समस्याको सम्बोधनका लागि नीतिगत सुधार आवश्यक छ। नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरूलाई आफूसँग रहेका निष्क्रिय खाता न्यून गर्ने कार्ययोजना बनाई आउँदो पुष मसान्तभित्र लागू गर्ने निर्देशन दिएको छ। राष्ट्र बैंक अन्तर्गतको बैंक तथा वित्तीय संस्था नियमन विभागले क ख र ग वर्गका इजाजत प्राप्त बैंक तथा वित्तीय संस्थाहरूलाई जारी गरेको एकीकृत निर्देशन 2082 संशोधन गरी यो व्यवस्था गरेको हो। सक्रिय खाता निष्क्रिय हुनु अघि नै फोन एसएमएस र इमेल मार्फत ग्राहकहरूलाई नियमित जानकारी दिने र निष्क्रिय खातालाई सक्रिय बनाउन कम्तीमा 6 महिनाको अन्तरालमा सम्पर्क गरी त्यसको अभिलेख राख्नुपर्ने व्यवस्था गरेको छ। खाता बन्द गर्न ग्राहकले संस्थाको जुनसुकै शाखा वा मोबाइल र वेब एप्लिकेशनबाट सहज रूपमा पहुँच पाउने गरी व्यवस्था मिलाउनु पर्ने निर्देशिकामा भनिएको छ। त्यसै गरी कुनै पनि शाखाबाट पहिचान गरी खाता पुनः सक्रिय गर्न सकिने व्यवस्था गर्न र निष्क्रियबाट पुनः सक्रिय भएका खातामा हुने असामान्य कारोबार निगरानी गर्ने प्रणाली विकास गर्न पनि राष्ट्र बैंकले अनुरोध गरेको छ। विश्वका प्रमुख संगीत उद्योग सम्बद्ध संस्थाहरूले कृत्रिम बुद्धिमत्ता एआईबाट सृजना गरेका संगीत सामग्री पहिचान गर्न नयाँ स्वैच्छिक लेबलिङ प्रणाली सार्वजनिक गरेका छन्। फोनोग्राफिक उद्योगको अन्तर्राष्ट्रिय महासंघ र रेकर्डिङ इण्डस्ट्री एसोसिएशन अफ अमेरिकाले ग्रामी अवार्ड आयोजक सहित अन्य संस्थाहरूसँग मिलेर यो प्रणाली ल्याएका हुन्। श्रोताहरूलाई संगीत सृजनामा एआईको प्रयोगबारे स्पष्ट जानकारी दिने उद्देश्यले पहल गरेको संस्थाहरूले जनाएका छन्। नयाँ प्रणाली अन्तर्गत 2 प्रकारका लेबल प्रयोग गरिएका हुनेछन्। गीत वा रेकर्डिङको धेरै जसो वा सम्पूर्ण सृजनात्मक पक्ष एआईबाट तयार भएमा त्यसमा एआईद्वारा सृजना गरेको लेबल लगाइनेछ। मुख्य रूपमा मानव सृजनामा आधारित तर केही अंशमा एआईको सहयोग लिएको सामग्रीमा भने एआई सहायता प्राप्त लेबल प्रयोग हुनेछ, जहाँ मुख्य स्वर र वाद्य प्रस्तुति भने मानव कलाकारकै हुनुपर्नेछ। यो प्रणाली विश्वव्यापी रूपमा संगीत स्ट्रीमिङ सेवामा

0: गर्ने लक्ष्य छ। एप्पल म्युजिक अनुसार नयाँ अपलोडको एक तिहाई भन्दा बढ़ी सामग्री पूर्ण रूपमा एआईबाट सृजित छन्। स्ट्रीमिङ सेवाहरूको प्रतिनिधि संस्था डिजिटल मीडिया एसोसिएशनले पनि यो लेबलिङ प्रणालीको स्वागत गर्दै एआई सम्बन्धी मेटा डाटा थप सुदृढ बनाउने बताएको छ। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको दिउँसो 3 बजेको नेपाल खबरमा 4 भन्ज्याङ भित्रका खबर सहित थप खबरहरू बाँकी नै छन्, सुन्दै गर्नुहोला।
1: महिला लघुवित्त वित्तीय संस्था लिमिटेडका ग्राहकहरूलाई ब्याज छूट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरूरी सूचना। यस महिला लघुवित्त वित्तीय संस्थाबाट कर्जा उपभोग गरी 2082 चैत्र मसान्तसम्म 90 दिन भन्दा बढ़ी अवधिले कर्जाको भाका मागेको ग्राहकहरूलाई 2083 साल असार मसान्तभित्र आकर्षक ब्याज र हर्जाना छूटको विशेष सुविधा सहित कर्जा चुक्ता गर्ने वा नियमित गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित ग्राहकहरूले आफूले कारोबार गरेको शाखा कार्यालयमा जानुभई छूट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। महिला लघुवित्त वित्तीय संस्था लिमिटेड, शर्त तथा बन्देजहरू लागू हुनेछ।
2: सुन त, मेरो कपडा प्याकिङ गर्दै त श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानु पर्ने भयो।
3: ए हो र, अनि सुन्नु त, अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि। नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 60 काउस र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर, फोक्सोको क्यान्सर, स्तन क्यान्सर, घाँटी तथा टाउको सम्बन्धी क्यान्सर, पेट तथा कलेजो सम्बन्धी क्यान्सर, पाठेघरको मुख, गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीड़ितहरूका लागि 1,00,000 छुटको व्यवस्था पनि छ।
2: ओहो, यस्तो सुविधा रहेछ। ल, अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छौ।
4: क्यान्सर विरुद्ध आशाको किरण, सीएमसी क्यान्सर इन्स्टिच्युट।
5: फोन 0556-94-33-493-555।
0: सीधा कुरा प्रष्ट विचार, यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज नेपाल खबरमा। अब थप खबरहरू। निर्वाचन आयोग नेपालको कार्यवाहक प्रमुख निर्वाचन आयुक्तको जिम्मेवारी आयुक्त डाक्टर जानकी कुमारी तुलाधरले सम्हाल्नु भएको छ। यसैका कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारी यही असार 23 गते 65 वर्ष उमेर हदका कारण अवकाश भएपछि त्यसपछिको वरियतामा रहनुभएका आयुक्त डाक्टर तुलाधरलाई जिम्मेवारी छोडेको हो। 5 सदस्यीय हुने आयोगमा अहिले आयुक्त डाक्टर तुलाधर र आयुक्त सगुन शमशेर जबडा कायम हुनुहुन्छ। तत्कालीन प्रमुख निर्वाचन आयुक्त दिनेश कुमार थपलियाको 2082 वैशाख 5 गते र तत्कालीन निर्वाचन आयुक्त ईश्वरी प्रसाद पौडेलको 2079 फागुन 4 गते कार्यकाल सकिएको थियो। संसदीय सुनवाई समितिले प्रमुख निर्वाचन आयुक्त र निर्वाचन आयुक्तका लागि सिफारिश गरेका 3 जना विरूद्ध उजुरी आह्वान सहित सुनवाई प्रक्रिया शुरू गरेको छ। संवैधानिक परिषदले मान बहादुर कार्कीलाई प्रमुख निर्वाचन आयुक्त तथा डाक्टर राजीव सुब्बा र गुरूप्रसाद वाग्लेलाई निर्वाचन आयुक्तमा सिफारिश गरेको छ। विदेशको खबर, भेनेजुएलामा आएको विनाशकारी भूकम्पमा परिज्ञान गुमाउनेको संख्या 4,000 जना नआएको भेनेजुएला सरकारले जनाएको छ। यसार 10 गते आएको भूकम्पका कारण कम्तीमा 4,118 जनाको ज्यान गएको पुष्टि भएको भेनेजुएलाका संसद प्रमुख जोर्ज रेड्रिगेजलाई उद्धृत गर्दै समाचार संस्था एएफपीले जनाएको छ। यस्तै 16,740 जना घाइते भएका छन्। थप 1,000 मानिसहरू बेपत्ता भएकाले खोजी तथा उद्धार कार्य जारी राखिएको छ। उद्धार टोलीहरूले अब जीवित व्यक्तिहरूको सम्भावना भने नरहेको जनाएका छन्। परिवारका सदस्य उनीहरूलाई सम्मानजनक संस्कार गर्ने आशामा आफ्नो परिवारका सदस्यहरूलाई भग्नावशेषबाट खोज्ने काम जारी राखेका छन्। यसैबीच संयुक्त राष्ट्रसंघले भेनेजुएलामा भूकम्प राहत कार्यका लागि झण्डै 30 करोड़ डलरको तत्कालीन अपील जारी गरेको छ। अब खेल खबर, फिफा विश्वकप फुटबल अन्तर्गत भोलि बिहान क्वार्टर फाइनलका 2 खेल हुँदैछन्। भोलि बिहान पाउने 3 बजे नर्वे र इंल्याण्ड तथा बिहान पाउने 7 बजे साबिक विजेता अर्जेन्टिना र स्विजरल्याण्डले खेल्दैछन्। नर्वे पहिलो पटक विश्वकपको क्वार्टर फाइनलमा पुगेको हो। इंल्याण्डले लगातार तेस्रो पल्ट क्वार्टर फाइनल खेल्दैछ। नर्वेका एर्लिङ हलाण्डले यो विश्वकपमा 7 गोल गरेका छन् भने इंल्याण्डका कप्तान ह्यारी केन र जुड बेल्जियम पनि लयमा छन्। यस्तै साबिक विजेता अर्जेन्टिनाले सेमी फाइनलमा पुग्न स्विजरल्याण्डसँग खेल्नेछ। यसअघि गए राति भएको खेलमा जेनलाई हराउँदै स्पेन विश्वकप फुटबलको सेमी फाइनलमा पुगेको छ। स्पेनले अब सेमी फाइनलमा फ्रान्ससँग खेल्नेछ। पहिलो क्वार्टर फाइनलका फाइनल खेलमा साबिकको विजेता फ्रान्सले मोरक्कोलाई 2-0 गोलले हराउँदै सेमी फाइनलमा पुगेको हो। चार भन्ज्याङ भित्रका खबर शुरू गर्नु अघि नेपाल खबरमा अहिलेसम्मका मुख्य मुख्य खबर फेरि एकपटक। गोकर्णी खोलामा पहिरो जाँदा कर्णाली राजमार्ग अवरूद्ध, बीपी राजमार्ग काभ्रे खण्डका आवाज जावत रोकियो, यात्रा शुरू गर्नु अघि सड़कको अवस्था बुझ्न आग्रह। सरकारको स्रोत संकलन र खर्चमा असन्तुलन कायमै, चालू आर्थिक वर्षको बजेट घाटा 3.5 खर्ब नजिक। एआई संगीत पहिचान गर्ने नयाँ लेबलिङ प्रणाली, सार्वजनिक श्रोतालाई संगीत सूचनामा एआईको प्रयोगबारे स्पष्ट जानकारी दिने उद्देश्य। भेनेजुलामा 2 हप्ता अघि आएको भूकम्पका कारण ज्यान गुमाउनेको संख्या 4,000 जना नाग्यो, हराइरहेका हजारौं मानिसको खोजी चल्दै। र विश्वकप फुटबलको सेमी फाइनलमा पुग्न भोलि बिहान नर्वे र इंग्ल्याण्ड तथा अर्जेन्टिना र स्विजरल्याण्ड खेल्दै।
5: नेपाल ब्याङ्क लिमिटेडका कर्जा ग्राहकहरूलाई ब्याज छुटसहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरूरी सूचना। यस ब्याङ्कबाट कर्जा उपभोग गरी विक्रमसम्म 2079 साल चैत्र मसान्त अगाडि खराब वर्गमा वर्गीकरण भएका बकेउता सावारू 1 करोड़सम्मका खराब तथा अपलेखित कर्जा ग्राहकहरूलाई विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र योजना अनुसार ब्याज छुट सुविधासहित कर्जा चुक्ता गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित कर्जा ग्राहकहरूले ब्याज छुटको सुविधा लिनुभई कर्जा चुक्ता गर्नुहुन अनुरोध गर्दछौ। साथै विक्रमसम्म 2080 साल वैशाख 1 गते पश्चात निष्क्रिय वर्ग र सक्रिय वर्गमा रहेका कर्जा ग्राहकहरूले विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र बकेउता सावा ब्याज बुझाई कर्जा चुक्ता वा नियमित गरेमा ब्याज छुटको व्यवस्था गरिएकोले यस ब्याङ्कको नजिकको शाखा कार्यालयमा जानुभई ब्याज छुट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। शर्त तथा बन्देजहरू लागू हुनेछ।
6: समय सँगै अघि बढ्दै नेपाल ब्याङ्क लिमिटेड, नेपालको पहिलो ब्याङ्क।
7: साली नदीको शिर,
8: मणि चूडको काख,
7: स्वच्छ सुन्दर र स्निग्ध प्रकृति,
8: शान्ति र आनन्दको अनुभूति,
7: भीडभाडबाट टाढा,
8: सहरबाट नजिकै,
7: तपाईँको स्वागत र आतिथ्यका लागि सधैँ तत्पर
8: झुले अर्ग्यानिक फार्म रिजोर्ट।
9: विस्तृत जानकारीका लागि फोन नम्बर 9861956 र 9841954181, वेबसाइट झुले.com.np।
10: मेरा छोरा छोरीको सपना अन्तर्राष्ट्रिय स्तरको उच्च शिक्षा, म पनि यस्तै चाहन्छु। मलाई विश्वास छ हाम्रो सपना र चाहनालाई पूरा गर्छ नेपाल जापान सेवा सेन्टरले।
11: हजुर, उच्च शिक्षाको लागि जापानको जुनसुकै सिटीमा अध्ययन गर्न र जापानिज भाषा सिक्नको लागि हामी तपाईँको साथमा छौँ।
12: सम्पर्क नेपाल जापान सेवा सेन्टर, नागपोखरी काठमाडौँ, फोन नम्बर 44282042, 44282042।
13: कम ऑन, यु विल सर्टेनली बी बेनिफिटेड।
0: उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको चार भन्ज्याङ भित्र खबरमा तपाईँलाई स्वागत छ। काठमाडौँ उपत्यका सहितका केही नदीमा आकस्मिक बाढ़ीको जोखिम देखिएको छ। उपत्यका काठमाडौँ, भक्तपुर, ललितपुर, काभ्रे र आसपासका जिल्ला भई बहने केही ससाना नदीमा आकस्मिक बाढ़ीको उच्च जोखिमको सम्भावना रहेकाले यी जिल्लाका तटीय क्षेत्रमा सतर्कता अपनाउन जल तथा मौसम विज्ञान विभागको बाढ़ी पूर्वानुमान महाशाखाले आग्रह गरेको छ। गैरातीको अविरल वर्षाका कारण बागमतीको बाढ़ी पस्दा काठमाडौँको किर्तिपुरमा रहेको राधास्वामी सत्संग होल्डिङ सेन्टर डुबान परेको छ। सेन्टरभित्र पानी भरिएपछि त्यहाँ आश्रय लिइरहेका विस्थापित सुकुम्बासी बिचल्लीमा परेका छन्। लगातारको वर्षाले होल्डिङ सेन्टरभित्रका कोठाहरूमा पानी भरिँदा उनीहरूका सबै बन्दोबस्तीका सामान डुबेका छन्। नेपालमा उपलब्ध गुणस्तरीय र अन्तर्राष्ट्रिय स्तरको शिक्षालाई प्रवर्धन गर्ने उद्देश्यका साथ काठमाडौँमा 2 दिने शैक्षिक मेला शुरू भएको छ। बितेको 11 वर्षदेखि निरन्तर आयोजना हुँदै आएको यस मेलाले नेपाली शैक्षिक संस्थाहरूले पनि अन्तर्राष्ट्रिय स्तरको जनशक्ति उत्पादन गर्न सक्छन् भन्ने सन्देश प्रवाह गर्ने लक्ष्य राखेको छ। मेला आयोजक संस्थाका निर्देशक तारामान रावलका अनुसार नेपाली शिक्षा क्षेत्रबारे समाजमा रहेका नकारात्मक धारणालाई चिर्न र स्वदेशी विश्वविद्यालयका क्षमता प्रदर्शन गर्न यो कार्यक्रम महत्वपूर्ण माध्यम बनेको छ। यस वर्षको मेलामा 50 भन्दा बढ़ी सरकारी तथा निजी संस्था संस्थाहरूको सहभागिता रहेको छ। पछिल्लो समय विद्यार्थीहरू अतिन भन्दा पनि वैदेशिक रोजगारलाई प्राथमिकता दिने प्रवृत्ति बढ़ेको प्रति चिन्ता व्यक्त गर्दै उहाँले नेपालमै बसेर गुणस्तरीय शिक्षा हासिल गर्न सकिने र यहाँका उत्पादित जनशक्तिको पारिश्रमिक तथा बजार माग समेत उच्च रहेको जानकारी दिनुभयो। भोलिसम्म चल्ने मेलाले विद्यार्थी अभिभावक र विश्वविद्यालय बीच एउटा मजबूत पुलको काम गर्ने र स्वदेशी शिक्षा गरिमा बढ़ाउने टेवा पुर्याउने अपेक्षा रहेको छ। भक्तपुर नगरपालिकाले पुरानो जगातीमा रहेको पुल पुनर्निर्माण सम्पन्न गरी आजदेखि सञ्चालन ल्याएको छ। आज आयोजित कार्यक्रममा मेयर सुनिल प्रजापतिले ऐतिहासिक महत्व भएको पुल पुनः सञ्चालनमा आउनु खुशीको विषय भएको बताउनुभयो। काठमाडौँ महानगरपालिकाले चालू आर्थिक वर्षमा प्राप्त धेरै सो गुनासोको व्यवस्थापन गरेको बताएको छ। महानगरपालिकाका अनुसार 7735 गुनासो मध्ये 93% गुनासो फर्सेट भइसकेका छन्। यसै गरी हेलो सरकार मार्फत प्राप्त 1896 गुनासो मध्ये 84% गुनासो व्यवस्थापन गरेको महानगरपालिकाले जनाएको छ। महानगरपालिकाका अनुसार दुवै माध्यमबाट प्राप्त गरेको 9631 गुनासो व्यवस्थापन गरिएको हो। नागरिकलाई गुनासो तथा सुझाव उपलब्ध गराउन महानगरपालिकाले आफ्नो गुनासो व्यवस्थापन प्रणालीको टेलिफोन नम्बर 1180 सम्पर्क गर्न आग्रह गरेको छ। मनोहरा सरसफाई तथा सम्पदा बचाऊ नागरिक अभियानको 486 साप्ताहिक सरसफाई कार्यक्रम सम्पन्न भएको छ। बिहान 7 बजेदेखि 9 बजेसम्म काठमाडौँ महानगरपालिका वडा नम्बर 32 नयाँ फाँट क्षेत्रमा सरसफाई गरिएको हो। आजको सरसफाई अभियानबाट झण्डै 2 टन फोहोर संकलन गरेर व्यवस्थापन गरेको अभियन्ताहरूले बताएका छन्। यसैबीच साउन महिनामा पशुपतिनाथको पूजा आराधना एवं दर्शनका लागि आउने भक्तजनको सहजताका लागि पशुपति क्षेत्रमा सरसफाई अभियान शुरू भएको छ। दिउँसो 3 बजेको राष्ट्रिय र 4 भन्ज्याङ भित्रका खबर सक्नु अघि मुख्य खबर फेरि एकपटक। सरकारको स्रोत संकलन र खर्चमा असन्तुलन कायमै चालू आर्थिक वर्षको बजेट घाटा 3.5 खर्ब नजिक। काठमाडौँ उपत्यका सहित केही नदीमा आकस्मिक बाढ़ीको जोखिम। बाढ़ी पछि किर्तिपुरमा रहेको होल्डिङ सेन्टरका सुकुम्बासीको बिचल्ली र स्वदेशमै गुणस्तरीय शिक्षाको प्रवर्धन गर्ने उद्देश्य सहित स्टडी इन नेपाल शैक्षिक मेला शुरू। 50 बढ़ी सरकारी तथा निजी शिक्षण संस्थाहरूको सहभागिता। अहिलेलाई 4 भन्ज्याङ भित्रका खबर यति नै। बेलुका 6 बजे नेपाल दर्पण लिएर फेरि आउनेछौ। उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz उज्यालो online.com पढेर सुन्दै गर्नुहोला। यात्रा गर्नु पूर्व सड़क र मौसमको अवस्था बारे जानकारी लिने गरौं। नमस्कार।
14: हजुरको रेडियो 102.1 MHz।
15: हावाहुरी चलेको बेला के गर्ने?
16: घरको झ्याल र ढोका बन्द गर्ने,
15: आगोका स्रोतहरू बन्द गर्ने,
16: मोटरसाइकल गाडी चलाइरहेको भए रोकेर सुरक्षित स्थानमा बस्ने,
15: भीड़भाड़मा भए नआतिने, भागदौड नगर्ने, बिस्तारै सुरक्षित स्थानमा लाग्ने,
16: खुल्ला स्थानमा हुँदा सुरक्षित स्थानमा बस्ने,
15: कतै सुरक्षित ओत नभेटे थुचुक्क बसेर दुवै हातले टाउको छोपी घोप्टो पर्ने,
16: हावा हुरी चलेको बेला के नगर्ने,
15: कमजोर संरचना, अग्ला रुख, टेलिफोन र बिजुलीको खम्बा तथा तार मुन्तिर नबस्ने,
16: बिजुलीको तार लत्रिएको छ भने नछुने,
15: बिजुलीका तार ठोकिएर सर्ट सर्किट हुन सक्ने भएकाले विद्युतीय उपकरण नचलाउने,
16: उडाएर आएको सामानबाट चोट लाग्ने जोखिम भएकाले जोखिमयुक्त स्थानमा नबस्ने।
15: जनहितका लागि हजुरको रेडियो 102.1 MHz जारी सन्देश।
17: सूर्यज्योति लाइफ इन्सुरेन्स कम्पनीले अधिकतम 100% छुट लिएर आएको छ। यदि समयमै प्रिमियम नतिरेको कारण तपाईँको जीवन बिमा ल्याप्स भएको छ भने यही असार 26 गते भित्र नवीकरण गरी विलम्ब शुल्कमा अधिकतम 100% छुट पाउनुहोस्। नवीकरण शुल्क अनलाइन मार्फत वा नजिकैको शाखा कार्यालयमा गई बुझाउन सकिनेछ। थप जानकारीका लागि आजै सम्पर्क गर्नुहोस्। सूर्यज्योति लाइफ, जीवनको लागि।
18: रामेछाप उद्योग वाणिज्य संघको सदस्यता नवीकरण सम्बन्धी सूचना।
16: रामेछाप उद्योग वाणिज्य संघको विधान बमोजिम आर्थिक वर्ष 2083-84 का लागि सदस्यता नवीकरण खुला भएको छ। 2083 साल असार मसान्त भित्र तोकिएको शुल्क र आवश्यक कागजात सहित नवीकरण गर्नुहुन अनुरोध छ। म्याद भित्र नवीकरण नगरेमा सदस्यता स्वत खारिज हुनेछ र सदस्य संरक्षण हितकोषको सेवाबाट वञ्चित हुनुपर्नेछ।
18: आवश्यक कागजात,
16: सदस्यता परिचय पत्र,
18: व्यवसाय दर्ता तथा पछिल्लो नवीकरणको प्रमाण
16: र तोकिएको नवीकरण शुल्क
18: अन्तिम मिति 2083 साल असार मसान्तसम्म।
16: सदस्य संरक्षण हितकोषबाट संघको सदस्यहरूले आर्थिक वर्ष 2083-84 पाउने सेवाहरू:
18: सदस्य मृत्यु,
16: नगद राहत रु 20,000 रुपियाँ,
18: दुर्घटना स्वास्थ्य उपचार,
16: उपचार सम्पूर्ण बिलको 15% वा रु 15,000 मध्ये कुन कम हुन्छ सोही अनुसार भुक्तानी गरिने,
18: व्यावसायिक क्षतिपूर्ति, आग लागि प्राकृतिक प्रकोप,
16: राहत प्याकेज प्रहरी सर्जीमन मुचुल्काको आधारमा रु 30,000 भुक्तानी गरिने,
18: अपाङ्गता,
16: एकमुष्ट आर्थिक सहयोग पूर्ण अपाङ्गता मापदण्ड भित्र भए रु 20,000 र आंशिक अपाङ्गता नेपाल सरकारको वर्गीकरणको मापदण्ड भित्र भए रु 5,000-10,000 सम्म।
18: थप जानकारीको लागि सम्पर्क नम्बर 0848-540-028, 98-45-43-028 रामेछाप उद्योग वाणिज्य संघ कार्यालय रामेछाप। सार्वजनिक सुनवाई सञ्चालन हुने सम्बन्धी रामेछाप नगरपालिकाको सूचना।
16: रामेछाप नगरपालिकाद्वारा चालू आर्थिक वर्ष 2082-83 को तेस्रो चौमासिक अवधिको आय व्यय तथा सम्पन्न भए गरेका विकास निर्माणका गतिविधिहरू र सेवा प्रभावको अवस्थाका बारेमा आम नगरवासीहरूलाई सुसूचित गराउन तथा सरोकारवालाहरूका धारणा एवं पृष्ठपोषण लिनका लागि सार्वजनिक सुनवाई कार्यक्रम राखिएकोले सो कार्यक्रममा उपस्थित भइदिनु हुन आम नगरवासीहरूमा हार्दिक अनुरोध गरिन्छ।
18: सार्वजनिक सुनवाई सञ्चालन हुने मिति, समय र स्थान:
16: मिति 2083 साल असार 28 गते आइतबार,
18: समय बिहान 10 बजेदेखि,
16: स्थान नगरपालिका सभा हल रामेछाप नगरपालिका रामेछाप,
18: रामेछाप नगरपालिका नगर कार्यपालिकाको कार्यालय रामेछाप बजार रामेछाप।

Agent Contract.

0: हजुरको रेडियो 102.1 मेगाहर्ज।
1: के तपाई वा तपाईले चिनेको कोही लैंगिक हिंसा, दुर्व्यवहार वा अन्यायमा पर्नु भएको छ? कतै न्याय र उपचारको खोजीमा कहाँ जाने भनेर अलमलमा त हुनुहुन्न?
2: चिन्ता नगर्नुहोस्, तपाईसँगै छ रामेछाप अस्पतालको एकद्वार संकट व्यवस्थापन केन्द्र ओसीएमसी।
1: यहाँ हिंसा प्रभावित महिला, बालबालिका तथा पुरुषहरूका लागि बिना भेदभाव एकै स्थानबाट सेवा प्रदान गरिन्छ।
2: हजुर, यहाँ शारीरिक चोटपटकको उपचार र निशुल्क चिकित्सकीय जाँच,
1: कानूनी उपचारका लागि फोरेन्सिक परीक्षण,
2: मनोसामाजिक परामर्श र सुरक्षाको व्यवस्था,
1: आवश्यक परेमा सुरक्षित आवास र पुनर्स्थापनाको समन्वय।
2: हिंसा सहनु हुँदैन, आवाज उठाउनु पर्छ। रामेछाप अस्पतालमा स्थापना भएको ओसीएमसीले 2079 सालदेखि निरन्तर तपाईँको गोपनीयता कायम राख्दै सेवा दिँदै आएको छ।
1: थप जानकारीको लागि आजै सम्पर्क गर्नुहोस् रामेछाप अस्पताल रामेछाप। सम्पर्क नम्बर 97652033 वा 98444410/40। इमेल dhramechap@gmail.com।
2: हिंसामुक्त समाज निर्माणमा हाम्रो साथ एकद्वार संकट व्यवस्थापन केन्द्र रामेछाप अस्पताल रामेछाप।
1: QAA प्राप्त बानेश्वर बहुमुखी क्याम्पस शान्तिनगर बानेश्वर काठमाडौँको नयाँ भर्ना सम्बन्धी सूचना।
2: लामो शैक्षिक इतिहास भएको त्रिविद्वारा सञ्चालित बोर्ड परीक्षामा राम्रो रिजल्ट ल्याउन सफल QAA प्राप्त यस बानेश्वर बहुमुखी क्याम्पसमा बिहानी समयमा बीबीएस, बीए र बीएड प्रथम वर्षमा शैक्षिक सत्र 2083-84 लागि भर्ना खुल्यो। साथै विद्यालय व्यवस्थापन समितिको स्वीकृतिमा बिहानी समयमा कक्षा 11 साइन्स म्यानेजमेन्ट, ह्युमानिटी, कम्प्युटर साइन्स र एजुकेशनमा धमाधम भर्ना भइरहेको छ।
1: क्याम्पस लोकेसन काठमाडौँको तीनकुने गैरी गाउँ पेट्रोल पम्पबाट 200 मिटर भित्र बागमती पुल सँगै बानेश्वर बहुमुखी क्याम्पस शान्तिनगर काठमाडौँ। थप जानकारीको लागि सम्पर्क नम्बर 01-46-30-310, 98-51-40-41-98 र 98-41-25-59-57। महिला दिदी बहिनीहरूको लागि खुसीको खबर,
3: हरेक महिनाको अन्तिम शनिबार बिहान 10 बजेदेखि दिउँसो 3 बजेसम्म यस सुनकोशी सामुदायिक अस्पताल खुर्कोटमा महिला रोग विशेषज्ञ गाइनोलोजिस्ट डाक्टर आसमा अधिकारी आउनु हुने भएकोले सम्पूर्ण महिला दिदी बहिनीहरूले चेक जाँच गराई समयमै रोगको उपचार गराउनु होला।
1: थप जानकारीको लागि सम्पर्क नम्बर 98-54-043-230, 97-67-65-24-900।
3: सुनकोशी सामुदायिक अस्पताल खुर्कोट सिन्धुली।
2: रैथाने बाली लगाउनुका मुख्य फाइदाहरू,
3: न्यून लागत र सजिलो खेती। यी बालीहरू कम उब्जाउ हुने रुख र भिरालो जमिनमा पनि सजिलै फलाउन सकिन्छ। यसका लागि महँगा रासायनिक मल र विषादीको आवश्यक पर्दैन, जसले गर्दा खेतीको लागत कम हुन्छ।
2: जलवायु अनुकूलन र सहनशीलता, रैथाने बालीहरू खडेरी र प्रतिकूल मौसम सहन सक्ने क्षमताका हुन्छन्। जलवायु परिवर्तनको यस समयमा थोरै सिँचाइमा पनि यिनले सन्तोषजनक उत्पादन दिन्छन्।
3: अमूल्य पोषक तत्व र स्वास्थ्य लाभ, कोदो क्याल्सियम, फलाम र फाइबरको धनी स्रोत हो, जसले मधुमेह, उच्च रक्तचाप र मुटु रोग नियन्त्रणमा मदत गर्छ।
2: फापर, यसमा पाइने रुटिन तत्वले रक्तनली मजबुत बनाउँछ र रक्त संचारमा सुधार ल्याउँछ।
3: लट्टे मार्से, फलाम क्याल्सियम र उच्च गुणस्तरको प्रोटिन पाइने हुनाले यो बालबालिका र सुत्केरीका लागि निकै पोषिलो हुन्छ।
2: माटोको उर्वरा शक्तिमा सुधार, सिमी, मस्याङ र गहत जस्ता दलहन बालीले माटोमा नाइट्रोजन स्थिर गरी जमिनको उर्वरा शक्ति बढाउँछन्।
3: आर्थिक आमदानी र आत्मनिर्भरता, आज भोलि सहरमा रैथाने बालीको माग र मूल्य दुवै बढ्दो छ। यसको व्यवसायिक खेती र परिकार विविधीकरण, बिस्कुट, केक, पाउरोटी आदिबाट कृषकले राम्रो आमदानी गर्न सक्छन्।
2: रैथाने बाली बचाउ, स्वस्थ जीवन, सुरक्षित भविष्य निर्माण गरौ। रामेछाप नगरपालिका कृषि विकास शाखाद्वारा जनहितमा जारी सन्देश।
3: विषादयुक्त खाना त्यागौ, रैथाने बालीतिर लागौ।
2: जुन माटोमा हामी जन्मियौ त्यही माटो आज आफ्नो मौलिक पहिचान खोजिरहेको छ।
3: आदरणीय किसान दाजुभाइ दिदीबहिनीहरू, के तपाईँले याद गर्नु भएको छ हाम्रा पुर्खाहरू कति बलिया र निरोगी थिए। उनीहरूको त्यो शक्ति बजारको महँगो प्याकेटको खानेकुरामा होइन, हाम्रै पाको बारीमा फल्ने कोदो, फापर, जौ, उवा, चिनो, काबुन र लट्टेमा थियो।
2: हामीले किन रैथाने बाली नै लगाउनु पर्छ त? आज गाउँ घरमा सुगर, प्रेसर र ग्यास्ट्रिकका बिरामी किन बढ्दैछन्? किनभने हामीले आफ्ना पोसिला रैथाने बाली छोड्यौं। कोदो र कागुन औषधि हुन्। फापरले हाम्रो मुटु जोगाउँछ र रक्तचाप नियन्त्रण गर्छ। यी बालीहरू हामीलाई बचाउन हाम्रै माटोमा जन्मिएका हुन्।
3: माटोको वरदान। हाम्रा कतिपय बारी बाजा छन्, कति रुखा छन्, तर याद राख्नुहोस्, जहाँ अरू केही फल्दैन त्यहाँ हाम्रा रैथाने बालीहरू मुस्कुराउँदै फल्न सक्छन्। थोरै लगानी, थोरै सिँचाई र खडेरीमा पनि नडगमगाउने यी बालीहरू जलवायु परिवर्तनको यो समयमा हाम्रा सच्चा साथी हुन्।
2: यदि हामीले आफ्नै माटोको बिउ जोगाएनौ भने भोलि हाम्रा सन्ततिले कुन मुखले आफूलाई रामेछापको सन्तान भन्लान्।
3: परनिर्भरताको अन्त्य। बाहिरबाट आउने विषादयुक्त चामल र पिठोमा कतिन्जेल भर पर्ने। आफ्नै बारीमा चिनो र कागुनो फलाउ। आफ्नै घरको पोसिलो खानेकुरा खाऊ र आत्मनिर्भर बनाऊ।
2: किसान दाजुभाइ तथा दिदी बहिनीहरू, अहिलेको मौसम खेती गर्ने समय हो। आउनुहोस्, आफ्ना बाँझा खेत बारीमा फेरि एकपटक रैथाने बालीको बिउ छरौं। ती बिउहरू मात्र होइनन्, हाम्रा पुर्खाको आशिष र हाम्रा सन्तानको भविष्य हुन्। रैथाने बालीको खेती प्रविधि, उन्नत बिउ र अन्य सहयोगका लागि आज रामेछाप नगरपालिकाको कृषि विकास शाखामा सम्पर्क राख्नुहोस्।
3: आफ्नो बिउ जोगाऊ, आफ्नै खेतीमा रमाऊ, स्वस्थ र समृद्ध रामेछाप बनाऊ।

0: हजुरको रेडियो 102.1 MHz।
1: सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनीले अधिकतम 100% सम्म छुट लिएर आएको छ। यदि समयमै प्रिमियम नतिरेको कारण तपाईँको जीवन बीमा ल्याप्स भएको छ भने यही असार 26 गते भित्र नवीकरण गरी विलम्ब शुल्कमा अधिकतम 100% सम्म छुट पाउनुहोस्। नवीकरण शुल्क अनलाइन मार्फत वा नजिकैको शाखा कार्यालयमा गई बुझाउन सकिनेछ। थप जानकारीका लागि आजै सम्पर्क गर्नुहोस्। सूर्यज्योति लाइफ, जीवनको लागि।
2: के गर्नु, सबै गाउँका ठिटाहरू कोही मुगलान पसे, कोही सहर बसे, मा बुढोली अब खेती कसरी लाउनु? हुन त आज भोलि छिट्टै काम हुने मेसिन औजारहरू आएको छ रे नि, के गर्नु, कहाँ गएर बुझ्नु होला?
3: ल हजुरबाले के चिन्ता गर्नु भएको, हाम्रै सिन्धुलीमा रहेको रञ्जितकार इन्टरप्राइजेस छँदैछ नि। त्यहाँ त हाम्रो घरमा आवश्यक पर्ने पानी तान्ने पम्प, पाइप, मिल सहित खेत जोत्न, खन्न, बिउ छर्नका लागि विभिन्न आइटमका हाती ट्याक्टर, टेलरहरू र फर्निचरका लागि आवश्यक पर्ने सम्पूर्ण सामानहरू पाइन्छ नि। त्यही गएर ल्याए त भइगयो नि।
4: रञ्जितकार इन्टरप्राइजेस, कमलामाई नगरपालिका 1 नम्बर बजार, सिन्धुली। सम्पर्क नम्बरहरू 0475211158, 98054175, 98146906, 98064417188।
3: कृषिमा यान्त्रिकीकरण, लागतमा न्यूनीकरण,
4: सम्पूर्ण कृषि मेसिनरी औजार अब एउटै छाना मुनि।
5: के तपाईँ दाँत, आँखा, एक्सरे, भिडियो एक्सरे, फिजियोथेरापी सम्बन्धी सम्पूर्ण सेवाहरू एउटै छानामुनि चाहनुहुन्छ? यदि चाहनुहुन्छ भने विगत लामो समयदेखि सञ्चालनमा रहेको मन्थली पोलिक्लिनिक एन्ड डायग्नोसिस सेन्टरमा आउनुहोस्।
6: हाम्रा सेवाहरू बिरामी जाँच, 24 घण्टा आकस्मिक सेवा, भिडियो एक्सरे र ईसीजी, रगत दिशा पिसा जाँच, परिवार नियोजन परामर्श तथा उपचार, घाउ चिरफार तथा ड्रेसिङ, साथै यहाँ सबै प्रकारका स्वदेशी तथा विदेशी औषधिहरू सुपथ मूल्यमा होलसेल तथा खुद्रा बिक्री गरिन्छ।
5: प्रोप्राइटर मोहन कुमार स्पष्ट। सम्पर्क नम्बर 9854043305, 0485453305। मन्थली पोलिक्लिनिक एन्ड डायग्नोसिस सेन्टर, मन्थली नगरपालिका 2 देवकोटा चोक, लक्ष्मी सनराइज ब्याङ्क भएको घर, मन्थली रामेछाप।
7: घर बनाउनको लागि रड, सिमेन्ट जस्ता पाता चाहिने, कहाँबाट ल्याउने होला? फेरि यो मन्थलीमा त्यस्तो राम्रो हजुरको पसल चाहिँ कहाँ होला बटिस?
8: काका, तिमीलाई यति नै थाहा छैन? अब हाम्रै मन्थलीमा दीपज्योति हार्डवेयर एन्ड सप्लायर्स खुल्यो नि काका।
9: हजुर, यहाँ सिमेन्ट, रड, पाइप, फ्लाई जस्ता तथा निर्माण सम्बन्धी सम्पूर्ण सामान होलसेल मूल्यमा पाइन्छ। साथै ढुवानीको व्यवस्था पनि गरिएको छ। उदयपुर गैडाछाप सिमेन्ट र पशुपति रंगको अधिकृत विक्रेता काटी किला रंग रोगनका सामानहरू एकै ठाउँमा पाइन्छ।
10: प्रोप्राइटर विनोद श्रेष्ठ, सम्पर्क नम्बर 9854040682, गोविन्द श्रेष्ठ, सम्पर्क नम्बर 9854040892, र 0485453085, श्री दीपज्योति हार्डवेयर एन्ड सप्लायर्स, मन्थली नगरपालिका, खादबारी, रामेछाप।

0: हजुरको रेडियो 102.1 MHz।
1: वाउ, हैन, हिजो घरमा जाँदा त्यस्तै चमक, आज अफिसमा आयो त्यस्तै चमक छ। यति धेरै घर अफिसको लागि चाहिने डेकोरेसनको सामान चाहिँ कहिले ल्यायो नि? अनि कहाँबाट ल्यायो?
2: कहाँबाट हुनु नि? हाम्रै मन्थली कटरबुट नजिकै रहेको वीरगंज फर्निसिङ एन्ड सप्लाइजबाट ल्याएको नि। त्यहाँ त घर अफिसको लागि चाहिने डेकोरेसनको सम्पूर्ण सामग्रीहरू, काठ, स्टिलका फर्निचर, प्लास्टिकका भाँडाहरू एकै ठाउँमा पाइन्छ नि। भएन धेरै नभनौ, भनी साध्य छैन। त्यही जाऊ, आफूलाई आवश्यक पर्ने सामान छानी छानी ल्याऊ।
1: प्रोप्राइटर सञ्जित मल्ल ठकुरी, सम्पर्क नम्बर 9845 85 73 65, वीरगंज फर्निसिङ एन्ड सप्लायर्स, मन्थली नगरपालिका 1, कटर बोर्ड, रामेछा।
3: हे माता, मेरो छोरोलाई के रोग लाग्यो? झारफुक गरेर निको पारिदिनु पर्यो माता।
2: हेर्नुहोस्, पहिलाको जस्तो झारफुक गर्ने जमाना गइसक्यो। रोग पत्ता लाउन, सफल उपचार गर्न म कहाँ होइन, जिल्ला अस्पताल रामेछाप जानुपर्छ।
3: जिल्ला अस्पताल रामेछाप सेवा सुविधा कस्तो छ कुन्नी?
2: त्यसो भए ध्यान दिएर सुन्नी।
4: दक्ष, अनुभवी, विशेषज्ञ चिकित्सकबाट सफल उपचार, आकस्मिक प्रसुति जन्ने शल्यक्रिया सेवा, हाड जोड्ने, खुस्केको, भाँचिएको उपचार सेवा, आँखा सम्बन्धी जाँच तथा उपचार सेवा, दाँत तथा मुख सम्बन्धी जाँच तथा उपचार सेवा, USG भिडियो एक्सरे सेवा, नवजात शिशुको सामान्य तथा जटिल उपचार, नवजात शिशु स्याहार कक्षको सुविधा, अत्याधुनिक उच्च प्रविधिको भवन तथा औजार उपकरणहरूबाट सेवा, ICU र भेन्टिलेटर सहितको सेवा र अक्सिजन उत्पादन गर्ने अक्सिजन प्लान्ट तथा PCR सहितको प्रयोगशाला जस्ता सुविधा।
2: सुन्नु भए त
3: मजाले सुने। अब बिरामी लिएर जिल्ला अस्पताल रामेछापतिर पुगे।
5: जिल्ला अस्पताल रामेछाप, फोन नम्बर 0848 40 0114, पैसा नलाग्ने टोल फ्री नम्बर 1660 48 54 114, वेबसाइट रामेछाप हस्पिटल .bagmati.gov.np।
6: सूर्य ज्योति लाइफ इन्सुरेन्स कम्पनीले अधिकतम 100% सम्म छुट लिएर आएको छ। यदि समयमै प्रिमियम नतिरेको कारण तपाईँको जीवन बिमा ल्याप्स भएको छ भने यही असार 26 गते भित्र नवीकरण गरी विलम्ब शुल्कमा अधिकतम 100% सम्म छुट पाउनुहोस्। नवीकरण शुल्क अनलाइन मार्फत वा नजिकैको शाखा कार्यालयमा गई बुझाउन सकिनेछ। थप जानकारीका लागि आजै सम्पर्क गर्नुहोस्। सूर्य ज्योति लाइफ, जीवनको लागि।
7: के तपाईँ कब्जियत, पाइल्स, फिसर तथा फिस्टुला जस्ता समस्याबाट पीडित हुनुहुन्छ?
8: के तपाईँलाई दिसा बस्दा रगत आउने वा दिसा घरबाट मासु बाहिर निस्कने जस्ता समस्या छन्?
7: यदि तपाईँ यस्ता समस्याबाट पीडित हुनुहुन्छ भने तुरुन्तै आयुर्वेद अस्पताल मन्थलीमा सम्पर्क गर्नुहोस्।
8: यस्ता समस्याहरूका लागि आयुर्वेद अस्पताल मन्थलीले काठमाडौँबाट विशेषज्ञ चिकित्सक बोलाई छाड सूत्र विधिद्वारा उपचार गर्दै आएको छ।
7: विस्तृत जानकारीको लागि आयुर्वेद तथा वैकल्पिक चिकित्सालय मन्थली अस्पताल, पुरानो भवन, मन्थली, रामेछाप।
8: सम्पर्क नम्बर 0845 40 143, 98 63 023 422।
9: श्रीमान परदेश गएका बेला तपाईँलाई छिमेकी, आफन्त, साथीभाइबाट घरमा बस्न, हिडुल गर्न अप्ठ्यारो हुने किसिमको व्यवहार त भएको छैन?
10: लेखेर, बोलेर, इसारा गरेर, संकेत वा चिन्हको माध्यमबाट, सामाजिक सञ्जाल अथवा अरू कुनै पनि किसिमले श्रीमान परदेशमा भएका महिलाको व्यक्तिगत चरित्र, आचरण, नैतिकता वा ख्यातिलाई होच्याउनु दण्डनीय अपराध हो।
9: महिलाको शरीर बारे घृणा पैदा हुने, होच्याउने, चरित्र हत्या हुने कुनै पनि कार्यलाई मुलुकी अपराध संहिता 2074 दण्डनीय मानेको छ।
10: यस्ता कुनै पनि कसुर गर्ने गराउने व्यक्तिलाई 2 वर्षसम्म कैद वा 20,000 रुपियाँसम्म जरिवाना वा दुवै सजाय हुन सक्छ। दुर्व्यवहार र सामाजिक लाञ्छनाको विरुद्ध आजै बोलौं।
7: थप जानकारी र वैदेशिक रोजगारी सम्बन्धी अन्य जस्तो सुकै सूचना तथा जानकारी चाहिएमा
1: आप्रवासी स्रोत केन्द्र, जिल्ला प्रशासन कार्यालय रामेछापको कोठा नम्बर 9, मन्थली, सम्पर्क नम्बर 0848 45 398, 0848543398
0: नेपाल सरकार र स्विस सरकारको द्विपक्षीय सम्झौता अनुसार एल्बेटास नेपालको प्राविधिक सहयोगमा सुरक्षित आप्रवासन परियोजना सामी
1: मन्थली नगरपालिका रामेछाप नगरपालिका सुनापत्ती गाउँपालिका दोरम्बा सैलुङ गाउँपालिका खानादेवी गाउँपालिका गोकुलगुङ्गा गाउँपालिका उमाकुण्डा गाउँपालिका र लिखु तामाकोशी गाउँपालिकाको संयुक्त पहल

नमस्कार, अपरान्ह 4 बजेको रामेछाप लगायत रामेछाप आसपासका छिमेकी जिल्लाहरूको खबर सँगालो रामेछाप खबरमा स्वागत छ। खबरको साथमा उपस्थित छु म श्रीराज महत। तपाईँले यो खबर हजुरको रेडियो 102.1 MHz इन्टरनेट अनलाइनमा हजुरको रेडियो .org .np साथै हाम्रो पात्र नेपाली पात्र हजुरको याप र तामाको एफएम 95 MHzबाट पनि सुनिरहनु भएको छ। रामेछापको मन्थली नगरपालिकाले चालू आर्थिक वर्ष 2082-83 तेस्रो चौमासिक अवधिसम्म सम्पादन भएका कामको समीक्षा गर्दै सार्वजनिक सुनवाई कार्यक्रम सम्पन्न गरेको छ। सार्वजनिक सुनवाईमा नगरपालिकाले हालसम्म भएका विकास निर्माण सेवा प्रवाह तथा वित्तीय व्यवस्थापनको उपलब्धिहरू सार्वजन गरेको, प्रमुख प्रशासकीय अधिकृत देवर्षी सापकोटाले वर्षभरिको प्रगति विवरण प्रस्तुत गर्नुभयो। प्रस्तुत विवरण अनुसार नगरपालिकाबाट सञ्चालन भएका 602 योजनामध्ये 544 योजना उपभोक्ता समिति मार्फत कार्यान्वयन गरिएका छन्। तीमध्ये 524 योजनाको कार्य सम्पन्न भई भुक्तानी भइसकेको छ भने 329 योजनाको सम्झौता भई कार्यादेश जारी गरिएको जानकारी दिएको छ। यस्तै ठेका प्रक्रियाबाट सञ्चालित 32 आयोजनामध्ये 30 सम्पन्न भएर भुक्तानी भइसकेको छ भने 2 आयोजना आगामी आर्थिक वर्षमा सम्पन्न गर्ने गरी क्रमागत रूपमा राखिएको नगरपालिकाले जनाएको छ। वडा पूर्वाधारतर्फ यस वर्ष वडा नम्बर 9 को कार्यालय भवन सम्पन्न भएसँगै नगरपालिकाका 14 मध्ये 12 वडा कार्यालय आफ्नै नयाँ भवनबाट सञ्चालन भइरहेको बताइएको छ। नगरपालिकाले 25 लाख रूपियाँ भन्दा माथिका सबै आयोजनाहरू बलपत्र प्रक्रियाबाट कार्यान्वयन गर्ने नीति लिए नीतिलाई निरन्तरता दिएको जानकारी दिएको छ। त्यसै गरी नक्सा पास तथा बस्ती विकासतर्फ चालू आर्थिक वर्षमा 4 नक्सा पास इजाजत, 6 सुपरस्ट्रक्चर इजाजत र 2 निर्माण सम्पन्न प्रमाणपत्र तथा 7 अभिलेखीकरण गरिएको जानकारी सार्वजनिक सुनवाईमा दिएको छ। मन्थली नगरपालिकाले चालू आर्थिक वर्षको लागि स्वीकृत पूँजीगत बजेटको 72% खर्च गरेको छ। चालूतर्फ पनि 90% बजेट खर्च भएको मन्थली नगरपालिकाले जनाएको छ। चालू आर्थिक वर्षका लागि नगरसभाबाट स्वीकृत 1,04,65,64,000 वार्षिक बजेटमा 89,43,07,000 रूपियाँ खर्च भई कुल वित्तीय प्रगति 85% हासिल भएको छ। मन्थली नगरपालिकाले वार्षिक स्वीकृत बजेट पूरै खर्च गर्न नसकेपछि आयतर्फ भने लक्ष्य भन्दा बढ़ी प्रगति हासिल गरेको छ। नगरपालिकाले वार्षिक आन्तरिक आय 4,23,55,000 हुने अनुमान गरेकामा यो आर्थिक वर्षमा 4,28,15,000 आन्तरिक आय गर्न सफल भएको कार्यक्रममा नगर प्रमुख लव श्रेष्ठ, उपप्रमुख ईश्वरी बस्नेत, प्रमुख प्रशासकीय अधिकृत, जनप्रतिनिधि, कर्मचारी, राजनीतिक दलका प्रतिनिधि, संचारकर्मी तथा स्थानीय नागरिकहरूको सहभागिता रहेको थियो। रामेछापको कुकुलगंगा गाउँपालिकाले चालू आर्थिक वर्षमा लक्ष्य गरेको पूँजीगत खर्च अनुमानको 76.51% वित्तीय प्रगति हासिल गरेको छ। आर्थिक वर्षको खाताबन्दी पछि शुक्रबार सार्वजनिक गरिएको वित्तीय प्रगति अनुसार कुल 18,12,60,000 रूपियाँ पूँजीगत तर्फका योजनामा खर्च हुने अनुमानित बजेट गाउँसभाबाट स्वीकृत भएकोमा खाताबन्दी हुँदा 13,86,76,004 रूपियाँ मात्र खर्च भएको जनाइएको छ। त्यसै गरी चालू आर्थिक वर्षका लागि चालू खर्चतर्फ 39,18,14,017 रूपियाँ खर्च हुने अनुमान गरी वार्षिक बजेट विनियोजन भएकोमा खाता आर्थिक वर्षको हिसाब बन्द हुने अन्तिम दिन बिहिबार मध्यरातिसम्म कुल 31,72,86,699 रूपियाँ खर्च भएको छ। उक्त खर्च वार्षिक अनुमानित विनियोजित रकमको 80.98% हो। उक्त गाउँपालिकाले गाउँसभाबाट संशोधन सहित स्वीकृत वार्षिक बजेटको कुल 79.56% प्रगति हासिल गरेको जनाएको छ। रामेछापको सेनापति गाउँपालिकामा चालू आर्थिक वर्षका लागि लक्ष्य गरिएको खर्चमध्ये बिहिबार मध्य

जातिसम्म 84.78% वित्तीय प्रगति अर्थात खर्च गरेको छ। शुक्रबार गाउँपालिकाका प्रमुख प्रशासक अधिकृत सुरेश कुमार श्रेष्ठले जारी गरेको सूचना बमोजिम गाउँपालिकाले पुँजीगततर्फ कुल 15,12,71,840 रूपियाँ खर्च गरेर लक्ष्यको 75.34% खर्च गरेको, त्यसै गरी चालुतर्फ 31,19,22,799 रूपियाँ खर्च गरेर लक्ष्यको 90.26% खर्च गरेको जनाएको छ। गाउँपालिकामा कुल वार्षिक बजेट 54,63,32,392 स्वीकृत भएकोमा 46,31,94,139 रूपियाँ खर्च भएको थियो। शुक्रबार सार्वजनिक सुनवाई कार्यक्रममा गरेर वार्षिक रूपमा सम्पन्न गरेका विकास आयोजनाहरू कृषि, स्वास्थ्य, शिक्षा, पशु स्वास्थ्य, सामाजिक सुरक्षा र अन्य क्रियाकलापहरूमा भएको उपलब्धिहरूको बारेमा पनि गाउँपालिकाले सर्वसाधारणलाई जानकारी गराएको छ। रामेछापको धरमासेलुङ गाउँपालिकाले चालू आर्थिक वर्ष 2082-83 कुल विनियोजित बजेटको 79.36% खर्च गरेको छ। गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत विष्णु कुमार महतका अनुसार संशोधन सहित आर्थिक वर्ष 2082-83 लागि गाउँपालिकाको कुल 59,01,80,501 रूपियाँ बजेट विनियोजन गरिएको थियो। त्यसमध्ये 46,83,97,173.80 रूपियाँ खर्च भएको छ। चालुतर्फ 38,20,80,501 रूपियाँ विनियोजन गरिएकामा 30,37,53,290 रूपियाँ 16 पैसा अर्थात 79.50% खर्च भयो। त्यस्तै पुँजीगत तर्फ 20,81,00,000 रूपियाँ विनियोजन गरिएकोमा 16,46,43,883.64 रूपियाँ अर्थात 79.12% खर्च भएको गाउँपालिकाले जनाएको छ। पटक पटकको बाढ़ी पहिरोले क्षतिग्रस्त भई पुनर्निर्माण थालिएको बिपी राजमार्गको काभ्रे सिन्धुली खण्डमा अब अवरूद्ध भए आधा घण्टामै खुलाउने गरी तयारी गरिएको छ। पुनर्निर्माणसँगै अबको केही दिनभित्रै पुनर्निर्मित ट्र्याकबाटै सवारी सञ्चालन गरिने डिभिजन सडक कार्यालय भक्तपुरले जनाएको छ। नेपालको पूर्वी तथा मध्य पहाड़ी क्षेत्रलाई संघीय राजधानी काठमाडौँसँग जोड्ने छोटो दूरीको उक्त राजमार्गमा यसअघि वर्षा हुने बित्तिकै अवरूद्ध हुने गरेको थियो। हाल कार्यालयले वर्षामा सकेसम्म राजमार्ग अवरूद्ध हुनै नदिने भइहालेको खण्डमा आधा घण्टा भित्रै सञ्चालनमा ल्याउने तयारी गरेको छ। साभिकै स्थानमा पुनर्निर्माण भएका अधिकांश खण्डबाट आवागमन भइरहेको छ। यसअघि भने खोलामै अस्थायी डाइभर्सन बनाइएकाले रोसी खोलाको बहाव बढ्ने बित्तिकै डाइभर्सन बगाउने र सडक अवरूद्ध हुने गरेको थियो। सिनियर डिभिजनल इन्जिनियर योगेशका अनुसार चौकी दादी कटुञ्जे बेसी लाभकोट 400 बेसी नार्के चिउरीबास बोक्सीकुना हुँदै पिप्लेसम्म पुरानो ट्र्याकबाट सवारी चलाइएको छ। चौकी डाँडा 400 बेसी घुमाउने बेसी बक्सीकुना चिउरीबास कालढुङ्गा तथा पिप्ले बर्खे खोला क्षेत्रलाई कार्यालयले उच्च जोखिमयुक्त स्थानका रूपमा पहिचान गरेको छ। क्षतिग्रस्त स्थानमा ग्राभेलको काम तथा अन्य केही स्थानमा वर्षाका ठूला ढुङ्गा राखेर सडक तयार गरिएको छ। हवस् त, अपरा 4 बजेको रामेछाप लगायत रामेछाप आसपासका छिमेकी जिल्लाहरूको खबर सिङ्गालो रामेछाप खबर सकियो। हाम्रो भेट साँझ 6 बजेको हजुरको समाचारमा हुनु नै छ। त्यतिन्जेलसम्मको लागि खबर सहयोगी साथीहरूलाई विशेष धन्यवाद दिँदै म श्रीराज महत पनि यस खबरबाट बिदा हुन्छु। नमस्कार।

0: सार्वजनिक सुनवाई सञ्चालन हुने सम्बन्धी रामेछाप नगरपालिकाको सूचना।
1: रामेछाप नगरपालिकाद्वारा चालू आर्थिक वर्ष 2082-83 तेस्रो चौमासिक अवधिको आय व्यय तथा सम्पन्न भइगरेका विकास निर्माणका गतिविधिहरू र सेवा प्रभावको अवस्थाका बारेमा आम नगरवासीहरूलाई सुसूचित गराउन तथा सरोकारवालाहरूका धारणा एवं पृष्ठपोषण लिनका लागि सार्वजनिक सुनवाई कार्यक्रम राखिएकोले सो कार्यक्रममा उपस्थित भइदिनु हुन आम नगरवासीहरूमा हार्दिक अनुरोध गरिन्छ।
0: सार्वजनिक सुनवाई सञ्चालन हुने मिति, समय र
1: मिति 2083 साल असार 28 गते आइतबार,
0: समय बिहान 10 बजेदेखि।
1: स्थान नगरपालिका सभा हल रामेछाप नगरपालिका रामेछाप।
0: रामेछाप नगरपालिका नगर कार्यपालिकाको कार्यालय रामेछाप बजार रामेछाप।
2: हावाहुरी चलेको बेला के गर्ने?
1: घरको झ्याल र ढोका बन्द गर्ने,
2: आगोका स्रोतहरू बन्द गर्ने,
1: मोटरसाइकल गाडी चलाइरहेको भए रोकेर सुरक्षित स्थानमा बस्ने,
2: भिडभाडमा भए नआत्तिने, भागदौड नगर्ने, बिस्तारै सुरक्षित स्थानमा लाग्ने,
1: खुल्ला स्थानमा हुँदा सुरक्षित स्थानमा बस्ने,
2: कतै सुरक्षित ओत नभेटे थुचुक्क बसेर दुवै हातले टाउको छोपी घोप्टो पर्ने,
1: हावाहुरी चलेको बेला के नगर्ने,
2: कमजोर संरचना, अग्ला रुख, टेलिफोन र बिजुलीको खम्बा तथा तार मुन्तिर नबस्ने,
1: बिजुलीको तार लत्रिएको छ भने नछुने,
2: बिजुलीका तार ठोकिएर सर्ट सर्किट हुन सक्ने भएकाले विद्युतीय उपकरण नचलाउने,
1: उडाएर आएको सामानबाट चोट लाग्ने जोखिम भएकाले जोखिमयुक्त स्थानमा नबस्ने।
2: जनहितका लागि हजुरको रेडियो 102.1 MHz जारी सन्देश।
0: रामेछाप उद्योग वाणिज्य संघको सदस्यता नवीकरण सम्बन्धी सूचना।
1: रामेछाप उद्योग वाणिज्य संघको विधान बमोजिम आर्थिक वर्ष 2083-84 लागि सदस्यता नवीकरण खुला भएको छ। 2083 साल असार मसान्त भित्र तोकिएको शुल्क र आवश्यक कागजात सहित नवीकरण गर्नुहुन अनुरोध छ। म्याद भित्र नवीकरण नगरेमा सदस्यता स्वत खारिज हुनेछ र सदस्य संरक्षण हितकोषको सेवाबाट वञ्चित हुनुपर्नेछ।
0: आवश्यक कागजात,
1: सदस्यता परिचय पत्र,
0: व्यवसाय दर्ता तथा पछिल्लो नवीकरणको प्रमाण
1: र तोकिएको नवीकरण शुल्क,
0: अन्तिम मिति 2083 साल असार मसान्तसम्म।
1: सदस्य संरक्षण हितकोषबाट संघको सदस्यहरूले आर्थिक वर्ष 2083-84 पाउने सेवाहरू,
0: सदस्य मृत्यु,
1: नगद राहत रु 20,000 रुपियाँ,
0: दुर्घटना स्वास्थ्य उपचार,
1: उपचार सम्पूर्ण बिलको 15% वा रु 15,000 मध्ये कुन कम हुन्छ सोही अनुसार भुक्तानी गरिने,
0: व्यावसायिक क्षतिपूर्ति, आग लागि प्राकृतिक प्रकोप,
1: राहत प्याकेज प्रहरी सर्जीमन मुचुल्काको आधारमा रु 30,000 भुक्तानी गरिने,
0: अपाङ्गता,
1: एकमुष्ट आर्थिक सहयोग पूर्ण अपाङ्गता मापदण्ड भित्र भए रु 20,000 र आंशिक अपाङ्गता नेपाल सरकारको वर्गीकरणको मापदण्ड भित्र भए रु 5,000 देखि 10,000 सम्म।
0: थप जानकारीको लागि सम्पर्क नम्बर 0848-540-028, 98-45-43-028। रामेछाप उद्योग वाणिज्य संघ कार्यालय रामेछाप।
3: के तपाई वा तपाईले चिनेको कोही लैंगिक हिंसा, दुर्व्यवहार वा अन्यायमा पर्नु भएको छ? कतै न्याय र उपचारको खोजीमा कहाँ जाने भनेर अलमलमा त हुनुहुन्न?
1: चिन्ता नगर्नुहोस्, तपाईसँगै छ रामेछाप अस्पतालको एकद्वार संकट व्यवस्थापन केन्द्र ओसीएमसी।
3: यहाँ हिंसा प्रभावित महिला, बालबालिका तथा पुरुषहरूका लागि बिना भेदभाव एकै स्थानबाट सेवा प्रदान गरिन्छ।
1: हजुर, यहाँ शारीरिक चोटपटकको उपचार र निशुल्क चिकित्सकीय जाँच,
3: कानूनी उपचारका लागि फोरेन्सिक परीक्षण,
1: मनोसामाजिक परामर्श र सुरक्षाको व्यवस्था,
3: आवश्यक परेमा सुरक्षित आवास र पुनर्स्थापनाको समन्वय,
1: हिंसा सहनु हुँदैन आवाज उठाउनु पर्छ। रामेछाप अस्पतालमा स्थापना भएको ओसीएमसीले 2079 सालदेखि निरन्तर तपाईँको गोपनीयता कायम राख्दै सेवा दिँदै आएको छ।
3: थप जानकारीको लागि आजै सम्पर्क गर्नुहोस् रामेछाप अस्पताल रामेछाप। सम्पर्क नम्बर 97-65-20-33-84 वा 98-44-44-10-40। इमेल dhramechap@gmail.com।
1: हिंसामुक्त समाज निर्माणमा हाम्रो साथ एकद्वार संकट व्यवस्थापन केन्द्र रामेछाप अस्पताल रामेछाप।
3: महिला दिदी बहिनीहरूको लागि खुसीको खबर।
0: हरेक महिनाको अन्तिम शनिबार बिहान 10 बजेदेखि दिउँसो 3 बजेसम्म यस सुनकोशी सामुदायिक अस्पताल खुरकोटमा महिला रोग विशेषज्ञ गाइनोलोजिस्ट डाक्टर आस्मा अधिकारी आउनुहुने भएकोले सम्पूर्ण महिला दिदी बहिनीहरूले चेक जाँच गराई समयमै रोगको उपचार गराउनुहोला।
3: थप जानकारीको लागि सम्पर्क नम्बर 9854043230 9767-65-24-29
0: सुनकोशी सामुदायिक अस्पताल खुरकोट सिन्धुली।
3: QAA प्राप्त बानेश्वर बहुमुखी क्याम्पस शान्तिनगर बानेश्वर काठमाडौँको नयाँ भर्ना सम्बन्धी सूचना।
1: लामो शैक्षिक इतिहास भएको त्रिविद्वारा सञ्चालित बोर्ड परीक्षामा राम्रो रिजल्ट ल्याउन सफल QAA प्राप्त यस बानेश्वर बहुमुखी क्याम्पसमा बिहानी समयमा BBS, BA र BED प्रथम वर्षमा शैक्षिक सत्र 2083-84 लागि भर्ना खुल्यो। साथै विद्यालय व्यवस्थापन समितिको स्वीकृतिमा बिहानी समयमा कक्षा 11 साइन्स म्यानेजमेन्ट ह्युमेनिटी कम्प्युटर साइन्स र एजुकेशनमा धमाधम भर्ना भइरहेको छ।
3: क्याम्पस लोकेशन काठमाडौँको तीनकुने गैरी गाउँ पेट्रोल पम्पबाट 200 मिटर भित्र बागमती पुल सँगै बानेश्वर बहुमुखी क्याम्पस शान्तिनगर काठमाडौँ। थप जानकारीको लागि सम्पर्क नम्बर 01-46-30-310 9851-40-41-98 र 9841-25-59-57।
0: विषादयुक्त खाना त्यागौ रैथाने बालीतिर लागौ।
1: जुन माटोमा हामी जन्मियौ त्यही माटो आज आफ्नो मौलिक पहिचान खोजिरहेको छ।
0: आदरणीय किसान दाजुभाइ दिदी बहिनीहरू, के तपाईँले याद गर्नु भएको छ हाम्रा पुर्खाहरू कति बलिया र निरोगी थिए? उनीहरूको त्यो शक्ति बजारको महँगो प्याकेटको खानेकुरामा होइन हाम्रै पाको बारीमा फल्ने कोदो, फापर, जौ, उवा, चिनो, काबुन र लट्टेमा थियो।
1: हामीले किन रैथाने बाली नै लगाउनु पर्छ त? आज गाउँ घरमा सुगर, प्रेसर र ग्यास्ट्रिकका बिरामी किन बढ्दैछन्? किनभने हामीले आफ्ना पोसिला रैथाने बाली छोड्यौं। कोदो र कागुन औषधि हुन्। फापरले हाम्रो मुटु जोगाउँछ र रक्तचाप नियन्त्रण गर्छ। यी बालीहरू हामीलाई बचाउन हाम्रै माटोमा जन्मिएका हुन्।
0: माटोको वरदान। हाम्रा कतिपय बारी बाजा छन्, कति रुखा छन्, तर याद राख्नुहोस् जहाँ अरू केही फल्दैन त्यहाँ हाम्रा रैथाने बालीहरू मुस्कुराउँदै फल्न सक्छन्। थोरै लगानी, थोरै सिँचाई र खडेरीमा पनि नडगमगाउने यी बालीहरू जलवायु परिवर्तनको यो समयमा हाम्रा सच्चा साथी हुन्।
1: यदि हामीले आफ्नै माटोको बिउ जोगाएनौ भने भोलि हाम्रा सन्ततिले कुन मुखले आफूलाई रामेछापको सन्तान भन्लान्?
0: परनिर्भरताको अन्त्य। बाहिरबाट आउने विषादयुक्त चामल र पिठोमा कतिन्जेल भर पर्ने। आफ्नै बारीमा चिनो र कागुनो फलाऊ। आफ्नै घरको पोसिलो खानेकुरा खाऊ र आत्मनिर्भर बनाऊ।
1: किसान दाजुभाइ तथा दिदी बहिनीहरू, अहिलेको मौसम खेती गर्ने समय हो। आउनुहोस्, आफ्ना बाँझा खेत बारीमा फेरि एकपटक रैथाने बालीको बिउ छरौं। ती बिउहरू मात्र होइनन्, हाम्रा पुर्खाको आशिष र हाम्रा सन्तानको भविष्य हुन्। रैथाने बालीको खेती प्रविधि, उन्नत बिउ र अन्य सहयोगका लागि आज रामेछाप नगरपालिकाको कृषि विकास शाखामा सम्पर्क राख्नुहोस्।
0: आफ्नो बिउ जोगाऊ, आफ्नै खेतीमा रमाऊ, स्वस्थ र समृद्ध रामेछाप बनाऊ।
1: रैथाने बाली लगाउनुका मुख्य फाइदाहरू।
0: न्यून लागत र सजिलो खेती। यी बालीहरू कम उब्जाउ हुने रुखो र भिरालो जमिनमा पनि सजिलै फलाउन सकिन्छ। यसका लागि महँगा रासायनिक मल र विषादीको आवश्यक पर्दैन, जसले गर्दा खेतीको लागत कम हुन्छ।
1: जलवायु अनुकूलन र सहनशीलता। रैथाने बालीहरू खडेरी र प्रतिकूल मौसम सहन सक्ने क्षमताका हुन्छन्। जलवायु परिवर्तनको यो समयमा थोरै सिँचाइमा पनि यिनले सन्तोषजनक उत्पादन दिन्छन्।
0: अमूल्य पोषक तत्व र स्वास्थ्य लाभ। कोदो क्याल्सियम, फलाम र फाइबरको धनी स्रोत हो, जसले मधुमेह, उच्च रक्तचाप र मुटु रोग नियन्त्रणमा मदत गर्छ।
1: फापर, यसमा पाइने रुटिन तत्वले रक्तनली मजबुत बनाउँछ र रक्त सञ्चारमा सुधार ल्याउँछ।
0: लट्टे मार्से, फलाम क्याल्सियम र उच्च गुणस्तरको प्रोटिन पाइने हुनाले यो बालबालिका र सुत्केरीका लागि निकै पोसिलो हुन्छ।
1: माटोको उर्वरा शक्तिमा सुधार। सिमी मस्याङ र गहत जस्ता दलहन बालीले माटोमा नाइट्रोजन स्थिर गरी जमिनको उर्वरा शक्ति बढाउँछन्।
0: आर्थिक आमदानी र आत्मनिर्भरता। आज भोलि शहरमा रैथाने बालीको माग र मूल्य दुवै बढ्दो छ। यसको व्यवसायिक खेती र परिकार विविधीकरण, बिस्कुट, केक, पाउरोटी आदिबाट कृषकले राम्रो आमदानी गर्न सक्छन्।
1: रैथाने बाली बचाऊ, स्वस्थ जीवन, सुरक्षित भविष्य निर्माण गरौं। रामेछाप नगरपालिका कृषि विकास शाखाद्वारा जनहितमा जारी सन्देश।

0: नमस्कार, म लोक गायक बुद्धि कृष्ण लामी छानेको तपाईँहरू अहिले सुन्दै हुनुहुन्छ हजुरको रेडियो 102.1 मेगाहर्ज।
1: मेरो बाले भइन्छ यसको बाले एकल गोरु बेचेर हाले पढ्न पठा मोडल गर्ने हिरा बहिले फिल्ममा खेल्ने भाइ
2: ठिक छ के त्यसै तिमीहरू हिरो बन्ने होइन त ल ठिक छ हामीसँग छौँ बनाइदिन्छ।

0: हजुरको आवाज हजुरकै साथ यो हो हजुरको रेडियो 102.1 MHz।
1: यसपालि आफ्नो लागि अफिस ड्रेस, छोराको लागि स्कुल ड्रेस, तिम्रो लागि कुर्ता सुरुवाल, अनि यसो बिहे पार्टीहरूमा लगाउन कोट प्यान्ट र दौरा सुरुवाल सिलाउनु पर्ने, यो सबैको लागि कपडा र एकै ठाउँमा सिलाउन मिल्ने ठाउँ चाहिँ कहाँ होला?
2: ल हजुर, किन चिन्ता गर्नु भएको? स्वदेशी तथा विदेशी विभिन्न ब्रान्डका क्वालिटीका कपडाहरू पाइनुका साथै दौरा सुरुवाल, कोट प्यान्ट, स्कुल कलेजका ड्रेस, अफिसका ड्रेसहरू भनेकै समयमा सिलाइने पसल खुलिसक्यो नि। त्यहाँ त एक जोर कोट प्यान्ट सिलाउँदा सर्ट, टाई र कोट कभर पनि फ्रीमा दिने रहेछ नि।
1: हो र, कहाँ? अनि सम्पर्क नम्बर?
2: प्रोप्राइटर कृष्ण बहादुर नेपाली, सम्पर्क नम्बर चाहिँ 97-65-72-69-36, 98-17-48-75-46। सिद्धगढी टेलरिङ सेन्टर, गोलन्जर 5 खनिया खर्क, 3 कन्या जाने बाटो, सिन्धुली।
3: दुध दही भनेपछि छोराछोरी हिरिक्क गर्छन्। आफूले पनि गाई भैँसी पाल्न सकिएन, गाउँ घरमा पनि किन्न पाइँदैन, नजिकै डेरी पसल भइदिएको भए पनि हुन्थ्यो नि।
4: ल के को टेन्सन, हाम्रै रामेछाप बजारमा चिरञ्जीवी डेरी एन्ड सप्लाइज खुलिसक्यो नि। यहाँ त दुध, दही, मही, पनिर, खुवा, घिउ, आइसक्रिम, कुल्फी, लस्सी पनि पाइन्छ नि। त्यही गए त भइगयो नि, मिठो पनि सस्तो पनि।
5: यसको उत्पादन रामेछाप बजारमा एसपी खाजा घर, सफल फलफुल स्टोर, सुमिना स्टोर, सुरेन दुग्ध बिक्री केन्द्रमा पनि पाइन्छ।
4: चिरञ्जीवी डेरी एन्ड सप्लायर्स रामेछाप, गौरी शङ्कर क्याम्पस गेट नजिकै। सम्पर्क नम्बर 98-41-82-96-10।
6: लौ आयो है, क्वालिटीमा नम्बर 1, दाममा सबैभन्दा कम।
7: ओ प्रकाशको

0: सस्तोमै पोषक दाना पाउन रामेछापको लागि हाम्रो आधिकारिक विक्रेता डिलर विराज सप्लाइजमा आज सम्पर्क गर्नुहोला।
1: थप जानकारीको लागि प्रोप्राइटर जय मानन्धर।
0: सम्पर्कको लागि मोबाइल नम्बर 9854042239 र टेलिफोन नम्बर 0485402239।
2: नेपालकै सर्वाधिक विश्वासिलो र गुणस्तरीय साथै सबैभन्दा बढी बिक्री हुने पोषक पेलेट दानाले ल्याएको छ तपाईँ हामी सामु नयाँ आशा र नयाँ खुसी। पोषक पेलेट दाना
3: सूर्यज्योति लाइफ इन्सुरेन्स कम्पनीले अधिकतम 100% सम्म छुट लिएर आएको छ। यदि समयमै प्रिमियम नतिरेको कारण तपाईँको जीवन बिमा ल्याप्स भएको छ भने यही असार 26 गते भित्र नवीकरण गरी विलम्ब शुल्कमा अधिकतम 100% सम्म छुट पाउनुहोस्। नवीकरण शुल्क अनलाइन मार्फत वा नजिकैको शाखा कार्यालयमा गई बुझाउन सकिनेछ। थप जानकारीका लागि आजै सम्पर्क गर्नुहोस्। सूर्यज्योति लाइफ, जीवनको लागि।
4: स्वच्छ खाद्य पदार्थ उपभोगका लागि उपभोक्ताहरूमा अनुरोध।
5: खाद्य पदार्थको लेबलमा उत्पादकको नाम, ठेगाना, ब्याच नम्बर, उत्पादन तथा उपभोग्य मिति जस्ता विवरण हेरेर मात्रै खरिद तथा बिक्री वितरण गरौं।
4: फोहोर मैला तथा झिङ्गा भन्केका ठाउँमा खानेकुरा तयार नगरौं।
5: खानेकुराहरू पत्र पत्रिका तथा रंगीन कागजमा राखेर खाने बानी नगरौं।
4: एउटै तेलमा खानेकुरा पटक पटक नतारौं, नपकाउ।
5: अखाद्य रंग प्रयोग भएका वा अत्याधिक रंग प्रयोग भएका रंगीन मिठाई तथा अन्य खाद्य पदार्थ उपभोग नगरौ।
4: ढुसी परेका, किरा लागेका, अस्वाभाविक गन्ध भएका खाद्यान्न, तरकारी र फलफूल उपभोग नगरौ।
5: खाद्य पदार्थ तयार गर्दा सरसफाई कायम गरी सधैँ सफा पानी र कच्चा पदार्थ प्रयोग गरौ
4: र स्वच्छ खाऊ, स्वस्थ बनाऊ।
5: नेपाल सरकार खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय सिन्धुली। फोन नम्बर 0447524013।

घास वनमा आगो लाग्यो भने जीव जन्तुको नाश वनमा आगो लाग्यो भने वन जंगल खान्छ वनमा हुने जीव जन्तुले साह्रै पीडा मान्छ फागुनदेखि जेठसम्म आगो लाग्ने डर आफ्नो

0: वनमा आगो लगाउनेलाई वन एन 2076 को दफा 50 को 4 बमोजिम बिगो असुल गरी 3 वर्षसम्म कैद वा 60,000 रुपियाँ जरिवाना वा दुवै सजाय हुने हुँदा यस्तो कार्य नगरौं नगराउं। वातावरण संरक्षण गर्ने प्रत्येक नागरिकको दायित्व भएकाले असल र जिम्मेवार नागरिक बनौं।
1: जिल्ला विपद व्यवस्थापन समिति रामेछाप, सामुदायिक वन महासंघ रामेछाप र डिभिजन वन कार्यालय रामेछापद्वारा जनहितमा जारी सन्देश।
2: सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनीले अधिकतम 100% छुट लिएर आएको छ। यदि समयमै प्रिमियम नतिरेको कारण तपाईँको जीवन बीमा ल्याप्स भएको छ भने यही असार 26 गते भित्र नवीकरण गरी विलम्ब शुल्कमा अधिकतम 100% छुट पाउनुहोस्। नवीकरण शुल्क अनलाइन मार्फत वा नजिकैको शाखा कार्यालयमा गई बुझाउन सकिनेछ। थप जानकारीका लागि आजै सम्पर्क गर्नुहोस्। सूर्यज्योति लाइफ, जीवनको लागि।

0: हजुरको आवाज हजुरकै साथ, यो हो हजुरको रेडियो 102.1 मेगाहर्ज।
1: सार्वजनिक सुनवाई सञ्चालन हुने सम्बन्धी रामेछाप नगरपालिकाको सूचना।
2: रामेछाप नगरपालिकाद्वारा चालू आर्थिक वर्ष 2082-83 तेस्रो चौमासिक अवधिको आय व्यय तथा सम्पन्न भइगरेका विकास निर्माणका गतिविधिहरू र सेवा प्रभावको अवस्थाका बारेमा आम नगरवासीहरूलाई सुसूचित गराउन तथा सरोकारवालाहरूका धारणा एवं पृष्ठपोषण लिनका लागि सार्वजनिक सुनवाई कार्यक्रम राखिएकोले सो कार्यक्रममा उपस्थित भइदिनु हुन आम नगरवासीहरूमा हार्दिक अनुरोध गरिन्छ।
1: सार्वजनिक सुनवाई सञ्चालन हुने मिति, समय र
2: मिति 2083 साल असार 28 गते आइतबार,
1: समय बिहान 10 बजेदेखि।
2: स्थान नगरपालिका सभा हल, रामेछाप नगरपालिका, रामेछाप।
1: रामेछाप नगरपालिका नगर कार्यपालिकाको कार्यालय रामेछाप बजार, रामेछाप।
3: QAA प्राप्त बानेश्वर बहुमुखी क्याम्पस शान्तिनगर बानेश्वर काठमाडौँको नयाँ भर्ना सम्बन्धी सूचना।
2: लामो शैक्षिक इतिहास भएको त्रिविद्वारा सञ्चालित बोर्ड परीक्षामा राम्रो रिजल्ट ल्याउन सफल QAA प्राप्त यस बानेश्वर बहुमुखी क्याम्पसमा बिहानी समयमा BBS, BA र BED प्रथम वर्षमा शैक्षिक सत्र 2083-84 लागि भर्ना खुल्यो। साथै विद्यालय व्यवस्थापन समितिको स्वीकृतिमा बिहानी समयमा कक्षा 11 साइन्स म्यानेजमेन्ट, ह्युमानिटी, कम्प्युटर साइन्स र एजुकेशनमा धमाधम भर्ना भइरहेको छ।
3: क्याम्पस लोकेसन काठमाडौँको तीनकुने गैरी गाउँ, पेट्रोल पम्पबाट 200 मिटर भित्र बागमती पुल सँगै बानेश्वर बहुमुखी क्याम्पस शान्तिनगर काठमाडौँ। थप जानकारीको लागि सम्पर्क नम्बर 01-46-30-310, 98-51-40-41-98 र 98-41-25-59-57।
1: रामेछाप उद्योग वाणिज्य संघको सदस्यता नवीकरण सम्बन्धी सूचना।
2: रामेछाप उद्योग वाणिज्य संघको विधान बमोजिम आर्थिक वर्ष 2083-84 लागि सदस्यता नवीकरण खुला भएको छ। 2083 साल असार मसान्त भित्र तोकिएको शुल्क र आवश्यक कागजात सहित नवीकरण गर्नुहुन अनुरोध छ। म्याद भित्र नवीकरण नगरेमा सदस्यता स्वत खारिज हुनेछ र सदस्य संरक्षण हितकोषको सेवाबाट वञ्चित हुनुपर्नेछ।
1: आवश्यक कागजात,
2: सदस्यता परिचय पत्र,
1: व्यवसाय दर्ता तथा पछिल्लो नवीकरणको प्रमाण
2: र तोकिएको नवीकरण शुल्क।
1: अन्तिम मिति 2083 साल असार मसान्तसम्म।
2: सदस्य संरक्षण हितकोषबाट संघको सदस्यहरूले आर्थिक वर्ष 2083-84 पाउने सेवाहरू।
1: सदस्य मृत्यु,
2: नगद राहत रु 20,000 रुपियाँ।
1: दुर्घटना स्वास्थ्य उपचार,
2: उपचार सम्पूर्ण बिलको 15% वा रु 15,000 मध्ये कुन कम हुन्छ सोही अनुसार भुक्तानी गरिने।
1: व्यावसायिक क्षतिपूर्ति, आग लागि प्राकृतिक प्रकोप,
2: राहत प्याकेज प्रहरी सर्जीमन मुचुल्काको आधारमा रु 30,000 भुक्तानी गरिने।
1: अपाङ्गता,
2: एकमुष्ट आर्थिक सहयोग पूर्ण अपाङ्गता मापदण्ड भित्र भए रु 20,000 र आंशिक अपाङ्गता नेपाल सरकारको वर्गीकरणको मापदण्ड भित्र भए रु 5,000-10,000।
1: थप जानकारीको लागि सम्पर्क नम्बर 048-540-028, 98-45-43-028। रामेछाप उद्योग वाणिज्य संघ कार्यालय रामेछाप।
3: के तपाई वा तपाईले चिनेको कोही लैंगिक हिंसा, दुर्व्यवहार वा अन्यायमा पर्नु भएको छ? कतै न्याय र उपचारको खोजीमा कहाँ जाने भनेर अलमलमा त हुनुहुन्न?
2: चिन्ता नगर्नुहोस्, तपाईसँगै छ रामेछाप अस्पतालको एकद्वार संकट व्यवस्थापन केन्द्र OCMC।
3: यहाँ हिंसा प्रभावित महिला, बालबालिका तथा पुरुषहरूका लागि बिना भेदभाव एकै स्थानबाट सेवा प्रदान गरिन्छ।
2: हजुर, यहाँ शारीरिक चोटपटकको उपचार र निशुल्क चिकित्सकीय जाँच,
3: कानूनी उपचारका लागि फोरेन्सिक परीक्षण,
2: मनोसामाजिक परामर्श र सुरक्षाको व्यवस्था,
3: आवश्यक परेमा सुरक्षित आवास र पुनर्स्थापनाको समन्वय।
2: हिंसा सहनु हुँदैन, आवाज उठाउनु पर्छ। रामेछाप अस्पतालमा स्थापना भएको OCMC 2079 सालदेखि निरन्तर तपाईँको गोपनीयता कायम राख्दै सेवा दिँदै आएको छ।
3: थप जानकारीको लागि आजै सम्पर्क गर्नुहोस् रामेछाप अस्पताल, रामेछाप। सम्पर्क नम्बर 97-65-20-33-84 वा 98-44-44-10-40। इमेल dhramechap@gmail.com।
2: हिंसामुक्त समाज निर्माणमा हाम्रो साथ एकद्वार संकट व्यवस्थापन केन्द्र, रामेछाप अस्पताल, रामेछाप।
4: अहिले साँझको 5 बजे
5: हजुरको रेडियो 102.1 मेगाहर्ज।
1: रामेछाप उद्योग वाणिज्य संघको सदस्यता नवीकरण सम्बन्धी सूचना।
2: रामेछाप उद्योग वाणिज्य संघको विधान बमोजिम आर्थिक वर्ष 2083-84 का लागि सदस्यता नवीकरण खुला भएको छ। 2083 साल असार मसान्त भित्र तोकिएको शुल्क र आवश्यक कागजात सहित नवीकरण गर्नुहुन अनुरोध छ। म्याद भित्र नवीकरण नगरेमा सदस्यता स्वत खारेज हुनेछ र सदस्य संरक्षण हितकोषको सेवाबाट वञ्चित हुनुपर्नेछ।
1: आवश्यक कागजात
2: सदस्यता परिचय पत्र,
1: व्यवसाय दर्ता तथा पछिल्लो नवीकरणको प्रमाण
2: र तोकिएको नवीकरण शुल्क।
1: अन्तिम मिति 2083 साल असार मसान्तसम्म।
2: सदस्य संरक्षण हितकोषबाट संघको सदस्यहरूले आर्थिक वर्ष 2083-84 पाउने सेवाहरू।
1: सदस्य मृत्यु,
2: नगद राहत रु 20,000 रुपियाँ।
1: दुर्घटना स्वास्थ्य उपचार,
2: उपचार सम्पूर्ण बिलको 15% वा रु 15,000 मध्ये कुन कम हुन्छ सोही अनुसार भुक्तानी गरिने।
1: व्यावसायिक क्षतिपूर्ति कागजात
2: सदस्यता परिचय पत्र,
1: व्यवसाय दर्ता तथा पछिल्लो नवीकरणको प्रमाण
2: र तोकिएको नवीकरण शुल्क।
1: अन्तिम मिति 2083 साल असार मसान्तसम्म।
2: सदस्य संरक्षण

0: 30,000 भुक्तानी गरिने
1: अपाङ्गता
0: एकमुष्ट आर्थिक सहयोग पूर्ण अपाङ्गता मापदण्ड भित्र भए रु 20,000 र आंशिक अपाङ्गता नेपाल सरकारको वर्गीकरणको मापदण्ड भित्र भए रु 5,000 देखि 10,000 सम्म।
1: थप जानकारीको लागि सम्पर्क नम्बर 0848540028 98543408 रामेछाप उद्योग वाणिज्य संघ कार्यालय रामेछाप।
2: के तपाई वा तपाईले चिनेको कोही लैंगिक हिंसा दुर्व्यवहार वा अन्यायमा पर्नु भएको छ? कतै न्याय र उपचारको खोजीमा कहाँ जाने भनेर अलमलमा त हुनुहुन्न?
0: चिन्ता नगर्नुहोस्, तपाईसँगै छ रामेछाप अस्पतालको एकद्वार संकट व्यवस्थापन केन्द्र ओसीएमसी।
2: यहाँ हिंसा प्रभावित महिला बालबालिका तथा पुरुषहरूका लागि बिना भेदभाव एकै स्थानबाट सेवा प्रदान गरिन्छ।
0: हजुर, यहाँ शारीरिक चोटपटकको उपचार र निशुल्क चिकित्सकीय जाँच,
2: कानूनी उपचारका लागि फोरेन्सिक परीक्षण,
0: मनोसामाजिक परामर्श र सुरक्षाको व्यवस्था,
2: आवश्यक परेमा सुरक्षित आवास र पुनर्स्थापनाको समन्वय।
0: हिंसा सहनु हुँदैन, आवाज उठाउनु पर्छ। रामेछाप अस्पतालमा स्थापना भएको ओसीएमसीले 2079 सालदेखि निरन्तर तपाईँको गोपनीयता कायम राख्दै सेवा दिँदै आएको छ।
2: थप जानकारीको लागि आजै सम्पर्क गर्नुहोस् रामेछाप अस्पताल रामेछाप। सम्पर्क नम्बर 97652033 वा 98444410040। इमेल dhramechap@gmail.com।
0: हिंसामुक्त समाज निर्माणमा हाम्रो साथ एकद्वार संकट व्यवस्थापन केन्द्र रामेछाप अस्पताल रामेछाप।
1: सार्वजनिक सुनवाई सञ्चालन हुने सम्बन्धी रामेछाप नगरपालिकाको सूचना।
0: रामेछाप नगरपालिकाद्वारा चालू आर्थिक वर्ष 2082-83 तेस्रो चौमासिक अवधिको आय व्यय तथा सम्पन्न भए गरेका विकास निर्माणका गतिविधिहरू र सेवा प्रभावको अवस्थाका बारेमा आम नगरवासीहरूलाई सुसूचित गराउन तथा सरोकारवालाहरूका धारणा एवं पृष्ठपोषण लिनका लागि सार्वजनिक सुनवाई कार्यक्रम राखिएकोले सो कार्यक्रममा उपस्थित भइदिनु हुन आम नगरवासीहरूमा हार्दिक अनुरोध गरिन्छ।
1: सार्वजनिक सुनवाई सञ्चालन हुने मिति, समय र
0: मिति 2083 साल असार 28 गते आइतबार।
1: समय बिहान 10 बजेदेखि।
0: स्थान नगरपालिका सभा हल रामेछाप नगरपालिका रामेछाप।
1: रामेछाप नगरपालिका नगर कार्यपालिकाको कार्यालय रामेछाप बजार रामेछाप। विषादयुक्त खाना त्यागौ रैथाने बालीतिर लागौ।
0: जुन माटोमा हामी जन्मियौ त्यही माटो आज आफ्नो मौलिक पहिचान खोजिरहेको छ।
1: आदरणीय किसान दाजुभाइ दिदी बहिनीहरू, के तपाईँले याद गर्नु भएको छ हाम्रा पुर्खाहरू कति बलिया र निरोगी थिए? उनीहरूको त्यो शक्ति बजारको महँगो प्याकेटको खानेकुरामा होइन, हाम्रै पाको बारीमा फल्ने कोदो, फापर, जौ, उवा, चिनो, कागुनो र लट्टेमा थियो।
0: हामीले किन रैथाने बाली नै लगाउनु पर्छ त? आज गाउँ घरमा सुगर, प्रेसर र ग्यास्ट्रिकका बिरामी किन बढ्दैछन्? किनभने हामीले आफ्ना पोसिला रैथाने बाली छोड्यौं। कोदो र कागुनो औषधि हुन्। फापरले हाम्रो मुटु जोगाउँछ र रक्तचाप नियन्त्रण गर्छ। यी बालीहरू हामीलाई बचाउन हाम्रै माटोमा जन्मिएका हुन्।
1: माटोको वरदान। हाम्रा कतिपय बारी बाजा छन्, कति रुखा छन्, तर याद राख्नुहोस् जहाँ अरू केही फल्दैन त्यहाँ हाम्रा रैथाने बालीहरू मुस्कुराउँदै फल्न सक्छन्। थोरै लगानी, थोरै सिँचाइ र खडेरीमा पनि नडगमगाउने यी बालीहरू जलवायु परिवर्तनको यो समयमा हाम्रा सच्चा साथी हुन्।
0: यदि हामीले आफ्नै माटोको बिउ जोगाएनौ भने भोलि हाम्रा सन्ततिले कुन मुखले आफूलाई रामेछापको सन्तान भन्लान्?
1: परनिर्भरताको अन्त्य। बाहिरबाट आउने विषादयुक्त चामल र पिठोमा कतिन्जेल भर पर्ने। आफ्नै बारीमा चिनो र कागुनो फलाऊ। आफ्नै घरको पोसिलो खानेकुरा खाऊ र आत्मनिर्भर बनाऊ।
0: किसान दाजुभाइ तथा दिदी बहिनीहरू, अहिलेको मौसम खेती गर्ने समय हो। आउनुहोस्, आफ्ना बाँझा खेत बारीमा फेरि एकपटक रैथाने बालीको बिउ छरौं। ती बिउहरू मात्र होइनन्, हाम्रा पुर्खाको आशिष र हाम्रा सन्तानको भविष्य हुन्। रैथाने बालीको खेती प्रविधि, उन्नत बिउ र अन्य सहयोगका लागि आज रामेछाप नगरपालिकाको कृषि विकास शाखामा सम्पर्क राख्नुहोस्।
1: आफ्नो बिउ जोगाऊ, आफ्नै खेतीमा रमाऊ, स्वस्थ र समृद्ध रामेछाप बनाऊ।
2: क्यूएए प्राप्त बानेश्वर बहुमुखी क्याम्पस शान्तिनगर बानेश्वर काठमाडौँको नयाँ भर्ना सम्बन्धी सूचना।
0: लामो शैक्षिक इतिहास भएको त्रिवेदीद्वारा संचालित बोर्ड परीक्षामा राम्रो रिजल्ट ल्याउन सफल

0: सीएए प्राप्त यस बानेश्वर बहुमुखी क्याम्पसमा बिहानी समयमा बीबीएस बीए र बीएड प्रथम वर्षमा शैक्षिक सत्र 2083-84 लागि भर्ना खुल्यो। साथै विद्यालय व्यवस्थापन समितिको स्वीकृतिमा बिहानी समयमा कक्षा 11 साइन्स म्यानेजमेन्ट ह्युमानिटी कम्प्युटर साइन्स र एजुकेशनमा धमाधम भर्ना भइरहेको छ।
1: क्याम्पस लोकेशन काठमाडौँको तीनकुने गैरी गाउँ पेट्रोल पम्पबाट 200 मिटर भित्र बागमती पुल सँगै बानेश्वर बहुमुखी क्याम्पस शान्तिनगर काठमाडौँ। थप जानकारीको लागि सम्पर्क नम्बर 0146-30-310-9851-4148 र 9841-25-59-57। महिला दिदी बहिनीहरूको लागि खुसीको खबर, हरेक महिनाको अन्तिम शनिबार बिहान 10 बजेदेखि दिउँसो 3 बजेसम्म यस सुनकोशी सामुदायिक अस्पताल खुरकोटमा महिला रोग विशेषज्ञ गाइनोलोजिस्ट डाक्टर आस्मा अधिकारी आउनु हुने भएकोले सम्पूर्ण महिला दिदी बहिनीहरूले चेक जाँच गराई समयमै रोगको उपचार गराउनुहोला। थप जानकारीको लागि सम्पर्क नम्बर 9849-043-247-67-65-24-29 सुनकोशी सामुदायिक अस्पताल खुरकोट सिन्धुली।
0: रैथाने बाली लगाउनुका मुख्य फाइदाहरू,
1: न्यून लागत र सजिलो खेती। यी बालीहरू कम उब्जाउ हुने रुखो र भिरालो जमिनमा पनि सजिलै फलाउन सकिन्छ। यसका लागि महँगा रासायनिक मल र विषादीको आवश्यक पर्दैन, जसले गर्दा खेतीको लागत कम हुन्छ।
0: जलवायु अनुकूलन र सहनशीलता, रैथाने बालीहरू खडेरी र प्रतिकूल मौसम सहन सक्ने क्षमताका हुन्छन्। जलवायु परिवर्तनको यो समयमा थोरै सिँचाइमा पनि यिनले सन्तोषजनक उत्पादन दिन्छन्।
1: अमूल्य पोषक तत्व र स्वास्थ्य लाभ, कोदो क्याल्सियम फलाम र फाइबरको धनी स्रोत हो, जसले मधुमेह, उच्च रक्तचाप र मुटु रोग नियन्त्रणमा मदत गर्छ।
0: फापर, यसमा पाइने रुटिन तत्वले रक्तनली मजबुत बनाउँछ र रक्त संचारमा सुधार ल्याउँछ।
1: लट्टे मार्से, फलाम क्याल्सियम र उच्च गुणस्तरको प्रोटिन पाइने हुनाले यो बालबालिका र सुत्केरीका लागि निकै पोषिलो हुन्छ।
0: माटोको उर्वरा शक्तिमा सुधार, सिमी, मस्याङ र गहत जस्ता दलहन बालीले माटोमा नाइट्रोजन स्थिर गरी जमिनको उर्वरा शक्ति बढाउँछन्।
1: आर्थिक आमदानी र आत्मनिर्भरता, आज भोलि शहरमा रैथाने बालीको माग र मूल्य दुवै बढ्दो छ। यसको व्यवसायिक खेती र परिकार विविधीकरण, बिस्कुट, केक, पाउरोटी आदिबाट कृषकले राम्रो आमदानी गर्न सक्छन्।
0: रैथाने बाली बचाऊ, स्वस्थ जीवन, सुरक्षित भविष्य निर्माण गरौं। रामेछाप नगरपालिका कृषि विकास शाखाद्वारा जनहितमा जारी सन्देश।

0: किसान को आली र फाली देखि उपभोक्ता को थाली सम्म
1: गाड़ी
2: भाड़ा पता गयो अब जम्मा फायदा दुई रुपया पांच रुपया हद दाम बस बस्ने
1: इसको भाव छो भाव चलने संबंधित मानी पाने पे बिचौलिया अलिकले
3: सुन फलाउने माटो र कृषि कर्म को बाटो का कुरा कृषि र किसान का पाटो का कुरा
4: आलू धेरै हुन्छ मकै धेरै हुन्छ कोदो धेरै हुन्छ
5: गत वर्ष को तरकारी खाने आलू तीन कलर को बिक्री भएको छ कालो गुडारी आलू को बिउ भनिन्छ सबै रुपैयाँ आलू बिक्री भएको थियो
0: किसान का सीधा प्रश्न विज्ञ र सरकार को जवाब
1: टमाटर साग सब्जी लगाकर बजार में बेचने दो मुझे चावल चुनाव लगाकर वजन करने मेरा काम तो है किसान मुझे बजट लिया करते हुए देश में किसान ऊपर न लागू लेकिन देश में लाभ देना
6: एटा तो नियमित बजट अंतर्गत सत्र अरब जाऊँ सात अरब को अर्क विशेष पैकेज आऊद मंत्री हुआस नाओ किसान को पक्ष मतलब वीरता पर अगड़ी बढ़ु
0: समृद्ध नेपाल सार्थक बनाने कृषि को साझा सवाल
3: कार्यक्रम कृषि सवाल
7: नमस्कार कृषि को विकास प्रबंधन और व्यवसायीकरण को पथ में कटिबद्ध रेडियो कार्यक्रम कृषि सवाल में यहां हार्दिक स्वागत है मूँ असीम सापकोटा कार्यक्रम कृषि सवाल नेपाल एफएम नेटवर्कले उत्पादन करने साथ ही कार्यक्रम उत्पादन में एग्रो टाइम्स मीडिया नेटवर्कले सहजीकरण करने कार्यक्रम कृषि सवाल देशभर का विभिन्न रेडियो स्टेशन मार्फत प्रसारण होने गद काठमाडौं उपत्यका में एफएम 91.8 मेगाहर्ज संगे काठमाडौं उपत्यका बाहर पपुलर एफएम 99.5 मेगाहर्ज सुनसरी सामुदायिक रेडियो नया अभियान एफएम 99 मेगाहर्ज संखुवा सभा रेडियो लालीगुरास 105.2 मेगाहर्ज धनकुटा रेडियो खबरपालिका 88.7 मेगाहर्ज धनकुटा सामुदायिक रेडियो हलेसी एफएम 102.4 मेगाहर्ज खोटाङ रेडियो एभरेस्ट 96.8 मेगाहर्ज सोलुखुम्बुबाट पनि सुन्दै हुनुहुन्छ यसैगरी कार्यक्रम कृषि सवाल रेडियो सैलुङ 92.7 मेगाहर्ज दोलखा रेडियो बैतेश्वर 94.5 मेगाहर्ज मैनापोखरी दोलखा रेडियो हिमाली 101.7 मेगाहर्ज दोलखा रेडियो रामेछाप 95.8 मेगाहर्ज रामेछाप हजुरको रेडियो 102.1 मेगाहर्ज रामेछाप रेडियो मेलम्ची 107.2 मेगाहर्ज सिन्धुपाल्चोक रेडियो जुगल 98.1 मेगाहर्ज सिलढुङ्गा सिन्धुपाल्चोक रेडियो क्रान्ति 90.4 मेगाहर्ज कोसीपारी काभ्रे रेडियो रसुवा 102.1 मेगाहर्ज धुन्चे रसुवा नीलकण्ठ एफएम 98.5 मेगाहर्ज धादिङ बेसी धादिङ रेडियो राजमार्ग 92.1 मेगाहर्ज धादिङ रेडियो चिम्टेश्वर 90.9 मेगाहर्ज बिदुर नुवाकोट रेडियो बागमती 107.4 मेगाहर्ज ककनी नुवाकोट रेडियो कास्की 90.6 मेगाहर्ज पोखरा कास्की बाट पनि सुन्दै हुनुहुन्छ साथै कार्यक्रम कृषि सवाल गलिङ एफएम 92.2 मेगाहर्ज गलिङ सेङ्जा रेडियो पाल्पा 97.1 मेगाहर्ज रामपुर पाल्पा रेडियो सामर्थ्य 92.1 मेगाहर्ज कावसते नवलपुर रेडियो कावसते 102.6 मेगाहर्ज कावसते नवलपुर दाउन्ने एफएम 103.4 मेगाहर्ज बर्दघाट नवलपरासी सामुदायिक रेडियो अर्घाखाँची 105.8 मेगाहर्ज अर्घाखाँची भेरी एफएम 105.4 मेगाहर्ज नेपालगंज बाँके रेडियो डोटी 98.5 मेगाहर्ज डोटी रेडियो रामारसन 92 मेगाहर्ज अछाम रेडियो नया नेपाल 104.5 मेगाहर्ज दार्चुला रेडियो प्रभु 102.6 मेगाहर्ज कञ्चनपुर रेडियो बुंगल 98.3 मेगाहर्ज बझाङ सौगात एफएम 103.6 मेगाहर्ज बैतडी सामुदायिक रेडियो मेलौली एफएम 101.2 मेगाहर्ज मेलौली बैतडी र बैतडीमै रहेको रेडियो बैतडी 95.4 मेगाहर्जबाट पनि कार्यक्रम कृषि सवाल सुन्दै हुनुहुन्छ बेल केवल एउटा स्वादिलो फल मात्र नभई नेपाली सभ्यताको धार्मिक सांस्कृतिक र औषधीय पक्षसँग जोडिएको एक अभिन्न फल हो नेपाली जनजीवनमा बेलको स्थान अत्यन्त विशिष्ट र गौरवपूर्ण रहेको छ दक्षिण एसियाको रैथाने वनस्पतिका रूपमा चिनिने बेल मुख्यतया नेपाल भारत बंगलादेश श्रीलंका पाकिस्तान भूटान म्यानमार थाइल्याण्ड र भियतनाम जस्ता देशहरूमा प्राकृतिक रूपमा प्रशस्तै पाइन्छ बेलको वैज्ञानिक नाम एगिल मार्मेलोस रहेको छ भने यसलाई अंग्रेजीमा इस्टर्न एप्पल वा वुड एप्पलका नामले पनि चिन्ने गरिन्छ विशेष गरी तराईका फाँडदेखि मध्य पहाड़का सुक्खा र तातो भूभागसम्म यसको रूख सजिलै हुर्कने गर्छ जसको हरेक भागमा कुनै न कुनै उपयोगिता लुकेको हुन्छ यसको फलको बाहिरी बनावट काठ जस्तै निकै कडा र चिल्लो हुन्छ जसले भित्रको नरम र सुगन्धित लेदोलाई सुरक्षित राख्छ काँचो अवस्थामा हरियो देखिने बेल पाकेपछि हल्का पहेँलो र आकर्षक रंगमा परिणत हुन्छ यसको भित्री भागमा पाइने सुन्तला वा पहेँलो रंगको लेदो स्वादमा निकै मिठो र बास्नदार हुन्छ जसमा औषधीय गुण भएका चिप्लो पदार्थ र ससाना बिउहरू पनि विस्तृत रहेका हुन्छन् औषधीय दृष्टिकोणले बेललाई आयुर्वेदमा अमृत फलका रूपमा चित्रण गरिएको छ यसले विशेष गरी मानव पाचन प्रणालीको सुधारमा चमत्कारिक भूमिका निर्वाह गर्छ बेलमा पाइने टेनिन र पेक्टिन जस्ता तत्वहरूले कब्जियत झाडा पखाला र आन्द्रा सम्बन्धी पुराना समस्याहरू निर्मूल पार्न मदत गर्छन्। गर्मी मौसममा बेलको शरबत पिउनाले शरीरलाई बाहिरी तापक्रमबाट जोगाउँदै आन्तरिक रूपमा शीतलता प्रदान गर्छ। यसबाहेक बेलको पातको रसले रगतमा चिनीको मात्रा नियन्त्रण गर्ने हुनाले मधुमेहका बिरामीका लागि यो अत्यन्तै लाभदायक मानिन्छ। यसमा पाइने भिटामिन सी, क्याल्सियम र पोटासियम जस्ता पोषक तत्वहरूले शरीरको रोग प्रतिरोधी क्षमतालाई मजबुत बनाउँछ। धार्मिक र सांस्कृतिक रूपमा पनि बेलको महत्व अतुलनीय रहेको छ। हिन्दू धर्मावलम्बीहरूका लागि बेलको पात अर्थात बेलपत्र भगवान शिवको पूजामा अनिवार्य मानिन्छ। तीनवटा पात एकै ठाउँमा जोडिएको बेलपत्रलाई त्रिदेव अर्थात ब्रह्मा, विष्णु र महेशको रूपमा पूजा गरिन्छ। त्यस्तै नेपालको मौलिक नेवार संस्कृतिमा पनि इही वा बेल विवाह परम्पराले यसको सांस्कृतिक उचाइलाई थप प्रस्ट्याउँछ। साना बालबालिकाको विवाह बेलको फलसँग गराएर उनीहरूको सौभाग्य र जीवनको स्थिरताको कामना गरिन्छ। यसरी एउटै फलले धार्मिक आस्था र सामाजिक संस्कार र स्वास्थ्यलाई एउटै सूत्रमा उनेको छ। समग्रमा बेल हाम्रो प्राकृतिक सम्पदाको एउटा अमूल्य गहना हो। यसको पातदेखि जरासम्म र फलदेखि बोक्रासम्मका हरेक भाग मानव कल्याणका लागि उपयोगी रहेका छन्। परम्परागत ज्ञान र आधुनिक स्वास्थ्य चेतना दुवैलाई जोड्ने यस फलको संरचना र प्रबन्धन गर्नु आजको आवश्यकता हो। यस्ता बहुगुणी पवित्र वृक्षहरूको महत्वलाई बुझेर तिनको खेती र उचित उपयोगलाई निरन्तरता दिनु नै हाम्रो प्राकृतिक र सांस्कृतिक वैभवको रक्षा गर्नु समेत हो। हामी यति बेला गोलन्जोर गाउँपालिका वडा नम्बर एक च्याकोटारमा रहेको जुन सिन्धुलीको यो ठाउँमा रहेका छौँ। यहाँहरूले ब्याकग्राउन्डमा देख्न सक्नुहुन्छ हामी यति बेला एभोकाडो फार्ममा आएका छौँ, जहाँ करिब 200 भन्दा बढी चाहिँ एभोकाडोका बिरुवाहरू करिब करिब फल्ने तयारीमा छन् र हामीले यहाँहरूलाई गरेकै पो हुँदैन भन्ने खालको एउटा महत्वपूर्ण सन्देश यहाँहरूलाई सँगसँगै दिने प्रयास गरेका छौँ भने यो क्षेत्रमा पनि धेरै युवाहरू स्वदेशमा सम्भावना नदेखेर चाहिँ पलायन भएको अवस्था छँदै नै छ। विशेष गरी पछिल्लो समयमा चाहिँ पहाड़बाट तराईमा अथवा चाहिँ शहरमा त्यसै गरी शहरबाट पनि विभिन्न देशहरूमा चाहिँ यो परिवर्तित भएर जाने अथवा चाहिँ त्यो विकल्प खोज्दै जाने प्रवृत्ति बढ़िराखेको समयमा चाहिँ यति बेला यहाँ टेकबहादुर थापाले चाहिँ एभोकाडो फार्म त्यसलाई पनि व्यवस्थित गर्नको लागि मजाले लाग्नु भएको दृश्यलाई आजको श्रृंखलामा देखाउने र यहाँहरूलाई सुनाउने प्रयास हामी पक्कै पनि गरेका छौं। एकदमै सुनकोशी नदीको छेउमा रहेको यो एभोकाडो फार्ममा हामी रहँदै गर्दा चाहिँ टन्टलापुर घाम लागिरहेको छ, गर्मी पनि छ। यद्यपि यो सुनकोशी नदीको बहावले चिसो पनि महसुस हामीले गरेका छौँ र सँगसँगै यो खालको ठाउँमा पनि यो खालको जुन सँगै रहेको ठाउँमा पनि यो बगरको अलिकति माथिल्लो भाग सँगै रहेको छ, हामीले नदी नजिकै देखाउन सक्छौँ यहाँहरूलाई, सँगसँगै एकछिनपछि देखाउँला पनि। र यो भन्दै गर्दा चाहिँ हामीले यस्ता खालका सम्भाव्यता खोजौँ है भन्ने खालको महत्वपूर्ण सन्देश आजको श्रृङ्खलामा अझै थप दिने प्रयास पनि गरेका छौँ। करिब करिब 200 भन्दा बढी एभोकाडोको बिरुवाहरू सफलतापूर्वक हुर्किएर करिब करिब फल्ने तयारीमा रहेको यो आजको कार्यक्रम चाहिँ यहाँहरूलाई अझै मनमोहक लाग्ला अथवा चाहिँ गरेकै पो हुँदैन भन्ने खालको महत्वपूर्ण सन्देश यहाँहरूलाई काम लाग्ला र यस्ता धेरै ठाउँहरू पनि छन् र हाम्रो ठाउँमा पनि केही न केही सम्भावना खोजौँ भन्ने खालको जागरणको लागि यहाँहरूलाई पनि प्रेरक बन्ला भन्ने खालको उद्देश्य हाम्रो कार्यक्रमको आज पनि रहेको छ। र हामीले अगाडि पनि भनिसकेका छौँ, टेकबहादुर थापाले निरन्तर रूपमा मेहनत गरेर यो ठाउँमा गर्दै गरेको एभोकाडो फार्मलाई कसरी चाहिँ उहाँले यो अवस्थासम्म ल्याउनु भयो, उहाँले कसरी मेहनत गर्दै हुनुहुन्छ र यो फार्मको अहिलेको अवस्था कस्तो छ र उहाँको के चाहिँ छ, भिजन के छ, अथवा उहाँले भोलिका दिनहरूमा चाहिँ अन्यहरूलाई कसरी प्रेरक बन्दै हुनुहुन्छ भन्ने लगायतका विषयमा पनि आजको श्रृङ्खलामा उहाँले कुराकानी गर्दै गर्दा उहाँले जानकारी दिँदै गर्दा पनि धेरै जानकारी यहाँहरूलाई पक्कै पनि प्राप्त हुनेछ यो भने हामीले महसुस गरेका छौँ। हामी ढिला नगरिकन हामीले यो ठाउँमा बसेर जुन अगाडि मैले भनिसकेँ गोलन्जोर गाउँपालिका वडा नम्बर एक च्याकुटार सिन्धुलीमा हामी रहेर यो कार्यक्रम तयार गर्दै गर्दा चाहिँ यो ठाउँमा एभोकाडो फार्मकै यो बगानमा बसेर हामीले यो कार्यक्रम तयार गरेका छौँ। यो ठाउँमा यो फार्ममा जे देखौँ जस्ताको तस्तै यहाँहरूलाई साट्ने प्रयास गरेका छौँ। यो सँगसँगै हामी कार्यक्रमको अन्तिम खण्डको श्रृङ्खलामा फेरि पनि आउनेछौँ, हामीसँगै रहनुहोला।
8: नमस्कार, मेरो नाम टेकबहादुर थापा, मेरो घर सिन्धुली जिल्ला गोलन्जोर गाउँपालिका वार्ड नम्बर एक च्याकुटार बेसीमा पर्छ। हामी एभोकाडो खेती केवल 4 वर्षदेखि सुरु गरिराखेका छौँ। हाम्रो 1200 बिरुवाभन्दा बढी हामीले लगाएका छौँ, देख्न सक्छौँ यहाँ। हाम्रो 200 भन्दा बढी यो साल फुल खेल्न सुरु गरेको छ र अहिले हामी फुल खेल्ने बेलादेखि नै यो हामीले फुल खेल्ने फुल खेलिसकेपछि बिरुवाबाट फल नझर्ने जस्ता उगरिरहेका छौं यसको किन झर छ यो भनेर यसको लागि हामीले उत्पादन बजारीकरण गर्नको लागि असाध्यै मेहनत गरेका छौं यो पौष्टिक आहारले भरिपूर्ण भएको फल छ र यो हामीले बिरुवाहरू धनकुटा लगायत बाट ल्याएका छौं यो चाहिँ कीर्तिपुरबाट पनि हामीले ल्याएर लगाउन सुरु गरेका हुँ र यो असाध्यै राम्रो छ यो उत्पादन भएपछि हामीले स्थानीय बजार सिन्धुली रामेछाप ओखलढुङ्गा हाम्रा छिमेकी बजार र हामीले काठमाडौँ को अर्गानिक मार्केटहरू ला शेर्पामा हाम्रो पसल पनि हामीले सुरु गरेका छौँ र यसै गरी हामीले भातभटिनी बिगमाड सेलोइज अर्ग्यानिक मार्केटहरूमा लगेर हामी बेच्छौँ र यहाँ चाहिँ केवल 50 रोपनी भन्दा बढीमा हामीले अहिले सुरु गरेका छौँ र यो बिरुवा यसको बिरुवा र यो ग्राफ्टिङ गरेर पनि हामीले चाहिँ बेच्न सुरु गरेका छौँ यो हामीले के अरे गोलन्जोर गाउँपालिकाको 91 मा मात्रै नभएर यो चाहिँ सिन्धुली जिल्लाको महाभारत रेन्जमा लगभग 800 मिटरदेखि 1600-1700 मिटरसम्म हामीले लगाउन सुरु गरेका छौँ यहाँका स्थानीय किसानहरूले पनि लगाउन सुरु गर्नुभएको छ र यसको बजारीकरणको लागि एभोकाडोको दाना मात्रै नभएर हामीले यसका चाहिँ विभिन्न परिकार बनाएर र पनि हामीले बेच्नको लागि सुरु गर्ने गरेका छौँ यो हाम्रो लागि चुनौतीको विषय छ अवसरको विषय छ र यो विदेशबाट आयातित हुन थाले आउने छ यो यहाँको सिद्धिएपछि तर हामीले चाहिँ नेपालमै के गरी उत्पादन गर्न सकिन्छ बाह्रै मासे भनेर पनि यो पनि हामीले सुरु गरेका छौँ भने अब विदेशबाटलाई चाहिँ नल्याउने र नेपालमै यो चाहिँ आत्मनिर्भर परौँ भनेर हामीले एकदम चाहिँ होसियारीको साथ काम गर्दैछौँ र यसको लागि हामीले गाउँपालिका प्रदेश र हामीले नार्कबाट पनि हामीले यो कसरी चाहिँ यो चाहिँ दाना नझर्ने यसलाई चाहिँ के उपाय छ भने यसको खोजी गरेका छौँ रोग यसको रोग के छ भनेर यसको पनि खोजी गरेका छौँ यसको लागि हामीले असाध्यै मेहनत गरेका छौँ यो ठाउँलाई चाहिँ एभोकाडो को चाहिँ एउटा बेस्ट खाने ठाउँ कहाँ पाइन्छ त भनेर भन्दाखेरि जहाँ रुख छ त्यहीँ गएर फल टिपेर आफूले टिपेर ल्याउन पनि पाउने त्यहाँ खान पनि पाउने यसको जुसहरू पनि त्यहीँ खान पाउने एउटा हामीले चाहिँ त्यहाँ गर्न खोज्दैछौँ र यो चाहिँ केही समयभित्र हामीले त्यो पनि गर्छौँ र एभोकाडोको हब धनकुटा मात्रै नभएर सिन्धुली पनि छ भन्ने हामीले त्यो भएर त्यसरी पनि गर्न खोजेका छौँ र यो प्रत्यक्ष हजुरहरूले देखिरहनु भएको छ यहाँ यो फार्म असाध्यै राम्रो फुलेको छ अब हाम्रो यो अर्ग्यानिक हो यसमा केही के अरे अर्थ केही छैन त्यसकारणले सबै उपभोक्ता सबै मान्छेले यो एभोकाडोलाई चाहिँ तपाईँहरूले चाहिँ खाइदिनुहोस् आफआफले यो उत्पादन नेपालको फल यो खाइदिनुहोस् राम्रोसँगले आफ्नो स्वास्थ्यलाई पनि ध्यान दिनुहोस् र यो बाल बच्चा बुढाले सबैले खान मिल्ने फल हो त्यस कारणले तपाईँहरूले हामीलाई चाहिँ यो खबर गरेर ल्याइदिनुहोस् भने पनि हामी तपाईँहरूलाई पुर्याइदिने पनि छौँ यो कहाँ अर्डर दिनुहुन्छ तपाईँहरूले अर्डर दिएको ठाउँमा हामीले चाहिँ ल्याइदिने पनि छौँ र यसको लागि तपाईँहरूलाई अहिले हामीले फुल खेल्ने बेलादेखिको अब फुल खेल्दैछ है र अब फल्दैछ तपाईँहरूले हामीलाई हामीले यो चाहिँ म्यासेज दिन पनि यो काम गरिरहेको छौँ यो फल्न सुरु गरेको छ अब फलेपछि तपाईँहरूको घर घरमा र तपाईँहरूले माग अनुसारले हामीले तपाईँहरूलाई पुर्याइदिने पनि छौँ
7: हजुर पक्कै पनि यहाँहरूले देख्न सक्नुहुन्छ हामी एभोकाडो फार्मकै बीचमा रहेका छौँ बगैँचालाई हामी करिब करिब 1-2-3 राउन्ड चाहिँ घुमिसकेका छौँ कुन बोट कसरी हुर्केको छ र कसरी फुल्दैछ कसरी कोपिला लाग्दैछ भन्ने लगायतका विषयमा पनि हामीले यो जानकारी लिने प्रयास पनि गरेका छौँ यसरी मजाले फुलिराखेको छ मौरीहरू सँगसँगै झुन्डिँदै राखेका छन् र यो समयमा अत्याधिक मात्रामा राम्रो फल्छ भन्ने एउटा साङ्केतिक रूपमा पनि हामीले आकलन गर्न सक्छौँ मजाले फुलिराखेका छन् माथि माथि यहाँहरूले मौरी मजाले आफ्नो मौरीले पनि काम गरिराखेका छन् र यो पराग सेजनको लागि मौरीले सपोर्ट गरिराखेका छन् हामीले यो पनि देखिराखेका छौँ र विशेषतः यो फार्ममा प्राविधिक रूपमा चाहिँ केही समस्या आयो भने चाहिँ सोल्युसन खोजिहाल्छु भनेर पनि फार्म सञ्चालकले भनिराख्नु भएको छ। त्यसले गर्दा पनि मजाले हुर्केका छन् बिरुवाहरू र करिब करिब फलले तयारीमा पोहोर साल पनि केही बिरुवाहरूबाट फल प्राप्त भइसकेको थियो अरे र यो साल चाहिँ अब राम्ररी फलले तयारीमा छन् धेरै जसो बोटहरू र विशेषतः यो सुनकोशी नदीको यो बगरमा रहँदै गर्दा अत्याधिक मात्रामा गर्मी भएको ठाउँमा चाहिँ मजाले एभोकाडो फार्मको बगैँचाभित्रै रहेर हामी कार्यक्रम सञ्चालन गर्ने प्रयास पनि गर्यौँ। यो ठाउँमा गर्मी छैन, यो एभोकाडोको एउटा छारी अर्को त्यसै गरी सुनकोशी नदीको जुन बहावले गर्दा हावा चिसो हावा चाहिँ यतातिर आइराखेको छ, त्यसैले पनि धेरै साह्रो गर्मी चाहिँ छैन। यद्यपि यो चाहिँ गर्मी चाहिँ गर्मी नै ठाउँ रहेछ भन्ने कुरा हामीले पनि आकलन गर्न सक्छौँ र यो फार्मको अरू थप व्यवस्थापन लगायतका कुराहरूलाई चाहिँ कसरी व्यवस्थापन गर्न खोज्दै हुनुहुन्छ अथवा भावी योजना के चाहिँ रहेछ भन्ने विषयमा थप जानकारीको लागि फार्म सञ्चालक टेकबहादुर थापाले केही जानकारी दिने प्रयास गर्नुभएको छ।
8: हामीले यो चाहिँ सबै विदेशबाट आउन थाल्यो र हामीले नेपालमै यो खेती हुन्छ हुँदैन भनेर सुरु गर्यौँ र भयो, अहिले हुन थालेको छ। मेन चाहिँ यो फललाई उत्पादन तथा बजारीकरण गर्ने हामीले प्रशस्त ठाउँहरू भेट्यौँ र ती ठाउँहरूको लागि भेटेको हुनाले हामीले यसमा चाहिँ लगाउन सुरु गरेका छौँ र मेन चाहिँ बेरोजगार समस्या हल गर्ने र स्वरोजगारलाई नै ध्यान दिनको लागि हामीले चाहिँ लगाउन सुरु गर्यौँ र यहाँका किसानहरूले पनि लगाएका छन् प्रशस्त मात्रामा। यो चाहिँ लगेर हामीले लासेर्पा र विभिन्न अर्ग्यानिक मार्केटहरूमा चाहिँ यसको माग अत्याधिक भएकोले हामीले चाहिँ के अरे लगाउन सुरु गरेका छौँ। मेन यो कोही मान्छे बेरोजगार नबसोस्, आफ्नो घरमा 4 बोट 10 बोट 20 बोट लगाएर पनि उनीहरूको जीविका आर्जन हुने भएकोले यो हामीले लगाउन सुरु गरेका हौँ र काहीँ न काहीँ कसै न कसैले यो सुरु गर्नै पर्ने थियो। विकास एउटा खालको चाहिँ हरेक मान्छे चाहिँ विदेश जाने, हरेक मान्छे चाहिँ बेरोजगार भयौँ भन्ने, त्यस कारणले हामीले बेरोजगारलाई न्यूनीकरण गर्न हामीले पनि यसरी लगाएका छौँ, बेच्न सक्छौँ 2-4 लाख रुपियाँ आफ्नै घर आँगनमा चाहिँ भयो भने मान्छे कोही विदेश जाँदैन। त्यस कारणले कसै न कसैले यो चाहिँ सुरुवात गरिदिनु पर्ने थियो। यो देखेपछि यहाँका किसानहरूले अरूहरूले पनि लगाउन सुरु गर्नुहुनेछ, लगाउन पनि थाल्नु भएको छ र यो अहिले चाहिँ मार्केटको दुःख छैन, यसको चाहिँ अलिकति भाउ बढी भयो, यसको मूल्य बढी भयो भन्ने चाहिँ छ। यो मूल्य घट्यो भनेदेखि यो चाहिँ सबैले खान्छन्, सबैले यो चाहिँ असाध्यै राम्रो फलफुल छ, यो चाहिँ यसमा चाहिँ यस्तो कमी यसको यस्तो नराम्रो छ भन्ने केही पनि छैन। त्यस कारणले हामीले खाद्यको रूपमा पनि यसलाई प्रयोग गर्न सक्छौँ, यसको चाहिँ विभिन्न परिकार बनाएर जुस अरू यसको तेल पनि निकाल्न थालिएको छ। यो हामीले चाहिँ ठिक ढङ्गले प्रयोग गर्ने हो भने यो मेन त बेरोजगार समस्या पनि हल हुन्छ, अनि एउटा त हामीले खाना आफैले खानुपर्ने फलफुल भएको हुनाले यसलाई चाहिँ अनिवार्य रूपमा चाहिँ यो खाउँ भनेर एउटा प्रचार प्रसार गर्न पनि जरुरी छ। त्यस कारणले हाम्रो गाउँपालिकाले पनि यसलाई असाध्यै मिहिनेत गरेको छ यो विषयमा र म चाहिँ एउटा के ढुक्क छु भने यो एभोकाडोले हामीले नेपाल चाहिँ एभोकाडोको भन्ने चिनाउनको लागि पनि मैले चाहिँ यो सुरु गरेको छु र लगभग यो गाउँमा पनि त्यसरी नै लगाइएको छ र असाध्यै राम्रो छ। यो क्षेत्रमा धेरै किसानहरूले लगाउनु भएको छ यो एभोकाडो, यसका चाहिँ समस्या, यसका चाहिँ राम्रो चिज, यसका विकासको विषयमा पनि अहिले चाहिँ यो यति राम्रो छ तपाईँहरूले देख्न सक्नुहुन्छ। यो अहिले चाहिँ बोटहरू देख्न सक्नुहुन्छ, यसको अब बिस्तारै हामी तपाईँहरूलाई यसको फेरि फलको पनि हामी तपाईँहरूलाई देखाउनेछौँ र तपाईँहरूले यहाँ यो स्थानीय ठाउँमै आएर पनि तपाईँहरूले यहीँ आएर पनि लिएर जान सक्नुहुन्छ, बिरुवा लान सक्नुहुन्छ, ग्राफ्टिङ बिरुवा लान सक्नुहुन्छ तपाईँहरूले। अब हामीले चाहिँ यसको रोप्न सिकाउँछौँ, मल हाल्न सिकाउँछौँ र यसका रोग किराका विषयमा चाहिँ न्यूनीकरण गर्न सिकाउँछौँ। यो नेपाललाई चाहिँ विकास गर्नलाई चाहिँ यो सम्भव छ भन्ने चाहिँ हामी यो देखाउनको लागि गर्ने र तपाईँहरूलाई चाहिँ यो हामीले चाहिँ घर घरमा फलेको चिज पुर्याइदिनु पनि हामीले धेरै प्रयत्न गरेका छौँ। हाम्रो देशमा केही छैन भन्ने युवाहरूको लागि पनि हामीले जग्गा बाँझो नराख्नको लागि हामी अनुरोध गर्छौँ र नेपाल सरकारले पनि भरपूर्ण सहयोग गरेको छ र हामीले उहाँहरूको लागि प्राविधिक सहयोग, बिरुवा लगाउन, मल हाल्न, मल बनाउन र ग्राफ्टिङ गर्न, ग्राफ्टिङ र रोप्न, रोपिसकेपछि फल उत्पादन गर्न र फल उत्पादन भएपछि बेच्नसम्म त्यहाँसम्म हामी सहयोग गर्नेछौँ र यसको चाहिँ जिम्मा हामीले लिनेछौँ र यो फलेपछि यसको मूल्य निर्धारण गरेर बजारसम्म पुर्याउन सस्तो भयो भने यो नेपाली सबैले खान्छन्। त्यसकारणले तपाईँहरूले अबदेखि आफ्नो जमिन बाँझो नराखौँ र उहाँ के रोपौँ। हामीले गुणस्तरीय बिरुवा देशैभरि उत्पादन गराएका के अरे पुर्याउने प्रयत्न गर्नेछौँ र तपाईँहरूले बिरुवाको लागि हामीलाई सिधा सम्पर्क गर्न सक्नुहुनेछ र हामी यसको चाहिँ गुणस्तरीय बिरुवाको लागि हामी जिम्मेवार छौँ र फलेन भने त्यसको जिम्मा पनि हामीले नै छौँ। यो किन फलेन यसको भन्ने गुणस्तरीय बिरुवा दिनेछौँ। अबदेखि तपाईँहरूले सिधै हामीलाई सम्पर्क गर्न सक्नुहुनेछ। यसको प्राविधिक पक्ष सबै कुरा चाहिँ हामी तपाईँहरूलाई चाहिँ सहकार्य अर्थात् सहयोग गर्नेछौँ। अबदेखि तपाईँहरूले अन्त जानु पर्दैन, हामी बिरुवा उपलब्ध गराउनेछौँ तपाईँहरूलाई। यसको लागि चाहिँ तपाईँहरूले हामीलाई खबर गर्नु पर्यो, भन्नु पर्यो कहाँ के कमी कमजोरी छ त्यो भन्नु पर्यो, हामी चाहिँ यहाँदेखि यहाँसम्म हुन्छ भनेर हामी चाहिँ तपाईँहरूलाई सहयोग गर्नेछौँ। एभोकाडोको विषयमा चाहिँ पहिला कुरा चाहिँ ग्राफ्टिङ बिरुवै लाउनुपर्छ। अब हामीले चाहिँ यसको केही समस्याहरू रोगको समस्याहरू भएको हल गर्ने हामीसँग प्राविधिक छन्। ती प्राविधिकले गएर तपाईँहरूलाई सहयोग गरिदिनुहुनेछ र हामीले चाहिँ नार्कसँग पनि हामीले सहकार्य गरेर गर्न सक्छौँ र अहिले पनि हामीलाई चाहिँ नार्कका सरहरूले गाउँपालिकाका चाहिँ कृषिका सरहरूले सहयोग गर्नुभएको छ। त्यस कारणले तपाईँहरू अब ढुक्क भएर एभोकाडो लगाउनुहोस्, गुणस्तरीय एभोकाडो लगाउनुहोस्। त्यसको लागि हामीसँग चाहिँ प्राविधिक हुनुहुन्छ र प्राविधिकले दिएको सल्लाह अनुसारले लगाउनु भयो भने हाम्रो बिरुवाबाट 3 वर्षदेखि 5 वर्षभित्रमा तपाईँहरूले चाहिँ राम्रो फल गुणस्तरीय फल लिएर चाहिँ बेच्न सकिन्छ र अरू देशबाट आएको जस भन्दा हाम्रो देशमा चाहिँ राम्रो लिन सकिन्छ। हामीले सुनकोशी गर्तिकमा सुनकोशी छेउमा भए पनि भएर पनि हामीले चिसो हावा र त्यहाँ चाहिँ असाध्यै राम्रो फल फलेको छ। पोहोरको साल हामीले चाहिँ 1000 किलो जति पोहोरको साल चाहिँ हामीले यहाँबाट बेच्यौँ र अहिले चाहिँ हाम्रो 8-10 हजार किलो चाहिँ हामीले चाहिँ बेच्ने सोच राखेका छौँ यो फार्मबाट। र हजुरहरूले पनि यो सुन सिन्धुली जिल्लाको गोलोजर गाउँपालिका वार्ड नम्बर 1 चाकुटार भन्ने ठाउँमा यो चाहिँ हलेसी जाने बाटामा चाहिँ खुर्कोटबाट 27 किलोमिटरमा पर्छ, हेर्न सक्नुहुनेछ तपाईँहरूले। हामीले चाहिँ यो विकास गरेको हेर्न सक्नुहुनेछ। हामीले सिन्धुली जिल्लाको गोलन्जोर गाउँपालिका वार्ड नम्बर 1 च्याकुटार बेसीमा चाहिँ यो हामीले चाहिँ सुरु गरेका छौँ। यो असाध्यै राम्रो छ। यहाँको यो करिब करिब हामीले चाहिँ 800 मिटरमा यहाँ छ भने हामीले 1600 मिटरसम्म लगाएका छौँ र हामीले 1600-1700 मिटरसम्म चाहिँ असाध्यै राम्रो हुने रहेछ यो एभोकाडो खेती र यसलाई चाहिँ हामीले उत्पादन भइसकेपछि के अरे उत्पादन बजारीकरण विविधीकरण गरेर बजारसम्म र अन्तर्राष्ट्रिय बजारसम्म पुर्याउने पनि हामीले लक्ष्य लिएका छौँ। हजुरहरूले सिधा सम्पर्क गर्न हुने सक्नुहुनेछ। गोलन्जोर गाउँपालिका वार्ड नम्बर 1 च्याकुटार बेसीमा हाम्रो फार्म छ र मेरो नाम टेकबहादुर थापा र मेरो नम्बर रहेको छ 9841-5534 र 9841-5534 र 9841-5534। यहाँ सिधा सम्पर्क गरेर तपाईँहरूले एभोकाडोको बिरुवा, ग्राफ्टिङ बिरुवा, फल र यसको चाहिँ विविधीकरण गरेर पनि हामीले बेच्न सक्ने भएको हुनाले विविधीकरण सम्बन्धी पनि हामीलाई सोध्न सक्नुहुनेछ र प्राविधिक सहयोग पनि गर्न सक्छौँ। त्यसको लागि हामीसँग प्राविधिक हुनुहुन्छ। तपाईँहरूको घर खेत आँगनमा जहाँसुकै पनि प्राविधिकले चाहिँ आएर सहयोग गरिदिनुहुनेछ। यसको लागि तपाईँहरूले हामीलाई खबर गर्नुपर्नेछ। हामी चाहिँ फल फल्ने ग्यारेन्टी पनि लिनेछौँ किनकि गुणस्तरीय बिरुवा छ हामीसँग। हामी फलाउनको लागि तपाईँहरूलाई सिकाउनेछौँ।
9: गैराम नेपालको मध्य पहाड, भित्री मधेश र तराईको पाखो एवं असिंचित जग्गाका लागि खाद्यान्न सुरक्षा र जलवायु अनुकूलको एक विशिष्ट र रणनीतिक बाली हो। परम्परागत धान खेतीका लागि अत्यधिक पानी र हिलैएको खेत अनिवार्य मानिने वर्तमान परिप्रेक्ष्यमा यो धान आकाशे पानी र माटोको सामान्य चिस्यानको भरमा फसाउन सक्छ। जैविक विविधता र प्राकृतिक स्रोतको सन्तुलित उपयोग गर्ने यो प्रविधिले विश्वव्यापी जलवायु परिवर्तनका कारण बढ्दो खडेरी र अनियमित मनसुनको जोखिमलाई न्यूनीकरण गर्न ठूलो सुविधा पुर्याउँछ। व्यावसायिक दृष्टिकोणले हेर्दा सिंचाई पूर्वाधार र महँगो बोरिङ प्रविधिमा हुने वित्तीय लगानीलाई शून्यमा झार्ने हुनाले यो बाली कर्पोरेट कृषि उद्यमका लागि उच्च प्रतिफलमुखी र दिगो विकल्प बनेको छ। उत्पादन प्रविधिका हिसाबले घैया धान छरुवा विधिबाट लगाइने हुनाले यसले रोपाई र गोडमेलको परम्परागत श्रम लागतलाई झन्डै आधाले घटाउँछ। चैत वैशाखको सुखायाममा मकै सँगसँगै वा एकल बालीका रूपमा छरेर साउन भदौको लिन पिरियड अर्थात बजारमा खाद्यान्नको अभाव हुने समयमा भित्राइने हुनाले यसले बजारमा उच्च र प्रिमियम मूल्य प्राप्त गर्छ। नेपाल कृषि अनुसन्धान परिषद नार्कद्वारा सिफारिस गरिएका घैया एक र घैया दुई जस्ता उन्नत जातहरूले प्रति हेक्टर 3 टनसम्म उत्पादन दिन सक्ने प्राविधिक प्रतिवेदनहरूले देखाएका छन्। खेतीको यो चक्रले एकातिर कृषि मजदूरको अभाव खेपिरहेको नेपाली बजारलाई यान्त्रिकरण मार्फत सहज बनाउँछ भने अर्कोतिर पानी जमिरहने खेतबाट पनि हानिकारक मिथेन ग्यास उत्सर्जनलाई रोकी वातावरणीय सन्तुलन कायम राख्छ। बजार व्यवस्थापन र ब्रान्डिङका हिसाबले घैया धान आधुनिक स्वास्थ्य सचेत उपभोक्ताका लागि एक बहुमूल्य न्युट्रिसनल कमोडिटी बन्ने प्रचुर सम्भावना बोकेको बाली हो। यस चामलमा पाइने उच्च फाइबर र न्यून ग्लाइसेमिक इन्डेक्स अर्थात जीआई का कारण यसलाई कर्पोरेट बजारमा माउन्टेड अर्ग्यानिक राइस वा क्लाइमेट स्मार्ट हेल्थ राइसको रूपमा देशका ठूला सुपर मार्केटहरूमा प्रिमियम प्याकेजिङ सहित ब्रान्डिङ गर्न सकिन्छ। स्थानीय स्तरमा रहेका बाँझो र पाखो जमिनलाई करार खेती मार्फत एकीकृत गरी ठूलो परिमाणमा उत्पादन गर्न सकी देशले चामल आयातको दरलाई प्रतिस्थापन गर्न ठूलो मदत पुर्याउँछ। त्यसैले न्यून उत्पादन लागत उच्च पोषणयुक्त गुणस्तर र वातावरणीय अनुकूलताका लागि घैया धानको व्यावसायिक प्रबन्धन गर्नु नै वर्तमान नेपालको कृषि व्यवसायलाई दिगो र नाफामूलक बनाउनको लागि एउटा थप आधार बन्न सक्छ।

यिनै विषयवस्तुहरू सँगसँगै आजको श्रृंखलाको समय सकिने सक्दछ। यहाँहरूका कुनै पनि समस्या जिज्ञासा गुनासाहरू अन्यहरू छन् भने हामी सिधा हटलाइन नम्बरबाट रिपोर्ट गर्दै सम्बन्धित विज्ञान सम्बन्धी निकाय मार्फत समाधान खोज्ने प्रयासमा अथवा हामी लिङ्केजको रूपमा सपोर्ट गर्ने काममा पक्कै पनि रहेका छौं। जसको लागि यहाँहरूले 98510 97192 98510 97192 टेलिफोन, एसएमएस, वाट्सएप लगायतका माध्यमहरू प्रयोग गरेर पनि यहाँहरू जोडिन सक्नुहुन्छ अथवा असीम सापकोटा 2012 यहाँहरूले सिधा इमेल गरेर पनि आफ्नो कुराहरू लेख्न सक्नुहुन्छ भन्दै असीम सापकोटा यहाँहरूको माझबाट विदा हुने अनुमति माग्छु। सुरेश रहौ, कृषि कर्म गरौं, नमस्कार।

0: हजुरको आवाज हजुरकै साथ यो हो हजुरको रेडियो 102.1 MHz।
1: आमाले मिठो खाना दिनुहुन्छ
2: अनि बाबाले
1: काखमा लिनुहुन्छ।

0: Thank you.
1: 하늘고 아와즈 하늘고 사트 요호 하늘고 라디오 102.1 메가하츠.
2: मुख्यमन्त्री जनता स्वास्थ्य कार्यक्रम सम्बन्धी जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र रामेछापको सूचना.
3: बागमती प्रदेशभित्र स्थायी बसोबास भएका 30 वर्ष भन्दा माथि उमेर समूहका सम्पूर्ण नागरिकहरूलाई नसर्ने रोगबाट समयमै निदान परीक्षण परामर्श र उपचारको लागि प्रत्येक सोमबार बिहान 8 बजेदेखि 10 बजेसम्म निशुल्क बीपी, सुगर, युरिन, प्रोटीन, बीएमएफ जाँच एवं ती रोगको बिरामीलाई निशुल्क परामर्श एवं उपचार सेवा उपलब्ध रहेको कुरा सबैमा सहर्ष जानकारी गराउँदछौ.
2: सम्पर्क नम्बर 9844-021-369. जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र मन्थली रामेछाप.
4: दाँत दुखेर मर्न लागे म हेर्दै त मेरो दाँतमा के भएछ.
5: के हेर्नु नि, आफ्नो आँखाले राम्रोसँग देख्नु पनि त पर्यो नि.
4: ए काका काकी, के को गन्थन मन्थन हो? ए बाबु पो बस न यतै, के को गन्थन मन्थन हुनु नि? घरमा सबैजना रोगी, कोही दाँतका कोही आँखाका, सबै रोगी मात्र छौ. अब कहाँ गएर जचाउने भनेर कुरा गर्दै थियौँ हामी त.
2: ल काका काकी पनि त्यसै चिन्ता गर्नुहुन्छ. हाम्रै मन्थलीको देवकोटा चोकमा रहेको दिल्सी मेडिकल हल तथा डायग्नोसिस पोलिक्लिनिकमा गए त भइगयो नि. अनुभवी चिकित्सकहरूद्वारा विगत लामो समयदेखि बिरामी जाँच, इमर्जेन्सी सेवा, ल्याब सेवा अन्तर्गत रगत, दिशा पिसाबहरूको जाँच, एक्सरे सेवा, भिडियो एक्सरे सेवा, फिजियोथेरापी सम्बन्धी सेवा दिइरहेको छ नि. त्यही गए त भइगयो नि. अहिले त दाँतका सम्पूर्ण सेवाहरू, आँखाको जाँच गरिनुका साथै सुपथ मूल्यमा चस्मा पनि बनाइन्छ. तपाईँहरू दुवैजनाको त्यही उपचार हुन्छ. त्यति मात्र हो र काका, त्यहाँ त देश विदेशका ख्यातिप्राप्त सम्पूर्ण औषधि कम्पनीका औषधिहरू सर्वसुलभ मूल्यमा पाइन्छ. साथै मासिक रूपमा छाला सम्बन्धी रोगको शिविर समेत सञ्चालन हुँदैछ नि.
6: रोग राइटर मोहन कुमार श्रेष्ठ, सम्पर्क नम्बर 9845-40-305, 048-543-305. मन्थली पोलिक्लिनिक एन्ड डायग्नोसिस सेन्टर, मन्थली नगरपालिका 2, देवकोटा चोक, लक्ष्मी सनराइज बैंक भएको घर, मन्थली रामेछाप.
7: सूर्य ज्योति लाइफ इन्सुरेन्स कम्पनीले अधिकतम 100% सम्म छुट लिएर आएको छ. यदि समयमै प्रिमियम नतिरेको कारण तपाईँको जीवन बिमा ल्याप्स भएको छ भने यही असार 26 गते भित्र नवीकरण गरी विलम्ब शुल्कमा अधिकतम 100% सम्म छुट पाउनुहोस्. नवीकरण शुल्क अनलाइन मार्फत वा नजिकैको शाखा कार्यालयमा गई बुझाउन सकिनेछ. थप जानकारीका लागि आजै सम्पर्क गर्नुहोस्. सूर्य ज्योति लाइफ, जीवनको लागि.
4: के गर्नु, सबै गाउँका छिटाहरू कोही मुगलान पसे, कोही सहर बसे, म बुढोली अब खेती कसरी लाउनु? हुन त आज भोलि छिट्टै काम हुने मेसिन औजारहरू आएको छ रे नि, के गर्नु, कहाँ गएर बुझ्नु होला.
8: ल हजुरबाले के चिन्ता गर्नु भएको, हाम्रै सिन्धुलीमा रहेको रञ्जितकार इन्टरप्राइजेस छँदैछ नि. त्यहाँ त हाम्रो घरमा आवश्यक पर्ने पानी तान्ने पम्प, पाइप, मिल सहित खेत जोत्न, खन्न, बिउ छर्नका लागि विभिन्न आइटमका हाती ट्र्याक्टर, टेलरहरू र फर्निचरका लागि आवश्यक पर्ने सम्पूर्ण सामानहरू पाइन्छ नि. त्यही गएर ल्याए त भइगयो नि.
2: रञ्जितकार इन्टरप्राइजेस, कमलामाई नगरपालिका 1 नम्बर बजार, सिन्धुली. सम्पर्क नम्बरहरू 047-521-158, 98-54-041-575, 98-41-96-669, 98-64-14-17-88.
9: कृषिमा यान्त्रिकीकरण, लागतमा न्यूनीकरण,
2: सम्पूर्ण कृषि मेसिनरी औजार अब एउटै छानामुनि. रामेछाप नगरपालिकाको अनुरोध.
9: घरेलु हिंसा, महिला हिंसा, फरक क्षमता भएका ज्येष्ठ नागरिक र एकल महिलाहरूका समस्या तथा गुनासोहरू वडा कार्यालयबाट सुनवाई हुन्छ, जसमा प्रत्यक्ष रामेछाप नगरपालिका महिला बालबालिका शाखाबाट पनि सेवा लिन सक्नुहुनेछ. यो सेवा निशुल्क पाइन्छ.
2: रामेछाप नगरपालिका, नगर कार्यपालिकाको कार्यालय, रामेछाप बजार, रामेछाप.
7: सूर्य ज्योति लाइफ इन्सुरेन्स कम्पनीले अधिकतम 100% सम्म छुट लिएर आएको छ. यदि समयमै प्रिमियम नतिरेको कारण तपाईँको जीवन बिमा ल्याप्स भएको छ भने यही असार 26 गते भित्र नवीकरण गरी विलम्ब शुल्कमा अधिकतम 100% सम्म छुट पाउनुहोस्. नवीकरण शुल्क अनलाइन मार्फत वा नजिकैको शाखा कार्यालयमा गई बुझाउन सकिनेछ. थप जानकारीका लागि आजै सम्पर्क गर्नुहोस्. सूर्य ज्योति लाइफ, जीवनको लागि.

0: वनमा आगो लगाउनेलाई वन एन 2076 को दफा 50 को 4 बमोजिम दिगो असुल गरी 3 वर्षसम्म कैद वा 60,000 रुपियाँ जरिवाना वा दुवै सजाय हुने हुँदा यस्तो कार्य नगरौं नगराउं। वातावरण संरक्षण गर्ने प्रत्येक नागरिकको दायित्व भएकाले असल र जिम्मेवार नागरिक बनौं।
1: जिल्ला विपद व्यवस्थापन समिति रामेछाप, सामुदायिक वन महासंघ रामेछाप र डिभिजन वन कार्यालय रामेछापद्वारा जनहितमा जारी सन्देश।
2: रामेछापवासीहरूको लागि खुसीको खबर, अब तपाईँको इलेक्ट्रिक गाडीको चिन्ता सकियो।
3: रामेछाप बजारमै खुलेको छ नयाँ अत्याधुनिक गाडी चार्जिङ सेन्टर।
2: अब लामो यात्रा होस् या दैनिक गुडाई, तपाईँको गाडी सधैँ तयार।
3: छिटो र सुरक्षित चार्जिङ, अत्याधुनिक प्रविधि, सहज पहुँच रामेछाप बजारमै। यही वैशाख 1 गते नयाँ वर्षदेखि रामेछाप बजारमा सञ्चालनमा आउँदैछ रामेछाप चार्जिङ सेन्टर। समय बचत गर्नुहोस्, ऊर्जा बनाउनुहोस् र वातावरण मैत्री यात्रा रोज्नुहोस्।
2: प्रोपाइटर कुमार तामाङ, सम्पर्क नम्बर 98639235। रामेछाप चार्जिङ सेन्टर, वडा नम्बर 8 को वडा कार्यालय अगाडि, रामेछाप बजार, रामेछाप।
3: आजै आउनुहोस् रामेछाप चार्जिङ सेन्टरमा, चार्ज गरौं अघि बढौं।
4: वैदेशिक रोजगार बोर्डले वीर अस्पताल संघको सहकार्यमा 2079 चैत 15 गतेदेखि टेलिमेडिसिन सेवा शुरू गरेको छ।
5: यो सेवा निशुल्क छ। विदेशमा रहेका नेपाली श्रमिकको स्वास्थ्य समस्यामा समयमै आवश्यक सल्लाह सुझाव उपलब्ध गराउन यो सेवा शुरू गरिएको हो। सार्वजनिक विदाका दिन बाहेक हरेक दिन बिहान 10 बजेबाट नेपालको कार्यालय समय अवधिभर सम्पर्क गरी सेवा लिन सकिन्छ।
4: वैदेशिक रोजगारीमा रहनुभएका जो कोहीले मोबाइल नम्बर 98513-45701 र 98513-45702 वा सोही नम्बरमा रहेको भाइबर, वाट्सएप, इमो लगायतका सामाजिक सञ्जाल मार्फत मेडिकल अफिसरसँग सिधै सम्पर्क गरी आफ्नो स्वास्थ्य समस्या बारे छलफल गर्न सक्नुहुन्छ।
5: छलफलका आधारमा प्रिस्क्रिप्सन समेत अनलाइन मार्फत उपलब्ध गराइन्छ। श्रमिकलाई कुनै विशेषज्ञ सेवा आवश्यक पर्ने भएमा मेडिकल अधिकृतको सिफारिशमा हरेक आइतबार र शुक्रबार विशेषज्ञ सेवा समेत उपलब्ध गराइन्छ।
6: थप जानकारी र वैदेशिक रोजगारी सम्बन्धी अन्य जस्तो सुकै सूचना तथा जानकारी चाहिएमा
3: आप्रवासी स्रोत केन्द्र जिल्ला प्रशासन कार्यालय रामेछापको कोठा नम्बर 9 मन्थली, सम्पर्क नम्बर 0485403998, 0485403998।
6: नेपाल सरकार र स्विस सरकारको द्विपक्षीय सम्झौता अनुसार हेलभेटास नेपालको प्राविधिक सहयोगमा सुरक्षित आप्रवासन परियोजना सामी
3: रामेछाप जिल्लाको 8 स्थानीय तहहरूको संयुक्त पहल।

0: बुढा, डस्ना बनाएको एक वर्ष नि भएको छैन। साह्रै ढाड दुखाएर हैरान पार्यो। सिरक पनि उस्तै छ, यता पोका उता पोका। डस्ना पनि खाट नागेर बाहिर झरिसक्यो।
1: हैरान भए म त।
2: के गर्नु त बुढी, उबेलामा घरमै आएको ट्र्याक्टरवालालाई बोलाएर बनाइयो। मैले त भनेकै हो नि ओम कपास उद्योगमा जाउँ भनेर। तिमीलाई लाज लाग्छ पुरानो कपडा बोकेर ओम कपास उद्योगमा जानलाई?
3: हजुर, विश्वासिलो र भरपर्दो ओम कपास उद्योग ग्वालटार सिन्धुली, यहाँ नयाँ सेतो र कालो दुवै कपासको सिरक डस्ना बनाइन्छ।
0: प्रोपाइटर ओम बहादुर पुलामी मगर, मनिका पुलामी मगर। सम्पर्क नम्बर 9869-22-45-44,
3: 9940-37-78-93। ओम कपास उद्योग, गोलन्दुर गाउँपालिका 3, ग्वालटार सिन्धुली।

नमस्कार, हजुरको रेडियो 102.1 MHz साँझ 6 बजेको हजुरको समाचारमा स्वागत छ। समाचारको साथमा उपस्थित छु म राजन महतारा छेत्री। तपाईँले समाचार हजुरको रेडियो 102.1 MHz, तामाकोशी एफएम 95 MHz र विभिन्न इन्टरनेट अनलाइनहरू मार्फत पनि यहाँहरूले हामीलाई संसारभरिकै साथ सुनिरहनु भएको छ। समाचारको शुरूआत गरौं यस समाचारको मुख्य शीर्षकहरूबाट। सरकारको स्रोत संकलन र खर्चमा असन्तुलन कायमै, यस वर्ष पनि रामेछापका स्थानीय तहको विकास खर्च 72-79% सीमित। आफ्नै घरमा आत्मदाहको प्रयास गरेका व्यवसायी अश्विन राउतोप्लेगमेगाहर्ज, तामाकोशी एफएम 95 MHz र विभिन्न इन्टरनेट अनलाइनहरू मार्फत पनि यहाँहरूले हामीलाई संसारभरिकै साथ सुनिरहनु भएको छ।

0: रूपमा न्यायको माग गर्दै प्रदर्शन। भेनेजुएलामा दुई हप्ता अघि आएको भूकम्पको कारण ज्यान गुमाउनेको संख्या 4,000 जना नाग्यो र फिफा विश्वकप फुटबल अन्तर्गत भोलि बिहान क्वार्टर फाइनलका दुईवटा खेलहरू हुँदै।
1: रामेछाप नगरपालिकाको अनुरोध,
2: घरेलु हिंसा, महिला हिंसा, फरक क्षमता भएका ज्येष्ठ नागरिक र एकल महिलाहरूका समस्या तथा गुनासोहरू वडा कार्यालयबाट सुनवाई हुन्छ, जसमा प्रत्यक्ष रामेछाप नगरपालिका महिला बालबालिका शाखाबाट पनि सेवा लिन सक्नुहुनेछ। यो सेवा निशुल्क पाइन्छ।
1: रामेछाप नगरपालिका नगर कार्यपालिकाको कार्यालय रामेछाप बजार रामेछाप।
3: ए भाउजू, केही गर्दा रोग निको भएन भन्नुहुन्थ्यो, अहिले त छरीतिर राम्री पो देख्छु त, कसरी
4: के जिस्के किने? शुभजीवन हस्पिटल खुर्कुटमा त महिलाहरूका लागि त जस्तो सुकै उपचार पनि हुँदो रहेछ, रोग त काँडै निकाले जस्तो भयो चटक्कै।
1: हजुर, लामो समयको अनुभव प्राप्त वरिष्ठ स्त्री रोग विशेषज्ञ डाक्टरको प्रत्यक्ष निगरानीमा सबै खाले स्त्री रोगहरूको उपचार र वरिष्ठ हाड जोड्ने विशेषज्ञ डाक्टरद्वारा उपचार गर्नका लागि शुभजीवन अस्पताल खुर्कुट जाउँ।
3: महिलाहरूको तल्लो पेट दुख्ने, भुक्ताङ्ग चिलाउने, सेतो पानी बग्ने, गर्भ जाँच, भिडियो एक्सरे, वैधानिक एवं सुरक्षित गर्भपतन र प्रसुति तथा अपरेशन सेवाका लागि शुभजीवन हस्पिटल।
1: हात खुट्टा तथा जोड्नीहरू भाँचिएको जटिल खालको अपरेशन गर्नुपर्ने अवस्थामा यहाँ सीआम मेसिनको सहायताबाट सजिलो, सुरक्षित र आधुनिक प्रविधिबाट स्टिल रड जडान गरी अपरेशन गर्न सकिने व्यवस्था र लामो समयदेखि राखेको स्टिल रड अपरेशनद्वारा निकालिनेछ।
5: गोलमजुर गाउँपालिका वडा नम्बर 70 वर्ष माथिका ज्येष्ठ नागरिकहरूलाई उपचार खर्चमा 25% र औषधिमा 5% छुट।
1: वडा नम्बर 7 बाहेक नेपालभरका ज्येष्ठ नागरिकहरूका लागि उपचार खर्चमा 20% र औषधिमा 5% छुट उपलब्ध गराइनेछ। ज्येष्ठ नागरिकहरू बाहेक गोलन्जोर गाउँपालिकावासी बिरामीहरूलाई उपचारमा 15% र औषधिमा 5% छुटको व्यवस्था छ। गोलन्जोर गाउँपालिका भन्दा अन्य जिल्ला र पालिकाहरूबाट सेवा लिन आउने बिरामीहरूका लागि उपचार खर्चमा 10% र औषधिमा 3% छुट उपलब्ध छ।
6: महिला तथा स्त्री रोग परामर्शका साथै हरेक महिनाको पहिलो शनिबार काठमाडौँका वरिष्ठ डाक्टरद्वारा मनोचिकित्सा तथा नशा सम्बन्धी रोगको सफल उपचार पनि भइरहेको छ।
7: अन्त नि हरेक दिन जनरल ओपिडी सेवा पनि विगतका दिन जस्तै दिनहुँ सञ्चालन भइरहेको छ है। अब स्त्री रोग सम्बन्धी कुनै पनि उपचारका लागि काठमाडौँ जानै पर्दैन।
3: जानकारीका लागि शुभजीवन हस्पिटल खुर्कुट सिन्धुली
6: सम्पर्क नम्बर 0475904662 9692695998।
8: हजुरको रेडियो 102.1 मेगा
0: अब पुरा समाचार। नेपाल सरकारको खर्च र स्रोत परिचालनमा असन्तुलन कायम रहेको महालेखा नियन्त्रक कार्यालयको तथ्याङ्कले देखाएको छ। बितेको 3 आर्थिक वर्षको असार 26 गतिसम्मको प्रगति हेर्दा सरकारले लक्ष्य अनुसार राशि उठाउन सकेको छैन। चालू आर्थिक वर्ष 2082-83 कुल 15 खर्ब 33 अर्ब रूपियाँ प्राप्तिको लक्ष्यमा जम्मा 79.49% अर्थात 12 खर्ब 18 अर्ब रूपियाँ मात्रै संकलन भएको छ। खर्चतर्फ चालू आर्थिक वर्ष 19 खर्ब 64 अर्ब रूपियाँको लक्ष्यमा 79.69% अर्थात 15 खर्ब 65 अर्ब रूपियाँ मात्रै खर्च भएको छ। सबैभन्दा चिन्ताको विषय पूँजीगत खर्च हो। विकास निर्माणसँग प्रत्यक्ष जोड़िएको यो खर्च खस्किँदै गएको छ। आर्थिक वर्ष 2080-81 57% रहेको पूँजीगत खर्च चालू आर्थिक वर्षमा घटेर जम्मा 44.51% सीमित भएको छ। यसैबीच सरकारको बजेट घाटा पनि उच्च रहेको छ। चालू आर्थिक वर्ष 3 खर्ब 46 अर्ब रूपियाँ बराबरको बजेट घाटा देखिएको छ। विश्लेषकहरूका अनुसार कर राजस्व र वैदेशिक सहायता परिचालनमा देखिएको कमजोरी र विकास खर्च गर्ने क्षमताको सुस्तताले दीर्घकालीन आर्थिक सन्तुलनमा गम्भीर चुनौती थपिएको छ। यसको सम्बोधनका लागि नीतिगत सुधार आवश्यक रहेको विज्ञहरूको भनाइ छ। गएको भदौ 24 गतेको आन्दोलनको क्रममा लुटपाट, तोडफोड र आगजनीबाट ध्वस्त बनेको विराटनगरको भाटभटेनी सुपर मार्केट आजदेखि पुनः सञ्चालनमा आएको छ। झण्डै 10 महिनापछि स्टोर खुलेकै दिन ठूलो संख्यामा ग्राहकको घुइँचो लागेको थियो। भाटभटेनीको निर्देशक सावित्री घले गुरूङका अनुसार यो कम्पनीको ध्वस्त भएका शाखामध्ये पुनः खुल्ने 8 स्टोर हो। अब झापाको बिर्तामोड शाखा खोल्ने तयारीमा छ। गुरूङले कर्मचारी र मजदूरहरूको निरन्तर मेहनतले स्टोर पुनः उभिएको बताउनु भएको छ। आन्दोलनको क्रममा भाटभटेनीको 28 शाखामध्ये 12 आगजनीबाट पूर्ण रूपमा नष्ट भएका थिए भने 9 क्षति पुगेको थियो।

0: कम्पनीका अनुसार त्यसबाट झण्डै 10.5 अर्ब रूपियाँ बराबरको नोक्सानी भएको थियो। अत्याधिक क्षति हुँदाहुँदै पनि कम्पनीले कुनै कर्मचारी कटौती नगरी सबै शाखा पुननिर्माण गर्ने निर्णय गरेको थियो। त्यसअनुसार विराटनगरमा नयाँ डिजाइन र आधुनिक सुरक्षा प्रणालीसहित पुननिर्माण सम्पन्न भएको भारभटिनीले जनाएको छ। यस वर्ष पनि रामसाप जिल्लाका स्थानीय तहहरूले विकास अर्थात पूँजीगत खर्च 80% कटाउन सकेनन्। आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व नियमावली 2077 आर्थिक वर्ष समाप्त हुनुभन्दा कम्तीमा 7 दिन अघि भुक्तानी निकासा बन्द गर्नुपर्ने व्यवस्था गरेको छ। सोही कानूनी प्रावधान अनुसार रामसापका सबै स्थानीय तहका असार तहमा असार 25 मध्यरातीदेखि भुक्तानी निकासा बन्द भइसकेको छ। भुक्तानी रोकिएसँगै आर्थिक वर्ष 2082-83 को खर्चको अन्तिम चित्र पनि करिब स्पष्ट भएको छ। मन्थली नगरपालिकाले चालु आर्थिक वर्ष 2082-83 कुल स्वीकृत बजेटको 85.04% बजेट खर्च गरेको छ। प्रमुख प्रशासकीय अधिकृत देवर्षी सापकोटाका अनुसार चालुतर्फ 90% र पूँजीगततर्फ 72.03% बजेट खर्च भएको छ। आर्थिक वर्ष 2082-83 लागि स्वीकृत 1,04,65,64,000 रूपियाँ बजेट मध्ये 89,46,07,000 रूपियाँ खर्च भएको प्रमुख प्रशासकीय अधिकृत सापकोटाले बताउनु भएको छ। नगरपालिकाले चालू आर्थिक वर्षमा 4,23,55,000 रूपियाँ आन्तरिक आमदानी गर्ने लक्ष्य लिएकोमा लक्ष्यभन्दा बढ़ी 4,28,15,000 रूपियाँ राशि संकलन गर्न सफल भएको छ। आगामी आर्थिक वर्षमा 5,50,91,000 रूपियाँ भन्दा बढ़ी आमदानी गर्ने लक्ष्य राखिएको र सोही अनुसार आवश्यक तयारी अघि बढ़ाइने बताइएको छ। मन्थली नगरपालिकाले गत आर्थिक वर्ष 2081-82 कुल बजेटको 85.88% खर्च गरेको थियो। यस्तै गोकुलगंगा गाउँपालिकाले यो वर्ष स्वीकृत कुल बजेटको 79.56% बजेट खर्च गरेको छ। आर्थिक वर्ष 2082-83 लागि संशोधन सहित स्वीकृत कुल बजेट 57,30,74,017 रूपियाँ मध्ये 45,59,62,703 रूपियाँ 91 पैसा खर्च भएको छ। प्रमुख प्रशासकीय अधिकृत दिनेश भट्टराईका अनुसार पूँजीगत तर्फ विनियोजित 18,12,60,000 रूपियाँ मध्ये 13,86,70,481 रूपियाँ अर्थात 76.51% खर्च भएको छ। यस्तै चालुतर्फ विनियोजित 39,18,14,017 रूपियाँ मध्ये 31,72,86,699 रूपियाँ 10 पैसा अर्थात 80.58% खर्च भएको पनि गोकुलगंगा गाउँपालिकाले जनाएको छ। यस्तै रामेसापकी सुनापति गाउँपालिकाले कुल विनियोजित बजेटको 84.78% खर्च गरेको छ। प्रमुख प्रशासकीय अधिकृत सुरेश कुमार श्रेष्ठका अनुसार संशोधनसहित यो वर्ष 54,63,32,392 रूपियाँ बजेट विनियोजन गरिएको थियो। त्यसमध्ये 46,31,94,639 रूपियाँ खर्च भएको छ। चालुतर्फ 34,54,55,392 रूपियाँ विनियोजन गरिएकोमा 31,19,22,799 रूपियाँ अर्थात 90.26% खर्च भएको पनि गाउँपालिकाले जनाएको छ। यस्तै पूँजीगत तर्फ 20,07,78,000 रूपियाँ बजेट विनियोजन गरिएकोमा 15,12,71,840 रूपियाँ अर्थात 75.34% खर्च भएको छ। यस्तै रामेसापकै दोरम्बा सैनौ गाउँपालिकाले चालू आर्थिक वर्ष 2082-83 कुल विनियोजित बजेटको 79.36% खर्च गरेको छ। गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत विष्णु कुमार महतका अनुसार संशोधनसहित आर्थिक वर्ष 2082-83 लागि गाउँपालिकाको कुल 59,01,80,501 रूपियाँ बजेट विनियोजन गरिएको थियो। त्यसमध्ये 46,83,97,173 रूपियाँ 80 पैसा खर्च भएको छ। काठमाडौँको बुद्धनगरमा आत्मदाहको प्रयास गरेका 45 वर्षीय आश्विन राउतको मृत्यु भएको छ। राउतको वीर अस्पतालमा उपचारको क्रममा मृत्यु भएको छ। आज बिहान काठमाडौँ महानगरपालिका 10 बुद्धनगर स्थित आफ्नै घरमा राउतले शरीरमा पेट्रोल सर्केर आगो लगाएका थिए। आगोले जलेर घाइते भएका राउतलाई घटनापछि उनलाई गम्भीर अवस्थामा वीर अस्पताल पुर्याइएको थियो। उनको शरीर 55% जलेको र उपचारको क्रममा केही समय अघि मृत्यु भएको उपचारमा संलग्न डाक्टर पीयूष दाहालले जानकारी दिनुभएको छ। बिहिबार आत्मदाह गरेका गणेश नेपालीको न्यायको माग गर्दै वीर अस्पताल अगाडिको सड़कमा प्रदर्शन गरिएको छ। सरकार र सत्तारूढ़ दल राष्ट्रवादको विरोध गर्दै मृतकका आफन्त साथीभाइ तथा समर्थकहरू आन्दोलनमा उत्रिएका छन्। प्रदर्शनमा सहभागीहरूले प्रधानमन्त्री बालेन शाह राष्ट्रसभा सभापति रवि लामिछानेको नाम लिँदै नारा लगाएका छन्। हाल सो क्षेत्रमा सुरक्षा व्यवस्था कड़ा बनाइएको छ। सरकारी पक्षले हिजोदेखि नै नेपालीको परिवारसँग वार्ता थाले पनि सहमति भने जुट्न सकेको छैन। नेपालीको शव त्रिवेणी शिक्षण अस्पतालमा पोस्टमार्टममा राखिएको छ। तपाईँ बेला साँझ 6 बजेको हजुरको समाचार सुनिरहनु भएको छ। समाचारमा एकैछिन विश्राम, विश्रामपछि हामी बाँकी समाचारको साथमा हुने नै छौ। तपाईँ रेडियो सुन्दै रहनुहोला।
1: ए केटा, ल्याइस त भगवानको मूर्ति नछैकन अलग राखिदिए है के?
2: बाजे, मेरो बुवाले बनाएको भगवानको मूर्तिको हजुर पूजा गर्नुहुन्छ अनि अनि मूर्ति बनाउनेको छोरा मसँग तपाईँ छैन हुँदैन र
3: एक पटक सोच्नुहोस् त के यही हो हाम्रो मानवता? जातीय भेदभाव मानवीय रूपमा निन्दनीय व्यवहार हो भने कानूनी रूपमा दण्डनीय अपराध।
4: जनहितका लागि हजुरको रेडियो 102.1 MHz द्वारा जारी सन्देश।
5: विषादयुक्त खाना त्यागौं, रैथाने बालीतिर लागौं।
6: जुन माटोमा हामी जन्मियौं त्यही माटो आज आफ्नो मौलिक पहिचान खोजिरहेको छ।
5: आदरणीय किसान दाजुभाइ दिदी बहिनीहरू, के तपाईँले याद गर्नु भएको छ हाम्रा पुर्खाहरू कति बलिया र निरोगी थिए? उनीहरूको त्यो शक्ति बजारको महँगो प्याकेटको खानेकुरामा होइन, हाम्रै पाको बारीमा फल्ने कोदो, फापर, जौ, उवा, चिनो, काबुन र लट्टेमा थियो।
6: हामीले किन रैथाने बाली नै लगाउनु पर्छ त? आज गाउँ घरमा सुगर, प्रेसर र ग्यास्ट्रिकका बिरामी किन बढ्दैछन्? किनभने हामीले आफ्ना पोसिला रैथाने बाली छोड्यौं। कोदो र कागुन औषधि हुन्। फापरले हाम्रो मुटु जोगाउँछ र रक्तचाप नियन्त्रण गर्छ। यी बालीहरू हामीलाई बचाउन हाम्रै माटोमा जन्मिएका हुन्।
5: माटोको वरदान। हाम्रा कतिपय बारी बाजा छन्, कति रुखा छन्, तर याद राख्नुहोस्, जहाँ अरू केही फल्दैन त्यहाँ हाम्रा रैथाने बालीहरू मुस्कुराउँदै फल्न सक्छन्। थोरै लगानी, थोरै सिँचाई र खडेरीमा पनि नडगमगाउने यी बालीहरू जलवायु परिवर्तनको यो समयमा हाम्रा सच्चा साथी हुन्।
6: यदि हामीले आफ्नै माटोको बिउ जोगाएनौ भने भोलि हाम्रा सन्ततिले कुन मुखले आफूलाई रामेछापको सन्तान भन्लान्।
5: परनिर्भरताको अन्त्य। बाहिरबाट आउने विषादयुक्त चामल र पिठोमा कतिन्जेल भर पर्ने। आफ्नै बारीमा चिनो र कागुनो फलाउ। आफ्नै घरको पोसिलो खानेकुरा खाऊ र आत्मनिर्भर बनाऊ।
6: किसान दाजुभाइ तथा दिदी बहिनीहरू, अहिलेको मौसम खेती गर्ने समय हो। आउनुहोस्, आफ्ना बाँझा खेत बारीमा फेरि एकपटक रैथाने बालीको बिउ छरौं। ती बिउहरू मात्र होइनन्, हाम्रा पुर्खाको आशिष र हाम्रा सन्तानको भविष्य हुन्। रैथाने बालीको खेती प्रविधि, उन्नत बिउ र अन्य सहयोगका लागि आज रामेछाप नगरपालिकाको कृषि विकास शाखामा सम्पर्क राख्नुहोस्।
5: आफ्नो बिउ जोगाऊ, आफ्नै खेतीमा रमाऊ, स्वस्थ र समृद्ध रामेछाप बनाऊ।
3: हजुरको रेडियो 102.1 MHz।
0: विश्रामपछि हजुरको समाचारमा पुनः स्वागत छ। बाँकी समाचार। कालीकोटको गगन खोलामा गैराती गएको पहिरोको कारण कर्णाली राजमार्ग अवरूद्ध भएको छ। सड़क डिभिजन कार्यालय जुम्लाका सूचना अधिकारी सौरभ कुमार सिंहका अनुसार गगन खोलामा पहिरो पन्चाएर सड़क खुलाउने प्रयास भइरहेको छ। कार्यालयले वर्षा याममा यात्रा गर्दा सावधानी अपनाएर मात्रै हिँड्न तथा रातिको समयमा यात्रा नगर्न सबैलाई सार्वजनिक सूचना मार्फत जानकारी गराएको छ। यसैबीच बाढ़ी र पहिरोको कारण कर्णाली सहित 5 वटा राजमार्गका विभिन्न ठाउँमा सड़क खण्ड अवरूद्ध बनेका छन्। इलाम नगरपालिका 9 राजदोपालीमा मेची राजमार्ग पूर्ण रूपमा अवरूद्ध भएको छ। ठूलो पानी परेकाले सम्भावित बाढ़ीको जोखिम रहेको कारण प्रहरीले बीबी राजमार्गको खुरकोट नेपाल थोक कटुन्जे बेसी चल्ने सड़क खण्डमा गाड़ी चलाउन रोक लगाएको छ। मकवानपुरमा पहिरोको कारण भीमफेदी गाउँपालिका 5 भर्या डाँडामा रहेको कान्ति लोकपथ सड़क खण्ड पूर्ण रूपमा अवरूद्ध भएको छ। बागलुङमा पहिरोले नैमिनी नगरपालिका 8 बेलबगर स्थित रहेको कालीगण्डकी करिडोर पूर्ण रूपमा अवरूद्ध भएको छ। जुम्लामा पहिरोले तिला गाउँपालिका 3 त्रिवेणीदेखि तातोपानी गाउँपालिका 7 ताम्तीमा सड़क अवरूद्ध भएको छ। प्रहरीले यात्रा गर्नु अघि सम्बन्धित सड़कको अवस्था बुझ्न आग्रह गरेको छ। बजाङमा बोलेरो जीप दुर्घटना भएको छ। केदारसिंह गाउँपालिका सातको सुंगरे क्षेत्रमा आज दिउँसो बोलेरो जीप दुर्घटना भएको प्रहरीले बताएको छ। जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक डीएसपी टेक बहादुर जोराले जीप दुर्घटना भएको खबर प्राप्त भएपछि प्रहरी टोली त्यसतर्फ हिँडेको जानकारी दिनुभएको छ, तर घटनास्थल टाढा र भौगोलिक रूपमा विकट भएको कारण विवरण प्राप्त भइ नसकेको बताइएको छ। प्रहरीका अनुसार जीपमा 15-16 जना सवार भएको प्रारम्भिक जानकारी आए पनि एकिङ हुन बाँकी रहेको छ। केदारसिंह गाउँपालिकाका अध्यक्ष गणेश बहादुर बोराले दुर्घटनामा ठूलो हाताहाती भएको खबर आएको जानकारी दिनुभएको छ। जीप सड़कबाट करिब 300 मिटर तल खसेको छ। अहिले घाइतेहरूको उद्धारका लागि स्थानीयहरू घटनास्थलतर्फ गइरहेका छन्। घाइतेहरूको उद्धारका लागि हेलिकप्टर बोलाउन समन्वय भइरहेको पनि बताइएको छ। समाचारक्रम अन्तर्राष्ट्रिय समाचार। बंगलादेशकी पूर्व प्रधानमन्त्री शेख हसिनाले करिब 2 वर्षपछि पहिलो पटक स्वदेश फर्कने योजना सार्वजनिक गर्नुभएको छ। भारतमा बसिरहेकी हसिनाले आफू यस वर्षको डिसेम्बरमा बंगलादेश फर्केर अदालत समक्ष आत्मसमर्पण गर्ने बताउनु भएको छ। पक्राउ पर्ने वा ज्यानै जाने जोखिम भए पनि आफू आफ्नै देश फर्कने निर्णयबाट पछि नहट्ने उहाँको भनाइ छ। यद्यपि हसिनाले आफ्नो स्वदेश फिर्ताको मिति भने तोकेकी छैनन्। बंगलादेशमा विद्यार्थी आन्दोलन चर्किएपछि तत्कालीन प्रधानमन्त्री हसिना सन् 2024 अगस्त 5 भारत पुगेकी थिइन्। स्पेनमा डढेलोको कारण ज्यान गुमाउनेको संख्या 12 जना पुगेको छ। अलमेरियाको लोस गायाडोस क्षेत्रमा फैलिएको सो डढेलोमा थप 23 जना बेपत्ता भएका छन्। स्पेन अहिले इतिहासकै एक भीषण डढेलो सामना गरिरहेको छ। अत्याधिक तापक्रम, सुक्खा जमीन र शक्तिशाली हावाका कारण आगो तीव्र रूपमा फैलिएको बीबीसीले जनाएको छ। बिजुलीको तार भूइँमा खसेर आगलागी भएको आशंका गरिए पनि विद्युत कम्पनीहरूले यसलाई अस्वीकार गरेका छन्। संयौं अग्नि नियन्त्रक र विशेषज्ञहरू परिचालन गरिएको छ। भेनेजुएलामा आएको विनाशकारी भूकम्पमा परेर ज्यान गुमाउनेको संख्या 4,000 नागेको भेनेजुएला सरकारले जनाएको छ। यही असार 10 गते आएको भूकम्पको कारण कम्तीमा 4,118 जनाको ज्यान गएको पुष्टि भएको भेनेजुएलाका संसद प्रमुख जोर्ज रोड्रिगेजलाई उद्धृत गर्दै समाचार संस्था एफपीले जनाएको छ। यस्तै 16,740 जना घाइते भएका छन्। थप हजारौं मानिसहरू बेपत्ता भएकाले खोजी तथा उद्धार कार्य जारी रहेको छ। उद्धार टोलीहरूले अब जीवित व्यक्तिहरूको सम्भावना नरहेको बताएका छन् भने परिवारका सदस्यहरूले उनीहरूलाई सम्मानजनक संस्कार गर्ने आशामा आफ्नो परिवारका सदस्यहरूलाई भग्नावशेषमा खोज्ने कार्य जारी राखेका छन्। र अन्त्यमा खेल समाचार। फिफा विश्वकप फुटबल अन्तर्गत भोलि बिहान क्वार्टर फाइनलका 2 खेलहरू हुँदैछन्। भोलि बिहान 3:15 नर्वे र इंल्याण्ड तथा बिहान 7:00 साबिक विजेता अर्जेन्टिना र स्विजरल्याण्डले खेल्दैछन्। नर्वे पहिलो पटक विश्वकपको क्वार्टर फाइनलमा पुगेको छ। इंल्याण्डले लगातार तेस्रो पल्ट क्वार्टर फाइनल खेल्दैछ। नर्वेका अर्लिङ हलाण्डले यो विश्वकपमा 7 गोल गर्नुभएको छ भने इंल्याण्डका कप्तान ह्यारी केन र जुड बेलिङ्गम पनि लयमा रहेका छन्। यस्तै साबिक विजेता अर्जेन्टिनाले सेमी फाइनलमा पुग्न स्विजरल्याण्डसँग खेल्नेछ। यसअघि गै राती भएको खेलमा बेल्जियमलाई हराउँदै स्पेन विश्वकप फुटबलको सेमी फाइनल पुगेको छ। स्पेनले अब सेमी फाइनलमा फ्रान्ससँग खेल्नेछ। पहिलो क्वार्टर फाइनल खेलमा साबिक उपविजेता फ्रान्सले मोरक्कोलाई 2 गोलले हराउँदै सेमी फाइनल पुगेको हो। यिनै समाचार सँगै हामी साँझ 6 बजेको हजुरको समाचारको अन्त्यमा छौं। जाँदा जाँदै यस समाचारका मुख्य मुख्य शीर्षकहरू फेरि पटक। सरकारको स्रोत संकलन र खर्चमा असन्तुलन कायमै, यस वर्ष पनि रामेछापका स्थानीय तहको विकास खर्च 72-99% सीमित। आफ्नै घरमा आत्मदाहको प्रयास गरेका व्यवसायी अश्विन राउतको उपचारको क्रममा मृत्यु। गणेश नेपालीको आफन्त र समर्थक सड़कमा न्यायको माग गर्दै प्रदर्शन। भेनेजुएलामा 2 हप्ता अघि आएको भूकम्पको कारण ज्यान गुमाउनेको संख्या 4,000 जना नाग्यो र फिफा विश्वकप फुटबल अन्तर्गत भोलि बिहान क्वार्टर फाइनलका 2 खेलहरू हुँदै। हवस् त, हजुरको रेडियो 102.1 मेगाहर्ज, तामाकोशी एफएम 95 मेगाहर्ज र विभिन्न इन्टरनेट अनलाइनहरू मार्फत संसारभरिकै साथ प्रसारण भइरहेको साँझ 6 बजेको हजुरको समाचार सकियो। समाचारबाट समाचार सहयोगी साथीहरूलाई विशेष धन्यवाद दिँदै यस समाचारबाट म राजन महतारा छेत्री पनि बिदा हुन्छु। तपाईँ भने रेडियो सुन्दै रहनुहोला। नमस्कार, शुभ सन्ध्या।

0: सार्वजनिक सुनवाई सञ्चालन हुने सम्बन्धी रामेछाप नगरपालिकाको सूचना।
1: रामेछाप नगरपालिकाद्वारा चालू आर्थिक वर्ष 2082-83 तेस्रो चौमासिक अवधिको आय व्यय तथा सम्पन्न भइगरेका विकास निर्माणका गतिविधिहरू र सेवा प्रभावको अवस्थाका बारेमा आम नगरवासीहरूलाई सुसूचित गराउन तथा सरोकारवालाहरूका धारणा एवं पृष्ठपोषण लिनका लागि सार्वजनिक सुनवाई कार्यक्रम राखिएकोले सो कार्यक्रममा उपस्थित भइदिनु हुन आम नगरवासीहरूमा हार्दिक अनुरोध गरिन्छ।
0: सार्वजनिक सुनवाई सञ्चालन हुने मिति, समय र
1: मिति 2083 साल असार 28 गते आइतबार,
0: समय बिहान 10 बजेदेखि।
1: स्थान नगरपालिका सभा हल रामेछाप नगरपालिका रामेछाप।
0: रामेछाप नगरपालिका नगर कार्यपालिकाको कार्यालय रामेछाप बजार रामेछाप। रामेछाप उद्योग वाणिज्य संघको सदस्यता नवीकरण सम्बन्धी सूचना।
1: रामेछाप उद्योग वाणिज्य संघको विधान बमोजिम आर्थिक वर्ष 2083-84 का लागि सदस्यता नवीकरण खुला भएको छ। 2083 साल असार मसान्त भित्र तोकिएको शुल्क र आवश्यक कागजात सहित नवीकरण गर्नुहुन अनुरोध छ। म्याद भित्र नवीकरण नगरेमा सदस्यता स्वत खारिज हुनेछ र सदस्य संरक्षण हितकोषको सेवाबाट वञ्चित हुनुपर्नेछ।
0: आवश्यक कागजात,
1: सदस्यता परिचय पत्र,
0: व्यवसाय दर्ता तथा पछिल्लो नवीकरणको प्रमाण
1: र तोकिएको नवीकरण शुल्क।
0: अन्तिम मिति 2083 साल असार मसान्तसम्म।
1: सदस्य संरक्षण हितकोषबाट संघको सदस्यहरूले आर्थिक वर्ष 2083-84 पाउने सेवाहरू।
0: सदस्य मृत्यु,
1: नगद राहत रु 20,000 रुपियाँ,
0: दुर्घटना स्वास्थ्य उपचार,
1: उपचार सम्पूर्ण बिलको 15% वा रु 15,000 मध्ये कुन कम हुन्छ सोही अनुसार भुक्तानी गरिने,
0: व्यावसायिक क्षतिपूर्ति, आगलागी, प्राकृतिक प्रकोप,
1: राहत प्याकेज, प्रहरी सर्जीमन मुचुल्काको आधारमा रु 30,000 भुक्तानी गरिने,
0: अपाङ्गता,
1: एकमुष्ट आर्थिक सहयोग पूर्ण अपाङ्गता मापदण्ड भित्र भए रु 20,000 र आंशिक अपाङ्गता नेपाल सरकारको वर्गीकरणको मापदण्ड भित्र भए रु 5,000-10,000।
0: थप जानकारीको लागि सम्पर्क नम्बर 0848-540-028, 98-45-43-028। रामेछाप उद्योग वाणिज्य संघ कार्यालय रामेछाप।
2: किन आँखा मिचेको मिचे गरेको
3: हेर्न, अचानक मेरो आँखाले अक्षर, फोटो, भिडियो सबै मधुरो देख्न थाल्यो भने
2: धेरै समय मोबाइल चलाएपछि क्या
3: हो भने यो मोबाइल धेरै हेरेपछि साह्रै आँखा दुख्छ।
2: ओहो, यो त सेलफोन अन्धोपन हो जस्तो छ। राति कोल्टे सुतेर एउटै आँखाले मात्र फोन हेर्दा, लामो समय उज्यालो अँध्यारो फरक पर्दा दृष्टि समस्या आउँछ रे।
3: ए, त्यसो भए जोगिन के गर्ने त?
2: मैले आँखाको डाक्टरबाट बुझेको सानो तर प्रभावकारी उपायहरू छन्। पहिलो कुरा, सकेसम्म मोबाइल कम हेर्ने, हेर्नु पर्दा अँध्यारोमा फोन नचलाउने, बत्ती बालेर हेर्ने, मोबाइलमा नाइट मोड हुन्छ त्यो प्रयोग गर्ने, हरेक 20 मिनटमा फोन हेर्न छोड्ने, कम्तीमा 20 सेकेन्ड, अनि पर पर हेर्ने, टाढा 20 फिट जति, बुझिस?
3: बुझे।
2: यसलाई 20-20-20 को नियम भन्छन्। मोबाइलको उज्यालो अथवा ब्राइटनेस मिलाउने, फोन करिब 18 इन्च टाढाबाट हेर्ने, दुवै आँखा प्रयोग गर्ने, नियमित आँखा जाँच गरिरहने, घरमा बच्चा बच्चीहरूलाई चाहिँ विशेष गरी यस्तो कुरा सिकाउनु पर्छ।
4: मोबाइल हेर्दा ध्यान दिऊ, आँखालाई बचाऊ।
5: नेपाल सरकार, विज्ञापन बोर्ड।
6: सूर्यज्योति लाइफ इन्सुरेन्स कम्पनीले अधिकतम 100% सम्म छुट लिएर आएको छ। यदि समयमै प्रिमियम नतिरेको कारण तपाईँको जीवन बिमा ल्याप्स भएको छ भने यही असार 26 गते भित्र नवीकरण गरी विलम्ब शुल्कमा अधिकतम 100% सम्म छुट पाउनुहोस्। नवीकरण शुल्क अनलाइन मार्फत वा नजिकैको शाखा कार्यालयमा गई बुझाउन सकिनेछ। थप जानकारीका लागि आजै सम्पर्क गर्नुहोस्। सूर्यज्योति लाइफ, जीवनको लागि।
7: जथाभावी सड़क नखनौ, वन जंगल र वन्यजन्तुको संरक्षण गरौं, वातावरणीय प्रभावको मूल्यांकन गरेर मात्र विकास निर्माणको कार्य गरौं,
8: आउँदो पुस्तालाई समेत ख्याल गरी प्राकृतिक स्रोतको दिगो उपयोग गरौं। पृथ्वी हाम्रो साझा घर हो, आउनुहोस् यसलाई जोगाउन आजदेखि हातेमालो गरौं।
7: वन डढेलो रोकौं, वन जंगल र जैविक विविधताको संरक्षण गरौं।
8: सावधान, वन जंगल नजिक आगो नबालौं। आगो लाग्ने वस्तु र चुरोट बिडीका ठुटा वन जंगल बाटोको छेउ नजिक नफालौं।
7: सलाई लाइटर मट्टीतेल पेट्रोल जस्ता आगोजन्य वस्तु तथा पदार्थ केटाकेटीको पहुँचदेखि टाढी राखौं। सुत्नुभन्दा अगाडि र घरबाट निस्कदा बिजुलीका स्विचहरू बन्द गरौं र बिजुलीका उपकरणहरूको कुशल व्यवस्थापन गरौं।
8: जंगलमा आगो लागेमा तुरन्तै नजिकको प्रहरी कार्यालय, संरक्षण कार्यालय, वन कार्यालयलाई खबर गरी सबै मिली आगो नियन्त्रण गरौं। जंगल हाम्रो जीवन हो, विनाशकारी डडेलोबाट वन जोगाऊ।
7: वन डडेलो लगाउने वा लगाउन सहयोग गर्नु दण्डनीय अपराध हो।
1: वनमा आगो लगाउनेलाई वन एन 2076 को दफा 50 को 4 बमोजिम लिगो असुल गरी 3 वर्षसम्म कैद वा 60,000 रुपियाँ जरिवाना वा दुवै सजाय हुने हुँदा यस्तो कार्य नगरौं नगराउ। वातावरण संरक्षण गर्ने प्रत्येक नागरिकको दायित्व भएकाले असल र जिम्मेवार नागरिक बनौ।
9: जिल्ला विपद व्यवस्थापन समिति रामेछाप, सामुदायिक वन महासंघ रामेछाप र डिभिजन वन कार्यालय रामेछापद्वारा जनहितमा जारी सन्देश।
10: तपाईँले त हुस्केकै गिरिराज चल्ला पो ल्याउनु भएछ, कहाँबाट ल्याउनु भयो दाजु?
11: मैले त विराज सप्लायर्स मन्थलीबाट 150 रुपियाँ गोटामा ल्याए त नानी।
10: हुर्केकै गिरिराज चल्ला 150मा?
11: हजुर, हुर्केकै गिरिराज चल्ला मात्र 150 रुपियाँ गोटामा पाउन विराज सप्लायर्स मन्थलीलाई सम्झनुहोस्।
12: ताजा र ठुलो साइजको अण्डा होलसेल भावमा पाउन विराज सप्लायर्स।
11: विराज किसानको साथी,
12: पोषक पेलेट दानाको रामेछापको लागि आधिकारिक विक्रेता।
11: प्रोप्राइटर जय मानन्दर, फोन 0848540239, 0848540533 र 98540240239। विराज सप्लायर्स, कटहर बोर्ड छेउ, मन्थली, रामेछाप।
13: महिला दिदी बहिनीहरूको लागि खुसीको खबर।
14: हरेक महिनाको अन्तिम शनिबार बिहान 10 बजेदेखि दिउँसो 3 बजेसम्म यस सुनकोशी सामुदायिक अस्पताल खुरकोटमा महिला रोग विशेषज्ञ गाइनोलोजिस्ट डाक्टर आस्मा अधिकारी आउनु हुने भएकोले सम्पूर्ण महिला दिदी बहिनीहरूले चेक जाँच गराई समयमै रोगको उपचार गराउनुहोला।
13: थप जानकारीको लागि सम्पर्क नम्बर 9854043230, 9767652649,
14: सुनकोशी सामुदायिक अस्पताल खुरकोट सिन्धुली।

0: नमस्कार, संवाद श्रृंखला हेलो सांसदमा तपाईँलाई हार्दिक स्वागत छ। म लील प्रकाश चन्द। आजको संवाद श्रृंखला हेलो सांसदमा कर्णाली प्रदेश सभाका सदस्य सांसद सन्तोष साईजी हुनुहुन्छ, यहाँलाई हार्दिक स्वागत छ। मानिछु
1: धन्यवाद।
0: पौनी चार वर्ष सकिसक्यो, अब एक वर्ष अझै यहाँको बाँकी छ, कस्तो भयो अनुभव चाहिँ त्यहीँबाट अगाडिबाट?
1: अब सांसदको रूपमा आफूलाई पाउँदा त एकदमै खुसी र गर्वको विषय पनि हो। अब मैले चाहिँ जनतासँग प्रत्यक्ष उनीहरूको जनप्रतिनिधि भएर जनताको आवाज होइन जनतासँग काम गर्न जनता त्यो कुराले गर्दाखेरि चाहिँ एउटा सांसदको भूमिकामा म अब एकदमै यो चाहिँ महत्वपूर्ण लाग्छ मलाई। त्यसपछि चाहिँ अब संसदको मेरो अनुभव भन्नुपर्दा पनि अब सुरुवातीको विषयमा त हामीले के गर्ने कसो गर्ने भन्ने विषयमै मलाई त्यति धेरै जानकारी पनि थिएन। पछि चाहिँ अब अहिले काम गर्दै जाँदाखेरिमा विशेष गरेर विकासका कुराहरू छन् संसदीय भूमि यहाँभित्र चाहिँ अब मेरो दलको तर्फबाट म एक्लै भएको छु, एउटा मात्रै सांसद हो। तैपनि मैले जनताको उहाँहरूको मुद्दाहरूलाई एकदमै संसदभित्र एउटा बुलन्द आवाज दिने चाहिँ मैले काम गरिरहेकी छु भन्ने मलाई लाग्छ। अब मैले कति आवाजहरू मैले सदनमा उठाए होला, कति त्यो कार्यान्वयनमा पनि आयो, कति विषयहरू कार्यान्वयनमा नआएका पनि छन्, किनकि त्यो एउटा चाहिँ यो भूमिका जस्तो कि हाम्रो एउटा भन्छ नि हाम्रो चाहिँ दलगत हिसाबमा पनि बहुमत र अल्पमत भन्ने पनि रहेछ कि त्यहाँभित्र कतिपय कुराहरू कानूनका कुराहरू छन् निर्माणका ती कुराहरूलाई पनि हामीले चाहेको जनताको उहाँहरूलाई चित्त बुझ्ने खालको कि उहाँहरूको लागि एउटा त्यो कुराहरूलाई चाहिँ हामीले दिँदा पनि यो हुँदैन यस्तो हुन्छ भन्दा पनि हाम्रो त्यो कुराहरू नियुचित रूपमा चाहिँ अगाडि बढ्दैन के
0: त्यो
1: संख्या कम भएको कारणले चाहिँ असाध्यै अल्प त्यो भन्नाले हामी किन त्यो कुराहरू किन भयो त भन्दाखेरि म एकदमै लागे कि त्यसमा के रहेछ त यो चाहिँ यो विषयवस्तुहरू हामीले उठान गर्दा पनि ती कुराहरू किन कारण भएनन् किन सुनाइ भएन। मैले त मेरो लागि गरेको छैन नि त, त्यहाँ मेरो दलको लागि होइन मेरो लागि होइन, तर पनि मैले चाहिँ के गरेको त समग्र रूपमा म जनतासँग नजिक छु, त्यो कारणले गर्दा हामीले कति कुराहरू देखेर सुनेर भोगेर पनि आएको विषयहरू छ नि त।
0: जस्तो यहाँले अघि सुरुमा केही केही चाहिँ मैले उठाएको कुराहरू सम्बोधन पनि भयो, कति भएन भन्नुभयो होइन, भएको विषय चाहिँ जस्तो मैले यो विषय प्रदेश सभामा उठाएँ यो चाहिँ पुरा भयो है अथवा पुग्यो भन्ने चाहिँ के छ त्यस्तो केही अनुभव?
1: अब कुराहरू के छ भनेपछि अब त्यो ठुलो ठुलो विषयहरू त अब त्यति धेरै कारण हुँदैन हामीले गरेको कुराहरू, सानो सानो कुराहरू छ जस्तो कि अब खाने यसै जनताका जनताका विषयहरू के जस्तो कि उहाँहरूको आवश्यकताका कुराहरू विद्युतको कुराहरूलाई लिएर खानेपानीका कुराहरू होइन अनि अब विद्यालयहरूका कुराहरू छोरीहरूको कुरा जस्तो कि छोरी खाताका कुराहरू यिनी कुराहरूलाई चाहिँ मैले एकदमै आवाज उठाइरहन्छु। शिक्षा स्वास्थ्यमा बढी मैले आवाज उठाउँछु किनकि यो क्षेत्रलाई हामीले एकदमै प्राथमिकता दिनुपर्छ, सरकारले गर्नुपर्छ, हामीले भवन मात्रै खडा गरेर भएन, विद्यालयहरूलाई पनि त्यही किसिमको शिक्षा हामीले चाहिँ शिक्षा प्रणालीमा सुधार गरेर हामी अगाडि बढ्नुपर्छ। टेक्नोलोजीको अहिलेको यो जमानामा हामी चाहिँ अझै पनि हामी पेन्सिल र एउटा त्यो खरीले हामी कोर्दैछौँ क्या, अझै पनि हामी त्यो युगमा छौँ तर हामीले बोल्छौँ यहाँ कि त हामी चाहिँ टेक्नोलोजीको जमानामा छौँ हामीले यो गर्नुपर्छ भनेर बोल्छ के डिजिटल होइन त्यो माध्यमको चाहिँ के भन्छ कार्यक्रमहरू दिइरह हुन्छ त्यस्तो शिक्षा चाहिँ कार्यान्वयन हुनको लागि र बच्चाले विद्यार्थीले पाउनको लागि त त्यही किसिमको विद्यालय पनि त हुनु पर्यो नि, त्यो स्तरमा चाहिँ भौतिक संरचनाहरू बन्नु पर्यो भन्ने हो कि मेरो चाहिँ
0: त्यो छोरीको खातामा बैंक खाता खोल्ने र पैसा राख्ने भन्ने कुरा त्यो त सरकारले कार्यक्रमबाटै हटायो यसपालि
1: होइन कार्यक्रमबाट चाहिँ त्यही त भन्छ त यस्ता यस्ता कुराहरू छन् कि यहाँ विषयहरू कस्तो कस्तो विषय छ त्यो हटायो कार्यान्वयन नहुने भनेर चाहिँ आउट गर्यो तर हामीले त्यसको वकालत गर्यौँ त्यहाँ होइन वकालत गरेर अलिक सहमतिमा आयो नि त त्यो कार्यक्रमलाई चाहिँ अगाडि बढाउने भन्ने हिसाबले हामी सहमतिमा आएर अगाडि
0: भनेपछि अब सरकारले चोरी जन्मिने बित्तिकै पैसा राख्ने कुरा अगाडि
1: त्यो पैसा चाहिँ नि बैंकमा त्यतिकै अड्केको छ र त्यो कार्यक्रम यही सरकारले चाहिँ बजेट के भन्छ त्यो छुट्याउने होइन फेरि अर्को कार्यकाल अर्को मुख्यमन्त्री अर्को चाहिँ अर्को सरकार आउने बित्तिकै यो यसलाई बन्द गर्ने भन्ने कुराले त यो प्रक्रिया त भोलिको दिनमा पनि त नआउला भन्न सकिँदैन नि त। उहाँहरूले विषयवस्तुहरू चाहिँ कार्यान्वयन गरेका कुराहरू पछिल्लो चरणका सरकारमा आउनेहरूले त्यसलाई के बन्द गरिदिने यस्तो कुराहरूलाई चाहिँ रोक्नुपर्छ हामीले भन्ने हिसाबले चाहिँ
0: छोरीको दाममा जन्मिने बित्तिकै खाता खोलेर पैसा राख्दाखेरि यसले के फाइदा हुन्छ कुन कुन क्षेत्रमा फाइदा हुन्छ ताकि हजुरहरूले एउटा सांसदको रूपमा चाहिँ यो राख्नै पर्छ, यसलाई निरन्तर गर्नुपर्छ भनेर।
1: अनि यस्तो छ नि त, छोरी हामीले भन्छ कि छोरीहरूको लागि उनीहरूलाई एउटा त्यो बजेटले चाहिँ उनीहरूले शिक्षामा लगानी गर्छ, अनि कतिपय बच्चाहरू त्यही 500 रुपियाँ नपाएर पनि उनीहरूले एउटा पेन्सिल र एउटा कफी किन्न नपाएको अवस्थामा छ। शैक्षिक स्तर अगाडि बढाउनको लागि पनि त्यसले मदत गर्छ। र हामीले भन्छौँ कि बाल विवाह भनेपछि कि जबकि यो जनचेतना नभइकन कसरी त्यो बाल विवाह रोकिन सक्छ? हामीसँग सबैभन्दा ठुलो कुरा त हाम्रो मानसिकता चेन्ज हुनुपर्छ नि त। त्यो चेन्ज हुनलाई त्यो बच्चाहरूको स्तरबाटै हामीले यस्तो शैक्षिक त्यो विद्यालयबाटै हामीले अगाडि बढाउनुपर्छ। घर पनि चाहिन्छ त्यसकोमा। त्यो कुराले गर्दाखेरि चाहिँ त्यो पैसा बचत भयो भने नहुने व्यक्तित्व नहुने बालिकाहरूलाई त त्यसले त धेरै राहत गर्न सक्छ। 20 वर्षको उमेरसम्म त केही नभए पनि भोलि 2 रुपियाँ नहुने मान्छेलाई चाहिँ त्यसले राहत दिँदैन भन्ने चाहिँ त्यो हिसाबले यो कारण हुनुपर्छ। हामीले चाहिँ कति मौखिक रूपमा चाहिँ यो हुनु हुँदैन होइन, बाल बालिकाको लागि यो गर्नुपर्छ भन्छ, यसले पनि राहत पुऱ्याउँछ। यो चाहिँ ठुलो एउटा महत्वपूर्ण एउटा चाहिँ यो आवश्यकताको विषय हो भन्ने मलाई लाग्छ। त्यही भएर हामीले यो आवाज उठाएको हो।
0: अनि जस्तो अब प्रदेश सभा भनेको त जनताको पक्षमा कानून बनाउने, त्यसबारेमा जनताको राय सल्लाह सुझावहरू लिने भनेर हामीले बुझेको अथवा सैद्धान्तिक रूपमा त त्यो हो। जनताको विषयमा कानून बनाउने काम कतिको सजिलो अप्ठ्यारो रहेछ, 4.5 वर्षको हजुरको।
1: हजुर, एकदमै ठिक कुरा। यो विशेष गरेर चाहिँ प्रदेश सभाको थलो भनेकै हामीले विकास त आफ्नो ठाउँमा भइरहन्छ, यो निरन्तर हो र यो सरकारले गर्छ, तर प्रदेशभित्र सांसद भएर आएपछि हामीले नीति निर्माण गर्ने कामै हो होइन। एकदमै विशेष गरेर हाम्रो महत्वपूर्ण काम भनेको त्यो हो। एउटा अहिले आएर के भइदियो त यहाँ भनेपछि, कानूनहरू यति धेरै कानूनी प्रक्रियामाहरू छन् के यहाँ, एउटा व्यक्तिको लागि, एउटा चाहिँ दाई भाइको लागि, एउटा दिदीबहिनीको लागि बन्ने कानून भन्दा पनि समग्र कर्णाली प्रदेशमा आवश्यकता चाहिने त्यसै चाहिँ अहिलेको मात्रै होइन, भोलिसम्म पनि यसले कार्यान्वयन यसले चाहिँ काम गरिराख्ने खालको चाहियो नि त हामीलाई, त्यो खालको कानून निर्माण हुनुपर्छ भन्ने हो। यहाँ चाहिँ कस्तो भने अब कर्मचारीकै कुराहरू गर्दा पनि कर्मचारीहरूलाई पनि अब त्यो कस्तो भनेपछि त्यहाँ त तह तह हुँदो रहेछ कि, त्यो कुरामा चाहिँ यति तहले चाहिँ काम गर्न पाउने होइन, यति तह पछि चाहिँ तिनीहरूलाई कहाँ समायोजन गर्ने त त्यो पनि छैन। यी कुराहरूले पनि मान्छेलाई चाहिँ वितृष्णा के यहाँ कानूनमा पनि वितृष्णा फैलिएको अवस्था छ अहिले,
0: भनेको कानून बनाउँदाखेरि पनि अल्पमत र बहुमतको
1: त्यो जोर घटाउले पनि गाह्रो र चाहिँ यहाँ चाहिँ कस्तो मानसिकता बोकेको छ भनेपछि हामीले कहिले पनि कानून विधेयकहरूलाई हामीले पुरा पूर्ण पाठ हामीले पढ्दैनौँ, हाम्रो कमजोरी प्रदेशको। अनि त्यहाँ के भएको छ त भन्दा, अनि हामीले संशोधन हालेर मात्रै के त्यो राइट हुन्छ भन्ने कुरा म मान्दैन कि त्यसमा हो, त्यो उठाउने विषय ठिक हो तर चाहिँ त्यहाँ के भयो भन्ने कुरा हामी जानकार हुनै पर्छ। यदि सांसदहरूले सक्दैन भने पनि हामीले त्यहाँ विज्ञ टोली राख्न सक्छौँ। कानून हो यो, यहाँ जनताको पक्षमा एउटा चाहिँ त्यो सकारात्मक सन्देश फैलाउनको लागि हामीले त्यो निर्माणको गतिविधिहरूलाई चाहिँ अगाडि बढाउनको लागि चाहिँ हामीले त्यो माहौल चाहिँ क्रिएट गर्नुपर्छ जस्तो लाग्छ मैले देखेको कुरामा चाहिँ। अनि हो, अहिले भन्छु हजुर एकदमै ठिक कुरा, सत्तामा बसेको र अलिकति बहुमत छ भनेपछि उनीहरूले चाहिँ ताली बजाइदिएर के टेबल बजाएर पास गर्ने नीति त एकदमै गलत भइरहेछ क्या अहिले, होइन रङलाई त रङ भन्न सक्नु पर्यो नि, त्यो आवाज दिन नसक्ने छ कि यहाँ दलको नेता एउटा लिडर हुँदो रहेछ होइन, लिडरले चाहिँ यस उनीहरूको उसमा चाहिँ निर्देशनमा चाहिँ चल्नुपर्ने अवस्था छ। उनीहरूले आफ्नै पक्ष यहाँ त हामी विभिन्न जातिहरूको यहाँ चाहिँ हाम्रो यो संसदमा हाम्रो छ नि त हो, हामी आफ्नो छेत्री बाहुन दलित होइन जनजाति सबै कुराहरूले चाहिँ एउटा त्यो खालको यहाँ छ। त्यसमा चाहिँ दलितका कानूनहरू छन्, ऐनहरू बन्दैछन् भइरहेछ, के अरे खेलकुद अब धेरै छ नि यहाँ त, कति छ धेरै छ। अनि त्यही भएर चाहिँ यस्ता कानूनहरू बन्दैन किन रोकियो त, यहाँ त सहमतिमा हामीले राम्रो कानूनहरू चाहिँ निर्माण गर्ने ठाउँ हो नि त, अनि यहाँ चाहिँ एउटा सानो कुराले चाहिँ हामी रोकिरहेको अवस्था छ।
0: जस्तो अब अहिले ऐन कानून निर्माणको प्रक्रिया भनेको दुईटा भयो, एउटा सरकारले विधेयक लिएर आउने प्रस्तुत गर्ने त्यसलाई अगाडि बढाउने कुरा, अनि प्राइभेट निजी विधेयकको रूपमा पनि अगाडि बढाउन सक्ने एउटा विकल्प त्यहाँ पनि रहन्छ। त्यसो भए अहिले पाउने 4 वर्षको अनुभवलाई लिएर अब बाँकी 1 वर्षको कार्यकाल रहँदाखेरि 1 वर्षमा हामीले यो कुराहरू सुधार्न सक्यौँ भने प्रदेश सभा साँच्चै के प्रभावकारी हुन सक्छ भन्ने हजुरको बुझाइ के छ?
1: हामी यस्तो छ, सबैभन्दा मेन कुरा के देखेको छु भने चाहिँ मैले हामी 40 जना सांसदहरू छौँ प्रदेश कर्णाली प्रदेश सभामा, जुन दलबाट प्रतिनिधित्व गरे पनि हामी त्यो त्यति बेला हामी दलमा थियौँ होइन, यो गेटबाट हामी
0: निर्वाचित भएर आउनुभन्दा अगाडि
1: हामी कुनै दलको एउटा दलको थियौँ नि त हामी त्यसमा चाहिँ. तर हामी प्रदेश सभाको सांसद भनेर हामीले जुन दिनदेखि हामीले लोगो पाइसक्यौँ त्यो दिनदेखि चाहिँ हामी कर्णाली प्रदेशको विकासको हामी गतिमा चाहिँ यो सबै 40 सांसदहरू हामी कर्णाली प्रदेशको सांसद हो, हामी जनताको सांसद हो, हामी त्यो कुराले चाहिँ हामी अब चाहिँ एकजुट भएर अगाडि बढ्नुपर्छ भन्ने कुरामा चाहिँ लागेको भए आज मैले यति कुराहरू भन्नुपर्ने अवस्था हुने थिएन. यही कुराले के यहाँ चाहिँ मैले त्यो चाहन्छु जस्तै कि हामीले विकास कर्णालीको विकासको लागि त सबैको मानसपटलमा आउनु पर्यो नि त त्यो हुडुटी त्यो मैले देखिनँ. त्यस कारणले गर्दा त्यो मान्नुपर्छ भन्ने हो कि सबै सांसदहरूले यहाँभित्र बसेपछि हामी केही पनि होइन म यो दल उदल म ठुलो पार्टी सानो पार्टी भन्ने कुरालाई छाडेर समग्र हामीले चाहिँ कर्णालीको विकासको सन्दर्भमा हामीले चाहिँ उठानु विषयवस्तु नियम कानूनका कुराहरू छन् हरेक कुरालाई हामीले जोरदारका साथमा हामी लाग्यौँ भने विकास गर्न कुनै ठूलो चुनौती छैन कि.
0: भनेको जनताको पक्षमा सांसदहरू एकजुट भएको
1: एकजुट एकदमै एकदमै त्यो छैन. हामी चाहिँ अहिले पनि के छ त यहाँभित्र पनि हामी दलीय हिसाबले चाहिँ हेरिरहेको हुन्छौँ यो दलको यसले हो यसले त हामीले केही पनि मान्यतै छैन होइन त्यो हिसाबले पनि यहाँ चलिरहेको अवस्था छ त्यो नहोस् अब आउने चाहिँ जुन खालको प्रदेश सभामा चाहिँ आउँदै अबको निर्वाचनपछि आउने त्यो बेलाको सरकार अब आइसकेपछिका सांसदहरूमा त्यो खालको एउटा माहौल नबनोस् होइन अनि त्यो त्यो त्यस्तै गर्दा पनि मान्छेलाई के हुँदो रहेछ त भनेपछि वितृष्णा फैलिन्छ कि काम गर्ने जाँगर छैन होइन.
0: जम्मा जम्मी 40 सांसदहरू यहाँ कर्णाली प्रदेश सभामा त्यसमा अब मानु सबै सांसदको बीचमा एकरूपता भएन भने पनि महिला सांसदहरूको बीचमा त्यो एकरूपता भोलि महिलासँग सम्बन्धित ऐन कानून निर्माणको सन्दर्भमा एक भएर जाउँ भन्ने त्यस्तो खालको अभ्यास चाहिँ छ कि छैन
1: त्यो चाहिँ मैले देखेन. त्यो किन देखेन त मैले त्यही कुरा हो मैले चाहिँ मैले भनिरहन्छु हामी महिलाहरूले चाहिँ केही विषयवस्तुहरू त्यस्तो खालको महिलाको अथवा केही कुराहरू भयो भने तपाईँहरू पनि एकजुट भएर हामी आवाज उठाउन भन्ने कुरामा यहाँ निर्देशनको कुरा आउँछ. अनि त्यो कुरालाई पालना गरेन भने भोलि चाहिँ संसदकै पद जाने खालको त्यो खालको छ समानुपातिक सांसदहरू हुनुहुन्छ बढी त्यो त्यो विषयले त्यो कुराले गर्दाखेरि चाहिँ पन्छिनुहुन्छ त्यस्तो हामी एकजुट भएर हामी अगाडि बढ्न नसकेको अवस्था छ. उहाँहरूले आफ्नो पनि कति कुराहरू राख्नुपर्ने अवस्था हुन्छ नि त्यो पनि उहाँहरूले चाहिँ त्यो कुरा राख्न नसकेको अवस्था देखेको छु कि मैले त्यहाँ बाहिर आएर कुरा गर्नुहुन्छ हामी मिल्छौँ बाहिर सबैजना तर पार्टीगतको त्यो जिम्मे त्यो छ नि जुन कुराहरू व्हिपको कुराहरू अनि त्यो दलगत हिसाबले चाहिँ हामी छैनौँ त्यसमा चाहिँ.
0: अब अनि कानून बनाउँदाखेरि जनताको जस्तो जनतालाई यो आवश्यकता छ भन्ने कुरा एउटा भयो अनि जनताहरूले चाहिँ हाम्रो यो विषयमा कानून बनाइदेऊ भन्ने बारेमा प्रदेश सभाले अथवा एउटा सांसदको रूपमा जनताहरूको सुझाव चाहिँ कसरी लिनुहुन्छ जस्तो भेटेको बेला लिने इमेल गर्ने हो कि फेसबुकमा लेख्ने हो कि के त्यो खालको संयन्त्र कस्तो विकास गर्नुभएको
1: छ मानिसहरू यस्तो छ. अब विकास हामीले त्यही खोजेको प्रत्यक्ष जनताले चाहिँ नि त्यो महसुस गर्न सक्ने उहाँहरूले चाहिँ तुरन्त जानकारी लिन सक्ने थाहा पाउन सक्ने उनीहरूले सल्लाह सुझाव दिन सक्ने त्यो खालको परिवेश त हुनु पर्यो नि त पहिला त्यो नभएरै हामी आज यो खाल्डोमा जागिएको हो. यहाँ त हामीले कानून बनाउने कि हामी सबै सांसदहरू बिगे हो हामीमा त्यो खालको माहौल त्यो छैन नि त. हामीले सबै हिसाबले चाहिँ राख्नुपर्छ क्या हामीले राखेर कानून बनाउने एउटा नीति निर्माण गर्दा चाहिँ हामीले त्यो किसिमको के भन्छ त्यसलाई
0: सहभागी
1: संयन्त्रलाई सहभागी गराएर हामी एक अर्काप्रति छलफल गरेर कानून भन्ने कुरा सानो कुरा होइन एउटा कानूनले चाहिँ कति कुराहरूलाई चाहिँ बाँधिएर राखिएको अवस्था छ अनि यसैमा छ नि त अनुशासन यसैमा छ सबै कुराहरू हरेक कुराहरू हाम्रो त त्यहाँले छ नि त एउटा त्यही भएर चाहिँ जनतालाई पनि राखेर हामीले कानून निर्माणमा चाहिँ कानून निर्माणलाई अगाडि बढाउनुपर्छ भन्ने चाहिँ मेरो मान्यता मात्रै हो त्यो उहाँहरूको छैन उहाँहरूको देखि छैन. सांसद मात्रै बसेर भूमिका निर्वाह गर्ने कि त हामीले त्यो सुझावहरू सङ्कलन गर्नु पर्यो इमेल मार्फत होस् हुन्छ या पत्र मार्फत हुन्छ त्यो किसिमको चाहिँ आह्वान गर्नु पर्यो नि त उहाँहरूको चाहनाहरूलाई पनि त हामीले चाहिँ हेर्न पाउनु पर्यो के रहेछ त भन्ने कुरा त्यहाँ पाउँछौ नि त हामीले मैले देखेको छैन होइन. उहाँहरूले गोप्य रूपमा गर्नुभएको छ भने त मलाई त्यो थाहा भएन नत्र भने चाहिँ त्यो त्यस्तो कुरामा मैले अहिलेसम्म ऐन कानून बनाउँदा त्यो त्यो खालको माहौल चाहिँ मैले देखेन यहाँ त्यो चाहिँ हुनुपर्छ भन्ने हो त्यो हामीले बनाउँदाखेरिमा.
0: हामी संवाद श्रृंखला हेलो सांसदमा छौँ. आजको संवाद श्रृंखला हेलो सांसदमा कर्णाली प्रदेश सभाका सदस्य राप्रपा सांसद सन्तोषी साईसँग कुराकानी गर्दैछौ. विशेषतः सांसदको रूपमा पाउने 4 समय करिब करिब सकिन लाग्दा भएको सिकाई र आगामी थप 1 लागि हामीले के कुरामा अझै सुधार गर्नुपर्छ भन्ने बारेमा मानिस साईसँग हामी कुराकानी गर्दैछौँ. संसदमा जाने व्यक्तिले विकास निर्माणमा पनि सहयोग गर्छ, विकासको कुरा माग्नुपर्छ सांसदलाई भन्ने हाम्रो बुझाइ छ। कतिको माग भयो जनताबाट, ल मान्यज्यू फलाना ठाउँमा यो चाहियो यस्तो गर्नु पर्यो भन्ने कुरा कतिको माग भयो यो बीचमा?
1: एकदमै एकदमै ठिक कुरा हो यो चाहिँ। एउटा सांसदलाई जनताले हिजो हिजो चुनावको माहौलमा चाहिँ हिजोको उम्मेद्वारहरूले त्यो कुराहरू बोलिरहेको अवस्था हुन्छ। हुन त हामी त्यो प्रक्रिया हेर्दा त हामी त्यो विषयमा छैनौँ होइन, त्यो त्यसै कारणले गर्दाखेरि चाहिँ त्यो बोलेका कुराहरूलाई चाहिँ हामीले पुर्याउनुपर्छ भन्ने मनसाय भएको हुनाले हामी कानुन भन्दा पनि बढी योजना योजनामा चाहिँ फोकस गर्छौँ हामीले सांसदहरूले। अनि अनि मेरो मेरो उसमा चाहिँ मैले पनि त्यही सोचिरहने हो कि जहिले पनि, तर यहाँ कारण त हुँदैन, मेरो कुरालाई त सुनाइ हुँदैन यहाँ, अनि तैपनि म चुप लगाएर बसे पनि मैले आफूलाई मनमा लागेको कुराहरू। एउटा सांसदहरूले चाहिँ विकासको लागि यति धेरै लडाइँ परेका हुन्छ यहाँ, म पनि त्यो कुरामा छक्क चाहिँ परेका हुन्छु। अब कता कता जानेर नजानेर म पनि त्यसमा समावेश भएकै हुन्छु, फेरि त्यो विषयमा फेरि यसो छ नि त, व्यक्ति पछिको माग छ नि, त्यो व्यक्ति पछिको मागलाई चाहिँ पूरा गर्नुपर्ने अवस्था सिर्जना हुन्छ कि यहाँ, त्यो बजेट पास त्यो कारणले रोकिरहेको अवस्था हुन्छ। अनि मसँग पनि त जनताहरूलाई, किनकि त्यही सिकाइ भयो, त्यही दियो हिजो, हिजोको सुरुवातीको सरकारले त्यही देखायो, त्यही उनीहरूले चाहिँ बुझायो र त्यही योजनाहरू उनीहरूले जसले भने पनि दिने त्यो त्यो खालको एउटा माग भएको हुनाले त्यो त्यो किसिमको भयो गयो नि त योजनाहरूको वितरण। त्यो कारणले गर्दा जनताहरूको चाहना नै हुँदो रहेछ फेरि। र एउटा सांसदहरूलाई चाहिँ उनीहरूले कसरी हुन्छ यति धेरै माग हुन्छ कि त्यो मैले पूरा गर्नै नसक्ने अवस्थामा पनि हुन्छ नि त। त्यो त हामीलाई, म त अझै प्रतिपक्षको भूमिकामा छु, बेन्चमा छु, प्रतिपक्षकोलाई चाहिँ यो नै दिनुहुन्न ऊ त, र त्यो हुन्छ नि त्यस्तो दलको कुरा ल्याएर अनि उनीहरूले विभाजन एउटा चाहिँ त्यस्तो गरेको मैले पाएँ
0: भनेको। तीन वर्षमा सांसद सन्तोषी साईले माग गरेका योजनाहरू कति सयमा 100% नै परेनन् अथवा केही केही चाहिँ परे?
1: यस्तो छ, 100% जम्मा कति छ त भन्दा 5% चाहिँ मलाई त्यो आउँछ होइन, त्यो पनि मलाई अब एकदमै अहिलेको यो यो यो अवस्थामा मात्र, यो अहिलेको समयमा मात्र, योभन्दा अगाडि त झन् जिरो थियो, एकदमै सुना नहुने, किनकि दिए पनि हुन्छ नदिए, यिनीहरू किन काम लाग्छन् हामीलाई, कहिले पनि काम हाम्रो लागि केही पनि हुन्छ, हामी सत्तामा जान्छौँ न हामी मन्त्री हुन्छौँ होइन, त्यो किसिमले गर्दाखेरि उनीहरूको हेराइ उनीहरूको त्यो दृष्टिकोण चाहिँ अलिकति गलत भइदिएको हुनाले, किनकि म यहाँभित्र आएपछि त हामी एउटै हौँ, हामीले यदि गर्नु छ विकास गर्ने नै हो भने त हामी सबैलाई चाहिँ ठिकै छ नि त, हामीले उहाँ मेरो पनि त निर्वाचन क्षेत्र छ, जनताहरू पनि त छन् नि, कि मेरो छुट्टै मेरो राप्रपाको छुट्टै जनता भन्ने कुरा छैन, समग्र मेरो सबै मेरो कर्णालीका जनताहरू हाम्रै हुन् होइन, उनीहरूले एउटा मतदान गरेर एउटा निर्वाचित गरेर हामीलाई पठाउनु भएको छ, एउटा खुसीको कुरा हो होइन, हामीलाई यहाँ पठाइसकेपछि केही न केही आशा राखेर पठाएको हुन्छ उनीहरूले, त्यो आशालाई हामीले पूर्ण रूपमा हामीले त्यो आशा चाहिँ हामीले एउटा ज्वलन्त रूपमा हामीले चाहिँ उज्यालो कि उज्यालो प्रकाश दिन नसकेको अवस्था छ। अनि त्यो त्यो हिसाबले चाहिँ यो यो हाम्रो सरकारको चाहिँ नीतिगत रूपमा चाहिँ एकदमै लापरवाही चाहिँ छ।
0: सरकारले सुधार्नुपर्छ चाहिँ के, जस्तो संसदले सुधार्नुपर्ने कुरा त अघि तपाईँले भनिसक्नु, सरकारले के कुरामा सुधार्यो भने संसद र सरकार बीचको त्यो कुनै न कुनै ढंगबाट एउटा एक प्रकारको संयन्त्र बन्न सकोस् र प्रभावकारी रूपमा काम गर्न सजिलो होस् भन्ने के लाग्छ संसद?
1: अब सरकार चाहिँ पूर्ण रूपमा जनताको सरकार बनिदिनु पर्यो होइन, प्रत्यक्ष रूपमा चाहिँ उहाँहरूसँग चित परिचित हुनु पर्यो, सरकार जस्तो छ भन्ने कुरा चाहिँ देखिनको लागि त्यो किसिमले चाहिँ उनीहरू प्रस्तुत हुनु पर्यो होइन, सरकार भनेर अहम्ता र घमण्ड देखाएर चाहिँ यहाँ चाहिँ शक्तिको मात्रै प्रदर्शन गरेर चाहिँ कहिले पनि हाम्रो विकासमा चाहिँ यसले प्रभाव पार्छ भन्ने मलाई लाग्दैन होइन, हामीलाई घाटै भइरहेको अवस्था छ। त्यसै कारणले गर्दा सरकारले धेरै कुराहरू चाहिँ यहाँ सुधार गर्नुपर्ने अवस्था छ। त्यसमा चाहिँ अब यस्तो पनि छ, यहाँ सरकार सँगसँगै कर्मचारी तन्त्र पनि छ, यहाँ दुइटै पक्षको चाहिँ नै एकदमै राम्रो समन्वय नभएसम्म त्यो कार्यान्वयन हुन सक्दैन।
0: अनि संसद प्रदेशसभासँगै प्रदेशसभा मार्फतमा विभिन्न संसदीय समितिहरू पनि छन्
1: हजुर,
0: र तपाईँ लेखा समितिमा हुनुहुन्छ
1: हजुर,
0: प्रदेश सभा प्रभावकारी हुन नसकिराखेको बेलामा अथवा यहाँको बुझाइमा प्रदेशको संसदीय समितिको अनुभव कस्तो छ, कस्तो हुँदो रहेछ संसदीय समितिको कामकाज?
1: समिति चाहिँ नि एकदमै महत्वपूर्ण यो चाहिँ नि एउटा मिनी पार्लियामेन्ट भन्ने यो चाहिँ एउटा पार्लियामेन्टमा हुन नसकेको काम त्यहाँ हुन्छ होइन त्यहाँ हुन्छ त्यो कारणले गर्दाखेरि के हुन्छ त भन्दाखेरि विशेष गरेर चाहिँ के रहेछ त भन्दाखेरि म चाहिँ एउटा लेखा समितिमा भएको हुनाले मलाई चाहिँ यति कुरा थाहा भयो कि हामी कति भ्रष्टाचार गरिरहेका छौँ यहाँ होइन ती कुराहरू त्यहाँबाट त्यहाँको बजेट कहाँ कति गएको छ भनेर त प्रश्न रूपमा मलाई त अहिले जानकारी भइसक्यो म सुरुवातीदेखि म त्यसैमा छु हामी किन बेरुजु पैसा कहाँ गयो यस्तै भ्रष्टाचार यो मन्त्रालय यति भ्रष्टाचार होइन यो कर्मचारी नाम सहितको छ कि त्यहाँ त्यो बेरुजुको हामीले विशेष गरेर हामी बेरुजु घटाउने शून्यमा ल्याउने हाम्रो चाहिँ एउटा परिकल्पना छ त्यसलाई चाहिँ सक्दो हामी मेरो समितिको सभापतिले पनि असाध्यै राम्रो रोल खेल्नु भएको छ भूमिका उहाँको पनि असाध्यै राम्रो छ त्यो कुरालाई चाहिँ जति पनि हामीले चाहिँ त्यो प्रतिवेदनहरू पाइरहेका छौँ कहाँ कहाँ के भएको छ ती विषयहरूलाई चाहिँ सम्बन्धित निकाय जुन ठाउँबाट आएको छ त्यो ठाउँले त्यसलाई चाहिँ राम्रोसँग निगरानी गरिदिनु पर्यो अनि यहाँ लापरवाही बढी छ यहाँ होइन
0: समितिले निर्देशन दिने यस्तो नगर्नु भनेर भन्छ कि भन्दा
1: अब यस्तो हो यही कुरा चाहिँ हिजोको दिनमा यो निर्देशन कडा निर्देशन नगरेको हुनाले बेरुजु चाहिँ करोडौंको हिसाबमा छ होइन त्यही त्यो कारण कोही त जान अन्जानमा पनि बेरुजु आएको छ त्यो चाहिँ अनि अब के भन्छ ती कुराहरूको परिवेश निर्धारण नभएर पनि कति कुराहरू अन्जानमा पनि भएको पनि छ त्यो कुरालाई त हामीले बुझ्नु पनि पर्छ तर यति धेरै बजेटहरू चाहिँ जता पाए त्यति पास होइन साइन गरेर दिने होइन त्यो कुरा देखेको छ रोक्नको लागि हामीले चाहिँ 100% लागिरहेछौँ अहिले पनि हाम्रो बैठक हो हिजो भोलि पनि छ जहिले पनि हाम्रो त्यो काम चाहिँ हामी सफल बनाउनुपर्छ कर्णाली प्रदेशमा भ्रष्ट एकदमै न्यून गराउनुपर्छ मन्त्रालयहरूमा जति पनि बेरोजगार छ हामीले घटाएर शून्यमा ल्याउनुपर्छ त्यो कुरा चाहिँ हामी लागिरहेको अवस्था छ त्यसमा हाम्रो लेखा समितिले एकदमै राम्रोसँग त्यसलाई निगरानी पनि गरेको छ र निर्देशन पनि दिएको अवस्था छ अहिले हामीले अबको पनि अब बैठकहरू सुरु भइरहेको छ यो चरणमा पनि त्यो पनि के भइरहेको छ भने हामीले चाहिँ माग गरिरहेका छौँ
0: अनि समितिले दिएको निर्देशन सरकारले अथवा सरकारवाला निकायले कतिको मान्दा रहेछन् किन मान्दा
1: यस्तो छ अब त्यो कार्यान्वयनको हिसाब अलिकति के भन्छ त्यसलाई फितलो चाहिँ छ यहाँ चाहिँ एकले अर्कालाई नमान्ने एकले अर्कालाई चाहिँ त्यो एउटा नटेर्ने अवस्था चाहिँ थियो छ तर चाहिँ हाम्रो समिति भनेको चाहिँ अब हामीलाई पनि थाहा भयो नि त समितिले चाहिँ यो काम गर्छ हामीले पनि गर्न सक्छौँ हामी सदस्यले पनि हामीले काम चाहिँ गरेर आवाज उठाउन जान सक्छौँ हामी त्यहाँ ठाउँ ठाउँमा हामी गएर अनुगमनको माग राखेर हामी जान्छौँ हामीले कारवाही गर्ने ठाउँमा कारवाही गर्ने भनेर हामीले भइसकेको छ
0: अनुगमन पनि
1: एकदमै अब सुरुवाती हुँदैछ अनुगमन हुन्छ अब अहिले चाहिँ हामीले कहाँ कहाँ एकदमै ठुलो बजेटमा हाम्रो चाहिँ बेरोजी देखेको छ त्यहाँ चाहिँ हामीले अनुगमन गर्छौँ यदि त्यहाँ चाहिँ त्यो नीतिगत रूपमा भ्रष्ट बेरोजीहरूको त्यो किन भयो भन्ने कुरा पत्ता लगाएर त्यो किसिमले चाहिँ आइसक्यो भने हामीले कारवाहीको पनि त्यो दायरामा हामीले लग्छौँ
0: अनि सांसदको रूपमा समितिमा सहभागी हुँदै गर्दाखेरि अघि तपाईँले भन्नुभयो कि प्रदेश सभामा एउटा सानो दल भनेर जुन खालको राखिएका उठाएका विषयवस्तुहरूलाई व्यवस्था गर्ने अनदेखा गर्ने जुन परिपाटी छ भन्नुभयो यो संसदीय समितिमा पनि त्यस्तै हो कि त्यहाँ अलिक केही राम्रो
1: यस्तो रहेछ समितिमा त्यस्तो पक्षपात चाहिँ छैन सबैजना हामी एकदमै बुझ्ने खालको सांसदहरू हुनुहुन्छ त्यहाँ चाहिँ त्यो मैले देखेँ तर मैले के चाहन्छु त भन्दा त्यो मेरो चाहना त बुझ्दैन नि त मैले पनि त्यो समितिमा पनि अब हामीलाई जहाँ पनि के हुन्छ त भन्दाखेरि मलाई जिम्मेवारी दिएपछि पो मैले वहन गर्न सक्छु सक्दैन भन्ने कुरा त्यहाँ थाहा हुन्छ नि त अब त्यहाँ म बसेर चाहिँ अब अरूले मेन मान्छेहरूले गर्छ कामहरू अब हामीले हेर्ने हुन्छ हामीले तर्क वितर्क गर्ने फुर्सद त्यो समय हाम्रो हुँदैन त्यहाँ जे छ ठिक छ भन्ने खालको चाहिँ हुन्छ कि त्यो चाहिँ भइरहेको छ तैपनि ठिक छ म सकारात्मक नै मान्छु त्यो मेरो मात्रै कमजोरी हो त्यो मैले मेरो मनमा लागेको कुरा भनेको तर हाम्रो पनि कमजोरी हो म गर्छु भन्नु पर्थ्यो नि त हामीलाई मैले भन्छु कि मैले तर्क दिने बेलामा चाहिँ अरूसँग मेरो भूमिका हुनु पर्यो नि त मेरो भूमिका भएपछि त म बोल्नुभन्दा पनि म काम गरेर म चाहिँ म त्यस देखाउने हो मैले म चाहिँ यो कुरा चाहिँ भनिरहेको हुन्छु कि मैले त्यहाँ तर राम्रो छ लेखा समिति मलाई अरू अन्य समितिको छेरफेरमा त म भन्न सक्दैन लेखा समितिले गर्ने काम कर्तव्य अधिकार असाध्यै पूरक छ त्यो पूर्ण पनि हुन्छ यदि सांसदहरूले त्यो समितिमा आउने जति भोलिका दिनहरूमा पनि आउने त्यो प्रतिपक्षी दलको चाहिँ सभापतिले एकदमै निगरानी र त्यो कामलाई कडा रूपमा अगाडि बढ्यो भने चाहिँ यो असाध्यै राम्रो समिति हो हामीले धेरै कुरामा चाहिँ हामीले सुन्ने के भन्छ बेरोजगारहरू पनि हामीले ल्याउन सक्छौँ
0: अनि त्यसमा अहिले अब विशेष त जनता पनि जोडिन्छन्.
1: हजुर,
0: यो लेखा समितिले जनताहरूबाट केही ल सुझाव तिमीहरूको विचार अथवा कुनै गुनासो छ भने पठाऊ अथवा हामी त्यसमा थप के गर्नुपर्छ गर्छौँ भनेर त्यो खालको जनतासँग जोडिने संयन्त्र समितिले बनाउन सकेको छ कि छैन अथवा एउटा सांसदको रूपमा तपाईँले चाहिँ आफूलाई आएका कुराहरू समितिसँग राख्ने र त्यसबारेमा छलफल चलाउने त्यो अभ्यास छ कि छैन?
1: त्यो त हाम्रो छैन. अब जनतासँगको प्रत्यक्ष चाहिँ रूपमा हामी जोडिएर हामीले सुझाव संकलन गर्ने हाम्रो अवस्था चाहिँ त्यो खालको हाम्रो हामीमा त्यो
0: अझै विकास भइसकेको छ.
1: विकास भइसकेको छैन.
0: त्यो प्रतिवेदन अथवा केही विषय आयो भने छलफल गरे त्यसपछि
1: प्रतिवेदनमै हामी हुन्छौँ. जति पनि एकदम मूर्त रूपमा हामीले प्रतिवेदनलाई प्राथमिकता दिन्छौँ. त्यो प्रतिवेदनमा भएका कुराहरूलाई हामीले हेर्ने हो, त्यहाँ मिलाउनु पर्ने हो कि अथवा के छ त्यहाँ होइन, त्यो कुराहरूलाई चाहिँ सच्याएर बनाएर हामीले चाहिँ सबैजना बसेर पूर्ण रूपमा चाहिँ हामीले त्यो चाहिँ काम चाहिँ गर्छौँ.
0: अब सांसदहरू सबैमा आफैमा पूर्ण र जानकार होइन.
1: हजुर,
0: अब उनीहरूले पनि कतिपय कुरा आफैले बुझेको सुनेको अथवा अध्ययन गरेको कतिपय अब सरकारवाला अथवा विज्ञबाट आएका सुझाव सल्लाहहरूलाई मनन गर्दै अगाडि बढ्ने कुरा हो. पौनी चार वर्ष भन्दा अगाडिको सन्तोष हिसाई र पौनी चार वर्षपछिको सन्तोष हिसाईको यो क्षमता विकास पूर्ण रूपमा भयो अथवा यो यो चाहिँ पुग्यो, यो यो भयो, प्राप्त भयो, बाँकी यो चाहिँ अझै बाँकी छ भन्ने के लाग्छ हजुरलाई?
1: अब त्यो त हिजोको र आजकोमा त धेरै आकाश पातल फरक छ होइन. त्यो त्यसरी हेर्नु पर्दा मैले आफूलाई हेर्नु पर्दा पनि ममा विकास नभएको होइन, ममा धेरै विकास भएको छ. त्यसमा पनि अब काम कारवाहीको कुरामा हेर्नु पर्दा पनि हिजोको सन्तोषीले चाहिँ जनतासँगको प्रत्यक्ष परिचित हुन नसकेको अवस्था थियो. उनीहरूलाई के चाहिएको छ भन्ने त्यो निजको कुराहरू छ नि त त्यहाँ, त्यो कुराहरूलाई चाहिँ एकदमै के भन्छ त्यसलाई वास्ता नगरेको अवस्था थियो भने आज त मैले म सांसद भएर आइसकेपछि त मलाई हरेक क्षेत्रमा शिक्षा स्वास्थ्य होइन पूर्वाधारका कुराहरू छन् होइन अन्य कृषिका कुराहरू धेरै कुराहरू छन् जनताकै कुराहरू छन् होइन. यी कुराहरूमा चाहिँ मैले के देख्छु त जहाँ जान्छु ठोक्यो भने मैले त्यो कुराहरू ओहो यो रहेछ यो आवश्यकता हुने मैले आँखाले देखेर पनि मैले त्यो कुराहरू ल्याउन सक्छु नि त. अहिले नभनिकन पनि मैले त्यो मेरो मैले काम गर्न सक्ने सन्तोषी भएँ. हिजो म चाहिँ मलाई भने पनि मैले देखे पनि मैले भोगे पनि त्यो कुरा मैले चाहिँ राख्न सक्ने अवस्था थिएन. तर आज मैले जनताको प्रत्यक्ष के भन्छ त्यसलाई त्यो एकदमै त्यो विचारहरूलाई चाहिँ मैले ओहो मैले एउटा सकारात्मक एउटा कुरा दिन सक्छु कि मैले चाहिँ विकास ठुला ठुला विकासहरूको कुराहरू नदिए पनि मैले त्यहाँसम्म त म पुगेँ नि त. मलाई विश्वास गर्ने बाटो मैले बनाउन सकेँ. आज सन्तोषी साईसँग आएर कुरा राख्दाखेरिमा यो काम चाहिँ बन्छ है भन्ने त त्यो वातावरण त सिर्जना भयो. मेरो लागि त खुसीको कुरा हो त्यो उपलब्धि मान्नुपर्छ त्यो कुरालाई. मैले भोलि म सांसद रहँला नरहँला होइन तर पनि के छ त भन्दा भोलिका दिनहरूसम्म मैले जनताका प्रत्यक्ष जनताका चाहिँ नि मुद्दाहरू मसँग ठोकिएका कुराहरू छन् मैले भेटेका जति पनि कुराहरूलाई चाहिँ मैले के गर्छु त मैले चाहिँ कार्यान्वयनको बाटोमा लिनको लागि म जहिले पनि जनतासँग रहेर म सांसद रहे पनि नरहे पनि म लागिरहनेछु भन्ने कुरा चाहिँ म यहीँबाट पनि भन्न चाहन्छु, प्रतिबद्धता गर्न चाहन्छु. म अब सांसद हुँला नहुँला म काम चाहिँ गरिरहन्छु किनकि मलाई यति धेरै कुराहरूको जानकार भयो. अहिले विकास के हो होइन यी कुराहरू बुझ्ने मैले एउटा अवसर पाएँ कि यो जनताहरूलाई म एकदमै थ्याङ्क यू एकदमै धन्यवाद भन्न चाहन्छु. कर्णाली प्रदेशका सम्पूर्ण जनताहरू जसले मलाई चाहिँ निर्वाचित गरेर आज मलाई यो ठाउँमा पुर्याइदिनु भयो त्यस कारणले गर्दा पनि मैले आज यति धेरै कुराहरू सिक्ने एउटा अवसर पाएँ. नसिके अभ्यास नलिएसम्म नगरेसम्म हामीले धेरै कुराहरू जानेको हुँदैनौँ. हुन त हामीले आफ्नो छुट्टै किसिमले कुराहरू जानेका हुन्छौँ होइन केही कुराहरू गरेका हुन्छौँ तर यो महत्त्वपूर्ण ठाउँ हो. यो महत्त्वपूर्ण ठाउँमा चाहिँ त्यही किसिमले कार्यविधि होइन नियम कानुनहरू चाहिँ बनोस् र यो कर्णाली प्रदेशलाई साँच्चैको चाहिँ एउटा कर्णाली प्रदेशको समन एउटा के हेर्ने कुरामा चाहिँ त्यो दृष्टि दूरदृष्टि नभएर चाहिँ एउटा सकारात्मक भूमिका खेलिदियोस् भन्ने हो कि मेरो यो प्रदेशको कतिपय सकारात्मक कुराहरूलाई पनि मैले राम्रो भनिदिनु पर्छ. त्यसै कारणले गर्दाखेरिमा म चाहिँ राम्रो र नराम्रो दुवै पक्षलाई चाहिँ मेरो एउटा आफूलाई आफूसँग ग्रहण गरेर मैले आफूलाई सिकेका कुराहरूलाई पनि भोलिसम्मकोलाई म आफू रहन्जेलसम्म पनि भोलिका दिनहरूसम्म मैले यी कुराहरूलाई चाहिँ अगाडि बढाउनेछु भन्ने मलाई लाग्छ।
0: समयको लागि कुराङ्गीहरूलाई धेरै धन्यवाद छ मानिस।
1: एकदमै थ्याङ्क यू, हजुरलाई पनि धन्यवाद छ, धेरै धेरै धन्यवाद छ। आफ्ना मनमा लागेका आफ्ना बगिएका कुराहरूलाई मैले हजुरसँग समक्ष मैले पोख्न पाएँ, त्यो मेरो लागि एकदमै महत्वपूर्ण थियो। र आज मैले सिआइएनलाई चाहिँ सिआइएन हजुरसँग एउटा हजुर समक्ष मैले आफ्ना कुराहरू व्यक्त गर्न पाउँदा मलाई पनि असाध्यै खुसी छु, म आभारी पनि छु। हजुरलाई एकदमै धेरै धन्यवाद, हजुरको सपरिवारलाई धन्यवाद दिन चाहन्छु।
0: धन्यवाद। यो सँगै संवाद श्रृंखला हेलो सांसदको समय आजलाई सकिएको छ। आजको संवाद श्रृंखला हेलो सांसदमा हामीले कर्णाली प्रदेश सभाका सदस्य राप्रपा सांसद सन्तोषी साईसँग कुराकानी गर्यौं। अर्को अंकमा अर्को व्यक्ति र विषय बारेको संवाद लिएर फेरि उपस्थित हुनेछौ। तबसम्मको लागि प्रविधिमा साथ दिने रवि धिताललाई धेरै धन्यवाद दिँदै हामी सबैलाई बिदा दिनुहोस्। नमस्कार।

0: शिक्षा, सड़क, सिंचाई र कृषि, गोलन्दरको पूर्वाधार, तरकारी खेती, पशुपालन र पर्यटन विकास समृद्धिको मूल आधार। नमस्कार, रेडियो कार्यक्रम हाम्रो गोलन्दरमा हार्दिक स्वागत छ। म रीता मगर
1: अनि म राजन महताराको पनि स्वागत छ। रेडियो कार्यक्रम हाम्रो गोलन्दर गोलन्दर गाउँपालिकाको समन्वयमा तयार पारिएको रेडियो कार्यक्रम हो। यो कार्यक्रममा हामी गोलन्दर गाउँपालिकाले गरेका विकास निर्माणका कामहरू, गाउँपालिकामा भएका विभिन्न गतिविधिहरू र
0: शिक्षा, सड़क, सिंचाई र कृषि, गोलन्दरको पूर्वाधार, तरकारी खेती, पशुपालन र पर्यटन विकास

0: हाम्रो बोलम्जो रेडियो कार्यक्रम रामेछाप जिल्लाकै पहिलो सामुदायिक रेडियो हजुरको रेडियो 102.8 MHz उत्पादन गरेको हो। यो कार्यक्रम यहाँहरूले हजुरको रेडियो 102.1 MHz र रेडियो झंकार 97.5 MHz हरेक बुधबार बिहान 7:30 बजेदेखि 8 बजेसम्म सुन्न सक्नुहुनेछ। यो कार्यक्रमको पुनः प्रसारण तपाईले शनिबार साँझ 7 बजेदेखि 7:30 बजेसम्म सुन्न सक्नुहुनेछ। आजको कार्यक्रममा हामी गोलन्चोर गाउँपालिकाले एक वर्षभरि गरेका कामहरूका बारेमा गरेको सार्वजनिक सुनवाई कार्यक्रममा यो एक वर्षभरि भएका कामहरूका बारेमा गाउँपालिकाका सूचना अधिकारी एवं सूचना प्रविधि अधिकृत सुविराज कार्कीले प्रस्तुत गर्नुभएको प्रगति विवरणलाई स्थान दिँदैछौ। कार्यक्रमको समय अवधिभर हामी सँगै रहनुहोला।
1: म सुनिल कार्की यस गोलन्चोर गाउँपालिका गाउँ कार्यपालिकाको कार्यालयको सूचना अधिकारीको हैसियतले चालु आर्थिक वर्ष 2082-83 यस कार्यालयबाट सम्पादन भएका मुख्य कार्यहरू, बजेट तथा वित्तीय अवस्था, हासिल भएका मुख्य प्रगति र कार्य सञ्चालन क्रममा भोग्नु परेका चुनौतीहरू समितिको प्रगति प्रतिवेदन यहाँहरू समक्ष पेश गर्न अनुमति चाहन्छु। सामूहिक सुने कार्यक्रम प्रगति प्रतिवेदन 2082-83 पृष्ठभूमि गोलन्चोर गाउँपालिका सिन्धुली जिल्लाको उत्तर मध्य क्षेत्रमा अवस्थित एउटा सुन्दर उर्वर भूमि हो। सिन्धुली जिल्लाको 9 स्थानीय तहहरू मध्ये स्थानीय उत्पादनको निर्यातको हिसाबले सबभन्दा सम्पन्न र धनी पालिका हो। विक्रमसम्म 2073-11-27 स्थापना भएको यो पालिका साविक 7 गाविसहरू मिलेर बनेको छ। सार्वजनिक निकायले गर्ने काम कारवाहीका सम्बन्धमा सार्वजनिक पदाधिकारी र सरकारवाला निकायका बीच हुने प्रत्यक्ष अन्तर्क्रियालाई सार्वजनिक सुनाई भनिन्छ। सरकारवाला र सार्वजनिक पदाधिकारीहरूको उपस्थितिमा सार्वजनिक स्थलमा छलफल तथा प्रश्नोत्तरको माध्यमबाट सार्वजनिक सुनाई गरिन्छ। गोलन्चोर गाउँपालिकाले 2082-83 अन्त्यसम्ममा गाउँपालिका कार्यालयबाट सम्पादन भएका सेवा प्रवाह र विकास व्यवस्थापन लगायत कार्यमा स्पष्ट बनाउन जनताको सूचनाको हकको प्रवर्धन गरी सार्वजनिक निकायबाट हुने सेवा प्रवाहमा देखिएका समस्याको निराकरणमा सहयोग पुर्याउन, सेवाग्राही वा लाभग्राहीको गुनासो सुन्न र सन्तुष्टिको अवस्था थाहा पाउन सार्वजनिक निकाय र नागरिक वृत्ति दोहोरो संवाद स्थापित गर्न, भ्रष्टाचार र अनियमितता अन्त्य गर्दै पारदर्शिता, शासनको समग्रमा सुशासन, अभिवृद्धि पुर्याउन सरकार राख्ने, नागरिक र पदाधिकारीहरू बीच सार्वजनिक छलोमा खुला छलफल गरी नागरिकलाई सुरक्षित बनाउन स्थानीय सरकार सञ्चालन ऐन 2074 तथा 78 उपतथा 5 व्यवस्था बमोजिम तेस्रो पक्षको सहयोगमा यो कार्यक्रम आयोजना गरिएको हो। अब म हिला नगरी शाखागत प्रगति प्रतिवेदन प्रस्तुत गर्न चाहन्छु। योजना प्राविधिक तथा पूर्वाधार विकास शाखातर्फ 2082-83 सञ्चालित भएका योजनाहरूको संक्षिप्त विवरण। कुल योजना संख्या 198, निर्माण सम्पन्न योजना संख्या 73, यसको प्रतिशत रहेको छ 36.87, समझौता नभएको योजना संख्या 48, यसको प्रतिशत रहेको छ 24.24%। अब 2082-83 सञ्चालित ओडागत योजनाको विस्तृत विवरणहरू। अब कुल पालिकामा उपभोक्ता समिति मार्फत सञ्चालित योजना संख्या कुल जम्मा 119, त्यसपछि बोलपत्र मार्फत सञ्चालित योजना संख्या 7, काम नहुने योजना संख्या 48, सोझै खरिद मार्फत गरेको योजना संख्या 22, अमानतबाट गरेको योजना संख्या 12, कुल योजना संख्या 198। सम्पन्न योजनाको संख्या जम्मा 73, एक नम्बरमा 9, 2 10, 3 नम्बरमा 18, 4 17, 5 2, 6 नम्बरमा 5, 7 नम्बरमा 10। अब 2082-83 सञ्चालित योजनाको हालसम्म निर्माण सम्पन्न भएको ओडागत योजनाको विस्तृत विवरणहरू। उपभोक्ता समितिमा सञ्चालित योजना संख्या कुल जम्मा 54, यसको प्रतिशत रहेको छ 45.38, बोलपत्र मार्फत सञ्चालित योजना संख्या 4, यसको प्रतिशत रहेको छ 57.14, सोझै खरिद मार्फत गरिएको योजना संख्या 3, 13.64%, अमानतबाट गरिएको योजना संख्या 12, यसको 100% छ। कुल योजना संख्या र प्रतिशतमा 73 र यसको कुल जम्मा प्रतिशत 36.87। अब घर नक्सातर्फ, घर नक्सा पास संख्यामा 1 छ, यसको पुरानो अभिलेखनहरू जम्मा 4 रहेको छ। प्रधानमन्त्री रोजगार कार्यक्रमतर्फ विनियोजित बजेट थियो 63,94,000, यसमा कुल खर्च रकम रहेको छ 63,24,000। योजना संख्या 8 थियो, सम्पन्न 8 भयो, रोजगारी प्राप्त संख्या 63। अब रासो आन्तरिक आयतर्फ, गाउँपालिकाले आन्तरिक आयतर्फ रासो पनि सङ्कलन गर्यो भन्ने विवरण प्रस्तुत गर्न चाहन्छु। रासो शीर्ष अन्तर्गत सम्बन्धी रासो विवरण। रासो शीर्ष सम्पत्ति कर 4,948,000, भूमिकर मार्फत 10,24,566.73, बाल कर 11,54,858.04,

0: बाल पिटौली कर 3,02,709 दिन, कृषि तथा पशुपक्षी वस्तुको व्यवसाय कारोबार लाग्ने कर 51,33,750, यसै गरी कृषि उत्पादनको बिक्रीबाट प्राप्त रकम 12,928, अन्य सेवा शुल्क तथा बिक्री 1,12,250, न्यायिक दस्तुर 2,02,000, परिचय शुल्क रहेको छ 1,03,000, अनि प्रशासनिक सेवा शुल्क 5,07,207.25 पैसा, नक्सापात दस्तुर 97,411.52 पैसा, सिफारिस दस्तुर 4,29,077.50, पेटगढ भर्ना दर्ता दस्तुर 2,77,900, नाता प्रणाली दस्तुर 75,600, अन्य दस्तुर 4,85,884.28, व्यवसाय रेजिस्ट्रेसन दस्तुर 6,01,205, न्यायिक दण्ड जरिना र जफत 5,000, प्रशासनिक दण्ड जरिना र जफत 45,000, व्यवसाय कर 15,100, बिरजु तर्फ 3,26,809, यसै गरी निकासा तर्फ निकासा फिर्ता तर्फ 93,183, 72,72 शुल्क ढुङ्गा दिति 12,95,018.95। अब यसो ठेक्का नलागेको हुनाले यो यदि कम सङ्कलन भएको कुलमा 1,21,05,687.27 सङ्कलन रहेको छ। यो पहिलेसम्म भन्दाखेरि 2082 साउन 1 गते 2083 असार 17 गतेसम्मको रिपोर्ट हो। त्यसै राजस्व सङ्कलन गर्ने निकाय अन्तर्गत सङ्कलित राजस्व विवरण ओडा र गाउँपालिका तर्फ कति कति राजस्व सङ्कलन भए जम्मा गोलन्दर गाउँपालिका तर्फ 84,20,839.66 पैसा, त्यसै ओडा नम्बर 1 2,86,842, 2 नम्बर 4,35,872, त्यसै गरी 3 नम्बर 3,61,019.91, 4 नम्बर ओडा कार्यालय 5,61,293.5, गोलन्दर गाउँपालिका 5 रत्नचुरा 5,35,134.91, त्यसै गरी 6 नम्बरको 3,22,551.55 पैसा, त्यसै गोलन्दर 7,11,82,103.5 गएर कुल 1,21,05,687.27 आन्तरिक आय उठेको छ। प्रार्थना चाहतर्फ हाम्रो स्थानीय तहसो मूल्याङ्कन र वित्तीय जोखिम मूल्याङ्कनमा 2081-82 65 अङ्क प्राप्त भएको सो मूल्याङ्कन तर्फ, त्यसो वित्तीय सुशासन जोखिमतर्फ 75, यसपालि कार्य सम्पादन मूल्याङ्कन त्यो दुईटा मूल्याङ्कनलाई एउटै बनाएर हामीले कार्य सम्पादन मूल्याङ्कन गरेका छौँ गाउँपालिकाको। त्यसमा आएको छ तपाईँको 59.9, त्यसै गरी स्थानीय कार्य सम्बन्धी मूल्याङ्कन वित्तीय समानीकरण अनुदानको सिफारिसको लागि कार्य सम्बन्धी मूल्याङ्कन हुने गर्छ, यसको आएको छ 53.7। अब गोलन्दर गाउँपालिकाबाट हालसम्म जारी भएको कानुनको विवरण जम्मा 87, ऐन 27 वटा, कार्यविधि 49, निर्देशिका 3 वटा, मापदण्ड 4 वटा, मार्गदर्शन 2 वटा, अन्य गर्दा 1 गरेर कुल 87 वटा कानुन गाउँपालिकाबाट जारी भएका छन्। अब 2085-83 प्रशासन शाखाबाट भएका प्रगति विवरणहरू गोलन्दर गाउँपालिकाको प्रशासनिक भवन निर्माण कार्य सम्पन्न हुने अन्तिम चरणमा रहेको छ। आगामी आर्थिक वर्ष सुरुवातदेखि उक्त भनौँ सेवा सुचारू हुने अवस्था रहेको छ। आर्थिक वर्ष 2081-82 जनप्रतिनिधि प्रणालीको सम्पत्ति विवरण बुझाउने कार्य सफलतापूर्वक सम्पन्न गरिएको छ। कर्मचारीको नियमित रूपमा गर्नुपर्ने कार्यसँग मूल्याङ्कन सम्पन्न गरिएको छ। कर्मचारीहरूको स्तर वृद्धि नियमित रूपमा हुँदै आएको छ। दरबन्दी कमिटीका प्रारम्भिक कर्मचारी भर्ना गरिएको छ। अस्पतालको दरबन्दी चेली गाउँ सभा मार्फत स्वीकृति गरिएको छ। नियमित रूपमा गाउँ कार्यपालिका बैठक सम्पन्न भएको छ। सेवा लिने क्रममा नागरिकबाट प्राप्त गुनासोको आधारमा व्यवसाय दर्ता तथा जल स्रोत मुहान दर्ता सम्बन्धी कानुन संशोधन गरी सहज बनाइएको छ। गोलन्दर गाउँपालिकाको कृषि तथा पशुपति केन्द्रको भवन निर्माण सम्पन्न भई हस्तान्तरण भइसकेको छ। यसै केन्द्रबाट सेवा प्रवाह शुरू हुनका साथै प्रयोगशाला ल्याब समेत सुचारू भएको अवस्था छ। गोलन्दर गाउँपालिका वडा नम्बर 4 को भवन निर्माण सम्पन्न भई सेवा प्रवाह सोही भवनबाट शुरू हुने चरणमा रहेको छ। गोलन्दर गाउँपालिका वडा नम्बर 1 भन्ने सहित रहेको भवन सहकार्य नेपाल मार्फत जापानी दूतावासको सहयोगमा निर्माण कार्य सम्पन्न भई हाल सेवा दिइरहेको छ। गाउँपालिका 7 वडामा सार्वजनिक चुनाव कार्यक्रम सम्पन्न गरिएको छ। सार्वजनिक जग्गाको तथ्याङ्क प्राप्त गरी व्यवस्थित रूपमा अभिलेखन गर्ने कार्य सम्पन्न भएको छ। हिउँदे अधिवेशन र प्रति अधिवेशन दुवै सफलतापूर्वक सम्पन्न गरिएको छ। गोलन्दर गाउँपालिकाको शिक्षा स्वास्थ्य र खानेपानीको क्षेत्रमा काम गर्ने गरी समुदाय पद्धति विकास सेवा सिन्धुली मार्फत ब्याक टु लाइफ इभी जर्मनीको आर्थिक सहयोगमा तपसिल बमजीका भौतिक संरचना निर्माण सम्पन्न भई सेवा समेत शुरू भएको छ। तपसिल अब भवन निर्माणतर्फ गोलन्दर गाउँपालिका वडा नम्बर 3 ग्वालटारमा रहेको गोलन्दर आधारभूत अस्पताल स्वास्थ्यतर्फ निर्माण सम्पन्न भई सेवा सुचारू भएको छ। त्यसै गरी गोलन्दर गाउँपालिका वडा नम्बर 4 किरातेमा बर्थिङ सेवा चाहिँ सामुदायिक स्वास्थ्य इकाइ स्वास्थ्यतर्फ निर्माण सम्पन्न भई सेवा प्रवाह सुचारू भएको छ। यसै गरी गोलन्दर गाउँपालिका वडा नम्बर 4 मार्चकुमारीमा बर्थिङ सेवा चाहिँ स्वास्थ्य चौकी स्वास्थ्यतर्फको निर्माण सम्पन्न भई सेवा सुचारू भएको छ। यसै गरी गोलन्दर गाउँपालिका वडा नम्बर 6 बर्थिङ सेवा चाहिँ सामुदायिक स्वास्थ्य हिमकै स्वास्थ्य तर्फको निर्माण सम्पन्न भई सेवा सुधार भएको छ। यसै गरी शिक्षा तर्फ गोलन्दर गाउँले वडा नम्बर 3 मुर्की बेसी पुछेश्वर प्राविको भवन निर्माण सम्पन्न भई सेवा सुरु भएको छ। यसै गरी गोलन्दर गाउँ परिषद वडा नम्बर 4 आरुबोटे हेर्नु शिक्षा तर्फ प्राविको अङ्गमी भवन निर्माण भई सेवा सुरु भएको छ। यसै गरी गोलन्दर गाउँले वडा नम्बर 3 विधिजोरमा बालमामी सुले भन्ज्याङको निर्माण कार्य सम्पन्न भएको छ। निर्माण चरणमा रहेका संरचना विवरणहरू अब शिक्षा क्षेत्रमा मंगला मावी गोलन्दा गाउँले वडा नम्बर 6 भोक्सिला निर्माण कार्य जारी रहेको छ। त्यसै गरी शिक्षाकै सिद्धेश्वरी प्रावि गोलन्दा गाउँले वडा नम्बर 1 धनसारमा निर्माण कार्य जारी रहेको छ। यसै गरी शिक्षा पसला मावी गोलन्दा गाउँले वडा नम्बर 4 किनाते निर्माण कार्य यो पनि जारी रहेको छ। अब खानेपानी तथा सरसफाई तर्फ खानेपानी तथा सरसफाई तर्फ निर्माण कार्य सम्पन्न 19 धारा निर्माण भएको छ। यसको गोलन्दा 3 मूर्ति गाउँमा यो योजना कार्यान्वयन भएको छ। यसै गरी निर्माण कार्य सम्पन्न 22 धारा यसको कार्यान्वयन स्थल गोलन्दर 3 ठाकरे गाउँ। यसै गरी निर्माण कार्य सम्पन्न इन्डेक्स सहित 60,000 लिटर आरबिडी ट्याङ्की र 22 धारा निर्माण गोलन्दर 3 वाल्टार। यसै गरी इन्डेक्स सहित 60,000 लिटर ट्याङ्की र 54 धारा निर्माण गोलन्दर 4 रानीभोडामा यो कार्यान्वयन भएको छ। यसै गरी इन्डेक्स सहित 40,000 लिटर ट्याङ्की 4 र 93 धारा निर्माण गोलन्दर 1 कालिया जुके पानीमा यो कार्यान्वयन भएको छ। यसै गरी स्वास्थ्य शाखातर्फ पालिका भित्रका सरकारी तथा गैर सरकारी स्वास्थ्य संस्थाहरूको वार्षिक समीक्षा सम्पन्न गर्नुका साथै 2082-83 लागि योजना निर्माण भएको छ। सामुदायिकमा सुनौलो हजार दिनका गर्भवती तथा सुत्केरी आमाहरूलाई पोषण तथा सामाजिक व्यवहार परिवर्तन सम्बन्धी सबैवटामा सचेतना कार्यक्रम गरिएको छ। पाठेघरको मुखको क्यान्सर विरुद्ध पालिका भित्रका कक्षा 6 अध्ययनरत 142 किशोरीहरूलाई खोप प्रदान गरिएको छ। मासिक सम्बन्धित टोल टोलमा हुने नियमित आमासँगको मासिक बैठकमा स्वास्थ्य कर्मीहरूको सक्रिय सहभागी भई स्वास्थ्य सम्बन्धी विविध विषयमा स्वास्थ्य शिक्षा तथा परामर्श कार्यक्रम गरिएको छ। मासिक एकीकृत घुम्ती स्वास्थ्य प्रबन्धन कार्यक्रम मार्फत 616 मेडिकल अधिकृतबाट स्वास्थ्य परीक्षण 82 सङ्गत्व शैलीहरूको फकार जाँच 71 गर्भवतीहरूको भिडियो एक्सरे 14 पर्याय नियोजनको साधन इम्प्लान्ट 1 आयुसिडी पाठ्यक्रम मुख्य क्यान्सर स्क्रिनिङ 121 आङ खस्ने 15 उपचार स्वास्थ्य मार्फत भएको छ। नेपाल सरकारबाट 1,00,000 निशुल्क उपचारको लागि 30 विपन्न सिफारिस प्रदान गरिएको छ। 224 गर्भवती तथा सुत्केरी महिलालाई पालिकाबाट निशुल्क क्याल्सियम चक्की वितरण गरिएको छ। यसै गरी पालिकाभित्रका 3 बर्थिङ सेन्टरबाट 58 सुत्केरीहरू बर्थिङ सेन्टरमा सुत्केरी हुनुभएको छ। साथै 12 तालिम प्राप्त दक्ष स्वास्थ्य कर्मी मार्फत निशुल्क सुरक्षित गर्भवतन सेवा वितरण भएको छ। महिला सामुदायिक स्वास्थ्य स्वयंसेवीहरूलाई प्रसव व्यथा भएका महिलाहरूलाई स्वास्थ्य संस्थामा सँगै लिएर आयभर रु 400 खर्च व्यवस्था गरिएको छ। सुत्केरी महिला र बच्चाको स्वास्थ्यमा थप जटिलता नहोस् भनी घर घरमा प्रसुति घर भेट कार्यक्रम मार्फत नर्सिङ स्वास्थ्य कर्मीहरूद्वारा 175 सेवा प्रदान गरिएको छ। सम्पूर्ण 5 मुनिका बालबालिकाहरूको महिला स्वास्थ्य स्वयंसेविका र स्वास्थ्य कर्मीहरूको सर्वेक्षण पोषण लेखाजोखा गरिएको छ। लक्षित वर्गलाई निशुल्क एम्बुलेन्स सेवा प्रदान गरिएको छ। अस्पताल र स्वास्थ्य चौकीहरूको नियमित न्यूनतम सेवा मापदण्डको मापन तथा लेखाजोखा गरिएको छ। यसै गरी गर्भवती महिलाको लागि घुम्ती शिविर मात्र निशुल्क भिडियो एक्सरे सेवा शिविर सञ्चालन गरिएको छ। मृगौला प्रत्यार्पण गरेका डायलिसिस गराइरहेका क्यान्सर रोगी र मेरुदण्ड पक्षघातका 36 बिरामीहरूको औषधि उपचार खर्च बाबत मासिक 5,000 रकम भुक्तानी गरिएको छ। 721 बालबालिका पूर्ण खोप लगाएको सुनिश्चित गरी पूर्ण खोप सुनिश्चितताको लागि घर दुरी सर्वेक्षण ओडा तथा पालिका घोषणा गरिएको छ। विद्यालय स्वास्थ्य पोषण सप्ताह कार्यक्रम सञ्चालन गरिएको छ। पालिकाभित्रका स्वास्थ्य संस्थाहरूमा सेवा लिने महिला 16,361 पुरुष 11,712 गरी जम्मा 28,073 सेवाग्राहीजनाले सेवा लिइरहनु भएको छ। पालिकाभित्रका 21 गाउँघर क्लिनिकबाट 2,836 वर्षभरिमा सेवा लिनु भएको छ। पालिकाभित्रका 25 खोप क्लिनिकबाट 1,357 बालिकाले वर्षभरिमा सेवा लिइरहनु भएको छ। पालिकाभित्रका 63 महिला स्वास्थ्य स्वयंसेविका वर्षभरिमा जम्मा 14,545 घर घर सेवा प्रवाह गर्नुभएको छ। 1,792 5 मुनिका बालबालिकालाई 2 चरणमा कार्तिक र पैसा भिटामिन ए र जुगाको औषधि वितरण सम्पन्न गरेको छ। यी कार्यक्रमहरू स्वास्थ्य शाखा मार्फत भइरहेको छ। यसै गरी शिक्षा युवा तथा खेलकुद शाखा निशुल्क पाठ्य पुस्तक अनुदान, त्यसै तोकिएको विद्यार्थी दिवा खाद अनुदान, त्यसै गरी विद्यालय सञ्चालन व्यवस्थापन अनुदान कार्यक्रम, अनौपचारिक शिक्षा तथा पैगडी शैक्षिक कार्यक्रम, विद्यालयको शैक्षिक गुणस्तर सुदृढीकरण एवं कार्यसम्बन्ध आधारित पोषण कार्यक्रम, शैक्षिक सुशासनको लागि संस्थागत क्षमता विकास परीक्षा मूल्याङ्कन र शिक्षक मेन्टर कार्यक्रम, यसै गरी प्रारम्भिक बाल विकास सहका आधारभूत माध्यमिक तह राहत अनुदान र स्वीकृत दरबन्दी शिक्षक सङ्घीय अनुदान सहित तल भत्ता विपन्न लक्षित छात्रवृत्ति छात्रवृत्ति कक्षा नौदेखि बाह्रमा अध्ययन विद्यार्थीको लागि कार्यक्रम रहेको छ। सामुदायिक विद्यालयको छात्रको लागि निशुल्क सिलिन्डर प्याड अनुदान, सामुदायिक विद्यालयमा अन्तर विद्यार्थी कक्षा एकदेखि पाँच छात्रवृत्ति कार्यक्रम, प्रति विद्यार्थी एकै लागतमा आधारित विद्यालय अनुदान, प्रदेश शिक्षण सिकाइ सहयोग कार्यक्रम, सामुदायिक विद्यालयको कक्षा चारदेखि दस अर्धवार्षिक परीक्षा सञ्चालन व्यवस्थापन तथा परा शिक्षक भर्ना कार्यक्रम, यसरी प्रभाव बैठक तथा समीक्षा कार्यक्रम, प्राइमरी बाल विकास सहजकर्ता र विद्यालय कर्मचारी पारिश्रमिक वा अनुदान र शैक्षिक व्यवस्था अनुदान कार्यक्रम, अध्यक्ष र उपाध्यक्ष कोष शैक्षिक व्यवस्था अनुदान गरी शिक्षामा जम्मा 21,53,54,267 विनियोजित भएको, यसको खर्च भएको छ 17,06,68,543 79.24 पैसा खर्च भएको छ शिक्षातर्फ। यसै गरी खेलकुद विकासतर्फ राष्ट्रपति रनिङ सिल्ड प्रतियोगिता वडा नम्बर 3 खेल मैदानमा सम्पन्न भएको छ। शहीद योगेन्द्र न्यौपाने स्मृति पुरुष भलिबल प्रतियोगिता गुणन्दर एकचिया गुटार खेल मैदानमा सम्पन्न भएको छ। अध्यक्षको फुटबल प्रतियोगिता गुणन्दर थोक्लिङ खेल मैदानमा सम्पन्न भएको छ। यसै गरी पालिका स्तरीय ब्याडमिन्टन प्रतियोगिता गुणन्दर नगर वडा नम्बर 7 सम्पन्न भएको छ। अब सामाजिक सुरक्षा तर पञ्जीकरण शाखा मार्फत आर्थिक वर्ष 2082-83 सामाजिक सुरक्षामा के कति भत्ता वितरण भएको त्यसको चौमासिक विवरण प्रस्तुत गर्न चाहन्छु। पहिलो त्रैमासिकमा जम्मा वितरण गरेको लाग्राही सङ्ख्या 3,130 जसमा खर्च रहेछ 3,04,47,714। यसै गरी दोस्रो चौमासिकमा 3,139 जसमा खर्च रहेको छ 3,04,56,651। यसै गरी तेस्रो चौमासिकमा वितरण गरेको लाग्राही सङ्ख्या 3,118 वितरण गरेको रकम 3,02,97,833। चौथो चौमासिकको बाँकी रहेको छ व्यक्ति घटनाको संक्षिप्त प्रयोजन। अब घटना तथा व्यक्ति घटना तथा गाउँपालिकाभित्र जन्म पुरुष र महिला गरी जम्मा जन्म दर्ता कति 339, त्यसपछि मृत्यु दर्ता 127, सम्बन्ध 230, विवाह 203, बसाइ सरी दर्ता सङ्ख्या 10, सदस्यको सङ्ख्या 18, त्यसै गरी बसाइ सरी जाने दर्ता सङ्ख्या 47, सदस्यको सङ्ख्या 154, व्यवहारी 0 छ। त्यसै गरी जम्मा गर्दाखेरि हाम्रो घटना दर्ता कुल सङ्ख्या 756 आएको छ। कृषि विकास शाखातर्फ विनियोजन भएको कार्यक्रमहरू सम्पन्न भएको, आन्तरिक कृषि विकास कार्यक्रम तथा अलैँची खेती प्रबन्धन कार्यक्रम यो सम्पन्न भएको छ। आकस्मिक बाली संरक्षण सेवा, कफी खेती प्रबन्धन कार्यक्रम, यसै गरी कृषि बाली तथा पशुपन्छी बिमा अभिमुख कार्यक्रम, कृषि सम्बन्धी विशिष्टीकृत सेवा सञ्चालन तथा व्यवस्थापन, माटो परीक्षण, ट्राइको डङ्गा उत्पादन, झोलमल उत्पादन, बेरा उत्पादन यो सम्पन्न भएको छ। चुनार महोत्सव सञ्चालन भएको छ। चुनार सञ्चालन लाग्ने औंश किरा रोकथाम तथा नियन्त्रणका लागि प्रोटिन बेड खरिद तथा वितरण कार्यक्रम सम्पन्न भएको छ। बाली उपचार शिविर सञ्चालन कार्यक्रम सम्पन्न भएको छ। यसरी संघीय सरकार र हसानी कार्यक्रम सशक्त अनुदानतर्फ 2082-83 साल भएको पकेट विकास कार्यक्रमको निरन्तरता, 82-83 सुन्तला जात फलफुलको नयाँ पकेट विकास कार्यक्रम सञ्चालन, उन्नत बिउ वितरकलाई प्रोत्साहन अनुदान, कृषि पशुपालन तथा मत्स्य तथ्याङ्क अधिनियम कार्यक्रम सम्पन्न भएको छ। यस गरी जम्मा 40,03,000 कृषितर्फ 40,03,000। त्यसरी प्याज खेती प्रबन्धन कार्यक्रम विशेष अनुदान 67,00,000, पालिका सङ्घको साथमा कृषि आमले खरिद गोलन्दर गाउँले 20,00,000, कुल जम्मा 27,00,000 भएछ। यसै गरी कार्यक्रम कृषितर्फ कृषि सम्बन्धी विशेष सेवा सञ्चालन तथा व्यवस्था माटो परीक्षण उत्पादन झोलमेल उत्पादन बेना उत्पादन के अरे कोल्ड च्याम्बर गोलन्दर 7, सुन्तला जात फलफुल बगैँचा सुदृढीकरण, पालिका सङ्घको साझेमा कृषि एम्बुलेन्स खरिद, सूचना प्रकाशन उन्नत बिउ उपयोग अनुभव निर्देशन, सङ्घीय कृषि थोक बजार सङ्घको समन्वय विषय सर्जना कार्यक्रम, रैथाने बाली प्रबन्धन कार्यक्रम कार्यक्रमहरू सम्पन्न भएको छ। यसरी पशु पन्छी विकास शाखातर्फ अब निशुल्क वितरण गरिने पशु औषधि पशु उपचार सेवा दिएको सङ्ख्याको लक्ष्य सङ्ख्या 3,505। यसै गरी कृत्रिम गर्भधान मिसन कार्यक्रम अन्तर्गत पशु प्रजनन सेवा एआई सेवा 280, यसै गरी रेबिज भ्याक्सिनमा 85, रेबिज भ्याक्सिन अदर एनिमल 91, एलएसडी भ्याक्सिनेसन 925, पशु पञ्जीकरण 57, गोबर परीक्षण 26, बङ्गुर पालन प्रबन्धन कार्यक्रम 1, खोरेको खोप 4,541, पिपिआर खोप 16,409, एकवटा एक कृषि उत्पादन बाख्रा पालन कार्यक्रम 25, देउराली सरकारी तथा फलफुल कृषक समूह
1: कार्य पशु सेवा कार्य समितिको त्रिपक्षीय साझेदारीमा यो कार्यक्रम
0: सञ्चालन भएको
1: अब वातावरण तथा विपद व्यवस्थापन तर्फ व्यवहारिक लाख व्यवस्थापनमा 1,95,700 खर्च भएको छ वन डरेलो नियन्त्रण कार्यक्रममा 82,500 यसै गरी फुड पोइजनिङ समुदाय सामुदायिक अस्पतालमा 2,96,000 विपद सचेतना होर्डिङ बोर्ड राख्ने कार्य 79,000 अस्थायी आवास प्रथम किस्ता भुक्तानी 7,50,000 गर्दाखेरि 9,39,126 खर्च भएको छ
0: वातावरण तथा विपद व्यवस्थापन लघु उद्यम विकास शाखातर्फ पुरानो उद्यमीलाई नियमित मर्मत सम्बन्धी पुरानो विकास तालिम वडा नम्बर 1-7 वडाबाट 16 सहभागी हुनुभएको थियो कार्यक्रम सम्पन्न भएको छ यसकै वडा नम्बर 7 दलित युवाहरूलाई सवारी चालक सम्बन्धी सिप विकास तालिम 10 मौरी पालन सम्बन्धी सिप विकास तालिम 24 त्यसपछि आरण सम्बन्धी सिप विकास तालिम 13 पङ्गु पालन सम्बन्धी सिप विकास तालिम 40 बाख्रा पालन सम्बन्धी सिप विकास तालिम 27 कम्प्युटर सम्बन्धी तालिम 9 अब व्यवसाय दर्ता तथा नवीकरण शाखा कृषि पशुपालन सम्बन्धी व्यवसाय दर्ता संख्या 752 नवीकरण भएको 246 नवीकरण नभएको संख्या 506 यसै गरी समूह र समितितर्फ 85 दर्ता संख्या 85 नवीकरण भएको संख्या 30 नवीकरण नभएको संख्या 55 यसै गरी सहकारी संस्था 68 नवीकरण नभएको 26 नवीकरण भएको 42 त्यसै गरी सङ्घ संस्था 6 दर्ता संख्या 6 नवीकरण भएको संख्या 2 नवीकरण नभएको 4 जम्मा 1,197 दर्ता भएका छन् नवीकरण नभएको संख्या 413 नवीकरण नभएको संख्या 784 अब आर्थिक वित्तीय शाखातर्फ मिति 2015 असार 15 गतेसम्मको आमदानी र खर्चको विवरण कुल बजेट हाम्रो 82-83 62,51,2,310 रुपियाँमा कुल खर्च 39,87,36,238.95 खर्च प्रतिशत 63.78% कुल खर्च परिसर 63.78% रहेको छ बजेट शीर्षकका खर्च अब चालुमा विनियोजन भएको 44,62,86,809 यसमा हालसम्म खर्च भएको छ 34,42,41,494.59 खर्च परिसर रहेको छ चालुतर्फ 77.13 यसै गरी पुँजीगत खर्चतर्फ विनियोजन भएको बजेट 17,88,15,501 हालसम्म भएको खर्च 5,44,94,744.3 छ यसमा खर्च प्रतिशत हालसम्म रहेको छ 30.44 सहकारी अन्तर्गत कोपुमिस प्रणालीमा दर्ता भएको संख्या सहकारी दर्ता भएको संख्या 43 गोलन्दर गम्पनी दर्ता भएको संख्या 8 गम्पनी दर्ता भएको फरक उद्देश्य भएको सहकारी संस्थाहरू विवरण जम्मा 71 रहेको छ यसै गरी महिला तथा बालबालिका संख्या लैङ्गिक हिंसा विरुद्धको 16 दिने अभियान कार्यक्रम सम्पन्न भएको छ विभिन्न दिवसहरू मनाइएको छ समुदायमा आधारित पुनर्सन कार्यक्रमहरू सम्पन्न भएको छ बाबु आमा बिन बालबालिका संरक्षण कार्यक्रम सम्पन्न भएको छ यसै गरी बाल विवाह अन्त्यको लागि समुदाय परिचालन कार्यक्रम सम्पन्न भएको छ ज्येष्ठ नागरिक सम्मान कार्यक्रम सञ्चालन भई सम्पन्न भएको छ यसै गरी न्याय समितितर्फ दर्ता संख्या 31 मिलापत्र भएको मुद्दा संख्या 19 माथिल्लो निकाय पठाएको मुद्दा संख्या 5 छलफलका क्रममा पेशीमा रहेको मुद्दा संख्या 5 छलफलमा रहेको 2 आउ 2022 दर्ता भएको मुद्दाहरू अब जोगा खिचोला ज्याला मजदुरी नदिएको परापूर्वकालदेखि चलिआएको बाटो कुलो बन्द गरेको कुटपिट गरेको भयासी हिंसा लेनदेन ज्येष्ठ नागरिक पालन पोषण नगरेको गाली गलौज खिचोमिचो बच्चा जन्म दर्ता नमानाइएको लेनदेन यस विषयमा मुद्दाहरू पालिकामा दर्ता भएका छन् 81-82-83 जिम्मेवारी सरी आएका मुद्दाहरू दर्ता संख्या जम्मा 3 मिलापत्र भएको मुद्दा संख्या 2 माथिल्लो निकाय पठाएको मुद्दा 1 नापी शाखा अमिन शाखा अन्तर्गत जग्गा परियोजना तथा मापदण्ड निर्धारण कार्य अन्तिम चरणमा रहेको छ गाउँपालिका क्षेत्रभित्र विभिन्न वडाहरूबाट आएका निवेदनको आधारमा निम्न बमोजिम संख्यामा फिल्ड रेखाङ्कन जग्गा नापजात कार्य सम्पन्न भएको छ जम्मा निवेदन संख्या 45 रातो दाखिला भएको संख्या 24 न्यायिक समितिमा परेको निवेदन 10 सार्वजनिक भवन विद्यालय सडकमा 11 यस गाउँपालिकामा राष्ट्रिय भूमि आयोग मार्फत भूमिहीन दलित भूमिहीन सुकुम्बासी र अव्यवस्थितको लाज संकलन प्रविष्टि कार्य तहसिल बमोजिम रहेको छ औडानले त भूमिहीन सुकुम्बासी छैन भूमिहीन दलित पनि छैन 2 पनि छैन 3 छैन 4 छैन 5 भूमिहीन सुकुम्बासी 1 भूमिहीन दलित 0 छ 6 4 यसै गरी अवस्थित बसोबासीमा 3 92 4 3 5 6 यसै गरी 6 2 7 53 जम्मा गाउँपालिकामा भूमिहीन सुकुम्बासी 5 भूमिहीन दलित 0 अव्यस्थित बसोबासी 156 यो सबै सिस्टम प्रणालीमा इन्ट्री भइसकेका छन्।
1: सारै कुनै जनताको अदालत हो जसले सुशासनको मान्यतालाई अङ्गीकार गरेको हुन्छ यसमा प्रश्नोत्तर विधिबाट अधिकारवाला र सर सेवक राई बीच सेवा प्रभावका समस्या तथा जनसन्तुष्टिको स्थिति बारे समीक्षा गरी मूल्याङ्कन सुझाव र बीच प्रश्न प्रदान गरिन्छ नियमित र खुल्ला अन्तर्क्रिया माध्यमबाट सेवक राईलाई सन्तुष्ट प्रदान गरी विश्वासको वातावरण कायम गर्नु यसको उद्देश्य हो
0: यहाँहरूको निरन्तर निगरानी रचना सुझाव र सहयोगका कारणले हामीले यस आर्थिक वर्ष 2082-83 संस्थागत विकासतर्फ महत्वपूर्ण उपलब्धि हासिल गर्न सफल भएका छौँ यस सुखद अवसरमा म गुणन्दर गाम्रे तर्फबाट र मेरो व्यक्तिगत तर्फबाट यहाँहरू सम्पूर्ण हार्दिक आभार तथा कृतज्ञता व्यक्त गर्न चाहन्छु मैले यहाँहरू समक्ष कार्यालयको तर्फबाट मुख्य मुख्य विवरणहरू संक्षिप्त रूपमा पेश गरे यस प्रतिवेदनमा कतिपय कुराहरू झुट भएको वा सार्वजनिक महत्वका विषयहरूमा सवाल जवाफ गर्न वा यहाँहरूले थप केही जिज्ञासा राख्नुहुन्छ भन्ने अपेक्षा गर्दै यस गाउँपालिका र अन्तर्गत शाखाहरूले त्यसको जवाफ दिने प्रतिबद्धता व्यक्त गर्न चाहन्छु यसै गरी हाम्रो कमी कमजोरीहरूलाई अलिदिनु हुन र आगामी दिनमा अझ प्रभावकारी रूपमा काम गर्नका लागि यहाँहरूको अमूल्य सुझाव रचनात्मक आलोचना र प्रश्नहरूको हार्दिक अपेक्षा गर्दछु धैर्यपूर्वक मेरो प्रस्तुति त्रण सुनिदिनु भएकोमा उपस्थित सम्पूर्णमा हार्दिक धन्यवाद तथा कृतज्ञता ज्ञापन गर्दछु हस्त नमस्कार
2: यति बेला तपाईँ सुनिरहनु भएको छ रेडियो कार्यक्रम हाम्रो गोलन्जर
3: यिनै सामग्री सँगै अब भने कार्यक्रमको निर्धारित समय समाप्त हुन लागिसकेको छ तपाईँलाई कार्यक्रम कस्तो लाग्यो यसलाई अझ प्रभावकारी बनाउन के गर्नु पर्ला सुझाव सल्लाह र प्रतिक्रिया पठाउन नभुल्नुहोला जसका लागि हाम्रो कार्यक्रमको ठेगाना रहेको छ रेडियो कार्यक्रममा हाम्रो गोलन्जर फोन नम्बर 0484040026 इमेल हजुरको रेडियो @gmail.com पनि तपाईँले आफ्ना प्रतिक्रिया पठाउन सक्नुहुन्छ
2: हौस् अर्को हप्ता कार्यक्रममा यति समयमा हाम्रो भेट हुने नै छ त्यतिन्जेलसम्मका लागि कार्यक्रम उत्पादनमा सहयोग गर्ने सम्पूर्ण युनिटलाई धन्यवाद दिँदै साथी राजन मोहतारासँगै म रिता मगर पनि बिदा हुन्छु नमस्कार
4: हजुरको रेडियो 102.1 MHz
5: लौ चट्याङ पर्ने आटो सबैजना यता आऊ त यता यो ठुलो रुखको फेदमा बसौ
6: हुन्न हुन्न चट्याङ गर्दा रुखको फेदमा बस्नु हुँदैन त्यहाँ त झन् जोखिम हुन्छ
7: हो र
6: हो नि चट्याङ गर्दा रुख मुनि र बिजुलीको खम्बा वा अग्लो ठाउँमा बस्नु हुँदैन सुक्खा ठाउँ र घरभित्र झ्याल ढोका लगाएर बस्नुपर्छ
7: अनि चट्याङबाट जोगिन अरू के गर्नुपर्छ
6: चट्याङ गर्दा वा पर्ने सम्भावना हुँदा टेलिभिजन फ्रिज कम्प्युटर वासिङ मेसिन माइक्रो ओभन जस्ता विद्युतीय सामग्रीमा जोडेको तारको स्विच बन्द गर्नुपर्छ यदि विद्युत बन्द गरिएन भने चट्याङ पर्न सक्ने सम्भावना उच्च रहन्छ
7: चट्याङ पर्ने जोखिम कुन कुन समयमा बढी हुन्छ त्यो पनि भनिदिनुहोस् न
6: धेरै जस्तो चट्याङ चैतदेखि जेठ महिनामा र सामान्यतय दिउँसो 3 बजेपछि बढी पर्ने सम्भावना हुनाले यो समयमा सचेत रहनुपर्छ
8: नेपाल सरकार विज्ञापन बोर्ड
9: सूर्यज्योति लाइफ इन्सुरेन्स कम्पनीले अधिकतम 100% छुट लिएर आएको छ यदि समयमै प्रिमियम नतिरेको कारण तपाईँको जीवन बिमा ल्याप्स भएको छ भने यही असार 26 गते भित्र नवीकरण गरी विलम्ब शुल्कमा अधिकतम 100% छुट पाउनुहोस् नवीकरण शुल्क अनलाइन मार्फत वा नजिकैको शाखा कार्यालयमा गई बुझाउन सकिनेछ थप जानकारीका लागि आजै सम्पर्क गर्नुहोस् सूर्यज्योति लाइफ जीवनको लागि
2: स्मृति भवनमा सार्ने तयारी तर सुकुम्बासीको विरोध
10: र विभिन्न ठाउँमा चाहिँ जुन बारीको कारणले गर्दा केही लाग्ने भएको छ त्यो सरसफाई गर्ने काम चाहिँ काठमाडौँ महानगरपालिकाले गरिरहेको छ
2: र हर्मुज जलमार्ग सधैँका लागि खुला राख्न अमेरिकी राष्ट्रपति ट्रम्पको इरानलाई अन्तिम चेतावनी फिफा विश्वकपमा क्वार्टर फाइनलका लागि भोलि बिहान 2 खेल हुँदै
11: सयौं रेडियो हजारौं रेडियो कर्मी र करोड़ौं नेपालीको माझमा यो हो सामुदायिक सूचना नेटवर्क CIM
12: बाढ़ीका कारण विस्थापित भएका सुकुम्बासी परिवारको सुरक्षित र सम्मानजनक व्यवस्थापन गर्नु सरकारको पहिलो दायित्व हो, तर सुरक्षित स्थानमा स्थानान्तरण गर्ने प्रयासप्रति देखिएको विरोधले समस्या थप जटिल बन्दै गएको छ। बर्खायाममा विपद जुनसुकै बेला आउन सक्ने भएकाले सरकार र विस्थापित परिवारबीच संवाद, सहकार्य र आपसी विश्वासको वातावरण निर्माण अपरिहार्य छ। मानवीय संवेदनशीलतालाई केन्द्रमा राख्दै दिगो समाधानतर्फ सबै पक्ष जिम्मेवार ढंगले अघि बढ्न आवश्यक छ। अब खबर सन्तोष गन्धर्वबाट।
13: बझाङको केदार सिउ गाउँपालिका सातको सुरुङ्गे क्षेत्रमा जीप दुर्घटना हुँदा तीनजनाको मृत्यु भएको छ। त्यस्तै दुर्घटनामा परि पाँचजना घाइते भएका छन्। घाइतेहरूको उद्धारका लागि हेलिकप्टर घटनास्थलतर्फ पठाइएको बझाङका प्रमुख जिल्ला अधिकारी मुकेश कुमार केसरीले सीआईएनलाई बताउनुभयो।
14: जीप दुर्घटना भएर तीनजनाको चाहिँ मृत्यु भएको छ, त्यस अनि दसजना घाइते हुनुहुन्छ। दसजना मध्ये पनि पाँचजना चिकित्सक घाइते भएको छ। चिकित्सक घाइतेको उपचारको लागि हामी नेपाली सेनाको हेलिकप्टरबाट यहाँ रेस्क्यू गर्न खोजिरहेछौँ। तर समस्या के भयो भने त्यो एकदम माथि 8000 फिटको लेकमा रहेछ, त्यहाँ हेलिकप्टर ल्यान्डै गर्न सकेन। त्यो हेलिकप्टर चाहिँ यता चैनपुरमा आयो, अहिले चैनपुरबाट फेरि एकचोट हामी अर्को प्रयास चाहिँ गरिरहेछौँ, हेलिकप्टरबाटै रेस्क्यू गर्न प्रयास गरेका छौँ। र घटना घट्ने बित्तिकै हामीले डाक्टर र एम्बुलेन्सको टोली चाहिँ त्यहाँ पठाइसकेका छौँ, तर सदरमुकामबाट त्यो ठाउँमा पुग्न 3-4 घण्टा लाग्दो रहेछ। अबको समयमा केही समयपछि 1 घण्टा जतिमा एम्बुलेन्स र डाक्टरको टोली पनि पुगेका छ।
13: जीप दुर्घटनाबाट करिब 300 जीप सड़कबाट करिब 300 मिटर तल खसेको थियो। दुर्गाथली गाउँपालिका 6 का वड़ा अध्यक्ष जयबहादुर महतका अनुसार दुर्घटनामा परि दुर्गाथली 6 का 60 वर्षीय चक्र महत, सोही गाउँकी 65 वर्षीय केला देवी महत र केदार सिउ 7 की 35 वर्षीय विमला धामीको घटनास्थलमा नै मृत्यु भएको हो। दुर्घटनामा परेर जीप चालक केदार सिउ 7 का देव बहादुर धामी, दुर्गाथली 6 का झल्का महत, जमैती महत, धनशेर जागरी, नवराज धामी, रमेश धामी, हासुली महत, रामबहादुर महत, हर्का महत, देवबहादुर जागरी, वीरू जागरी र रामबहादुर महत गम्भीर घाइते भएको बताइएको छ। घटनामा उद्धार कार्य जारी रहेको छ। काठमाडौँको बुद्धनगरमा आत्मदाहको प्रयास गर्नुभएका अश्विन राउतको मृत्यु भएको छ। राउतको केही बेर अघि उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ। 45 वर्षीय राउतले आज बिहान आफ्नै घरको भान्सामा आत्मदाहको प्रयास गर्नुभएको थियो। त्यसपछि उहाँलाई तत्काल उद्धार गरी वीर अस्पताल लगिएको थियो। वीर अस्पतालको आईसीयूमा उपचारको क्रममा उहाँको मृत्यु निधन भएको हो। त्यस्तै हिजो आत्मदाह प्रयास गरेका सर्लाहीका एक युवकको भनी उपचार भइरहेको छ। त्यस्तै अस्ति राहदानी विभाग अगाडि मुगुका एक किशोरले आत्मदाह गरेपछि उपचारका क्रममा हिजो मृत्यु भएको थियो। त्यसँगै आत्मदाह गर्नेको संख्या 3 पुगेको छ। सरकारप्रतिको चरम असन्तुष्टिका कारण मानिसमा निराशा बढ़ेका कारण यस्ता घटना भएको कतिपयको दावी छ। आज देशभर सरकारको विरोधमा विभिन्न स्थानहरूमा प्रदर्शन समेत भएको छ। यसैबीच जलन भएमा तत्काल के गर्नुपर्छ, हामीले किर्तिपुर वन अस्पतालका डाक्टर किरण नकर्मीलाई सोधेका छौं।
15: पहिलो नम्बरमा चाहिँ हाम्रो प्राथमिक उपचार नै हो, होइन? प्राथमिक उपचार भन्नाले हामीले पहिले जिउमा लागेको आगो निभाउनु पर्यो। अब आफ्नो जिउमा लागिरहेको छ भने त्यसलाई चाहिँ हामी स्टप ड्रप एन्ड रोल भन्छौँ। आतिएर दौडिनु भएन, त्यो दौडिँदाखेरि आगो हम्किएर त्यो अझै ठुलो हुनसक्छ, त्यस कारणले टक्कर रोकिनु पर्यो। अनि त्यसपछि भुइँमा लडेर अनि लडीबुडी गर्नु पर्यो, त्यसलाई स्टप ड्रप एन्ड रोल भन्छ। अरूको जिउमा लागेको छ भने चाहिँ हामीले चाहिँ बाक्लो ब्लाङ्केटले छोपेर त्यसलाई आगो निभाउन सक्छौँ। अनि त्यस पछाडि हामीले गर्ने भनेको चाहिँ लुगा गहनाहरू खोलेर त्यो घाउलाई चाहिँ धाराको पानी अथवा खोलाको पानी त्यसरी अथवा बाल्टिनमा छ भने मगले उभाएर 1/2 घण्टासम्म घाउलाई चिस्याउनु पर्छ। त्यसो गर्दाखेरि घाउ चाहिँ गहिरो हुन पाउँदैन र शल्यक्रियाको जरुरी नपर्न सक्छ। त्यस पछाडि चाहिँ हामी अब अस्पताल नजिकै छ भने चाहिँ अस्पताल जान्छौँ, अब टाढा छ भने हामी चाहिँ घाउलाई चाहिँ सफा कपडाले छोपेर बाटोमा जीवन जल खुवाउँदै हामी चाहिँ अस्पताल जानुपर्ने हुन्छ। त्यो चाहिँ प्राथमिक उपचार भयो।
13: अविरल वर्षापछि आएको बाढ़ीका कारण किर्तिपुर स्थित होल्डिङ सेन्टर डुबानमा परेपछि त्यहाँ आश्रित लिइरहेका सुकुम्बासीहरू पुनः विस्थापित भएका छन्। अहिले होल्डिङ सेन्टरमा नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको बाक्लो सुरक्षा व्यवस्था गरिएको छ। बाढ़ीका कारण गैराती करिब 1 बजेतिर होल्डिङ सेन्टरभित्र पानी पसेपछि प्रभावित परिवारहरूले आफ्ना सामान बाहिर निकालेका थिए। विस्थापितहरूलाई भक्तपुरको खरीपाटीमा स्थानान्तरण गर्ने तयारी भए पनि उनीहरू जान नमानेको काठमाडौँ महानगरले जनाएको छ। उनीहरूलाई अहिले कीर्तिपुरको स्मृति भवनमा अस्थायी रूपमा राखिएको छ। काठमाडौँ महानगरका प्रवक्ता नवीन मानन्दरले सीआईएमसँग कुरा गर्दै बाढ़ीमा डुबेको क्षेत्रको सरसफाई शुरू भएको र बाँकी सबै महानगरले व्यवस्थापन गर्ने बताउनुभयो।
10: बर्खाको कारणले गर्दाखेरि कीर्तिपुरको राणा स्वामीमा बसेकाहरूमा पनि जलमग्न भयो। त्यो जलमग्न भएको कारणले गर्दाखेरि आज चाहिँ बागमती सभ्यतालाई चाहिँ सिनहरूलाई चाहिँ यो भक्तपुर लान चाहिँ कोसिस गरिरहेको छ। अब उहाँहरू मानिरहेको अवस्था पनि छैन र विभिन्न ठाउँमा चाहिँ जुन बाढीको कारणले गर्दा केही लाग्ने भएको छ त्यो सरसफाई गर्ने काम चाहिँ काठमाडौँ महानगरपालिकाले गरिरहेको अवस्था।
13: पूर्वाधार विकास मन्त्रालयले निर्माण व्यवसाय इजाजत पत्र नवीकरण नगर्ने 44 फर्म तथा कम्पनीको इजाजत पत्र स्वत खारेजी भएको जनाएको छ। पूर्वाधार विकास मन्त्रालय अन्तर्गतको निर्माण व्यवसाय प्रबन्धन शाखाका अनुसार निर्माण व्यवसाय ऐन 2055 दफा 5 उपदफा 3 बमोजिम आर्थिक वर्ष 2082-83 लागि 2082 चैत्र मसान्तभित्र अनिवार्य रूपमा इजाजत पत्र नवीकरण गर्नुपर्ने व्यवस्था छ। यो अवधिभित्र नगरेका 44 निर्माण व्यवसायको इजाजत पत्र स्वत खारेज भएको सूचनामा उल्लेख गरिएको छ। यसैबीच गोर्खामा गण्डकी प्रदेश सरकारको बजेटबाट 2 मोटरेबल पुलको निर्माण निर्धारित समय अगावै सकिएको छ। गोर्खा नगरपालिका 12 र सहित लखन गाउँपालिका 1 जोड्ने लुदी खोला पुल र पालुङटा नगरपालिका 9 सेरा स्थित चुक्ती खोला पुलको निर्माण निर्धारित समय अगावै सकिएको हो। आज गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्र राज पाण्डेले दुवै पुलको उद्घाटन गर्नुभएको छ। सरकारले कृषि क्षेत्रमा कालो बजारी, कृत्रिम अभाव र कृषि सामग्री लुकाउने वा कृत्रिम रूपमा मूल्यवृद्धि गर्ने गतिविधि देखिए तत्काल खबर गर्न आग्रह गरेको छ। कृषि तथा वन पर्यावरण मन्त्री गीता चौधरीले यस्तो अवस्थामा मन्त्रालयको हटलाइन नम्बरमा सम्पर्क गर्न किसान, उपभोक्ता तथा सर्वसाधारणलाई अनुरोध समेत गर्नुभएको छ। आज चितवन जिल्लाका विभिन्न स्थानमा पुगी कृषि क्षेत्रको छटके अनुगमन तथा किसानसँग विद्यमान समस्या र समाधानका उपायबारे संवाद गर्दै उहाँले बजारमा कालो बजारी तथा कृत्रिम अभाव सृजना गर्ने कृषि सामग्री लुकाउने तथा कृत्रिम रूपमा मूल्यवृद्धि गर्ने जस्ता गतिविधि भएमा तत्काल जानकारी गराउन सरकारवाला सबैमा आग्रह समेत गर्नुभएको छ। बैंक तथा वित्तीय संस्थाका ग्राहकले आफ्नो खाता बन्द गर्न सम्बन्धित बैंकको कार्यालय नै धाउनुपर्ने बाध्यता हटेको छ। अबदेखि मोबाइल वा वेब एप्लिकेशन एपबाटै खाता बन्द गर्न सकिनेछ। नेपाल राष्ट्र बैंकले निष्क्रिय खाता घटाउने योजना अनुसार मोबाइल वा एपबाटै खाता बन्द गर्न सकिने व्यवस्था गर्न बैंक तथा वित्तीय संस्थालाई निर्देशन दिएको हो। नेपाली चियाको मुख्य बजार मानिएको भारतले हालै लागू गरेको नयाँ व्यवस्था र यसले नेपाली चिया क्षेत्रमा पारेको गम्भीर असर सम्बोधन गर्न विशेष अधीन कार्यदलले कार्यदलको तत्कालीन, मध्यकालीन र दीर्घकालीन उपाय सिफारिश गर्दै सरकारलाई प्रतिवेदन बुझाएको छ। उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री गौरी कुमारी यादवलाई मन्त्रालयका सहसचिव बुद्ध बहादुर गुरूङको संयोजकत्वमा गठित 9 सदस्यीय कार्यदलले 2 साताको छोटो अवधिमै प्रतिवेदन तयार पारेर हस्तान्तरण गरेको हो। ताजा खबरमा अब विदेशको खबर। अमेरिकाले इरानसँग हर्मुज जल मार्गमा सबै अन्तर्राष्ट्रिय व्यापार जहाजका लागि खुला रहेको सार्वजनिक रूपमा घोषणा गर्न तथा व्यावसायिक जहाजमाथि हुने आक्रमण रोक्ने प्रतिबद्धता जनाउन आग्रह गरेको छ। यसलाई ओमनमा हुने अप्रत्यक्ष वार्ताको प्रमुख एजेण्डामध्ये एक रहेको अन्तर्राष्ट्रिय संचार माध्यमले उल्लेख गरेका छन्। अमेरिकी संचार माध्यमका अनुसार नाम नखुलाइएका अधिकारीहरूले इरानले राष्ट्रपति डोनाल्ड ट्रम्पका सल्लाहकारसँग निजी रूपमा व्यावसायिक जहाजमाथि भएको गोली प्रहार भएको समेत स्वीकार गरेको दावी गरेका छन्। यद्यपि इरानी पक्षले उक्त घटनाको जिम्मेवारी आफूभित्रकै एक नियन्त्रण बाहिरको समूहमाथि लगाएको बताइएको छ। अब खेल खबर फिफा विश्वकप फुटबल अन्तर्गत भोलि बिहान क्वार्टर फाइनल का दुईवटा खेल हुँदैछन्। भोलि बिहान पाउने 3 बजे नर्वे र इंग्ल्याण्ड तथा बिहान पाउने 7 बजे साबिक विजेता अर्जेन्टिना र स्विजरल्याण्डले खेल्दैछन्। नर्वे पहिलो पटक विश्वकपको क्वार्टर फाइनलमा पुगेको हो। इंग्ल्याण्डले लगातार तेस्रो पटक क्वार्टर फाइनल खेल्दैछ। नर्वेका एलिङ हालान्डले यो विश्वकपमा 7 गोल गरेका छन् भने इंग्ल्याण्डका कप्तान ह्यारी केन र जुड बेलियम पनि लयमा छन्। त्यस्तै साबिक विजेता अर्जेन्टिनाले सेमी फाइनलमा पुग्न स्विजरल्याण्डसँग खेल्नेछ। यसअघि गैराति भएको खेलमा बेल्जियमलाई हराउँदै स्पेन विश्वकप फुटबलको सेमी फाइनलमा पुगेको छ। स्पेनले अब सेमी फाइनलमा फ्रान्ससँग खेल्नेछ। पहिलो क्वार्टर फाइनल खेलमा साबिक उपविजेता फ्रान्सले मोरोक्कोलाई 2 गोलले हराउँदै सेमी फाइनलमा पुगेको हो।
12: आत्मदाहको घटना बढेपछि मानसिक स्वास्थ्यमाथिको बहस बढ्दै
16: जसरी हुन्छ उसलाई अल्म ल्याउनुपर्छ र अल्म ल्याएर उसको सुरक्षा हाम्रो पहिलो प्राथमिकता हुनुपर्छ।
12: आत्मदाहको प्रयास गरिरहेका बेला वरपरका मानिसले कसरी रोक्न सक्छन्? विज्ञसँगको कुराकानीसँगै थिएटर कलाकारितामा नाम दाम र सम्भावना बारे विशेष सामग्री सहितको शनिवार विशेष सामग्री बाँकी नै छ। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
17: विगत 102 वर्षदेखिको गौरवपूर्ण शैक्षिक विरासत बोकेको नेपालको सांस्कृतिक शहर पाटनको मुटु पाटन ढोकामा अवस्थित उत्कृष्ट शैक्षिक गन्तव्य यस पाटन हाई स्कूलमा कक्षा 11मा साइन्स म्यानेजमेन्ट ह्युमेनिटीज एजुकेशन एण्ड ल समूहमा भर्ना खोल्यो। हाम्रा विशेषताहरू: दक्ष र अनुभवी शिक्षकद्वारा अध्यापन, अत्याधुनिक भौतिक पूर्वाधारमा व्यावहारिक प्रयोगत्मक तथा प्रविधि मैत्री शिक्षा, सुविधा सम्पन्न विज्ञान कम्प्युटर र होटल म्यानेजमेन्ट ल्याब, अतिरिक्त क्रियाकलापद्वारा प्रतिभा प्रस्फोटन तथा क्षमता विकास, विगत 19 वर्षदेखि राष्ट्रिय परीक्षा बोर्डमा उत्कृष्ट नतिजा हासिल गर्न सफल। सम्पर्क 01-5421-708, 01-5431-443 पाटन हाई स्कूल पाटन ढोका ललितपुर।
18: उच्च गति भरपर्दो कनेक्टिभिटी र बलियो नेटवर्कद्वारा संचालित सिमलेस ब्राउजिङ र स्ट्रिमिङका लागि डिश होम इन्टरनेट अत्याधुनिक प्रविधिको नेपालमा पहिलो पटक वर्ल्ड क्लास इन्टरटेनमेन्टको आईपीटीभी सेवा प्रदान गर्ने डिश होम इन्टरनेट नेपालको एकमात्र नेक्स्ट जेनेरेसन वाईफाई 6 प्रविधि भएको वाईफाई 6 राउटरहरूसँग उत्कृष्ट जडान प्रदान गर्ने डिश होम इन्टरनेट साथै इन्टरनेट टीभी र अन्य सेवाहरू सजिलै व्यवस्थित गर्ने एउटा उपयोगी सेल्फ केयर एप माई डिश होम एप।
19: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
12: तपाईँ सामुदायिक सूचना नेटवर्क सीआईएनले काठमाडौँमा तयार पारेको साझा खबर सुनिरहनु भएको छ। साझा खबरमा अब बाँकी खबर। पछिल्लो समय नेपालमा आत्मदाहको घटना बढेपछि मानसिक स्वास्थ्यमाथिको बहस पनि बढ़ेको छ। पछिल्लो समय बढ़दो बेरोजगारीको समस्या, देखावटी प्रवृत्ति, असफलता लगायतका कारण युवामा बढ़दो मानसिक दबावका कारण गलत निर्णय लिन सक्ने सम्भावना बढ़ेको मनोविदहरूले बताएका छन्। कसैले आत्मदाहको प्रयास गरिरहेका बेला वरपरका मानिसले कसरी रोक्न सक्छन्? सीआईएनसँग कुरा गर्दै मनोविमर्शकर्ता आसमा अर्यालले भन्नुभयो,
20: जे भएको छ त्यो मानसिक स्वास्थ्यको समस्यालाई हामीले सामान्य रूपमा लिन भएन। अब उसले आत्महत्याकै कुराहरू गर्दैछ भने त त्यसलाई हामीले झनै सामान्य रूपमा लिन भएन, किनकि उसले त्यो सहयोगको अपेक्षा गरिरहेको छ भनेर हामीले बुझ्नु पर्यो। र अर्को कुरा चाहिँ रिसर्चहरूले पनि के देखाएको छ भन्दा महिलाहरू भन्दा पुरुषहरूले आत्महत्या गर्दा चाहिँ त्यो दर चाहिँ सक्सेसफुल हुने, होइन, बढी सफल हुने, उहाँहरूको प्रयास चाहिँ सफल हुने, तर महिलाहरूलाई चाहिँ अझ बढी बचाउन सक्ने सम्भावना बढेको, बढी महिलाहरूको चाहिँ प्रयासमा मात्रै सीमित रहेको बताउँछ। यो भनेको के हो भने महिलाहरू चाहिँ सामाजिक रूपमा पनि अलिकति कुराहरू खोलिहाल्ने, बोलिहाल्ने, होइन, साथीहरू बनाइहाल्ने बढी त्यस्तो देखिन्छ भने पुरुषहरू चाहिँ अलिकति त्यस्तो नगर्ने भनौँ न, उहाँहरू चाहिँ अब अलिक कम बोल्ने। हाम्रो समाजले पनि छोरा मान्छे भएर रुनु हुँदैन, छोरा मान्छे भएर धेरै यस्तो कुराहरू गर्नु हुँदैन, भावनाका कुराहरू गर्नु हुँदैन भनेर पनि त्यो कुराहरू चाहिँ बढ़िराखेको छ। अब यसलाई रोक्नको लागि चाहिँ एउटा हामीले मानसिक स्वास्थ्यमा काम गर्नु पर्यो, पहिल्यैबाट काम गर्नु पर्यो। अर्को भनेको आत्महत्यासँग सम्बन्धित कुराहरू उसले गर्छ भने त्यति बेलै उसलाई चाहिँ सहयोग प्रदान गर्नु पर्यो. त्यति बेला हामीले दर्शन सिद्धान्त भन्दा पनि उसलाई सहयोग प्रदान गर्नुपर्ने हुन्छ. र उसलाई चाहिँ अर्को एउटा महत्वपूर्ण कुरा भनेको विश्व स्वास्थ्य संगठनले पनि धेरै अगाडिबाट गुणस्तरीय जीवनको एउटा मापदण्डको रूपमा आध्यात्मिक स्वास्थ्यलाई पनि राखिराखेको छ. अथवा आफै भित्रको त्यो आवेगहरूलाई उसले कसरी चाहिँ नियन्त्रण गर्छ त, कसरी व्यवस्थापन गर्छ त भन्ने कुरामा पनि ऊ आफै पनि पहिल्यैबाट दीक्षित हुनु पर्यो, प्रशिक्षित हुनु पर्यो. र हामीले
1: जस्तो हजुरले यो भन्दै गर्दाखेरि आत्मदाह गर्न खोज्ने व्यक्तिले केही न केही हरकतहरू त्यहाँ संकेतहरू देखाउँछन् भन्दै गर्दा वरपर भएका व्यक्तिहरू मानिसहरूले चाहिँ तत्काल के कुरामा ध्यान दियो भने त्यस्ता घटना रोक्न सकेला?
20: तत्काल चाहिँ हामीले जस्तै इमर्जेन्सी मानौँ न, हामीलाई कहीँबाट कल आयो होइन, अथवा म्यासेज आयो, अथवा त्यो प्रयास गर्न लागेको हामी त्यसको साक्षी नै बन्दैछौँ भने चाहिँ त्यति बेला हामीले भनेको जसरी हुन्छ उसलाई अल्म ल्याउनु पर्छ र अल्म ल्याएर उसको सुरक्षा हाम्रो पहिलो प्राथमिकता हुनुपर्छ. फोनमा आउन सक्छ त्यसको, कसैले म्यासेजमा लेखेर पठाइदिन सक्छ, अथवा चाहे हामीले झट्ट फेसबुकमा पोस्ट, अचेल त फेसबुकमा पोस्ट गरेर अनि त्यसपछि आत्मदाह गर्ने क्रम पनि एकदम बढेको छ होइन. त्यस्तो अवस्थामा चाहिँ हामीले जसरी हुन्छ उसलाई अल्म ल्याउने हो, त्यति बेला हामीले ठुल्ठूला कुरा गर्ने भन्दा पनि उसकै इनर्जी लेभलमा रहेर भनौँ न, ऊ जुन अवस्थामा छ त्यही अवस्थामा रहेर कुरा, जस्तै म अब मर्दिन्छु भनिराखेको छ भने तपाईँलाई मर्न मन लागिराखेको छ, के कारणले तपाईँलाई मर्न मन लागिराखेको छ, मर्ने नै हो त तपाईँ, अनि तपाईँलाई अहिलेसम्म यो यस्तो लागेको थियो, अहिलेसम्म चाहिँ के कुराले रोकिराखेको थियो हो र भन्दै उसकै इमोसनमा हामीले रहेर कुरा गरिदिनुपर्छ. हत्तेरिका यस्तो कुरा नै गर्ने भनेर चाहिँ ऊ हिल हुन उसलाई गाह्रै हुन्छ होइन, पहिला हामीले त्यो बुझ्नुपर्छ.
12: तपाईँ सामुदायिक सूचना नेटवर्क सीआईएनले काठमाडौँमा तयार पारेको साझा खबर सुनिरहनु भएको छ. चलचित्रमा थिएटर शैली अपनाउँदा कलाकारलाई रोजगारीको अवसर.
21: 15-16 वर्ष भइसक्यो होइन, 15-16 वर्षदेखि म लागिरहेछु र अझै पनि मेरो नाम म एउटा ठाउँमा बनाउनलाई संघर्ष गरिरहेछु.
12: थिएटर कलाकारका लागि अवसर र चुनौती दुवै. शनिवार्य विशेष सामग्री बाँकी नै छ. सीआईएनको साझा खबर सुन्दै गर्नुहोला.
22: आँखा नाक कान र घाँटी उपचारका लागि अन्तर्राष्ट्रिय स्तरको प्रविधि युक्त दृष्टि आँखा अस्पताल भिर्तामोड वीरगंज र काठमाडौँ कलंकीका साथै शाखाहरू चावहिल, बानेश्वर, जमल र ओम अस्पतालमा.
23: सेवाहरू बिना इन्जेक्सन मोतीबिन्दुको अपरेशन, अपरेशन पछि चश्मा लगाउनु नपर्ने प्रिमियम लेन्स, बाल बालिकाको आँखाको पावर बढ्न रोक्ने मायोपिया कन्ट्रोल लेन्स, ड्राई आँखाको थेरापी, आँखाको पर्दा तथा जलबिन्दुको उपचार, नाक कान घाँटीको उपचार, सामाजिक सुरक्षा कोषको स्वास्थ्य बिमा सुविधा. वेबसाइट drishtieye.org, फोन नम्बर 01-5224-352-5224-353.
24: क्लासिक टेकको वाइफाई 6 राउटर, नाम एक घाम अनेक, शक्तिशाली 4 एन्टिनामा वाइड कभरेज, 5G स्ट्रेन्थ, लो लेटेन्सी र फास्ट स्पीड, सबै अस्त्रको शक्ति बोकेको 200 MBPS को इन्टरनेट अब 3 महिनाका लागि मात्र 3300 रुपियाँमा, साथमा IPTV मात्र 250 प्रति महिना. बुकिङको लागि 9801004477. शर्तहरू लागू हुनेछन्. क्लासिक टेक, छोयो कि चल्यो.
25: मौसमका कारणले पर्ने असर र ती असरबाट बस्ने उपायका बारेमा तपाईँको प्रश्न, जिज्ञासा र माग राख्ने अनि त्यसको समाधान गर्ने थलो कार्यक्रम हेलो मौसम.
26: जुनसुकै बेला तपाईँको आवाज रेकर्ड गर्न मिल्ने हाम्रो IVR नम्बर 01-5268-646 फोन गरी प्रश्न तथा जिज्ञासा रेकर्ड गराउनुहोस्. हामी सरोकारवाला मार्फत ती समस्याको समाधान गर्ने प्रयास गर्नेछौ.
25: हरेक मंगलबार साँझ 7:30 बजेको साझा खबरमा कार्यक्रम हेलो मौसम.
19: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIM.
12: तपाईँ सामुदायिक सूचना नेटवर्क CIM-ले काठमाडौँमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ. अब शनिवार्य विशेष. डिजिटल प्रविधिमा ठूलो सिनेमा हलहरू सञ्चालनमा आए पनि नेपालमा थिएटर मोह घटेको छैन. त्यसमा पनि पछिल्लो समय नेपाली चलचित्रमा थिएटर कलाकारहरूको दबदबाले नयाँ कलाकारहरूलाई अवसर बन्दै गएको छ. हामीले कलाकार लक्ष्मी बरदेवासँग थिएटरको अनुभव, अवसर र चुनौतीका विषयमा कुराकानी गरेका छौं.
27: थिएटरमा भनेपछि त सुरुमा त अहो त्यही थियो,
21: क्लास लिएकै लगभग 12 वर्ष भइसकेको छ. त्यसको लगभग अलिक अगाडि नै आयो, दुई वर्ष जस्तो त अगाडि नै आयो.
0: सजिलैसँग थिएटरसम्मको यात्रा तय भयो अथवा थुप्रै सङ्घर्ष गर्नु पर्यो? अब परिवारलाई मनाउनु पर्ने कुरा अथवा हुन्छ नि तपाईँको व्यक्तिगत आफ्नो जीवनमा चाहिँ थिएटरको यात्रा तय गर्न चाहिँ कतिको मुस्किल भयो सुरुमा?
21: थिएटर त म कसैलाई पनि नभनिक नै आऊ. मैले अरामनगरमा जागिर पाएँ भनेर त्यसरी आएको म खास.
0: त्यो चाहिँ त्यस्तो चाहिँ किन गर्नु पर्यो?
21: होइन, मलाई पनि माहौल बुझ्नु थियो खासमा यतातिरको कस्तो हुँदो रहेछ. अब म फेरि त्यति बेलासम्म मेरो जर्नी कस्तो भइरहेको थियो, मैले थुप्रै सानै उमेरमा धेरैवटा काम गरेँ मैले, अनि त्यो कुनै पनि कामहरूमा मलाई खुसी नलाग्ने. अब म थिएटर गर्छु भन्नु लारे, अब म आउँला रे, अब मलाई एकै महिनामा त्यो मन नपर्ला रे, अनि फेरि त्यो त झन् फ्रस्ट्रेसिङ. परिवारको लागि त्यो स्वीकार्ने कुरा भएन नि त, जहाँ पनि टिक्न सक्दिनँ
0: भने. काम गर्नुभयो पैसाभन्दा अगाडि थिएटरमा आउनुभन्दा?
21: मैले त ट्युसन पढाउनेदेखि लिएर, स्कुल पढाउनेदेखि लिएर, एनजिओमा जब गर्ने, युएनमा काम गर्ने सबै गरेँ मैले. म सानै थिएँ काम
0: गर्नु रुचि लागेन त्यो काममा.
21: यो कलाकारिता भन्नेलाई अब त्यो यो त हेर्नु यस्तो छ कि यो भोक क्या यसलाई अब रोग भन्ने कि के भने छोड्दै छोड्दैन क्या यो त्यस्तो डेन्जर फिल्ड.
0: यसमा चाहिँ कलाकारिता क्षेत्रमा एकदमै लाइफ हुन्छ नि, जीवन चाहिँ सेक्योर छ, इन्कम एकदमै राम्रो हुन्छ भन्ने त्यो 100% ढुक्क नभएको कारणले खुलेर सुरुमा आउन कठिन हुने हो कि केले रोक्दो रहेछ सुरुमा खुलाउनलाई चाहिँ?
21: तपाईँ राम्रो पैसा कमाउनलाई कति वर्षसम्म सङ्घर्ष गर्नुहुन्छ त्यसले रोक्छ क्या? त्यो त जब मान्छे त्यहाँसम्म पुग्नै सक्दैन क्या मान्छे. अझै अब हाम्रै कुरा गर्दै गर्दा, ल मैले ल थिएटर आउनुभन्दा अगाडिदेखि नै, ल अगाडिकै मेरो जर्नीको कुरा गर्ने, 15-16 वर्ष भइसक्यो होइन. 15-16 वर्षदेखि म लागिरहेछु र अझै पनि मेरो नाम म एउटा ठाउँमा बनाउनलाई सङ्घर्ष गरिरहेको छु. मान्छे त 16 वर्षमा त त्यस्तै उसै काम त तपाईँको रिटायरमेन्ट हुने बेला भइसक्छ. 16-17-18 वर्ष कति वर्षमा होइन
0: सरकारी जागिरमा
21: भइसक्छ नि त. भनेको त्यति लामो समयसम्म पनि तपाईँ सङ्घर्ष गर्नुपर्छ, अनि त्यहाँसम्म पुग्न पनि अब मैले भनौँ न अब यो चाहिँ अब के धेरै कुराले म्याटर गर्छ क्या. जस्तै मसँगै क्लास लिएको साथीहरूमा अब कतिजना कहाँ हुनुहुन्छ हामीलाई नै थाहा छैन कि. अब हामी 2-4 मात्रै यहाँ अडिरहेछौँ, टिकिरहेछौँ होइन. सो त्यहाँसम्म त्यो तपाईँले भने जस्तो त्यो पेसागत हिसाबले यसलाई अप्नाउन पनि अथवा एउटा सर्भाइभ गर्न पनि एकदमै त्यो एकदम सङ्घर्षपछि मात्रै यो समय आउँछ, अनि त्यो सङ्घर्ष धेरैले झेल्नै सक्नुहुन्न क्या. अनि सुरु सुरुमा त रहरले आउनुहुन्छ, सुरुमै यस्तो होला कि भनेर, अनि त्यो लगभग तपाईँको 3-4-5 वर्षसम्म त धेरै नै फिल्टर भएर को कहाँ पुग्ने, को के गर्ने त्यस्तो भइसक्छ.
0: किनभने त्यो समयमा त्यसरी त्यो फिल्टर हुने र छोडेर जानुको कारण चाहिँ मेन कुरा आर्थिक रूपमै जोडिन्छ होला सायद. एक त समय जतिसुकै बेला पनि दिनुपर्ने हो, साँझ बिहान दिउँसो घाम पानी केही भन्न पाइएन भन्ने सुरु भएपछि त्यसलाई अन्त्यसम्म पुर्याउनु परिहाल्यो होइन. अनि त्यसको रिटर्न ब्याक त आउने निश्चित हुँदैन नि त, यति नै आउँछ.
21: सुरुमा त हजुरको काम पाउनै गाह्रो छ क्या, त्यो चिरेर यति धेरै कम्पिटिसन छ. तपाईँ त्यो सम्झिनु हुने तपाईँलाई भनौँ न, यो मान्छे पनि छ है भनेर सम्झाउन नै वर्षौं लाग्छ क्या. अहिले अब हामीले हेर्दाखेरि पो हो फल्ना यस्तो यति भयो भने, तर त्यो त्यो त्यो ठाउँमा पुग्नु त्यतिकै एकदमै गाह्रो छ क्या. खासमा सम्झिँदा चाहिँ एकदमै गाह्रो छ.
0: यता फिल्मको भन्दा थिएटरमा एक्टिङ गर्न चाहिँ एकदमै धेरै गाह्रो पनि भन्छन् कतिपयले होइन. थिएटरमा रियल हुन्छ नि त, त्यो एकदमै टिपिकल खालको त्यहाँनिर अभिनय हुन्छ होइन. तपाईँ थिएटरबाट फिल्म इन्डस्ट्रीमा आउनुभएको, त्यो सुरुमा अघि पनि मैले फेरि जोडेँ तपाईँलाई, तपाईँको सुरुवाती त्यो सङ्घर्षको दिनहरूमै थिएटरमा गइसकेपछिको अनुभव सरी सुनौ न, कस्तो हुँदो रहेछ, कस्तो लाग्यो त्यहाँ गइसकेपछि? कति वर्षसम्म त्यहाँ रहनुभयो तपाईँ?
21: म त खासमा त अहिले पनि केही मतलब त्यस्तो त्यो अब रेगुलर त्यो सो नगरे पनि के जोडिँदाखेरि,
0: रेखा थापा हाम्रो उहाँ पनि थिएटरमा ब्याग भएर अस्ति भर्खर त्यस्तो चर्चा भएको विषय थियो.
21: अहिले थिएटर चाहिँ नट ओन्ली पर्फर्म गर्नु मात्रै थिएटर होइन होइन, थिएटरमा चाहिँ सिकाएको कुराहरू पनि हुन्छ कति कुराहरू होइन. जस्तै मलाई चाहिँ त्यस्तो लाग्छ, थिएटरमा गएर पर्फर्म मात्रै गर्नु चाहिँ ऊ होइन क्या. जस्तै
0: थिएटरबाट आएको कलाकार चाहिँ अभिनयमा पोख्त हुन्छन्, परिपक्व हुन्छन् भन्ने पनि छ नि त.
21: सिकाएको कुरा थिएटरमा गएर भनेको अब एउटा पर्फर्म गरेर पोख्त हुने होइन, अथवा दुईटा पर्फर्म गरेर पोख्त हुने होइन. त्यहाँनिर चाहिँ कस्तो मलाई चाहिँ कस्तो लाग्छ भने तपाईँले सिक्न पाउनुहुन्छ धेरै कुरा क्या. जसले गएर त्यहाँनिर अभिनय गर्नुहुन्छ उहाँहरूलाई पनि थाहा होला, तर कस्तो भने त्यहाँ तपाईँले गएर एज युजल पर्फर्म मात्रै गर्नुहुन्छ भने चाहिँ अब त्यसले चाहिँ त्यस्तो धेरै फरक पार्दैन जस्तो लाग्छ मलाई. किनकि त्यहाँ चरित्र निर्माणहरूको कति प्रोसेसहरू नै छुटिरह हुन्छ होइन. भनेको अब हामीले म आफैले पनि मैले जम्मा 3 महिनाको कोर्स लिएको थिएँ सुरुमा होइन. त्यो कोर्स हाम्रो क्लास सक्यो, क्लास सकेपछि हामी घरमा बस्ने होइन क्या. रेगुलर हामी 7:30 बेलुका 5-7 बजेसम्म हामी थिएटरमै बस्ने हो क्या. त्यहीँ गर्ने खालि एक्टिङको कुरा गर्ने अथवा त्यहाँनिर रिहर्सल हुन्छ भने रिहर्सल गर्ने, अब दाई दिदीहरू को को हुनुहुन्छ होइन, को को आउनुहुन्छ उहाँहरूबाट कुराहरू सिक्ने, गर्ने गर्ने प्र्याक्टिस प्र्याक्टिस प्र्याक्टिस प्र्याक्टिस प्र्याक्टिस निरन्तर के अलिकति त्यो कस्तो भने त्यो चाहिँ त्यो अब एउटा डिभोसन भन्छ नि आफ्नो होइन, त्यसलाई चाहिँ डेडिकेसन भन्दा पनि माथि पुग्छ क्या त्यो प्र्याक्टिसले गर्दाखेरि चाहिँ अनि बल्ल अनि निखारिने हो क्या अभिनय चाहिँ तपाईँको। अनि फेरि गाह्रो भन्दाखेरि चाहिँ कस्तो भने यता थिएटरमा गर्न गाह्रो गाह्रो पनि छ तर फेरि सजिलो पनि छ। तपाईँको एउटा पर्फर्म गर्न एक महिना रिहर्सल हुन्छ, तपाईँको एक महिना रेगुलर तपाईँ त्यही रिहर्सल गर्नु भएको छ भने त मान्छेलाई हेर्दाखेरि यत्रो डायलग कसरी कण्ठ भयो, एक महिना दिएको छ अनि कण्ठ भइहाल्छ नि, गर्नु नि पर्छ, त्यो उसको काम हो नि त, उसले गर्छ होइन। तर अब यता तपाईँको फिल्ममा आउँदाखेरि चाहिँ फेरि एकचोटि तपाईँले जस्तै त्यहाँ त एक्टरको कस्तो हुन्छ नि, थिएटर चाहिँ एक्टरको माध्यम हो भनेर भन्छ क्या, थिएटरमा चाहिँ तपाईँ जस्तै मानौ तपाईँलाई रिहर्सल गराइयो डिरेक्टरले यस्तो यस्तो भन्यो, तर एट द एन्ड तपाईँले पर्फर्मेन्स जस्तो दिनुहुन्छ एक्टरले जस्तो दियो त्यो नै
3: अडियन्सको लागि लाइभ पर्फर्मेन्स जस्तो भयो होइन,
21: लाइभ नै हो।
4: बझाङको केदारसिंह गाउँपालिका साथको सुंगुरे क्षेत्रमा भएको जीप दुर्घटनाका घाइतेको उद्धार गर्नका लागि गएको हेलिकप्टर खराब मौसमका कारण अवतरणमा समस्या भएको छ। प्रमुख जिल्ला अधिकारी मुकेश कुमार केसरीका अनुसार खराब मौसमका कारण हेलिकप्टर अवतरण गर्न नसकेको हो। पहिलो पटक हेलिकप्टर स्थान पत्ता लगाउन नसकेर फर्किएको थियो भने दोस्रो पटक जाँदा खराब मौसमका कारण अवतरण हुन सकेन। अहिले घटनास्थलमा स्थल मार्गबाट एम्बुलेन्स पुगेको छ भने चिकित्सकको टोली पनि पुग्दैछ। तीन दिनमा आत्मदाहबाट दुईजनाको मृत्यु एकको उपचार हुँदै देशभर विरोध प्रदर्शन तीव्र बन्दै गएको छ। आत्मदाह प्रयास गर्नेलाई मानसिक परामर्श सहयोगको खाँचो पर्ने मनोपरामर्शविदहरूले बताएका छन्। नवीकरण नगर्ने 44 निर्माण कम्पनीको इजाजत खारेज गरिएको छ। गोर्खामा भने दुई पुल भने निर्धारित समयभन्दा अगाडि नै निर्माण सम्पन्न भएको छ। बजारमा कृत्रिम अभाव सिर्जना गरेको पाइएमा सरकारले कार्यवाही गर्ने भएको छ। तत्काल खबर गर्न सरकारले अनुरोध गरेको छ। बझाङमा जीप दुर्घटना हुँदा तीनजनाको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्। अबदेखि मोबाइल वा इमेलबाटै बैंक खाता बन्द गर्न सकिने भएको छ। नयाँ निर्देशिका लागू गरेपछि नेपाली चिया निर्यातमा समस्या भएको कार्यदलको निष्कर्ष छ। बाढ़ीका कारण विस्थापित सुकुम्बासी परिवारलाई भक्तपुर सार्ने तयारी तर सुकुम्बासीको विरोध रहेको छ। र हर्मो जलमार्ग सधैँका लागि खुल्ला राख्न अमेरिकी राष्ट्रपति ट्रम्पको इरानलाई अन्तिम चेतावनी छ। फिफा विश्वकपमा आज क्वार्टर फाइनलका लागि भोलि बिहान दुईवटा खेल हुँदैछन्। हवस् त आजलाई साझा खबरको समय सकियो। प्राविधिक साथी राजेन्द्र रिजाललाई धन्यवाद। भोलि असार 28 गते बिहान 6 बजेको साझा खबरमा फेरि भेटौला। अहिलेलाई सुशीला श्रेष्ठ पनि विदा हुन्छु। नमस्कार, शुभरात्री।

0: अहिले रातको 8 बजे हजुरको रेडियो 102.1 मेगाहर्ज
1: हावा हुरी चलेको बेला के गर्ने
2: घरको झ्याल र ढोका बन्द गर्ने
1: आगोका स्रोतहरू बन्द गर्ने
2: मोटरसाइकल गाडी चलाइरहेको भए रोकेर सुरक्षित स्थानमा बस्ने
1: भीडभाडमा भए नआत्तिने भागदौड नगर्ने बिस्तारै सुरक्षित स्थानमा लाग्ने
2: खुल्ला स्थानमा हुँदा सुरक्षित स्थानमा बस्ने
1: कतै सुरक्षित ओत नभेटे थुचुक्क बसेर दुवै हातले टाउको छोपी घोप्टो पर्ने
2: हावा हुरी चलेको बेला के नगर्ने
1: कमजोर संरचना अग्ला रुख टेलिफोन र बिजुलीको खम्बा तथा तार मुन्तिर नबस्ने
2: बिजुलीको तार लत्रिएको छ भने नछुने
1: बिजुलीका तार ठोकिएर सर्ट सर्किट हुन सक्ने भएकाले विद्युतीय उपकरण नचलाउने
2: उडाएर आएको सामानबाट चोट लाग्ने जोखिम भएकाले जोखिमयुक्त स्थानमा नबस्ने
1: जनहितका लागि हजुरको रेडियो 102.1 मेगाहर्जद्वारा जारी सन्देश
3: सूर्यज्योति लाइफ इन्सुरेन्स कम्पनीले अधिकतम 100% छुट लिएर आएको छ यदि समयमै प्रिमियम नतिरेको कारण तपाईँको जीवन बिमा ल्याप्स भएको छ भने यही असार 26 गते भित्र नवीकरण गरी विलम्ब शुल्कमा अधिकतम 100% छुट पाउनुहोस् नवीकरण शुल्क अनलाइन मार्फत वा नजिकैको शाखा कार्यालयमा गई बुझाउन सकिनेछ थप जानकारीका लागि आजै सम्पर्क गर्नुहोस् सूर्यज्योति लाइफ जीवनको लागि
4: के तपाई वा तपाईले चिनेको कोही लैंगिक हिंसा दुर्व्यवहार वा अन्यायमा पर्नु भएको छ कतै न्याय र उपचारको खोजीमा कहाँ जाने भनेर अलमलमा त हुनुहुन्न
2: चिन्ता नगर्नुहोस् तपाईसँगै छ रामेछाप अस्पतालको एकद्वार संकट व्यवस्थापन केन्द्र ओसीएमसी
4: यहाँ हिंसा प्रभावित महिला बालबालिका तथा पुरुषहरूका लागि बिना भेदभाव एकै स्थानबाट सेवा प्रदान गरिन्छ
2: हजुर यहाँ शारीरिक चोटपटकको उपचार र निशुल्क चिकित्सकीय जाँच
4: कानूनी उपचारका लागि फोरेन्सिक परीक्षण
2: मनोसामाजिक परामर्श र सुरक्षाको व्यवस्था
4: आवश्यक परेमा सुरक्षित आवास र पुनर्स्थापनाको समन्वय
2: हिंसा सहनु हुँदैन आवाज उठाउनु पर्छ रामेछाप अस्पतालमा स्थापना भएको ओसीएमसीले 2079 सालदेखि निरन्तर तपाईँको गोपनीयता कायम राख्दै सेवा दिँदै आएको छ
4: थप जानकारीको लागि आजै सम्पर्क गर्नुहोस् रामेछाप अस्पताल रामेछाप सम्पर्क नम्बर 97652033 वा 98444410 इमेल dhramechap@gmail.com
2: हिंसामुक्त समाज निर्माणमा हाम्रो साथ एकद्वार संकट व्यवस्थापन केन्द्र रामेछाप अस्पताल रामेछाप
5: रामेछाप उद्योग वाणिज्य संघको सदस्यता नवीकरण सम्बन्धी सूचना
2: रामेछाप उद्योग वाणिज्य संघको विधान बमोजिम आर्थिक वर्ष 2083-84 लागि सदस्यता नवीकरण खुला भएको छ 2083 साल असार मसान्त भित्र तोकिएको शुल्क र आवश्यक कागजात सहित नवीकरण गर्नुहुन अनुरोध छ म्याग भित्र नवीकरण नगरेमा सदस्यता स्वत खारिज हुनेछ र सदस्य संरक्षण हितकोषको सेवाबाट वञ्चित हुनुपर्नेछ
5: रामेछाप उद्योग वाणिज्य संघको सदस्यता नवीकरण सम्बन्धी सूचना
2: रामेछाप उद्योग वाणिज्य संघको विधान बमोजिम

0: प्रमाण
1: र तोकिएको नवीकरण शुल्क
0: अन्तिम मिति 2083 साल असार मसान्तसम्म
1: सदस्य संरक्षण हितकोषबाट संघको सदस्यहरूले आर्थिक वर्ष 2083-84 पाउने सेवाहरू
0: सदस्य मृत्यु
1: नगद राहत रु 20,000 रुपियाँ
0: दुर्घटना स्वास्थ्य उपचार
1: उपचार सम्पूर्ण बिलको 15% वा रु 15,000 मध्ये कुन कम हुन्छ सोही अनुसार भुक्तानी गरिने
0: व्यावसायिक क्षतिपूर्ति आगलागी प्राकृतिक प्रकोप
1: राहत प्याकेज प्रहरी सर्जीमन मुचुल्काको आधारमा रु 30,000 भुक्तानी गरिने
0: अपाङ्गता
1: एकमुष्ट आर्थिक सहयोग पूर्ण अपाङ्गता मापदण्ड भित्र भए रु 20,000 र आंशिक अपाङ्गता नेपाल सरकारको वर्गीकरणको मापदण्ड भित्र भए रु 5,000-10,000 सम्म
0: थप जानकारीको लागि सम्पर्क नम्बर 0848-540-028 98-45-43-028 रामी छाप उद्योग वाणिज्य संघ कार्यालय रामी छाप
2: महिला दिदी बहिनीहरूको लागि खुसीको खबर
0: हरेक महिनाको अन्तिम शनिबार बिहान 10 बजेदेखि दिउँसो 3 बजेसम्म यस सुनकोशी सामुदायिक अस्पताल खुरकोटमा महिला रोग विशेषज्ञ गाइनोलोजिस्ट डाक्टर आस्मा अधिकारी आउनु हुने भएकोले सम्पूर्ण महिला दिदी बहिनीहरूले चेक जाँच गराई समयमै रोगको उपचार गराउनुहोला
2: थप जानकारीको लागि सम्पर्क नम्बर 9854043230 97-67-65-24-99
0: सुनकोशी सामुदायिक अस्पताल खुरकोट सिन्धुली सार्वजनिक सुनवाई सञ्चालन हुने सम्बन्धी रामेछाप नगरपालिकाको सूचना
1: रामेछाप नगरपालिकाद्वारा चालू आर्थिक वर्ष 2082-83 तेस्रो चौमासिक अवधिको आय व्यय तथा सम्पन्न भए गरेका विकास निर्माणका गतिविधिहरू र सेवा प्रभावको अवस्थाका बारेमा आम नगरवासीहरूलाई सुसूचित गराउन तथा सरोकारवालाहरूका धारणा एवं पृष्ठपोषण लिनका लागि सार्वजनिक सुनवाई कार्यक्रम राखिएकोले सो कार्यक्रममा उपस्थित भइदिनु हुन आम नगरवासीहरूमा हार्दिक अनुरोध गरिन्छ
0: सार्वजनिक सुनवाई सञ्चालन हुने मिति समय र
1: मिति 2083 साल असार 28 गते आइतबार
0: समय बिहान 10 बजेदेखि
1: स्थान नगरपालिका सभा हल रामेछाप नगरपालिका रामेछाप
0: रामेछाप नगरपालिका नगर कार्यपालिकाको कार्यालय रामेछाप बजार रामेछाप

0: किसानको आली र फालीदेखि उपभोक्ताको थालीसम्म
1: यसरी फलिरहेछ। तपाईँको देशमा समय छैन, नगरपालिकाले के गर्ने, कृषिले के गर्ने,
2: गाडी भाडा पताएको, अब जम्मा फाइदा भनेको दुई रुपियाँ, अब पाँच रुपियाँ हतदाम बस्यो त्यति बस्ने,
1: त्यसको भाउ छ, त्यो भाउ चल्ने सम्बन्धित मान्छेले पाउनु पर्यो कि यो बिचौलियाले अलिकति गरेको छैन।
3: सुन फलाउने माटो र कृषि कर्मको बाटोका कुरा, कृषि र किसानका पाटोका कुरा,
4: आलु धेरै हुन्छ, मकै धेरै हुन्छ, कोदो धेरै हुन्छ,
5: गत वर्षको त्यो तरकारी खाने आलु तिन करोडको बिक्री भएको थियो, एउटा कालो गोदारी आलुको बिउ भनिन्छ छ करोडको आलु बिक्री भएको थियो।
0: किसानका सिधा प्रश्न, विज्ञ र सरकारको जवाब।
1: म आबद्ध छु, टमाटर साग सब्जी ल्याएर बजारमा बेच्ने, दुई मिटर टमाटरमा ल्याएर वजन गर्ने, मेरो काम त्यो थियो। किसानमुखी बजेट ल्याउनु पर्छ यो देशमा, किसान उयो नलाग्यो भने देशमा लाग्दैन।
6: एउटा त नियमित बजेट अन्तर्गत सत्र अरब जाँदैछ, सात आठ अरबको अर्को एउटा विशेष प्याकेज आउँदैछ। म मन्त्री हुँदावस् नहुँदावस् किसानको पक्ष मन्त्री किताब अगाडि बढ्छु।
0: समृद्ध नेपाल सार्थक बनाउने कृषिको साझा सवाल
3: कार्यक्रम कृषि सवाल।
7: नमस्कार, कृषिको विकास प्रबन्धन र व्यवसायीकरणको पथमा कटिबद्ध रेडियो कार्यक्रम कृषि सवालमा यहाँहरूलाई हार्दिक स्वागत छ। म हुँ असीम सापकोटा। कार्यक्रम कृषि सवाल नेपाल एफएम नेटवर्कले उत्पादन गर्ने गर्दछ, साथै यो कार्यक्रम उत्पादनमा एग्रो टाइम्स मिडिया नेटवर्कले सहजीकरण गर्ने गर्दछ। कार्यक्रम कृषि सवाल देशैभरका विभिन्न रेडियो स्टेशन मार्फत प्रसारण हुने गर्दछ। काठमाडौँ उपत्यकामा नेपाल एफएम 91.8 मेगाहर्जसँगै काठमाडौँ उपत्यका बाहिर पपुलर एफएम 99.5 मेगाहर्जसँग सरी सामुदायिक रेडियो नयाँ अभियान एफएम 99 मेगाहर्ज सङ्खुवा सभा, रेडियो लालीगुराँस 105.2 मेगाहर्ज धनकुटा, रेडियो खबरपालिका 88.7 मेगाहर्ज धनकुटा, सामुदायिक रेडियो हलेसी एफएम 102.4 मेगाहर्ज खोटाङ, रेडियो एभरेज 96.8 मेगाहर्ज सोलुखुम्बुबाट पनि सुन्दै हुनुहुन्छ। यसै गरी कार्यक्रम कृषि सवाल रेडियो सैलुङ 92.7 मेगाहर्ज दोलखा, रेडियो बैतेश्वर 94.5 मेगाहर्ज मैना पोखरी दोलखा, रेडियो हिमाली 101.7 मेगाहर्ज दोलखा, रेडियो रामेछाप 95.8

0: मेगाहर्ज रामेछाप, हजुरको रेडियो 102.1 मेगाहर्ज रामेछाप, रेडियो मेलम्ची 107.2 मेगाहर्ज सिन्धुपाल्चोक, रेडियो जुगल 98.1 मेगाहर्ज सिलढुङ्गा सिन्धुपाल्चोक, रेडियो क्रान्ति 90.4 मेगाहर्ज कोसीपारी काभ्रे, रेडियो रसुवा 102.1 मेगाहर्ज धुन्चे रसुवा, नीलकण्ठ एफएम 98.5 मेगाहर्ज धादिङ बेसी धादिङ, रेडियो राजमार्ग 92.1 मेगाहर्ज धादिङ, रेडियो चिम्टेश्वर 90.9 मेगाहर्ज बिदुर नुवाकोट, रेडियो बागमती 107.4 मेगाहर्ज ककनी नुवाकोट, रेडियो कास्की 90.6 मेगाहर्ज पोखरा कास्कीबाट पनि सुन्दै हुनुहुन्छ। साथै कार्यक्रम कृषि सवाल गलिङ एफएम 92.2 मेगाहर्ज गलिङ स्याङ्जा, रेडियो पाल्पा 97.1 मेगाहर्ज रामपुर पाल्पा, रेडियो सामर्थ्य 92.1 मेगाहर्ज कावसते नवलपुर, रेडियो कावसते 102.6 मेगाहर्ज कावसते नवलपुर, दाउन्ने एफएम 103.4 मेगाहर्ज बर्दघाट नवलपरासी, सामुदायिक रेडियो अर्घाखाँची 105.8 मेगाहर्ज अर्घाखाँची, भेरी एफएम 105.4 मेगाहर्ज नेपालगंज बाँके, रेडियो डोटी 98.5 मेगाहर्ज डोटी, रेडियो रामारसन 92 मेगाहर्ज अछाम, रेडियो नयाँ नेपाल 104.5 मेगाहर्ज दार्चुला, रेडियो प्रभु 102.6 मेगाहर्ज कञ्चनपुर, रेडियो बुङ्गल 98.3 मेगाहर्ज बझाङ, सौगात एफएम 103.6 मेगाहर्ज बैतडी, सामुदायिक रेडियो मेलौली एफएम 101.2 मेगाहर्ज मेलौली बैतडी र बैतडीमै रहेको रेडियो बैतडी 95.4 मेगाहर्जबाट पनि कार्यक्रम कृषि सवाल सुन्दै हुनुहुन्छ। बेल केवल एउटा स्वादिलो फल मात्र नभई नेपाली सभ्यताको धार्मिक सांस्कृतिक र औषधीय पक्षसँग जोडिएको एक अभिन्न फल हो। नेपाली जनजीवनमा बेलको स्थान अत्यन्त विशिष्ट र गौरवपूर्ण रहेको छ। दक्षिण एसियाको रैथाने वनस्पतिका रूपमा चिनिने बेल मुख्यतया नेपाल, भारत, बंगलादेश, श्रीलंका, पाकिस्तान, भूटान, म्यानमार, थाइल्याण्ड र भियतनाम जस्ता देशहरूमा प्राकृतिक रूपमा प्रशस्त पाइन्छ। बेलको वैज्ञानिक नाम एगेल मार्मेलोस रहेको छ भने यसलाई अंग्रेजीमा इस्टर्न एप्पल वा वुड एप्पलका नामले पनि चिन्ने गरिन्छ। विशेष गरी तराईका फाँडदेखि मध्य पहाड़का सुक्खा र तातो भूभागसम्म यसको रूख सजिलै हुर्कने गर्छ, जसको हरेक भागमा कुनै न कुनै उपयोगिता लुकेको हुन्छ। यसको फलको बाहिरी बनावट काठ जस्तै निकै कडा र चिल्लो हुन्छ, जसले भित्रको नरम र सुगन्धित लेदोलाई सुरक्षित राख्छ। काँचो अवस्थामा हरियो देखिने बेल पाकेपछि हल्का पहेँलो र आकर्षक रंगमा परिणत हुन्छ। यसको भित्री भागमा पाइने सुन्तला वा पहेँलो रंगको लेदो स्वादमा निकै मिठो र बास्नादार हुन्छ, जसमा औषधीय गुण भएका चिप्लो पदार्थ र ससाना बिउहरू पनि मिश्रित रहेका हुन्छन्। औषधीय दृष्टिकोणले बेललाई आयुर्वेदमा अमृत फलका रूपमा चित्रण गरिएको छ। यसले विशेष गरी मानव पाचन प्रणालीको सुधारमा चमत्कारिक भूमिका निर्वाह गर्छ। बेलमा पाइने टेनिन र पेक्टिन जस्ता तत्वहरूले कब्जियत, झाडा पखाला र आन्द्र सम्बन्धी पुराना समस्याहरू निर्मूल पार्न मदत गर्छन्। गर्मी मौसममा बेलको शरबत पिउनाले शरीरलाई बाहिरी तापक्रमबाट जोगाउँदै आन्तरिक रूपमा शीतलता प्रदान गर्छ। यसबाहेक बेलको पातको रसले रगतमा चिनीको मात्रा नियन्त्रण गर्ने हुनाले मधुमेहका बिरामीका लागि यो अत्यन्तै लाभदायक मानिन्छ। यसमा पाइने भिटामिन सी, क्याल्सियम र पोटासियम जस्ता पोषक तत्वहरूले शरीरको रोग प्रतिरोधी क्षमतालाई मजबूत बनाउँछ। धार्मिक र सांस्कृतिक रूपमा पनि बेलको महत्व अतुलनीय रहेको छ। हिन्दू धर्मावलम्बीहरूका लागि बेलको पात अर्थात बेलपत्र भगवान शिवको पूजामा अनिवार्य मानिन्छ। तीनवटा पात एकै ठाउँमा जोडिएको बेलपत्रलाई त्रिदेव अर्थात ब्रह्मा, विष्णु र महेशको रूपमा पूजा गरिन्छ। त्यस्तै नेपालको मौलिक नेवार संस्कृतिमा पनि इही वा बेल विवाह परम्पराले यसको सांस्कृतिक उचाइलाई थप प्रस्ट्याउँछ। साना बालबालिकाको विवाह बेलको फलसँग गराएर उनीहरूको सौभाग्य र जीवनको स्थिरताको कामना गरिन्छ। यसरी एउटै फलले धार्मिक आस्था र सामाजिक संस्कार र स्वास्थ्यलाई एउटै सूत्रमा उनेको छ। समग्रमा बेल हाम्रो प्राकृतिक सम्पदाको एउटा अमूल्य गहना हो। यसको पातदेखि जरासम्म र फलदेखि बोक्रासम्मका हरेक भाग मानव कल्याणका लागि उपयोगी रहेका छन्। परम्परागत ज्ञान र आधुनिक स्वास्थ्य चेतना दुवैलाई जोड्ने यस फलको संरक्षण र प्रवर्धन गर्नु आजको आवश्यकता हो। यस्ता बहुगुणी पवित्र वृक्षहरूको महत्वलाई बुझेर तिनको खेती र उचित उपयोगलाई निरन्तरता दिनु नै हाम्रो प्राकृतिक र सांस्कृतिक वैभवको रक्षा गर्नु समेत हो।
1: हामी यति बेला गोलन्जोर गाउँपालिका वडा नम्बर एक च्याकुटारमा रहेको जुन सिन्धुलीको यो ठाउँमा रहेका छौं। यहाँहरूले ब्याकग्राउण्डमा देख्न सक्नुहुन्छ हामी यति बेला एभोकाडो फार्ममा आएका छौं, जहाँ करिब 200 भन्दा बढी चाहिँ एभोकाडोका बिरुवाहरू करिब करिब फल्ने तयारीमा छन् र हामीले यहाँहरूलाई गरेकै पो हुँदैन भन्ने खालको एउटा महत्वपूर्ण सन्देश यहाँहरूलाई सँगसँगै दिने प्रयास गरेका छौं भने यो क्षेत्रमा पनि धेरै युवाहरू स्वदेशमा सम्भावना नदेखेर चाहिँ पलायन भएको अवस्था छँदै नै छ। विशेष गरी पछिल्लो समयमा चाहिँ पहाड़बाट तराईमा अथवा चाहिँ शहरमा त्यसैगरी शहरबाट पनि विभिन्न देशहरुमा चाहिँ यो परिवर्तित भएर जाने अथवा चाहिँ त्यो विकल्प खोज्दै जाने प्रवृत्ति बढिराखेको समयमा चाहिँ यति बेला यहाँ टेक बहादुर थापाले चाहिँ एभोकाडो फार्म त्यसलाई पनि व्यवस्थित गर्नको लागि मज्जाले लाग्नु भएको दृश्यलाई आजको श्रृंखलामा देखाउने र यहाँहरूलाई सुनाउने प्रयास हामी पक्कै पनि गरेका छौं। एकदमै सुनकोशी नदीको छेउमै रहेको यो एभोकाडो फार्ममा हामी रहँदै गर्दा चाहिँ टन्टलापुर घाम लागिरहेको छ, गर्मी पनि छ, यद्यपि यो सुनकोशी नदीको बहावले चिसो पनि महसुस हामीले गरेका छौं र सँगसँगै यो खालको ठाउँमा पनि यो खालको जुन सँगै रहेको ठाउँमा पनि यो बगरको अलिकति माथिल्लो भाग सँगै रहेको छ, हामीले नदी नजिकै देखाउन सक्छौँ यहाँहरूलाई, सँगसँगै एकछिनपछि देखाउँला पनि। र यो भन्दै गर्दा चाहिँ हामीले यस्ता खालका सम्भाव्यता खोजौँ है भन्ने खालको महत्त्वपूर्ण सन्देश आजको श्रृङ्खलामा अझै थप दिने प्रयास पनि गरेका छौँ। करिब करिब 200 भन्दा बढी एभोकाडोको बिरुवाहरू सफलतापूर्वक हुर्किएर करिब करिब फल्ने तयारीमा रहेको यो आजको कार्यक्रम चाहिँ यहाँहरूलाई अझै मनमोहक लाग्ला अथवा चाहिँ गरेकै पो हुँदैन भन्ने खालको महत्त्वपूर्ण सन्देश यहाँहरूलाई काम लाग्ला। र यस्ता धेरै ठाउँहरू पनि छन् हाम्रो ठाउँमा पनि केही न केही सम्भावना खोजौँ भन्ने खालको जागरणको लागि यहाँहरूलाई पनि प्रेरक बन्ला भन्ने खालको उद्देश्य हाम्रो कार्यक्रमको आज पनि रहेको छ। र हामीले अगाडि पनि भनिसकेका छौँ टेक बहादुर थापाले निरन्तर रूपमा मेहनत गरेर यो ठाउँमा गर्दै गरेको एभोकाडो फार्मलाई कसरी चाहिँ उहाँले यो अवस्थासम्म ल्याउनु भयो, उहाँले कसरी मेहनत गर्दै हुनुहुन्छ र यो फार्मको अहिलेको अवस्था कस्तो छ र उहाँको के चाहिँ छ, भिजन के छ, अथवा उहाँले भोलिका दिनहरूमा चाहिँ अन्यहरूलाई कसरी प्रेरक बन्दै हुनुहुन्छ भन्ने लगायतका विषयमा पनि आजको श्रृङ्खलामा उहाँले कुराकानी गर्दै गर्दा उहाँले जानकारी दिँदै गर्दा पनि धेरै जानकारी यहाँहरूलाई पक्कै पनि प्राप्त हुनेछ यो भने हामीले महसुस गरेका छौँ। हामी ढिला नगरिकन हामीले यो ठाउँमा बसेर जुन अगाडि मैले भनिसकेँ गोलन्जोर गाउँपालिका वडा नम्बर 1 च्याकुटार सिन्धुलीमा हामी रहेर यो कार्यक्रम तयार गर्दै गर्दा चाहिँ यो ठाउँमा एभोकाडो फार्मकै यो बगानमा बसेर हामीले यो कार्यक्रम तयार गरेका छौँ। यो ठाउँमा यो फार्ममा जे देखौँ जस्ताको तस्तै यहाँहरूलाई साथ दिने प्रयास गरेका छौँ। यो सँगसँगै हामी कार्यक्रमको अन्तिम खण्डको श्रृङ्खलामा फेरि पनि आउनेछौँ, हामीसँगै रहनुहोला।
2: नमस्कार, मेरो नाम टेकबहादुर थापा, मेरो घर सिन्धुली जिल्ला गोलन्जोर गाउँपालिका वार्ड नम्बर 1 च्याकुटार बेसीमा पर्छ। हामी एभोकाडो खेती केवल 4 वर्षदेखि सुरु गरिरहेका छौँ। हाम्रो 1200 बिरुवाभन्दा बढी हामीले लगाएका छौँ, देख्न सक्छौँ यहाँ। हाम्रो 200 बढी यो साल फुल खेल्न सुरु गरेको छ र अहिले हामी फुल खेल्ने बेलादेखि नै यो हामीले फुल खेल्ने फुल खेलिसकेपछि बिरुवाबाट फल नझर्ने जस्ता उगरिरहेका छौँ। यसको किन झर्छ यो भनेर यसको लागि हामीले उत्पादन बजारीकरण गर्नको लागि असाध्यै मिहिनेत गरेका छौँ। यो पौष्टिक आहारले भरिपूर्ण भएको फल छ र यो हामीले बिरुवाहरू धनकुटा लगायतबाट ल्याएका छौँ। यो चाहिँ किर्तिपुरबाट पनि हामीले ल्याएर लगाउन सुरु गरेका हौँ र यो असाध्यै राम्रो छ। यो उत्पादन भएपछि हामीले स्थानीय बजार सिन्धुली, रामेछाप, ओखलढुङ्गा हाम्रा छिमेकी बजार र हामीले काठमाडौँ को अर्ग्यानिक मार्केटहरू ला शेर्पामा हाम्रो पसल पनि हामीले सुरु गरेका छौँ र यसै गरी हामीले भातभटिनी, बिगमाड, सेलोइज, अर्ग्यानिक मार्केटहरूमा लगेर हामी बेच्छौँ र यहाँ चाहिँ केवल 50 रोपनी भन्दा बढीमा हामीले अहिले सुरु गरेका छौँ र यो बिरुवा यसको बिरुवा र यो ग्राफ्टिङ गरेर पनि हामीले चाहिँ बेच्न सुरु गरेका छौँ। यो हामीले के अरे गोलन्जोर गाउँपालिकाको वार्ड नम्बर 1 मा मात्रै नभएर यो चाहिँ सिन्धुली जिल्लाको महाभारत रेन्जमा लगभग 800 मिटरदेखि 1600-1700 मिटरसम्म हामीले लगाउन सुरु गरेका छौँ। यहाँका स्थानीय किसानहरूले पनि लगाउन सुरु गर्नुभएको छ र यसको बजारीकरणको लागि एभोकाडोको दाना मात्रै नभएर हामीले यसका चाहिँ विभिन्न परिकार बनाएर र पनि हामीले बेच्नको लागि सुरु गर्ने गरेका छौँ। यो हाम्रो लागि चुनौतीको विषय छ, अवसरको विषय छ, र यो विदेशबाट आयातित हुन थाले आउने छ यो यहाँको सिद्धिएपछि। तर हामीले चाहिँ नेपालमै के गरी उत्पादन गर्न सकिन्छ बाह्रै मासे भनेर पनि यो पनि हामीले सुरु गरेका छौँ भने अब विदेशबाटलाई चाहिँ नल्याउने र नेपालमै यो चाहिँ आत्मनिर्भर परौँ भनेर हामीले एकदम चाहिँ यो होसियारीको साथ काम गर्दैछौँ। र यसको लागि हामीले गाउँपालिका, प्रदेश र हामीले नार्कबाट पनि हामीले यो कसरी चाहिँ यो चाहिँ दाना नझर्ने यसलाई चाहिँ के उपाय छ भनेर यसको खोजी गरेका छौँ। रोग यसको रोग के छ भनेर यसको पनि खोजी गरेका छौँ। यसको लागि हामीले असाध्यै मिहिनेत गरेका छौँ। यो ठाउँलाई चाहिँ एभोकाडो को चाहिँ एउटा बेस्ट खाने ठाउँ कहाँ पाइन्छ त भनेर भन्दाखेरि जहाँ रुख छ त्यहीँ गएर फल टिपेर आफूले टिपेर ल्याउन पनि पाउने, त्यहाँ खान पनि पाउने, यसको जुसहरू पनि त्यहीँ खान पाउने एउटा हामीले चाहिँ त्यहाँ गर्न खोज्दैछौँ। र यो चाहिँ केही समयभित्र हामीले त्यो पनि गर्छौँ। र एभोकाडोको हब धनकुटा मात्रै नभएर सिन्धुली पनि छ भन्ने हामीले त्यो भएर त्यसरी पनि गर्न खोजेका छौँ। र यो प्रत्यक्ष हजुरहरूले देखिरहनु भएको छ, यहाँ यो फार्म असाध्यै राम्रो फुलेको छ। अब हाम्रो यो अर्ग्यानिक हो, यसमा केही अर्थ केही छैन। त्यस कारणले सबै उपभोक्ता सबै मान्छेले यो एभोकाडोलाई चाहिँ तपाईँहरूले चाहिँ खाइदिनुहोस्। आफआफले यो उत्पादन नेपालको फल यो खाइदिनुहोस्। राम्रोसँगले आफ्नो स्वास्थ्यलाई पनि ध्यान दिनुहोस्। र यो बाल बच्चा बुढाले सबैले खान मिल्ने फल हो। त्यस कारणले तपाईँहरूले हामीलाई चाहिँ यो खबर गरेर ल्याइदिनुहोस् भने पनि हामी तपाईँहरूलाई पुर्याइदिने पनि छौँ। यो कहाँ अर्डर दिनुहुन्छ तपाईँहरूले अर्डर दिएको ठाउँमा हामीले चाहिँ ल्याइदिने पनि छौँ। र यसको लागि तपाईँहरूलाई अहिले हामीले फुल खेल्ने बेलादेखिको अब फुल खेल्दैछ है, र अब फल्दैछ। तपाईँहरूले हामीलाई हामीले यो चाहिँ म्यासेज दिन पनि यो काम गरिरहेको छौँ। यो फल्न सुरु गरेको छ, अब फलेपछि तपाईँहरूको घर घरमा र तपाईँहरूले माग अनुसारले हामीले तपाईँहरूलाई पुर्याइदिने पनि छौँ।
1: हजुर, पक्कै पनि यहाँहरूले देख्न सक्नुहुन्छ हामी एभोकाडो फार्मकै बीचमा रहेका छौँ। बगैँचालाई हामी करिब करिब 1-2-3 राउन्ड चाहिँ घुमिसकेका छौँ। कुन बोट कसरी हुर्केको छ र कसरी फुल्दैछ, कसरी कोपिला लाग्दैछ भन्ने लगायतका विषयमा पनि हामीले यो जानकारी लिने प्रयास पनि गरेका छौँ। यसरी मजाले फुलिराखेको छ, मौरीहरू सँगसँगै झुली नै राखेका छन् र यो समयमा अत्याधिक मात्रामा राम्रो फल्छ भन्ने एउटा सांकेतिक रूपमा पनि हामीले आकलन गर्न सक्छौँ। मजाले फुलिराखेका छन् माथि माथि, यहाँहरूले मौरी मजाले आफ्नो मौरीले पनि काम गरिराखेका छन् र यो पराग सेजनको लागि मौरीले सपोर्ट गरिराखेका छन्, हामी यो पनि देखिराखेका छौँ। र विशेषतः यो फार्ममा प्राविधिक रूपमा चाहिँ केही समस्या आयो भने चाहिँ सोल्युसन खोजिहाल्छु भनेर पनि फार्म सञ्चालकले भनिराख्नु भएको छ। त्यसले गर्दा पनि मजाले हुर्केका छन् बिरुवाहरू र करिब करिब फल्ने तयारीमा पोहोर साल पनि केही बिरुवाहरूबाट फल प्राप्त भइसकेको थियो अरे, र यो साल चाहिँ अब राम्ररी फल्ने तयारीमा छन् धेरै जसो बोटहरू। र विशेषतः यो सुनकोशी नदीको यो बगरमा रहँदै गर्दा अत्याधिक मात्रामा गर्मी भएको ठाउँमा चाहिँ मजाले एभोकाडो फार्मको बगैँचाभित्रै रहेर हामी कार्यक्रम सञ्चालन गर्ने प्रयास पनि गर्यौँ। यो ठाउँमा गर्मी छैन, यो एभोकाडोको एउटा छारी, अर्को त्यसै गरी सुनकोशी नदीको जुन बहावले गर्दा हावा, चिसो हावा चाहिँ यतातिर आइराखेको छ, त्यसरी पनि धेरै साह्रो गर्मी चाहिँ छैन। यद्यपि यो चाहिँ गर्मी चाहिँ गर्मी नै ठाउँ रहेछ भन्ने कुरा हामीले पनि आकलन गर्न सक्छौँ। र यो फार्मको अरू थप व्यवस्थापन लगायतका कुराहरूलाई चाहिँ कसरी व्यवस्थापन गर्न खोज्दै हुनुहुन्छ अथवा भावी योजना के चाहिँ रहेछ भन्ने विषयमा थप जानकारीको लागि फार्म सञ्चालक टेकबहादुर थापाले केही जानकारी दिने प्रयास गर्नुभएको छ।
2: हामीले यो चाहिँ सबै विदेशबाट आउन थाल्यो र हामीले नेपालमै यो खेती हुन्छ हुँदैन भनेर सुरु गर्यौँ र भयो, अहिले हुन थालेको छ। मेन चाहिँ यो फललाई उत्पादन तथा बजारीकरण गर्ने हामीले प्रशस्त ठाउँहरू भेट्यौँ र ती ठाउँहरूको लागि भेटेको हुनाले हामीले यसमा चाहिँ लगाउन सुरु गरेका छौँ। र मेन चाहिँ बेरोजगार समस्या हल गर्ने र स्वरोजगारलाई नै ध्यान दिनको लागि हामीले चाहिँ लगाउन सुरु गर्यौँ र यहाँका किसानहरूले पनि लगाएका छन् प्रशस्त मात्रामा। यो चाहिँ लगेर हामीले लासेर्पा र विभिन्न अर्ग्यानिक मार्केटहरूमा चाहिँ यसको माग अत्याधिक भएकोले हामीले चाहिँ लगाउन सुरु गरेका छौँ। मेन यो कोही मान्छे बेरोजगार नबसोस्, आफ्नो घरमा 4 बोट 10 बोट 20 बोट लगाएर पनि उनीहरूको जीविका आर्जन हुने भएकोले यो हामीले लगाउन सुरु गरेका हौँ। र काहीँ न काहीँ कसै न कसैले यो सुरु गर्नै पर्ने थियो विकास एउटा खालको चाहिँ हरेक मान्छे चाहिँ विदेश जाने हरेक मान्छे चाहिँ बेरोजगार भयौँ भन्ने त्यस कारणले हामीले बेरोजगारलाई न्यूनीकरण गर्न हामीले पनि यसरी लगाएका छौँ बेच्न सक्छौँ दुई चार लाख रुपियाँ आफ्नै घर आँगनमा चाहिँ भयो भने मान्छे कोही विदेश जाँदैन त्यस कारणले कसै न कसैले यो चाहिँ सुरुवात गरिदिनु पर्ने थियो यो देखेपछि यहाँका किसानहरूले अरूहरूले पनि लगाउन सुरु गर्नुहुनेछ लगाउन पनि थाल्नु भएको छ र यो अहिले चाहिँ मार्केटको दुःख छैन यसको चाहिँ अलिकति भाउ बढी भयो यसको मूल्य बढी भयो भन्ने चाहिँ छ यो मूल्य घट्यो भनेदेखि यो चाहिँ सबैले खान्छन् सबैले यो चाहिँ असाध्यै राम्रो फलफुल छ यो चाहिँ यसमा चाहिँ यस्तो कमी यसको यस्तो नराम्रो छ भन्ने केही पनि छैन त्यस कारणले हामीले खाद्यको रूपमा पनि यसलाई प्रयोग गर्न सक्छौँ यसको चाहिँ विभिन्न परिकार बनाएर जुस अरू यसको तेल पनि आउन निकाल्न थालिएको छ यो हामीले चाहिँ ठिक ढङ्गले प्रयोग गर्ने हो भने यो मेन त बेरोजगार समस्या पनि हल हुन्छ अनि एउटा त हामीले खाना आफैले खानुपर्ने फलफुल भएको हुनाले यसलाई चाहिँ अनिवार्य रूपमा चाहिँ यो खाउँ भनेर एउटा प्रचार प्रसार गर्न पनि जरुरी छ त्यस कारणले हाम्रो गाउँपालिकाले पनि यसलाई असाध्यै मिहिनेत गरेको छ यो विषयमा र म चाहिँ एउटा के ढुक्क छु भने यो एभोकाडोले हामीले नेपाल चाहिँ एभोकाडोको भन्ने चिनाउनको लागि पनि मैले चाहिँ यो सुरु गरेको छु र लगभग यो गाउँमा पनि त्यसरी नै लगाइएको छ र असाध्यै राम्रो छ यो क्षेत्रमा धेरै किसानहरूले लगाउनु भएको छ यो एभोकाडो यसका चाहिँ समस्या यसका चाहिँ राम्रो चिज यसका विकासको विषयमा पनि अहिले चाहिँ यो यति राम्रो छ तपाईँहरूले देख्न सक्नुहुन्छ यो अहिले चाहिँ बोटहरू देख्न सक्नुहुन्छ यसको अब बिस्तारै हामी तपाईँहरूलाई यसको फेरि फलको पनि हामी तपाईँहरूलाई देखाउनेछौँ र तपाईँहरूले यहाँ यो स्थानीय ठाउँमै आएर पनि तपाईँहरूले यहीँ आएर पनि लिएर जान सक्नुहुन्छ बिरुवा लान सक्नुहुन्छ ग्राफ्टिङ बिरुवा लान सक्नुहुन्छ तपाईँहरूले अब हामीले चाहिँ यसको रोप्न सिकाउँछौँ मल हाल्न सिकाउँछौँ र यसका रोग किराका विषयमा चाहिँ न्यूनीकरण गर्न सिकाउँछौँ यो नेपाललाई चाहिँ विकास गर्नलाई चाहिँ यो सम्भव छ भन्ने चाहिँ हामी यो देखाउनको लागि गर्ने र तपाईँहरूलाई चाहिँ यो हामीले चाहिँ घर घरमा फलेको चिज पुर्याइदिनु पनि हामीले धेरै प्रयत्न गरेका छौँ हाम्रो देशमा केही छैन भन्ने युवाहरूको लागि पनि हामीले जग्गा बाँझो नराख्नको लागि हामी अनुरोध गर्छौँ र नेपाल सरकारले पनि भरपूर्ण सहयोग गरेको छ र हामीले उहाँहरूको लागि प्राविधिक सहयोग बिरुवा लगाउन मल हाल्न मल बनाउन र ग्राफ्टिङ गर्न ग्राफ्टिङ र रोप्न रोपिसकेपछि फल उत्पादन गर्न र फल उत्पादन भएपछि बेच्नसम्म त्यहाँसम्म हामी सहयोग गर्नेछौँ र यसको चाहिँ जिम्मा हामीले लिनेछौँ र यो फलेपछि यसको मूल्य निर्धारण गरेर बजारसम्म पुर्याउन सस्तो भयो भने यो नेपाली सबैले खान्छन् त्यस कारणले तपाईँहरूले अबदेखि आफ्नो जमिन बाँझो नराखौँ र उहाँ के अरे रोपौँ हामीले गुणस्तरीय बिरुवा देशैभरि उत्पादन गराएका के अरे पुर्याउने प्रयत्न गर्नेछौँ र तपाईँहरूले बिरुवाको लागि हामीलाई सिधा सम्पर्क गर्न सक्नुहुनेछ र हामी यसको चाहिँ गुणस्तरीय बिरुवाको लागि हामी जिम्मेवार छौँ र फलेन भने त्यसको जिम्मा पनि हामीले नै छौँ यो किन फलेन यसको भन्ने गुणस्तरीय बिरुवा दिनेछौँ अबदेखि तपाईँहरूले सिधै हामीलाई सम्पर्क गर्न सक्नुहुनेछ यसको प्राविधिक पक्ष सबै कुरा चाहिँ हामी तपाईँहरूलाई चाहिँ सहकार्य अर्थात् सहयोग गर्नेछौँ अबदेखि तपाईँहरूले अन्त जानु पर्दैन हामी बिरुवा उपलब्ध गराउनेछौँ तपाईँहरूलाई यसको लागि चाहिँ तपाईँहरूले हामीलाई खबर गर्नु पर्यो भन्नु पर्यो कहाँ के कमी कमजोरी छ त्यो भन्नु पर्यो हामी चाहिँ यहाँदेखि यहाँसम्म हुन्छ भनेर हामी चाहिँ तपाईँहरूलाई सहयोग गर्नेछौँ एभोकाडोको विषयमा चाहिँ पहिला कुरा चाहिँ ग्राफ्टिङ बिरुवै लाउनुपर्छ अब हामीले चाहिँ यसको केही समस्याहरू रोगको समस्याहरू भएको हल गर्ने हामीसँग प्राविधिक छन् ती प्राविधिकले गएर तपाईँहरूलाई सहयोग गरिदिनुहुनेछ र हामीले चाहिँ नार्कसँग पनि हामीले सहकार्य गरेर गर्न सक्छौँ र अहिले पनि हामीलाई चाहिँ नार्कका सरहरूले गाउँपालिकाका चाहिँ कृषिका सरहरूले सहयोग गर्नुभएको छ त्यस कारणले तपाईँहरू अब ढुक्क भएर एभोकाडो लगाउनुहोस् गुणस्तरीय एभोकाडो लगाउनुहोस् त्यसको लागि हामीसँग चाहिँ प्राविधिक हुनुहुन्छ र प्राविधिकले दिएको सल्लाह अनुसारले लगाउनु भयो भने हाम्रो बिरुवाबाट 3 वर्षदेखि 5 वर्षभित्रमा तपाईँहरूले चाहिँ राम्रो फल गुणस्तरीय फल लिएर चाहिँ बेच्न सकिन्छ र अरू देशबाट आएको जस भन्दा हाम्रो देशमा चाहिँ राम्रो लिन सकिन्छ हामीले सुनकोशी गर्तिकमा सुनकोशी छेउमा भए पनि भएर पनि हामीले चिसो हावा र त्यहाँ चाहिँ असाध्यै राम्रो फल फलेको छ पोहोरको साल। हामीले चाहिँ 1000 किलो जति पोहोरको साल चाहिँ हामीले यहाँबाट बेच्यौँ र अहिले चाहिँ हाम्रो 8-10 हजार किलो चाहिँ हामीले चाहिँ बेच्ने सोच राखेका छौँ यो फार्मबाट। र हजुरहरूले पनि यो सुन्नु सिन्धुली जिल्लाको कोलोजोर गाउँपालिका वार्ड नम्बर 1 चाकुटार भन्ने ठाउँमा यो चाहिँ हलेसी जाने बाटामा चाहिँ खुर्कोटबाट 27 किलोमिटरमा पर्छ, हेर्न सक्नुहुनेछ तपाईँहरूले। हामीले चाहिँ यो विकास गरेको हेर्न सक्नुहुनेछ। हामीले सिन्धुली जिल्लाको गोलन्जोर गाउँपालिका वार्ड नम्बर 1 चाकुटार बेसीमा चाहिँ यो हामीले चाहिँ सुरु गरेका छौँ। यो असाध्यै राम्रो छ यहाँको। यो करिब करिब हामीले चाहिँ 800 मिटरमा यहाँ छ भने हामीले 1600 मिटरसम्म लगाएका छौँ र हामीले 1600-1700 मिटरसम्म चाहिँ असाध्यै राम्रो हुने रहेछ यो एभोकाडो खेती। र यसलाई चाहिँ हामीले उत्पादन भइसकेपछि के अरे उत्पादन बजारीकरण विविधीकरण गरेर बजारसम्म र अन्तर्राष्ट्रिय बजारसम्म पुर्याउने पनि हामीले लक्ष्य लिएका छौँ। हजुरहरूले सिधा सम्पर्क गर्न हुने सक्नुहुनेछ। गोलन्जोर गाउँपालिका वार्ड नम्बर 1 चाकुटार बेसीमा हाम्रो फार्म छ र मेरो नाम टेकबहादुर थापा र मेरो नम्बर रहेको छ 98142534 र 98142504 र 98142504। यहाँ सिधा सम्पर्क गरेर तपाईँहरूले एभोकाडोको बिरुवा, ग्राफ्टिङ बिरुवा, फल र यसको चाहिँ विविधीकरण गरेर पनि हामीले बेच्न सक्ने भएको हुनाले विविधीकरण सम्बन्धी पनि हामीलाई सोध्न सक्नुहुनेछ र तकनिक सहयोग पनि गर्न सक्छौँ। त्यसको लागि हामीसँग प्राविधिक हुनुहुन्छ। तपाईँहरूको घर खेत आँगनमा जहाँसुकै पनि प्राविधिकले चाहिँ आएर सहयोग गरिदिनुहुनेछ। यसको लागि तपाईँहरूले हामीलाई खबर गर्नुपर्नेछ। हामी चाहिँ फल फल्ने ग्यारेन्टी पनि लिनेछौँ किनकि गुणस्तरीय बिरुवा छ हामीसँग। हामी फलाउनको लागि तपाईँहरूलाई सिकाउनेछौँ।
0: गैराम नेपालको मध्य पहाड़ भित्री मधेस र तराईको पाखो एवं असिंचित जग्गाका लागि खाद्यान्न सुरक्षा र जलवायु अनुकूलको एक विशिष्ट र रणनीतिक पानी हो। परम्परागत धान खेतीका लागि अत्यधिक पानी र हिलैएको खेत अनिवार्य मानिने वर्तमान परिप्रेक्ष्यमा यो धान आकाशे पानी र माटोको सामान्य चिस्यानको भरमा फसाउन सक्छ। जैविक विविधता र प्राकृतिक स्रोतको सन्तुलित उपयोग गर्ने यो प्रविधिले विश्वव्यापी जलवायु परिवर्तनका कारण बढ्दो खडेरी र अनियमित मनसुनको जोखिमलाई न्यूनीकरण गर्न ठूलो योगदान पुर्याउँछ। व्यावसायिक दृष्टिकोणले हेर्दा सिंचाई पूर्वाधार र महँगो बोरिङ प्रविधिमा हुने वित्तीय लगानीलाई शून्यमा झार्ने हुनाले यो बाली कर्पोरेट कृषि उद्यमका लागि उच्च प्रतिफलमुखी र दिगो विकल्प बनेको छ। उत्पादन प्रविधिका हिसाबले घैया धान छरुवा विधिबाट लगाइने हुनाले यसले रोपाई र गोडमेलको परम्परागत श्रम लागतलाई झन्डै आधाले घटाउँछ। चैत वैशाखको सुखायाममा मकै सँगसँगै वा एकल बालीका रूपमा छरेर साउन भदौको लिन पिरियड अर्थात बजारमा खाद्यान्नको अभाव हुने समयमा भित्राइने हुनाले यसले बजारमा उच्च र प्रिमियम मूल्य प्राप्त गर्छ। नेपाल कृषि अनुसन्धान परिषद नार्कद्वारा सिफारिश गरिएका घैया 1 र घैया 2 जस्ता उन्नत जातहरूले प्रति हेक्टर 3 टनसम्म उत्पादन दिन सक्ने प्राविधिक प्रतिवेदनहरूले देखाएका छन्। खेतीको यो चक्रले एकातिर कृषि मजदूरको अभाव खेपिरहेको नेपाली बजारलाई यान्त्रिकरण मार्फत सहज बनाउँछ भने अर्कोतिर पानी जमिरहने खेतबाट पनि हानिकारक मिथेन ग्यास उत्सर्जनलाई रोकी वातावरणीय सन्तुलन कायम राख्छ। बजार व्यवस्थापन र ब्रान्डिङका हिसाबले घैया धान आधुनिक स्वास्थ्य सचेत उपभोक्ताका लागि एक बहुमूल्य न्युट्रिसनल कमोडिटी बन्ने प्रचुर सम्भावना बोकेको बाली हो। यस चामलमा पाइने उच्च फाइबर र न्यून ग्लाइसेमिक इन्डेक्स अर्थात जीआई का कारण यसलाई कर्पोरेट बजारमा माउन्टेड अर्ग्यानिक राइस वा क्लाइमेट स्मार्ट हेल्थ राइसको रूपमा देशका ठूला सुपर मार्केटहरूमा प्रिमियम प्याकेजिङ सहित ब्रान्डिङ गर्न सकिन्छ। स्थानीय स्तरमा रहेका बाँझो र पाखो जमिनलाई करार खेती मार्फत एकीकृत गरी ठूलो परिमाणमा उत्पादन गर्न सकी देशले चामल आयातको दरलाई प्रतिस्थापन गर्न ठूलो मदत पुर्याउँछ। त्यसैले न्यून उत्पादन लागत, उच्च पोषणयुक्त गुणस्तर र वातावरणले अनुकूलताका लागि घैया धानको व्यावसायिक प्रबन्धन गर्नु नै वर्तमान नेपालको कृषि व्यवसायलाई दिगो र नाफामूलक बनाउनको लागि एउटा थप आधार बन्न सक्छ। यिनै विषयवस्तुहरू सँगसँगै आजको श्रृङ्खलाको समय सकिने सक्दछ। यहाँहरूका कुनै पनि समस्या, जिज्ञासा, गुनासाहरू, अन्यहरू छन् भने हामी सिधा हटलाइन नम्बरबाट रिपोर्ट गर्दै सम्बन्धित विज्ञान सम्बन्धी निकाय मार्फत समाधान खोज्ने प्रयासमा अथवा हामी लिङ्केजको रूपमा सपोर्ट गर्ने काममा पक्कै पनि रहेका छौं। जसको लागि यहाँहरूले 98510 97192 टेलिफोन, एसएमएस, वाट्सएप लगायतका माध्यमहरू प्रयोग गरेर पनि यहाँहरू जोडिन सक्नुहुन्छ अथवा असीम सापकोटा 2012 यहाँहरूले सिधा इमेल गरेर पनि आफ्नो कुराहरू लेख्न सक्नुहुन्छ भन्दै असीम सापकोटा यहाँहरूको माझबाट विदा हुने अनुमति माग्छु। सुरेश्वर हौ, कृषि कर्म गरौं, नमस्कार।
3: हजुरको रेडियो 102.1 मेगा
4: QAA प्राप्त बानेश्वर बहुमुखी क्याम्पस शान्तिनगर बानेश्वर काठमाडौँको नयाँ भर्ना सम्बन्धी सूचना।
5: लामो शैक्षिक इतिहास भएको त्रिविद्वारा सञ्चालित बोर्ड परीक्षामा राम्रो रिजल्ट ल्याउन सफल QAA प्राप्त यस बानेश्वर बहुमुखी क्याम्पसमा बिहानी समयमा बीबीएस, बीए र बीएड प्रथम वर्षमा शैक्षिक सत्र 2083-84 लागि भर्ना खुल्यो। साथै विद्यालय व्यवस्थापन समितिको स्वीकृतिमा बिहानी समयमा कक्षा 11 साइन्स म्यानेजमेन्ट, ह्युमानिटी, कम्प्युटर साइन्स र एजुकेशनमा धमाधम भर्ना भइरहेको छ।
4: क्याम्पस लोकेसन काठमाडौँको 3 कुने गैरी गाउँ पेट्रोल पम्पबाट 200 मिटर भित्र बागमती पुल सँगै बानेश्वर बहुमुखी क्याम्पस शान्तिनगर काठमाडौँ। थप जानकारीको लागि सम्पर्क नम्बर 01-46-30-310, 98-51-40-41-98 र 98-41-25-59-57।
6: विषादयुक्त खाना त्यागौं, रैथाने बालीतिर लागौं।
5: जुन माटोमा हामी जन्मियौं त्यही माटो आज आफ्नो मौलिक पहिचान खोजिरहेको छ।
6: आदरणीय किसान दाजुभाइ दिदीबहिनीहरू, के तपाईँले याद गर्नु भएको छ हाम्रा पुर्खाहरू कति बलिया र निरोगी थिए? उनीहरूको त्यो शक्ति बजारको महँगो प्याकेटको खानेकुरामा होइन, हाम्रै पाको बारीमा फल्ने कोदो, फापर, जौ, उवा, चिनो, कागुन र लट्टेमा थियो।
5: हामीले किन रैथाने बाली नै लगाउनु पर्छ त? आज गाउँ घरमा सुगर, प्रेसर र ग्यास्ट्रिकका बिरामी किन बढ्दैछन्? किनभने हामीले आफ्ना पोसिला रैथाने बाली छोड्यौं। कोदो र कागुन औषधि हुन्। फापरले हाम्रो मुटु जोगाउँछ र रक्तचाप नियन्त्रण गर्छ। यी बालीहरू हामीलाई बचाउन हाम्रै माटोमा जन्मिएका हुन्।
6: माटोको वरदान हाम्रा कतिपय बारी बाजा छन्, कति रुखा छन्। तर याद राख्नुहोस्, जहाँ अरू केही फल्दैन त्यहाँ हाम्रा रैथाने बालीहरू मुस्कुराउँदै फल्न सक्छन्। थोरै लगानी, थोरै सिँचाइ र खडेरीमा पनि नडगमगाउने यी बालीहरू जलवायु परिवर्तनको यो समयमा हाम्रा सच्चा साथी हुन्।
5: यदि हामीले आफ्नै माटोको बिउ जोगाएनौ भने भोलि हाम्रा सन्ततिले कुन मुखले आफूलाई रामेछापको सन्तान भन्लान्।
6: परनिर्भरताको अन्त्य, बाहिरबाट आउने विषादयुक्त चामल र पिठोमा कतिन्जेल भर पर्ने। आफ्नै बारीमा चिनो र कागुनो फलाउ, आफ्नै घरको पोसिलो खानेकुरा खाऊ र आत्मनिर्भर बनाऊ।
5: किसान दाजुभाइ तथा दिदी बहिनीहरू, अहिलेको मौसम खेती गर्ने समय हो। आउनुहोस्, आफ्ना बाजा खेत बारीमा फेरि एकपटक रैथाने बालीको बिउ छरौ। ती बिउहरू मात्र होइनन्, हाम्रा पुर्खाको आशिष र हाम्रा सन्तानको भविष्य हुन्। रैथाने बालीको खेती प्रविधि, उन्नत बिउ र अन्य सहयोगका लागि आजै रामेछाप नगरपालिकाको कृषि विकास शाखामा सम्पर्क राख्नुहोस्।
6: आफ्नो बिउ जोगाऊ, आफ्नै खेतीमा रमाऊ, स्वस्थ र समृद्ध रामेछाप बनाऊ।
5: रैथाने बाली लगाउनुका मुख्य फाइदाहरू:
6: न्यून लागत र सजिलो खेती। यी बालीहरू कम उब्जाउ हुने रुखो र भिरालो जमिनमा पनि सजिलै फलाउन सकिन्छ। यसका लागि महँगा रासायनिक मल र विषादीको आवश्यक पर्दैन, जसले गर्दा खेतीको लागत कम हुन्छ।
5: जलवायु अनुकूलन र सहनशीलता। रैथाने बालीहरू खडेरी र प्रतिकूल मौसम सहन सक्ने क्षमताका हुन्छन्। जलवायु परिवर्तनको यो समयमा थोरै सिँचाइमा पनि यिनले सन्तोषजनक उत्पादन दिन्छन्।
6: अमूल्य पोषक तत्व र स्वास्थ्य लाभ। कोदो क्याल्सियम, फलाम र फाइबरको धनी स्रोत हो, जसले मधुमेह, उच्च रक्तचाप र मुटु रोग नियन्त्रणमा मदत गर्छ।
5: फापर, यसमा पाइने रुटिन तत्वले रक्तनली मजबुत बनाउँछ र रक्त सञ्चारमा सुधार ल्याउँछ।
6: लट्टे मार्से, फलाम क्याल्सियम र उच्च गुणस्तरको प्रोटिन पाइने हुनाले यो बालबालिका र सुत्केरीका लागि निकै पोसिलो हुन्छ।
5: माटोको उर्वरा शक्तिमा सुधार। सिमी, मस्याङ र गहत जस्ता दलहन बालीले माटोमा नाइट्रोजन स्थिर गरी जमिनको उर्वरा शक्ति बढाउँछन्।
6: आर्थिक आमदानी र आत्मनिर्भरता। आज भोलि सहरमा रैथाने बालीको माग र मूल्य दुवै बढ्दो छ। यसको व्यवसायिक खेती र परिकार विविधीकरण, बिस्कुट, केक, पाउरोटी आदिबाट कृषकले राम्रो आमदानी गर्न सक्छन्।
5: रैथाने बाली बचाउ, स्वस्थ जीवन, सुरक्षित भविष्य निर्माण गरौं। रामेछाप नगरपालिका कृषि विकास शाखाद्वारा जनहितमा जारी सन्देश।
7: सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनीले अधिकतम 100% छुट लिएर आएको छ। यदि समयमै प्रिमियम नतिरेको कारण तपाईँको जीवन बीमा ल्याप्स भएको छ भने यही असार 26 गते भित्र नवीकरण गरी विलम्ब शुल्कमा अधिकतम 100% छुट पाउनुहोस्। नवीकरण शुल्क अनलाइन मार्फत वा नजिकैको शाखा कार्यालयमा गई बुझाउन सकिनेछ। थप जानकारीका लागि आजै सम्पर्क गर्नुहोस्। सूर्यज्योति लाइफ, जीवनको लागि।
8: हे माता, मेरो छोरोलाई के रोग लाग्यो लाग्यो, झारफुक गरेर निको पारदिनु पर्यो माता।
9: हेर्नुहोस्, पहिलाको जस्तो झारफुक गर्ने जमाना गइसक्यो। रोग पत्ता लाउन, सफल उपचार गर्न म कहाँ होइन, जिल्ला अस्पताल रामेछाप जानुपर्छ।
8: जिल्ला अस्पताल रामेछाप सेवा सुविधा कस्तो छ कुन्नी?
9: त्यसो भए ध्यान दिएर सुन्ने।
10: दक्ष, अनुभवी, विशेषज्ञ चिकित्सकबाट सफल उपचार, आकस्मिक प्रसुति जन्ने शल्यक्रिया सेवा, हाड जोड्ने, खुस्केको, भाँचिएको उपचार सेवा, आँखा सम्बन्धी जाँच तथा उपचार सेवा, दाँत तथा मुख सम्बन्धी जाँच तथा उपचार सेवा, USG भिडियो एक्सरे सेवा, नवजात शिशुको सामान्य तथा जटिल उपचार, नवजात शिशु स्याहार कक्षको सुविधा, अत्याधुनिक उच्च प्रविधिको भवन तथा औजार उपकरणहरूबाट सेवा, ICU र भेन्टिलेटर सहितको सेवा र अक्सिजन उत्पादन गर्ने अक्सिजन प्लान्ट तथा PCR सहितको प्रयोगशाला जस्ता सुविधा। सुन्नु भए त?
8: मजाले सुने। अब बिरामी लिएर जिल्ला अस्पताल रामेछाप तिर कुदे।
11: जिल्ला अस्पताल रामेछाप, फोन नम्बर 048-40-0114, पैसा नलाग्ने टोल फ्री नम्बर 1660-48-54-114, वेबसाइट रामेछाप हस्पिटल .bagmati.gov.np।
12: सगरमाथा कम्प्युटर सेन्टर मन्थली 1 रामेछापमा अब ल्यापटप किस्ताबन्दीमा सजिलै किन्नुहोस्, विशेष अफर छ।
13: अब मन पर्ने ल्यापटप किन्दा सजिलो, सिर्फ 40% डाउन पेमेन्ट तिर्नुहोस् र बाँकी रकम मासिक किस्तामा।
12: हाम्रा विशेषताहरू
13: 40% मात्रै डाउन पेमेन्ट,
12: सजिलो मासिक किस्ता सुविधा,
13: विभिन्न ब्रान्डका नयाँ ल्यापटप उपलब्ध,
12: विद्यार्थी, अफिस तथा प्रोफेसनल प्रयोगका लागि उपयुक्त,
13: आवश्यक कागजातहरू,
12: नागरिकताको प्रमाण पत्र, राष्ट्रिय परिचय पत्र,
13: ठेगाना सगरमाथा कम्प्युटर मन्थली 1 रानीछाप।
12: थप जानकारीका लागि सम्पर्क नम्बर 9845-43-255, 048-45-1006, इमेल scsinfo106@gmail.com। आजै सम्पर्क गर्नुहोस् र 40% डाउन पेमेन्टमा ल्यापटप घर लैजानुहोस्। सीमित समयको अफर नछुटाउनुहोस्।
3: हजुरको आवाज हजुरकै साथ, यो हो हजुरको रेडियो 102.1 MHz।

0: हजुरको रेडियो 102.1 मेगाहर्ज
1: काममा लगाएको पाइएमा कानुन अनुसार कडा कारवाही हुने व्यवस्था रहेको छ।
2: यहाँ साउजी को हुनुहुन्छ? यता बोलाउनुस्।
3: माउ किन खोज्नु भएको होला? हजुर को पर्नुभयो?
2: रेडियोमा बाल बालिकालाई श्रममा नलगाऊ भनेर सुन्ने अनि आफै काममा लगाउने?
3: हजुर रेडियोले त भनिरहन्छ नि यिनीहरूलाई मैले काम नदिए भोकै पर्दैन, त्यही भएर मैले खाना बस्न दिएको छु, काम लिएको छु। हजुरहरूलाई के मतलब भयो यस्तो कुरा?
2: हेर्नुहोस्, हामी श्रम कार्यालय र प्रहरी कार्यालयबाट आएका हौ। तपाईँ विरुद्ध बाल श्रम शोषण गरेको उजुरी पारेको छ, तपाईँ हामीसँग जानुपर्छ, हिँड्नुहोस्।
3: होइन हजुर होइन, कसले उजुरी गर्यो? मैले त त्यस्तो गरेको छैन हजुर, मैले त उनीहरूकै लागि गरेको, त्यो यसो नगरौँ न हजुर।
4: तपाईले पनि बाल बालिकालाई कामदारका रूपमा घर तथा कारखाना वा अन्यत्र कतै काममा लगाउनु भएको छ भने कुनै पनि बेला कारवाहीमा पर्न सक्नुहुन्छ। 14 वर्ष मुनिका बाल बालिकालाई काममा लगाएको पाइए 10,000 रुपियाँसम्म जरिवाना र 1 वर्षसम्म कैद वा दुवै सजाय हुन सक्छ।
5: सबै प्रकारका बाल श्रम उन्मूलन गर्न एकजुट हौ, बाल श्रम अनुगमन संयन्त्र बलियो बनाऊ, बाल बालिकालाई श्रम होइन शिक्षा दिऊ।
6: नेपाल सरकार विज्ञापन बोर्ड।
7: सूर्यज्योति लाइफ इन्सुरेन्स कम्पनीले अधिकतम 100% छुट लिएर आएको छ। यदि समयमै प्रिमियम नतिरेको कारण तपाईँको जीवन बीमा ल्याप्स भएको छ भने यही असार 26 गते भित्र नवीकरण गरी विलम्ब शुल्कमा अधिकतम 100% छुट पाउनुहोस्। नवीकरण शुल्क अनलाइन मार्फत वा नजिकैको शाखा कार्यालयमा गई बुझाउन सकिनेछ। थप जानकारीका लागि आजै सम्पर्क गर्नुहोस्। सूर्यज्योति लाइफ, जीवनको लागि।
8: बुढा, डस्ना बनाएको 1 वर्ष नि भएको छैन, साह्रै ढाड दुखाएर हैरान पार्यो। सिरक पनि उस्तै छ, यता पोका उता पोका, डस्ना पनि फाट नागेर बाहिर झरिसक्यो। उफ, हैरान भए म त।
9: के गर्नु त बुढी, उबेलामा घरमै आएको ट्र्याक्टरवालालाई बोलाएर बनाइयो। मैले त भनेकै हो नि ओम कपास उद्योगमा जाउँ भनेर। तिमीलाई लाज लाग्छ पुरानो कपडा बोकेर ओम कपास उद्योगमा जानलाई?
10: हजुर, विश्वास दिनु र भरपर्दो ओम कपास उद्योग ग्वालटार सिन्धुली, यहाँ नयाँ सेतो र कालो दुवै कपासको सिरक डस्ना बनाइन्छ।
8: प्रोप्राइटर ओम बहादुर पुलामी मगर, मनिका पुलामी मगर। सम्पर्क नम्बर 98692544।
10: 98 40 37 78 93। ओम कपास उद्योग गोलन्जोर गाउँपालिका 3 ग्वालटार सिन्धुली।
11: सूचना सूचना सूचना।
12: यस जिल्ला अस्पताल रामेछापमा सामाजिक सेवा इकाई कार्यक्रम सञ्चालनमा रहेको छ। यस अन्तर्गत लक्षित समूह गरीब, असहाय, अपाङ्गता भएको व्यक्ति, ज्येष्ठ नागरिक, शहीद परिवार, प्रहरी हिरासतमा भएका थुनुवा बिरामी, विपद एवं प्राकृतिक प्रकोप आदिबाट पीड़ित व्यक्ति, लैंगिक हिंसाबाट पीड़ित, सीमान्तकृत तथा लोपन्मुख आदिवासी जनजाति आदि जसको आर्थिक अवस्था कमजोर भई स्वास्थ्य सेवाको पहुँचमा नपुग्नु भएको नागरिकहरूलाई यस इकाई मार्फत उपचारमा लाग्ने खर्च, आंशिक वा पूर्ण रूपमा निशुल्क सेवा उपलब्ध गराइनेछ। सो सेवा लिन आउँदा सम्बन्धित वडा कार्यालयको सिफारिश पत्रका साथ नागरिकताको प्रतिलिपि वा परिचय पत्र अनिवार्य रूपमा ल्याउनु पर्नेछ।
11: जिल्ला अस्पताल रामेछाप।
13: मुख्यमन्त्री जनता स्वास्थ्य कार्यक्रम सम्बन्धी जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र रामेछापको सूचना।
14: बागमती प्रदेशभित्र स्थायी बसोबास भएका 30 वर्ष भन्दा माथि उमेर समूहका सम्पूर्ण नागरिकहरूलाई नसर्ने रोगबाट समयमै निदान, परीक्षण, परामर्श र उपचारको लागि प्रत्येक सोमबार बिहान 8 बजेदेखि 10 बजेसम्म निशुल्क बीपी, सुगर, युरिन, प्रोटिन, बीएमएफ जाँच एवं ती रोगको बिरामीलाई निशुल्क परामर्श एवं उपचार सेवा उपलब्ध रहेको कुरा सबैमा सहर्ष जानकारी गराउँदछौ।
13: सम्पर्क नम्बर 9844021369। जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र मन्थली रामेछाप।
15: हजुरको आवाज हजुरकै साथ, यो हो हजुरको रेडियो 102.1 मेगाहर्ज।

0: हजुरको रेडियो 102.1 MHz।
1: सूचना
2: यस जिल्ला अस्पताल रामेछापमा सामाजिक सेवा इकाइ कार्यक्रम सञ्चालनमा रहेको छ। यस अन्तर्गत लक्षित समूह गरीब, असहाय, अपाङ्गता भएको व्यक्ति, ज्येष्ठ नागरिक, शहीद परिवार, प्रहरी हिरासतमा भएका थुनुवा बिरामी, विपद एवं प्राकृतिक प्रकोप आदिबाट पीड़ित व्यक्ति, लैंगिक हिंसाबाट पीड़ित, सीमान्तकृत तथा लोपनमुख आदिवासी जनजाति आदि जसको आर्थिक अवस्था कमजोर भई स्वास्थ्य सेवाको पहुँचमा नपुग्नु भएको नागरिकहरूलाई यस इकाइ मार्फत उपचारमा लाग्ने खर्च, आंशिक वा पूर्ण रूपमा निशुल्क सेवा उपलब्ध गराइनेछ। सो सेवा लिन आउँदा सम्बन्धित वडा कार्यालयको सिफारिश पत्रका साथ नागरिकताको प्रतिलिपि वा परिचय पत्र अनिवार्य रूपमा ल्याउनु पर्नेछ।
1: जिल्ला अस्पताल रामेछाप।
3: तपाईँले त हुस्केकै गिरिराज चल्ला पो ल्याउनु भएछ, कहाँबाट ल्याउनु भयो दाजु?
4: मैले त विराज सप्लायर्स मन्थलीबाट 150 रुपियाँ गोटामा ल्याए त नानी।
3: हुर्केकै गिरिराज चल्ला 150मा?
4: हजुर, हुर्केकै गिरिराज चल्ला मात्र 150 रुपियाँ गोटामा पाउन विराज सप्लायर्स मन्थलीलाई सम्झनुहोस्।
5: ताजा र ठुलो साइजको अण्डा होलसेल भावमा पाउन विराज सप्लायर्स।
4: विराज किसानको साथी,
5: पोषक पेलेट दानाको रामेछापको लागि आधिकारिक विक्रेता।
4: प्रोप्राइटर जय मानन्दर, फोन 0848 540 239, 0848 540 533 र 98 540 40 239। विराज सप्लायर्स, कटहर बोर्ड छेउ, मन्थली, रामेछाप।
6: सूर्य ज्योति लाइफ इन्सुरेन्स कम्पनीले अधिकतम 100% छुट लिएर आएको छ। यदि समयमै प्रिमियम नतिरेको कारण तपाईँको जीवन बीमा ल्याप्स भएको छ भने यही असार 26 गते भित्र नवीकरण गरी विलम्ब शुल्कमा अधिकतम 100% छुट पाउनुहोस्। नवीकरण शुल्क अनलाइन मार्फत वा नजिकैको शाखा कार्यालयमा गई बुझाउन सकिनेछ। थप जानकारीका लागि आजै सम्पर्क गर्नुहोस्। सूर्य ज्योति लाइफ, जीवनको लागि।
7: Please, not food.

0: हजुरको रेडियो 102.1 MHz।
1: हावाहुरी चलेको बेला के गर्ने?
2: घरको झ्याल र ढोका बन्द गर्ने,
1: आगोका स्रोतहरू बन्द गर्ने,
2: मोटरसाइकल गाडी चलाइरहेको भए रोकेर सुरक्षित स्थानमा बस्ने,
1: भीड़भाड़मा भए नआत्तिने, भागदौड़ नगर्ने, बिस्तारै सुरक्षित स्थानमा लाग्ने,
2: खुल्ला स्थानमा हुँदा सुरक्षित स्थानमा बस्ने,
1: कतै सुरक्षित ओत नभेटे थुचुक्क बसेर दुवै हातले टाउको छोपी घोप्टो पर्ने,
2: हावाहुरी चलेको बेला के नगर्ने?
1: कमजोर संरचना, अग्ला रुख, टेलिफोन र बिजुलीको खम्बा तथा तार मुन्तिर नबस्ने,
2: बिजुलीको तार लत्रिएको छ भने नछुने,
1: बिजुलीका तार ठोकिएर सर्ट सर्किट हुन सक्ने भएकाले विद्युतीय उपकरण नचलाउने,
2: उडाएर आएको सामानबाट

0: चोट लाग्ने जोखिम भएकाले जोखिमयुक्त स्थानमा नबस्ने।
1: जनहितका लागि हजुरको रेडियो 102.1 मेगाहर्जद्वारा जारी सन्देश।
2: सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनीले अधिकतम 100% छुट लिएर आएको छ। यदि समयमै प्रिमियम नतिरेको कारण तपाईँको जीवन बीमा ल्याप्स भएको छ भने यही असार 26 गते भित्र नवीकरण गरी विलम्ब शुल्कमा अधिकतम 100% छुट पाउनुहोस्। नवीकरण शुल्क अनलाइन मार्फत वा नजिकैको शाखा कार्यालयमा गई बुझाउन सकिनेछ। थप जानकारीका लागि आजै सम्पर्क गर्नुहोस्। सूर्यज्योति लाइफ, जीवनको लागि।
3: रामेछाप उद्योग वाणिज्य संघको सदस्यता नवीकरण सम्बन्धी सूचना।
0: रामेछाप उद्योग वाणिज्य संघको विधान बमोजिम आर्थिक वर्ष 2083-84 का लागि सदस्यता नवीकरण खुला भएको छ। 2083 साल असार मसान्त भित्र तोकिएको शुल्क र आवश्यक कागजात सहित नवीकरण गर्नुहुन अनुरोध छ। म्याद भित्र नवीकरण नगरेमा सदस्यता स्वत खारिज हुनेछ र सदस्य संरक्षण हितकोषको सेवाबाट वञ्चित हुनुपर्नेछ।
3: आवश्यक कागजात:
0: सदस्यता परिचय पत्र,
3: व्यवसाय दर्ता तथा पछिल्लो नवीकरणको प्रमाण
0: र तोकिएको नवीकरण शुल्क।
3: अन्तिम मिति 2083 साल असार मसान्तसम्म।
0: सदस्य संरक्षण हितकोषबाट संघको सदस्यहरूले आर्थिक वर्ष 2083-84 पाउने सेवाहरू:
3: सदस्य मृत्यु,
0: नगद राहत रु 20,000 रुपियाँ,
3: दुर्घटना स्वास्थ्य उपचार,
0: उपचार सम्पूर्ण बिलको 15% वा रु 15,000 मध्ये कुन कम हुन्छ सोही अनुसार भुक्तानी गरिने,
3: व्यावसायिक क्षतिपूर्ति, आग लागि प्राकृतिक
0: राहत प्याकेज, प्रहरी सर्जीमन मुचुल्काको आधारमा रु 30,000 भुक्तानी गरिने,
3: अपाङ्गता,
0: एकमुष्ट आर्थिक सहयोग, पूर्ण अपाङ्गता मापदण्ड भित्र भए रु 20,000 र आंशिक अपाङ्गता नेपाल सरकारको वर्गीकरणको मापदण्ड भित्र भए रु 5,000-10,000।
3: थप जानकारीको लागि सम्पर्क नम्बर 0848-540-028, 98-543-0028। रामेछाप उद्योग वाणिज्य संघ कार्यालय रामेछाप।
4: के तपाई वा तपाईले चिनेको कोही लैंगिक हिंसा, दुर्व्यवहार वा अन्यायमा पर्नु भएको छ? कतै न्याय र उपचारको खोजीमा कहाँ जाने भनेर अलमलमा त हुनुहुन्न?
0: चिन्ता नगर्नुहोस्, तपाईसँगै छ रामेछाप अस्पतालको एकद्वार संकट व्यवस्थापन केन्द्र ओसीएमसी।
4: यहाँ हिंसा प्रभावित महिला, बालबालिका तथा पुरुषहरूका लागि बिना भेदभाव एकै स्थानबाट सेवा प्रदान गरिन्छ।
0: हजुर, यहाँ शारीरिक चोटपटकको उपचार र निशुल्क चिकित्सकीय जाँच,
4: कानूनी उपचारका लागि फोरेन्सिक परीक्षण,
0: मनोसामाजिक परामर्श र सुरक्षाको व्यवस्था,
4: आवश्यक परेमा सुरक्षित आवास र पुनर्स्थापनाको समन्वय।
0: हिंसा सहनु हुँदैन, आवाज उठाउनु पर्छ। रामेछाप अस्पतालमा स्थापना भएको ओसीएमसीले 2079 सालदेखि निरन्तर तपाईँको गोपनीयता कायम राख्दै सेवा दिँदै आएको छ।
4: थप जानकारीको लागि आजै सम्पर्क गर्नुहोस्। रामेछाप अस्पताल रामेछाप, सम्पर्क नम्बर 97-65-20-33-84 वा 98-44-44-10-40, इमेल dhramechap@gmail.com।
0: हिंसामुक्त समाज निर्माणमा हाम्रो साथ एकद्वार संकट व्यवस्थापन केन्द्र रामेछाप अस्पताल रामेछाप।
3: सार्वजनिक सुनवाई सञ्चालन हुने सम्बन्धी रामेछाप नगरपालिकाको सूचना।
0: रामेछाप नगरपालिकाद्वारा चालू आर्थिक वर्ष 2082-83 तेस्रो चौमासिक अवधिको आय व्यय तथा सम्पन्न भए गरेका विकास निर्माणका गतिविधिहरू र सेवा प्रभावको अवस्थाका बारेमा आम नगरवासीहरूलाई सुसूचित गराउन तथा सरोकारवालाहरूका धारणा एवं पृष्ठपोषण लिनका लागि सार्वजनिक सुनवाई कार्यक्रम राखिएकोले सो कार्यक्रममा उपस्थित भइदिनु हुन आम नगरवासीहरूमा हार्दिक अनुरोध गरिन्छ।
3: सार्वजनिक सुनवाई सञ्चालन हुने मिति, समय र स्थान।
0: मिति 2083 साल असार 28 गते आइतबार।
3: समय बिहान 10 बजेदेखि।
0: स्थान नगरपालिका सभाहल रामेछाप नगरपालिका रामेछाप।
3: रामेछाप नगरपालिका नगर कार्यपालिकाको कार्यालय रामेछाप बजार रामेछाप।
4: QAA प्राप्त बानेश्वर बहुमुखी क्याम्पस शान्तिनगर बानेश्वर काठमाडौँको नयाँ भर्ना सम्बन्धी सूचना।
0: लामो शैक्षिक इतिहास भएको त्रिविद्वारा सञ्चालित बोर्ड परीक्षामा राम्रो रिजल्ट ल्याउन सफल QAA प्राप्त यस बानेश्वर बहुमुखी क्याम्पसमा बिहानी समयमा BBS, BA र BED प्रथम वर्षमा शैक्षिक सत्र 2083-84 लागि भर्ना खुल्यो। साथै विद्यालय व्यवस्थापन समितिको स्वीकृतिमा बिहानी समयमा कक्षा 11 साइन्स म्यानेजमेन्ट एन्ड ह्युमेनिटी, कम्प्युटर साइन्स र एजुकेशनमा धमाधम भर्ना भइरहेको छ।
4: क्याम्पस लोकेसन काठमाडौँको तीनकुने गैरी गाउँ पेट्रोल पम्पबाट 200 मिटर भित्र बागमती पुल सँगै बानेश्वर बहुमुखी क्याम्पस शान्तिनगर काठमाडौँ। थप जानकारीको लागि सम्पर्क नम्बर 01-46-30-310, 98-51-40-41-98 र 98-41-25-59-57। महिला दिदी बहिनीहरूको लागि खुसीको खबर, हरेक महिनाको अन्तिम शनिबार बिहान 10 बजेदेखि दिउँसो 3 बजेसम्म यस सुनकोशी सामुदायिक अस्पताल खुरकोटमा महिला रोग विशेषज्ञ गाइनोलोजिस्ट डाक्टर आस्मा अधिकारी आउनुहुने भएकोले सम्पूर्ण महिला दिदी बहिनीहरूले चेक जाँच गराई समयमै रोगको उपचार गराउनुहोला। थप जानकारीको लागि सम्पर्क नम्बर 98-51-043-230, 97-67-65-24-99। सुनकोशी सामुदायिक अस्पताल खुरकोट सिन्धुली। विषादयुक्त खाना त्यागौं, रैथाने बालीतिर लागौं।
0: जुन माटोमा हामी जन्मियौं त्यही माटो आज आफ्नो मौलिक पहिचान खोजिरहेको छ।
4: आदरणीय किसान दाजुभाइ दिदी बहिनीहरू, के तपाईँले याद गर्नु भएको छ हाम्रा पुर्खाहरू कति बलिया र निरोगी थिए? उनीहरूको त्यो शक्ति बजारको महँगो प्याकेटको खानेकुरामा होइन, हाम्रै पाको बारीमा फल्ने कोदो, फापर, जौ, उवा, चिनो, कागुन र लट्टेमा थियो।
0: हामीले किन रैथाने बाली नै लगाउनु पर्छ त? आज गाउँ घरमा सुगर, प्रेसर र ग्यास्ट्रिकका बिरामी किन बढ्दैछन्? किनभने हामीले आफ्ना पोसिला रैथाने बाली छोड्यौं। कोदो र कागुन औषधि हुन्। फापरले हाम्रो मुटु जोगाउँछ र रक्तचाप नियन्त्रण गर्छ। यी बालीहरू हामीलाई बचाउन हाम्रै माटोमा जन्मिएका हुन्।
4: माटोको वरदान। हाम्रा कतिपय बारी बाजा छन्, कति रुखा छन्, तर याद राख्नुहोस्, जहाँ अरू केही फल्दैन त्यहाँ हाम्रा रैथाने बालीहरू मुस्कुराउँदै फल्न सक्छन्। थोरै लगानी, थोरै सिँचाई र खडेरीमा पनि नडगमगाउने यी बालीहरू जलवायु परिवर्तनको यो समयमा हाम्रा सच्चा साथी हुन्।
0: यदि हामीले आफ्नै माटोको बिउ जोगाएनौ भने भोलि हाम्रा सन्ततिले कुन मुखले आफूलाई रामेछापको सन्तान भन्लान्।
4: परनिर्भरताको अन्त्य। बाहिरबाट आउने विषादयुक्त चामल र पिठोमा कतिन्जेल भर पर्ने। आफ्नै बारीमा चिनो र कागुनो फलाउ। आफ्नै घरको पोसिलो खानेकुरा खाऊ र आत्मनिर्भर बनाऊ।
0: किसान दाजुभाइ तथा दिदी बहिनीहरू, अहिलेको मौसम खेती गर्ने समय हो। आउनुहोस्, आफ्ना बाँझा खेत बारीमा फेरि एकपटक रैथाने बालीको बिउ छरौ। ती बिउहरू मात्र होइनन्, हाम्रा पुर्खाको आशिष र हाम्रा सन्तानको भविष्य हुन्। रैथाने बालीको खेती प्रविधि, उन्नत बिउ र अन्य सहयोगका लागि आजै रामेछाप नगरपालिकाको कृषि विकास शाखामा सम्पर्क राख्नुहोस्।
4: आफ्नो बिउ जोगाऊ, आफ्नै खेतीमा रमाऊ, स्वस्थ र समृद्ध रामेछाप बनाऊ।

0: हजुरको रेडियो 102.1 MHz।
1: सूर्य ज्योति लाइफ इन्स्योरेन्स कम्पनीले अधिकतम 100% सम्म छुट लिएर आएको छ। यदि समयमै प्रिमियम नतिरेको कारण तपाईँको जीवन बीमा ल्याप्स भएको छ भने यही असार 26 गते भित्र नवीकरण गरी विलम्ब शुल्कमा अधिकतम 100% सम्म छुट पाउनुहोस्। नवीकरण शुल्क अनलाइन मार्फत वा नजिकैको शाखा कार्यालयमा गई बुझाउन सकिनेछ। थप जानकारीका लागि आजै सम्पर्क गर्नुहोस्। सूर्य ज्योति लाइफ, जीवनको लागि।
2: रैथाने बाली लगाउनुका मुख्य फाइदाहरू:
3: न्यून लागत र सजिलो खेती। यी बालीहरू कम उब्जाउ हुने रुख हो र भिरालो जमिनमा पनि सजिलै फलाउन सकिन्छ। यसका लागि महँगा रासायनिक मल र विषादीको आवश्यक पर्दैन, जसले गर्दा खेतीको लागत कम हुन्छ।
2: जलवायु अनुकूलन र सहनशीलता। रैथाने बालीहरू खडेरी र प्रतिकूल मौसम सहन सक्ने क्षमताका हुन्छन्। जलवायु परिवर्तनको यो समयमा थोरै सिँचाइमा पनि यिनले सन्तोषजनक उत्पादन दिन्छन्।
3: अमूल्य पोषक तत्व र स्वास्थ्य लाभ। कोदो क्याल्सियम, फलाम र फाइबरको धनी स्रोत हो, जसले मधुमेह, उच्च रक्तचाप र मुटु रोग नियन्त्रणमा मदत गर्छ।
2: फापर, यसमा पाइने रुटिन तत्वले रक्तनली मजबुत बनाउँछ र रक्त संचारमा सुधार ल्याउँछ।
3: लट्टे मार्से, फलाम क्याल्सियम र उच्च गुणस्तरको प्रोटिन पाइने हुनाले यो बालबालिका र सुत्केरीका लागि निकै पोषिलो हुन्छ।
2: माटोको उर्वरा शक्तिमा सुधार। सिमी, मस्याङ र गहत जस्ता दलहन बालीले माटोमा नाइट्रोजन स्थिर गरी जमिनको उर्वरा शक्ति बढाउँछन्।
3: आर्थिक आमदानी र आत्मनिर्भरता। आज भोलि सहरमा रैथाने बालीको माग र मूल्य दुवै बढ्दो छ। यसको व्यवसायिक खेती र परिकार विविधीकरण, बिस्कुट, केक, पाउरोटी आदिबाट कृषकले राम्रो आमदानी गर्न सक्छन्।
2: रैथाने बाली बचाउ, स्वस्थ जीवन, सुरक्षित भविष्य निर्माण गरौ। रामेछाप नगरपालिका कृषि विकास शाखाद्वारा जनहितमा जारी सन्देश।
4: सगरमाथा कम्प्युटर सेन्टर मन्थली एक रामेछापमा अब ल्यापटप किस्ताबन्दीमा सजिलै किन्नुहोस्। विशेष अफर छ।
5: अब मन पर्ने ल्यापटप किन्दा सजिलो, सिर्फ 40% डाउन पेमेन्ट तिर्नुहोस् र बाँकी रकम मासिक किस्तामा।
4: हाम्रा विशेषताहरू:
5: 40% मात्रै डाउन पेमेन्ट,
4: सजिलो मासिक किस्ता सुविधा,
5: विभिन्न ब्रान्डका नयाँ ल्यापटप उपलब्ध,
4: विद्यार्थी, अफिस तथा प्रोफेसनल प्रयोगका लागि उपयुक्त,
5: आवश्यक कागजातहरू,
4: नागरिकताको प्रमाण पत्र, राष्ट्रिय परिचय पत्र।
5: ठेगाना: सगरमाथा कम्प्युटर मन्थली एक रानीछाप।
4: थप जानकारीका लागि सम्पर्क नम्बर 9845443255, 0845401106, इमेल scsinfo106@gmail.com। आजै सम्पर्क गर्नुहोस् र 40% डाउन पेमेन्टमा ल्यापटप घर लैजानुहोस्। सीमित समयको अफर नछुटाउनुहोस्।
6: रामेछापवासीहरूको लागि खुसीको खबर, अब तपाईँको इलेक्ट्रिक गाडीको चिन्ता सकियो।
4: रामेछाप बजारमै खुलेको छ नयाँ अत्याधुनिक गाडी चार्जिङ सेन्टर।
6: अब लामो यात्रा होस् या दैनिक गुडाई, तपाईँको गाडी सधैँ तयार।
4: छिटो र सुरक्षित चार्जिङ, अत्याधुनिक प्रविधि, सहज पहुँच रामेछाप बजारमै। यही वैशाख 1 गते नयाँ वर्षदेखि रामेछाप बजारमा सञ्चालनमा आउँदैछ रामेछाप चार्जिङ सेन्टर। समय बचत गर्नुहोस्, ऊर्जा बनाउनुहोस् र वातावरण मैत्री यात्रा रोज्नुहोस्।
6: प्रोपाइटर कुमार तामाङ, सम्पर्क नम्बर 9863295535। रामेछाप चार्जिङ सेन्टर, वडा नम्बर 8 को वडा कार्यालय अगाडि, रामेछाप बजार, रामेछाप।
4: आजै आउनुहोस् रामेछाप चार्जिङ सेन्टरमा, चार्ज गरौ अघि बढौ।
7: ए बुहारी, साह्रै मासु खान मन लागेको छ। भोलिका लागि तरकारी पनि सकिएको छ। फेरि तिम्री आमाले फलफुल खान मन लाग्यो भनेकी छे, जाऊ त लिएर आऊ।
8: ल्याउनु त ल्याउने बुबा, तर यो रामेछाप बजारमा मासु, तरकारी र फलफुल सबै एकै ठाउँमा पाइने पसल पनि त हुनु पर्यो नि।
7: ए पिरले कि बुहारी, रामेछाप मिट सप एन्ड कोल्ड स्टोर छँदैछ नि, तुरुन्तै त्यहाँ गएर लिएर आइहाल त।
9: हजुर,
4: रामेछाप मिर्सप एण्ड कोल स्टोरमा कुखुरा खसी र रागोको मासु पाइनुका साथै फलफूल तथा तरकारी पनि सुपथ मूल्यमा पाइन्छ। जिउँदो कुखुरा चाहिएमा पनि हामीलाई सम्झनुहोस्, यहाँ होम डेलिभरीको पनि व्यवस्था छ।
5: आधुनिक मिसिनबाट कुखुरा तयार गरिनुका साथै किमा पनि पाइन्छ।
8: प्रोप्राइटर राम बहादुर शाही, सम्पर्क नम्बर 9848-76-48-03, रामेछाप मिर्सप एण्ड कोल स्टोर, रामेछाप अस्पताल जाने रोड, रामेछाप बजार, रामेछाप।
4: रामेछाप नगरपालिकाको अनुरोध।
8: घरेलु हिंसा, महिला हिंसा, फरक क्षमता भएका ज्येष्ठ नागरिक र एकल महिलाहरूका समस्या तथा गुनासोहरू वडा कार्यालयबाट सुनवाई हुन्छ, जसमा प्रत्यक्ष रामेछाप नगरपालिका महिला बालबालिका शाखाबाट पनि सेवा लिन सक्नुहुनेछ। यो सेवा निशुल्क पाइन्छ।
4: रामेछाप नगरपालिका नगर कार्यपालिकाको कार्यालय, रामेछाप बजार, रामेछाप।
0: तिमीले त कस्तो नयाँ डिजाइनको गहना बनाएछौ त है, कहाँ बनाएर ल्याएको? आफ्नो त पुरानै डिजाइनको भइसक्यो, आज भोलि चलेको नयाँ डिजाइनको बनाउन पाए हुन्थ्यो नि है।
9: लौ के पिर गरिरहेको? हाम्रै रामेछाप तल्लो बजारमा रहेको प्रशंसा सुशील सुनचाँदी पसल छँदैछ नि। त्यहाँ त अर्डर अनुसार सुनचाँदीको गरगहना आधुनिक डिजाइनमा ग्यारेन्टीका साथ बनाउनुका साथै पुरानोसँग नयाँ गरगहना साटिन्छ नि।
4: प्रोप्राइटर सुशील लोहार, सम्पर्क नम्बर 9848-87-828, 9827-8282। प्रशंसा सुशील सुनचाँदी पसल, रामेछाप नगरपालिका 8, तल्लो बजार, रामेछाप।
10: भाउजू, केही गर्दा रोग निको भएन भन्नुहुन्थ्यो, अहिले त छरीतिर राम्री पो देख्छु त, कसरी?
11: के जिस्के किने, शुभजीवन हस्पिटल खुर्कुटमा त महिलाहरूका लागि त जस्तो सुकै उपचार पनि हुँदो रहेछ, रोग त टाढै निकाले जस्तो भयो चटक्कै।
4: हजुर, लामो समयको अनुभव प्राप्त वरिष्ठ स्त्री रोग विशेषज्ञ डाक्टरको प्रत्यक्ष निगरानीमा सबै खाले स्त्री रोगहरूको उपचार र वरिष्ठ हाडजोड्ने विशेषज्ञ डाक्टरद्वारा उपचार गर्नका लागि शुभजीवन अस्पताल खुर्कुट जाउँ।
10: महिलाहरूको तल्लो पेट दुख्ने, भुक्ताङ्ग चिलाउने, सेतो पानी बग्ने, गर्भजाँच, भिडियो एक्सरे, वैधानिक एवं सुरक्षित गर्भपतन र प्रसुति तथा अपरेशन सेवाका लागि शुभजीवन हस्पिटल।
4: हात खुट्टा तथा जोड्नीहरू भाँचिएको जटिल खालको अपरेशन गर्नुपर्ने अवस्थामा यहाँ सिआम मेसिनको सहायताबाट सजिलो, सुरक्षित र आधुनिक प्रविधिबाट स्टिल रड जडान गरी अपरेशन गर्न सकिने व्यवस्था र लामो समयदेखि राखेको स्टिल रड अपरेशनद्वारा निकालिनेछ।
2: गोलमजुर गाउँपालिका वडा नम्बर 7 का 70 वर्ष माथिका ज्येष्ठ नागरिकहरूलाई उपचार खर्चमा 25% र औषधिमा 5% छुट।
4: वडा नम्बर 7 बाहेक नेपालभरका ज्येष्ठ नागरिकहरूका लागि उपचार खर्चमा 20% र औषधिमा 5% छुट उपलब्ध गराइनेछ। ज्येष्ठ नागरिकहरू बाहेक गोलमजुर गाउँपालिकावासी बिरामीहरूलाई उपचारमा 15% र औषधिमा 5% छुटको व्यवस्था छ। गोलमजुर गाउँपालिका भन्दा अन्य जिल्ला र पालिकाहरूबाट सेवा लिन आउने बिरामीहरूका लागि उपचार खर्चमा 10% र औषधिमा 3% छुट उपलब्ध छ।
12: महिला तथा स्त्री रोग परामर्शका साथै हरेक महिनाको पहिलो शनिबार काठमाडौँका वरिष्ठ डाक्टरद्वारा मनोचिकित्सा तथा नशा सम्बन्धी रोगको सफल उपचार पनि भइरहेको छ।
13: हरेक दिन जनरल ओपिडी सेवा पनि विगतका दिन जस्तै दिनौ सञ्चालन भइरहेको छ है। अब स्त्री रोग सम्बन्धी कुनै पनि उपचारका लागि काठमाडौँ जानै पर्दैन।
10: जानकारीका लागि शुभजीवन हस्पिटल खुर्कोट सिन्धुली,
12: सम्पर्क नम्बर 0475-94-66, 98-692-65-998।

0: हजुरको रेडियो 102.1 मेगाहर्ज।
1: सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनीले अधिकतम 100% सम्म छुट लिएर आएको छ। यदि समयमै प्रिमियम नतिरेको कारण तपाईँको जीवन बीमा ल्याप्स भएको छ भने यही असार 26 गते भित्र नवीकरण गरी विलम्ब शुल्कमा अधिकतम 100% सम्म छुट पाउनुहोस्। नवीकरण शुल्क अनलाइन मार्फत वा नजिकैको शाखा कार्यालयमा गई बुझाउन सकिनेछ। थप जानकारीका लागि आजै सम्पर्क गर्नुहोस्। सूर्यज्योति लाइफ, जीवनको लागि।
2: तन्नै पैसो कमाइएला भनेर 100/36 ब्याजमा ऋण काटेर विदेश आइयो। यहाँ त झन अलपत्र, ताबाट उफ्रेको माछो भुङ्रोमा भन्थे हो रहेछ।
3: कतिखेर विदेश पुगाउला र रुखमा फलेको पैसा टिपाउला जस्तो गरी हतार हामीले नै गरे। नेपालमा छँदै हामीलाई पनि सिप सिकेर मात्र विदेश जाउन त भने हो नि, त्यो बेला सुनेर पनि उडायो। अब अहिले यो दुःख
2: त्यही त, हाम्रै गाउँको धुर्बेला हेर्न, सिप सिकेर आएको रहेछ, कमाइ पनि गतिलो छ, काम पनि हाम्रो जस्तो गाह्रो छैन। म र कति खुसी छ हेर त।
4: सिप नसिकी विदेश जाँदा दुःख पाइन्छ, पछुताउनु पर्छ, स्वदेशमै सिप सिकेर मात्रै जाऊ।
5: थप जानकारी र वैदेशिक रोजगारी सम्बन्धी अन्य जस्तो सुकै सूचना तथा जानकारी चाहिएमा
6: आप्रवासी स्रोत केन्द्र जिल्ला प्रशासन कार्यालय रामेछापको कोठा नम्बर 9 मन्थली, सम्पर्क नम्बर 0485430 98, 0485430 98।
5: नेपाल सरकार र स्विस सरकारको द्विपक्षीय सम्झौता अनुसार हेलबेकास नेपालको प्राविधिक सहयोगमा सुरक्षित आप्रवासन परियोजना सामी।
6: मन्थली नगरपालिका, रामेछाप नगरपालिका, सुनापति गाउँपालिका, दोरम्बा सैलुङ गाउँपालिका, खानादेवी गाउँपालिका, गोकुलगंगा गाउँपालिका, उमाकुण्डा गाउँपालिका र लिखु तामाकोशी गाउँपालिकाको संयुक्त पहल। वाउ हैन, हिजो घरमा जाँदा त्यस्तै चमक, आज अफिसमा आयो त्यस्तै चमक छ। यति धेरै घर अफिसको लागि चाहिने डेकोरेसनको सामान चाहिँ कहिले ल्यायो नि, अनि कहाँबाट ल्यायो?
7: कहाँबाट हुनु नि, हाम्रै मन्थली कटरपुर नजिकै रहेको वीरगंज फर्निसिङ एन्ड सप्लाइजबाट ल्याएको नि। त्यहाँ त घर अफिसको लागि चाहिने डेकोरेसनको सम्पूर्ण सामग्रीहरू, काठ, स्टिलका फर्निचर, प्लास्टिकका भाँडाहरू एकै ठाउँमा पाइन्छ नि। भएन धेरै नभनौ, भनी साध्य छैन, त्यही जाऊ, आफूलाई आवश्यक पर्ने सामान छानी छानी ल्याऊ।
6: प्रोप्राइटर सञ्जित मल्ल ठकुरी, सम्पर्क नम्बर 9845853765, वीरगंज फर्निसिङ एन्ड सप्लायर्स, मन्थली नगरपालिका 1 कटर बोर्ड रामेछाप। यसपालि आफ्नो लागि अफिस ड्रेस, छोराको लागि स्कुल ड्रेस, तिम्रो लागि कुर्ता सुरुवाल, अनि यसो बिहे पार्टीहरूमा लगाउन कोट प्यान्ट र दौरा सुरुवाल सिलाउनु पर्ने, यो सबैको लागि कपडा र एकै ठाउँमा सिलाउन मिल्ने ठाउँ चाहिँ कहाँ होला?
7: ल हजुर, किन चिन्ता गर्नु भएको? स्वदेशी तथा विदेशी विभिन्न ब्रान्डका क्वालिटीका कपडाहरू पाइनुका साथै दौरा सुरुवाल, कोट प्यान्ट, स्कुल कलेजका ड्रेस, अफिसका ड्रेसहरू भनेकै समयमा सिलाइने पसल खुलिसक्यो नि। त्यहाँ त एक जोर कोट प्यान्ट सिलाउँदा सर्ट, टाई र कोट कभर पनि फ्रीमा दिने रहेछ नि।
6: हो र, कहाँ? अनि सम्पर्क नम्बर?
7: प्रोप्राइटर कृष्ण बहादुर नेपाली, सम्पर्क नम्बर चाहिँ 97652769636, 98174745746। सिद्धगढी टेलरिङ सेन्टर, गोलन्जर 5 खनिया खर्क, 3 कन्या जाने बाटो, सिन्धुली।
8: के तपाईँ कब्जियत, पाइल्स, फिसर तथा फिस्टुला जस्ता समस्याबाट पीडित हुनुहुन्छ?
9: के तपाईँलाई दिसा बस्दा रगत आउने वा दिसा घरबाट मासु बाहिर निस्कने जस्ता समस्या छन्?
8: यदि तपाईँ यस्ता समस्याबाट पीडित हुनुहुन्छ भने तुरुन्तै आयुर्वेद अस्पताल मन्थलीमा सम्पर्क गर्नुहोस्।
9: यस्ता समस्याहरूका लागि आयुर्वेद अस्पताल मन्थलीले काठमाडौँबाट विशेषज्ञ चिकित्सक बोलाई छार सूत्र विधिद्वारा उपचार गर्दै आएको छ।
8: विस्तृत जानकारीको लागि आयुर्वेद तथा वैकल्पिक चिकित्सालय मन्थली अस्पताल, पुरानो भवन, मन्थली, रामेछाप।
9: सम्पर्क नम्बर 0845410043, 98630023422।
10: सामाजिक सञ्जालको अधिक प्रयोगले व्यक्तिमा एक्लोपन, परिवारमा अविश्वास र कलहका साथै समाजमा नकारात्मक प्रभाव पार्न थालेको छ।
11: गलत एवं भ्रमपूर्ण सामग्रीका साथै अश्लील र नकारात्मक सामग्री पोस्ट र शेयर नगरौं।
10: सामाजिक सञ्जाललाई नयाँ प्रविधि र विषयवस्तुको जानकारी लिने तथा अध्ययन अनुसन्धान गर्ने माध्यमको रूपमा सदुपयोग गरौं।
11: अरूको अश्लील फोटो तथा भिडियो खिचेर अपलोड गर्ने, द्वन्द बढाउने, हिंसा फैलाउने र चरित्र हत्या गर्ने सामग्रीहरू नराखौं।
10: अरूलाई होच्याउने, निज देखाउने तथा तथ्य बंग्याई चरित्र हत्या गर्ने जस्ता कार्य दण्डनीय हुन्छ।
11: यस्ता कार्य गर्नेलाई विद्युतीय कारोबार ऐन अनुसार साइबर अपराधमा कानूनी कार्यवाही हुन्छ।
10: सचेत बनाऊ।
11: सामाजिक सञ्जाललाई सद्भाव, सकारात्मक विचार र प्रेरणा फैलाउने माध्यम बनाऊ।
10: नेपाल सरकार विज्ञापन बोर्ड।
1: सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनीले अधिकतम 100% छुट लिएर आएको छ। यदि समयमै प्रिमियम नतिरेको कारण तपाईँको जीवन बीमा ल्याप्स भएको छ भने यही असार 26 गते भित्र नवीकरण गरी विलम्ब शुल्कमा अधिकतम 100% छुट पाउनुहोस्। नवीकरण शुल्क अनलाइन मार्फत वा नजिकैको शाखा कार्यालयमा गई बुझाउन सकिनेछ। थप जानकारीका लागि आजै सम्पर्क गर्नुहोस्। सूर्यज्योति लाइफ, जीवनको लागि।

नमस्कार राति 10 बजेको हजुरको मुख्य मुख्य समाचारमा स्वागत छ। समाचारको साथमा उपस्थित छु म श्रुतराज महता। तपाईँले यो समाचार हजुरको रेडियो 102.1 MHz इन्टरनेट अनलाइनमा हजुरको रेडियो .org.np साथै हाम्रो पात्र नेपाली पात्र हजुरको या प्रतामाको सेफएम 95 MHzबाट पनि सुनिरहनु भएको छ। नेपाल सरकारको खर्च र स्रोत परिचालनमा असन्तुलन कायमै रहेको महालेखा नियन्त्रण कार्यालयको तथ्याङ्कले देखाएको छ। बितेका 3 आर्थिक वर्षको असार 26 गतिसम्मको प्रगति हेर्दा सरकारले लक्ष्य अनुसार राजस्व उठाउन सकेको छैन। चालू आर्थिक वर्ष 2082-83 कुल 15 खर्ब 33 अर्ब रूपियाँ प्राप्तिको लक्ष्यमा जम्मा 79.49% अर्थात 12 खर्ब 18 अर्ब रूपियाँ मात्र संकलन भएको छ। खर्चतर्फ चालू आर्थिक वर्ष 19 खर्ब 64 अर्ब रूपियाँको लक्ष्यमा 79.69% अर्थात 15 खर्ब 65 अर्ब रूपियाँ मात्र खर्च भएको छ। सबैभन्दा चिन्ताको विषय पूँजीगत खर्च हो। विकास निर्माणसँग प्रत्यक्ष जोडिएको यो खर्च खस्किँदै गएको छ। गएको भदौ 24 गतेको आन्दोलनका क्रममा लुटपाट, तोडफोड र आगजनीबाट ध्वस्त बनेको विराटनगरको भाटभटेनी सुपर मार्केट आजदेखि पुनः सञ्चालनमा आएको छ। झन्डै 10 महिनापछि स्टोर खुलेकै दिन ठूलो संख्यामा ग्राहकको घुइँचो लागेको थियो। भाटभटेनीकी निर्देशक सावित्री घले गुरूङका अनुसार यो कम्पनीको ध्वस्त भएका शाखामध्ये पुनः खुल्ने 8 स्टोर हो। अब चापाको बिर्तामोड शाखा खुल्ने तयारीमा छ। गुरूङले कर्मचारी र मजदूरको निरन्तर मेहनतले स्टोर पुनः उभिएको बताउनु भएको छ। बागमती प्रदेश सरकारले सुरक्षा निकायलाई 3.25 करोड़ बराबरको विपद पूर्व तयारी सामग्री हस्तान्तरण गरेको छ। प्रदेश सरकारले 3 वटै सुरक्षा निकायलाई विपद प्रतिकारका लागि आवश्यक सामग्री उपलब्ध गराएको हो। शनिबार मुख्यमन्त्री इन्द्रबहादुर बानियाले उक्त सामग्री सुरक्षा निकायलाई हस्तान्तरण गर्नुभएको छ। प्रदेश सरकारको आन्तरिक मामिला तथा कानून मन्त्रालयको समन्वयमा प्रदेशले नेपाली सेनाका लागि 75,62,299, नेपाल प्रहरीका लागि 54,66,488 र सशस्त्र प्रहरीलाई 1,16,83,522 रूपियाँ बराबरको विपद प्रतिकारका लागि आवश्यक सामग्री उपलब्ध गराएको हो। नेपाल राष्ट्र ब्याङ्कले ब्याङ्क तथा वित्तीय संस्थालाई आफूसँग रहेका निष्क्रिय खाता न्यून गर्ने कार्ययोजना बनाई आउँदो पुष मसान्तसम्ममा लागू गर्न निर्देशन दिएको छ। राष्ट्र ब्याङ्क अन्तर्गतको ब्याङ्क तथा वित्तीय संस्था नियमन विभागले क, ख र ग वर्गका इजाजत पत्र प्राप्त ब्याङ्क तथा वित्तीय संस्थालाई जारी गरेको एकीकृत निर्देशन 2082 संशोधन गरी 1,16,83,522 रूपियाँ बराबरको विपद प्रतिकारका लागि आवश्यक सामग्री उपलब्ध गराएको हो।

आश्रय मेल मार्फत ग्राहकलाई नियमित जानकारी दिने र निष्क्रिय खातालाई सक्रिय गराउन कम्तीमा 6 महिनाको अन्तरालमा सम्पर्क गरी त्यसको अभिलेख राख्नुपर्ने व्यवस्था गरिएको छ। पुराणमा सीमित रहेको मोक्ष मार्ग बिउताउन बागमती सरकारले बजेट सहित कार्यक्रमको व्यवस्था गर्न थालेको छ। प्रदेश सरकारले शिव सर्किट परियोजना मार्फत 10 जिल्लाका 64,000 शिवलिङ्गलाई एउटै धार्मिक मार्गमा जोड्ने अभियान थालेको छ। झन्डै 1,93,00,000,000 रूपियाँ लागत अनुमान गरिएको यस परियोजनाको पहिलो चरणमा सिन्धुली काठमाडौँ र काभ्रेका लागि बजेट विनियोजन भइसकेको छ। सिन्धुलीको सुनकोशी गाउँपालिकामा रहेको आदिलिङ्ग कुशेश्वर महादेवबाट यात्राको शुरूआत हुनेछ, जहाँ अहिले 5,76,00,000 लागतको निर्माण कार्य अघि बढ़ेको छ। इन्जिनियरिङ अध्ययन अनुसार आदिलिङ्गदेखि पशुपतिनाथसम्मको यो सर्किट 955 किलोमिटर लामो हुनेछ, जस अन्तर्गत 63 किलोमिटर सड़क स्तरोन्नति र 34 किलोमिटर पुरानो पदमार्ग संरक्षण गरिनेछ। स्कन्द पुराणको हिमत खण्डमा वर्णित यो झण्डै 2,900 वर्ष पुरानो मोक्ष मार्ग पुनर्जीवित भएसँगै धार्मिक पर्यटन प्रवर्धन स्थानीय रोजगारी र आर्थिक विकासमा टेवा पुग्ने प्रदेश सरकारको दावी छ। नेपालमा कुपोषण अन्त्यका लागि पोषण मैत्री कानून पर्याप्त बजेट र जनचेतना परिहार्य रहेको सांसदहरूले बताएका छन्। बाल पोषणको अवस्था चुनौती र सरकारवालाको भूमिका विषयको राष्ट्रिय संवादमा राष्ट्रिय सभा सांसद डाक्टर अन्जान साकेले पोषण मैत्री कानून बनाउन संसद मार्फत पहल गर्ने प्रतिबद्धता जनाउनु भएको छ। नेकपा एमालेका सांसद साजिदा खातुन सिद्दिकीले शिक्षा बीमा अवधारणा लागू गरे बाल पोषण खाजा र स्वास्थ्य सेवा समेत समेट्न सकिने बताउनुभयो। यस वर्ष पनि रामेछाप जिल्लाका स्थानीय तहहरूले विकास अर्थात पुँजीगत खर्च 80% कटाउन सकेनन्। आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व नियमावली 2077ले आर्थिक वर्ष समाप्त हुनुभन्दा कम्तीमा 7 दिन अघि भुक्तानी निकासा बन्द गर्नुपर्ने व्यवस्था गरेको छ। सोही कानूनी प्रावधान अनुसार रामेछापका सबै स्थानीय तहमा असार 25 मध्यरातदेखि भुक्तानी निकासा बन्द भइसकेको छ। भुक्तानी रोकिएसँगै आर्थिक वर्ष 2082-83 खर्चको अन्तिम चित्र पनि करिब स्पष्ट भएको मन्थली नगरपालिकाले चालू आर्थिक वर्ष 82-83 कुल स्वीकृत बजेटको 85.04% बजेट खर्च गरेको छ। प्रमुख प्रशासकीय अधिकृत देवर्षी सापकोटाका अनुसार चालुतर्फ 90% र पुँजीगततर्फ 72.03% बजेट खर्च भएको छ। आर्थिक वर्ष 2082-83 लागि स्वीकृत 1,04,65,64,000 रूपियाँ बजेटमध्ये 79,43,07,000 रूपियाँ खर्च भएको प्रमुख प्रशासकीय अधिकृत सापकोटाले जानकारी दिनुभएको छ। काठमाडौँको बुद्धनगरमा आत्मदाहको प्रयास गरेका 45 वर्षीय अश्विन राउतको मृत्यु भएको छ। राउतको वीर अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो। त्रिपुरेश्वरमा बिहिबार आत्मदाह गरेका गणेश नेपालीको न्यायको माग गर्दै वीर अस्पताल अगाडिको सड़कमा प्रदर्शन गरिएको छ। सरकार र सत्तारूढ़ दल राष्ट्रपतिको विरोध गर्दै मृतकका आफन्त साथीभाइ तथा समर्थकहरू प्रदर्शनमा उत्रेका हुन्।

वैदेश रोजगारीका लागि आकर्षक तलबको प्रलोभन देखाए विभिन्न देश पठाइदिने भन्दै रकम ठगी गरेको अभियोगमा पाँचजना पक्राउ परेका छन्। केन्द्रीय प्रहरी समाचार कक्षका अनुसार सिन्धुलीका 36 वर्षीय कुनसाङ लामा, बर्दियाका 42 वर्षीय धनबहादुर साई, ताप्लेजुङका उमेश लिम्बू तनहुकी 21 वर्षीय सचिता परिया र खोटाङका 41 वर्षीय निरोज राईलाई पक्राउ गरिएको हो। प्रहरीका अनुसार कुसाङले युएई पठाइदिने भन्दै एकजना पीड़ितबाट 2,07,000 रूपियाँ, धनबहादुरले जर्जिया पठाइदिने भन्दै एकजना पीड़ितबाट 2,95,000 रूपियाँ, उमेशले बेलारूस पठाइदिने भन्दै एकजना पीड़ितबाट 5,00,000 रूपियाँ, सचिताले रोमानिया पठाइदिने भन्दै एकजना पीड़ितबाट 1,50,000 रूपियाँ तथा निरोजले टर्की पठाइदिने भन्दै दुईजना पीड़ितबाट 7,90,000 रूपियाँ लिएर सम्पर्कविहीन भएका थिए। र बझाङको केदार सिउ गाउँपालिका 7 को सुनगरे क्षेत्रमा जीप दुर्घटना हुँदा 3 जनाको ज्यान गएको छ। जिल्ला प्रशासन कार्यालयका अनुसार दुर्घटनामा 5 जना गम्भीर घाइते भएका छन्। घाइतेहरूको उद्धारका लागि हेलिकप्टर परिचालन गरिएको छ भने घाइते भएका अन्य यात्रुको उद्धार तथा उपचारको व्यवस्था भइरहेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ।

समाचार सकियो हाम्रो फेरि बलि बिहान 9 बजेको हजुरको समाचारमा हुने नै छ। त्यतिन्जेलसम्मको लागि समाचार सहयोगी साथीहरूलाई विशेष धन्यवाद दिँदै म श्रुताज महत पनि समाचारबाट बिदा हुन्छु। नमस्कार, शुभरात्री।

0: Hazır Gravas, Hazır Gustat, Yuhu, Hazır Gurudi, Vexedu, Taplaik, Megahertz, Namaskara. Hazır Gurudi, Vexedu, Taplaik, Megahertz, Gur, Atrikalin Prasthiti, Karikram, SMS, The Huriko, Parkhamera, Hanubaika, Vastnubaika, Tapaitamam, Tamama, Darani, Strotamon, Rama, Atrikalin Lok, Sangitka, Vivadan, State, Hartik, Swagat, Karna, Sansu, Makarikram Prastata, Tapaike Mutuku, Duktuki, Vakarso, the Bada, Pandramalagi, Handsome, Titus, Tritas, Mathupas, the Basic Kikosu, Tapaisan, Ramna, Ramaila Karnakalagi, and Yapalagi, this is, Banonakalagi. नेपाली लोकगीत संगीत सम्बन्धी रहेको छ कार्यक्रम एसएमएस देहुरी हामी हप्ताको सात दिन आउँछौँ राति 10 बजेको हजुरको मुख्य समाचारपछि रहन्छौँ लगभग 11 बजेसम्म तपाईँले पठाउनुभएका मेसेज अनि साथसाथै तपाईँले नै रोजाइमा पार्नुभएका लोक दोहोरी भाका अनि त्यस्तै गरेर तपाईँले नै पठाउनुभएका लेख रचनाहरू वाचन गर्दै गर्दै अगाडि बढ्नेछु सुनेर साथ दिनुहोला कार्यक्रमलाई सेयर गरेर साथ दिनुहोला पनि भन्न चाहन्छु साथसाथै म्यासेज गरेर पनि साथ दिन सक्नुहुन्छ है पनि भन्न चाहन्छु रातको समय छ 10:15 गइसकेको छ हुन त काम गर्दा गर्दै थकाइ लागेको छ होला लागेको थकाइलाई पीर चिन्ता तथालाई बुलाउने कोसिस गर्दै हुनुहुन्छ भने हामी छौँ होइन सुनेर साथ दिनुहोला पनि भन्न चाहन्छु रमाइला मिठा भाकाहरू रोज्न सुन्न चाहनुहुन्छ भने रोज्न सक्नुहुन्छ हामी राख्छौँ तपाईँको माझमा साथीभाइ आफन्तलाई छोटो मिठोमा पनि सम्झिदिनुहोला पनि भन्न चाहन्छु कोही आफन्तजन कोही प्रिय मान्छेको केही पर्न सक्छ एसएमएस होइन गर्न सक्नुहुन्छ मेसेजहरू पठाउन सक्नुहुन्छ सम्झेर त्यस्तो गर्नुभयो भने होइन हामी वाचन गर्नेछौँ माध्यम हामी भन्नेछौँ पनि भन्न चाहन्छु भन्दै धेरै कुराकानी गर्न चाहिँ यति बेला म कार्यक्रमको सुरुवात गर्न चाहन्छु रातको समयमा एउटा मिठो गीत राखेर त्यसपछि तपाईँको माझमा आउनेछौँ यति बेलाको समयमा चाहिँ तपाईँको माझमा राख्न चाहन्छु कामी दाईको स्वरो यो मार्मिक गीत छ यति बेलाको समयमा राख्न चाहन्छु होइन यसमा आवाज दिनुभएको छ खेम सेन्चुरी शान्ति श्री परियारको आवाजमा रहेको छ लय अनिश दवाडी संगीत पनि अनिश दवाडीकै रहेको छ यति बेला तपाईँको माझमा
1: यो गीतले सामाजिक चेतनासँगै मानसिक परिवर्तनमा पनि सघाउ पुग्ने विश्वास हामीले लिएका छौं भगवान रूपी दर्शक तथा श्रोताप्रति सदैव आभारी छौं र हुनेछौं तपाईहरूको माया अनि साथ यसरी नै सदैव रहिरहोस् धन्यवाद।

0: کردن
1: پیام را پیش کردن.
2: مرم تو سر بزر روید کنه و این میره روید کنه.

Kami dhaiku seru gitu paiku mas na. Rakhiro karikram kusruat garisiki kusya avas na masri raz masu satna tapen sa iti paladis tata abidis na raira. Nivinna maddim baras na mansa bani asa cha rat kusama isa das bazira cha 20 minut gaisiki kusya. Rat kusama ma tapaiku mas na upastit uniko sis ma gari rai kusya bani. Tapai lai nai bano na. रमाइला मार्मिक लोकदोरी भाकाहरू राखेर मनोरञ्जन दिने कोसिस गरिरहेको छु. तपाईँले पठाउनु भएका म्यासेजहरू वाचन पनि गर्नेछु, रोजाएका भाकाहरू पनि राख्नेछु. पनि भन्न चाहे लेख रचनाहरू पठाउनुहुन्छ भने त्यसो पनि वाचन हुनेछन् पनि भन्न चाहन्छु. तपाईँले भर्खरै सुन्नुभयो एकदमै मार्मिक थियो होइन कामी राईको छु र यस्ता अहिले भनौँ न सामाजिक सन्देश र जातीय विभेद विरुद्धको आवाज यो गीतमा थियो होइन. यो गीत केवल मनोरञ्जनका लागि मात्र होइन, यसले नेपाली समाजमा जे पनि भित्रभित्र जरो गाडेर बसेको जातीय विभेद र छुवाछुतको तीत यथार्थलाई पनि समाजको गाडी राखिदिएको छ होइन. प्राय जस्ता रमाइला रमाइला गीतहरू पनि हुन्छन् खेम सेन्सिटिभको, तर यो अलि मार्मिक किसिमको होइन. मैले अघि पनि भने प्राय जस्तो भनौँ न मार्मिक खालको गीत थियो, अनि नेपाली समाजमा त्यो अझै पनि भित्रभित्र जरो गाडेर बसेको जातीय विभेद र छुवाछुतको यथार्थलाई होइन समाजको अगाडि राखिदिएको गीत हो यो प्राय जसो. यति बेला म म्यासेजतर्फ लाग्न चाहन्छु. कुराहरू धेरै गर्न मन छ, तपाईँहरूले पठाउनु भएका म्यासेजहरू वाचन गर्न मन छ होइन. सुन्दै हुनुहुन्छ, हेर्दै हुनुहुन्छ टिकटक लाइभ मार्फत पनि, हेरेर साथ दिनुलाई पनि भन्न चाहन्छु. जीवनजी हुनुहुन्छ, बिग फ्यान श्री राजमाजी भन्नुहुन्छ, धन्यवाद दिन चाहन्छु पनि भन्न चाहे. निरज शिवाजी हेर्दै हुनुहुन्छ, उहाँलाई विशेष रूपमा धन्यवाद दिन चाहन्छु. यति बेला म म्यासेजतर्फ लाग्न चाहन्छु. म्यासेज पठाउनु भएको छ तिमीलाई, यति बेला मलाई सामाजिक सञ्जाल फेसबुकमा वाचन गर्ने कोसिस गरिरहेको छु. दीपिका पूर्वा छाने मगर हुनुहुन्छ, कार्यक्रम सुन्दैछ है काठमाडौँबाट. दीपिका पूर्वा छाने मगर हो, सम्झना सबैमा भन्नुहुन्छ. पवन आले हुनुहुन्छ, नमस्ते अनलाइन मार्फत सुन्दैछ है. सिन्धुली फिकलको मान्छे हाल चाहिँ काठमाडौँबाट स्पेसले मिस यु होइन. मम्मी बाबा अनि श्रीमती अनिसा आले, छोरी प्रिन्स अनि आस्था लगायत सबैमा सम्झना माया छ भन्नुहुन्छ. शुभरात्रि छ भन्नुहुन्छ पवन आलीजीले. हिराबहादुर लकाईजी हुनुहुन्छ, कार्यक्रम सुन्दैछु है बुटोलबाट. अहिलेको मौसम बादलले ढाकेको छ, कलियुगको तीत सत्य. डक्टर चाहिन्छ कि मानिसहरू बिरामी परुन्, वकिल चाहिन्छ कि मानिसहरू झगडा गरून्, प्रहरी चाहिन्छ कि मानिसहरू अपराध गरून् होइन. यो के हो भन्दाखेरिमा यस्तो रहेको छ यो खासमा अहिलेको कलियुगको यो समय यथार्थ होइन. के भन्दाखेरिमा डक्टर चाहन्छन् कि मानिसहरू बिरामी परुन्, वकिल चाहन्छन् कि मानिसहरू झगडा गरून्, प्रहरी चाहन्छन् कि मानिसहरू अपराध गरून्, बैंकवाला चाहन्छन् कि मानिसहरू ऋणमा डुबुन्, नेता चाहन्छन् कि मानिसहरू मूर्ख बनिरहन्, अनि धामी झाँक्री चाहन्छन् कि मानिसहरू अन्धविश्वासमा रहन्. यो तिथि यथार्थ रहेको छ कलियुग अहिलेको होइन. पक्कै पनि हो, सबले एक अर्कामा परिपूरक छ भने जस्तै होइन. र बिरामी कोही परेन भने डक्टरको के काम, कोहीले पनि अपराध गरेन भने होइन प्रहरीहरू के काम, जेलको के काम होइन. त्यस्तै गरेर अब यस्ता धेरै कुराहरू रहेका छन्. घिमिरे विश्वास हुनुहुन्छ, उहाँले म्यासेज पठाउनु भएको छ. घिमिरे विश्वनाथ भन्नुहुन्छ, शुभरात्रि. अनलाइन त नभेटिने रहेछ हो, जहिले पनि सकिसकेको आफ्नो मन परेको चोइसको गीत बजाउन लगाउन सकिन्थ्यो, सकिसकेको कार्यक्रम भन्नुहुन्छ. अनलाइनमा भेटिन सक्छ होइन, तपाईँले सुन्न सक्नुहुन्छ हजुरको रेडियो सामाजिक सञ्जाल फेसबुकमा सर्च गर्नुभयो भने, अनलाइनमा हजुरको रेडियो .org.mp जानुभयो भने होइन. त्यस्तै गरेर हाम्रो पात्रमा हजुरको एप के अरे हाम्रो पात्रमा हजुरको रेडियो सर्च गर्नुहोस्, नेपाली पात्रमा हजुरको रेडियो सर्च गर्नुहोस्. त्यस्तै गरेर अर्को कुरा भन्नुपर्दाखेरि हजुरको news.com गएर पनि तपाईँले समाचार पढ्दै रेडियो पनि सुन्न सक्नुहुन्छ. त्यस्तै गरेर अर्को माध्यम भनेको त यिनै माध्यम छन्, सामाजिक सञ्जाल फेसबुक टिकटक लाइभमा पनि छौँ होइन.
अलिक ढिलो बच्छ होला अनलाइनमा कि त्यही हो, त्यही एउटै गतिमा हुन हुन्छ होला जस्तो लाग्छ मलाई। यति बेला शिलाजीले पनि हेर्दै हुनुहुन्छ, त्यस्तै गरेर गीत त रोजाइमा पार्नुहोस् न, म राखिहाल्छु नि, नयाँ साथीहरूलाई स्थान दिन्छु म प्रायः जसो, होइन हिजो अस्ति सधैँ होइन रोजाइमा पारिराख्नुभएका शिवहरू गीतहरू साथीको सरी वर्ड फम्बलमा उहाँहरूका रोजाइको गीतहरू नराखिकन जो नयाँ साथीहरू हुनुहुन्छ उहाँहरूलाई स्थान दिनुहोस् नि त, होइन सुन्दै हुनुहुन्छ भने गीत रोजाइमा पार्नुहोस् ल। शुक्रराज रसायन निर्दोष हुनुहुन्छ, कार्यक्रम सुन्दैछ है पाँच तरिल्याङ सात घर भई हाल फिल्म चार डब्ल्यू सोकबाट। शुक्रराज रसायली निर्दोष भन्नुहुन्छ, शुभरात्रि कार्यक्रम सन्देश राख्नु पर्दाखेरि चाहिँ भन्नुहुन्छ जीवन सयात्री कमला रसायली प्रेमकला आचार्य डिकेन्द्र सम्भाम्थे मनिषा शेर्पा गोपाल भाइ चटपटे सञ्चमाया केरुङ तारा शङ्कर त्यस्तै अरूणा साम्भाम्थे सुमी लिम्बू गगन तेरथुमे स्वर्णिम राई मुना खड्का रामकृष्ण कला त्रिपाँस थरे त्यस्तै हरपल रोस्ने कविता कतानी त्यस्तै गरेर सम्झना बराइली राजघले मगर मनमाया तिमल सिन्हा सरस्वता पोखरेल सुप्रिय बान्तव राई मौसम योङहाङ राम थापा त्यस्तै गरेर धनुगजमेर पकाल धर्मराज अनि माया राई डमर तामाङ योजनी निहाङ लिम्बू अभागी सिर्जना भूपाल दुलाल भीम कतानी हरिमाया चमलागाई लगायत सबैमा सम्झना माया छ भन्नुहुन्छ भने सुन्दास मान्छे बिन्दासले पनि हेर्दै हुनुहुन्छ। त्यस्तै श्रीधर हुनुहुन्छ, श्रीधर पौडेल इन्डियाबाट सुन्दैछु भन्नुहुन्छ, नेपाल घर अर्घ खाँची हो सम्झना सबैमा भन्नुहुन्छ, मलाई पनि विशेष रूपमा धन्यवाद दिन चाहन्छु। मैले गुनासो गरेको छैन है श्रीटा सर भन्नुहुन्छ, गुनासो गर्नुहोस् न, केही भन्नुहोस् न, होइन म सुन्नेछु तपाईँका कुराहरू, तपाईँका गुनासाहरू त्यस्ता केही छन् भने मिनु लम्तरी मगरजी त्यस्तो हिराबहादुर लगाइचिनुहुन्छ, रेडियो बज्ने तरिका गति हल्का फरक पर्छ सर भन्नुहुन्छ, पक्कै पनि रेडियोमा तु बज्छ, अनलाइनमा अलिक दुई तिन सेकेन्ड ढिलो बज्न सक्छ। त्यस्तै गरेर यति बेला मलाई म्यासेज पठाउनु भएको छ माइने मिस्तिलाले पनि सुन्दैछु भन्नुहुन्छ, मनोज दास मान्छे बिन्दासले पनि सिन्धुलीको झाँगाझुली रातमाटा बजारबाट सुन्दैछु सम्झना सबैमा भन्नुहुन्छ, हेर्दै हुनुहुन्छ उहाँले, शिला अधिकारी हुनुहुन्छ हेर्दै हुनुहुन्छ सम्झना सबैमा भन्नुहुन्छ, त्यस्तै गरेर राजु चौलागाई हुनुहुन्छ सम्झना सबैमा भन्नुहुन्छ, सोफिया बराल हुनुहुन्छ सम्झना सबैमा है भन्नुहुन्छ, जीवनजी हुनुहुन्छ बिग फ्यान श्री राजमहजी भन्नुहुन्छ, उहाँलाई स्वागत छ अनि धन्यवाद दिन चाहन्छु मिठो सन्देश भनौँ न यो शब्दको लागि। निर्मला हुनुहुन्छ, खाना खानु बुधाए कार्यक्रम हेर्दैछु है सिन्धुली तिन पाटन घर भइहाल्छु भक्तपुरबाट, निर्मला मगर हो सञ्चना सबैमा भन्नुहुन्छ, के छ खबर सञ्चनुहुन्छ भन्नुहुन्छ, ठिक छ राम्रो छ रमाइलो छ, लु नमस्कार ठोक दिए भन्नुहुन्छ राजु चौलागाई, नमस्कार फर्काइदिए मैले है राजुजी, निकिता मगर हुनुहुन्छ हेर्दै हुनुहुन्छ उहाँलाई पनि विशेष रूपमा धन्यवाद दिन चाहन्छु, पनि भन्न चाहे निरोज शिवाजी हुनुहुन्छ उहाँ पनि हेर्दै हुनुहुन्छ उहाँलाई पनि विशेष रूपमा धन्यवाद दिन चाहन्छु, खड्का काजी हुनुहुन्छ नमस्ते नमस्कार, रामेश्वर फुलासीबाट आयुष क्षेत्रीय कार्यक्रम सुन्दैछु हेर्दैछु सम्झना सबैमा भन्नुहुन्छ, मिनु लम्तरी मगर हुनुहुन्छ हेर्दै हुनुहुन्छ उहाँलाई पनि विशेष रूपमा धन्यवाद, अप्सरा खड्का हुनुहुन्छ सम्झना सबैमा है भन्नुहुन्छ, उहाँलाई पनि विशेष रूपमा धन्यवाद दिन चाहन्छु पनि भन्न चाहे, ठिक छ निकिता मगर हुनुहुन्छ कार्यक्रम हेर्दैछु सम्झना सबैमा भन्नुहुन्छ, मैले म्यासेज वाचन गरिसकेको छु भने जस्तो लाग्यो, ठिक छ यति बेला म गीततर्फ लागौँ। ओके एउटा गीत तपाईँको माझमा राख्न चाहन्छु, गीत राख्नुभन्दा अगाडि एउटा म्यासेज वाचन गर्न चाहन्छु म, मिनु लम्तरी मगर हुनुहुन्छ कार्यक्रम सुन्दैछु भन्नुहुन्छ, पाल्पा पालुङ घर भयो हाल भने साउदी अरेबियाबाट रात्रिकालीन सन्देश राख्नु पर्दाखेरि मुना मुखिया त्यस्तै गरेर सृजना मुखिया र मलाई साम्पाङ राई एलिजा लम्तरी मगर मगर्नी मगर्नी त्यस्तै गरेर स्वर्णिम राई हिराबहादुर लकाई पदम मगर कृष्ण खनाल हुम गहा मगर डम्बरु ढुङ्गाना लगायत सबैमा सम्झना माया छ भन्नुहुन्छ, उहाँलाई पनि विशेष रूपमा धन्यवाद दिन चाहन्छु। त्यस्तै गरेर यति बेला म एउटा के खोजिरहेको छु भन्दाखेरिमा मनोज सुन्दास मान्छे बिन्दासले पनि पठाउनु भएको छ, ठिक छ म यति बेला हेर्दैछु होइन एउटा गीत राख्ने कोसिस म गरिरहेको छु तपाईँको माझमा रातको समयमा होइन, तपाईँले पनि म्यासेजहरू पठाउन सक्नुहुन्छ हजुरको रेडियो सर्च गर्नुभयो भने सामाजिक सञ्जाल फेसबुकमा तपाईँले त्यहाँ म्यासेजहरू भेटाउन सक्नुहुन्छ, प्राप्त म्यासेजहरू भेटाउन सक्नुहुन्छ भन्दा पनि अडियो लाइभ भेटाउन सक्नुहुन्छ, त्यसमा तपाईँले म्यासेजहरू पठाउन सक्नुहुन्छ भन्ने भन्न चाहे। यति बेला कार्यक्रमको क्रममा अर्कै एउटा गीत राख्न चाहन्छु, यति बेलाको समयमा
तपाईँको माझमा राख्न चाह्यो गल्ती बोलको गीत होइन त्यसपछि म आउँछु। यति बेलाको समयमा यस गीतमा आवाज दिनुभएको छ विक्रम परियार, सुमिता बुढा छेत्रीको आवाजमा रहेको गीत होइन लय नारायण कौडेल, सङ्गीत खिमसेन छेत्रीको रहेको छ। यति बेलाको समयमा गल्ती तपाईँको माझमा।

मैले त तपाईँको माझमा राखेँ गल्ती बोलको भनौँ न गीत रहेको थियो, गीतको बोल रहेको थियो। विक्रम परियार, सुनिता बडा छेत्रीको सुमधुर आवाजमा रहेको गीत थियो। रातको समय छ, यस्तै मार्मिक लोकडोरी भाकाहरू आज बसाइमा राखिरहेको छु। गल्ती माया गर्नु गल्ती होइन जस्तो लाग्छ, माया गरिसकेपछि निभाउन नसक्नु चाहिँ गल्ती हो कि होइन। आजकलको माया आज छ भोलि छैन जस्तो पाराको हुन्छ, आएन आज माया बस्दा भोलि सम्बन्ध गाँसिन्छ पर्सि छुटिन्छ, त्यो माया के माया आएन जसको भनौँ न फ्युचर चाहिँ फ्युचरै छैन भनेपछि भविष्य नै छैन भने त्यो माया के माया आएन। त्यही भएर पनि माया गर्नु गल्ती होइन, त्यसलाई निभाउन सक्नु चाहिँ होइन, निभाउन नसक्नु चाहिँ गल्ती हो जस्तो लाग्छ। हर कुरा माया प्रेममा हर कुराहरू सेयर हुनुपर्छ जस्तो लाग्छ, चाहे त्यो भूत वर्तमान भविष्य, यानि कि भविष्यमा के गर्ने कसो गर्ने होइन, सँगै कसरी कटाउने, ती कुराहरू पनि हुनुपर्छ जस्तो लाग्छ। स्पष्ट होइन विचार हुनुपर्छ जस्तो लाग्छ, मेन त समय हुनुपर्छ जस्तो लाग्छ, एक आपसमा बुझ्न, एक आपसलाई सम्झिन होइन। कहिलेकाहीँ सानोतिनो झगडा हुनसक्छ, त्यसलाई मिलाएर लान सक्ने क्षमता हुनुपर्छ जस्तो लाग्छ समय दिएर होइन। आज झगडा भइहाल्यो ठिक छ त नभए पनि हुन्छ भनेर चुप लाएर बसेर, अथवा होइन नभए पनि ठिक छ नभने पनि ठिक छ भन्ने होइन, नि त मान्छेको मन एउटै हुन्न जस्तो लाग्छ होइन। हल गर्नुपर्छ है यसलाई भन्ने हो जस्तो पनि लाग्छ, हर किसिमले होइन हर तरिकाले हल गर्नुपर्छ। कसरी हुन्छ गल्ती कसको छ होइन, दुईजना बिचमा गल्ती कसको छ, त्यो गल्ती जसको छ त्यो झुक्न सिक्नुपर्छ, सक्नु पनि पर्छ जस्तो लाग्छ। माया सम्बन्ध निभाउने हो भने, सम्बन्ध जोगाउने हो भने भन्न चाहन्छु होइन, ठिक छ आइ आउँछ बुझे बुझ्छ गए बस्छ के अरे गए गइहाल्छ बुझे बस्छ भन्ने तरिकाले हो भने त अब सम्बन्ध यस्तै छ अहिलेको समय यस्तै छ, त्यो ठुलै कुरो होइन जस्तो लाग्छ। कसैको मन दुख्छ कसैको मन जाल्छ त्यति होइन, फेरि मन दुखिसकेपछि मन पलिसकेपछि गाह्रो हुन्छ है, यो चाहिँ याद गर्नुहोस्, यति याद गर्नुहोस्, निकै गाह्रो हुन्छ, यति गाह्रो कि तपाईँ भकामिएर रुन सक्नुहुन्न, अनि त्यसपछि रुनको लागि पनि सहारा खोज्नु पर्ने हुन्छ, त्यहाँ पनि अँधेरोको साथ खोज्नु पर्ने हुन्छ। अँधेरोमा पनि तपाईँ भकामिएर रुन सक्नुहुन्न, कसैले थाहा पाउँछ कि भन्ने थाहा हुन्छ होइन, मन यस्तो पोल्छ मुटु यस्तो पोल्छ होइन, त्यो कुरा जो प्रेममा परिसकेर पनि बिछोड पाएको छ उहाँहरूलाई महसुस हुन सक्छ जस्तो पनि लाग्छ। गल्ती के थियो, कहाँ भयो, के कहाँ गल्ती भयो, के भयो होइन, यी कुराहरूले गर्दाखेरिमा प्रायःजसो हुन्छ जस्तो लाग्छ होइन। यसै यसै कारणले अझ भन्नु पर्दाखेरिमा त जो बढी सरी जो बेसी कुरा खेलाउँछ नि होइन, त्यो भइसकेपछि ऊ मान्छेलाई अझ बढी तनाव, अझ बढी होइन पीडा हुन्छ जस्तो पनि लाग्छ। जो बढी कुराहरू खेलाउँछ ओभर थिङ्किङवाला मान्छे छ त्यो चाहिँ, अनि के भएन कसो भएन के पुगेन सबै चिज त गरेको हो किन यस्तो भयो कसो भयो, हर तरिकाले सोच्नु पुग्छ कि त्यो व्यक्ति आएन। त्यसपछि अनि सकिएन माधव ढुङ्गेल हुनुहुन्छ, कार्यक्रम सुन्दैछ बिर्ता मोडबाट भन्नुहुन्छ, सम्झनु पर्दाखेरि प्यार श्रीमती उमा ढुङ्गेल, बुनवासमी सताङ, रमिला राई, शान्ति बुस्ती राई, अनिता कालीपेन्द्रिका, गीता लिम्बू, रञ्जित राई, काला बिरमान सुनवार, पूर्वली आकाश राई, मुना कोइन्सिबी, मुना मुखिया, कमला मुखिया, हजारमान राई, राई अनिता, जेनी लिम्बू, निष्ठावान्त राई, लवली मेलिना, कल्पना साम्पाङ, कुमारी हुलावती, दिलोसाना याम्फू, भावना चामिङ राई, रमिला त्यस्तै बान्तव राईदेखि बिना लुलामी पाँच साई लगायत सबैमा सम्झना छ भन्नुहुन्छ, उहाँलाई पनि विशेष रूपमा धन्यवाद दिन चाहन्छु। कल्पना साम्पाङ हुनुहुन्छ, कार्यक्रम सुन्दैछ है भन्नुहुन्छ, प्यारो मान्छे दिलपाल शर्मिला राईलाई चाहिँ शीघ्र स्वास्थ्य लाभको कामना भन्नुहुन्छ, भने मामु अञ्जना त्रिकारी साम्पाङ, बाबा विनोद साम्पाङ, सुनाकान्दुङ्गा, मनिषा बान्तवा, त्यस्तै गरेर
होइन रञ्जित राई, दादा राम कुमार थापा, विवास कुलुङ, दादा गणेश श्रेष्ठ, दादा माधव ढुङ्गेल, नाना उमा ढुङ्गेल, हजारमान राई लगायत सबैमा सम्झना छ भन्नुहुन्छ। रविना रसाली हुनुहुन्छ, सम्झना सबैमा है भन्नुहुन्छ। मनोज सुन्दास पनि सुन्दैछु हेर्दैछु भन्नुहुन्छ, सिन्धुलीको झाँगाझुली रातमा टपजारबाट। त्यस्तै प्रकाशले सुन्नुहुन्छ, दाई कार्यक्रम सुन्दैछ है, खाना खानुभयो भन्नुहुन्छ। रुममा बसेर सुनिराखेको छु, कानमा इयरफोन लाउँदै भन्नुहुन्छ। उहाँले पनि विशेष रूपमा धन्यवाद दिन चाहन्छु पनि भन्न चाहे। विष्णु माझीको झ्याइ झ्याइँको टिकर आयो भन्ने बर्खा गीत राखिदिनुहोस् है भन्नुहुन्छ। उहाँले पनि विशेष रूपमा धन्यवाद दिन चाहे पनि भन्न चाहे। त्यस्तै गरेर यति बेला मलाई म्यासेज पठाउनु भएको छ, सुना कन्दुङ हुनुहुन्छ, सेवाबाट नमस्कार, शुभरात्रि छ, आरती श्रीराज महासार भन्नुहुन्छ। हजुर सोझो मान्छे हजुरलाई मुटुको कुनादेखि मिठो याद माया टुट सम्झना छ, यो बेला तपाईँको मिठो आवाजमा रमाउने मान्छे, रातको बेला तपाईँको आवाज सुन्दैछु, आवाज भएको तपाईँदेखि कि छैन मैले तर पनि सुन्दैछु है श्री सर भन्नुहुन्छ। उहाँलाई पनि विशेष रूपमा धन्यवाद दिन चाहन्छु। अस्त्रा खड्का सबिना कन्दिङमा अञ्जिता ठकुरी, अस्त्रा बस्ने त सुनिता भण्डारी, श्रीराज महता, मिजुरल देवान देवान, टिकराम घिमिरे, प्रेम खड्का, टिकराम सुनवार, काल विमान सुनवार, त्यस्तै गरेर हिम्मत खड्की, समीर साईगी, अन्जान थरङ, विश्वजित जिमे, कल्पना साम्पाङ, कमल पौडेल, सूर्यजला सापकोटा, तारा श्रेष्ठ, केशव सेन्चुरी, विनिता गिरी, हिराबहादुर लगाईलका सबैमा सम्झना माया छाई भन्नुहुन्छ। उहाँलाई पनि विशेष रूपमा धन्यवाद दिन चाहन्छु। त्यस्तै गरेर सौरभ किसिनुहुन्छ, भारतको गुजरातदेखि सुन्दैछु भन्नुहुन्छ, बागचोरा नगरपालिका आठको मान्छे भन्नुहुन्छ, घरमा श्रीमती हुनुहुन्छ, छोरा उहाँहरूलाई सम्झिन चाहन्छु भन्नुहुन्छ। अमिना सुनवार हुनुहुन्छ, दोलखाबाट सुन्दैछ है भन्नुहुन्छ, प्यारी सुशीला विश्वकर्मा, दादा राज घाले मगर, विवास कुलुङ, पृथक तिलक विष्ट, रत्नबहादुर थापा, टेकु छेत्री, कालोबिरमान सुनवार, कुमार प्रजा, नवराज श्रेष्ठ, माया निरुता, योन्जन, संगीता लामा, अलिसा लिम्बू, कविता कटानी, अर्पण रोशनी, सरस्वता पोखरेल, किराती अञ्जना लगायत सबैमा सम्झना माया छ है भन्नुहुन्छ। उहाँलाई पनि विशेष रूपमा धन्यवाद। यति बेला म एउटा गीत तपाईँको माझमा राख्न चाहन्छु, त्योभन्दा अगाडि म म्यासेज वाचन गर्न चाहन्छु। सबिना पोखरेल हुनुहुन्छ, पोखरेल निजीले म्यासेज पठाउनु भएको छ, जाडो भएको छ भन्नुहुन्छ, नै छैन भएको होइन, मफलर लायो भनेर होला, ठिक छ होइन, मेरो बानी छ है मफलर लाउने, फेरि हत्ता पहिला त मास्क पनि लाएर बस्थेँ होइन, तर आजकल मास्क कम प्रयोग गर्छु। त्यही भएर रूपसनायकी हुनुहुन्छ, सम्झना सबैमा भन्नुहुन्छ, आयुषा पनि हुनुहुन्छ, पुरानो गाउँ सिमलेबाट सुन्दैछु, सम्झना सबैमा माया छ भन्नुहुन्छ, उहाँलाई पनि मैले धन्यवाद दिन चाहन्छु पनि भन्न चाहे। शिला अधिकारी पनि हुनुहुन्छ, उहाँलाई पनि विशेष रूपमा धन्यवाद। त्यस्तै गरेर शिला अधिकारी हुनुहुन्छ, माया होइन बनेको भए पो निभाउनु नि, माया गरेको हो गरिराख्नुपर्छ, वान साइड भए पनि भन्नुहुन्छ, वान साइड होइन, वान साइडेड लभले कस्तो पीडा हुन्छ शिलाजी, त्यो गाह्रो हुन्छ क्या होइन, एक साइड माया गर्ने त्यो पीडा नि, त्यो पीडा होइन, कसरी सुनाऊ खै तपाईँलाई होइन। रूपसनायकी हुनुहुन्छ, सुन्दुली ढुङ्गेवासबाट सम्झना सबैमा भन्नुहुन्छ, उहाँलाई पनि विशेष रूपमा धन्यवाद हुन चाहे। त्यस्तै गरेर सबिना पोखरेल हुनुहुन्छ, सम्झना सबैमा है भन्नुहुन्छ, उहाँले पनि गर्दै हुनुहुन्छ, उहाँलाई पनि विशेष रूपमा धन्यवाद। यति बेला म गीततर्फ लाग्छु, निकिता मगर पनि हुनुहुन्छ, उहाँले पनि सुन्दै हुनुहुन्छ, माया जोख्ने तुलो, यति बेला आएको समयमा तपाईँको माझमा राख्न चाहन्छु, विष्णु माझी बाग्रा चलाउनेको सुमधुर।

यदि तपाईको माझमा राखे कार्यक्रम समाज बिहारी अनि अरू भइराखेको छ। 10:53 गइसकेको छ, रातको समय छ। मिठा रमाइला अथवा मार्मिक लोकदोहोरी बाकाहरू तपाईँको माझमा राख्दै राख्दै अगाडि बढ़िरहेको छु पनि भन्न चाहन्छु। अनि यति बेला म्यासेजहरू पनि वाचन गरिरहेको छु। माया जोख्ने तुलो गीत तपाईँको माझमा राखे, विष्णु महाजी भागीरथ चलाउनेको आवाजलाई त्यो गीत थियो, सङ्गीत पनि भागीरथ चलाउने नै दिनुभएको थियो। माया जोख्ने तुलो भयो, माया प्रेमका कुराहरू मैले धेरै गरेँ, म गर्दिनँ आज, म्यासेजहरू वाचन गर्छु म, होइन। अभि पाखरिन हुनुहुन्छ इन्डियाबाट सुन्नेछ है भन्नुहुन्छ उहाँले, सम्झना सबैमा भन्नुहुन्छ। अभि पाखरिन सम्झना सबैमा है भन्नुहुन्छ। मिलन घायल मुटु हुनुहुन्छ, सम्झना सबैमा दोहा कतारबाट कार्यक्रम मजाले सुन्दैछु भन्नुहुन्छ। उहाँलाई पनि विशेष रूपमा धन्यवाद दिन चाहन्छु। बाबुराम मगर हुनुहुन्छ, ओखलडुङ्गा पोकली घर भई आजुरियादबाट कार्यक्रम मजाले सुन्दैछु भन्नुहुन्छ। सम्झिनु पर्दाखेरि घर परिवार साथीभाइ सबैमा सम्झना माया छ है भन्नुहुन्छ। विनोद बरुवाल हुनुहुन्छ, कार्यक्रम सुन्दैछु है सालु घर हो आल्छे काठमाडौँबाट, सम्झना सबैमा भन्नुहुन्छ। उहाँलाई पनि विशेष रूपमा धन्यवाद। आइसा पनि हुनुहुन्छ, सम्झना सबैमा भन्नुहुन्छ। पल पल अपेक्षा सुन हुनुहुन्छ, सम्झना सबैमा है भन्नुहुन्छ, सुन्दैछु भन्नुहुन्छ। उहाँलाई पनि विशेष रूपमा धन्यवाद दिन चाहन्छु। निर्दोष छ भन्नुहुन्छ, कार्यक्रम सुन्दैछ है भन्नुहुन्छ। नमस्ते, गुड इभिनिङ हर्जुटाजी, म पनि आज पनि आइपुगेँ पाँच थरको मिलाङ दुई घर भइहाल्छ बिरानो देश कथाहरूबाट क्षम निर्दोष हो भन्नुहुन्छ। सुन्दैछु भन्नुहुन्छ, दामी छ कार्यक्रम भन्नुहुन्छ। घर परिवार साथीभाइ सबैमा सम्झना छ भन्नुहुन्छ। अनि समीक्षा जोशी, अङ्किता सुनवार, प्यारो मान्छे तिमी, माया राई, जुनिता चामलिङ राई, कमला वनिम, दिलु खिरिया, लिम्बुनी पबिना, माया आयुष, त्यस्तै काली अञ्जना शेर्पा, कविता गतानी खुच्ची, संस्कृति लामा, त्यस्तै गरेर रुबिना थामी, कनुषा सुनवार, राई अनिता, कल्पना छेत्री, पूर्वली खुसी, ममता पोया, सरिता यक्तिमा लगायत सबैमा सम्झना माया छ भन्नुहुन्छ। उहाँलाई पनि विशेष रूपमा धन्यवाद। आर्यन आली हुनुहुन्छ, सुन्दलिफिकलबाट कार्यक्रम मजाले सुन्दैछु, सम्झना सबैमा भन्नुहुन्छ। उहाँलाई पनि विशेष रूपमा धन्यवाद। छेत्री कान्छु हुनुहुन्छ, गुड नाइट प्यारी मुटु बान्तुवा सोफिया राई भन्छु भन्नुहुन्छ, होइन। खोटाङदेखि सुरेश थापा हुनुहुन्छ, सम्झना सबैमा है भन्नुहुन्छ। उहाँलाई पनि विशेष रूपमा धन्यवाद दिन चाहन्छु, भन्न चाहे। त्यस्तै देवान देवान हुनुहुन्छ, वीरतमर झापा घर भई हाल चाहिँ रुमानियाबाट कार्यक्रम मजाले सुन्दैछ है भन्नुहुन्छ उहाँले पनि, होइन। सोना कन्दुङ्गा, सन्जु शेर्पा सन्जु, सबिना लिम्बु कन्दुङ्गा, त्यस्तै गरेर रेडियो कर्मी छ्या लिम्बु, मिडिया प्रेमी अस्मिता मगर, सानी बुनु सरस्वती श्रेष्ठ, काली कमला उनिम लिम्बुनी, माया आयुष, सोनिया शेर्पा, सरगम राई, सुमिता लिम्बु खिमे आखा, त्यस्तै गरेर सपना शङ्कर, सबिना याखा, खुसी निरा तामाङ, रोज छेत्री, सन्चु माया केरुङ, पूर्वली खुसी, ममा तपाईँ अलगायत सबैमा सम्झना माया छ है भन्नुहुन्छ। उहाँलाई पनि विशेष रूपमा धन्यवाद दिन चाहन्छु, पनि भन्न चाहे। हजुरको रेडियोमा प्राप्त म्यासेजहरू मैले सबै वाचन गरेँ जस्तो लाग्छ, होइन। यति बेला टिकटक लाइभमा केही म्यासेजहरू छन् भने म वाचन गरिहाल्छु। उर्मिला थापा मगर हुनुहुन्छ, सम्झना सबैमा आए, सुन्दैछु भर्खर आए म भन्नुहुन्छ, है। सम्झना सबैमा भन्नुहुन्छ, मलाई विशेष रूपमा धन्यवाद दिन चाहन्छु। त्यस्तै गरेर यति बेला हुनुहुन्छ म्यासेज पठाउनु भएको छ, प्राइजेस हेरिराख्नु भएको छ, म्यानेजीहरू सबिना पोखरेलजीहरू अनि अन्य मित्रहरूले यति बेला हेर्दै हुनुहुन्छ मलाई। रातको समय छ, 10:57 गइसकेको छ, अब चाहिँ लगभग कार्यक्रमको समय अवधि पनि सकिन सकिन लागिसकेको छ, छुटिने बेला भइसकेको छ, होइन। छुटिनुपर्छ जस्तो मेरो मनले, होइन, चाहिँ भन्दैछ, अब छुटिनुपर्छ है, छुटिनुपर्छ भनेर, त्यही भएर छुटिनुपर्छ जस्तो लाग्यो। तिनजेलसम्म देश तथा विदेशमा रहेर विभिन्न माध्यमबाट सुनेर साथ दिनुभयो मनदेखि धन्यवाद दिन चाहन्छु। कार्यक्रम के कस्तो लाग्यो, सर सल्लाह सुझाव दिनुहोला पनि भन्न चाहन्छु। नम्बर 0440 40 0026 रहेको छ, म्यासेजहरू पनि पठाउन सक्नुहुन्छ, म्यासेज मार्फत पनि सरसल्लाह सुझाव दिन सक्नुहुन्छ। श्रीराज महत आइडी रहेको छ सामाजिक सञ्जाल फेसबुकमा, अनि हजुरको रेडियोमा पनि तपाईँले म्यासेजहरू फोन गरेर सरसल्लाह सुझाव दिन सक्नुहुन्छ पनि भन्न चाहे। त्यस्तै गरेर अर्को कुरा भन्नुपर्दाखेरिमा, यो रातको समय छ, झालढोका बन्द गर्न बिर्सनुभयो कि, ध्यान दिनुहोला, औषध लिन बिर्सनुभयो कि, कोही कसैलाई केही भन्नु थियो बिर्सनुभयो कि, याद गर्नुहोला भन्न चाहन्छु। आफ्नो मुटुको टुक्रा
मुटुको ढुकढुकीलाई केही भन्न बिर्सिनु भयो कि लभ यु मिस यु होइन गुड नाइट यी विभिन्न कुराहरू हुन सक्छन् जुन सानो सानो कुराले पनि सानो शब्दहरूले पनि कहिलेकाहीँ होइन त्यो ओठमा त्यो मनमा खुसी छर्न सक्छ कि त्यही भएर यी कुराहरू सम्झाइदिएको छु ल भोलि फेरि होइन सम्बन्ध एकदम होइन उठ्दाखेरि त गाह्रो हुन्छ नि भोलि होइन उठेर यसो फायर पारामा होइन के अरे हिजो त्यो भन्नु पर्दैन बिर्सेको माया छैन यी कुराहरू भयो भने त गाह्रो पर्छ मौसममा परिवर्तन भइराखेको छ भोलि कतै यात्रामा निस्कनु अगाडि होइन यात्रा गर्ने सोच बनाइराख्नु भएको छ भने यात्रामा निस्कनु अगाडि मौसमको बाटोको बारेमा जानकारी लिएर मात्र यात्रामा निस्कनु होला यात्रा गर्नु होला पनि भन्न चाहन्छु पनि भन्न चाहे त्यस्तै गरेर अहिले चाहिँ लामखुट्टेको टोकाई बाटो पनि बस्नु होला पनि भन्न चाहन्छु त्यस्तै ग्यासको रेगुलेटर अफ गर्न बिर्सिँदा कि त्यसमा पनि ध्यान दिनुहोला है भन्न चाहन्छु भन्दै हेतेन्जेलसम्म देश तथा विदेशमा रहेर विभिन्न माध्यमबाट हेरेर सुनेर साथ दिनुभयो मेसेज गरेर साथ दिनुभयो कार्यक्रमलाई सेयर गरेर साथ दिनुभयो सम्पूर्णलाई विशेष रूपमा धन्यवाद दिँदै म कार्यक्रम प्रस्तुत तपाईँको मिटीको ढुकढुकी भर्खर 14-15 लागेको ह्यान्डसम ठिटो श्रीराज महत्व हजुरको बसाइबाट छुटिन चाहन्छु अन्तिममा तपाईँको माझमा राख्न चाहन्छु एउटा गीत छ मर्न र मार्न तयार छु यो गीत तपाईँको माझमा राख्दै आजको बसाइबाट म कार्यक्रम प्रस्तुत श्रीराज महत छुट्यो यसमा आवाज दिनु भएको छ यो गीतमा जानुका तामाङ क्षण सेन्चुरीको आवाज रहेको छ त्यति बेला तपाईँको माझमा राख्दै आजको बसाइबाट छुट्यो हवस् त नमस्कार शुभरात्री मिठो सपनीको कामना गरे है त

0: जिन्दगी नहो सधैँ किन एक नास हुन्थ्यो, तर पनि मन ढुक्क हुन्थ्यो, किनकि मेरो खाता थियो नोबेल ब्याङ्कमा। मेरो बाबादेखि मेरी छोरी सानी सबैलाई सरेको छ मेरो जस्तै बानी।
1: तपाईँको नोबेल ब्याङ्कमा खाता छ कि छैन त?

0: लिएले आयो नया एलजी एसेंशियल सीरीज अब किफायती मूल्यमा रेफ्रिजरेटर वाशिंग मशीन एसी को कम्प्लिट रेंज 10 वर्षको वारेन्टी सहित 0% नो कॉस्ट ईएमआई नागरिकता भए पुग्छ हरेक घरको खुशी घर घरमा एलजी एलजी लाइफ्स गुड
1: यो आवाज हो नेपाली रेडियो नेटवर्क को र तपाई सुन्दै हुनुहुन्छ नेपाली खबर
2: नेपाली खबरमा अब पहिलो पृष्ठका खबर प्रधानमन्त्री बालेन्द्र शाहले 11 बैशाखमा सामाजिक सञ्जाल फेसबुकमा डुबानमा परेका बस्तीको तस्विर शेयर गर्दै खोला किनारमा सुकुम्बासी असुरक्षित भएकाले उनीहरूको सुरक्षाका लागि बस्ती खाली गर्नु परेको स्टाटस लेखेका थिए उनी लेखेका थिए बिर्सनुभयो कि सम्झनुहुन्छ हरेक वर्षको बाढ़ीका कारण काठमाडौँका नदी किनारमा रहेका हजारौं मानिस ज्यान मात्र जोगाएर आफ्ना सबै सामान छोड्दै भाग्नु परेको अनि सरकारले उद्धार गर्नु परेको दृश्य यो वर्षदेखिको समस्या हो र हरेक वर्ष दोहोरिने नियति पनि यो समस्यालाई अब आउने वर्षका लागि थाती नराखी उहाँहरूलाई सुरक्षित ठाउँमा बसोबासको व्यवस्था मिलाउनुपर्छ भनेर मैले बारम्बार लेख्दै र भन्दै आएको छु उहाँले लेख्नु भएको थियो प्रधानमन्त्री शाहले नदी किनारका सुकुम्बासीलाई सुरक्षित ठाउँमा लैजान बस्ती खाली गर्नु परेको स्पष्टीकरण दिएका थिए तर भोलिपल्ट बिहानैदेखि सरकारले सुकुम्बासी बस्तीहरूमा डोजर चलायो तर सरकारले सुरक्षाका लागि भनेर सुकुम्बासीलाई राखेको होल्डिङ सेन्टर नै असुरक्षित बनेको छ शुक्रबार राति 12:30 बजेदेखि किर्तिपुर स्थित राजवा समित सत्संग होल्डिङ सेन्टरमा डुबानमा परेपछि विस्थापित सुकुम्बासी थप विचल्लीमा परेका छन् प्रधानमन्त्री बालेन्द्र शाहले 11 बैशाखमा सुकुम्बासीलाई सुरक्षित ठाउँमा लैजान खोला किनारको बस्ती खाली गर्नु परेको लेखे तापनि उनकै निर्देशनमा बस्तीहरूमा डोजर चल्यो विस्थापित भएका सुकुम्बासीलाई होल्डिङ सेन्टरमा लगियो तर सुरक्षाका लागि सारिएका उनीहरू छनै असुरक्षित भए डुबानमा परेका उनीहरूले बस्ती भत्काउँदा बचेका अलिअलि सामान ओढ्ने ओछ्याउने खानेपानी र नियमित खाने औषधि समेत जोगाउन सकेनन् सरकारले खोला किनारबाट जोगाउन भन्दै लगिएका सुकुम्बासीको सेल्टर पनि डुब्यो शीर्षकमा आजको कान्तिपुर दैनिकमा यो खबर छ
3: राजधानी विभागको परिसरमा बिहिबार दिउँसो भएको एउटा घटनाले फेरि नेपाली समाजलाई झस्काएको छ विभाग अगाडि आफ्नै शरीरमा पेट्रोल छर्केर आगो लगाएका मुगुको सोरू गाउँपालिका एकका 25 वर्षीय गणेश नेपालीको उपचारका क्रममा निधनपछि फेरि पुरानो घाउ बल्झिएको हो गणेश मात्रै होइन त्यसपछि पनि दुईजनाले आत्महत्या प्रयास गरेका छन् फेरि प्रश्न उठेको छ आखिर एउटा युवा आफ्नै शरीरमा आगो लगाउने तहसम्म किन पुग्छ 4 वर्ष अघि संसद भवन अगाडि प्रेम प्रसाद आचार्यले आत्मदाह गर्दा पनि यही प्रश्न उठेको थियो व्यापार डुबेको ऋणले थिचेको र राज्यबाट न्याय नपाएको पीड़ा सुनाउँदै उहाँले जीवन अन्त्य गर्नुभएको थियो केही दिन देश रोयो छानबिन समिति बन्यो नेताहरूले दुःख व्यक्त गरे तर समयसँगै त्यो पीड़ा पनि सेलायो आज गणेशको घटनाले फेरि त्यही घाउ बल्झाइदिएको छ गणेश काठमाडौँमा पठाव चलाएर परिवार पालिरहेका थिए परिवारका अनुसार उनी सामान्य अवस्थामै बिहिबार बिहान काममा निस्किएका थिए विभाग अगाडि मोटरसाइकल पार्क गर्न खोज्दा काठमाडौँ महानगरपालिकाका नगर प्रहरीले मोटरसाइकलमा व्हील लक लगाए प्रत्यक्षदर्शीका अनुसार उनले लक नलगाइदिन आग्रह गरेका थिए त्यसपछि नगर प्रहरी र ट्राफिक प्रहरीसँग विवाद भयो केही बेरपछि उनले आफ्नै शरीरमा पेट्रोल छर्केर आगो लगाए सरकारले घटनाको छानबिनका लागि समिति गठन गरेको छ 3 नगर प्रहरीमाथि सोधपूछ भइरहेको छ तर एउटा प्रश्न अझै छ के व्हील लक मात्रै आत्मदाहको कारण थियो 25-26 वर्षका नवजवान युवा आखिर घर परिवार सारा बिर्सेर राज्यको केन्द्रीय निकाय अगाडि आफ्नै शरीरमा आगो झोस्न किन बाध्य हुन्छ राज्यकै निकाय अगाडि दनदनी दन्किएको आगोमा तडपिँदै प्राण त्याग्न किन बाध्य हुन्छ संसददेखि सड़कसम्म बहस गणेशको मृत्युले संसद सड़क र सामाजिक सञ्जाल सबै तातेका छन् विपक्षी दलले घटनाको जिम्मेवारी राज्यले लिनुपर्ने बताएका छन् भने सत्ता पक्षकै सांसदहरूले पनि यसलाई सामान्य घटना मान्न नहुने धारणा राखेका छन् राज्यकै सामुन्ने सल्किँदै नागरिकको निराशा शीर्षकमा हिमालय टाइम्समा यो खबर छापिएको हो
2: त्रिपुरेश्वर स्थित राजधानी विभागको कार्यालय अगाडि आफैले आगो लगाएका गणेश नेपालीको परिवारले शव बुझ्न अस्वीकार गरेको छ महानगर प्रहरीले मोटरसाइकलमा व्हील लक लगाएपछि भएको घटनाको राज्यका कुनै अंगले जिम्मेवारी लिनुपर्ने परिवारको अडान छ शनिबार अबेरसम्म सरकारी पक्षसँग जिल्ला प्रशासन कार्यालय काठमाडौँमा संवाद भइरहेको मृतकको भतिजा मन नेपालीले बताएका छन्। विभिन्न विषयमा छलफल भइरहेको छ तर कुनै निष्कर्षमा पुगेका छैनौ उनले भनेका छन्। सरकारबाट प्रष्ट सहमति नहुन्जेल शव नउठाउने अडान परिवारको छ। सरकारी पक्षबाट वार्ताको नेतृत्व काठमाडौँका प्रमुख जिल्ला अधिकारी ईश्वरराज पौडेलले गरिरहेका छन्। गणेशका आमा बुबुआ सहित छलफल भइरहेको छ। बिहिबार वीर अस्पताल भर्ना भएका उनको उपचारका क्रममा शुक्रबार ज्यान गएको थियो। गणेशको न्यायका लागि भन्दै शनिबार अस्पताल अगाडि सड़कमा प्रदर्शन समेत गरिएको छ। आफन्तले शव बुझ्न अस्वीकार गरेका बेला वीर अस्पतालले उनको शवलाई त्रिवीर शिक्षण अस्पताल महाराजगंज लगेको छ।
3: गत फागुन 21 गते भएको प्रतिनिधि सभा निर्वाचनमा झण्डै दुई तिहाई बहुमत प्राप्त राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाले सरकार गठन गरेको 100 दिन अर्थात हनीमून समय पार गरिसकेको छ। चुनावी परिणामपछि गत चैत 13 गते रासोपाका वरिष्ठ नेता बालेन्द्र शाहको नेतृत्वमा सरकार गठन भएको थियो। चुनाव प्रचार प्रसारका क्रममा रासोपाले 100 दिनमा गर्ने काम सहितको वाचापत्र सार्वजनिक गरेको थियो। वाचापत्रका प्रतिबद्धता अनुसार सुशासनका सवालमा केही काम गर्न खोजेपछि अन्य विषयमा चित्त बुझ्ने ढंगले प्रस्तुत हुन सकेको छैन। सरकारले 100 दिन पार गर्दासम्म केही काम कार्यवाही सकारात्मक रहे पनि जनअपेक्षा अनुसार काम हुन नसकेको आम नागरिकले गुनासो गर्न थालेका छन्। विगतमा प्रधानमन्त्री र मन्त्रीहरू विभिन्न योजना उद्घाटन गर्ने, रिबन काट्दै हिँड्ने, शिलान्यास कार्यकर्ता भेटघाट गर्दै हिँड्ने परम्परालाई बालेन्द्र नेतृत्वको सरकारले लगभग पूर्ण रूपमा बन्देज नै गरेको छ। कर्मचारीहरूको ट्रेड युनियन, विश्वविद्यालयहरूमा हुने विद्यार्थीहरूको राजनीतिक गतिविधि लक्षित संगठन खारेज गर्नु, राजनीतिक नियुक्ति खारेजलाई आम नागरिकले सकारात्मक रूपमा लिएका छन्। पुराना राजनीतिक दलका क्रियाकलापबाट असन्तुष्ट भएर नै मतदाताले रासोपालाई मत दिएका थिए तर जनजीविकाका सवालमा 100 दिनको अवधिमा सरकार चुकेको छ। परम्परालाई निरन्तरता दिँदै सरकारले सम्बन्धित निकायलाई बजार अनुगमन गर्न निर्देशन दिने गरेको छ तर बजार अनुगमन विगतमा जस्तै प्रभावकारी ढंगले अघि बढ़न सकेको छैन। उदाहरणका लागि बजारमा खसीको मासुको मूल्य काठमाडौँ उपत्यका सहित देशका विभिन्न 11 जिल्लामा बर्ड फ्लूको संक्रमण तीव्र फैलिएपछि बजारमा खसीको मासुको माग बढ़ेको छ। यही मौका छोपेर व्यापारीहरूले बर्ड फ्लू संक्रमण अघि प्रति केजी 1400 देखि 1450 रहेको खसीको मासु अहिले 1600 देखि 1800 पुर्याएका छन् तर बजार अनुगमन सम्बन्धी सरकारी निकाय मौन बसेको छ। पछिल्लो समय देशमा शान्ति सुरक्षाको अवस्था कमजोर बन्दै गएको छ। दिन दहाड़े हिंसा, आत्महत्या र लुटपाटका घटना बढ़दै गएका छन्। विगतमा जस्तै यसपटक पनि कृषकका लागि मलखाद सहज रूपमा उपलब्ध हुन सकेको छैन। सरकार गठनको केही समयसम्म सरकारबारे देश नै सकारात्मक रहे पनि पछिल्लो समय प्रश्न उठाउनेको संख्या दिन प्रतिदिन बढ़दै गएको छ। स्वयं सत्तारूढ़ दल रासोपाकै सांसदहरूले सरकारका काम कार्यवाहीप्रति सदनमै प्रश्न उठाउन थालेका छन्।
2: प्रतिनिधि सभाबाट पारित नयाँ प्रतिनिधि सभा नियमावली 2083 व्यवस्था गरिएका कतिपय मुद्दा खारेजीको माग गर्दै प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस सर्वोच्च अदालत पुगेको छ। गम्भीर प्रकृतिका मुद्दा लागेका सांसदलाई कार्यवाही नहुने प्रावधानसहित पारित भएको उक्त नियमावली सच्याउन माग गर्दै कांग्रेस अदालत पुगेको हो। नियमावलीको नियम 140 र नियम 259 लगायत संविधानसँग बाझिएकाले ती बुदा बदरको माग गर्दै शुक्रबार रिट दर्ता भएको हो। सो रिटमाथि संवैधानिक इजलासमा छलफल गर्न अदालतले आगामी 31 गतेका लागि पेशी तोकेको छ। प्रतिनिधि सभाको कुल संख्या नभई उपस्थित संख्याको बहुमतलाई नै सभामुखले बहुमतको गणना गर्न सक्ने र भ्रष्टाचार, बलात्कार, संगठित अपराध लगायत मुद्दा लागेका सांसदहरूले संसदीय गतिविधिमा सहभागी हुन पाउने प्रावधानसहित नियमावली पारित भएको छ। विपक्षी दलहरूको चर्को विरोधका बीच सभामुख डोलप्रसाद अर्यालले गत जेठ 17 गते विधेयक पारित भएको घोषणा गरेका थिए। उक्त नियमावलीलाई पुनः छलफलमा पठाउनुपर्ने माग राख्दै आएको कांग्रेसले नियमावलीका केही मुद्दाहरू खारेजीको माग गर्दै अदालत जान बाध्य भएको बताएको छ। कांग्रेस राष्ट्रिय सभामा संसदीय दलका नेता कमला देवी पन्त, प्रमुख सचेतक पदम बहादुर परियार, प्रतिनिधि सभाको संसदीय दलका उपनेता अभिषेक प्रताप शाह, प्रमुख सचेतक वासुना थापाले रिट दर्ता गराएका छन्। कांग्रेस सहित नेकपा, एमाले, नेकपा, श्रम संस्कृति र राप्रपाका सांसदको विरोधबीच प्रतिनिधि सभा नियमावली पारित भएको घोषणा गरेपछि यो विषयले थप विवाद निम्त्याएको छ।
3: नेपाल कृषि प्रधान देश भए पनि हरेक वर्ष धान रोपाई शुरू हुने बित्तिकै दोहोरिने एउटा पुरानो समस्या फेरि सतहमा आएको छ, रासायनिक मलको चरम अभाव। यस वर्ष पनि असार महिनाभर देशका अधिकांश धान उत्पादन हुने जिल्लाका किसानले डीएपी र यूरिया मल नपाएर मल बिनै धान रोप्न बाध्य भएका छन्। कतै सहकारीमा मल पुगेको छैन भने कतै पुगेको मल केही घण्टामै सकिएको छ। कतिपय स्थानमा किसान घण्टौं लाइन बसेर पनि रित्तो हात फर्किएका छन् भने सीमावर्ती क्षेत्रमा भारतीय बजारमा बजारबाट मल ल्याउने प्रयास गर्दा किसान नै कानूनी झमेलामा परेका छन्। उता सरकारले भने पर्याप्त मौजदात रहेको मल थप मल आउने क्रममा रहेको र वितरण सहज बन्दै गएको दावी गरिरहेको छ। धान उत्पादनका लागि महत्वपूर्ण मानिने मधेस प्रदेशका सप्तरी सर्लाही लगायत जिल्लामा किसानले माग अनुसार मल पाउन सकेका छैनन्। सप्तरीको राजविराज नगरपालिका 14 किसान इन्द्र नारायण मण्डलका अनुसार आवश्यक मलको 10% पनि उपलब्ध हुन सकेको छैन। सहकारीमा एक पटक सीमित परिणाममा मल आए पनि त्यसपछि आपूर्ति रोकिएको छ। परिणाम स्वरूप किसान मल बिनै धान रोप्न बाध्य भएका छन्। विगतमा भारतबाट मल ल्याएर खेती गर्ने किसान अहिले सीमा क्षेत्रमा कडाई बढ़ेपछि त्यो विकल्प समेत प्रयोग गर्न नसक्ने अवस्थामा पुगेका छन्। कञ्चनरूप नगरपालिका 12 जनप्रतिनिधि देवी बहादुर खत्री पनि अवस्था फरक नरहेको बताउनुहुन्छ। उहाँका अनुसार करिब 1100 घरधुरी रहेको वड़ामा मागको करिब 10% मात्र मल पुगेको छ। अधिकांश किसान अझै मलको प्रतीक्षामै छन्। मल खोज्दै किसान आश्वासन बाँड्दै सरकार शीर्षकमा हिमालय टाइम्समा यो खबर छापिएको हो।
2: सरकारले निजी क्षेत्रबाट संस्थागत सामाजिक उत्तरदायित्व सीएसआर अन्तर्गत खर्च गर्दै आएको रकम अब प्रत्यक्ष रूपमा खर्च गर्न नपाउने र सरकारी कोषमा जम्मा हुने गरी विधेयक मस्यौदा तयार गरेको छ। कम्पनी कानून सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक 2083 मस्यौदामा नेपालमा दर्ता भई संचालनमा रहेका कम्पनीको सीएसआर रकम आफैले खर्च गर्न नपाउने व्यवस्था गर्न लागि हो। प्रस्तावित विधेयकको व्यवस्था अनुसार निजी क्षेत्रले सीएसआर बापतको रकम सरकारले स्थापना गर्न लागि संस्थागत सामाजिक उत्तरदायित्व कोषमा जम्मा गर्नुपर्नेछ। यो प्रस्ताव निजी क्षेत्रले लामो समयदेखि अभ्यास गर्दै आएको सीएसआर खर्च प्रणाली भन्दा फरक छ।
3: पशुपतिनाथको 100 रोपनी जग्गा अलपत्र गोर्खापत्रले खबर लेखेको छ। पशुपति क्षेत्र विकास कोष अन्तर्गतको 19,000 रोपनी भन्दा बढ़ी जग्गा मध्ये विभिन्न स्थानमा भूमाफियाको कब्जा र केही स्थानमा अलपत्र छ। कोषले गठन गरेको पशुपतिनाथको सम्पत्ति तथा गुठी जग्गा अध्ययन एवं छानबिन समितिको प्रतिवेदन अनुसार काठमाडौँ सिन्धुपाल्चोक मोरङ सुनसरी सहित विभिन्न जिल्लामा पशुपतिनाथका नाममा रहेका जग्गा अवैध रूपमा भोगचलन रहेको देखिएको हो। समितिको अध्ययन प्रतिवेदनमा जग्गा संरक्षणका लागि तत्काल थप अध्ययन गर्न पनि भनिएको छ। जग्गा खोजीका लागि गठित समितिको प्रतिवेदनमा चाबहिलको जोशमढ़ी मठ गोपीकृष्ण हल नजिकैको 9 रोपनी बालाजूको 9 रोपनी सिन्धुपाल्चोको 400 रोपनी र गोलढुंगाको 150 रोपनी जग्गालाई कोष मातहत ल्याउन तत्काल छानबिन समिति गठन गरी कानूनको प्रक्रिया थाल्नुपर्ने निष्कर्ष निकालिएको छ।
2: सरकारले वडा वडामा बुढ़ेौली शिक्षा सञ्चालन गर्ने भएको छ। महिला बालबालिका लैंगिक तथा यौनिक अल्पसंख्यक र सामाजिक सुरक्षा मन्त्रालयले राष्ट्रिय ज्येष्ठ नागरिक नीति 2083 ल्याउँदैछ, जसमा बुढ़ेौली शिक्षा सञ्चालनदेखि स्थानीय तहमा ज्येष्ठ नागरिकलाई विषय विज्ञ तथा सल्लाहकारको भूमिका दिने, उत्पादनमूलक कार्यमा आबद्ध गराउने, डिजिटल साक्षरता विस्तार गर्ने र सामाजिक सुरक्षालाई थप लक्षित बनाउने सम्मका योजना छ। यसको उद्देश्यमा भनिएको छ, ज्येष्ठ नागरिकको जीवनलाई स्वस्थ, सुरक्षित, मर्यादित र सम्मानजनक जीवनयापनका लागि परिवार, समाज र राज्यले तीनै तहको सरकार तथा सरकारवालाहरूसँग समन्वय र सहकार्य गरी सेवा उपलब्ध गराइनेछ।
3: नेपालमा अवैध रूपमा भित्रिने मोबाइल फोन नियन्त्रण गर्न बनाइएको मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम एमडीएमएस 3 वर्षदेखि प्रभावकारी रूपमा कार्यान्वयन हुन सकेको छैन। वर्षेनी अरबौंको मोबाइल नेपाल भित्रिए पनि त्यसको प्रभावकारी नियमन नहुँदा अवैध बजारले प्रशय पाएको भन्दै व्यवसायीले प्रणाली कार्यान्वयनका लागि लबिङ गरेका हुन्। नेपालमा मोबाइल सेटरको प्रयोग र आयातलाई व्यवस्थित गर्न 2080 जेठ 1 गतेदेखि एमडीएमएस प्रणाली कार्यान्वयनमा ल्याइएको थियो। एमडीएमएस प्रणाली पुनः लागू गर्न गर्न आयातकर्तादेखि वितरकसम्मको लभिङ शीर्षकमा आर्थिक अभियान राष्ट्र दैनिकमा यो खबर छापिएको हो।
4: वर्ल्ड कप 2026 को अवसरमा सीजीटीभीले ल्याएको छ 2+2 वर्षको वारेन्टी, साथै 36,000 सम्मको क्याश ब्याक, सजिलो 0% ईएमआई को सुविधा, नागरिकता भए पुग्छ। वर्ल्ड कप टु वर्ल्ड कप सीजीटीभी, खेल सँगै भरोसा सँगै।